0: पनि बन्द सत्रको छलफल हुने भएको छ। हिजोको बन्द सत्रमा सभापति गगन थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। छलफलमा सात प्रदेशका अतिरिक्त भातृ तथा शुभेच्छिक संस्थाका प्रतिनिधिहरू सहभागी भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभयो। आजको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संयोजक आचार्यले बताउनुभयो। दशैंको बेला मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ राख्ने भएको छ। नेपाल पर्यटन बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटन सम्बद्ध सङ्घ संस्थासँगको सहकार्यमा लिङ्गे पिङ राख्न लागेको हो। बोर्डले ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, चाँगु नारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, होटल संघ नेपाल, होटल व्यवसाय महासंघ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघ संस्थासँग सहकार्य गरेको छ। लिङ्गे पिङ दशैंको अवधिभर सञ्चालन गरिनेछ। विशेष गरी पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा पिङ राखिने व्यवस्था गरिएको हो। नेपाल पर्यटन बोर्ड र सम्बन्धित स्थानीय तह तथा संस्थाबीच भएको सम्झौतामा पिङ निर्माण तथा सञ्चालन गर्दा आवश्यक सुरक्षा व्यवस्था, भीड व्यवस्थापन र दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अप्नाउनु पर्ने उल्लेख छ। काभ्रे पलाञ्चोकमा चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणतर्फ करिब 300 योजना कार्यान्वयनको चरणमा छन्। आवागमन सहज गराउने र ग्रामीण क्षेत्रलाई सड़क सञ्जालमा जोड्ने उद्देश्यले पूर्वाधार विकास कार्यालय मार्फत 291 योजना कार्यान्वयनमा ल्याइएको हो। बागमती प्रदेश सरकार अन्तर्गतका योजनामध्ये 271 सडक, 8 सडक पुल तथा 12 मर्मत सम्भार सम्बन्धी योजना सञ्चालनमा छन्। योजनाको लागत अनुसार वर्गीकरण गरी बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख इन्जिनियर वीरेन्द्र कुमार वज्राचार्यका अनुसार 20 लाखसम्मका 123 सडक योजनाका लागि 24,50,00,000, 20 लाखदेखि 1 करोडसम्मका 112 सडक योजनाका लागि 39,75,00,000 तथा 1 करोडदेखि 2 करोडसम्मका 11 सडक योजनाका लागि 1,23,60,00,000 विनियोजन गरिएको छ। त्यस्तै 2 करोडभन्दा माथिका 4 सडक योजनाका लागि 22 करोड तथा स्रोत सहमति आवश्यक पर्ने 21 सडक योजनाका लागि 26,49,00,000 विनियोजन गरिएको छ। सडक पुल तथा मर्मत सम्भारतर्फ बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ। यस्तै 1 करोडसम्मका 30 योजनाको लागत अनुमान स्वीकृत भइसकेको वज्राचार्यले बताउनुभयो। यस्तै असोजभित्र 20 लाखसम्मका 80, 1 करोडसम्मका 70 र 2 करोडसम्मका 11 योजनाको लागत अनुमान तयार गर्ने लक्ष्य राखिएको छ। कार्यालयले असोजभित्रै 1 करोडसम्मका 120 सडक योजनाको ठेक्का सूचना प्रकाशन गर्ने तयारी गरेको जनाएको छ। कार्यालयले चालु आर्थिक वर्षमा 4 पक्की पुल निर्माणका लागि स्रोत सहमतिको प्रक्रिया अघि बढाएको छ। जुम्लामा गत जेठमा रोपेको मार्सी धान पाक्न थालेको छ। यति बेला जुम्लाका खेतबारी मार्सी धानले पहेलपुर भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको बताउनु भएको छ। प्रदेशको कृषि मन्त्रालयले मार्सी धान संरक्षण प्रबन्धन कार्यक्रम अन्तर्गत रैथाने बाली विकास र संरक्षणका लागि 8,50,000 बजेट विनियोजन गरेको छ। जुम्लामा 2,888 हेक्टरमा धान खेती हुने गरेको छ, जसमध्ये 1,068 हेक्टरमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुने गरेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। गत वर्ष कार्तिकदेखि किसानले फागुन मसान्तसम्म करिब 175 मेट्रिक टन मार्सी धानको चामल बिक्री गर्दा 3,50,00,000 आमदानी गरेको कार्यालयले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: Express Gorka Radio. Gorka Radio.
1: नमस्ते, फेरि पनि आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति प्रभातकालीन आवाज कार्यक्रमबाट म धनराज राईको तर्फबाट तपाईँहरू सम्पूर्णलाई फेरि पनि स्वागत गर्न चाहे कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। दोस्रो घण्टामा हामीले सुरुमा सुन्यौँ चुम्बक, तार प्रकाश लिम्बूले गाउनुभएको गीतबाट हामीले कार्यक्रम सुरु गर्यौँ। ब्रुनाईमा बिहानको 8:10 गएको छ। मौसममा खासै परिवर्तन भएको छैन, पानी पर्ला पर्ला जस्तो भइरहेको अवस्था छ, तर परिहालेको चाहिँ छैन। हजुर, अब हामी लाग्ने छौँ आजको राशिफलतर्फ र राशिफल प्राय हामीले यो समयमा राख्ने गर्दछौँ र आज पनि ढिला नगरिकन सुरु गरिहालौँ। सुरुमा मेष राशि, परिस्थितिवश सिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ र अवसर अनि व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा केन्द्रित ध्यान नहुन सक्छ आज मेष राशिलाई। वृष राशि, निर्णय लिएर पनि परिस्थिति अनुसार चल्न नसक्दा पछि परिनेछ। मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ। साझेदारीमा समस्या आउनाले सम्झौता भङ्ग हुन सक्ने योग छ आज। मिथुन राशि, काममा केही बाधा आउनेछन्। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। नयाँ काम थाल्न उपयुक्त साइत पर्खनुहोला। व्यवसायमा सामान्य लाभ हुनेछ र सोचेको दाम नउठ्न सक्छ मिथुन राशि हुने श्रोतालाई। कर्कट राशि, प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि पर्नुहोला। बोली व्यवहारमा अलि सजग रहनु पर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो हुनुपर्नेछ। नियमित काममा साबिक जस्तै फाइदा भइरहनेछ। सिंह राशि, नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काममा अगाडि काम बन्नका साथै मनज्ञ धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ अनि बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। कन्या राशि, आइपर्ने समस्याले दौडधुप गराउन सक्छ। घर खर्च बढ्नका साथै अर्थ अभावले पनि सताउने सम्भावना छ। आफ्नाबाट टाढिनु पर्ने स्थिति आउन सक्छ। पेसा व्यवसायमा होसियारी साथ लेनदेन गर्नुहोला। तुला राशि, मिहिनेतले सजिलै काम बन्नेछ र आमदानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्याङ्कन हुनाले राम्रै प्रतिफल हात लागी हुनेछ। विभिन्न स्रोत साधन जुड्नेछन्। थन्किएका वस्तुको उपयोग पनि हुनेछ, तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् आज। वृश्चिक राशि, ढिला सुस्तीले काम रोकिन सक्छ। दोहोऱ्याएर प्रयास गर्दा सामान्य फाइदा उठाउन सकिन्छ, तर दाम भने हात लागि नहुन सक्छ। सहयोगीबाट गोपनीयता बाहिरन सक्छ। मेहनतले कामको चुनौती पन्छ्याउन सकिनेछ। धनुराशि, परिबन्धले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुपर्ने देखिन्छ भने मेहनतको नतिजा चित्त बुझ्दो नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय भने रहेको छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सन्देश प्राप्त हुनेछ। मकर राशि, स्वास्थ्यका लागि आहार विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी म अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोऱ्याउनु पर्ने हुनसक्छ। लगानी गर्ने काममा हात हाल्नु अघि विचार पुर्याउनुहोला। अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउन सक्छ। कुम्भ राशि, प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। गम्भीर तथा मनोरञ्जनको समय छ, तर आफ्नो नाम उपयोग गरी अरूले फाइदा उठाउन सक्छन्। पारिवारिक असमझदारीले काम रोक्नुपर्ने अवस्था पनि आउन सक्छ। भरसक वाद विवाद नगर्नुहोला आज। र अन्तमा मीन राशि, वाद विवादमा अलमलिनु पर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्, आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुपर्ने देखिन्छ। बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ। मीन राशि हुने श्रोता सुन्नुभयो आजको लागि राशिफल। ल जहिले पनि मैले चाहिँ भन्ने गर्छु श्रोता, राशिफल जे जस्तै भए पनि आफ्नो राम्रो कर्म गर्न नछोड्नुहोस्, राम्रो सोचका साथ दिन सुरुवात गर्न नछोड्नुहोस्। तपाईँ हामी सबैको भलो होस् र राशिफल अब कतिको मिल्छ कतिको मिल्दैन, तर आफ्नो तर्फबाट सक्दो प्रयास चाहिँ जारी राख्नुपर्छ। प्रजिता गुरुङलाई सुनौ यो सहरमा।

यो सहर प्रजिना गुरुङले गाउनुभयो यो गीतलाई मझेरी कार्यक्रममा होइन श्रोता प्रभातकालीन आवाज कार्यक्रममा हुनुहुन्छ म धनराज राईको साथमा मझेरी कार्यक्रम चलाउने बानी परेर मझेरी मुखमा आइहाल्छ तपाईँहरू पनि प्रभातकालीन आवाज कार्यक्रमसम्म जोडिएर आफ्ना मनका भावनाहरू अनुरोध डेडिकेसन गर्न चाहनुहुन्छ भने अवश्य नै गर्न सक्नुहुन्छ विभिन्न माध्यमहरू छन् फोन गरेर भन्न सक्नुहुन्छ वाट्सएप गरेर पनि भन्न सक्नुहुन्छ इमेल गरेर भन्न सक्नुहुन्छ अथवा फेसबुक मेसेन्जर मार्फत पनि हामीसँग जोडिएर आउन सक्नुहुनेछ विभिन्न माध्यमहरू छन् तपाईँले जुनसुकै माध्यम चलाएर भए पनि हामीसँग सम्पर्क गर्नुहोस् तपाईँको केही विशेष दिनहरू छन् होला आज कसैको बर्थडे कसैको एनिभर्सरी छोराछोरीको होइन अब नयाँ लगनगाँठो जुर्न आँटेको होला कसैको आउनुहोस् हामीसँग साट्नुहोस् बा हामी अन्य श्रोतालाई पनि सुनाउँछौँ पुर्याउँछौँ तपाईँको खैखबरहरू भन्दै एउटा गीत सुन्नतर्फ लागौँ टेक बिसी र प्रीति घिमिरेले गाउनुभएको छ यो गीतलाई नजर लगे मलाई

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
4: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
4: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

खेमराज गुरुङ, स्वर्गीय खेमराज गुरुङले गाउनुभएको तामाङ सेलो भाकाको गीत अलि माथि जाउँ, अझै माथि जाउँ मायाको गाउँ। सुन्यो श्रोता, मिठो लाग्यो मलाई त, तपाईँहरूले पनि पक्कै रुचाउनु भयो। बेलायत विशेष श्रोता, आज बुधबारको बसाइमा यो समयमा हामी बेलायत विशेष केही टिपोटहरूको चर्चा गर्ने गर्दछौँ र डिपार्टमेन्ट अफ वर्क एन्ड पेन्सन्स DWP अब हाउसिङ बेनिफिट सम्बन्धी नयाँ नियम लागू गरेको रहेछ, जसबाट चाहिँ 3,25,000 भन्दा बढी यो अस्थायी आवास वा सपोर्टेड हाउसिङमा बस्ने मानिसहरू चाहिँ प्रभावित हुने रहेछन्। यो नयाँ व्यवस्था अनुसार उनीहरूले काममा थप घन्टा काम गर्दा वा नयाँ जागिर सुरु गर्दा पहिले जस्तो अचानक यो लाभ भत्ता घट्ने अवस्था रहेन। हाउसिङ बेनिफिटको आम्दानी गणना गर्ने नियमलाई युनिभर्सल क्रेडिटसँग मिलाइएको रहेछ श्रोता। सरकारका अनुसार पुरानो नियमले केही मानिसलाई काममा काम गर्दा उल्टै आर्थिक घाटा हुने डर देखाएर भत्तामै निर्भर रहन बाध्य बनाएको थियो। यो नियमले काम गर्न प्रोत्साहन गर्ने र कमाएको रकममध्ये बढी हिस्सा आफूसँग राख्न सक्ने व्यवस्था गर्ने सरकारको दाबी छ। यो नियम 5 अक्टोबरदेखि लागू भएको हो श्रोता। हजुर, अब यो हाउसिङ बेनिफिटमा बस्नेहरूले चाहिँ पहिला मैले नि अलिअलि सुन्न त सुनेको, त्यसरी चाहिँ अब क्लेम त कहिले गरिएको छैन। हाउसिङ बेनिफिटहरू स्टेटको बेनिफिटहरू केही अरू लिएको छ र काम गरेको छ भने त्यो बेनिफिटहरू घट्छ, त्यो आफ्नो कामको पैसाले कभर गर्छ भनेर सरकारले घटाइदिन्छ भन्ने थियो। अब अहिले त्यो डाउट चाहिँ हटेको मेरो बुझाइ रह्यो। अब तपाईँहरूलाई मध्येमा कतिलाई यसले इम्प्याक्ट पार्छ, पारेको छ अथवा पार्न आँटेको छ, 5 अक्टोबरदेखि सुरु भयो, आज 2 दिन भयो यो सुरु भएको बेलायतमा, के कसो छ, तपाईँले के बुझ्नुभएको छ, सुनिराख्नु भएको छ भने यसो थप जानकारी पठाउनुहोस् है अन्य श्रोतालाई पनि, म भन्नेछु र म आफै पनि बुझ्ने कोसिस गर्नेछु। त्यस्तै अर्को मोरिसन्स र सेन्सबरीजको चाहिँ यो दुईवटा सुपर मार्केटहरू बिचमा चाहिँ मर्जरको चर्चा पनि चलिरहेको छ। हिजो पत्र पत्रिकाले निकै जोडतोडका साथमा यसबारेमा लेखेको देखेको थिएँ, अनलाइन पत्रिकाहरूमा, युकेका पत्रिकाहरूमा विशेष गरी। बेलायतका दुई ठुला सुपर

पनि बीच सक्रियता सक्रियतापूर्वक वार्ता भइरहेको छैन। यदि भविष्यमा यस्तो मर्जर भयो भने बेलायतको सुपरमार्केट बजारमा ठूलो परिवर्तन आउन सक्छ, तर कम्पिटिसन एन्ड मार्केट्स अथोरिटी सिएमएले प्रतिस्पर्धा घट्ने अनि ग्राहकका लागि मूल्य बढ्न सक्ने सम्भावनाका कारण कडा निगरानी गर्ने गर्दछ। सेन्सबरिजको आजडा किन्ने 7 अर्ब पाउन्डको योभन्दा अघि अगाडिको प्रयास पनि सन् 2019 यो सिएमए कम्पिटिसन एन्ड मार्केट्स अथोरिटीले रोकेको रहेछ। श्रोता, यो चाहिँ अब मेरो लागि पनि नयाँ नौलो खबर भयो। हजुर, युके विषय सम्बन्धी चर्चा फेरि एकैछिनमा गरौँ। पहिला गीत सुने एउटा, जुन फुल मैले, पुरानो गीत छ, स्वर सम्राट नारायण गोपालको आवाजमा।

कालज गीत स्वर सम्राट नारायण गोपालको आवाजमा जुन फुल मैले हामी सानो हुँदाखेरि यो रेडियो नेपालमा सुनेको कति रमाइलो लाग्थ्यो र अझै पनि उस्तै महसुस हुन्छ श्रोता, मलाई चाहिँ तपाईँलाई पनि त्यस्तै भयो होला। हामी युके विशेषमा छौँ श्रोता, र स्टेट पेन्सनको कुरा गर्न मन लाग्यो यो समयमा। स्टेट पेन्सन उमेर बढ्दै जाँदा बेलायतका सात समूह सबैभन्दा बढी प्रभावित हुन सक्ने चेतावनी दिइएको रहेछ। बेलायतमा स्टेट पेन्सनको उमेर यसै वर्षदेखि

66 बढाएर क्रमशः 67 पुर्याउने प्रक्रिया सुरु भएको छ, जुन चाहिँ सन् 2028सम्ममा पुरा हुने रहेछ। तर युकेको पार्लिमेन्टको वर्क एन्ड पेन्सन कमिटीले उमेर बढाउँदा सबै नागरिकमा समान प्रभाव नपर्ने भन्दै विशेष गरी स्वास्थ्य समस्या भएका व्यक्ति, कम आमदानी भएका परिवार, बचत नभएका व्यक्ति, हेरचाहका जिम्मेवारी बोकेका मानिस र शारीरिक रूपमा कठिन काम गर्नेहरू चाहिँ बढी जोखिममा पर्न सक्ने भनेर एक किसिमको चेतावनी जनाएका छन् जनाएको छ वर्क एन्ड पेन्सन कमिटीले। धेरै मानिसहरू स्टेट पेन्सन उमेर पुग्न अघि नै रोजगारीबाट बाहिरिन्छन्, त्यसैले पेन्सन पाउने उमेर थपिँदै जाँदा काम गर्न नसक्ने तर पेन्सन पाउन पनि बाँकी रहेका मानिसलाई आर्थिक दबाब पर्न सक्ने चिन्ता उनीहरूले जनाएका छन्। हालको कानुनी योजना अनुसार स्टेट पेन्सन उमेर 68 वर्षमा पनि बढ्न सक्ने व्यवस्था छ, यद्यपि यसको समय तालिका फेरि समीक्षा भइरहेको रहेछ। अब यो कमिटी वर्क एन्ड पेन्सन्स कमिटीले अब समीक्षा गरिसकेपछि फेरि अवश्य नै भविष्यमा नयाँ केही नियमहरू अवश्य नै ल्याउँछ होला। बेलायतमा अब 68 वर्षसम्म अब स्टेट पेन्सन नपाउने भनेपछि त बेलायतमा त बस्न निकै साह्रो पर्ला जस्तै हुँदै गयो त, होइन श्रोता? अब तपाईँको विचार के छ यसमा, तपाईँको अनुभव के छ? तपाईँहरू मध्येमा धेरै हाम्रा श्रोता स्टेट पेन्सन एजमा पुग्नुभएको छ, पुग्न आँट्नु भएको थियो, फेरि यो नयाँ नियमले फेरि एक वर्ष पर्खिनु पर्ने पो भएको छ कि के, कस्तो इम्प्याक्ट परेको छ, यसो सुन्दै हुनुहुन्छ भने हामीलाई पनि जानकारी गराउनुहोस् है। अब उत्तम राई र अनु चौधरीले गाउनुभएको हाम्रो माया सुन्छौँ।

0: यो BFBS गोरखा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

श्रेयसी चम्जोङ चेम्जोङ लिम्बुले गाउनु भएको तिमी बिना बाँचु कसरी मिठो गीत सुन्यो श्रोता। आज प्यारेन्ट्स एन्ड टडलर्स सेसन क्यान्सल भएको छ। ब्रिटिस फोर्सेस ब्रुनाईको चिटच्याट कम्युनिटीमा हुने कार्यक्रम हो यो, किनभने अघि बिहान पनि मैले तपाईँहरूलाई जानकारी गराएँ, आज त्यहाँ चाहिँ स्पाउज क्वार्टरली कफी मर्निङ हुँदैछ र भिआइपी डेप्युटी कर्नल आरजिआर साहेबको पनि आगमन हुने भएकाले यो फेरि क्लास हुने भएकाले यो कार्यक्रम क्यान्सल गर्न परेको भनेर जानकारी आएको छ। यो आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्टले आयोजना गर्ने कार्यक्रम हो र अब यस हप्ताका लागि चिटच्याट कम्युनिटी सेन्टरमा चाहिँ नहुने भएको छ। तर यता फेरि हाइभको अफिसमा चाहिँ यो पर मुमङ को हाइभ सेन्टरमा चाहिँ यो कार्यक्रम सुचारु नै रहनेछ, त्यताको चाहिँ क्यान्सल भएको छैन, शुक्रबार हुन्छ जस्तो लागेको छ मलाई। अनि फेरि ब्रिटिस फोर्सेस ब्रुनाईमै अब फेरि अर्को चलचित्र लाग्ने भएको छ, हिजो तपाईँहरूले हेर्नुभयो पक्कै पनि, र आज पनि आज होइन 16 अक्टोबरका दिन यो चाहिँ डिज्नीको निकै पर्खाइमा रहेको मोआना चलचित्र लाग्ने भएको छ र यो चाहिँ अघि भनिहालेँ 16 अक्टोबरका दिन दिनको 15:00 बजे मध्याह्नको 3 बजेदेखि सुरु हुन्छ। 30 वटा मात्रै त्यहाँका यो चलचित्र भवन प्याराडाइस चलचित्र भवनको मा हुन्थ्यो, होइन रहेछ, चिटच्याट कम्युनिटी सेन्टरमा रहेछ श्रोता। र यो चाहिँ 30 वटा मात्रै स्लट राखिएको रहेछ, फर्स्ट कम फर्स्ट सर्भ्ड बेसिसमा भएकाले यो इच्छा राख्नुभएको छ हेर्ने हो भने तपाईँले छिट्टो नै जानुपर्ने हुन्छ उक्त दिन। फ्री इन्ट्री हो, यो बिएफबिएस ले चाहिँ उपलब्ध गराएको चलचित्र हो आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमलाई, र उहाँहरूले चाहिँ कम्युनिटीमा देखाउने गर्नुहुन्छ यो यस्ता फिल्महरू, निकै फिल्महरू छन् र क्रमैसँग प्रदर्शन हुँदै जानेछन्। मधुरो फोटो सुन्छौँ स्नेहाको आवाजमा।

स्नेहको मधुरो फोटो, मधुरो गीत हामीले सुन्यौँ श्रोतो श्रोता शीर्षकले भने जस्तै मधुरो फोटो अनि स्वर पनि मधुरो तर मिठो स्नेहको आवाज। के तपाईँलाई थाहा छ यो अलास्काको काठे भ्यागुताको बारेमा अलिकति केही कुरा थाहा छ? अलास्कन वुड फ्रग भनिँदो रहेछ यो भ्यागुतो। चाहिँ जाडो मौसममा आफूलाई पुरै जमाएर बरफ बनाउँदो रहेछ। अब त फेरि हामीले सोध्छौँ बरफ जमिएपछि त मरिन्छ, मर्छ शरीर भन्ने। यसको शरीरमा प्राकृतिक एन्टी फ्रिज जस्तो पदार्थ हुने रहेछ जसले यसको रगतलाई जम्न दिँदैन। त्यसको मतलब अब यो भ्यागुतो नमर्ने रहेछ श्रोता। तर जाडोभरि यो भ्यागुतो बरफ जस्तै अवस्थामा रहने रहेछ। न सास फेर्छ, न मुटुको धड्कन चल्छ, न रगत बग्छ र न त मस्तिष्क नै सक्रिय हुन्छ। तर फेरि वसन्त ऋतु आएपछि जब तापक्रम बढ्छ बरफ पग्लिन्छ र फेरि यो जीवित भएर हाम फाल्न थाल्छ। मानौ केही भएको छैन। हजुर, कस्तो अजीब अजीबका प्राकृतिक के रे जीवन हुन्छ होइन श्रोता। अब बरफ जमिएपछि पनि नमर्ने, अब त्यो न मुटु चल्ने न मस्तिष्क चल्ने, सलिड स्टेटमा बस्दो रहेछ। तर रगत चाहिँ फ्रिज एन्टी फ्रिज भएकाले रगत चाहिँ नजमिने हुँदो रहेछ। अनि स्प्रिङ सिजन अथवा अटम सिजन आएपछि चाहिँ फेरि अब चलमलाउन थाल्ने, उफ्रिन थाल्ने, जम फान्न थाल्ने। कति अजीब जीवन चक्र यो भ्यागुतोको। हजुर, यस्तै खुलदुलीले भरिपूर्ण छ हाम्रो पृथ्वी श्रोता, हाम्रो प्रकृति, र हामी पनि त्यसैमा बाँचिरहेका छौँ। अब लक्ष्मण लिम्बू फिचरिङ श्रेया सोताङ यो गीत सुन्छौँ खुलदुली, र यो गीत नै आजको हाम्रो कार्यक्रमको दोस्रो घन्टाको अन्तिम गीत स्वरूप रहनेछ। यस पछाडि हामी फेरि तेस्रो घन्टामा भेट्ने बाचा गर्दै यो गीततर्फ लगिहालौँ।

0: जुम्लामा गत जेठमा रोपेको मार्सी धान पाक्न थालेको छ। यति बेला जुम्लाका खेतबारी मार्सी धानले पहेलपुर भएका छन्।
1: यति बेला जुम्लाका खेतबारी मार्सी धानले पहेलपुर भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीले पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको बताउनु भएको छ। प्रदेशको कृषि मन्त्रालयले मार्सी धान संरक्षण प्रबन्धन कार्यक्रम अन्तर्गत रैथाने बाली विकास र संरक्षणका लागि 8,50,000 बजेट विनियोजन गरेको छ। जुम्लामा 2,888 हेक्टरमा धान खेती हुने गरेको छ, जसमध्ये 1,068 हेक्टरमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुने गरेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। गत वर्ष कार्तिकदेखि किसानले फागुन मसान्तसम्म करिब 175 मेट्रिक टन मार्सी धानको चामल बिक्री गर्दा 3,50,00,000 आमदानी गरेको कार्यालयले जनाएको छ। कृषि अनुसन्धान केन्द्रले चन्दननाथ 1 र 3 जातको धान जुम्लाका विभिन्न क्षेत्रमा लगाउन सिफारिस गरेको छ।
0: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले चालु आर्थिक वर्षमा ताप्लेजुङका 9 क्षेत्रमा विद्यालयको भवन मर्मत तथा फर्निचरको व्यवस्था गर्ने भएको छ। विद्यालय तथा समुदायले मागेका योजनाहरू छानिएसँगै सेन्टरले थप प्रक्रिया अघि बढाई व्यवस्थापन गर्ने भएको हो। कृष्ण फुरुम्बो लिम्बुको रिपोर्ट।
2: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले चालु आर्थिक वर्षमा ताप्लेजुङका 9 क्षेत्रमा विद्यालयको भवन मर्मत तथा फर्निचरको व्यवस्थापन गर्ने भएको छ। विद्यालय तथा समुदायले माग गरेको योजनाहरू छनौट भएसँगै सेन्टरले थप प्रक्रिया अघि बढाई व्यवस्थापन गर्ने भएको हो। सोही अनुसार मंगलबार सेन्टरको कार्यालयमा योजना सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई सहभागी गराई अन्तर्क्रिया समेत गरेको छ। योजना सञ्चालनका लागि आवश्यक पर्ने कागजात लगायतका विषयमा छलफल गरिएको सेन्टरका एरिया वेलफेयर अफिसर इन्द्रदीप राईले बताउनुभयो। चालु आर्थिक वर्षमा ताप्लेजुङमा खेजेनिम माध्यमिक विद्यालय, महाकाली आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, मोती माध्यमिक विद्यालय, नाल्बु आधारभूत विद्यालय, निलगिरी माध्यमिक विद्यालय, पिप्लेश्वरी आधारभूत विद्यालय र थेचम्बु माध्यमिक विद्यालयमा योजना सञ्चालन हुने भएका छन्। अधिकांश विद्यालयमा फर्निचरको व्यवस्थापन र केही विद्यालय मर्मत तथा कलर लगाउने योजना रहेको सेन्टरले जनाएको छ, जसबाट विद्यार्थीलाई पठन पाठनमा सहजता हुने मोती माध्यमिक विद्यालयका शिक्षक केबुहाङ लिम्बुको विश्वास छ।
3: 4-5 कोठासम्म चाहिँ फर्निचर उपलब्ध गराउन सकिन्छ कि भन्ने चाहिँ हामीले निर्कल गरेका छ। नानी बाबुहरूले पढाइलाई बढावा दिनको निम्ति अवश्य पनि त्यसले लाभान्वित हुनेछन् भन्ने कुरो चाहिँ हाम्रो चाहना रहेको छ।
2: कालिका माविमा सेन्टरले यसअघि निर्माण गरेको संरचनाहरू जीर्ण अवस्थामा पुगेकाले पुनर्निर्माणका लागि फेरि बजेटको व्यवस्था गरेको छ। जीर्ण अवस्थामा रहेका संरचनाको संरक्षण तथा फर्निचरको व्यवस्थापन भएपछि समुदायका नागरिक खुसी भएका छन्।
4: अब डेस्क बेन्चहरूको अलिकति अभाव भएको नाताले हामीले कष्ट गर्नको लागि आग्रह गरेका थियौँ र त्यसको सम्बोधन भएको छ।
2: हरेक निकायले संरचना बनाउँछन् तर तिनीहरू चाँडै जीर्ण अवस्थामा पुग्छन् त कुनै प्रयोगविहीन हुन्छन्। सेन्टरले निर्माण गरेका संरचनाको संरक्षण रेखदेख चाहिँ कसरी हुने गरेको छ त? एरिया वेलफेयर अफिसर राई।
5: फिल्ड भिजिट प्राय गाउँ गाउँमा हाम्रो पेन्सनरलाई भेट्न जाँदाखेरि पनि हामी समय मिलाएर स्कुलको प्रोजेक्ट हो भने स्कुलतिर कहिले भएको हाम्रो डाटालाई यसो हेरेर पनि हामी जान्छौँ। खाने पानी पनि त्यस्तै हो। त्यसले गर्दा हाम्रो फिल्ड भिजिटमा हामीले देखे र उहाँहरूले पनि यता रिपोर्ट गर्नुभयो भने हामी गएर अनुगमन गर्छौँ।
2: वेलफेयरले शिक्षाको गुणस्तर सुधारका लागि गरेका कार्यहरूले स्थानीय सरकारलाई समेत टेवा पुगिरहेको छ। वेलफेयरले निर्माण गरेका संरचना जीर्ण अवस्थामा पुग्नबाट बचाउन संरक्षणका लागि स्थानीय सरकारले नै समुदायमा विशेष कदम चाल्न आवश्यक देखिएको छ।
0: काठमाडौँ महानगरपालिका 4 112 रोपनी जग्गा नेपाल सरकारका नाममा फिर्ता आएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने क्रममा जमिन सरकारका नाममा आएको हो। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका सरकारको नाममा कायम गर्ने निर्णय अनुसार भूमि प्रशासन कार्यालय दिल्ली बजारले सरकारको नाममा जग्गा दाखिल गर्ने काम सकेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले प्रतिवेदन आधारमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरिएका कित्ताबाट अतिक्रमण भनिएको क्षेत्रफल एकमुष्ट कट्टा गरी सरकारका नाममा ल्याउने काम सुरु गरेको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: BFBS, Gorkha Radio.

0: Radio. Golkar Radio.
1: पुतुकै पार्यो नि हो तिम्रो मायाले सम्बुरायो नि आफा मुकारुङले गाउनु भएको गीतबाट कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो घण्टा सुरु भयो। श्रोता म धनराज राई उपस्थित छु पहिलो घण्टादेखि नै र यो गीत त म त शम्भु राई अनि सत्यकला राईले गाउनु भएको जस्तो लागिरहेको थियो आजसम्म, र अहिले यसो प्लेलिस्टमा हेर्दाखेरि मात्रै मैले अनुभव गर्दैछु आफा मुकारुङ हुँदो रहेछ गायिका। र मिठो गीत सुन्यो, पुरानो गीत सुन्यो, पुरानो जमानाको चड्के गीत सुन्यो श्रोता, र यो चड्के गीतसँगै कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो घण्टा पनि सुरु भयो। श्रोता हार्दिक नमस्कार अनि फेरि पनि स्वागत छ, म धनराज राई छु तपाईँको साथमा। ब्रुनाईमा बिहानको 9:10 गयो, 11 गयो श्रोता, 3 सेकेन्ड छ, बोल्दा बोल्दै भइहाल्छ। मौसममा खासै परिवर्तन भएको छैन, अघि फेरि एकैछिन केही बेर छिटफुट पानी पर्यो, बर्सात भयो, फेरि हराइगयो सेरियामा भने अन्य स्थानमा के कसो छ ब्रुनाईका श्रोताहरू तपाईँहरूले सुनिराख्नु भएको छ र यसो मौका मिल्यो भने अपडेट दिनुहोस्। अब क्याम्पभित्र काम गर्नुहुने दाजुभाइहरू कति दिदीबहिनी पनि हुनुहुन्छ, तपाईँहरूले यसो मौका मिल्यो भने परेडमा आज के भयो, बिहान तपाईँहरू भर्खर कोही ब्रुनाई आइपुग्नु भएछ, एक्लमाटाइजेसन पिटी गर्दै हुनुहुन्थ्यो, कसैले अघि बिहान म आउँदाखेरि जाँदै हुनुहुन्थ्यो, के कस्तो भयो, अथवा आजको पिटीले तपाईँलाई कतिको सेस पार्यो, यसो अनुभवहरू सेयर गर्न सक्नुहुन्छ है श्रोता। र अन्य स्थानका श्रोताहरू कता कता के भयो समय, नेपालमा बिहानको 7 बज्नको लागि 4 मिनट बाँकी रह्यो, बेलायतमा बिहानको 2:11 गयो, अमेरिकन कन्टिनेन्टतिर हेऱ्यो भने साँझको रातको विभिन्न समय हुँदैछ, त्यहाँ धेरै टाइम जोनहरू छ त्यहाँ पनि, र मिडल इस्टतिर बिहानको 5:12 गएको अवस्था छ, कतै कतै 4:12 गएको अवस्थामा छ। तपाईँहरू अब कोही त उठेर व्यायाम, शारीरिक व्यायाम गर्ने तर्खरमा पनि हुनुहुन्छ होला, र युरोपतिर 4 बज्यो, कति ठाउँतिर 5 बज्दै गरेको अवस्था छ। यसरी विभिन्न स्थानमा विभिन्न समयमा विभिन्न माध्यमद्वारा चाहिँ हामीलाई सुनिराख्नु भएको छ, साथ दिइराख्नु भएको छ। यसो मौका मिल्यो भने सहभागिता पनि जनाउन मैले अनुरोध गरेँ। सहभागिता जनाउने विभिन्न माध्यमहरू छन्, ती सबै माध्यमहरू मध्येबाट एक माध्यम चलाएर हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यो इमेल चाहिँ कोही कोही श्रोताले गर्नुहुन्छ, त्यो इमेलमा चाहिँ खतपत फेरि आँखा जाँदैन रहेछ, मिस भइहाल्छ कोही कोही बेला, कोही बेला हिजो अनुरोध गर्नुभएको गीतहरू चाहिँ आज बज्ने गर्दछ, त्यस्तै हो, कोही बेला मेसेन्जरमा मात्रै ध्यान दिन्छ, कोही बेला वाट्सएपतिर मात्रै ध्यान दिन्छ, अनि कोही बेला चाहिँ फोन आउला कि भनेर त्यता मात्रै ध्यान गइराखेको हुन्छ, इमेल चाहिँ प्रायःजसो मिस हुने रहेछ। त्यो चाहिँ अब हामी प्रेजेन्टरकै कमी कमजोरी हो, हामीले स्वीकार्नुपर्छ, भन्दैमा तपाईँहरूले त्यसमा नपठाउनुहोस् भन्नु खोजेको चाहिँ होइन, तपाईँलाई जुन सजिलो लाग्छ, जुनमा सधैँ पठाउने गर्नुहुन्छ त्यतैबाट हामीलाई सम्पर्क गर्दै गर्नुहोला। हामी एउटा गीत सुन्छौँ अब, कार्टुन्स क्रू जुनियरले माया माया गाउनु भएको छ।

खै माया हो कि माया हो कि के हो के हो। कार्टुन्स क्रू जुनियरले गाउनु भएको गीत सुन्यो श्रोता। प्रभातकालीन आवाज कार्यक्रमको तेस्रो घण्टाको बसाइमा छौँ। ब्रिटिस फोर्सेस ब्रुनाईमा बिएफएस डब्ल्युएसले टुगेदरनेस भन्ने प्यारेन्टिङ कोर्स लिएर आएको छ र गत बिहिबार 1 अक्टोबरदेखि सञ्चालन भइरहेको छ। यो प्रत्येक मङ्गलबार अनि बिहिबार सञ्चालन हुने गर्दछ। 5-6 हप्ताका लागि चाहिँ सञ्चालन हुने गर्दछ। यो बिचमा दसैँको ब्रेक हुन्छ। बिहान 9 बजेदेखि 10:30 बजेसम्म 1.5 घन्टा चाहिँ यो कोर्स रन हुने गर्छ प्रत्येक मङ्गलबार अनि बिहिबार। र यो कोर्सले चाहिँ तपाईँ अब नयाँ पेरेन्ट्स बन्दै हुनुहुन्छ, आमा बुवा बन्दै हुनुहुन्छ, तपाईँको भर्खर एउटा मात्रै नानी भएको छ अथवा तपाईँको 3 नानी भइसकेको छ, फरक पर्दैन। तपाईँहरूले यो चाहिँ आफ्नो एक्सपिरियन्स सेयर गर्ने, आफ्नो मनमा भएका डर त्रासहरूलाई चाहिँ अरू एक्सपिरियन्स्ड पेरेन्ट्सहरूसँग सेयर गर्ने, उहाँहरूले तपाईँहरूलाई यस्तो हुन्छ भनेर आइडिया दिने र अन्य सोसियल वर्क सपोर्टको बारेमा चाहिँ तपाईँहरूले ब्रिफिङहरू ट्रेनिङहरू गर्न पाउनुहुनेछ। हाम्रा बिएफएस डब्ल्युएस फ्यामिली सपोर्ट वर्कर हुनुहुन्छ रचना निरौलाजी, उहाँले चाहिँ यो कोर्स रन गर्दै हुनुहुन्छ र तपाईँहरूले रचनाजीलाई सम्पर्क गर्नुभएको छ, पक्कै पनि इनरोल भइसक्नु भएको छ र अब भोलि हुन गइरहेको छ। मङ्गलबारको हिजो सकियो, अब बिहिबारको भोलि बाँकी छ। 9 बजेदेखि 10:30 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरको उहाँहरूको क्लासरुममा नै हुन्छ बिएफएस डब्ल्युएसको। अब हामी शिवम लामा अनि पूजा गुरुङको आवाजमा जीवनसाथी सुन्छौँ।

0: यो BFPS गोर्खा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
0: त्यसलाई सहेर नबसौ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
0: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
0: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

हजुर, धेरैपल्ट प्रीति कौरको आवाजमा हामीले यो गीत सुन्यौँ श्रोता। तपाईँहरूले ब्लब भनेको सुन्नुभएको छ। यो एक किसिमको अचम्मको जीव रहेछ, दिमाग बिनाको जीव रहेछ श्रोता। अघि हामीले प्रकृतिको कुरा गऱ्यौँ होइन, के भेटिन्छ भेटिन्छ भन्ने कुरा गऱ्यौँ, र ब्लब पनि त्यसै अन्तर्गत नैको जीवहरू हो श्रोता, अचम्मको। यो हेर्दा पहेँलो लेउ वा ढुसी जस्तो देखिने रहेछ, द ब्लब भनिँदो रहेछ। अर्थात् यो वैज्ञानिक नाम चाहिँ यो फेरि यस्तै हुन्छ, वैज्ञानिक नामहरू यो अलिक अप्ठ्यारो हुन्छ, फाइसारम पोलिसेफालम भनिँदो रहेछ, फाइसारम पोलिसेफारम पोलिसेफालम पृथ्वीको सबैभन्दा अनौठो जीव मध्येको एक रहेछ। हो, यो न त जनावर हो, न वनस्पति, न वास्तविक ढुसी नै, यो एक कोशीय स्लाइम मोल्ड हो रहेछ श्रोता। यसको दिमाग वा स्नायु प्रणाली छैन, तर यसले बाटो खोज्न, समस्या समाधान गर्न र सिकेको जानकारी सम्झन सक्ने रहेछ। अब फेरि कस्तो हो त, न यसको यो जनावर हो, न वनस्पति हो, न ढुसी नै हो, यो पुरा रूपमा ढुसी भन्न पनि सकिएन। यो मोल्डको पनि यस्तो क्यारेक्टरिस्टिक हुँदो रहेछ भनेपछि यसले के गर्न सक्यो, बाटो खोज्न सक्यो, समस्या समाधान गर्न सक्यो र सिकेको कुरा चाहिँ सम्झन सक्ने रहेछ। अझै अचम्मको कुरा चाहिँ ब्लबलाई भुलभुलैयामा खाना राख्दा यसले छोटो र प्रभावकारी बाटो आफै खोज्न सक्ने रहेछ। शरीर काटेर छुट्याए पनि यसका भागहरू फेरि आपसमा जोडिन सक्छन्। वैज्ञानिकहरूका लागि यो सानो पहेँलो जीवले एउटा ठुलो प्रश्न उठाएको रहेछ, दिमाग नै नभएको जीवले कसरी सिक्न र निर्णय गर्न सक्छ। यो प्रश्नले चाहिँ दिमाग मजाले तताइराखेको रहेछ वैज्ञानिकहरूको। त्यसैले ब्लबलाई अहिले जीव विज्ञान र भविष्यको यो बायो कम्प्युटिङ अध्ययनमा समेत अध्ययन अनुसन्धानमा समेत अध्ययन गरिँदैछ भन्ने जानकारीहरू बाहिर आएका छन्। दिमागै नभएको भनिएको छ फेरि, सिक्ने र

हजुर, कति वर्ष लाज छोपी प्रवेश मान शाक्यले गाउनुभएको पवित्र मान शाक्य, माफ गर्नुहोस्, पवित्र मान शाक्यले गाउनुभएको यो गीत सुन्यो। यो गीत धेरै रिमिक्स भर्जनमा पनि हामीले पछिल्ला समयहरूमा सुनेका थियौँ, तर ओरिजिनल जस्तो त कहाँ हुन्छ र होइन श्रोता? हजुर, अब एउटा बेलायतको खबर श्रोता, बेलायतको, त्यो पनि नटिङ्गम सहरको। यो सहरमा चाहिँ अपराध र असामाजिक गतिविधि नियन्त्रण गर्न यो बालाक्लाबा, यो हामीले अनुहार छोप्ने मास्क लाउँछौँ नि, माथि कडा नियम लागू गरिने भएको रहेछ। यो आगामी सातादेखि लागू हुने व्यवस्था अनुसार प्रहरीले कुनै व्यक्ति अपराध गर्न वा अरूलाई डर त्रास देखाउन अनुहार ढाकेको आशंका गरेमा मास्क हटाउन आदेश दिन सक्नेछ। अबदेखि आदेश नमानेको खण्डमा 70 पाउन्ड जरिवाना गरिनका साथै अनुहार छोप्ने सामग्री, त्यो बालाक्लाबा चाहिँ जफत गर्ने अधिकार पनि अधिकारीहरूलाई दिइएको छ। भनेपछि कम्युनिटी पुलिस पर्ला त्यहाँ, होइन, अनि पुलिस फोर्सहरू पर्लान्। अनि नटिङ्गम सायर प्रहरीका अनुसार गत एक वर्षमा सहरको केन्द्रमा अनुहार ढाकेर गरिएको वा त्यससँग सम्बन्धित करिब 180 भन्दा बढी घटना रेकर्ड भएका थिए। अनि स्थानीय बासिन्दा र व्यवसायीहरूको गुनासो

पछि यो कदम चालिएको बताइएको छ। श्रोता हुन त बेलायत जस्तो ठाउँमा अनुहार छोपेरै कुनै अपराध गरे पनि ढिलो चाँडो के अरे न्यायको कठघारामा त उभिनु पर्छ नै, समातिहाल्छ कता कताबाट सिसिटिभी फुटेजहरू यताउता जोडजाम गरेर सही मान्छे नै पक्रिएको हामी प्रायः जसो पाउने गर्दछौँ र त्यो राम्रो पक्ष हो। तर मलाई पनि यो बालाक्लाभा चाहिँ यो नियन्त्रण गर्न लागि चाहिँ राम्रो पक्ष जस्तो लाग्यो। यसले हुन त मानिसको इन्टेन्सन त बुझिँदैन, तैपनि बाहिरी आवरणले पनि भित्री मनोदशा के छ भनेर बुझाउँछ जस्तो लाग्छ मलाई चाहिँ। हजुर, अब एउटा अनुरोधको गीत सुन्न जान्छौँ श्रोता। अनुरोधकर्ता श्रोता हुनुहुन्छ परदेशी घिमिरे माइलोजी, उहाँले लेख्नुभएको छ, नमस्ते है राय सर भनेको छ। घिमिरेजी तपाईँलाई पनि नमस्ते अनि स्वागत छ। हजुरलाई सुन्दै जगिङतिर लाग्यो है भन्नुभएको छ। उहाँले करिब करिब 20 मिनट जति अगाडि सन्देश पठाउनु भएको छ, अब त निकै पर पुगिसक्नु भयो होला, 20 मिनटमा निकै कुदिन्छ। आज मजेरी कार्यक्रममा बिना बहिनीलाई भन्नुहोस् है कति कुद्नु भयो भनेर। अनि हजुरको समय मिलेमा कुनै पनि एउटा सालेज्यू भाका सुनाइदिनु है भन्दै बिदा। ह्याभ अ वन्डरफुल डे अहेड भन्नुभएको छ। तपाईँलाई धन्यवाद छ घिमिरेजी, कुद्दै भए नि सुनिराख्नु भएको छ र फेरि रेडियो सुन्दै मन एकतिर शरीर एकतिर खुट्टा एकतिर पुगेर लड्नुहोला, अलिकति होस होसियारीपूर्वक कुद्नुहोला, बाटो राम्रो हेरेर मात्रै कुद्नुहोला। अब रामचन्द्र ढकाल र शर्मिला गुरुङले गाउनुभएको स्याङ्जगो बजार भन्ने गीत सुनाउँछु तपाईँको अनुरोधमा। साले जो भाका नै जस्तो लाग्यो यो, होइन भने मलाई माफ गर्नुहोला, साले जो भाका नै हो भन्ने मैले निर्क्योल गरेर यो गीत बजाइदिँदैछु तपाईँको अनुरोधमा। तपाईँ पनि इन्जोय गर्नुहोस् र अन्य श्रोताले पनि रमाइलो गर्नुहोला।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

हेम तामाङ अनि प्रविशा अधिकारीले गाउनुभएको मिठो गीत, कर्णप्रिय गीत, लाखौँ सपना बोकी हामीले सुन्यौँ। श्रोता, तपाईँहरूलाई कतिको याद छ, हेम तामाङ, मेजर हेम तामाङ साहेब 2RGR का सदस्य हुनुहुन्थ्यो। अहिले त सेवानिवृत्त भइसक्नुभयो कि उहाँ कतै जागिरमा हुनुहुन्छ त्यो भने पत्तो भएन। साहेब सुनिराख्नु भएको छ भने तपाईँलाई गोर्खे सलाम ब्रुनाईको स्टुडियोबाट। 20 तले घर जतिकै अग्लो 69.7 मिटर लामो ढुङ्गे रुखको बारेमा तपाईँले सुन्नुभएको छ। यो विश्वकै सबैभन्दा लामो पुरानो ढुङ्गामा परिणत भएको रुख रहेछ श्रोता। र यो चाहिँ थाइल्यान्डको उत्तरी ताक प्रान्तमा भेटिएको रहेछ। करिब 120,000 वर्ष पुरानो ढुङ्गे रुख रहेछ। र यो ढुङ्गे रुख चाहिँ किन नामकरण भएछ भने, यो 2003 सालमा खननका क्रममा भेटिएको यो विशाल रुखको मूल लम्बाइ 72.2 मिटर, करिब 237 फिट रहेछ। पछि आएको बाढीले यसको केही भाग बगाएपछि अहिले यसको लम्बाइ 69.7 मिटर रहेको बताइएको छ। यसको व्यास डायमिटर भनौँ श्रोता, करिब 1.8 मिटर छ। वैज्ञानिकहरूका अनुसार जीवित अवस्थामा यो रुख 100 मिटरभन्दा अग्लो हुन सक्थ्यो, जुन करिब 30 तले भवनको उचाइ बराबर हो। रुख ढलेपछि बाढी र नदीले ल्याएको माटो तथा यो अवसादले यसलाई चाहिँ के भन्छ पुरेको थियो छ। लामो समयसम्म खनिजयुक्त पानी काठभित्र प्रवेश गर्दै जाँदा काठका जैविक पदार्थहरू बिस्तारै खनिजले प्रतिस्थापन गरे। यसरी रुखको मूल आकार र संरचना जोगिएको अवस्थामा त्यो ढुङ्गे फसिल, स्टोन फसिलको रूपमा चाहिँ परिवर्तन भएको रहेछ। हजुर, समाचारहरू पनि कस्ता कस्ता सुन्नमा आउँछ होइन श्रोता। अब हामी एउटा गीत सुन्न जान्छौँ यो समाचार पछाडि। साउथ कोरियाबाट शेर्पा छुल्टिम जीले चाहिँ अनुरोध पठाउनु भएको छ र उहाँले अनुरोध गर्नुभएको गीत नेपथ्य साङ्गीतिक समूह का गायक अमृत गुरुङले गाउनुभएको गीत परेको छ। र उहाँले चाहिँ कोरियाको रमाइलो घमाइलो मौसमबाट सुनिरहेको छु भन्ने थियो र यो गीत सुन्ने इच्छा अनि सुनाउने इच्छा गर्नुभएको थियो सम्पूर्ण बिएबिएसका श्रोतालाई। अब हामी यो गीत सुन्छौँ।

हजुर, तिम्रो गुलाबी सारीले मार्यो भन्ने गीत सुन्यो श्रोता, र अब हामी पानी तिर तिरे सुन्छौँ नेपथ्य साङ्गीतिक समूहले गाउनुभएको, त्यसमा नि अमृत गुरुङले गाउनुभएको गीत परेको छ। र यो गीत अनुरोध गर्ने श्रोता हुनुहुन्थ्यो शेर्पा छुल्टिमजी साउथ कोरियाबाट। उहाँले भोइस म्यासेज पठाएर यो गीत चाहिँ हामी सबैलाई सुनाउन अनि आफै पनि सुन्न अभिरुचि राख्नुभएको थियो। उहाँलाई धन्यवाद दिँदै अब हामी पनि कार्यक्रमबाट बिदा लिने बेला भइसक्यो। श्रोता, आजको बसाई मलाई त रमाइलो भयो, तपाईँहरूलाई पनि पक्कै रमाइलो भयो, सुनेर साथ दिनुभयो, प्रतिक्रिया जनाएर साथ दिनुभयो, हामी आभारी छौँ। अब यस पछाडि तपाईँहरूले मझेरी कार्यक्रम सुन्नुहुनेछ बिना गुरुङ बहिनीको साथमा, र त्यस पछाडि साङ्गीतिक तरङ्ग कार्यक्रम आज ब्रुनाईका श्रोताले सुन्नुहुनेछ वृन्दा राईको साथमा भने काठमाडौँको सौगात लिएर त्यस पछाडि चाहिँ आउनुहुनेछ लाल शाही दाजु ब्रुनाईको स्टुडियो बाट नै। र मलाई भने भोलि मझेरी कार्यक्रममा नै पाउनुहुनेछ। तबसम्म मलाई बिदा दिनुहोस्। नमस्ते, बाबाई।

0: Pilain Padi.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: Nepali Congress ko 15 mahadiveshan ma sabhapati dekhi mahamantri samma ka pad ma netaharu bich pratispardha shuru bhayeko cha. Sabhapati ma Gagan Thapa aghi dekhiye pani upasabhapati ra mahamantri ma bhane netaharu bich kada takkar hune dekhiyeko cha. सभापतिमा गगन थापा किशोर सिंह राठौर र श्यामकृष्ण खड्गेको उम्मेदवारी परेको छ तर थापा सभापतिमा दोहोरिने निश्चित जस्तै छ वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध हुनुभएको छ महिलातर्फ पुष्पा भूषाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ सभापति थापा विरुद्ध उम्मेदवारी दिएका राठौर र खड्गेको उम्मेदवारीलाई राजनीतिक उपस्थिति जनाउने प्रयासका रूपमा हेरिएको छ सभापतिका दावेदार शेखर कोइराला र पूर्व उपसभापति पूर्णबहादुर खड्का महाधिवेशनमा सहभागी नभएपछि थापालाई सहज भएको हो उपसभापतिमा भने नेताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ खुलातर्फ दुई पदका लागि धनराज गुरुङ मिनेन्द्र रिजाल चन्द्र भण्डारी दीपक गिरी गोविन्द भट्टराई सुरेन्द्र पाण्डे मधु आचार्य र देवराज चालिसे सहित 8 जनाको उम्मेदवारी परेको छ समावेशीतर्फ विनोद चौधरी जीवन परियार फर्मुल्लाह मन्सुर सीता गुरुङ र रञ्जित कर्ण सहित 6 जना उम्मेद्वार छन् यो समूहमा चौधरी र मन्सुर बीच कडा प्रतिस्पर्धा हुने आकलन छ महामन्त्रीमा पनि खुलातर्फ प्रदीप पौडेल नयन सिंह महर गुरुराज घिमिरे उदय शमशेर राणा डाक्टर सुनिल शर्मा अमर सिंह पुन डाक्टर सन्तोष उपाध्याय र शङ्कर तिवारीको उम्मेद्वारी परेको छ महामन्त्रीमा प्रदीप पौडेल नयन सिंह महर गुरुराज घिमिरे उदय शमशेर राणा र सुनिल शर्मा बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ पौडेल र घिमिरे महामन्त्रीमा दोहोरिन खोज्दै हुनुहुन्छ महरले नेविसङ्घको आफ्नो साङ्गठनिक सञ्जाललाई मतमा बदल्ने प्रयास गरिरहनु भएको छ राणालाई नेता बालकृष्ण खाँडको साथ देखिन्छ मेडिकल व्यवसायी सुनिल शर्मा पनि सामाजिक सञ्जालमा चर्चामा हुनुहुन्छ महाधिवेशनमा उपसभापति र महामन्त्रीका अधिकांश उम्मेद्वार सभापति थापासँगै बसेर अघि बढ्ने रणनीतिमा देखिएका छन् नेताहरू छुट्टै टिम बनाएर सभापतिलाई चुनौती दिने भन्दा पनि आफ्नै पक्षमा समर्थन जुटाउने प्रयासमा छन् विश्व ब्याङ्कले रसुवा भोटे कोशी क्षेत्रमा आएको बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने प्रक्षेपण गरेको छ
4: विश्व ब्याङ्कले मंगलबार सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदनमा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ बाढीका कारण जलविद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व ब्याङ्कको आंकलन छ कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने विश्व ब्याङ्कले जनाएको छ पुननिर्माण तथा पुनस्थापनाका काम अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने विश्व ब्याङ्कको अनुमान छ यसैबीच पछिल्लो बाढी पहिरो तथा जलवायुजन्य विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2.27 अर्ब रुपियाँ बराबरको क्षति पुगेको सरकारले जनाएको छ पूर्वाधार विकास मन्त्रालयका सचिव पदम कुमार मैनालीले विपदबाट सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको बताउनु भएको छ
3: पछिल्लो 24 घण्टामा मुलुकभर 17 विपदका घटना भएका छन् घटनामा परि 3 जनाको मृत्यु भएको छ भने 14 जना घाइते भएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सिराहा नवलपरासी पूर्व बाँके कैलाली र डडेलधुरामा सर्पदंशका घटना भएका छन् ओखलढुङ्गा सल्यान बागलुङ र प्युठानमा पहिरो तथा धनुषा भक्तपुर चितवन र लमजुङमा आगलागी भएको छ यस वर्षको दशैंको घटस्थापना र टीकाको साइत सार्वजनिक भएको छ
5: नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत असोज 25 गते बिहान 11:47 तोकेको छ विजया दशमीका दिन बिहान 8:49 देवी विसर्जनको साइत छ समितिले कार्तिक 4 गते बिहान 10:26 टीकाको साइत उत्तम रहेको बताएको छ टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ राज्य सञ्चालकले भने समितिले तोकेकै साइटमा मान्यजनबाट टीका प्रसाद थाप्नुपर्ने उहाँको भनाई छ। देवीको प्रसादको रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही ठाउँमा भने विजया दशमीका दिन मात्रै टीका थाप्ने चलन छ। दशैंमा विभिन्न पेसा र व्यवसायका क्रममा थात थलोभन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्। दशैंमा नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ।
3: हवस् त, खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

Radio's Gorka Radio. Gorka Radio. हजुर सुशान्त केसीको गयो त गयो भन्ने उक्त गीतबाट हामी सम्पूर्ण श्रोतालाई स्वागत गर्न चाहन्छु. नमस्ते, म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट, र तपाईँ अहिले सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियोको कार्यक्रम मझेरी. हजुर, मझेरी कार्यक्रम हाम्रो सोमबारदेखि शुक्रबार बिहानको 10 बजेदेखि दिउँसोको 1 बजेसम्म सञ्चालन हुने गर्दछ, र यो ब्रुनाईको प्रसारण हो. त्यस कारणले गर्दा अहिले भनेको समय भने ब्रुनाईको समय अनुसार हो. हजुर, हाम्रो बिएफबिएस गोर्खा रेडियोलाई रेडियो अनि एप अनि स्मार्ट स्पिकर्सहरूको माध्यमबाट सुन्दै हुनुहुन्छ भने फेरि पनि स्वागत गर्न चाहेँ. धेरै धेरै धन्यवाद हाम्रो साथमा रहिदिनु भएकोमा. र अहिले ब्रुनाईको समय बिहानको 10 बजेर 9 मिनट गयो. यदि तपाईँ काठमाडौँबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँमा बिहानको 8 बज्नका लागि 6 मिनट बाँकी रह्यो. र यदि लन्डन युनाइटेड किङडमबाट सुन्दै हुनुहुन्छ भने लन्डनमा अहिले मध्यरात कटिसकेको छ, बिहानको 3 बजेर 9 मिनट गएको छ, र हजुर सम्पूर्णलाई फेरि पनि स्वागत गर्न चाहन्छु. र अब लाग्छु मौसमी विवरणतर्फ. हजुर, मौसमी विवरणभन्दा अगाडि आजको मितिको कुरा गरौँ. आज भने बुधबारको दिन 7 अक्टोबर 2026 साल, तदनुसार असोज महिनाको 21 गते 2083 विक्रम सम्वत. हजुर, सेरियाको मौसमको कुरा गर्नु पर्दाखेरि आज बिहानदेखि नै एकदमै शीतल छ. स्कुल रनमा पनि एकदमै शीतल भएको कारणले गर्दाखेरि आज चाहिँ छाता लिएर जानु परेन, अनि अहिलेको तापक्रम 28 डिग्री सेल्सियस रहेको छ सेरिया ब्रुनाईको, र अधिकतम तापक्रम रहनेछ 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस. लाइट रेन सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ श्रोता. हल्का वर्षा अनि मन्दगतिमा हावा बहनेछ. हजुर, अब ब्रुनाईमा भने यो वेट सिजनको सुरुवात भइसकेको छ, यानि कि पानी चाहिँ छिनछिनमा पर्ने यो फेब्रुअरीसम्म चाहिँ यस्तै नै जारी रहनेछ. अब लागौँ काठमाडौँ युनाइटेड किङ माफ गर्नुहोस् काठमाडौँ नेपालको मौसमी विवरणतर्फ. काठमाडौँमा अहिलेको तापक्रम रहेको छ 19 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 25 डिग्री सेल्सियस, र न्यूनतम तापक्रम रहनेछ 15 डिग्री सेल्सियस. थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ काठमाडौँमा पनि. मेघ गर्जनसहित वर्षा अनि मन्दगतिमा हावा बहँदैछ. हजुर, लन्डन युनाइटेड किङडममा पनि अहिले रातिको समय छ, र अहिलेको तापक्रम 15 डिग्री सेल्सियस रहेको छ. लाइट रेन सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ, यानि कि यो तिनै ठाउँहरूमा चाहिँ हल्का वर्षाको अनुमान गरिएको छ. र दिउँसो भने दिउँसोको अधिकतम तापक्रम लन्डनमा 16 डिग्री सेल्सियस र न्यूनतम 7 डिग्री सेल्सियस हुँदैछ, यानि कि अब लन्डन युनाइटेड किङडमतर्फ पनि अब जाडो बिस्तारै बढ्ने क्रममा छ. हजुर, यो थियो हाम्रो मौसमी विवरण. सेरिया ब्रुनाई, काठमाडौँ नेपाल, अनि युनाइटेड किङडमको लन्डनको समय अनि मौसमको विवरण आजको कार्यक्रममा सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद. आजको बसाइमा पनि गीत सङ्गीतले तपाईँहरूलाई मनोरञ्जन दिने आशा भनिराखेकी छु. आशा छ तपाईँहरूलाई गीत सङ्गीत मनपर्नेछ.

हजुर, राजन राज शिवाकुटी अनि अन्जु पन्तको आवाजमा सुन्नुभयो यो निकै नै रमाइलो गीत चेप्टे चेप्टे पेरुङ्गो। हजुर, आज 7 अक्टोबर आज बुधबारको बिहान नै गार्ड रुममा चाहिँ हाम्रो स्पेसल भिजिट जुन कफी मर्निङको लागि पनि आउँदै हुनुहुन्छ ब्रिगेडियर जोडी डेभिस एमबिई डेप्युटी कर्नल आरजिआर, उहाँको चाहिँ गार्ड रुममा अनर गरिएको थियो। र त्यसको साथसाथै आज भने ब्रिटिस फोर्सेस ब्रुनाईमा क्वार्टरली स्पाउसेस कफी मर्निङ हुँदैछ। सायद दिदीबहिनीहरू आज चिटच्याट कम्युनिटी सेन्टरमा भेला भइसक्नु भइसक्यो होला र कफी मर्निङ चाहिँ रमाइलो गर्नु होला। यसको आजको विशेष हाइलाइट भनेको चाहिँ कफी मर्निङ हरेक 3 महिनामा भेटघाट कुराकानी गर्ने अनि केही ज्ञान अनि केही नयाँ इन्फर्मेसनहरू पनि पाउने, यसको साथसाथै गेस्टको पनि भिआइपी गेस्ट ब्रिगेडियर जोडी डेभिससँगको स्पेसल भिजिट पनि देख्न पाउनुहुनेछ। अनि यसको साथसाथै बिङ्गो गेम्स पनि खेल्नुहोला र सबैजनाले फुल हाउस जित्नुहोला भन्न चाहन्छु। म जान नपाए पनि तपाईँ चाहिँ फुल इन्जोय गर्नुहोला। हजुर, यसको साथसाथै तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ, मन परेको गीत सुन्न सुनाउन चाहनुहुन्छ भने नहिचकिचाइकन 2 नम्बर रहेका छन् स्टुडियोमा 322-4167-322-0098। यदि ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने कन्ट्री कोड 00673 डायल गर्न नभुल्नुहोला र वाट्सएप पनि गर्न सक्नुहुन्छ। यदि ब्रुनाईमा ब्रुनाईको नम्बरको लागि चाहिँ 8644931, इमेल गर्न सक्नुहुन्छ bfpsgorkha@bfps.com। र फेसबुकको हाम्रो आधिकारिक पेज रहेको छ बिएफपिएस गोर्खा, यहाँहरूले फलो त पक्कै गर्नुभएको छ होला। त्यहाँबाट मेसेन्जरको मार्फत हामीलाई गीत अनुरोध गर्न सक्नुहुन्छ। र कुन प्रक्रियाबाट चाहिँ गीत अनुरोध गर्ने भन्दै सोच्दै गर्नुहोला। अहिलेको लागि भने म श्री गोको एकदमै मिठो गीत बजाउँदैछु, जिहादीमा इन्जोय गर्नुहोस्।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर, पवित्र सुब्बाको यो गीत प्रीतिको फुल भन्ने गीतको नौलो संस्करणमा त्रिशाला गुरुङले गाउनुभएको यो गीत सुनेर पक्कै पनि आनन्द दियो होला। यो गीतले चाहिँ मन अनि मुटु छुने एकदमै मिठो गीत रहेको थियो। हजुर, आजको बुधबारको बसाइमा मझेरी कार्यक्रममा भने म कार्यक्रम प्रस्तुता बिना गुरुङ उपस्थित छु र हाम्रो सदा झैँ कार्यक्रम सञ्चालन गर्नुहुने धनराज दाईले भने आजको ब्रेकफास्ट सो यानि कि प्रभातकालीन सो आवाज चलाइसक्नु भएको छ र मेरो यो 3 घन्टे बसाइमा तपाईँले सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण आशा गरेकी छु। हजुर, दिनको सुरुवात प्राय जस्तो हामीले कार्यक्रममा आजको दिन विशेष को चर्चामा नै सुरुवात गर्ने गर्छौँ र आज भने अन्तर्राष्ट्रिय हिँड्दै र साइकल चलाउँदै विद्यालय जाने दिवस रहेछ श्रोता, यानि कि इन्टरनेसनल वक एन्ड बाइक टु स्कुल डे। यो एकदमै राम्रो रिमाइन्डर पनि हो तपाईँहरूको लागि, विशेष गरी यो स्वास्थ्यको लागि एकदमै राम्रो कुरा। आज अक्टोबर 7 गते चाहिँ यो दिवसलाई विद्यार्थीलाई विद्यालय जाँदा निजी सवारी साधनको सट्टा चाहिँ हिँड्न अथवा साइकल चलाउन प्रोत्साहित गर्ने उद्देश्यले मनाउँदो रहेछ र विद्यालयसम्म हिँडेर वा साइकलमा पुग्दा विद्यार्थीको शारीरिक सक्रियता बढ्नुका साथै सडकमा सवारी साधनको चाप अनि कार्बन उत्सर्जनको पनि घटाउन यसले मद्दत गर्छ र वातावरण सफा राख्न र स्वस्थ जीवनशैली अपनाउन सहयोग गर्ने। आजको दिन विद्यालय जाने बाटो छोटो छ भने गाडी नभइकन आफ्नो खुट्टा अथवा साइकल रोज्ने गर्नुहोस् र स्वास्थ्य पनि रोज्ने गर्नुहोस्, वातावरणलाई पनि जोगाऊ भन्दै। हुन त ब्रिटिस फोर्सेस ब्रुनाईमा हाम्रो हर्नबिल स्कुल चाहिँ एकदमै पैदलले भेट्ने दूरीमा रहेको छ अनि हामीलाई अभिभावकको रूपमा चाहिँ हामी चाहिँ घरबाट स्कुलसम्म बच्चासँग हिँड्दै कुरा गर्दै जानु चाहिँ एकदमै यो हाम्रो भाग्यको कुरा हो, किनभने यहाँनिर त्यस्तो ट्राफिकको पनि चिन्ता भने छैन।

हजुर, उडायो यो मन उडायो हावाले हर्किलेस बस्नेत अनि निकिता थापाको स्वरमा सुन्नुभयो यो गीत. भने इन्टु मिन्टु लन्डनमा भने चलचित्रबाट रहेको थियो, सुनेर तपाईँले पक्कै पनि इन्जोय गर्नुभयो होला. र हामी कार्यक्रम मझेरीमा साप्ताहिक प्रश्नोत्तर कार्यक्रम पनि राख्ने गर्छौँ. श्रोता, तपाईँहरूले यो हप्ताको प्रश्न थाहा पाउनुभयो कि भएन म फेरि एकचोटि रिमाइन्ड गरिदिन चाहन्छु. आज 40 विक हप्तामा चाहिँ हाम्रो प्रश्न रहेको छ, जति दौडिए पनि एउटै ठाउँमा बसिरहन्छ यो के हो भन्ने प्रश्नको उत्तर तपाईँहरूले हामीलाई विभिन्न माध्यमबाट पठाउन सक्नुहुन्छ. कार्यक्रमको सुरुवातमा मैले विभिन्न माध्यमहरू भनेकी थिएँ, तर यदि तपाईँ यहीँ माफ गर्नुहोस्, यो हाम्रो ग्लोबल प्रसारण भए तापनि यो अलिकति लिमिटेड चाहिँ के छ भन्दाखेरि यो पुरस्कारको लागि चाहिँ स्टुडियोमै आउनुपर्ने भएको कारणले गर्दा हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूको लागि विशेष गरी. र तपाईँहरूले आफ्नो प्रश्नको उत्तर भने फेसबुक अथवा वाट्सएपबाट पनि पठाउन सक्नुहुन्छ. म वाट्सएपको नम्बर चाहिँ फेरि एकपटक दोहोऱ्याउँछु, 864-4931. र प्रश्नको उत्तर आउने क्रम भने जारी नै छ. र यसपालिको भाग्यशाली विजेताले भने लक्की ड्रको मार्फतबाट जित्नुहुने विजेताले चाहिँ ब्रुनाई डलर 40 बकनियर रेस्टुरेन्टको भाउचर पाउनुहुनेछ. विकेन्डतिर तपाईँहरूले साथीभाइसँग भेटघाट अथवा आफ्नो फ्यामिलीसँग के गर्ने भन्दै सोच्नु हुँदैछ भने तपाईँले लकीली यो प्राइज जित्न पनि सक्नुहुन्छ. त्यस कारणले कोसिस गर्न भने नछुटाउनु होला.

हजुर श्रोता, सुन्नुभयो राजन ईशानको आवाजमा यो निकै नै मिठो गीत बसमा छैन मेरो मन। यदि तपाईँ भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने तपाईँ बिएफबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हो मझेरी, अनि म कार्यक्रम प्रस्तुत बिना गुरुङको साथमा हुनुहुन्छ। आशा छ तपाईँहरूले गीत सङ्गीतले मनोरञ्जन लिँदै हुनुहुन्छ। त्यसको साथसाथै मैले भने यहाँनिर मेसेन्जरमा चाहिँ हाम्रो आजको नभनौँ यो साप्ताहिक प्रश्नको उत्तर पनि टिप्ने भइरहेको छ ब्याकग्राउन्डमा, र त्यसकारणले अन्य श्रोताहरूले पनि कृपया प्रश्नको उत्तर भने दिँदै गर्नुहोला। जति दौडिए पनि एउटै ठाउँमा बसिरहन्छ के होला? हजुर, आज मौसमले पनि निकै साथ दिइरहेको छ। ब्रुनाईको आजको मौसमले अनि बाहिर हेर्दा पनि एकदमै शीतल देखिन्छ। तपाईँहरू जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ त्यतातिरको मौसम हाल खबर के कस्तो छ? हुन त तिनै ठाउँमा चाहिँ आज वर्षाको अनुमान गरिएको छ अहिलेसम्म। ब्रुनाईमा भने यो सेरिया वरपर भने पानी त परेको छैन, तर दिन शीतल देख्दा चाहिँ एकदमै छुट्टै, आजको बिहानी चाहिँ एकदमै छुट्टै रिफ्रेसिङ अनि रमाइलो लागिरहेको छ। र यस्तै दोष बाँकी तपाईँको दिनहरू पनि। यति भन्दा अब हामी सुबानी मोक्तानको बानी भन्ने मिठो गीत सुन्छौँ।

तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

हजुर, शम्भु राई अनि उषा किरण अधिकारीको आवाजमा यो निकै नै पुरानो पूर्वेली लोक भाकाको गीत आलुदम चना सुनिहाल्नुभयो श्रोता। हजुर, गीत सङ्गीत जति पुरानो भए पनि त्यो गीतको मिठास अनि त्यो गीतले बोकेको भाव भने जुनै पुस्तालाई पनि चल्ने भएको कारणले गर्दाखेरि, मन छुने हुने कारणले गर्दाखेरि मैले फेरि पनि सुनाइहालेँ। आशा छ तपाईँहरूले सुनेर मन पराउनु भयो होला। र यसै क्रममा ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारको लागि एउटा जरुरी सूचना भन्न गइरहेकी छु। अब दसैँको माहौल पनि आइसकेको छ, हामी ब्रुनाईमा छौँ, नेपालमा पनि किनमेलहरू जारी नै छ, युकेमा हामी नेपालीहरू जता जता छरेर बसेका हुन्छौँ। दसैँ हाम्रो लागि एकदमै महत्त्वपूर्ण चाड अनि हामी चाहिँ एकदमै हर्षको साथ मनाइने चाडमा पनि पर्दछ। त्यस कारणले गर्दाखेरि यो समयमा खर्च नहुने त कुरा नै छैन, अनि ब्रुनाईको सन्दर्भमा पनि र क्यासको चाहिँ एकदमै जरुरी हुने समय हो। त्यस कारणले गर्दाखेरि आज ब्रिटिस फोर्सेसको पोस्ट अफिस चाहिँ आजसम्म खुला रहेको छ र बाँकी सेवाहरू चाहिँ भोलिदेखि सोमबारसम्ममा चाहिँ बन्द रहनेछ। हजुर, माफ गर्नुहोस्, थोरै सोमबार यानि कि 12 अक्टोबरबाट चाहिँ पुनः सञ्चालन हुनेछ बिएफपिओ पोस्ट अफिस। र आज पनि तपाईँहरूलाई समय छ, तपाईँहरू पोस्ट अफिसमा गएर पैसा निकाल्ने अथवा मेलहरू गर्ने क्रम चाहिँ आज पनि जारी नै छ, तर भोलि भने बन्द हुनेछ। यो चाहिँ अन्तिम निरीक्षणको लागि यानि कि अडिटको लागि बिहिबार भोलि बिएफपिओ चाहिँ बन्द रहनेछ भने कूटनीतिक डाक यानि कि डिप्लोमेटिक मेल पठाउने कार्यका कारण पनि यो पोस्ट अफिस चाहिँ शुक्रबार पनि बन्द रहनेछ र तपाईँहरूले सोमबार नै कुर्नुपर्ने हुनेछ।

हजुर, याबेस थापाको निकै नै बहुचर्चित गीत सबै युवा पुस्ताले मन पराएको यो एकदमै मिठो गीत सुन्नुभयो आँखाले। हजुर श्रोता, गीतभन्दा अगाडि मैले दसैँको बारेमा थोरै चर्चा गरेकी थिएँ र दसैँ भन्ने बित्तिकै घटस्थापनाभन्दा अघिबाट नै तपाईँहरूले चाहिँ दसैँ सपिङ पनि स्टार्ट गरिसक्नुहुन्छ होला। अनि हामी पनि विकेन्डमा यसो मौका पारेर जान्छौँ ब्रुनाईबाट बन्दर सेरी बेगवान, अनि मिरी मलेसिया पनि नजिकै छ, हामी जाने गर्छौँ र तपाईँहरूको पनि सपिङ कार्य भने जारी नै छ होला। अनि विशेष गरी ब्रुनाईको विशेषता के हो भन्दाखेरि चाहिँ हाम्रा प्रायः बिएफबी परिवारका दाजुभाइ दिदीबहिनीहरू जो फ्यामिलीवाला हुनुहुन्छ उहाँहरूले चाहिँ यहाँको फर्निचरदेखि लिएर अनि चाइनिज भासहरू चाहिँ यहाँ चाहिँ अलिक सस्तो मूल्यमा पाउने भएको कारणले गर्दा चाहिँ विशेष सपिङहरू चाहिँ अब घरको डेकोरेसन अनि पाहुनाको लागि मिठो मिठो खानाको लागि त्यो अझ आँखालाई राम्रो होस्, खाना पनि मिठो होस् भनेर चाहिँ प्लेटहरू यस्तै पोर्सलिनका सामानहरू चाहिँ एकदमै पाइन्छ। त्यस कारणले यी चिजहरूमा चाहिँ फेरि एउटा लिमिटेसन छ, त्यो भनेको चाहिँ क्यासमा चाहिँ किन्नु पर्ने हुन्छ। अनि विशेष गरी अस्तिको शनिबारको मेरो सपिङमा चाहिँ मैले एउटा कुरा के जाने भने ब्रुनाईमा भने बैदुरी ब्याङ्कको कार्ड हुने व्यक्तिहरूको लागि चाहिँ विभिन्न फर्निचर सपहरूमा चाहिँ डिस्काउन्ट रहेछ छुट्टै नै। अनि त्यो चाहिँ मलाई जस यहाँको ब्याङ्क अकाउन्ट भएको चाहिँ एउटा फाइदा चाहिँ अनुभव भयो। र किनमेलकै कुरा गर्ने हो भने नेपालमा सबैभन्दा ठुलो किनमेलको मौसम मानिन्छ। नयाँ लुगा, जुत्ता, मोबाइल, इलेक्ट्रोनिकदेखि मोटरसाइकल र गाडीसम्म किन्ने चलन छ। इलेक्ट्रोनिक्स भन्ने बित्तिकै मानिसहरूले माफ गर्नुहोस् नेपालीहरूले प्रायः जसले आफ्नो आइफोन पनि अपग्रेड गर्न सक्ने एकदमै ठुलो मौका हो। अनि हामीले दसैँ तिहारमा राम्रो राम्रो फोटो खिच्ने भनेर यो मौका हो। अनि सामाजिक सञ्जालमा चाहिँ एउटा एकदमै रमाइलो कुरा चाहिँ के चलिरहेको छ भने अहिलेको आइफोन 18 को प्रो जुन त्यो मोडल्सहरूमा चाहिँ विभिन्न कलरहरूमध्ये चाहिँ पिङ्क कलर नभएर किने मैले चाहिँ यसपालि आइफोन किनिनँ भन्ने त्यो मिमहरू चाहिँ एकदमै भाइरल भइरहेको छ। त्यस कारणले तपाईँहरूले एकदमै सेलेक्टिभ, एकदमै आफ्नो बजेट हेरिकन चाहिँ सपिङ गर्नुहोला पक्कै पनि। अनि विशेष गरी ब्रुनाईमा चाहिँ क्यासको अभावले गर्दाखेरि चाहिँ तपाईँहरूले कति सामानहरू चाहिँ किन्न पाउनु हुँदैन होला, त्यसलाई पनि मध्यनजर गर्दै तपाईँहरूले यो पोस्ट अफिसको ओपनिङ टाइमलाई भने यो मौकालाई चाहिँ लिइहाल्नुहोला। आजसम्म पोस्ट अफिस ओपन रहनेछ र भोलि र पर्सि भने बन्द रहनेछ। हजुर, गफ भने निकै लामो नै गयो श्रोता, आजको बसाइमा यस्तै रमाइलो गफ गाफ अनि गीत सङ्गीत सुन्दै जाने नै छौँ। अहिलेको लागि भने हामी कार्यक्रम मझेरीको पहिलो घन्टे बसाइको अन्त्यमा आइसकेका छौँ। ब्रुनाईको समय अहिले बिहानको 11 बज्न ठिक 4 मिनट बाँकी रह्यो र अब भने म बाके मनो गुरुङको साइलालाई चिठी भन्ने गीत छाड्दै पहिलो घन्टे बसाइलाई बिदा माग्दै अब भने बजाउँदैछु साइलालाई चिठी। त्यस लगतै नेपालबाट प्रसारण हुने समाचारपछि म फेरि पनि प्रस्तुत बिना गुरुङ उपस्थित हुने नै छु मझेरीको दोस्रो घन्टे बसाइमा।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: निर्वाचन आयोगले विदेशमा भएका नेपालीलाई मतदानमा सहभागी गराउने बारे परामर्श थालेको छ। आगामी प्रदेश र स्थानीय तहको निर्वाचन लक्षित आयोगले अस्थायी रूपमा विदेशमा बसोबास गरेका नेपालीलाई मतदानमा सहभागी गराउने बारे सरकारवालासँग छलफल थालेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी सहित प्राय सबै दल विदेशमा बसोबास गर्ने नेपालीलाई मतदानमा सहभागी गराउन सकारात्मक भएकाले आयोग निरन्तर छलफलमा जुटेको हो। संघदेखि प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने 24 राजनैतिक दललाई आमन्त्रण गरेर केही दिन अघि यो विषयमा छलफल गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। नेपालको संविधानले नेपाली नागरिकलाई मतदानको अधिकार दिएको हुँदा स्थायी ठेगाना भन्दा बाहिर अस्थायी रूपमा बसेका र विदेशमा बसोबास गरेका सबैलाई मतदानको अधिकार दिने बारे राजनैतिक दलसँग सकारात्मक छलफल भइरहेको उहाँले बताउनुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचन लक्षित पालिका स्तरमा हामी आउँदैछौ अभियान सुरु गरेको छ। हिजोदेखि सुरु भएको अभियान सातै प्रदेशका 753 स्थानीय तहमा सञ्चालन गरिँदैछ। रासोपाले स्थानीय तहका निर्वाचनको तयारीका निम्ति यस्तो अभियान सुरु गरेको हो। औपचारिक घोषणा नभए पनि स्थानीय तहको निर्वाचन आगामी फागुनमा हुन सक्ने सम्भावना छ। स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौट प्रक्रियाबारे बुझाउन नागरिकका समस्या सुन्न र पार्टी संयन्त्र परिचालनका विषयमा अभियान केन्द्रित हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सरकार सञ्चालन गरेको 6 पुगिसकेको भन्दै उहाँले यो बीचमा सरकारबाट भएका राम्रा कामबारे जानकारी अभियान अन्तर्गत दिइने बताउनुभयो। जनताको घरमै पुगेर उनीहरूका अपेक्षा सुन्ने र सरकारलाई थप जवाबदेही बनाउने पनि रासोपाको उद्देश्य रहेको उहाँको भनाइ छ। यो अभियानको अर्को उद्देश्य स्थानीय तह निर्वाचनको तयारी पनि छ। केन्द्रीय सदस्य र सांसदहरू सबै स्थानीय तहमा पुगेर सरकारले गरेका राम्रा कामको जानकारी सँगै आगामी स्थानीय तह निर्वाचनमा उम्मेद्वार छनौटका विषयमा स्थानीय पार्टी संगठनसँग छलफल हुनेछ। दसैँ तिहार र छठका लागि आउने 23 अग्रिम टिकट खुल्ने भएको छ।
4: यातायात विभाग र यातायात व्यवसायीको बैठकले आउँदो 23 टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। टिकट बुकिङ खुल्ला भएसँगै मुलुकभर सवारी साधनका लागि रुट परमिट आवश्यक पर्ने छैन। चाडपर्वका बेला ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका बाहेक ठूला गाडीलाई काठमाडौँ आवत जावतमा रोक लगाउने निर्णय भएको छ। खाद्यान्न औषधि इन्धन र दूध बोक्ने गाडीलाई भने यो निर्णय लागू हुने छैन। बाढी पहिरोले अवरुद्ध मुख्य राजमार्ग तत्काल मर्मत सम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धता पछि यातायात व्यवसायी टिकट बुकिङ खोल्न राजी भएका हुन्।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष 1,50,000 क्विन्टल धान किन्ने भएको छ। कम्पनीले हरेक वर्ष सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान किन्दै आएको छ। यो कार्यक्रमलाई निरन्तरता दिँदै कार्तिक दोस्रो सातादेखि धान किन्ने योजना तयार पारेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिना न्यौपारे सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार यसपटक कम्पनीले धान किन्न 66,50,00,000 रुपियाँ बजेट छुट्याएको छ। गत वर्ष कम्पनीले 70 रुपियाँ बजेटबाट 1,90,000 क्विन्टल धान किन्ने योजना बनाएको थियो, तर 1,48,000 क्विन्टल मात्रै किनेको थियो। न्यौपानेका अनुसार यो वर्ष सरकारले प्रति क्विन्टल धानको समर्थन मूल्य 3,800 रुपियाँ निर्धारण गरेको छ। यो मूल्यलाई आधार बनाएर बजेट व्यवस्थापन गरी धान किन्ने तयारी अघि बढाइएको उहाँको भनाइ छ। सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2083 संसदमा दर्ता गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले हिजो विधेयक संसद सचिवालयमा दर्ता गरेको हो। सरकारले विधेयकमा ऊर्जाको दक्षता र संरक्षण सम्बन्धी व्यवस्था कार्यान्वयन हुने 7 व्यावसायिक क्षेत्र प्रस्ताव गरेको छ। यसरी निर्धारण गरिएका व्यावसायिक प्रतिष्ठान वा क्षेत्रमध्ये पहिलोमा व्यवसाय उद्योग तथा कल कारखाना र व्यापारिक प्रतिष्ठान छन्। दोस्रोमा यातायातका साधन यात्रु तथा गैरयात्रु बाहेक, तेस्रोमा सरकारी व्यावसायिक आवासीय र व्यापारिक भवन छन्। चौथोमा सेवा क्षेत्र अस्पताल विद्यालय विश्वविद्यालय लगायत छन् भने पाँचौँमा कृषि सिंचाई र खानेपानी क्षेत्र परेका छन्। छैटौँमा ऊर्जा उत्पादन आपूर्ति वा खपत गर्ने उपकरण सोको उत्पादन वा पैठारी छन्। सातौँमा विद्युत उत्पादन प्रसारण वा वितरण परेका छन्। काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणतर्फ करिब 300 योजना कार्यान्वयनको चरणमा छन्।
2: ग्रामीण क्षेत्रलाई सड़क सञ्जालमा जोड्ने उद्देश्यले पूर्वाधार विकास कार्यालय मार्फत 291 योजना कार्यान्वयनमा ल्याइएको हो। बागमती प्रदेश सरकार अन्तर्गतका योजना मध्ये 271 सड़क, 8 सड़क पुल तथा 12 मर्मत सम्भार सम्बन्धी योजना सञ्चालनमा छन्। योजनाको लागत अनुसार वर्गीकरण गरी बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ।
3: हवस् त, अहिलेसम्मका खबर यति नै।

हजुर नमस्कार अनि फेरि पनि स्वागत छ कार्यक्रम मझेरीमा। म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट र सुरु गऱ्यौँ हामीले मझेरीको दोस्रो घन्टे बसाइ नवाज अन्सारी फिचरिङ नोइस्टको एकदमै रमाइलो गीत ओ नानाबाट। हजुर दोस्रो घन्टे बसाइ यानि कि ब्रुनाईको अहिले समय बिहानको 11:09 गइसकेको छ। आजको बुधबारको बसाइमा पनि सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रमको बाँकी अंश अझै बाँकी नै छ र सुरुवात गरौँ दोस्रो घन्टा पनि आजको दिनको चर्चाबाट। र आज विश्व कपास दिवस रहेको छ यानि कि वर्ल्ड कटन डे। दसैँको सबै कुरा गर्दै थिएँ, लुगाफाटा किन्ने त यो बेला नै हो र आज चाहिँ वर्ल्ड कटन डे पर्न गएको रहेछ। कपास यानि कि हामीले लगाउने कपडादेखि घरायसी सामग्रीसम्म दैनिक जीवनसँग जोडिएको एउटा प्राकृतिक रेसा हो र कपास केवल कपडा बनाउन मात्र नभइकन यो विश्वभरका लाखौँ किसान अनि श्रमिकको आम्दानी र रोजगारीको आधार पनि हो भन्दा केही फरक पर्दैन, किनभने विश्वभर करिब 2,40,00,000 किसान चाहिँ कपास खेतीमा संलग्न रहेका हुन्छन् र यसको उत्पादन र आपूर्ति श्रृङ्खलाले करिब 12,50,00,000 मानिसलाई रोजगारी प्रदान गर्छ। र यो दिन भने संयुक्त राष्ट्र संघले सन् 2021 हरेक वर्ष अक्टोबरको 7 विश्व कपास दिवसका रूपमा मनाउनुपर्छ है भनेर घोषणा गरेका रहेछन्। यसको उद्देश्य कपासको आर्थिक सामाजिक र व्यापारिक महत्त्वबारे जनचेतना बढाउनु र कपास क्षेत्रलाई अझ दिगो बनाउनु पनि हो। हजुर श्रोता, लुगाको कुरा गर्नुपर्दाखेरि हामीले कटनको लुगा लगायो भने चाहिँ हाम्रो छालाले पनि मजाले ब्रिथ गर्न मिल्छ होइन, सास फेर्न सक्छन् र अनि यो अर्ग्यानिक, किनभने अहिलेको फास्ट फेसनको दुनियाँमा चाहिँ विशेष गरी तपाईँहरूले सिन टेमोरबाट सपिङ गर्ने गर्नुहुन्छ भने कतिपय लुगाहरू चाहिँ मूल्यको आधारमा चाहिँ एकदमै अफोर्डेबल बनाइएको छ भने त्यसमा चाहिँ कटनको मात्रा भने निकै थोरै पाइन्छ। अनि विशेष गरी हामीले लाउने अन्डरगार्मेन्ट्सहरूमा चाहिँ कटन, विशेष महिलाको लागि चाहिँ कटनको अन्डरगार्मेन्ट चाहिँ एकदमै स्वास्थ्यको लागि फाइदाजनक पनि हुन्छ। एनिवे, लुगाको बारेमा, यो कटनको बारेमा कुरा भने लम्बाउँदै गयो भने धेरै नै लम्बिन्छ। हामी भने कार्यक्रमलाई निरन्तर गर्छौँ गीत सङ्गीतले नै अझ गीत सङ्गीतमय अनि रमाइलो बनाउनेछौँ आजको बुधबारको बसाइलाई। यो त्रिशाला गुरुङले गाउनुभएको गीत रहेको छ, कसले चोर्यो।

हजुर, त्रिशाला गुरुङको कसले चोर्यो भन्ने गीत सुन्नुभयो, र बिचबिचमा भने पुरानो नेपाली लोक गीतको पानी कुवाको भन्ने पनि त्यो अलिकति पार्ट रहेछ, त्यसले अझ गीतलाई रमाइलो बनाएको छ। सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। अब अर्को गीत बज्दैछ र यो गीत भने तपाईँहरूले जरुर मन पराउनु हुनेछ, किनभने पूर्ण राय अनि दाजुभाइको यो एकदमै चर्चित गीत रहेको छ। हावा चलेछ, इन्जोय गर्नुहोस्।

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, यो निकै नै रमाइलो गीत सुन्नुभयो सालको पात्र टपरी कुलेन्द्र विश्वकर्मा अनि विष्णु माझीको आवाजमा। लगभग 8 वर्ष अगाडि 2018 साल ताका, यो चाहिँ दसैँ तिहारकै सिजनतिर चाहिँ यो गीत रिलिज भएको थियो अनि त्यो ताकाको सुपर हिट गीत अनि युट्युबमा पनि एकदमै धेरै भ्युज भएको एकदमै रमाइलो गीत सुनाए। आशा छ तपाईँहरूको बिहानी अझ यस्तै मिठो दोहोरी गीतबाट चाहिँ रमाइलो भयो होला आशा गरेकी छु। र आज बुधबारको दिन भने हामीले विषयवस्तुमा फुड एन्ड कल्चर राख्ने गर्छौँ र आजको विषय भने रहेको छ फ्रापे। फ्रापे त तपाईँहरूले सुन्नु नै भएको होला र आफ्नो कसैको चाहिँ स्पेसल त्यो फेभरेट ड्रिङ्कमा पनि पर्न सक्छ। तपाईँहरू स्टारबक्स कतै जाँदै हुनुहुन्छ भने फ्रापेचिनो मन पराउने व्यक्तिहरू पनि हुनुहुन्छ होला। मलाई पनि मनपर्छ, यो चाहिँ अलिकति गुलियो पनि हुन्छ तर आजभोलि चाहिँ मैले सुगरमा चाहिँ अलिक कट गरेकी छु हेरौँ, त्यस कारणले म चाहिँ अझ प्लेन कफीतर्फ मात्रै गएकी छु। र आज मैले फ्रापेको बारेमा चाहिँ किन चर्चा गरेँ विशेष गरी आजको फुड एन्ड कल्चरको विषयवस्तुमा भन्दाखेरि, आज भने अक्टोबर 7 राष्ट्रिय फ्रापे दिवस चाहिँ मनाइँदो रहेछ। हजुर, यो दिवसमा भने चिसो फिजिएको र स्वादिलो पेय पदार्थ फ्रापेको आनन्दले मनाउने गर्छौँ र विभिन्न स्वाद संयोजनमा उपलब्ध यो पेय पदार्थ कफी प्रेमीहरूको लागि फलफुलका स्वादमा मन पराउने सबैलाई आकर्षित गर्ने एउटा ड्रिङ्क हो अनि आफ्नो मनपरी चिसो पेयसँगै आराम गर्ने पनि यो उत्तम दिन हो। ब्रुनाईको सन्दर्भमा चाहिँ हाम्रो सेरियाभन्दा नजिक केबी क्वाला बेलायतमा चाहिँ एउटा स्टारबक्स रहेको थियो तर अहिले त्यो बन्द छ, नत्र म त आज काम सकिने बित्तिकै गएर फ्रापेचिनो अर्डर गरिहाल्थेँ। तर एनिवे, स्टारबक्समा मात्रै होइन यो अन्य कफी सपहरूमा पनि पाइन्छ। र मैले विशेष फ्रापेको कुरा किन गरेँ भने यो चाहिँ कफी लभर्सहरूको लागि

शब्द रहेको छ, फ्रापेबाट आएको हो, जसको अर्थ चाहिँ चिसो वा शीतल हो। 19औं शताब्दीदेखि नै यो शब्द चिसो पेय पदार्थहरू वर्णन गर्न प्रयोग हुँदै आएको थियो। आधुनिक कफी फ्रापेको उत्पत्ति भने निकै रोचक र संयोगपूर्ण छ श्रोता। कतिपय कुराहरू चाहिँ एकदमै एक्सिडेन्टल डिस्कभरी भने जस्तै, सन 1957 ग्रिसको थेसालोनिकी अन्तर्राष्ट्रिय व्यापार मेलामा भने एउटा इन्स्ट्यान्ट कफी कम्पनीका प्रतिनिधिले आफ्नो दिउँसोको कफी बनाउन तातो पानी भेट्टाउन सकेनन्। त्यसपछि उनले त इन्स्ट्यान्ट कफीमा चिसो पानी र चिनीलाई एकसाथ हल्लाएर नयाँ प्रकारको पेय पदार्थ तयार पारेका थिए र यसरी नै संसारकै सबैभन्दा पहिलो प्रसिद्ध फ्रापेको जन्म पनि भएको थियो ग्रिसमा। र बिस्तारै विश्वका कफी पसलहरूमा यो ड्रिङ्क फैलिँदै गयो र आज भने अन्तर्राष्ट्रिय रूपमा रुचाइने यो पेय पदार्थको रूपमा पनि स्थापित भएको छ। अनि यो फ्रापेको सबैभन्दा ठुलो विशेषता भनेको चाहिँ यसको एकदमै बहुमुखी स्वाद हो। कफी मन नपराउनेहरूले पनि फलफुल, चकलेट, क्यारामेल वा चियामा आधारित फ्रापेको मजा लिन सक्नुहुन्छ है। निकै नै इन्ट्रेस्टिङ रहेछ आज इन्टरनेसनल फ्राप्पे डे। अनि फुड एन्ड कल्चर अन्तर्गत तपाईँहरूको फेभरेट ड्रिङ्कको बारेमा पनि मैले थोरै चर्चा गरिहालेँ, आशा छ तपाईँहरूलाई मन पर्यो होला। अब भने गीत अनुरोध आएको छ हामीलाई लोक सुब्बाबाट। उहाँले नमस्कार बिना बहिनी, बिहानको चिसोसँगै ड्युटी गर्दै हाजिर जनाए है भन्नुभएको छ। अनि समय मिले पवन गोलेको छाडी जाने मायालुको भन्ने गीत बजाउन अनुरोध गर्नुभएको छ। यति बेला रेडियो सुनेर बस्नुभएको सम्पूर्ण मित्र श्रोताहरूमा सुनाइदिन आग्रह गर्दछु भन्दै हुनुहुन्छ लोक सुब्बा रिडिङबाट। धन्यवाद लोक सुब्बाजी, तपाईँको रोजाइमा पवन गोलेको छाडी जाने मायालुको। यो गीत अलि पुरानो रहेछ तर पवन गोले चाहिँ निकै पुरानो सिङ्गर भए तापनि उहाँ दार्जिलिङबाट हुनुहुँदो रहेछ। यो गीत भनेर सुनेर पक्कै पनि इन्जोय गर्नुहोला छाडी जाने मायालुको।

पवन गोलेको आवाजमा सुन्नुभयो र यो हाम्रो लोकसुबा दाईबाट चाहिँ अनुरोध गरिएको गीत थियो. तपाईँले सुनेर पक्कै पनि मनोरञ्जन दिनुभयो होला. हजुर श्रोता, बिएफबिएस गोर्खा रेडियोको कार्यक्रम मझेरीमा तपाईँहरूले गीत सङ्गीतको साथसाथै केही रोचक तथ्य अनि जानकारीहरूबाट चाहिँ पक्कै पनि केही उपयोगिता चाहिँ भइरहेको छ होला भन्ने पूर्ण आशा गरेकी छु. गीत सङ्गीत पनि रमाइलो गर्दै गर्नुहोला, तपाईँको आफ्नो दिनचर्या पनि निरन्तर गर्दै जानुहोला, सधैँ सकारात्मक अनि एकदम स्वास्थ्य बानीहरू चाहिँ अँगाल्नुहोला भन्दै अब गीत सङ्गीत लिन अगाडि निरन्तर गर्नेछु. अब भने एकदमै चर्चित गायक एकदेव लिम्बूको गीत सुन्ने पालो भएको छ. उहाँको चर्चित गीत अनि एकदमै उत्कृष्ट गीत चमेली सुन्नुहोस् अनि इन्जोय गर्नुहोस्.

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

हजुर खेम सेन्चुरी अनि अस्मिता अधिकारीको आवाजमा सुन्नुभयो यो निकै नै रमाइलो गीत रम रम मारौटी। हजुर श्रोता, अहिले हामी बिएफबिएस गोर्खा रेडियोको कार्यक्रम मझेरी सुन्दै हुनुहुन्छ र मझेरी कार्यक्रमको दोस्रो घन्टे बसाइमा छौँ र अहिले समय भएको छ दिउँसोको 12 बज्नका लागि केवल 9 मिनट बाँकी। हजुर, गीत सङ्गीत सुन्ने क्रममा अब पालो भएको छ अर्को गीत सुन्ने। सज्जन राज वैद्यको जुनकिरी सुनाउँ श्रोता।

हजुर श्रोता, भर्खरै सुन्नुभयो राजनराज सेवा, माफ गर्नुहोस्, सज्जनराज वैद्यको आवाजमा जुनखेरी। हजुर, हेर्दा हेर्दै हामी कार्यक्रम मजेरीको दोस्रो घन्टे बसाइको पनि अन्त्यमा आइसकेका छौँ र अनुरोध पर्ने क्रममा हामीलाई मेसेज गर्नुभएको छ किलो ट्याङ्गो, उहाँ हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियो ब्रुनाई, रेडियो कार्यक्रम मझेरी दोस्रो प्रहर, सञ्चालिका चेली बिना गुरुङज्यूमा एसकुलुङ योर्क काउन्टी मध्य पेन्सिल्भेनिया युएसएबाट उहाँले कन्ट्याक्ट गर्नुभएको छ। अप्रतियोगीको रूपमा उहाँले उत्तर पनि दिनुभएको छ हाम्रो यो साप्ताहिक प्रश्न उत्तरको, जति दौडे पनि एकै ठाउँ रहने अथवा अडिने पानी घट्ट र जाँतो हो भन्नुभएको छ। यो प्रश्नको उत्तर चाहिँ अलि मिल्दोजुल्दो भए तापनि ठ्याक्क उत्तर भने दाई यो घडीको सुई रहेको छ, त्यस कारणले गर्दाखेरि राम्रो ट्राई कोसिस गर्नुभयो, धेरै धेरै धन्यवाद सहभागिता जनाइदिनु भएको कोमा। अनि विशेष गरी यो प्रश्न उत्तरको विजेता चाहिँ यहीँ स्टुडियोमा लिन आउनु पर्ने भएको कारणले गर्दा उहाँले बुझेर भन्नुभएको छ, त्यस कारणले त्यसको लागि धेरै धेरै धन्यवाद एसकुलुङची। अनि उहाँले राजनराज वैद्य भन्नुभएको छ, तर मेरो विचारमा उहाँले राजनराज शिवाकोटीको कुरा गर्नुभएको होला, उहाँको कुनै पनि गीत बजाइदिनु अनुरोध गर्दछु भन्नुभएको छ। रेडियो श्रोताहरू सबैमा सुनाउन अनि सुन्न चाहन्छु एसकुलुङ योर्क काउन्टी सेन्ट्रल पेन्सिल्भेनिया युएसएबाट। हजुर, उहाँको राजनराज शिवाकोटीको कुनै पनि एउटा गीतमा चाहिँ कुटुम्बा कुटु आयो राजनराज शिवाकोटी अनि मेलिना राईको आवाजमा। यो गीत छाड्दै म कार्यक्रम प्रस्तुता बिना गुरुङ दोस्रो घन्टे बसाइबाट बिदा चाहन्छु र गीत पछि नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ र त्यस लगत्तै म फेरि पनि मझेरीको अन्तिम अनि तेस्रो घन्टे प्रहरमा भने उपस्थित हुने नै छु। अहिलेको लागि भने इन्जोय।

0: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा सभापतिदेखि महामन्त्रीसम्मका पदमा नेताहरूबीच प्रतिस्पर्धा शुरू भएको छ। सभापतिमा गगन थापा अघि देखिए पनि उपसभापति र महामन्त्रीमा भने नेताहरूबीच कडा टक्कर हुने देखिएको छ। सभापतिमा गगन थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्गीको उम्मेद्वारी परेको छ, तर थापा सभापतिमा दोहोरिने निश्चित जस्तै छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध हुनुभएको छ। महिलातर्फ पुष्पा भूषाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ। सभापति थापा विरूद्ध उम्मेद्वारी दिएका राठौर र खड्गीको उम्मेद्वारीलाई राजनैतिक उपस्थिति जनाउने प्रयासका रूपमा हेरिएको छ। सभापतिका दावेदार शेखर कोइराला र पूर्व उपसभापति पूर्णबहादुर खड्का महाधिवेशनमा सहभागी नभएपछि थापालाई सहज भएको हो। उपसभापतिमा भने नेताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। खुलातर्फ दुई पदका लागि धनराज गुरुङ, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, दीपक गिरी, गोविन्द भट्टराई, सुरेन्द्र पाण्डे, मधु आचार्य र देवराज चालिसे सहित 8 जनाको उम्मेद्वारी परेको छ। समावेशीतर्फ विनोद चौधरी, जीवन परियार, फर्मुल्लाह मनसुर, सीता गुरुङ र रञ्जित कर्ण सहित 6 जना उम्मेद्वार छन्। यो समूहमा चौधरी र मनसुरबीच कडा प्रतिस्पर्धा हुने आकलन छ। महामन्त्रीमा पनि खुलातर्फ प्रदीप पौडेल, नयन सिंह महर, गुरुराज घिमिरे, उदय शमशेर राणा, डाक्टर सुनिल शर्मा, अमर सिंह पुन, डाक्टर सन्तोष उपाध्याय र शङ्कर तिवारीको उम्मेद्वारी परेको छ। महामन्त्रीमा प्रदीप पौडेल, नयन सिंह महर, गुरुराज घिमिरे, उदय शमशेर राणा र सुनिल शर्मा बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। पौडेल र घिमिरे महामन्त्रीमा दोहोरिन खोज्दै हुनुहुन्छ। महरले नेविसँगको आफ्नो साङ्गठनिक सञ्जाललाई मतमा बदल्ने प्रयास गरिरहनु भएको छ। राणालाई नेता बालकृष्ण खाँडको साथ देखिन्छ। मेडिकल व्यवसायी सुनिल शर्मा पनि सामाजिक सञ्जालमा चर्चामा हुनुहुन्छ। महाधिवेशनमा उपसभापति र महामन्त्रीका अधिकांश उम्मेद्वार सभापति थापासँगै बसेर अघि बढ्ने रणनीतिमा देखिएका छन्। नेताहरू छुट्टै टिम बनाएर सभापतिलाई चुनौती दिने भन्दा पनि आफ्नै पक्षमा समर्थन जुटाउने प्रयासमा छन्। विश्व ब्याङ्कले रसुवा भोटे कोशी क्षेत्रमा आएको बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने प्रक्षेपण गरेको छ।
1: विश्व ब्याङ्कले मंगलबार सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदनमा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ। बाढीका कारण जलविद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व ब्याङ्कको आंकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा पनि उल्लेखनीय असर पर्ने विश्व ब्याङ्कले जनाएको छ। पुननिर्माण तथा पुनस्थापनाका काम अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने विश्व ब्याङ्कको अनुमान छ। यसैबीच पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2.27 अर्ब रुपियाँ बराबरको क्षति पुगेको सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयका सचिव पदम कुमार मैनालीले विपदबाट सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको बताउनु भएको छ।
0: पछिल्लो 24 घण्टामा मुलुकभर 17 विपदका घटना भएका छन्। घटनामा परि 3 जनाको मृत्यु भएको छ भने 14 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सिराहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेलधुरामा सर्पदंशका घटना भएका छन्। ओखलढुङ्गा, सल्यान, बागलुङ र प्युठानमा पहिरो तथा धनुषा, भक्तपुर, चितवन र लमजुङमा आगलागी भएको छ। यस वर्षको दशैंको घटस्थापना र टीकाको साइत सार्वजनिक भएको छ।
2: नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत असोज 25 गते बिहान 11:47 तोकेको छ। विजया दशमीका दिन बिहान 8:49 देवी विसर्जनको साइत छ। समितिले कार्तिक 4 गते बिहान 10:26 टीकाको साइत उत्तम रहेको बताएको छ। टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका प्रसाद थाप्नुपर्ने उहाँको भनाई छ। देवीको प्रसादको रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही ठाउँमा भने विजया दशमीका दिन मात्रै टीका थाप्ने चलन छ। दशैंमा विभिन्न पेसा र व्यवसायका क्रममा थात थलो भन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्। दशैंमा नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ।
0: हवस्त, खबर यति नै, नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

0: Alpha Radio.
1: हजुर नमस्कार अनि स्वागत छ फेरि पनि कार्यक्रम मझेरीको तेस्रो अनि अन्तिम घन्टे बसाइमा. म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा हुनुहुन्छ र भर्खरै सुन्नुभयो सविन राईको आवाजमा निकै नै चर्चित गीत जाउँ कि बसौँ. हजुर तेस्रो घन्टे बसाइमा चाहिँ अहिले ब्रुनाईमा मध्य दिन कटिसकेको छ. बिहानको अब दिउँसो भइसकेको छ. 12:10 गयो श्रोता. हजुर दसैँ नजिकै गएको अवसरमा हाम्रो बिएफपी चिल्ड्रेन्स लाइब्रेरीले भने दसैँ क्रिएटिभ कम्पिटिसन आयोजना गर्दै हुनुहुन्छ र यो क्रिएटिभ यो बच्चा बालबालिकाहरूको सृजनात्मकतालाई चाहिँ कम्पिटिसनको रूपमा चाहिँ प्रयोग गर्ने समय आएको छ. 16 अक्टोबरसम्ममा तपाईँहरूले बिएफपी चिल्ड्रेन्स लाइब्रेरीमा आफ्नो बच्चाले बनाएको दसैँको चङ्गा अनि ग्रिटिङ कार्ड अनि ग्रिटिङ कार्डमा रहेको स्पेसल दसैँको सन्देशलाई चाहिँ बुझाउन सक्नुहुन्छ यो 16 अक्टोबरभित्र. अनि विजेता भने उद्घोषण गरिनेछ 20 अक्टोबरको दिन. हजुर दसैँको कालरात्री पार्टी 2 RGRमा मनाइँदैछ. आइतबार 18 अक्टोबरको दिन बेलुकी 5:30 बजेदेखि मध्यरातसम्म. आजभोलि यो क्विक रेस्पोन्स कोडको चाहिँ एकदमै विस्तृत प्रयोगमा आइरहेको छ. त्यस कारणले गर्दाखेरि यसपालिको दसैँ कालरात्री पार्टीमा पनि यहाँहरूले क्युआर कोडको मार्फत चाहिँ आफ्नो अटेन्डेन्स रेजिस्टर गर्नुपर्ने हुन्छ र गर्नुहोला. र अन्य यस्ता थुप्रै जानकारीहरूको लागि भने तपाईँ हाइभ ब्लक स्पटमा पनि जान सक्नुहुन्छ र त्यहाँ चाहिँ सबै प्रकारका नोटिसेसहरू चाहिँ लिस्ट गरिएका हुन्छन्. हजुर आउँदै गरेको दसैँको माहौलमा हामीले गाउँघरलाई सम्झिने हो भने गाउँघरमा चाहिँ जब हामी जब गाउँमा बस्थ्यौँ तब चाहिँ दसैँको बेला चाहिँ सबैजना कमेरोले लिप्ने अनि घर पोतपात गरेर अनि विभिन्न आर्टवर्कका कलरफुल आर्टहरू जुन त्यो तिहारमा रङ्गौली हुन्छ नि रङ्गोली त्यस्तै खालको दसैँमा पनि लिप पोत गरेर एकदम विभिन्न कलरफुल डिजाइनका भित्ताहरूमा चाहिँ प्याटर्न्सहरू बनाइन्थे. त्यसैलाई नै सायद त्यही महत्त्वलाई त्यही चलनलाई चाहिँ अझै उजागर गर्नको लागि होला हाम्रो बालबालिकाहरूको लागि यो सुनौलो अवसर प्रदान गर्नुभएको छ चिल्ड्रेन्स लाइब्रेरीले दसैँ क्रिएटिभ कम्पिटिसन बाट. पक्कै पनि सहभागिताको लागि प्रेरित गर्नुहोला आफ्नो बालबालिकाहरूलाई. हजुर सुन्दै गर्नुहोला बिएफपिएस गोर्खा रेडियो. अहिलेको लागि भने बजाउँदैछु तृष्णा गुरुङको मिठो गीत सोल्टी जिउ. इन्जोय.

हजुर कृष्णा गुरुङको सोल्टीज्यू गीतबाट त पक्कै पनि तपाईँले इन्जोय गर्नुभयो होला। हजुर ब्रिटिस फोर्सेस बुनाएका परिवारहरूको लागि आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्टले मोआना मुभी चाहिँ स्क्रिनिङ गर्दैछ चिटच्याट कम्युनिटी सेन्टरमा यो शुक्रबार 16 अक्टोबरको दिन। यसको लागि फ्री एन्ट्री रहनेछ र सबै उमेरका व्यक्तिहरूको लागि यो चलचित्र चाहिँ उपयुक्त रहेको छ। यदि तपाईँको बालबालिका चाहिँ 8 वर्षभन्दा मुनिका छन् भने एकजना अभिभावक भने त्यहाँ उपस्थित भइदिनुहोला। हजुर यसै गरी दसैँको कथा वाचन सेसन हुन गइरहेको छ मङ्गलबार 20 अक्टोबर बिहानको 10 बजे बिएफबी चिल्ड्रेन्स लाइब्रेरीमा। सबै बालबालिकाहरूलाई चाहिँ स्वागत छ यो स्टोरी सेसनमा। अनि यो चाहिँ विशेष गरी स्कुल डेमा परेको छ, मलाई यो दिन चाहिँ छुट्टी छ कि छैन अलिकति थाहा भएन, तर सम्पूर्ण बालबालिकाहरू जो उपलब्ध हुनुहुन्छ उहाँहरू चाहिँ जान सक्नुहुन्छ आफ्नो मम्मी बाबाको साथ जो पनि भ्याउनु हुन्छ। अनि यहाँ चाहिँ स्टोरी सेसन दसैँको विशेष स्टोरी सेसन चाहिँ हाम्रो बिएफएसडब्ल्युएसका फ्यामिली सपोर्ट वर्कर रचना दिदीले आयोजना गर्दै हुनुहुन्छ। र अब सुनौ अर्को गीत राजेश पायल राई अनि आस्था रावतको एकदमै बुलन्द आवाजमा यो एकदमै रमाइलो गीत माया बस्यो मुटुमा।

0: भिडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
4: BFPS, BFPS, Gorkha Radio।

हजुर, चलचित्र पेन्सन पट्टाबाट सुन्नुभयो ऐना हेरेर कपाल कोरेर। गीतका गायक अनि गायिका हुनुहुन्छ शान्तिश्री परियार अनि सुरज तमु, र यो गीत भने हामीलाई अनुरोध गर्नुभएको छ नियमित श्रोता युनाइटेड किङडमबाट। उहाँ हुनुहुन्छ विष्णु गुरुङ ब्ल्यान्डफोर्ड युकेबाट। उहाँले गुड मर्निङ विना बहिनी, तपाईँको सो सुनिरहेको छु, तपाईँको समय मिल्यो भने नेपाली मुभी पेन्सन पट्टाको गीत ऐना हेरेर बोलको गीत मेरो आफ्नै अभिरुचिमा सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहन्छु। धन्यवाद बहिनी विष्णु गुरुङ ब्ल्यान्डफोर्ड युके भनेर पठाउनु भएको थियो। आशा छ दाई हजुरले यो गीत सुनेर इन्जोय गर्नुभयो होला। यसका साथसाथै एकदमै चर्चित अहिले चर्चामा आइराखेको उक्त चलचित्रको बारेमा त सामाजिक सञ्जालभरि नै एकदमै धेरै चर्चाहरू रहेका छन्, अनि कथा अनि त्यसै गरी गीतको छनौट, यसै गरी एक्टर अनि जुन कलाकारहरूको अभिनयहरूलाई चाहिँ सम्पूर्ण दर्शकहरूले चाहिँ एकदम माया गरेको जस्तै अनुभव हुन्छ मलाई, किनभने म त नेपालमा छुइनँ, तर यदि म अहिले नेपालमा भए चाहिँ म यो मुभी हेरिसक्थेँ। तर आशा छ कसै न कसैले चाहिँ अब नेपाल यो मुभी देखाउनुहुन्छ कि, आश मात्रै गर्छु, तर केही छैन श्रोता, यो चलचित्रले चाहिँ एकदम माया बटुलिरहेको अवस्था छ र गीत पनि निकै मिठो छ। हजुर, अहिले समय ब्रुनाईमा 12:30 हुनलाई 1 मिनट बाँकी रह्यो र हामी कार्यक्रम मझेरीको तेस्रो अनि अन्तिम घटे बसाइमा छौँ। श्रोता, ब्रुनाई ब्रिटिस फोर्सेस ब्रुनाईमा आज चाहिँ क्वार्टरली यानि कि त्रैमासिक स्पाउजेस कफी मर्निङ भएको थियो, अनि हाम्रा सहकर्मी दिदी वृन्दा दिदी पनि जानुभएको थियो, अनि उहाँले चाहिँ इन्सा महर्जन दिदीले चाहिँ फेरि पनि बिङ्गो जित्नुभयो भनेर भन्नुहुँदा त म त छक्क परेँ। तपाईँहरूले कहिलेकाहीँ विचार गर्नुभएको छ कुनै एकजना व्यक्तिले चाहिँ बारम्बार बिङ्गोहरूमा चाहिँ पारिराख्नुभएको हुन्छ, राफलहरूमा पनि परिरहेको हुन्छ, तर एकदमै के भन्नु, म चाहिँ लक्की नै छुइनँ जस्तो लाग्छ कि, तर हुनुहोस् आज म गएको भए सायद मैले पनि केही न केही पुरस्कार भने अवश्य जितेँ होला। मेन भनेको अवसर नगुमाउनु नै हो, यदि गएको भए त अवसर हुन्थ्यो नै होला। अनि सम्पूर्ण दिदीबहिनीहरू जसले इन्जोय गर्नुभयो आजको कफी मर्निङ, उहाँहरूलाई अनि जित्नुभएको दिदीबहिनीहरूलाई पनि एकदम बधाई भन्दै हाम्रो बिएफपिएस गोर्खा रेडियोले पनि हरेक हप्ता प्रश्न मेरो उत्तर तपाईँको भन्ने चाहिँ सञ्चालनमा ल्याइराखेको छ, र यसपालिको प्राइस भने $40 बकनियर रेस्टुरेन्टको भाउचर रहेको छ। यसको लागि प्रश्न भने जति दौडिए पनि एउटै ठाउँमा बसिरहन्छ के हो भन्ने प्रश्नको उत्तर तपाईँले हामीलाई विभिन्न माध्यमबाट पठाउन सक्नुहुन्छ, व्हाट्सएपमा पनि पठाउन सक्नुहुन्छ र कन्ट्याक्ट गर्न सक्नुहुन्छ हाम्रो फेसबुकको पेजमा, अनि यसरी तपाईँहरूले चाहिँ यो भाउचर जित्ने चाहिँ मौका चाहिँ आफ्नो लागि अवसर बनाउनु होला भन्दै अब भने अर्को गीत बजाउनतर्फ लाग्छु। एसटी योगी अनि अन्जु पन्तको आवाजमा यो चलचित्र जलाकीबाट चाँदी जलप, इन्जोय गर्नुहोस्।

हजुर, यस्ती योगी अनि अन्जु पन्तको आवाजमा सुन्नुभयो निकै नै मिठो गीत चाँदी जलप। हजुर श्रोता, गीत सङ्गीतको अनुरोध पढ्ने क्रममा फेरि पनि हाम्रो नियमित श्रोता खर्क गुरुङ मामा आउनुभएको छ। उहाँको गीतको अनुरोध पनि हिन्दी गीतको रहेको छ, त्यस कारणले मामा हजुरको गीतको अनुरोध यो गीतलाई चाहिँ डाउनलोड गर्न थोरै समय लाग्छ, तर पक्कै पनि यो गीतपछि भने म बजाउने नै छु। रेडियो सुन्दै गर्नुहोला। उहाँले चाहिँ बिना भान्जी मजिरी कार्यक्रम सुनेर मनोरञ्जन लिइरहेछु, समय मिलेमा एउटा हिन्दी गीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ। निले गगन्तले महेन्द्र कपूरको सुपरहिट हिन्दी फिल्म हमराजबाट, अनि उहाँले 1966 नम्बरीहरूलाई मिठो सम्झना गर्न चाहन्छु किन आज इन्टेक 1966 नम्बरीको डायमन्ड्स जुब्ली सेलिब्रेसन हुँदैछ। वेलकम 1966 नम्बरीहरूलाई, धन्यवाद, नमस्ते भन्नुभएको छ खर्क गुरुङ मामाले। मामा हजुरको गीत रेडी हुन थोरै समय दिनुहोला। अहिलेको लागि भने म मेलिना राईको गीत गुराँसै फुल्दा बजाउँदैछु, र उक्त गीतपछि भने यो गीत निले गगन्तले भने बजाउने बाचा गर्दै अहिलेलाई भने सुन्नुहोस् मेलिना राईको गुराँसै फुल्दा।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

गगन के तले यो गीत महेन्द्र कपूरको सुपरहिट सङ हमराज मुभीबाट रहेको छ र यो गीत अनुरोध गर्नुभएको हाम्रो नियमित श्रोता मामा खड्क गुरुङ मामा हुनुहुन्छ अनि उहाँको यो गीत स्पेसली आज चाहिँ उहाँहरूको 1966 का यो डायमन्ड जुब्ली सेलिब्रेट गर्दै हुनुहुँदो रहेछ सबैजनालाई चाहिँ एकदमै शुभकामना अनि मजाले इन्जोय गर्नुहोला उहाँको नम्बर या नमनी सम्पूर्णलाई भन्दै अब कार्यक्रम अगाडि बढाउँछु अर्को रमाइलो गीततर्फ जाउँ श्रोता अब पनि जेम्सी फिचरिङ ऱ्यापस्टार बेबीको वाग वान सुन्नुहोस्

हजुर, समृद्धि राई फिचरिङ जन, माफ गर्नुहोस्, रोहित जन छेत्रीको निकै नै मिठो गीत प्रयास सुन्नुभयो। यो गीतसँगै अब पालो भएको छ अर्को रमाइलो गीत सुन्ने, भेनाको उन जस्तो बिस्ट अनि सन्जु मोक्तानको आवाजमा। इन्जोय।

0: 摆得长着帽子吗？
1: आज यो रमाइलो गीत सँगै हामी कार्यक्रम माफ गर्नुहोस् मझेरीको अन्त्यमा आइसकेका छौँ। समय अहिले दिउँसोको एक बज्नका लागि 3 मिनट मात्र बाँकी रह्यो श्रोता। हजुर, योसँगै आजको बसाइको लागि र आज सुनेर साथ दिनुभएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै म कार्यक्रम प्रस्तुता बिना गुरुङ अब भने बिदा माग्ने बेला भइसकेको छ। जानुभन्दा अगाडि अभाया एन्ड द स्टिम इन्जिन्सको लैजाऊ मलाई भाग 2 गीतसँगै आजको बसाइबाट बिदा चाहन्छु। तपाईँको बाँकी दिन एकदमै शुभ रहोस्, स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् अनि एकदमै सक्रिय रहनुहोस्। गीत सङ्गीत माया गर्दै गर्नुहोस्, बिएफपिएस गोर्खा रेडियो पनि सुन्दै गर्नुहोला। भोलि भने तपाईँहरूले नियमित प्रस्तुता दाई धनराज दाईको साथमा मझेरी कार्यक्रममा सुन्न पाउनुहुनेछ। आजको लागि भने विशेष म बिना गुरुङको तर्फबाट भने धेरै धेरै माफ गर्नुहोस् धन्यवाद भन्दै आज यहीँबाट बिदा चाहन्छु। नमस्ते अनि बाई।

0: निर्वाचन आयोगले विदेशमा भएका नेपालीलाई मतदानमा सहभागी गराउने बारे परामर्श थालेको छ। आगामी प्रदेश र स्थानीय तहको निर्वाचन लक्षित आयोगले अस्थायी रूपमा विदेशमा बसोबास गरेका नेपालीलाई मतदानमा सहभागी गराउने बारे सरकारवालासँग छलफल थालेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी सहित प्राय सबै दल विदेशमा बसोबास गर्ने नेपालीलाई मतदानमा सहभागी गराउन सकारात्मक भएकाले आयोग निरन्तर छलफलमा जुटेको हो। संघदेखि प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने 24 राजनैतिक दललाई आमन्त्रण गरेर केही दिन अघि यो विषयमा छलफल गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। नेपालको संविधानले नेपाली नागरिकलाई मतदानको अधिकार दिएको हुँदा स्थायी ठेगाना भन्दा बाहिर अस्थायी रूपमा बसेका र विदेशमा बसोबास गरेका सबैलाई मतदानको अधिकार दिने बारे राजनैतिक दलसँग सकारात्मक छलफल भइरहेको उहाँले बताउनुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचन लक्षित पालिका स्तरमा हामी आउँदैछौँ अभियान सुरु गरेको छ। हिजोदेखि सुरु भएको अभियान सातै प्रदेशका 753 स्थानीय तहमा सञ्चालन गरिँदैछ। रासोपाले स्थानीय तहका निर्वाचनको तयारीका निम्ति यस्तो अभियान सुरु गरेको हो। औपचारिक घोषणा नभए पनि स्थानीय तहको निर्वाचन आगामी फागुनमा हुन सक्ने सम्भावना छ। स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौट प्रक्रियाबारे बुझाउन, नागरिकका समस्या सुन्न र पार्टी संयन्त्र परिचालनका विषयमा अभियान केन्द्रित हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सरकार सञ्चालन गरेको 6 पुगिसकेको भन्दै उहाँले यो बीचमा सरकारबाट भएका राम्रा कामबारे जानकारी अभियान अन्तर्गत दिइने बताउनुभयो। जनताको घरमै पुगेर उनीहरूका अपेक्षा सुन्ने र सरकारलाई थप जवाबदेही बनाउने पनि रासोपाको उद्देश्य रहेको उहाँको भनाइ छ। यो अभियानको अर्को उद्देश्य स्थानीय तह निर्वाचनको तयारी पनि छ। केन्द्रीय सदस्य र सांसदहरू सबै स्थानीय तहमा पुगेर सरकारले गरेका राम्रा कामको जानकारीसँगै आगामी स्थानीय तह निर्वाचनमा उम्मेद्वार छनौटका विषयमा स्थानीय पार्टी संगठनसँग छलफल हुनेछ। दसैँ तिहार र छठका लागि आउने 23 अग्रिम टिकट खुल्ने भएको छ।
1: यातायात विभाग र यातायात व्यवसायीको बैठकले आउँदो 23 टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। टिकट बुकिङ खुल्ला भएसँगै मुलुकभर सवारी साधनका लागि रूट परमिट आवश्यक पर्ने छैन। चाडपर्वका बेला ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका बाहेक ठूला गाडीलाई काठमाडौँ आवत जावतमा रोक लगाउने निर्णय भएको छ। खाद्यान्न, औषधि, इन्धन र दूध बोक्ने गाडीलाई भने यो निर्णय लागू हुने छैन। बाढी पहिरोले अवरुद्ध मुख्य राजमार्ग तत्काल मर्मत सम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धता पछि यातायात व्यवसायी टिकट बुकिङ खोल्न राजी भएका हुन्।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष 1,50,000 क्विन्टल धान किन्ने भएको छ। कम्पनीले हरेक वर्ष सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान किन्दै आएको छ। यो कार्यक्रमलाई निरन्तरता दिँदै कार्तिक 2 धान किन्ने योजना तयार पारेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिना नेपाले सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार यसपटक कम्पनीले धान किन्न 66,50,00,000 रुपियाँ बजेट छुट्याएको छ। गत वर्ष कम्पनीले 70 रुपियाँ बजेटबाट 1,90,000 क्विन्टल धान किन्ने योजना बनाएको थियो, तर 1,48,000 क्विन्टल मात्रै किनेको थियो। न्यौपानेका अनुसार यो वर्ष सरकारले प्रति क्विन्टल धानको समर्थन मूल्य 3,800 रुपियाँ निर्धारण गरेको छ। यो मूल्यलाई आधार बनाएर बजेट व्यवस्थापन गरी धान किन्ने तयारी अघि बढाइएको उहाँको भनाइ छ। सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2083 संसदमा दर्ता गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले हिजो विधेयक संसद सचिवालयमा दर्ता गरेको हो। सरकारले विधेयकमा ऊर्जाको दक्षता र संरक्षण सम्बन्धी व्यवस्था कार्यान्वयन हुने 7 व्यावसायिक क्षेत्र प्रस्ताव गरेको छ। यसरी निर्धारण गरिएका व्यावसायिक प्रतिष्ठान वा क्षेत्रमध्ये पहिलोमा व्यवसाय, उद्योग तथा कल कारखाना र व्यापारिक प्रतिष्ठान छन्। दोस्रोमा यातायातका साधन, यात्रु तथा गैरयात्रु बाहेक, तेस्रोमा सरकारी, व्यावसायिक, आवासीय र व्यापारिक भवन छन्। चौथोमा सेवा क्षेत्र, अस्पताल, विद्यालय, विश्वविद्यालय लगायत छन् भने पाँचौँमा कृषि, सिंचाइ र खानेपानी क्षेत्र परेका छन्। छैटौँमा ऊर्जा उत्पादन, आपूर्ति वा खपत गर्ने उपकरण, सोको उत्पादन वा पैठारी छन्। सातौँमा विद्युत उत्पादन, प्रसारण वा वितरण परेका छन्।
2: काभ्रेपलाञ्चोकमा चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणतर्फ करिब 300 योजना कार्यान्वयनको चरणमा छन्। ग्रामीण क्षेत्रलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले पूर्वाधार विकास कार्यालय मार्फत 291 योजना कार्यान्वयनमा ल्याइएको हो। बागमती प्रदेश सरकार अन्तर्गतका योजना मध्ये 271 सडक, 8 सडक पुल तथा 12 मर्मत सम्भार सम्बन्धी योजना सञ्चालनमा छन्। योजनाको लागत अनुसार वर्गीकरण गरी बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ।
3: एफबीएस गोर्खा रेडियो हो।

बिया बिया स्कोर खारेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बिया बिया स्कोर खारेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपी अस्कोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बुधबार हो आदरणीय श्रोता। बुधबार हामी पालनकर्ता देवता भगवान विष्णुको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हामी पालनकर्ता देवताको रूपमा पनि भगवान विष्णुको उपासना गर्ने गर्दछौँ र मुक्तिदाता देवताको रूपमा पनि उहाँकै उपासना गर्ने गरिन्छ। त्यस्ता लक्ष्मीपति भगवान विष्णुले हामी सबैको निरन्तर रूपमा पालन रक्षण गर्नुहोस् र भगवत प्राप्तिको जो व्यवस्था छ, शान्तिको जो व्यवस्था छ, आनन्द प्राप्तिको जो महिमा छ, त्यतातर्फ अग्रसर हुने चित्तवृत्ति प्रदान गरी कृपा गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत केही चर्चाहरू गर्न गइरहेका छौँ। हामी यहाँ विभिन्न चर्चाहरू गर्ने गर्दछौँ, जुन चर्चाहरूले हाम्रो कर्तव्य पथलाई पहिचान गर्न मद्दत गरोस् र हामी कर्तव्य पथमा अविचलित भावमा निरन्तर अगाडि बढ्न सकौँ, यही प्रार्थना गर्दै आजको कार्यक्रमतर्फ हामी अगाडि बढौँ। र आजको कार्यक्रमको चर्चाको विषय छ श्राद्धको भावना, अर्थात् श्राद्ध कर्म शास्त्रीय विधि हो, विधान हो, र त्यो नगरेमा त्यसले ठुलो हानि गर्छ, त्यसैले श्राद्ध गर्नै पर्दछ। आफ्नै पितृहरूको तृप्तिका लागि गरिने यो कर्म सबै सन्ततिहरूले जो अधिकारी हो जसले गर्नुपर्दछ, शास्त्रले जसले गर्नुपर्छ भनेको छ, परम्पराले जसलाई यो आज्ञा दिएको छ त्यसले गर्नै पर्दछ। र त्यो गर्दाखेरि कस्तो भावना हुन्छ, एउटा श्रद्धापूर्वक र पितृहरूप्रति सद्भाव राखेर श्राद्ध गर्ने व्यक्तिको हृदयमा मनमा कस्तो भावना हुन्छ त्यो शास्त्रले बताएको छ, त्यसैको आज यस कार्यक्रममा चर्चा गरौँ। श्रद्धालु हिन्दू परम्परामा श्राद्धकर्ता तर्पण एवं श्राद्धमा भावपूर्ण आर्द हृदयले भन्ने गर्छ, भनेको पग्लिएको हृदयले एकदमै आफ्नो पितृहरूलाई सम्झिएर उसले यस्तो भावले श्राद्ध कर्म गर्छ। तो हेरौँ, एमे कुले लुप्त पिण्डाः पुत्रदार विवर्जिताः तेषां दत्तक मक्षय्य मिदमस्तु तिलोदकम्। ए बान्धवा बान्धवाश्च एन्य जन्मनि बान्धवाः ते तृप्ति मखिला यान्तु मद्दत्ते नाम्बुना सदा। नरकेषु समस्तेषु यातनासु च ये स्थिताः तेषा माप्यायना एतद् दीयते सलिलं मया। अर्थात् जोसुकै असहाय जीव मेरो कुलको हुनुहोस्, जो मेरो यस जन्मको बन्धु बान्धव हुनुहोस्, या अन्य जन्मको, या जो कुनै पनि बन्धु बान्धवले रहित हुनुहोस्, या जो जुनसुकै लोकमा या नरक आदिमा यातनाग्रस्त हुनुहोस्, उहाँले मेरो यस श्राद्धको पिण्ड या तिलको तर्पणले पूर्ण दुःखमुक्त एवं पूर्ण तृप्त हुनुहोस् भन्ने भावले श्राद्धकर्ताले श्राद्ध गर्ने गर्दछ। यहाँ परोपकारको एउटा भाव लुकेको देखिन्छ। जो कुन जोसुकै असहाय जीव, जुनसुकै असहाय जीव, त्यसको कुनै सहायता गर्ने कोही हुँदैन र बडा दुःखमा रहेको अवस्थामा हुनसक्छ, हुन्छ नि भन्ने छैन, तर त्यो पनि एउटा सम्भावना रहन्छ र ज्यादातर सम्भावना त्यस्तै रहन्छ भनेर शास्त्रले भन्छ। जो मेरो यस जन्मको बन्धु बान्धव अथवा अन्य जन्मको बन्धु बान्धव हुनसक्छ, अनेकौँ जन्महरू हामीले मनुष्यले अथवा प्राणीले ग्रहण गर्ने गर्दछ, र ज अथवा मेरो बन्धु बान्धव नभए पनि जो कसैको कोही बन्धु बान्धव असहाय अवस्थामा हुनुहुन्छ र कसैले उसलाई गर्नुपर्ने मनुष्यले श्राद्ध कर्म गरेको छैन र श्राद्ध कर्म गरे पनि भक्ति र त्यसमा एउटा सद्भावको अथवा श्रद्धाको अभाव रहेको छ, त्यस्ता जीवहरू जुनसुकै अवस्थामा जुनसुकै लोकमा सुखपूर्वक या नरक आदिमा दुःखपूर्वक यातनाग्रस्त भएर रहेका छन्, ती सबैले यस श्राद्ध बादमा दिएको पिण्ड र तर्पण गरिएको जलले तृप्त भएर दुःखबाट मुक्त हुनुहोस् र तृप्तिका साथ आफ्नो यात्रालाई सहज बनाएर अगाडि बढ्नुहोस् भन्ने एउटा परोपकारले पूरित यो भाव व्यक्त गर्दै श्राद्ध गर्ने गर्दछ भनेर श्राद्धमा जो भाव छ, अर्थात् श्राद्ध कर्म गर्दा जो श्राद्धकर्ता छ त्यसको हृदयमा यस्तो भाव हुनुपर्छ भनेर उल्लेख गरिएको यो शास्त्रीय वचन हामीले सुन्यौँ। आदरणीय श्रोता, हामी बिहबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा यो श्राद्धकर्ताको भावको विषयमा चर्चा गरिरहेका छौँ। कस्तो भाव बनाएर श्राद्ध गर्नु पर्दो रहेछ त्यो सिकाइरहेको छ शास्त्रले। शास्त्र अगाडि भन्छ, आब्रह्म स्तम्भ पर्यन्तम देवर्षि पितृमानवाः तृप्यन्तु पितरः सर्वे मातृ माता महादयः।
अतीत कुल कोटिनाम सप्त द्वीप निवासीनाम आब्रह्म भुवनान लोका दिद मस्तु तिलोदकम भनेर यो शास्त्रले आफूलाई अगाडि राखेको छ। शास्त्र भन्छ आ ब्रह्म स्तम्भ पर्यन्त सबै देवता पितृ मनुष्य कीट पतङ्ग सात द्वीप निवासी ज्ञाता ज्ञात अर्थात् ज्ञात अथवा अज्ञात ब्रह्मलोकदेखि लिएर भूलोकसम्मका सबै प्राणी मेरो यस सद्भावपूर्ण श्राद्ध तर्पणले पूर्ण तृप्त अर्थात् आप्यायित एवं सुखी हुनुहोस् भनेर श्राद्धमा पिण्ड र जलको समर्पण गरिन्छ तर्पण गरिन्छ भनेर शास्त्रले श्राद्धकर्ताको भावको एउटा अवस्थालाई देखाएको छ। यो ब्रह्मलोकदेखि लिएर भूलोकसम्म जति पनि प्राणीहरू रहेका छन् ती प्राणीहरू जो जीवहरू रहेका छन् ती ज्ञात भएका हुन् अज्ञात हुन् सात द्वीप निवासी हुन् ती देवतामा हुन् पितृमा हुन् मनुष्य हुन् कीट पतङ्ग हुन् अथवा अरू जेमा हुन् सबै जहाँ जहाँ जे जे छन् ती सबैले तृप्त हुने गरी यो पिण्ड र यो जल अर्पण गर्छु भनेर यस्तो एउटा विशिष्ट भावले भावित भएर श्राद्ध कर्म गर्नुपर्दछ भनेर यो शास्त्रले उल्लेख गरेको छ। हामी हाम्रो यो समाजको एउटा अवस्थालाई दृष्टिगत गरेर यदि यो कार्यक्रममा चर्चा गर्ने हो भने धेरै नै दुःखदायी अवस्था हामीले देख्ने गर्दछौँ। किनभने श्राद्धको विषयमा आधुनिक चिन्तनधाराको एउटा नाममा श्राद्धलाई एउटा तिरस्कार गर्ने एउटा घृणापूर्ण अवस्थामा हेर्ने र पितृहरूले यहाँ दिएको कसरी खान सक्छन् र कसरी पाउँछन् भनेर जो एउटा सामान्य रूपमा हल्का रूपमा र अश्रद्धापूर्वक भावहरू व्यक्त गरिएका देखिन्छन् वास्तवमा ती भयङ्कर नास्तिक भाव हुन् र त आफूलाई नै हानि गर्ने भाव हुन् यो शास्त्रले त्यसै भन्ने गर्दछ। त्यस्ता भावहरू वास्तवमा कुसङ्ग हुन् र कुसङ्गमा यदि परियो भने आफू पनि त्यस्तै होइन्छ र आफू त्यस्तै भएपछि वास्तवमा समाप्तिको एउटा बिन्दुमा पुगिन्छ भनेर शास्त्रले भन्दछ। त्यसैले यदि कसैले श्राद्ध कर्म गर्नबाट आफूलाई वञ्चित गर्न खोज्छ भने ऊ आफूलाई आफूले नै मारिरहेको छ आत्महनको अवस्थामा गइरहेको छ र त्यसले ठुलै दुर्गतिको सामना गरेर कल्पौँ कल्पसम्म नरकको यातना भोग्नु पर्दछ भनेर शास्त्रले स्पष्टसँग उल्लेख गरेको छ। यदि समाजको आचरणलाई समाजको एउटा रफ्तारलाई निहाल्ने हो भने कलियुगले आफ्नो रफ्तार पक्रिएको देखिन्छ। कलियुगमा मानिसहरूले धर्म कर्मलाई तिलाञ्जली दिएर आफ्नो मनको जो आज्ञा हुन्छ त्यसैलाई स्वीकार गर्दछन् र लामो समयसम्म आफूलाई दुःखको एउटा आहालमा डुबाउने गर्दछन्। जीव रूपमा मनुष्यको जो यात्रा छ त्यो निकै लामो छ, मनुष्यको रूपमा जो शरीर छ यो निकै छोटो छ। त्यसैले यो छोटो र लामो आफू लामो छ तर शरीर छोटो छ, गर्छ शरीरको लागि भोग्छ आफूले, यो निकै गम्भीर विषय छ र शास्त्रले यतातर्फ स्पष्ट्याउन र हामीलाई सिकाउन निकै मेहनत गरेको छ तर हाम्रो दृष्टि त्यतातर्फ टिकिरहेको देखिँदैन। समाजको गति र शास्त्रको बाणी एकदमै विपरीत जस्तो देखिन्छ भनेर देख्नेहरूले भनेका कुरा यहाँ राखियो। अब पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत श्राद्धकर्ताले कस्तो भावमा श्रद्धापूर्वक श्राद्ध कर्म गर्दो रहेछ त्यसलाई हामी हेरिरहेका छौँ। सनातन धर्मसँग सम्बन्धित मनुष्यको प्रबल इच्छा, मेरो सन्तानले मलाई तर्पण र पिण्डदान दिएर तृप्त पारोस् भन्ने हुन्छ। यसैलाई हेरेर महाभारतको युद्धको प्रारम्भमा अर्जुनले युद्ध गर्दिन भनेर भनेका थिए। अर्जुन भन्छन्, शङ्करो नरकायैव कुलघ्नानां कुलस्य च पतन्ति पितरो हेसा लुप्त पिण्डोदक क्रिया, अर्थात् वर्णशङ्कर हुनाले कुल घाती समग्र कुललाई निश्चय नै नरकमा लैजान्छ र वर्णशङ्कर भनेको यदि पुरुषहरू मारिए र स्त्रीहरू विधवाका रूपमा ठुलो सङ्ख्यामा रहे भने तिनीहरूले पर परपुरुषसँग आफ्नो सम्पर्क गर्नेछन् र वर्णशङ्कर भनेको अहिलेको जो क्रस भन्ने एउटा क्रस व्यवस्थामा सन्तान उत्पादन गराउने जो व्यवस्था छ जाति फरक जातिको त्यसलाई वर्णशङ्कर भनेर शास्त्रले उल्लेख गरेको छ र यदि त्यस्तो भयो भने त्यसले पिण्डदान दिन सक्दैन र त्यसले दिएको पिण्डदान पितृहरूले प्राप्त गर्न सक्दैनन्, शास्त्रले त्यसलाई अनुमति दिएको छैन र त्यस्ता पिण्डदान र तर्पण आदि क्रियाहरू लुप्त भएपछि उनीहरूका पितृहरू अधपतन हुन्छन् भनेर भनिएको छ। यदि राम्रै अवस्थामा रहेका पितृहरू रहेछन् भने पनि उनीहरूको दुर्गति हुने गर्दछ भनेर अर्जुनले महाभारतको युद्ध लड्दिन भनेर भगवान्सँग प्रार्थना गरेका थिए। तर भगवान्ले यो युद्ध तेरो होइन, यो युद्ध मेरो हो र यी मरिरहेका छन्, मरिसकेका छन्, यी मरेकालाई तैँले के मार्छस्, त केवल मेरो इसारामा मेरो स्मरणमा धनुष चला मात्रै, तैँले मार्ने होइन, तसँग मार्ने कुनै सामर्थ्य पनि छैन भनेर विश्वरूपको दर्शन गराएर भगवान्ले अर्जुनलाई स्पष्ट रूपमा अगाडि सार्नुभएको र भगवान्को लागि गरिएको कर्म भएको हुनाले अर्जुनलाई त्यसबाट कुनै पाप लागेन र त्यसबाट उनीहरूको कुनै क्षति पनि भएन, युद्ध पनि नजित्ने युद्ध पनि जितेको एउटा अनुभव भयो भनेर उल्लेख गरिएको छ। त्यसैले यो श्राद्ध कर्मलाई एउटा गम्भीर शास्त्रीय विषय मानेर हामीले आफ्नो कर्तव्यमा धार्मिक कर्तव्य अन्तर्गत यसको श्रद्धा र विधिपूर्वक जो कर्म छ त्यो कर्म गरेर हामीले आफूलाई अब्बल पार्नु पर्दछ, किनभने आफ्ना सन्ततिहरूले हामीले पनि हामी छोरा खोजिरहेका छौँ, छोरी खोजिरहेका छौँ, सन्तान खोजिरहेका छौँ, सन्तान नहुनेहरूको पनि ठुलो सङ्ख्या छ आदरणीय श्रोता। त्यसैले तिनीहरूको हृदयको जो भाव छ त्यो वास्तवमा आफ्नो सन्तान बिना यो धरती छोड्नु पर्दाको पीडा ठुलै छ र त्यसले हामीलाई पिण्ड दिँदैन, पिण्ड हामीले खान पाइँदैन, भोलि हाम्रो तर्पण हुँदैन र श्राद्ध कर्म नभएपछि हामी पतनमा जान्छौँ भन्ने चिन्ता भय र शोकले नै सन्तानहरूको खोजी निकै मेहनतपूर्वक हुने गर्दछ र भएपछिका सन्तानहरूको वृद्धिमा पनि निकै तनाव र दुःख कष्ट बेहोरेर एउटा मनुष्यले आफ्नो जीवनलाई अगाडि बढाइरहेको हुन्छ। बल यो एउटा भगवत व्यवस्था हो, तर पनि मनुष्यले आफूलाई त्यसमा जोडेको हुनाले यो श्राद्ध कर्मबाट बन्चिने कुनै पनि उपाय देखिँदैन भनेर शास्त्र तथा जानकारहरूले भनेका छन्। यसका साथसाथै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस बढी दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव। नमस्कार।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: हजुर, देवेन्द्र बब्लुको आवाजमा यो मिठो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। आदरणीय श्रोता, गुड मर्निङ एभ्रीवान। बेलायतको स्थानीय समयअनुसार अहिले 6:41 गइसकेको छ। यो नमस्ते कार्यक्रम लिएर हिजो नै मैले जानकारी गराएको थिएँ, आज दुईजना आउँछु भनेर। म यो कुरा चाहिँ उपस्थित छु, अनि साथमा हाम्रो रूपा दिदी पनि हुनुहुन्छ। दिदी नमस्ते।
1: गुड मर्निङ भाइ, साथै सम्पूर्ण आदरणीय श्रोताहरूमा पनि नमस्कार। नमस्ते युके कार्यक्रमबाट म रूपा राणा।
0: आज मौसम पनि एकदमै ठिक रहेछ, अलिकति जाडो जाडो मौसम आज ठिक्क लाग्यो मलाई। है, तपाईँलाई कस्तो फिल गर्नुभयो? त्यति जाडो पनि छैन, त्यति गर्मी पनि छैन।
1: एकदमै सही कुरा भन्नुभयो। यो ठिक्क मौसमको साथमा आज नमस्ते युके कार्यक्रममा हामी दुईजना आएका छौँ। हाम्रो श्रोताहरू अझ धेरै आउनुहुनेछ,
0: त्यही भएर हामी दुईजना आएका छौँ। आशा छ आज धेरै साथ दिनुहुन्छ होला, र यहाँहरू सबै सबैलाई वेलकम भन्न चाहन्छु। म चाहिँ बिहान त्यति साह्रो कार्यक्रमतिर आउँदिनँ, र गर्दा बिहान उठ्न अलिकति साह्रो साह्रो पर्छ। आज चाहिँ ठिकै भएको छ।
1: हजुर, आज एकदमै फ्रेस मुडमा आउनु भएको छ योग भाइ, र त्यस्तै गरी हाम्रा आदरणीय श्रोताहरू पनि यति बेला त उठिसक्नु भयो होला।
0: जोस, हिजो म पनि बिहान हामी दुवैट आउँछौँ भन्दा म पनि आउँछु है भनेर एक दुईजना श्रोताले प्रमिस गर्नुभएको छ। आज आउनु चाहिँ आउँदैन, हेरौँ, नाम चाहिँ नलिहालौँ होइन। हजुर, यो हप्ता चाहिँ आदरणीय श्रोताले यो बिग सल्युट विक भएको कारणले गर्दा हामी दुईजना आएका छौँ। आज अलिकति यो क्रमभङ्गता हुनसक्छ कार्यक्रममा होइन, गर्दा अलिक तपाईँहरूलाई चाहिँ रिक्वेस्ट यसो यो पुण्य कामको लागि यदि तपाईँहरूले कोही डोनेट गर्न चाहनुहुन्छ, र यो 5 पाउन्डको लागि एउटा गीत पनि भनिरहेको छु, तर श्रोताले 5 पाउन्ड होइन मिनिमम 20 पाउन्ड दिइराख्नु भएको छ। गर्दा चाहिँ फेरि तपाईँले गीत सुन्न चाहनुहुन्छ भने पैसै तिर्नुपर्छ भनेर फेरि नधकाउनु होला। तपाईँले पैसै तिर्नुपर्ने छैन, यदि तपाईँहरूले दिन चाहनुहुन्छ भने तपाईँले लिङ्क चाहेको खण्डमा हामी तपाईँहरूलाई पठाइदिनेछौँ। गर्दा भोलि चाहिँ एक्चुअल डे हो, र अहिलेसम्म हाम्रो चाहिँ तपाईँहरूले यसो त्यो पेजमा जानुभयो भने तपाईँले हेर्न सक्नुहुन्छ। सिम्पली तपाईँहरूले चाहिँ अब लिङ्क तपाईँलाई छ भने त लिङ्क हामी पठाइहाल्छौँ, र यदि तपाईँहरूले आफैले चाहिँ गर्न चाहनुहुन्छ भने तपाईँले गुगलमा गएर चाहिँ अब जस्ट गिभिङ पेजमा जानुहोस्, त्यसपछि डोनेट टु अ कज, त्यसपछि एक्चुअल पेजमा पुग्नुहुन्छ। हाम्रो बिएबिएस लेख्नुभयो भने त्यहाँ तपाईँहरूले बिएबिएस बिग सल्युट अप समिट देख्नुहुन्छ, त्यहाँ गएर तपाईँहरूले डोनेट गर्न चाहिँ सक्नुहुन्छ। गर्दा हामीले धेरै आज अपेक्षा गरेका छौँ, अनि गीतहरू पनि रिक्वेस्ट गर्न सक्नुहुन्छ होइन दिदी?
1: अवश्य, हाम्रा आदरणीय श्रोताहरूको मनै ठुलो छ,
0: मनै ठुलो छ। अहिलेसम्म सोफा 8,260 पाउन्ड चाहिँ रेच भइसकेको कुरा हो। भोलि चाहिँ अन्तिम दिन हो, र हुन त अरू दिन पनि यो जहिले पनि पेज त लाइभ नै हुन्छ, तपाईँले जस अफोर्ड गर्न सक्नु मतलब तपाईँले डोनेट गर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रै च्यारिटी हो, आर्म फोर्सेस च्यारिटीको लागि हो। गर्दा तपाईँलाई लिङ्क चाहेको खण्डमा चाहिँ कृपया हामीलाई जानकारी गराउनु होला है, त हामी लिङ्क पनि पठाइदिन्छौँ। अनि तपाईँले गीत सुन्न चाहनुहुन्छ भने आज दुईजना छौँ, र तपाईँहरूलाई गीतहरू अवश्य पनि सुनाउनेछ। अनि युजल सामग्री तपाईँको वेदर रिपोर्ट, हाम्रो के पो हुन्छ दिदी, राशिफल?
1: हजुर, वैदेशिक विनिमय दर, सुन चाँदीका दर भाव, राशिफल हुन्छन्, र समयले साथ दिएसम्म यी विषयवस्तु पनि तपाईँहरूको साथमा हामी राख्दै जानेछौँ, किनभने आज त दुईजना छौँ, दुईजना भएपछि त प्रशस्त समय पनि हुनेछ।
0: हजुर, तिथिमिति पनि सधैँ हामी गर्ने गर्छौँ। आज चाहिँ 21 असोज रहेछ, 2083 साल बुधबार हो, र अक्टोबर महिनाको 7 तारिकको नेपाल सम्बन्ध कुराकानी गर्नुपर्दा, ल त आदरणीय श्रोता तपाईँहरूको प्रतीक्षामा छौँ, गीतहरू सुन्न चाहनुहुन्छ भने फटाफट आइहाल्न सक्नुहुन्छ है त। भन्दै एउटा गीत राखौँ, इन्टेक बिट्सको यो मनोकामना केवल काव्य। हाम्रो भाइहरू कता जानुभएको छ, यो मिलन गम्जा भाइहरू तपाईँले भेट्नु भएको छ दिदी, उहाँ त हराउनु भयो।
1: हजुर, मिलन भाइ यहीँ कतै हुनुहुन्छ होला, उहाँ बडो सङ्गीतमा डुब्नु भएको छ, सायद अर्को नयाँ गीतहरू पनि गर्दै हुनुहुन्छ कि जस्तो मलाई लाग्यो। कहिले काहीँ भेटिन्छ
0: त्यसपछि?
1: हजुर, मैले यो क्युजीकै मेलामा भेटेको थिएँ, अनि त्यसपछि त के गर्दै हुनुहुन्छ भाइ भनेको, म बिएबिएस आउने छु है दिदी, मेरो पनि केही नयाँ सृजना छन् भन्नुभएको थियो।
0: ल त आदरणीय श्रोताहरू, तपाईँले पनि गीत सुन्न चाहनुहुन्छ भने जानकारी गराउनु होला। अहिलेलाई चाहिँ इन्टेक बिट्सको प्रस्तुतिमा यो गीत हामी सुनाउँदैछ। गुड मर्निङ एभ्रीवन।

0: हजुर, इन्टेक बिटको प्रस्तुतिमा यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोता. यो बिचमा हाम्रो नुतन भुषालज्यूले पनि सम्झिनु भएको छ, अल द वे इजरायलबाट उहाँ लेख्नुहुन्छ, ओहो आज दुईजना भनेर भन्नुभएको रहेछ. नमस्कार योगराज सर, साथै रूपाज्यू भन्नुभएको छ है दिदी.
1: हजुर नमस्कार, हाम्रो नुतनजी इजरायलबाट. हेलो इजरायल.
0: हजुर, आज निकै रमाइलो हुने भयो, हुन त अरू बेलामा पनि हुन्छ तर दुईजना भएपछि विशेष भनेर भन्नुभएको छ. थ्याङ्क यू, सुनाइदिनुहोस् है मेरो चन्द्र सूर्य भनेर भन्नुभएको छ. तपाईँको गीत एकदमै रेडी छ. यो बिचमा भर्खरै हाम्रो चाहिँ दुर्गा गुरुङज्यू हुनुहुन्छ स्विडनबाट, हामी कुराकानी गर्दै थियौँ यहाँ फोनमा, र जस उहाँले पनि डोनेट गर्छ एउटा गीत भन्नुभएको छ, त्यो गीत पनि हामी सुन्नेछौँ. अनि राम नारायण राईज्यू हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, गुड मर्निङ योग भाइ र रूपा बहिनी, आज विशेष दिन रहेछ, कति खुसी लाग्यो बेबेसको लोकप्रिय कार्यक्रम सञ्चालक हस्तीहरूको कर्णप्रिय प्रस्तुति सुन्न पाउँदा खुसी छौँ है भन्नुभएको छ दिदी.
1: वाउ, थ्याङ्क यू सो मच यहाँहरू सबैलाई, यसरी नै तपाईँहरू आउनुहुन्छ र हाम्रो कार्यक्रमलाई अझ रमाइलो बनाइदिनुहुन्छ होइन. यहाँहरूको सहभागिता नै सबैभन्दा ठुलो कुरा हो.
0: हजुर, उहाँले उत्तर पनि दिनुभएको छ. हजुर, प्रश्न के पो थियो दिदी, प्रश्न तपाईँसँग छ?
1: ए हजुर, प्रश्न एकदमै इजी छ यो हप्ताको लागि. प्रश्न चाहिँ, परेवालाई शान्तिको प्रतीक मानिन्छ भने हाँसलाई के को प्रतीक मानिन्छ?
0: अप्सनहरू पनि थियो होइन.
1: अवश्य, यसका सम्भावित उत्तरहरूमा प्रेम, न्याय, बुद्धि, विवेक र शुभ.
0: चारवटा अप्सन हो.
1: पाँचवटा यो भाइ. okay. तपाईँ कति नम्बरमा जानुहुन्छ?
0: म चाहिँ, म अलिकति क्लु त छ तर त्यो हो कि होइन मलाई अलिकति
1: रेडियोमा भन्नु मिल्दैन है,
0: अफ एयरमा भन्नु होला, तर आफ्नो गेस्ट त भन्न मिल्छ होला नि त.
1: गेस्ट चाहिँ भन्न मिल्छ, नम्बर भन्नुहोस् न त
0: के नम्बर के भयो फेरि भन्नुहोस् त.
1: एक नम्बरमा प्रेम, दुई नम्बरमा न्याय र तिन नम्बरमा बुद्धि अनि विवेक र शुभ, यसरी पाँचवटा.
0: यो त अप्ठ्यारो रहेछ, अप्ठ्यारो रहेछ, अलिक सोच्नै पर्ने भयो होइन. गर्दा एउटा चाहिँ मलाई शङ्का लागेछ, त्यो पछि अफ एयरमा भनौँला है त दिदी. अवश्य
1: अवश्य, ओके. किनभने तपाईँलाई थाहा छ यो कुरा, तर यहाँ
0: अलिकति भन्दा पनि अब थाहा छ पनि थाहा छैन पनि, दुइटै कुरा आयो. हजुर, धनु बहिनी भन्नुहुन्छ, वाउ ड्युअल प्रेजेन्टर, अ भेरी गुड मर्निङ ब्युटिफुल रूपा दिदी एन्ड ह्यान्डसम. ओहो, ह्यान्डसम बनाइदिनु भएको छ
1: होइन धनु बहिनी, यसरी नै मिठा मिठा शब्दहरू क्रिएट गर्नमा माहिर हुनुहुन्छ.
0: हाम्रो दिदी त ब्युटिफुल नै हो, म चाहिँ अलिक ह्यान्डसम भन्ने.
1: थ्याङ्क यू सो मच योग भाई. चिया कफी के लिनुहुन्छ?
0: कफी त लिसके, अब यो चिया कफीले हुँदैन यस्तो. हाम्रो नुतनजीले पनि उत्तर त दिनुभएको छ है, तपाईँ एक्सेस छ कि छैन त्यहाँ हेर्दै हुनुहुन्छ भने. उहाँको दुईटा अप्सन दिनुभएको छ, तर अप्सन एउटा मात्रै गर्नुपर्ने होला होइन.
1: हजुर, एउटा मात्रै गरिदिनु होला.
0: उहाँले दुईटा दिनुभएको छ, र जस एउटा चाहिँ कुन चाहिँ तपाईँको फाइनल आन्सर लेखेर पठाउनु होला, मिल्यो भने हामी मिल्यो भन्छौँ, मिलेन भने हामी मिलेन भन्छौँ.
1: तर 95% श्रोताहरूले एकदमै रङ आन्सर दिनुभएको छ सबैले.
0: तपाईँले धेरै ठुलो धेरै अप्सन राखेर हो कि?
1: एक्ज्याक्टली, त्यो पनि होला, बरु अप्सन नै नराखिदिनु पर्ने रहेछ.
0: अप्सनै नराखे पनि फेरि क्लु आउनु साह्रो पर्छ होइन. नर्मल तिनवटा अप्सन चाहिँ हो, तपाईँले पाँचवटा गर्दा झन् श्रोता अलिक कन्फ्युज
1: भयो,
0: त्यही भयो होला. एनिवे नुतनजी, थ्याङ्क यू भेरी मच, तपाईँको फाइनल आन्सर फेरि पठाउनु होला भन्दै तपाईँले भन्नुभएको गीत हामी चाहिँ सुनाउँछौँ है. तर तपाईँहरू यो बिग सल्युटमा चाहिँ केही पैसा डोनेट गर्न चाहनुहुन्छ भने प्लिज हामीलाई यसो जानकारी गर्नु होला. लिङ्कहरू चाहिन्छ भने हामी लिङ्क पनि पठाइदिनेछौँ, इमेल गरेर अथवा हामी चाहिँ म्यासेन्जरमा चाहिँ इनबक्स गर्न सक्छौँ.

0: हजुर, गीत पनि सुन्दै गर्नु होला। अघि स्विन्डनबाट हाम्रो दुर्गा गुरुङजी आउनु भएको थियो र उहाँले एउटा गीत भन्नुभएको थियो, उहाँको गीत पनि हामी यहाँ तयार गर्दैछौँ। अहिले चाहिँ तपाईँको टेक्स्टमा मैले यो म्यासेज भन्दा पनि यो लिङ्क पठाएको छु हजुर, त्यहाँ गएर फलो गर्नु होला है। त्यहाँ डोनेट बटन थिचेर त्यहाँबाट तपाईँले चाहेको चाहिँ रकम डोनेट गर्न सक्नुहुन्छ। हजुरलाई भर्खरै मैले टेक्स्टमा चाहिँ तपाईँलाई लिङ्क पठाएको छु है हजुर।
1: Yes,

0: हजुर, विश्व नेपाली र मोनिका राई गाउँदै हुनुहुन्थ्यो नुतन भूषाल ज्यूको शब्द रचनामा, र उहाँ अहिले इजरायलमा हुनुहुन्छ, र यो गीतको कम्पोज चाहिँ दीपक राज विश्वकर्माले गर्नुभएको बडो गजबको गीत उहाँले निकाल्नु भएको छ। पक्का अहिले नै जियोस् नेपाल फर्काउँ जस्तो यो भान हुन्छ यो गीत सुन्दा चाहिँ। थ्याङ्क यू भेरी मच। हाम्रो अञ्जना बहिनीले पनि यहाँ भिडियो म्यासेज पठाउनु भएको रहेछ, र उहाँ के भन्नुहुन्छ त? ओहो, ल उहाँको चाहिँ रोकेको रोकेकै भयो, प्ले गर्नु अर्को म्यासेज छ। हजुर, उहाँ के लेख्नुहुन्छ दिदी, पढ्नु भएको छ?
1: होइन, त्यो पनि भोइस म्यासेज।
0: ए, भोइस म्यासेज, ओके। अलिकति यसले टाइम नदेला, अहिले टाइम नपुग्ला, अर्को आवरमा हामी पढाउँला। अनि ललित मल्लज्यू पनि यहाँ लेख्नु भएको छ, लो रूपा दिदी अनि योग दाजु शुभ प्रभात, नमस्कार, दिस विक आन्सर इज, ल भन्नुहोस् दिदी, मिल्यो कि मिलेन?
1: हजुर, उहाँहरूको म उहाँहरू सबैलाई आउन फेरि पनि आउन हुन अनुरोध गर्छु। रमाइलो एउटा,
0: ओके, रमाइलो, राइट, उहाँ फेरि आउनुपर्ने भयो होइन। अनि हाम्रो सेरो घरती मगरज्यू, गुड मर्निङ दिदी एन्ड दाई, म पनि सुन्दैछु है हजुरलाई भनेर भन्नुभएको छ। ल, यो बिग सल्युटको लागि यसो हेल्प गर्न चाहनुहुन्छ भने लिङ्कहरू यसो अनुरोध गर्नुहोला भन्न चाहिँ चाहन्छु है त।
1: हजुर, सेरु गर्थे भाइ उहाँ बर्मिङ्गम उहाँ पनि हाम्रो रेगुलर लिस्नर,
0: रेगुलर लिस्नर, ओके, उहाँलाई पनि लिङ्क चाहिँ मैले पठाइदिएँ है, त पठा, यदि तपाईँले यसो चाहिँ अमाउन्ट डोनेट गर्न चाहनुहुन्छ भने तपाईँलाई लिङ्क पठाइदिएको छु, तर गर्नै पर्छ भन्ने छैन,
1: गर्नै पर्छ भन्ने पनि छैन, अनि यति मेरो त थोरै भयो कि भन्ने पनि छैन।
0: तपाईँले
1: 1 पाउन्डदेखि जति पनि राख्न सक्नुहुन्छ होइन, तपाईँको इच्छा हो, तपाईँको चाहना हो, यो पैसा पनि हाम्रो विशेष गरेर बिग सल्युट चाहिँ हाम्रै आर्मीहरूको लागि हो, अनि जति पनि आर्मीहरू जो एक्सर्साइजमा जानुहुन्छ अनि विभिन्न लडाइँमा जानुहुन्छ र उहाँहरूले वीरगति प्राप्त गर्नुभएका उहाँहरूका श्रीमतीहरूलाई बच्चा बच्चीहरूलाई पढाउनको लागि अनि जीवनमा सजिलो होस् भन्ने उद्देश्यले नै यो गरिएको। हजुर, तपाईँहरूलाई जति मन लाग्छ त्यति नै दिन सक्नुहुन्छ, अनि थोरै भन्ने कुरै हुँदैन, 1 पाउन्ड पनि यसको लागि एकदमै धेरै।
0: दिदी, समाचारतर्फ लागौँ है त, अहिले समाचारको टाइम भयो, त्यसपछि हामी सेकेन्ड आवरमा भेटौँला।
2: सैन्य समुदायमा, बिलाइन भरी, अन एयर, एपमा अनि स्मार्ट स्पिकरमा भन्नु।

0: नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई वरिष्ठ नेता मनोनित गर्दै तीनवटा जिम्मेवारी तोकेको छ। एमाले मातहतका पार्टी कमिटीलाई पठाएको अन्तर पार्टी निर्देशन तीनमा विधानको बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरेर भण्डारीलाई वरिष्ठ नेता मनोनित गरिएको छ। राष्ट्रपति पदबाट अवकाश पाएपछि पुनः पार्टी सदस्यता लिएर राजनीतिमा सक्रिय रहेकाले भण्डारीलाई वरिष्ठ नेता बनाइएको एमाले जनाएको छ। निर्देशन अनुसार भण्डारी अध्यक्ष पछिको दोस्रो वरियतामा रहनुहुनेछ। उहाँले केन्द्रीय कमिटी, पोलिट ब्युरो, स्थायी कमिटी सचिवालयका बैठकमा सहभागी भएर अध्यक्षलाई सहयोग गर्ने तथा पार्टीका निर्णयमा योगदान गर्ने जिम्मेवारी पाउनु भएको छ। यस्तै पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठानको पक्ष पोषण गर्ने तथा पार्टीका विभिन्न निकायले तोकेका काम गर्ने जिम्मेवारी पनि वरिष्ठ नेताको हुनेछ। एमालेमा अध्यक्ष, वरिष्ठ नेता, 5 उपाध्यक्ष, महासचिव, 3 उपमहासचिव र 8 सचिव सहित 302 सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था निर्देशनमा उल्लेख छ। प्रहरीलाई हातपात गरेको आरोपमा रुकुम पश्चिमको 8-3 वडाध्यक्ष केशरमान विकलाई पक्राउ गरिएको छ। अभद्र व्यवहार सम्बन्धी जाहेरी परेका भाई वीरेन्द्र विकलाई पक्राउन खोज्दा वडाध्यक्ष केशरमानले प्रहरी टोलीसँग विवाद गर्दै गाली गलौज र धकेला धकेल गर्नुभएको थियो। त्यसै बेला भाइलाई प्रहरी नियन्त्रणबाट भगाउँदै ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेर कपडा समेत च्यातिदिएको प्रहरीले जनाएको छ। वीरेन्द्रलाई खोज्ने क्रममा हिजो बिहान मुसिकोट नगरपालिका 1 कालिका मन्दिर नजिक सडकमा प्रहरीले दाजुभाइलाई फेला पारेको थियो। प्रहरीका अनुसार कर्तव्य पालनमा बाधा पुर्याएपछि केशरमानलाई घटनास्थलबाटै पक्राउ गरिएको हो। एरिया वेलफेयर सेन्टर ताप्लेजुङले चालु आर्थिक वर्षमा ताप्लेजुङका 9 क्षेत्रमा विद्यालयको भवन मर्मत तथा फर्निचरको व्यवस्था गर्ने भएको छ। विद्यालय तथा समुदायले माग गरेको योजनाहरू छनौट भएसँगै सेन्टरले थप प्रक्रिया अघि बढाइ व्यवस्थापन गर्ने भएको हो। कृष्ण फुरुम्बो लिम्बुको रिपोर्ट।
1: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले चालु आर्थिक वर्षमा ताप्लेजुङका 9 क्षेत्रमा विद्यालयको भवन मर्मत तथा फर्निचरको व्यवस्थापन गर्ने भएको छ। विद्यालय तथा समुदायले माग गरेको योजनाहरू छनौट भएसँगै सेन्टरले थप प्रक्रिया अघि बढाइ व्यवस्थापन गर्ने भएको हो। सोही अनुसार मंगलबार सेन्टरको कार्यालयमा योजना सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई सहभागी गराई अन्तर्क्रिया समेत गरेको छ। योजना सञ्चालनका लागि आवश्यक पर्ने कागजात लगायतका विषयमा छलफल गरिएको सेन्टरका एरिया वेलफेयर अफिसर इन्द्रदीप राईले बताउनुभयो। चालु आर्थिक वर्षमा ताप्लेजुङमा खेजेनिम माध्यमिक विद्यालय, महाकाली आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, मोती माध्यमिक विद्यालय, नाल्बु आधारभूत विद्यालय, निलगिरी माध्यमिक विद्यालय, पिप्लेश्वरी आधारभूत विद्यालय र थेचम्बु माध्यमिक विद्यालयमा योजना सञ्चालन हुने भएका छन्। अधिकांश विद्यालयमा फर्निचरको व्यवस्थापन र केही विद्यालय मर्मत तथा कलर लगाउने योजना रहेको सेन्टरले जनाएको छ, जसबाट विद्यार्थीलाई पठन पाठनमा सहजता हुने मोती माध्यमिक विद्यालयका शिक्षक केबुहाङ लिम्बुको विश्वास छ।
2: 4-5 कोठासम्म चाहिँ फर्निचर उपलब्ध गराउन सकिन्छ कि भन्ने चाहिँ हामीले निर्कल गरेका छ। नानी बाबुहरूले पढाइलाई बढावा दिनको निम्ति अवश्य पनि त्यसले लाभान्वित हुनेछन् भन्ने कुरो चाहिँ हाम्रो चाहना रहेको छ।
1: कालिका माविमा सेन्टरले यसअघि निर्माण गरेको संरचनाहरू जीर्ण अवस्थामा पुगेकाले पुनर्निर्माणका लागि फेरि बजेटको व्यवस्था गरेको छ। जीर्ण अवस्थामा रहेका संरचनाको संरक्षण तथा फर्निचरको व्यवस्थापन भएपछि समुदायका नागरिक खुसी भएका छन्।
3: अब डेस्क बेन्चहरूको अलिकति अभाव भएको नाताले हामीले कष्ट गर्नको लागि आग्रह गरेका थियौँ र त्यसको सम्बोधन भएको छ।
1: हरेक निकायले संरचना बनाउँछन् तर तिनीहरू चाँडै जीर्ण अवस्थामा पुग्छन् त कुनै प्रयोगविहीन हुन्छन्। सेन्टरले निर्माण गरेका संरचनाको संरक्षण रेखदेख चाहिँ कसरी हुने गरेको छ त? एरिया वेलफेयर अफिसर राई।
4: फिल्ड भिजिट प्राय गाउँ गाउँमा हाम्रो पेन्सनरलाई भेट्न जाँदाखेरि पनि हामी समय मिलाएर स्कुलको प्रोजेक्ट हो भने स्कुलतिर कहिले भएको हाम्रो डाटालाई यसो हेरेर पनि हामी जान्छौँ। खाने पानी पनि त्यस्तै हो। त्यसले गर्दा हाम्रो फिल्ड भिजिटमा हामीले देखे र उहाँहरूले पनि यता रिपोर्ट गर्नुभयो भने हामी गएर अनुगमन गर्छौँ।
1: वेलफेयरले शिक्षाको गुणस्तर सुधारका लागि गरेका कार्यहरूले स्थानीय सरकारलाई समेत टेवा पुगिरहेको छ। वेलफेयरले निर्माण गरेका संरचना जीर्ण अवस्थामा पुग्नबाट बचाउन संरक्षणका लागि स्थानीय सरकारले नै समुदायमा विशेष कदम चाल्न आवश्यक देखिएको छ।
0: अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान खेलाडी लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएको छ। अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेस्सीले 1 र 2 असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि 3-0 सहज जित दिलाएपछि उहाँको भावुक विदाई गरिएको छ। यो अर्जेन्टिनाका लागि मेस्सीको 208 अन्तर्राष्ट्रिय खेल थियो।
5: CFBS.

0: हजुर द एज ब्यान्डको प्रस्तुति यो गीत हामीले सुन्दै थियौँ, अलिकति गीत छोटाएँ र यसपछि भने हाम्रो चाहिँ दुर्गा गुरुङजी हुनुहुन्छ स्विन्डनबाट र उहाँको गीत हामी प्ले गर्नेछौँ। तर अहिलेलाई भने लाइनमा हाम्रो धनु गुरुङ बहिनी हुनुहुन्छ र उहाँसँग कुराकानी गरौँ। बहिनी नमस्ते, गुड मर्निङ।
1: नमस्कार धनु बहिनी, ठिकै हुनुहुन्छ तपाईँ?
0: तपाईँको अलिक सानो आएको छ, अलिकति अलिक ठुलो बोल्नु पर्ने भयो बहिनी। सुन्दा सुनेछ, एकदम सानो आएको छ यहाँ मेरो लेभल, यहाँ माथि फुल भल्युम लाउँदा पनि तपाईँको सानो आइरहेछ। तपाईँले सायद केही त्यो ऊहरू चलाउनु भएको छ कि
1: इयरफोनहरू, एयरपोड, हजुर त्यस्तो पनि हुनसक्छ र पनि क्लियर आउनुपर्ने। तर हामीले
0: ल भन्नुहोस् के गर्दै हुनुहुन्छ, कता जाँदै हुनुहुन्छ, उठिसक्नु भयो अथवा कर्मतिर लाग्दै हुनुहुन्छ, के छ बहिनी?
2: काम आइपुग्यो, अब त्यो भएर घोडा दौडाउने हो।
0: चार पाङले घोडा दौडाउनुहुन्छ अब?
2: चार पाङले घोडा दौडाउने हो। त्यही आज बिहान के भरे बिहानै सुनेको नि हजुरहरू आउनु भएको रहेछ, अनि के अरे एकदम यो बिग सेलुटको लागि हजुरहरूले के भरे कहिले भुलि होइन लास्ट डेट?
0: हजुर भोलि हो लास्ट डे, तर त्यहाँ हाम्रो भइरहेको छ थ्रु आउट द इयर, तपाईँले डोनेट गर्न सक्नुहुन्छ त्यो वेबसाइटमा गएर।
2: मैले आज चाहिँ मैले कल गरेर म अहिले एकछिन अब यसपछि राखेपछि म डोनेट गरिदिन्छु। एकदम राम्रो राम्रो काम होइन तपाईँहरूले गरिराख्नु भएको छ
1: एभ्री
2: इयर, सो या म पनि त्यसमा पार्टिसिपेट हुन्छु तपाईँहरूलाई म डोनेट गरेर।
0: ओके बहिनी थ्याङ्क यू। अनि गीत पनि सुन्नुहुन्छ यसो भनिराख्नुहोस्।
1: उहाँको फेभरेट गीतहरू पनि छन्
0: होइन?
1: हुन त धनु बहिनीको असाध्यै मिठा मिठा गीतहरू हुन्छन् होइन? हिजो मात्रै मलाई एउटा यस्तो गीत मगाउनु भएको थियो कि, अनि आज उहाँ लाइभमा आउनुभयो, हिजो चाहिँ अलिकति सिरियस टाइपको थियो होइन? तर गीत भने असाध्यै मिठो के, यति धेरै माया दिए मुटुभरि दुःख नदेऊ होइन? तर मैले शब्द अघि पछि भने कि जस्तो लाग्यो।
0: श्रीमानलाई सुनाउन चाहनु भएको थियो है?
2: त्यही त नि, अब गीतहरू त हुन सबै सबै राम्रो सबै
1: एकदमै हजुर,
2: अनि त्यही त कहिले काही आफ्नो चोइसेसहरू त्यस्तोहरू आउँछ, कहिले काहीँ हजुरले हिजो भन्नुभएको छ अभियसली कहिले काहीँ त्यस्तो गीत रमाइलो गीत सुन्ने
1: होइन? सबै गीतहरू साँच्ची नै मार्मिक हुन्छन्, कुन गीतले कुनै समयमा बढी तान्छ भने कुनै गीत एकदमै भनौँ न मुखमा झुन्डिरहेको पनि हुन्छ होइन? मान्छेको मुड अनुसार सुन्ने हो, सही कुरा हो धनु बहिनी। केही
0: तपाईँ त अब कविताहरू पनि लेख्नु आज केही छ कि बहिनी, केही फुल्या छ कि?
2: अब एकपल्ट कवि लेख्ने भन्दाखेरि अब अलिअलि मात्र खासै साह्रो त होइन, अनि के अरे हुन त एक रुबा दिदीलाई पनि मैले एक दुईपल्ट पठाउँदाखेरि दिदीको इच्छा थियो मेरो स्वरमा सुन्ने भनेर, अब आज आज दिदीको पनि इच्छा पुरा गरिदिनु पर्यो, दाइको पनि इच्छा पुरा
0: गरिदिनु पर्यो। ल त बहिनी फायर अवे।
1: एकदमै सुरु गर्नुहोस्।
2: अलराइट, यो चाहिँ कस्तो खालके भन्दाखेरि चाहिँ क्या, अब एक्जाम्पल तपाईँहरूले साथीहरू बनाउनुहुन्छ नि होइन, अब कतिजना तपाईँहरूलाई फ्रेन्ड रिक्वेस्टहरू पठाएको हुन्छ, त्यस्तो खालके त्यस्तो खालकेको मा राखेर यो सबैलाई नै भनेर यो कविता है त दैनिकी आफ्नै लयमा चलिरहेकी थियो तर मनभित्र केही अधुरो थियो, दैनिकी आफ्नै लयमा चलिरहेकी थियो तर मनभित्र केही अधुरो थियो, कहीँ कता आफै हराए जस्तो कहीँ कता तिमीलाई नै खोजे जस्तो, दैनिकी आफ्नै लयमा चलिरहेकी थियो तर मनभित्र केही अधुरो थियो, कहीँ कता आफै हराए जस्तो कहीँ कता तिमीलाई नै खोजे जस्तो। एक्कासी आयो सन्देश, एक्कासी आयो सन्देश, के म तिम्रो साथी बन्न सक्छु, मन टक्क रोकियो सास अड्कियो, मन टक्क रोकियो सास अड्कियो, किनभने म पनि त कतै तिमीलाई मनको कुनामा खोजिरहेको थिएँ, मन हलचल भयो मन फुरुङ्ग भयो, मन हलचल भयो मन फुरुङ्ग भयो, किनकि मैले चाहेको पनि त तिमी नै थिए, सायद सायद यो संयोग मात्र नभए समयको कोमल योजना हो, सायद यो संयोग मात्र नभई समयको कुमूल योजना हो, दुई फरक मनहरूलाई एउटै बनाउने चाहना हो, दुई फरक मनहरूलाई एउटै बनाउने चाहना हो। थ्याङ्क यू।
0: बवाल छ त बहिनी, बवाल छ त।
1: यस्तो मिठो मिठो कुराहरू होइन, यो त हरेकको मन मुटुमा मेल खान्छ होला कतिको त, होइन युग भाइ?
0: यो उहाँको सायद अब यो भावना मात्रै होला। यो समयको कोमल योजना चाहिँ साह्रै मन पर्यो है तपाईँको शब्द।
1: वाचन पनि एकदमै राम्रो,
2: मैले जानेको यति नै हो,
1: होइन? तपाईँले तपाईँ जति भनौँ न पक्कै पनि यो सृजनाकारहरू बडो भावनामा डुबेर जति शब्दहरू कोर्छन् अनि उहाँहरूको वाचन शैली पनि त्यत्तिकै राम्रो हुँदो रहेछ। म भएको भए सिधै मलाई त्यो अप एन्ड डाउन्स गर्न आउँदैन कि, फलिङ एन्ड राइजिङ टोन त्यति मिल्दैन जस्तो लाग्छ मलाई, होइन?
0: ल त बहिनी, लेख्दै गर्नु होला,
2: थ्याङ्क यू। जो लिसनरहरू सुनिराख्नु भएको छ प्लिज मेरो योलाई यदि नराम्रो छ भने इग्नोर गरिदिनु होला, होइन?
1: कति राम्रो छ नि त, राम्रो कुरालाई राम्रै भन्नुपर्छ, होइन? गुलाबको फुल जस्तै हो, फुल जस्तै।
0: हजुर, ल त बहिनी,
2: यही बात मार्फतै त्यसमा फेरि म बिग सेलरीमा डोनेट गर्छु।
0: धेरै धेरै धन्यवाद बहिनी, ह्याभ अ लवली डे। यहाँ एकछिन जानुभन्दा अगाडि एकछिन है हाम्रो अञ्जना गुरुङ बहिनीले दाई दिदी मेरो पनि मिठो सम्झना सुनाइदिनु हुन दिनुहोस् है धनु साथीलाई भन्नुभएको छ है बहिनी।
2: यो पोइम पनि तिम्रै लागि पनि
0: हो, अञ्जना पनि पालो तिर्नु पर्ने है, पढ्यो है, कोरिहाल्नु होला उहाँको पनि म्यासेज।
2: नेपालमा हुनुहुन्छ, राम्ररी बस्नुहोस्, टेक केयर अफ योर सेल्फ, आज सुनिराख्नु भएको रहेछ, एन्ड होप टु सी यु सून।
0: ओके बहिनी, थ्याङ्क यू, थ्याङ्क यू। अञ्जना बहिनीको म्यासेज पनि केही बेरमा प्ले गराउँला,
1: थ्याङ्क यू, थ्याङ्क यू।
0: हजुर, हाम्रो विष्णु गुरुङ भाइले पनि हामीले सुनिरहेका छौँ है दाई भनेर भन्नुभएको छ है दिदी, थ्याङ्क यू,
1: थ्याङ्क यू विष्णु भाइ। हजुर, मेरोमा छ।
0: हजुर,
1: विष्णु भाइलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ हामी। अनि त्यसै गरी हामीसँग दिनाकर मल्लज्यू हुनुहुन्छ, अशोक मल्ल स्विन्डनबाट उत्तर पठाउनु भएको छ, अनि योगदाई र रूपा दिदीलाई शुभ बिहानी भन्नुभएको रहेछ। अनि त्यस्तै गरी हामीसँग छवि थापा दाजु हुनुहुन्छ, नमस्ते एन्ड गुड मर्निङ रूपा बहिनी एन्ड योग भाइ, म पनि हजुरहरूको मिठो प्रस्तुति सुनिरहेको छु।
0: हजुर, बाइ द वे उहाँले पैसा पनि डोनेट गरिसक्नु भएको छ है, दाइ थ्याङ्क यू
1: सो मच। अनि उत्तर पनि पठाउनु भएको रहेछ, दाइलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र सबैजनालाई म के अनुरोध गर्छु भने, हजुर मैले अघि नै भनिसकेँ कि 95 आन्सर ओके। अनि त्यसै गरी टिका पूर्जाज्यू हुनुहुन्छ, गुड मर्निङ, नमस्कार रूपा बहिनी एन्ड योगजी, सुन्दैछु है हजुर, अनि लिङ्क पठाइदिनु होला है हजुर भन्नुभएको छ।
0: लिङ्क एज वी स्पिक मैले पठाइहालेँ है त हजुरलाई।
1: हजुर,
0: अनि अरू,
1: अनि हाम्रो अर्को श्रोता अञ्जना बहिनी भइहाल्नुभयो होइन, अनि शोभा गुरुङजी हुनुहुन्छ अल्डसटबाट, उहाँले पनि कस्तो रमाइलो भइरहेको छ योग भाइ र रूपा बहिनी, आज अचानक भाइ र बहिनीलाई सुन्न पाउँदा म दङ्ग छु भन्नुभएको छ है। अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ धनवीर पुन दाजु, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, समय भएमा मलाई पनि लिङ्क पठाइदिनु होला भाइ बहिनी भन्नुभएको छ।
0: ल म उहाँलाई ठ्याक्क गएर पठाइहालेँ दाई, गीत चाहिँ अब म हामी यहाँ तयार गर्छौँ, हुनुहुन्छ हजुर
1: अवश्य। अनि कार्यक्रम सुन्दैछु, यो हप्ताको उत्तर पनि पठाएको छु भन्नुभएको छ, थ्याङ्क यू सो मच हाम्रो धनवीर पुन दाजु, उत्तरको लागि तपाईँको नाम चिट्ठा बक्समा गइसक्यो। अनि हाम्रो क्याप्टेन राम मल्लज्यू हुनुहुन्छ क्याट्रिकबाट, डियर योगराज भाइ अनि रूपा दिदी नमस्कार भन्नुभएको छ, हाम्रो पनि नमस्कार। सबैभन्दा पहिला त यो नयाँ तरिका दुईजना प्रेजेन्टरले बिहानीको सुरुवात गर्नुभएकोमा अलिक अचम्मै अनि झन राम्रो पो लाग्दो रहेछ। अनि हजुरहरूको यो पुण्य कामलाई बिग सल्युट गर्दै सानो सहयोग गर्न चाहन्छु, मलाई लिङ्क पठाइदिनु
0: होला।
1: समयले साथ दिएमा हाम्रो बुवाको दिवंगत आत्माको सम्झनामा एउटा गीत पनि सुनाइदिनु होला, हिजो हामीले उहाँको पुण्यतिथिको पूजा पनि गर्यौँ भनेपछि हिजो श्राद्ध गर्नुभएको रहेछ जस्तो लाग्यो होइन। र यस हजुरको नाम पनि चिट्ठा बक्समा गइसकेको छ सही उत्तरको लागि थ्याङ्क यू सो मच राम मल्ल क्याट्रिकबाट
0: ओके राइट अहिलेलाई ब्रेक गरौँ होला हाम्रो अन्जना बहिनीको म्यासेज प्ले गरिहालौँ त्यसपछि हामी स्विन्डनतिर जानेछौँ र स्विन्डनमा हामी दुर्गा गुरुङजीको गीत सुन्नेछौँ है त अन्जना बहिनी नेपालबाट के भन्नुहुन्छ त पानी परिरहेको छ भन्नुहुन्छ
3: हेलो गुड मर्निङ योगदाई अनिरुपा दिदी नमस्ते अनि कस्तो हुनुहुन्छ हजुरहरू ल दुईजनाको प्रोग्राम त मैले ठ्याक्कै एक वर्षमा सुनेको जस्तै लाग्दैछ कि म गलत हो कि लास्ट इयरको बिग सलुटमा दाई र दिदीको इभिनिङ सोमा मैले पनि सुनेको थिएँ अनि भाग पनि लिएको थिएँ जस्तो लाग्छ है अनि लास्ट इयर त दिदीहरूको बिएफबिएस फ्यामिलीको सबैजनाको एक एक कम्पिटिसन हेर्न पाइएको थियो फेसबुकबाट योपालि त केही पनि अपडेट देखेन सबै दिदीहरू कता जानुभएछ मेरो एनिवे सबैजनालाई सम्झेको छु हजुरहरूको प्रोग्राम सुन्दैछु अनि यहाँ चाहिँ यस्तो ठुलो पानी परेको छ अहिले भर्खरै 11:37 गइरहेछ यहाँनिर बिहानको यस्तो ठुलो पानी आकाश गर्जेर यहाँको मौसम ठिक छैन अघि बिहान चाहिँ ठिकै थियो अहिले चाहिँ एकदमै हावाहुरीका साथ पानी परिरहेको छ अनि हजुरहरूलाई सुन्दैछु अनि बिग सल्युटको सबैजना हजुरहरूले जे सोचिरहनु भएको छ यति पुण्यको काम सफल होस् अनि मेरो सबैजना अञ्जना भनेर चिन्नुहुने सबै मेरो दिदीहरू दाई भाइ बहिनी साथीहरू सबैजनालाई एकमुष्टमा अञ्जनाको धेरै धेरै सम्झना र न्यानो माया भन्छु नेपालबाट है रूपा दिदी अनि दाई बाई बाई हाव अ लवली टाइम इन्जोय गरिरहेको छु है हजुरहरूलाई सुनेर बाई
0: ल बहिनी थ्याङ्क यू भेरी मच तपाईँ जहाँ गएर हामीलाई बोल्नुहुन्न अब यहाँ श्रोताहरूको थुप्रै म्यासेज छ अहिले चाहिँ ब्रेक गरौँ कि होइन दिदी हाम्रो चाहिँ दुर्गा गुरुङज्यूले भरे छोरा आएपछि पैसा चाहिँ हालिदिन्छु है भन्नुभएको छ थ्याङ्क यू भेरी मच हजुर तपाईँको जेनरस कन्ट्रिब्युसनको लागि भन्दै मोहम्मद रफीले गाउनुभएको यो गीत उहाँले अनुरोध गर्नुभएको छ सायद यो सही गीत नै पऱ्यो होला

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

0: Veteran Dash Guard.
1: Yo, BFBS Gorkha Radio.
2: हजुर BFBS Gorkha Radio लाई तपाईले सुन्दै हुनुहुन्छ। हामी दुई जना आज स्पेशल कार्यक्रम बिग सल्युटको लिएर आएका छौं। त्यसले गर्दा आज अलिकति बेग्लै शैलीमा कार्यक्रमहरु सुनिराख्नु भएको छ। स्पेशल डे भएको कारणले गर्दा दिदी के छ तपाईको आफ्नो मौसम सम्बन्धी रिपोर्टहरु केही छ कि अब आज अलिकति हाम्रो बेग्लै तरिकाको कार्यक्रम भइरहेछ भने
3: अवश्य मौसम पनि छदैछ। मौसमको लागि यो कम्प्युटर नै यता फर्काउनु पर्ने छ। अहिलेको लागि भने हामी मेसेज नै पढौं है।
2: मेसेज को को आको
3: छ? हजुर, अनि हाम्रो माइकल लामाजी हुनुहुन्छ, अनि उहाँले पनि कति मिठो कविता हो धनु बहिनीको भन्नुभएको छ। धनु बहिनीलाई धेरै धेरै धन्यवाद। अनि त्यसै गरी हामीसँग अर्को श्रोता हुनुहुन्छ, उहाँ ज्ञानु गुरुङजी एन्डोबरबाट। उहाँले पनि दुवैजना आउनु भएकोमा कस्तो रमाइलो सुनिएको छ, म यो हप्ताको एन्सर पनि पठाउँदैछु भन्नुभएको छ। थ्याङ्क यू
2: उहाँलाई पनि। अब मैले लिङ्क पठाइदिएँ, दिनु नदिनु हजुरको चाहिँ अप्ठ्यारो नमान्नु होला। अनि अरू को हुनुहुन्छ?
3: अनि धेरै पैसा पनि दिनु पर्दैन होइन? हजुर, अनि जोस् अहिले मैले सर्च गरेको हाम्रो धनु बहिनीले पनि पैसा भर्खरै राखिदिनु भएको रहेछ। अनि एकजना अर्को श्रोता हुनुहुन्छ जसले नाम बताउन चाहनुहुन्न, उहाँले पनि 20 pounds डोनेसन गर्नुभएको छ। थ्याङ्क यू सो मच यहाँहरूलाई। हजुर, अनि ममता पूर्जाजी हुनुहुन्छ, गुड मर्निङ रूपा बहिनी एन्ड योग भाइ। ओहो, आज त दुईजना कति राम्रो सुनिएको, सधैँ सधैँ आउनु मिल्दैन भन्नुभएको छ है। अनि उत्तर पनि पठाउनु भएको छ ओल्डेसटबाट। थ्याङ्क यू सो मच भन्न चाहन्छु। उहाँलाई पनि
2: पठाएँ हजुर, माइन्ड नगर्नु होला।
3: हजुर, केही छैन, ठिकै छ, दिनै पर्छ भन्ने पनि छैन होइन, हजुरहरूको खुसी हो। अनि त्यस्तै गरी हाम्रो तुल पुनज्यू हुनुहुन्छ पिटरबरोबाट। गुड मर्निङ, नमस्कार रूपा दिदी अनि योगजी, म पनि अलिक ढिलो आए पनि हाजिरी जनाएको छु, कार्यक्रम सुनिरहेको छु। अनि उत्तर पनि भन्नुभएको छ, उहाँले पनि लिङ्क अफर गर्नुभएको छ, पठाइदिनु
2: होला।
3: अनि त्यसै गरी हाम्रो नारायण सापकोटाजी हुनुहुन्छ
2: फिनल्यान्डबाट।
3: हजुर, योग दाजु अनि रूपा दिदीज्यू गुड मर्निङ, सुन्दैछु है फिनल्यान्डबाट। अनि मिल्छ भने मलाई पनि लिङ्क
2: लिङ्क ट्याक्क गएर ल भाइ, थ्याङ्क यू। अनि ह्याप्पी दसैँ पनि। ओहो, यहाँ कति राम्रो रुखको फोटो पनि पठाइदिनु भएको छ।
3: हजुर, उहाँको त्यो अहिले भनौँ न यो सिजनमा बिस्तारै पातहरू होइन रुखको एकदमै रातो भएको पठाइदिनु भएको छ।
2: यो झर्ने बेला भएको हो के
3: हो? त्यस्तै हो भाइ, अब यो चिसो मौसम होइन। अनि माया राणाजी हुनुहुन्छ हेज लन्डनबाट। नमस्कार एन्ड गुड मर्निङ रूपाजी र योगराजजी। हजुर, म पनि सुन्दर हजुरहरूको प्रोग्राम, अनि फन्ड रेजिङको लागि अल द बेस्ट भन्न चाहन्छु। अनि उत्तर पनि पठाएको छु, लिङ्क पनि पठाइदिनु होला भन्नुभएको छ
2: होइन। अस्ति उहाँले एकजना माया राणाज्यू हुनुहुन्छ, निकै ठुलो अमाउन्ट दिनुभएको छ, उहाँ हो कि को मलाई पक्का थाहा भएन, फेरि लिङ्क मगाउनु भएको छ। थ्याङ्क यू हजुरलाई। अनि अरू को हुनुहुन्छ?
3: हजुर, त्यसै गरी हाम्रो अर्को श्रोता हुनुहुन्छ सविता उनेमजी, उहाँ हुनुहुन्छ फोक्सटनबाट। उहाँले पनि यो कार्यक्रम एकदमै इन्जोय गरिरहेको छु भन्नुभएको छ, लिङ्क पठाइदिनु होला
2: भन्नुभएको छ।
3: हजुर, उहाँ हुनुहुन्छ सविता उनेमजी।
2: सविता उनेमजी, ल हजुरलाई पनि धेरै धेरै धन्यवाद। ल हजुरलाई ट्याक्क मैले पठाइहालेँ है त।
3: अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ पुष्पकला राईजी, मलाई पनि लिङ्क पठाइदिनुहोस् न हजुर, तपाईँको कार्यक्रम सुन्दैछु भन्नुभएको छ।
2: मैले पठाइ पो हालेँ त ल हजुर,
3: कस्तो राम्रो होइन। अनि त्यसै गरी नीता कोयु राईजी, उहाँ पनि हाम्रो रेगुलर लिसनर, अनि उहाँले पनि लिङ्क पठाइदिनु होला, सुन्दैछु भन्नुभएको छ।
2: ओके, ल ठ्याक्क मैले पठाइहालेँ, पहिला पनि दिनुभएको लागेको छ है उहाँले।
3: हजुर, हुनसक्छ, र पनि अब उहाँले अरूलाई पनि सेयर गर्न सक्नुहुन्छ होइन। अनि त्यसै गरी हाम्रो तारा प्रसाद च्यामजुङज्यूले हामीलाई पहिले पनि पठाइसक्नु भएको छ, अनि अहिले अहिले सुनेर एकदमै इन्जोय गरिरहेको छु भन्नुभएको छ। अनि यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ।
2: राइट, यति नै हो होइन।
3: हजुर,
2: हाम्रो धनु बहिनीले यो सङ के लेख्नु भएको छ यहाँनिर, एउटा गीत मगाउनु भएको जस्तो मलाई लाग्यो।
3: हजुर
2: धनु बहिनी, थ्याङ्क यू भेरी मच। हजुर, अन्जु पन्तको एउटा गीत मगाउनु भएको रहेछ, ल तपाईँलाई यहाँ लिस्टमा धनु गुरुङ भयो। ओके, तपाईँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद। तुलपुन भन्नुहुन्छ लिङ्क प्लिज भन्नुभएको रहेछ। वाह, आज धेरै श्रोताले हामीलाई साथ दिइराख्नु भएको छ, धेरै धेरै धन्यवाद। ल हजुरलाई पनि ट्याक्क गएर मैले पठाएँ है त हजुर। ओके, अनि माया राणाज्यू अस्ति नै डोनेट गरिसकेको, उहाँले धेरै ठुलो अमाउन्ट पो 50 pounds कि कति पो उहाँले डोनेट गर्नुभएको छ त। वाह, थ्याङ्क यू भेरी मच मायाजी। ल हजुर, तपाईँले प्रश्नको उत्तर पनि दिँदै गर्नु होला र आज चाहिँ अलिकति यो बिग सल्युट भएको कारणले गर्दा किन पनि भने अब यो चाहिँ यसपटक चाहिँ हामीले हाम्रो सबै एक्रोस इङ्ग्लिस सर्भिस र नेपाली सर्भिस गरिरहेका छौँ। लास्ट इयर चाहिँ हामीले गोर्खा सर्भिसको बेग्लै गरेका थियौँ, त्यसले गर्दा अलिकति तपाईँहरूलाई स्ट्रेस गरेको कारण चाहिँ अब हाम्रो नेपालीहरूको गोर्खालीहरूको पनि अलिकति युनिटी जाओस् न भन्ने एउटा सन्देश पनि हो, त्यसमा श्रोताहरूले अब हामीलाई साथ दिइराख्नु भएको छ, कति भाग्यमानी हामी होइन दिदी।
3: एकदमै हामीले चाहेको जस्तै भइरहेको छ हाम्रो श्रोताहरूको मन। हामी नेपालीहरू एकले अर्कोलाई पढ्दा होइन भेट हुँदा पनि हामी बोलाइहाल्छौँ नि, बोल्ने बानी छ नि होइन।
2: अब हाम्रो धनवीर पुन दाजुको गीत सुनाउँछौँ, सायद हामीले पुरा गीत बजाउँदैन होला दाई, त्यसपछि चाहिँ हामी राशिफल सुनाउनु पर्छ
3: राशिफल
2: हाम्रो बाबा आमाले सुन्नको लागि रेडी हुनुहुन्छ। यो गीत सुनाऊ दाई, थ्याङ्क यू भेरी मच हजुरको डोनेसनको लागि पनि है त।

0: हजुर धनवीर दाईको गीत र पछि फेरि पुरा पुरा गीत सुनाउँला. आज चाहिँ अलिकति स्पेसल डे भएको कारणले छोटाउँ. दिदी अब राशिफलतर्फ लागौँ होला है.
1: राशिफल तपाईँ सुरु गर्नुहुन्छ कि म सुरु गरौँ?
0: ब्युटिफुल भोइसबाटै सुरु गरौँ होला.
1: ओहो, थ्याङ्क यू सो मच योग भाइ. आजको राशिफलमा सबैभन्दा पहिला त मेष राशि हुने श्रोता, परिस्थितिवश जिताएको काम पुरा हुँदै जानेछ. कामको मेसो नमिल्दा पनि राम्रै हुनेछ. अवसर र व्यवधानका बीचबाट पनि कर्म योग अघि बढ्नेछ भने स्वास्थ्यमा सजग रहनुहोला.
0: हजुर, अब मेरो वृष पर्यो होइन.
1: हजुर,
0: वृषमा चाहिँ कमाईको रकमलाई सही ठाउँमा राख्ने सोच बन्नेछ. आज घरमा प्रयोग नभएका सामान हटाउँदा वातावरण खुल्ला लाग्नेछ र यो चाहिँ मेरो घरमा पनि लागु छ है. खर्च सम्बन्धी एउटा पुरानो बानी परिवर्तन गर्ने अवसर मिल्नेछ. आजको शुभ रङ चाहिँ तपाईँको फिक्का पहेँलो रङ भने पनि यहाँ चाहिँ लेखेको रहेछ है त दिदी. वृष राशिको, अब मिथुन राशिको.
1: मिथुन राशि, काममा केही बाधा आउनेछ. प्रगतिमा श्रेय गर्नेहरूले अवरोध पुर्याउन सक्छन्. नयाँ योजना थाल्नु उपयुक्त सायद पर्खनुहोला र व्यवसायबाट फाइदा मिल्नेछ.
0: कर्कट राशिभित्रैदेखि सोचिरहेको एउटा निजी विषयमा स्पष्टता आउनेछ र घरको काममा तपाईँको पहलले अरूलाई पनि सहज बनाउन सक्छ. आरामको कमी महसुस भए शरीरलाई समय दिनुहोला भनेर यहाँ भने रहेछ दिदी.
1: हजुर, त्यसै गरी सिंह राशि हुने श्रोता, नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्दै जानेछन्. रचनात्मक काम बन्नुका साथै मनज्ञ धन आर्जन हुनेछ. पहिलेको सफलताले पनि थप हौसला वृद्धि हुनेछ.
0: अनि कन्या राशि, हिसाब किताबमा छुटेको विवरण फेला पर्नेछ. कागजी काम सकेर राख्दा पछि हुने झन्झट घट्नेछ र सिकाउ वा पढाइसँग सम्बन्धित कुरामा ध्यान राम्रो जानेछ भनिया छ.
1: अनि तुला राशि, मेहनतले सजिलै काम बन्नेछ. आम्दानीको उत्साह जगाउनेछ. श्रमको सही मूल्य प्राप्त हुनुका साथै स्रोत साधनहरू जुट्नेछन्.
0: अनि वृश्चिक राशि, लामो समयदेखि उपयोग नभएको सिप फेरि काममा आउन सक्दछ र जिम्मेवारी पुरा गर्ने क्रममा तपाईँको दक्षता देखिनेछ. आर्थिक निर्णयमा अरूको दबावभन्दा आफ्नो हिसाबलाई आधार बनाउनु पर्ने रहेछ आजको.
1: हजुर, अब त्यसै गरी धनुराशि हुने श्रोता, धनुराशिको लागि मेहनतको नतिजा चित्त बुझ्दो नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय छ. जटिल काम पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुने र गोप्य रहस्य पत्ता लाग्नेछ.
0: हजुर, मकर राशि, धेरै जिम्मेवारी बीच प्राथमिकता छुट्याउन सफल हुनेछ. घरको कुनै महत्त्वपूर्ण निर्णयमा तपाईँको रायलाई महत्त्व दिइने रहेछ. अनि बचत बढाउने व्यावहारिक उपाय भेटिन सक्छ है त, यानि कि र पैसा बचाउने कुनै पनि कुरा
1: हो. र कुम्भ राशि हुने श्रोता, प्रियजनसँगको भेटघाटले दिन रमाइलो माफ गर्नुहोला, दिन रमाइलो बनाउन सक्छ. घुमफिर तथा मनोरञ्जनको समय छ. तर आफ्नो नाम उपयोग गरी अरूले फाइदा उठाउन सक्छन्, सजग रहनुहोला. पारिवारिक असमझदारीले पनि काम रोकिन सक्छ.
0: अन्तमा मिन

0: अनि प्रेममा दुरी भए पनि संवादले नजिकपन कायम राख्ने कुरा चाहिँ रहेछ है त आदरणीय धनुको चाहिँ मेरो यो रहेछ र अब भने हाम्रो श्रोताहरूको चाहिँ यता टेक्स्टतिर लागौँ यदि तपाईँहरूले चाहिँ अब बिग सल्युटको लागि डोनेट गर्न चाहनुहुन्छ तपाईँहरूलाई लिङ्क चाहिएको छ भने जानकारी गराउनु होला हाम्रो टङ्क शेरचन्द दाजुको चाहिँ यहाँ टेक्स्ट आएको छ र उहाँ के लेख्नु भएको छ हेरौँ हजुर उहाँ योग भाइ रूपा बहिनी नमस्ते मैले सानो रकम डोनेट गरेको छु है यो हप्ताको ब्रेन टिजरको प्रश्नको उत्तर भनेर यहाँ लेख्नु भएको छ अब उत्तरहरू मिल्यो कि मिलेन यो सामूहिक रूपमा उहाँले पठाउनु भएको रहेछ अब के गरौँ सबैलाई पठाउनु भएको रहेछ एकजना मात्रै पठाउनु भए राम्रो हुन्थ्यो भन्ने हाम्रो सोच हो तैपनि यसलाई के गर्नु दिदी
1: हजुर ठिकै छ केही छैन
0: उहाँले पठाइहाल्नु भएको छ ठिक छ दाई थ्याङ्क यू भेरी मच अनि हाम्रो कृष्ण चामलिङ दाजुले पनि यहाँ टेक्स्ट पठाउनु भएको छ यो कम्प्युटर साह्रै स्लो छ कहिले काहीँ चाहिँ हजुर उहाँ तपाईँको खुल्या छैन
1: हजुर मेरो खुलेको छ कृष्ण चामलिङ दाजु लेख्नुहुन्छ ओहो आज त रूपा बहिनी योग भाइ दुवैजना आउनुभएछ कस्तो राम्रो प्राय व्यस्त हुँदा पनि यसरी नै आउने गर्नु होला घरिघरि भन्नुभएको रहेछ र दुईजनाले भ्याउनु छ कस्तो राम्रो अनि रेडियो मात्र सुन्ने पुण्य काममा भाग नलिनु त नामै के अरे मिल्दै मिलेन नि होइन बहिनी अनि भाइ भन्नुभएको छ अनि बिग सल्युट पुण्य कामको लागि कति राम्रो भन्नुभएको रहेछ अनि जे होस् आज लिङ्क पठाइदिनु होला भन्नुभएको छ
0: पठाइ पनि सके दाई पाउनुभयो होला हजुर दाई थ्याङ्क यू भेरी मच हजुर हेभ अ लभली डे गीत लेख्दै नै गर्नुहुन्छ होला तपाईँ त गीत लेख्ने अब कम्पोज पनि गर्ने सबै भइसक्नु भयो गाउने पनि मीना गुरुङजीको भर्खरै आएको छ
1: हजुर
0: उहाँ के लेख्नुहुन्छ
1: मीना गुरुङजी लेख्नुहुन्छ शुभ बिहानी योग भाइ अनि रूपा बहिनी ननिटनदेखि सुन्दैछु बिग सल्युटको लागि लिङ्क पठाइदिनु होला थ्याङ्क यू
0: हजुर अनि उहाँले
1: अनि उहाँले छोरी पुनमको बर्थडे पनि हो एउटा बर्थडे सङ भन्नुभएको छ हामी डेफिनेटली तपाईँको छोरीलाई बर्थडे विस
0: गर्दैछौँ कुनै गीत भन्नुभएको छैन होइन उहाँले
1: हजुर कुनै एउटा जन्मदिनको गीत भन्नुभएको छ
0: ओके त्यसो भने त्यो गीत पनि हामी सुनाइहालौँ ढिलो नगरौँ होइन पुनम भन्नुभएन उहाँको
1: छोरी पुनमको लागि
0: ओके कुनै पनि गीत नभन्नुभएको कारणले गर्दा एउटा कुन गीत राखिदिउँ त राजेश पाल राई निमा गुरुङ निमा रुम्बा
1: हजुर
0: ओके हाम्रो प्रताप दासको राखौँ अक्षय एकजना श्रोताहरूले चाहिँ यो गीत मैले कहिले सुनेको थिएन राम्रो रहेछ भनेर भन्नुभएको छ र अब भने उहाँको गीत हामी सुनौँ र तपाईँहरूले पनि डोनेट गर्न चाहनुहुन्छ भने लिङ्क चाहिन्छ भने प्लिज हामीले जानकारी गराउनु होला र हाम्रो सुन चाँदीको दर भाउ त रेडी छैन होला है दिदी तपाईँसँग
1: म एकछिनपछि हामी बर्थडे गीत सुनौँ अनि त्यसपछि हाम्रो पुनम नानीलाई जन्मदिनको धेरै धेरै शुभकामना
0: हजुर ल त ह्याप्पी बर्थडे टु यू पुनम छोरी

0: गोर्खा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
2: गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। 7:42 गइसकेको छ। हाम्रो एकजना यहाँ श्रोता हुनुहुन्छ, उहाँले भोइस म्यासेज छोड्नु भएको रहेछ। उहाँ के भन्नुहुन्छ?
3: नमस्ते, गुड मर्निङ योगराज भाइ र रूपा बहिनी हो कि आशा बहिनी हो, अलिकति कन्फ्युज हुन्छ उहाँहरूको स्वर एउटै उद्देश्य
4: लाग्छ।
3: गुड मर्निङ, म चाहिँ प्रेमबान तावा राई बोल्दैछु हङ्फ्लोबाट, र अहिले प्रोग्राम सुनिरहेको छु, रमाइलो लागिरहेको छ, यहाँ वक पनि दिइरहेको छु, अनि त्यसले गर्दाखेरि मलाई पनि यसो लिङ्क पठाइदिनु सक्नुहुन्छ कि अनुरोध गरेँ तपाईँहरूलाई। हजुर, म प्रेम बान्तावर है हङ्फ्लोबाट।
2: हजुर, थ्याङ्क यू। मैले लिङ्क हजुरलाई पठाइहालेँ है त दिदी। सुनचाँदीको दरबार रेडी छ?
4: रेडी नै छ। अब हामी सुरु गरौँ। आज बुधबार 7 अक्टोबरको दिनमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर भने यस प्रकार छ। अमेरिकी डलर एकको खरिद दर 153.98 रुपियाँ र बिक्री दर 154.58 रुपियाँ। युरोपियन युरो एकको खरिद दर 173.17 रुपियाँ र बिक्री दर 173.84 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 203.95 रुपियाँ र बिक्री दर 204.75 रुपियाँ। स्विस फ्रैंक एकको खरिद दर 185.24 रुपियाँ र बिक्री दर 185.96 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 107.32 रुपियाँ र बिक्री दर 107.74 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 107.91 रुपियाँ र बिक्री दर 108.33 रुपियाँ। जापानिज येन 10 को खरिद दर 9.73 रुपियाँ र बिक्री दर 9.77 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 41.02 रुपियाँ र बिक्री दर 41.18 रुपियाँ। कटारी रियाल एकको खरिद दर 42.24 रुपियाँ र बिक्री दर 42.41 रुपियाँ। र त्यस्तै गरी साउथ कोरियन वन 100 को खरिद दर 11.50 रुपियाँ र बिक्री दर 11.55 रुपियाँ। अनि हङकङ डलर एकको खरिद दर 19.62 रुपियाँ र बिक्री दर 19.70 रुपियाँ। र आज नेपालको बजारमा सुन चाँदीको मूल्य भने यस प्रकार रहेको छ। छापावल सुन प्रति तोला 2,92,300 रुपियाँ र असल चाँदीको मूल्य प्रति तोला 4,425 रुपियाँ रहेको छ।
2: हजुर, सुन चाँदीको दरबार सुन्दै हुनुहुन्थ्यो। अब ब्याक टु हामी चाहिँ टेक्स्टतिर जाउँ होला दिदी, र यहाँ चाहिँ हाम्रो घन थापाज्यू हुनुहुन्छ, र उहाँले के लेख्नु छ, कम्प्युटर किन यति स्लो भएको होला? उहाँको चाहिँ गङ्गा थापा आमा हुनुहुँदो रहेछ, र उहाँको भोइस म्यासेज रहेछ। यो भोइस म्यासेज चाहिँ प्ले हुन्छ हुँदैन, यो अलिकति डाउट नै छ। उहाँ के भन्नु?
5: गुड मर्निङ, नमस्ते, शुभ बिहानी।
4: हजुर, शुभ बिहानी।
5: धेरै नौलो नौलो आवाज सुन्न पाउँदा बिहानीको मिरमिरे उज्यालोमा तातो पानी पिउँदै हजुरहरूको लभली कार्यक्रम सुन्दै धेरै खुसी भएकी छु। नौलो नौलो कुरा सुन्न पाउँदा, हजुरहरूको मिठो बोली सुन्न पाउँदाखेरि, आउँदै गरेको दीपावली र विजय दशमीको शुभकामना भन्दै बिदा लिन्छु। म बोल्न त आउँदैन मलाई, तर पनि बोल्नु मन लाग्छ। माफ गर्नुहोला, भुल भएमा माफ गरिदिनु होला भन्दै बिदा चाहन्छु। थ्याङ्क यू, धन्यवाद.
2: हजुर, थ्याङ्क यू आमा, धेरै धेरै धन्यवाद. यसरी नै म्यासेजहरू पठाउँदै गर्नुहोला. 7:46 गइसकेको छ. हाम्रो जुम प्रसाद गुरुङ ज्यू के लेख्नुहुन्छ, बहिनी र भाइ नमस्कार, यस हप्ताको ब्रेकफास्टको बेन्टिजको उत्तर चाहिँ पठाउनु भएको छ, मिल्यो कि मिलेन होला दिदी, ल भनिदिइहाल्नु होला.
4: हजुर, जुम प्रसाद गुरुङज्यू भन्नुभयो होइन, उहाँ लन्डनदेखि आउनुभएको छ, इन्जोय गरिराख्नु भएको रहेछ. ओके, म उहाँहरू सबै सबैलाई फेरि पनि आउनुहुन म अनुरोध गर्दछु. हजुर, यो रमाइलो, फेरि आउनुहोस्, केही फरक पर्दैन.
2: उहाँलाई त म त लिङ्क पो पठाइहाल्नु पर्यो, अब के गर्ने है. अब ल, चित्तै मनै जितेर पठाएँ है. हजुर, दिनु नदिनु हजुरको कुरा. अरू कोही हुनुहुन्छ?
4: हजुर, त्यसै गरी हाम्रो धनकुमारी तुलाचन्दज्यू हुनुहुन्छ, दिदी लन्डनदेखि आउनुभएको छ, म पनि सुनिरहेको छु योगराज भाइ अनि बहिनी अनि जति पनि सुनिरहनु भएको छ सबै सबैलाई एकदमै मिठो गीत सुनाइदिनु होला निर्मला बहिनीको भन्नुभएको छ. मेरो ठुलो छोरीलाई सम्झिरहेको छु किनकि मेरी छोरी पनि भर्खर यहाँ 2 महिना बसेर युएसए बोस्टन फर्केको र 2 हप्ता मात्र भएको छ भन्नुभएको छ. अनि सुनिरहेको छु सबैलाई, विशेष विशेष धन्यवाद बहिनीलाई पनि फेल्थमबाट भन्नुभएको रहेछ. थ्याङ्क यू सो मच. अनि उहाँले हाम्रो धनु बहिनीको कविता वाचन कस्तो राम्रो मैले रेकर्ड गरेर राखेको छु है भन्नुभएको छ.
2: ओके, थ्याङ्क यू भेरी मच हजुर दिदी. अनि अरू कोही हुनुहुन्छ हाम्रो?
4: हजुर, त्यसै गरी हामीसँग धेरै साथीहरू हुनुहुन्छ. उषा गुरुङजी हुनुहुन्छ ब्राकनेलदेखि, उहाँले पनि उत्तर पठाउनु भएको छ, लिङ्क पठाइदिनु होला भन्नुभएको छ.
2: आई लाइक दिस वर्ड लिङ्क.
4: हजुर, उषाज्यूलाई. अनि त्यस्तै गरी हामीसँग
2: आयो है त हजुर.
4: अनि गरबुजा रामकुमारी पूर्जाज्यू हुनुहुन्छ है स्कटल्यान्डदेखि. अनि गुड मर्निङ रूपा बहिनी र योग भाइ, इन्जोय गरिरहेको छु, प्रोग्राम सुनिरहेको छु, प्लिज मलाई पनि लिङ्क सेन्ड गरिदिनुहोस् न भन्नुभएको छ.
2: आई लभ दिस. थ्याङ्क यू हजुरलाई. आयो है त हजुर.
4: हजुर, अनि त्यसै गरी मिना गुरुङजी हुनुहुन्छ, उहाँले लिङ्क पाए भनेर हामीलाई जानकारी गराउनु भएको रहेछ, थ्याङ्क यू. अनि कैलाश भाइ ननिटनबाट, नमस्ते योग दाई, रूपा दिदी, गुड मर्निङ. आज बुधबार बिहानीको यो नमस्ते युके कार्यक्रम सुनेर इन्जोय गर्दैछु र मलाई पनि तारा प्रकाश लिम्बूको कुनै गीत सुनाइदिनु होला र लिङ्क पनि पठाइदिनु होला
2: भन्नुभएको
4: छ. हजुर, अनि त्यसै गरी कृष्ण गुरुङजी हुनुहुन्छ, नमस्कार योगजी, रूपा बहिनी, कार्यक्रम सुनेर भरपूर मात्रामा मनोरञ्जन लिइरहेको छु. बिग सल्युटको लागि स्पेसल प्रोग्रामको शुभकामना हजुरहरूलाई, कृष्ण गुरुङ ओल्ड सेटबाट.
2: लिङ्क भन्ने शब्द छ कि छैन?
4: होइन, छ नि, लिङ्क पठाइदिनु होला भन्नुभएको छ. म कतिलाई भनिराख्यो होइन, उहाँहरूको मनै ठुलो कुरा हो. हजुर, अनि त्यसै गरी हाम्रो अर्को श्रोता हुनुहुन्छ जोजो लप्पा, नमस्कार, गुड मर्निङ, यस हप्ताको प्रश्नको उत्तर चाहिँ दिव्य महर्जन, फेरि पनि आउनुहुन अनुरोध गर्दछु र लिङ्क प्लिज भन्नुभएको छ.
2: एकदमै गजबको व्यक्ति हुनुहुँदो रहेछ. अस्ति कहाँ पो हाम्रो भेटघाट भएको थियो, मैले अन्तर्वार्ता गरेको थिएँ, मै हो नि हजुर भनेर, कति फर्साइलो व्यक्ति हुनुहुँदो रहेछ, मन पर्यो उहाँलाई.
4: दिव्य महर्जनजी, उहाँ रेडिङदेखि आउनुहुन्छ भन्ने मलाई पनि थाहा छ, तर हुनुहुन्छ मैले भेटिया छैन जस्तो लाग्यो, यदि कहीँ कतै भेटेको पनि हुनसक्छ होइन.
2: हाम्रो धनकुमारी तुलाचन्दीले लिङ्क भन्नुभएको छ, मैले पठाइदिएँ है दिदी, थ्याङ्क यू. ओके, हाम्रो तारा प्रसाद चेमजङ दाजुको गीत पनि सुन्न पाइन्छ भनेर भन्नुभएको रहेछ. उहाँले कुन गीत, हजुर भन्नुहोस् न दाई, तर यो तपाईँको क्युमै पो हुनुहुन्छ कि तारा प्रसाद? हजुर, तपाईँ क्युमै हुनुहुन्छ, तपाईँको गीत यहाँ खोज्दैछु है दाई. तारा प्रसाद चेमजोङ,
4: हजुर,
2: सक्यो नि होइन दिदी हाम्रो?
4: हजुर, अहिलेसम्म लिङ्क यति नै छ हामीलाई रिक्वेस्ट गर्नुभएको होइन. थ्याङ्क यू सो मच यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ.
2: ओके, यहाँ बिना गुरुङ बहिनी हुनुहुन्छ ननिटनबाट, हजुर दुबईलाई स्टार्टदेखि नै सुन्दैछु तर काममा जाने हतारले म्यासेज दिन सकिनँ, मैले पनि डोनेटको लागि लिङ्क चाहन्छु है हजुर भनेर. ल बहिनी, वाट अ गुड न्युज, थ्याङ्क यू भेरी मच भन्दै अब अघि हाम्रो चाहिँ राम साहब हुनुहुन्छ नि होइन, उहाँले बाबाको कुराकानी गर्दै हुनुहुन्थ्यो होइन.
4: हजुर, क्याट्रिकबाट क्याप्टेन राम मल्लज्यू. हजुर,
2: गीत चाहिँ एउटा एलिन चौहानले गाउनुभयो कि बाबा सम्बन्धी नै रहेछ, आशा छ साहबलाई ठिकै हुन्छ होला. एलिन चौहान र नरेश खातीले गाउनुभयो गीत साहबको लागि अनि तपाईँको पर्टिकुलरली बाबाको लागि.

0: हजुर बाबा सबैको सुपरम्यान हुनुहुन्छ एलिना चौहान र नरेश खातिले गाउनुभएको गीत सुन्दै थियौँ। हाम्रो क्याप्टन राम साहब हुनुहुन्छ उहाँका ट्रिकमा, उहाँको बाबाको लागि यो गीत हामीले राख्यौँ। हजुर सुन्ने मौका पाउनु होला, कोही आउनु भएको छ दिदी?
1: हजुर अहिले हामी यो वेदर फोरकास्टको विषयमा पनि थोरै जानकारी गराउँ, किन भन्दा यो मौसम परिवर्तन हुने बेलामा मलाई पनि अलिकति यो मौसमले पनि खराबी बनाएको छ मेरो घाँटीमा, र सायद हाम्रा श्रोताहरू एकदमै फिट एन्ड फाइन हुनुहुन्छ होला हामी यही आशा गरौँ। र आज मौसमको कुराकानी गर्नुपर्दा श्रोता, इङ्ल्यान्ड र वेल्समा भने हल्का रूपमा बादल देखा पर्ने र छिटफुट रूपमा बिहानी पख वर्षा भइरहेको छ, तर एक दुई स्थानहरूमा भने पानी परिसकेपछि आकाश सफा देखिने अनुमान गरिएको छ। इङ्ल्यान्डमा पनि पानी परिरहेको छ धेरैजसो स्थानहरूमा, विशेष गरेर पूर्वीय क्षेत्रबाट सुरु भएको वर्षाले अन्य बाँकी स्थानमा पनि हल्का वर्षा गराउन सक्ने अनुमान गरिएको छ। यसको प्रभाव बेसी मात्रामा पश्चिमी क्षेत्रतिर रहनेछ र रेस्ट अफ द युकेमा पनि आज सनसाइन देखा पर्न सक्ने अनुमान गरिएको छ भने स्कटल्यान्डमा पनि पानी पर्ने र कुनै समयमा भारी वर्षा हुनेछ। आजको लागि अधिकतम तापक्रम 16 डिग्री सेल्सियस र रातको समयमा भने 7 डिग्री सेल्सियस हुनेछ। आज युकेमा सूर्योदय बिहानको 7:10 भएको थियो भने सूर्यास्त बेलुकी 6:26 हुनेछ, अनि रातको समयमा पनि धेरैजसो स्थानहरूमा विशेष गरेर इङ्ल्यान्डको दक्षिण पूर्वीय क्षेत्र हाम्रो इलाकातिर भने बढी मात्रामा पानी पर्ने र रातको समयमा बाँकी स्थानहरूमा पनि छिटफुट वर्षा हुनेछ भने कुनै कुनै स्थानहरूमा वातावरण एकदमै चिसो हुनेछ। उत्तरी क्षेत्रतिर भने रातको समयमा फ्रस्ट समेत हुन सक्ने अनुमान गरिएको छ, एकदमै चिल्ली वेदर हुन सक्ने, र भोलि भने घाम लाग्नेछ, बिहानी पख वातावरण चिसो भए पनि घाम देखा पर्न सक्ने अनुमान गरिएको छ। भोलिको लागि अधिकतम तापक्रम भने 15 डिग्री सेल्सियससम्म पुग्नेछ।
0: हजुर दिदी यो विस्तृत जानकारीको लागि धेरै धेरै धन्यवाद। हाम्रो पार्वती नेपाली ज्यू इस लन्डनबाट लेख्नुहुन्छ, भाइ र बहिनी नमस्कार, आहा आज त भाइ र बहिनी म आज 12 मिनट लेट भएँ, सो केको लागि डोनेसन होला, लिङ्क प्लिज पठाइदिनु। ए यो केको लागि, यो बिग सल्युटको लागि हो हजुरलाई, यो लिङ्क भन्ने शब्द चाहिँ खुब मन पर्न थालेछ कि मलाई।
1: अनि यो केको लागि भनेपछि विशेष गरेर हाम्रो आर्मी हरू होइन, जो हामी गोर्खा ब्रिगेड मात्रै नभएर ओभरअल आर्मीको लागि यो ब्रिटेनमा उहाँहरूले यो बिग सल्युटबाट उठेको पैसा उहाँहरूको परिवार जस्तो, अब सबै हामी सकुशल हुन्छौँ भन्ने छैन, अब यो एक्सिडेन्ट अथवा दुर्घटना भनेको यो सेकेन्ड भरमा हुन्छ भनेर हरि बुढा भाइले भन्नुभएको थियो कि, यस्तो मिठो कुरा, उहाँ त अब भनौँ न मोटिभेसनल स्पिकर नै हुनुहुन्छ होइन, अनि उहाँले भन्नुभएको थियो यस्तो जो कोहीलाई पनि हुनसक्छ, र त्यही घटनामा पर्नुभएको, दुर्घटनामा पर्नुभएको जो हाम्रो वरियरहरू हुनुहुन्छ उहाँहरूको परिवारलाई सहयोग गर्नको लागि हामीले यो रकम बिएबिएसले हरेक वर्ष गर्ने गर्छ।
0: ओके, अनि उहाँको उत्तर चाहिँ मिल्यो कि मिलेन र है दिदी?
1: हजुर ब्रेन टिजरको ओके, फेरि पनि आउन हुन म अनुरोध गर्छु
0: यहाँलाई। यो कन्फ्युजिङ प्रश्न अब साह्रो पनि रहेछ। एनिवे कृष्ण गुरुङजी बिग सल्युट र भेरी गुड मर्निङ, बिग सल्युट एन्ड भेरी गुड, उहाँले लिङ्क भन्नु भएको कि अलिकति यहाँ कन्फ्युज भएँ। एनिवे हजुरलाई लिङ्क मैले पठाइहालेँ, अनि अरू
1: पठाउँदैमा केही बिग्रदैन यो
0: भाइ।
1: हजुर हाम्रो ललित गुरुङ र सती दिदी पनि आउनु भएको छ, उहाँहरूलाई हामी समाचार पछि भेटौँ कि अहिले नै भेटौँ?
0: ओके, उहाँको लामो छ टेक्स्ट।
1: हजुर
0: ओके, त्यसो भने अलिकति एक मिनटमा रहेछ, छोटो गीत सुनाऊ, यो गीत पछि समाचार हुनेछ, समाचार पछि धनु बहिनीको गीत हुनेछ है त बहिनी, कता ड्राइभिङ सुरु भयो कि भएको छैन तपाईँको गीत हामी सुनाउनेछौँ।

0: बागमती प्रदेश सरकारले रसुवाको भटेको सीमा आएको बाढी पहिरोबाट प्रभावित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर एकीकृत बस्ती विकास गर्ने योजना अघि सारेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय विपद परिषदको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुननिर्माण सम्बन्धी योजना प्रस्तुत गर्नुभएको हो। भटेकोशी र त्रिशुली नदी आसपासमा आएको बाढी तथा पहिरोबाट ठूलो क्षति भएपछि जोखिमयुक्त पुराना बस्तीलाई सोही स्थानमा पुनर्स्थापना नगर्ने नीति प्रदेश सरकारले लिएको मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। बाढीले बगरमा परिणत गरेका क्षेत्रमा पुननिर्माण नगरेर त्यस्ता स्थानलाई वृक्षारोपण तथा हरियाली क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभएको छ। प्रस्तावित परिवारको पुनर्स्थापनाका लागि स्थानीय तहसँगको समन्वयमा सुरक्षित वैकल्पिक जग्गा पहिचान गरिएको प्रदेश सरकारले जनाएको छ। स्थानीय तहले उपलब्ध गराएको 1158 रोपनी र स्थानीयको 400 रोपनी जग्गा समेटेर ल्यान्ड पुलिङ मार्फत आवश्यक पूर्वाधारसहित एकीकृत बस्ती विकास गर्ने योजना छ। नयाँ बस्तीमा व्यवस्थित आवाससँगै आवश्यक आधुनिक पूर्वाधार निर्माण गरिनेछ। विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वास्थ्य चौकी, सामुदायिक विद्यालय लगायत आधारभूत सेवा तथा सुविधा उपलब्ध गराइने मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा सञ्चालनमा आएपछि बरामद नमुनाको परीक्षण प्रतिवेदन बढीमा 10 दिनभित्र प्राप्त हुने भएको छ। हेटौँडामा प्रयोगशाला सञ्चालन भएपछि बागमती प्रदेशका चितवन, मकवानपुर र सिन्धुलीसहित मधेस प्रदेशका पर्सा, बारा, रौतहट र सर्लाहीबाट बरामद हुने लागु औषधका करिब 40% नमुना हेटौँडामै परीक्षण गर्ने व्यवस्था गरिएको छ। यसअघि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौँ, धरान र नेपालगञ्जमा मात्रै सञ्चालनमा थियो। हेटौँडामा प्रयोगशाला सञ्चालन भएपछि सम्बन्धित जिल्लाबाट बरामद नमुना 3 दिनभित्र प्रयोगशालामा पठाउन सकिने र नमुना प्राप्त भएको बढीमा 10 दिनभित्र परीक्षण प्रतिवेदन उपलब्ध गराउने व्यवस्था गरिएको जनाइएको छ। यसबाट परीक्षणका लागि नमुना काठमाडौँ पठाउनुपर्ने बाध्यता कम हुने भएको छ। सरकारले भदौ 10 को रसुवा भटेकोशी बाढीबाट पीडित परिवारलाई गैर सरकारी सङ्घ संस्था तथा पालिकासँग मिलेर अस्थायी आवास निर्माण गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार सङ्घ संस्थालाई आफूले कुन पालिकामा कति सङ्ख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार अस्थायी आवास निर्माणका लागि गैर सरकारी संस्थासँग प्रस्ताव माग्ने निर्णय भएको छ। भटेकोशी त्रिशुली नदीमा आएको बाढीका कारण 7,570 भन्दा धेरै घर क्षतिग्रस्त भएका छन्। कतिपय घरबारविहीन अहिले होल्डिङ सेन्टरमा बस्दै आएका छन्। अब पालिकाले लाभग्राहीको तथ्याङ्क दिएपछि अस्थायी र स्थायी घर पुननिर्माण अघि बढ्ने प्रवक्ता महतले जानकारी दिनुभएको छ। बेलायतको कन्जर्भेटिभ पार्टीकी नेत्री केमी बेडनकले आफ्नो पार्टीलाई अब हुने राजनैतिक लडाइँका लागि तयार रहन आग्रह गर्नुभएको छ। पार्टीको सम्मेलनमा बोल्दै बेडनकले कन्जर्भेटिभ पार्टीले आगामी चुनाव जितेर सरकार बनाएमा युवालाई रोजगारी दिने, रोजगारदाताले तिर्नुपर्ने नेसनल इन्सुरेन्स आधा घटाउने योजना अघि सार्ने बताउनु भएको छ। लेबर पार्टीले भने यो योजनाको आलोचना गर्दै कल्पनामा आधारित आर्थिक योजना भनेको छ। पूर्व कन्जर्भेटिभ सांसद तथा मन्त्री ज्याकब रिस-मोगले देश चलाउन कठिन निर्णय लिन तयार रहनुपर्ने बताउनु भएको छ।
1: The document that was put out earlier this week implied that we would do things that would improve the country, and some people will not like them. Cutting welfare from people who don't want to work will upset people who are on welfare and don't want to work, but they've got to be upset.
0: भरतपुर अस्पतालमा स्वर सम्बन्धी समस्या भएका बिरामीका लागि स्वर उपचार सेवा सुरु गरिएको छ।
2: अस्पतालका बोली तथा भाषा विशेषज्ञ सुषमा लामिछानेका अनुसार आवाजमा परिवर्तन आउने, स्वर बस्ने, लामो समयसम्म घाँटीमा असहज महसुस हुने, बोल्दा स्वर थाक्ने लगायत समस्या भएका बिरामीले त्यो सेवा लिन सक्नेछन्। घाँटीमा रहेको स्वर यन्त्रको पर्दाको कम्पनबाट आवाज उत्पन्न हुने हुँदा त्यहाँ गाँटो, सानो मासु पलाउने वा अन्य समस्या भएमा आवाज परिवर्तन आउन सक्ने विशेषज्ञ लामिछाने बताउनुहुन्छ। स्वर यन्त्रका पर्दा रूपमा जोडिन नसक्दा पनि आवाज कमजोर वा अस्वाभाविक हुन सक्ने उहाँको भनाइ रहेको छ। विशेषज्ञ लामिछानेका अनुसार स्वरयन्त्रको पक्षघात, स्नायु प्रणालीसँग सम्बन्धित स्वर समस्या तथा मानसिक कारणबाट उत्पन्न स्वर समस्यामा पनि आवश्यकता अनुसार उपचार गर्न सकिनेछ। पुरुषमा असामान्य रूपमा पातलो आवाज हुने तथा महिलामा अपेक्षाकृत मोटो वा गहिरो आवाज हुने समस्यामा पनि स्वर उपचार उपयोगी हुने उहाँले बताउनु भएको छ।
0: बाढी र पहिरोले बन्द बेनीजोमसम कोराला सडकका धेरै ठाउँमा यातायात सञ्चालनका लागि ट्र्याक खोल्ने काम सकिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर अन्जु पन्त र एसडी योगीले गाउनु भएको गीत हामीले सुन्दै थियो। हाम्रो धनु बहिनी अघि कविता पनि सुनाउनु भयो, डोनेसन पनि गरिसक्नु भयो। बहिनी थ्याङ्क यू भेरी मच, गीत पक्का पनि सुन्ने मौका पाउनु भयो होला। भर्खरै हाम्रो शोभा दिदी योर्कबाट निकै लामो समयबाट फोन गर्नुभयो र उहाँले पनि लिङ्क मगाउनु भएको छ, मैले पठाइदिएको थिएँ। दिदीलाई धेरै धेरै धन्यवाद। अनि जस दसैँ तिहार पनि लाग्यो, दसैँ तिहारको पनि शुभकामना सबै सबैलाई भन्नुभएको छ दिदी। थ्याङ्क यू। एउटा गीत पनि भन्दै हुनुहुन्थ्यो र क्युमा अलिकति पछि हुनुहुन्छ दिदी, भयो भने हामी गीत डेफिनेटली तपाईँको गीत राख्नेछौँ है त दिदी। ल आज अघि हाम्रो साँपको कुराकानी गर्दै हुनुहुन्थ्यो, उहाँको टेक्स्टहरू को को आएको छ फेरि पढ्नुपर्छ होला है।
1: हजुर अवश्य। हाम्रो ललित दाई र सती दिदी हुनुहुन्छ लन्डनबाट र उहाँहरू लेख्नुहुन्छ, देयर भाइ अनि बहिनी नमस्कार भनेर दुईजनाले नमस्कार गरेको साइन पठाइदिनु भएको छ। हजुर हाम्रो नमस्कार, हामी पनि हजुरहरूको मिठो प्रस्तुति सुनिरहेका छौँ। आज मर्निङ सोमा बिएबिएसका दुईजना हस्तीहरूको उपस्थिति र आत्मीय प्रस्तुतिले कार्यक्रमलाई साँच्ची नै विशेष र रमाइलो बनाइदिएको छ। थ्याङ्क यू होइन। र धनु छोरीको मिठो कविता र अञ्जना बहिनीको मन छुने सन्देशले त आजको दिनै शुभ र सुन्दर भइसकेको अनुभूति गराएको छ। अनि हजुरहरूको मिठो आवाज, आत्मीयता, प्रस्तुतिको मिठासले हाम्रो दिनलाई अझै रमाइलो र आनन्दमय बनाइरहेको हुन्छ। बिग सल्युटको लागि तपाईँहरूको यो प्रयासलाई सम्मान गर्दछौँ। हजुरहरूको दिन पनि रमाइलो, सुखद र मङ्गल रहोस् भनेर दाजु र दिदीले त पहिले नै हामीलाई एकदमै र धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ हामी उहाँहरूलाई। अनि त्यसै गरी हामीसँग हुनुहुन्छ को हुनुहुन्छ त उहाँहरूमध्ये हिथ्रोबाट गुड मर्निङ रूपाजी अनि योगजी, सुन्दैछु है। अघि चाहिँ पुरा लेख्न पाएको थिएन भन्नुभएको रहेछ, हो कहिलेकाहीँ हतार हुन्छ होइन, केही छैन, फेरि पनि पठाउनु होला र बिग सल्युटको लिङ्क प्लिज भन्नुभएको रहेछ।
0: तर
1: कृष्ण गुरुङजी हजुरले पठाइसक्नु भएको छ योग भाइ,
0: ओके
1: ओके ठिक छ। कहिलेकाहीँ त्यो पठाउँदै गर्दा पनि होइन यो बाइसिप जान्छ होला क्या मेसेजहरू पनि अलिकति ढिलो हुनसक्छ, केही छैन हजुर। अनि हामीसँग मेम गुरुङ हुनुहुन्छ लन्डनदेखि, गुड मर्निङ योगराज दाई अनि रूपा दिदी, रेडियो सुन्दैछु र मैले पनि लिङ्क पाएपछि पठाइदिनु होला मलाई पनि भन्नुभएको छ है।
0: मेम गुरुङ मान्छे पनि ह्यान्डसम हुनुहुन्छ जस्तो लाग्यो, सानो देख्दैछु। ल हजुर, पुण्य कामको लागि तपाईँलाई लिङ्क आयो है त।
1: हजुर। अनि उहाँले मेरो छोरा सफल गुरुङको आज 20 जन्मदिन परेको हुनाले समय मिलेमा एउटा बर्थडे सङ सुनाइदिनु होला भन्नुभएको छ। आज त कस्तो रमाइलो दिन रहेछ होइन, आज
0: धेरै बर्थडे सङ
1: उहाँको छोराको लागि, उहाँ हुनुहुन्छ सफल गुरुङ, आज 20 वर्ष है।
0: ओके, र कुनै एउटा गीत म रोजाउँला अरू भन्दै जानु।
1: हजुर। अनि त्यसै गरी हामीसँग वीर बलाल भाइ हुनुहुन्छ, गुड मर्निङ रूपा दिदी एन्ड नम्बरी, वा नम्बरी पो पर्नु भएको रहेछ है
0: तपाईँ त।
1: हजुर, सुरुदेखि नै सुन्दैछु भन्नु भएको छ। अनि उहाँ त अब विभिन्न सङ्घ संस्थामा पनि आबद्ध हुनुहुन्छ होइन,
0: हाम्रो नम्बरीको पनि अध्यक्ष हो नि फेरि।
1: ए, नम्बरीको पनि अध्यक्ष, अनि गुल्मी समाजको पनि अध्यक्ष हो कि जस्तो मलाई लाग्यो।
0: अनि
1: त्यही त, अनि उहाँको लोकल एरियाको पनि हुनुहुन्छ जस्तो लाग्यो। उहाँ कुन ठाउँमा बस्नुहुन्छ?
0: अल्डरसट।
1: अल्डरसटको, ओके, भनेपछि त कति धेरै जिम्मेवारी लिन सक्नु भएको होइन, समय कसरी मिलाउनुहुन्छ
0: होला।
1: अनि उहाँले त तिनवटा लिङ्क, लिङ्क प्लिज भनेर है तिनवटा शब्दमा लेख्नु भएको छ। कति राम्रो मन होइन उहाँको, अब यति धेरै सङ्घ संस्थामा आबद्ध भएपछि उहाँको त्यो ह्याबिट नै भइसक्यो क्या, दिउँ दिउँ हुने होइन। अब त्यही हो, सङ्घ संस्थामा जाने भनेको नै पैसा अलिकति दिनै पर्छ, त्यो त हरेक सङ्घ संस्थामा जा त्यस्तै हुन्छ क्या रे, हाम्रो त त्यो अनुभव छैन। अनि हाम्रो धनु बहिनीले गीत सुन्ने मौका पाउनु भएको रहेछ, थ्याङ्क यू सो मच। अनि त्यस्तै गरी हाम्रो नियमित श्रोता हुनुहुन्छ चामलिङ दाई, कृष्ण चामलिङ दाई, हजुर। लु योग भाइ अनि रूपा बहिनी, उहाँको लेखाइ नै लु है हजुर। अनि पहाड जत्रो छाती खोलेर अनि मन ठामेर डोनेसन गरेको जानकारी गराए
0: भन्नुभएको छ.
1: हजुर, अनि उहाँ त के हो यस्तो मोटर बाइकमा है उकालोतिर जाँदै गरेको पिक्चर पनि पठाइदिनु भएको रहेछ. अनि अब जिन्दगी हो, काम नगरी त सुख छैन, काम गरेको पिक्चर पनि छँदैछ. जे गर्नुहुन्छ, जसले जे गरिराख्नु भएको छ त्यो आफ्नो आत्मसन्तुष्टिको लागि पनि हो. अनि काम गरिसकेपछि वा मैले त यो गरेँ भन्ने एउटा फिल हुन्छ नि, होइन योग भाइ?
0: यो त एआईले बनाएको हो कि दाइकै हो यो?
1: हुनसक्छ. आजभोलि त प्रायः गरेर एआईको पनि हामी सुन्छौँ, होइन?
0: यो त हजुर. अरू
1: अरू हाम्रो शोभा गुरुङजी पनि हुनुहुन्छ अल्डसटदेखि, उहाँलाई पनि लिङ्क पठाइदिनु भयो यहाँले.
0: ओके, शोभा गुरुङ हजुर पठाइहाले त
1: हजुर. अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ एङ्लना कुलुङ बाहिङजी हो, अनि उहाँले पनि लिङ्क पठाइदिनको लागि अनुरोध गर्नुभएको छ. एन्सर चाहिँ एन्सर पनि पठाउनु भएको रहेछ है. कतिपय श्रोताहरूले मैले न अप्सनमा नराखेको एन्सर पनि पठाउनुहुन्छ कि, होइन? त्यो चाहिँ उहाँहरूको एउटा ट्यालेन्ट हो क्या. उहाँहरूलाई नेपालीको शब्दको अर्थहरू धेरै आउँछ नि त, त्यो भएर कति श्रोताहरूले सौन्दर्य हो भनेर पठाउनुहुन्छ, होइन? कस्तो राम्रो राम्रो शब्द,
0: ठिकै छ.
1: अनि हामीलाई विष्णु गुरुङ भाइ ब्ल्यान्डफोर्डदेखि उहाँले पनि उत्तर पठाउनु भएको छ. थ्याङ्क यू. उहाँले पनि लिङ्क पठाइदिनु भयो.
0: विष्णु भाइलाई मैले पठाएँ, उहाँले त डोनेट गरिसक्नु भएको जस्तो मलाई लाग्यो. लिङ्क भन्नु भएको छ
1: छैन, तर पनि अब
0: होइन, उहाँले भयो जस्तो लाग्यो, पठाइसके जस्तो लाग्यो. तै पनि म्याक्स्योरको लागि यसो मनको किरा मारिहालौँ नि त.
1: हजुर, ठिक छ.
0: ओके, अनि पढ्दै जानुहोस्.
1: हजुर, अनि त्यसै गरी हामीसँग उषा गुरुङज्यू, उहाँले पनि जानी नजानी थोरै भए पनि पैसा हालिदिएको छु भनेर उहाँले हामीलाई जानकारी गराउनु भएको रहेछ. यो थोरै होइन हजुर, हाम्रो लागि एकदमै धेरै हो जति तपाईँले पैसा राख्नु भएको छ, होइन? थ्याङ्क यू सो मच भन्न चाहन्छु. तपाईँको मन नै ठुलो छ, होइन? यो यसरी कहीँ कतै डोनेसन गर्ने, जस्तो कि जसलाई जरुरी छ नि जुन ठाउँमा, होइन? हामी कतिपय अवस्थामा एकदमै हाम्रो नेपालतिर जानियो भने एकदमै दिन दुखीहरू के एकदमै के भनौँ निर्बल के त्यो दिनमा काम नगरी खानै नसक्ने स्थिति, होइन? अझ त्यसमा पनि बाबा आमा बिरामी भएको बच्चाहरूले मेरो आमाको लागि मैले आज खाना जुटाउनु छ भनेर त्यो सडकमा बसेको अनि केही पैसा मागेको त्यस्तो एकदमै दुःखहरू देख्दा कतिपय साथीहरूले जति पैसा मनदेखि दिनुहुन्छ नि उहाँहरूलाई, होइन? त्यो नै उहाँहरूको आत्माले तपाईँहरूलाई पनि आशीर्वाद दिनुहुन्छ जस्तो मलाई लाग्छ.
0: ओके, अगाडि बढ्नुहोस् दिदी. अरू
1: अनि त्यसै गरी खर्क गुरुङ मामा हुनुहुन्छ अल्डिसेटबाट. गुड मर्निङ योग भाइ अनि रूपा भान्जी, रेडियो सुन्दैछु र आज हाम्रो इन्टेक 1966 डायमन्ड जुब्ली हो भन्नुभएको छ. डायमन्ड जुब्ली सेलिब्रेसनमा जाँदैछौँ अनि तपाईँहरूलाई म भनिदिन्छु है हाम्रो नम्बरीहरूलाई.
0: ल हजुर, तपाईँलाई पनि लिङ्क ठ्याक्क मैले त पठाइहालेँ, यही लिङ्क सेयर गर्नु होला है.
1: हजुर हस,
0: लिङ्क पठाइछु, यही लिङ्क सेयर गर्नु
1: सबै नम्बरीहरूलाई, होइन? ओके, तर मामा तपाईँहरूले अब दिनै पर्छ भन्ने पनि छैन, होइन? कति कुराहरू मनमा नलागी नलागी गर्नु पनि मिल्दैन र धेरै दिनपर्छ भन्ने पनि होइन.
0: ओके, अगाडि बढौँ.
1: अनि त्यसै गरी हामीसँग देवेन्द्र गुरुङज्यू हुनुहुन्छ, उहाँ ननिटनदेखि आउनुभएको छ र गुड मर्निङ, हेभ अ नाइस वेन्सडे भन्नुभएको छ उहाँले पनि. अनि त्यसै गरी हाम्रो अर्को श्रोता हुनुहुन्छ नरेन्द्र गुरुङज्यू, उहाँ हुनुहुन्छ एसपोर्टबाट. नमस्कार रूपा दिदी एन्ड योगराज दाए, तपाईँहरूको यो नमस्ते युके कार्यक्रम सुनिरहेको छु, उत्तर पनि पठाएको छु. हेभ अ वन्डरफुल डे टु यु बोथ भन्नुभएको छ एन्ड ओल लिसनरलाई पनि भन्नुभएको छ.
0: उहाँको आन्सर चाहिँ मिल्यो कि मिलेन त्यो सुन्न चाहनुहुन्छ
1: होला. फेरि पनि आउनुहुन म अनुरोध गर्दछु यहाँहरू. अझैसँग हामीसँग समय छँदैछ नि, शुक्रबारसम्म हो, होइन? अनि त्यसै गरी निर्मला परिवेश राई बहिनी, उहाँले सन्देश पठाउनु भएको छ, के भन्नुभएको छ त?
0: ओके, यो सन्देश चाहिँ यहाँ प्ले होला कि नहोला अलिक डर छ, तै पनि म प्ले गरेँ है त.
1: ओके,
0: ल त बहिनी, हो खोइ त.
2: हेलो योगराज दाजु, रूपा दिदी नमस्ते, सबै श्रोतालाई सम्झेको छु, नमस्कार भन्नु पर्यो जो जसले सुन्दै हुनुहुन्छ. हजुर, वर्कआउट सिद्धा र मर्निङ एकछिन रेडियो खोले त दुवैजना बोल्दै हुनुहुन्छ के रहेछ भने त फन्ड राइजको कुरा रहेछ. मलाई पनि लिङ्क प्लिज पठाइदिनुहोस् है.
0: आयो है बहिनी,
2: अनि भ्याउनु भयो भने कृष्ण चामलिङ दाजुको गीत सुनौँ, उहाँले सुन्दै हुनुहुँदो रहेछ है. कतिको त अनुरोध गर्यो सुन्नै हुन, अनि सुन्दाखेरि चाहिँ एक खालको रमाइलो हुन्छ। दाजुको गीत समय छ भने हुन्छ, आज छुट्छु, ह्याप्पी डेज, ह्याप्पी मोमेन्ट आफैले बनाउने है। ह्याप्पी चाहिँ अब व्यस्त व्यस्त व्यस्त छु, फन्ड राइज अझै अलिकति टाइम छ होला, म पनि भ्याएको बेला अलिकति सकेको गर्छु नि है। ल हुन्छ, बाई, टेक केयर।
0: ल बहिनी, धेरै धेरै धन्यवाद। बिजनेस, अनलाइन बिजनेस चाहिँ थालेको छु भन्दै हुनुहुन्थ्यो, फर्स्ट आउँदै जाओस् बहिनी, थ्याङ्क यू भेरी मच। अनि अरू सबै सकियो रहेछ कि होइन दिदी, क्लियर भयो जस्तो लाग्यो।
1: हजुर, अहिलेलाई यति नै छ।
0: ओके, अब हाम्रो मिम गुरुङज्यू होइन, छोराको बर्थडे भएको, हजुर उहाँको
1: सफल गुरुङ,
0: वाउ कति राम्रो नाम है। ल त, सफल गुरुङ भान्जालाई हाम्रो पनि धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यु। मुकेश राईज्यूको शब्द रचनामा राजेश पाल राई गाउँदै हुनुहुन्छ, बिबी अनुरागीको कम्पोज, मनोकाङ्क्षा उहाँको एल्बम।

BFBS Gorkha Radio. भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न सङ्घ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk। यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, सागर आले गाउँदै गर्नुभएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। 8:24 गइसकेको छ, 9 बजेसम्म रहनेछौँ। त्यसपछि काठमाडौँको सौगात कार्यक्रम आज ब्रुनाईबाट तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ है। त विनोद दाई अलिक बिजी हुनुभएको कारणले गर्दा आज अनि फ्राइडे पनि काठमाडौँको सौगात ब्रुनाईबाट तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। दिदी, कुनै टेक्स्टहरू आएको छ?
1: हजुर, हामीलाई टेक्स्ट पठाउनु भएको छ देवेन्द्र गुरुङ ननिटनबाट। अनि गुड मर्निङ है रूपा बहिनी र योग भाइ, मैले पनि तपाईँहरूको लभली प्रोग्राम बिहान सबैबाट साहुको मेलोबाट सुन्दैछु भन्नुभएको छ। उहाँले गिटी कुट्दै सुन्दैछु भन्नुभएको छ र भयो भने मलाई पनि लिङ्क पठाइदिनु भयो, आभारी हुनेछु।
0: सबैको दिन शुभ रहोस्। लिङ्क हजुरको म पठाइहाले।
1: ज्यू, देवेन्द्र गुरुङज्यू हुनुहुन्थ्यो ननिटनबाट। अनि हामीलाई हामीलाई अर्को तारा प्रसाद चेम्जोङज्यू हुनुहुन्छ, उत्तर पठाउनु भएको छ, बिहानदेखि नै सुन्दैछु भनेर। हजुर, धेरैले मैले फेरि पनि आउन भनेको छु, अप्सन छ होइन, त्यो अप्सनमा पनि कहिलेकाहीँ यसो हुन्छ नि, भनिन्छ नि झटारो हान्दा लाग्ने भने जस्तै है, के भएर लागिरहेको छैन, आई डोन्ट नो।
0: अब तपाईँले चाहिँ मेरो एउटा सुझाव मात्रै, 5 अप्सनमा घटाएर चाहिँ अब 1-2 घटाउनु भयो भने अझै जस कुनै कुनैले त्यो गेस्ट गरिराख्नु भएको हुनसक्छ होइन। क्लो दिनु पर्दा चाहिँ के भन्नुहुन्छ त? क्लो पनि
1: ल, तपाईँले भने जस्तै ल, हामी घटाइदिउँ न त होइन, घटाउने हो भने पनि जे क्लो दिनु भएको छ जति धेरैले त्यही घटाइदिउँ म
0: होइन,
1: क्लु दिनु भनेको धेरै श्रोताहरूले त्यस्तो भन्नुहुन्छ, जसले गर्दा मैले
0: 90% मिलाउनु भएको छैन भने क्लु चाहिँ आवश्यक जस्तै होइन,
1: त्यहाँ अप्सन छ नि त, त्यो नभए यो होला भनेर पनि त उहाँहरू अर्कोमा जान सक्नुहुन्छ नि त होइन।
0: ट्राई गर्नुपर्ने भयो नि त भनेपछि
1: त्यति धेरै त होइन। ल, म तपाईँहरूलाई एउटा घटाएर 4 मात्रै बनाइदिन्छु है त। हजुर, र प्रश्न यस प्रकार छ, कतिपय श्रोताहरू आज मात्रै सुन्दै हुनुहुन्छ होला होइन, उहाँहरूको लागि पनि हामीले राखेको ब्रेकफास्ट ब्रेन टिजरको प्रश्नमा, परेवालाई शान्तिको प्रतीक मानिन्छ भने हाँसलाई के को प्रतीक मानिन्छ? यही प्रश्न हो, यसका सम्भावित उत्तरहरूमा प्रेम, न्याय, बुद्धि र विवेक मात्रै।
0: ए, गुगलतिर जाँदा भेटिन्छ कि भेटिँदैन यसको आन्सर?
1: यो चाहिँ हो, अहिलेको एआईले होइन, तपाईँहरू च्याट जिपिटीमा जानुभयो भने सम्भव हुनसक्छ।
0: ओके, राइट। अनि बिल बहादुर पुनज्यू हुनुहुन्छ र उहाँले थम्सअप मात्रै पठाउनु भएको रहेछ। एनिवे, थ्याङ्क यू भेरी मच। तपाईँहरूले पनि यो बिग सल्युटको लागि लिङ्क चाहिएको छ, डोनेट गर्न चाहनुहुन्छ, कसरी गर्ने भन्ने लागेको छ भने तपाईँहरूले यसो लिङ्क पनि जस रिक्वेस्ट गर्न चाहिँ सक्नुहुन्छ है। त गर्दा स्टिल भ्याकेन्सी छ र तपाईँहरूले अब भनौँ न भोलिसम्म हो तपाईँहरूले पठाउन चाहिँ सक्नुहुन्छ।
1: हजुर, बिरबहादुर पुनज्यू उहाँ ग्लस्टरदेखि आउने गर्नुहुन्छ, उहाँलाई पनि लिङ्क पठाइदिउँ न त होइन, उहाँका उहाँले मात्रै गर्नुपर्छ भन्ने होइन, उहाँको परिवार हुन्छन्, साथीहरू
0: हुनुहुन्छ।
1: अनि फेरि धेरै पैसा पठाउनु पर्छ भन्ने पनि छैन, भनिन्छ नि यो के अरे, एक थुकी सुकी होइन, 100 थुक्यो भने नदिनै बन्छ भने जस्तै।
0: ल ल हजुर, हामीले वर्षमा एकपटक चाहिँ माग्ने गर्छौँ, गर्दा तपाईँहरूले यसो अब सक्दो गर्न सक्नुहुन्छ। अनि हाम्रो नूतन भुषालज्यूको पनि उत्तर आएको छ, उहाँको पनि मिल्यो जस्तो लागेन तपाईँको अनुसारले।
1: हजुर, भोलिसम्ममा म अझ यसलाई अर्को तरिकाले क्लु दिनु पर्ला।
0: भोलि मात्रै आउनुहुन्छ, पर्सि त फेरि आउनुहुन्न गर्दा?
1: हजुर,
0: अब आज भोलि नै मौका छ है त।
1: ओके, केही छैन, अब हो कतिले सबै मैले ट्राई गरेँ भन्नुभएको छ है, तिनवटा ट्राई गरेँ भनेर मलाई हाम्रो मिलनजीले पनि पठाउनु भएको रहेछ। मिलनजी, कहिलेकाहीँ हाम्रो पर्सनलमा पठाउनु भयो भने मैले नहेर्न पनि सक्छु होइन, त्यस कारण बिएबिएसमै पठाउनु होला। मिलनजीले के भन्नुभएको छ भने, मैले 3 ट्राई गरेँ, 3 पनि मेरो नाम आएन भन्नुभएको छ, तर मैले अहिले मात्रै हेर्दैछु उहाँलाई, अनि उहाँको 3 रङ एन्सर, यसलाई सही मान्न
0: सकिएन।
1: हजुर, उहाँले पनि फेरि आउनुहुन अनुरोध
0: गर्छु,
1: अब त फाइनल हुन्छ होला उहाँको।
0: ओके, हाम्रो शोभा गुरुङ दिदी के भन्नुहुन्छ उहाँको? यो मेरो चाहिँ एकदमै स्लो भइरहेको छ, तपाईँको अलिक फास्ट हुन्छ कि दिदी?
1: हजुर, मेरो पनि त्यस्तै नै हो। र शोभा गुरुङज्यू उहाँ भन्नुहुन्छ,
0: ओम नमो
1: 0 उत्तर। हजुर ठिकै छ, केही छैन, कहिलेकाहीँ त्यस्तो हुनसक्छ किनभने अप्सन छँदैछन्। अनि मणि थापा अल्लुसरदेखि हुनुहुन्छ, उहाँले पनि उत्तर पठाउनु भएको रहेछ, इन्जोय गरिरहेको छु भन्नुभएको छ, अनि लिङ्क पठाइदिनु होला भन्नुभएको छ।
0: यो लिङ्क भन्ने शब्द चाहिँ खुब मन परेछ मलाई।
1: अनि हाम्रो तुल भाइ थ्याङ्क यू सो मच, फेरि पनि आउनु हुन अनुरोध गर्दछु। अनि दुर्गा गैरेजी हुनुहुन्छ, म बेल्जियमदेखि हो भनेर उहाँले पनि उत्तर पठाउनु भएको रहेछ। दुर्गा गैरेजी
0: मेल खायो,
1: फेरि पनि आउनु होला। ओके, अनि त्यस्तै गरी हाम्रो ओके उहाँले शोभा गुरुङज्यूले उत्तर पठाउनु भएको रहेछ। अनि कहिलेकाहीँ उत्तर लेख्दै जाँदा अब यो केही हामीले टाइप गऱ्यौँ भनेपछि अटो करेक्ट गरिदिन्छ नि त, अनि त्यस्तो भएर मेरो सरी भन्नुभएको रहेछ। सरी भन्नु पर्दैन, हामी बुझिहाल्छौँ हजुरको। अनि त्यस्तै गरी हाम्रो माया राणाज्यू थ्याङ्क यू सो मच, यहाँले भन्दै हुनुहुन्थ्यो उहाँले धेरै नै डोनेसन गर्नुभएको छ भनेर। थ्याङ्क यू तपाईँको विचार भावना सबैको लागि, उत्तरको लागि फेरि आउनुहोस् न है प्लिज।
0: अनि नूतन भूषालज्यूले त सबै भइसक्यो, एउटा मात्रै बाँकी छ भनेको, सायद उहाँको नाम चढाइदिए हुन्छ जस्तो लाग्यो मलाई। हेर्नुहोस् त तल तल त आएको छ,
1: वाह कति छिटो होइन सबै पठाउनु भएको रहेछ। ओके, उस्तै उस्तै हुन् भन्नुभएको छ होइन,
0: एउटा मात्रै बाँकी रहेछ उत्तर
1: होइन, त्यो त्यो प्रसङ्गभन्दा माथि उहाँले उस्तै उस्तै हुन् भन्दा मुनि लेख्नु भएको रहेछ। ओके, वेल डन, हाम्रो ट्राई गर्नुभयो, उहाँको सबै ट्राई भयो,
0: भाडामा गयो नि त
1: हजुर। नुतनजी थ्याङ्क यू सो मच यहाँलाई।
0: ओके, अल क्लियर। अब चाहिँ हाम्रो ताराप्रसाद चेम्जोङ दाजुको गीत सुनौ है त दिदी। बद्री कुमारी कहाँबाट आयो, बद्री कुमार पङ्गेनी र रचनाजी माथि
1: बद्री कुमार पङ्गेनी हजुर,
0: यो गीत सुनौ। त्यसपछि भने हाम्रो धन कुमारी तुलाचन दिदी हुनुहुन्छ, निर्मला परिवेश राई बहिनीको कुनै एउटा गीत भन्नुभएको छ, उहाँको छोरीले चाहिँ गाउनुभएको गीत म राखिदिनेछु।

0: मनु दिदी हुनुहुन्छ वेलिङटन ब्यारेक्स लन्डनबाट, उहाँले फोन गर्नुभएको थियो र उहाँले पनि लिङ्क माग्नु भएको छ। दिदी थ्याङ्क यू भेरी मच, हेभ अ लभली टाइम भन्न चाहिँ चाहन्छु। अब भने यो गीत धनकुमारी तुलाचन्द दिदी हुनुहुन्छ, उहाँको लागि राख्न चाहिँ चाहन्छु। र कुनै लिङ्क आएको छ, कुनै अहिले आएको छ कि दिदी?
1: अहिले अहिलेको लागि दुर्गा गैरेजी बेल्जियमदेखि उहाँले पनि उत्तर ट्राई गरिराख्नु भएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अझै पनि कोसिस गर्नु होला, दुई पटक मात्रै आउनुभयो होइन,
0: अझै दुईटा बाँकी छ होइन, चारवटा झार्नु भएको कि कतिमा झार्नु भएको?
1: हजुर, मैले चारवटामै झारेको छु अहिले, पाँचवटाबाट होइन, त्यस कारण अझै तिनवटामा झार्यो भनेपछि एकपटक मात्रै आउनुपर्ने
0: हुन्छ।
1: हजुर, क्लु पनि दिन सकिन्छ यसलाई, तर कसरी दिनु
0: होइन,
1: मैले पहिले पहिला पनि क्लु दिने बेलामा उत्तरसम्म पुगिसक्थेँ क्या, कहिले काहीँ त उत्तरै भनिदिइहाल्थेँ,
0: 90% नमिलायो भने चाहिँ त अब नजिक नजिक जानु पर्ला जस्तो भयो होइन।
1: एकदमै एकदमै, अब यो कस्तो बडो अचम्म कि, किन उहाँहरू त्यही शब्दलाई छोडेर अरू कुराहरू लेखिराख्नु भएको छ होइन, त्यो पनि बडो गजबको छ।
0: हजुर, हाम्रो केबी तामाङज्यू नमस्ते, तपाईँ दुईजना बोली कति मिठो हो भन्नुभएको रहेछ है, मेरो त त्यस्तै हो, दिदीको चाहिँ मिठो छ।
1: ओहो, तपाईँले आफूलाई त्यस्तो भन्नै मिल्दैन भाइ, थ्याङ्क यू मात्रै भनौँ हामी उहाँलाई होइन। तपाईँको बोलीमा पनि जादु छ नि त, तपाईँलाई मन पराउने कैयौँ श्रोताहरू हुनुहुन्छन्। अनि यो मन पर्ने भन्ने कुरा, यो सबैले सबैलाई मन पराउनु पर्छ भन्ने पनि होइन, त्यो आफ्नो त्यो हुन्छ के, त्यो भित्र भनौँ न। मैले पनि पहिला रेडियोमा नआउँदै एउटा आवाज खुब मन पर्थ्यो क्या होइन, एकदमै मैले त्यो आवाज सुनेर कल्पना गर्थेँ के, ऊ व्यक्ति यस्तो होला उस्तो होला, तर रियालिटीमा भेटेपछि त्यस्तो मैले जुन सोचेको थिएँ त्यस्तो नहुँदो रहेछ। त्यस कारण
0: होइन,
1: त्यो म त रेडियो सुन्छु नै होइन, उहाँको भनाइहरू विचारहरू त्यस्तो एकदमै राम्रो थियो, तर मान्छेले आवाज सुनेर पनि कल्पना बनाउँछ नि त, यो व्यक्ति यस्तो होला उस्तो होला, रियालिटीमा त्यस्तो नहुन सक्छ क्या त्यो।
0: त्यही त कोही बेला श्रोताले भन्नुहुन्छ हो तपाईँको आवाजमा त्यही सुनेको, जस मैले कल्पना गरेको भन्दा पनि बेग्लै पाएँ भन्नुहुन्छ कि, त्यहाँबाट डर लाग्छ कि हो त्यो बेग्लै चाहिँ कस्तो होला।
1: त्यस कारण अब
0: रेडियोको कान बटाउने टाइपको हो कि कस्तो होइन
1: भन्नुको मतलब, अब जुन श्रोताहरूले जहाँ बसेर सुनिराख्नु भएको छ, केवल आवाज मनपर्छ भने सुन्नुहोस् होइन, भेट्नुभन्दा पनि होइन, आवाज सुनेर टाढै बसेर पनि त यो कति कुराहरू भनौँ न, यो भेट्नै पर्छ भन्ने पनि छैन नि होइन।
0: ओके, अघिको तपाईँको प्रसङ्गमा आवाज सुन्नुभयो, आवाज मिठो लाग्यो, त्यसपछि भेटेपछि चाहिँ सुन्ने क्रम बढ्यो कि घट्दै गयो कि?
1: यस्तो हो, सुन्ने क्रम त सुन्नै पर्छ नि त होइन, अब सुन्ने कुराहरू त्यति बेलाको समयमा म सानो छँदा होइन, अब जस्तो कि अहिलेको जस्तो इन्टरटेन्मेन्टका थुप्रै साधनहरू थिएनन् होइन, सोसल मिडिया थिएन, अनि अहिले पो जे पनि गर्न सकिन्छ, र त्यो समय थियो, अनि रेडियो त म सुनिराख्थेँ, रेडियो सुनेर मैले एउटा कल्पना गरेको, एउटा यस्तो आवाज होला उस्तो होला, त्यो मान्छे यस्तो होला, तर मैले जुन सोचेको थिएँ त्यस्तो भएन, तर उहाँको त्यो सोचाइ भनाइ होइन, स्मरण शक्ति हरेक कुरा एकदमै राम्रो थियो।
0: ठिकै छ, तपाईँले डिप्लोमेटिक तरिकाबाट आन्सर दिनुभयो, थ्याङ्क यू। तर एकजना श्रोताले भन्नुभएको चाहिँ, मैले रेडियो उहाँको एकदमै सुन्थेँ,
1: हजुर,
0: I met him or her. ओहो, त्यहाँबाट मेरो सुन्ने क्रम चाहिँ घट्यो है भनेर भन्नुभएको थियो। अनि
1: त्यही भएर त हामी श्रोताहरूलाई के भन्छौँ भने, हामीलाई नभेट्नुहोस् होइन, नभेट्नुहोस्, बरु टाढै बसेर आवाज सुन्नुहोस् बस, त्यति मात्रै भन्नु होइन।
0: केबी तामाङज्यूको स्टिल बाँकी छ, मर्निङ वकमा हिँडेको सिमसिम पानी पर्दै पो रहेछ, केबी तामाङ लन्डन हेतेर भन्नु, लन्डन लन्डन हेरो भन्नुभएको रहेछ, ल थ्याङ्क यू है हजुर। सिमसिम पानी पर्यो भने कुद्दा अलिक ठिक हुन्छ, सुरुमा अलिक जाडो हुन्छ, तर कुद्दै गएपछि चाहिँ अलिक हेल्प गर्छ, त्यति जाडो पनि छैन आज। अनि हाम्रो छवि थापा दाजुले के भन्नुहुन्छ दिदी?
1: उहाँले उत्तर पठाउनु भएको छ, बहिनी अनि योग भाइ, मेरो पनि उत्तर आयो है, यो के भन्नुभएको छ, अहिले चाहिँ 110% राइट आन्सर दाजु।
0: ओके, अब यसो क्लु दिनु पनि नमिल्ने रहेछ, त्यसले गर्दा एउटा चाहिँ घटाउनु लाएँ मैले, धेरै त्यसमा सफल भएँ। ल दाइ थ्याङ्क यू भेरी मच। हजुर, अब अर्को तुलपुनज्यू हुनुहुन्छ,
1: हजुर, उहाँले पनि हामीलाई फेरि पनि उत्तर पठाउनु भयो, थ्याङ्क यू सो मच,
0: देख्छु त
1: हजुर, उहाँले पनि एकदमै राइट एन्सर।
0: हजुर
1: ओके थ्याङ्क यू भन्न चाहन्छु
0: ल त थ्याङ्क यू तपाईँहरू सबैलाई अब भने हाम्रो चाहिँ धनकुमारी तुलाचन्द दिदी हुनुहुन्छ उहाँको गीत म सुनाउन चाहन्छु रौना सराई हाम्रो चाहिँ निर्मला परिवेश राई बहिनीको छोरी हो उहाँले

भएको कल्याण सिंहको चाहिँ कम्पोजमा यो गीत हामी सुन्दैछौँ। ल त आदरणीय श्रोता, स्टिल विथ गट 20 मिनट्स, तपाईँहरूले चाहिँ रिक्वेस्ट गर्न सक्नुहुन्छ लिङ्कहरू है त।

0: PFVS गोर्खा रेडियो।
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।
0: BFBS गोर्खा रेडियो।

0: हजुर, सबिन राईले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र 8:46 गइसकेको छ। आजको बसाइ करिब हामी अन्त्यतिर पनि आइसकेका छौँ। धेरै श्रोताहरूले साथ दिइराख्नु भएको छ, धेरै धेरै धन्यवाद। र तपाईँले बिग सल्युटको लागि डोनेट गर्न चाहनुहुन्छ, तपाईँलाई लिङ्क चाहिएको छ भने कृपया हामीले जानकारी गराउनु होला है, त नत्र भने तपाईँहरूले गुगलमा गएर पनि जस्ट गिभिङ पेजमा जानुहोला र त्यसपछि चाहिँ तपाईँहरूले बिएबेसमा त्यहाँ बिएबेस गुगलमा लेख्नुभयो भने तपाईँहरूले बिएबेस बिग सल्युट अप समिट भन्ने पेज हुन्छ, त्यहाँ गएर डोनेट गर्न चाहिँ सक्नुहुन्छ। हजुर ल दिदी, मेलहरू बाँकी रहलपल हामी पढौँ होला है।
1: वसै र यसै क्रममा हामीलाई होमा लिम्बुज्यूले सम्पर्क गर्नुभएको छ। गुड मर्निङ एन्ड सेवारो हजुरहरू दुवैजनालाई ड्युटीमा बिजी भएकोले हतार हतार अनि लिङ्क पनि पाऊ है भन्नुभएको छ।
0: ल हजुर आयो है लिङ्क,
1: अनि उत्तर पनि सही उत्तर पठाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। र समयले साथ दिएमा गीतकार टङ्क शेरचन्दज्यूको गीत सुनाइदिनु होला भन्नुभएको छ।
0: ओके, आज समय नहुने भयो हजुरको लागि, किनकि दुईटा अझै दुई तिनवटा गीत बाँकी नै छ।
1: हजुर, अनि त्यसै गरी हाम्रो अर्को श्रोता हुनुहुन्छ, तपाईँले भने जस्तै ह्याङ भयो हाम्रो कम्प्युटर सर्दैन, किन त्यस्तो भयो कहिलेकाहीँ। अनि रेशम खड्काज्यू हुनुहुन्छ, दुवैजनाको आवाज साह्रै मिठो लाग्यो हजुर भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच। रेशम खड्काज्यू कहाँदेखि हुनुहुन्छ तपाईँ, लिङ्क पनि पाऊ है प्लिज भन्नुभएको रहेछ। नटिङ्गमदेखि उहाँले लिङ्क पनि पाऊ है हजुर भन्नुभएको रहेछ। हजुर, अनि त्यसै गरी हामीसँग अर्को श्रोता हुनुहुन्छ, उहाँ तोपल्लीज्यू फानबर युकेबाट। नमस्कार योगजी अनि रूपाजी, हजुरहरूको कार्यक्रम सुन्दैछु, बिग सल्युटको लागि 20 pounds पनि सहयोग गरिदिएको छु भन्नुभएको छ, थ्याङ्क यू सो मच यहाँलाई। अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ, उहाँले पनि भाइ र बहिनी नमस्कार, आहा आज त पार्वती नेपालीजी हुनुहुन्छ अनि खुब रमाइलो भइरहेको छ, एकचोटि प्रश्न सुन्न पाए कसो होला। हजुर पहिला राख्नुभयो होला, म लेट भएँ, यस हप्ताको ब्रेकफास्ट ब्रेन्टिजरको उत्तर पनि तपाईँले नै भनिदिनु भएको रहेछ भन्नुभएको छ। ओके, डोनेसन पनि गरेँ है भनेर पार्वती गुरुङ इस्ट लन्डनदेखि हुनुहुन्छ। मैले उहाँ लगायत अन्य श्रोताहरू जसले आज मात्रै रेडियो सुन्दै हुनुहुन्छ, तपाईँहरूको लागि प्रश्न यो शुक्रबारसम्म उत्तर पठाउनुहोला। प्रश्न एकदमै सिम्पल छ, परेवालाई शान्तिको रूपमा लिइन्छ भने होइन, परेवालाई शान्तिको प्रतीक मानिन्छ नि होइन, हामी कुनै पनि सफल कार्य गर्नको लागि परेवा उडाउने अथवा परेवा, अस्ति हाम्रो नेपालमा संविधान दिवसको अवसरमा पनि परेवा उडाएको हामीले देखेका थियौँ होइन,
0: गृहमन्त्रीको
1: एकदमै आएर होइन, एकदमै गृहमन्त्रीको हातमा आएर त्यो परेवा फेरि उहाँले नै बिस्तारै छोडिदिनु भएको होइन, उहाँ यो जति पनि जीव जन्तुलाई माया गर्ने भन्ने पनि त्यहाँबाट धेरै कुराहरू उहाँ तपाईँहरूले सुन्नुभयो होला। ओके, अनि प्रश्नतर्फ जाउँ, परेवालाई शान्तिको प्रतीक मानिन्छ भने हाँसलाई के को प्रतीक मानिन्छ?
0: सजिलो छ भन्दै हुनुहुन्थ्यो, अब प्रश्न राख्ने मान्छेलाई त जति अप्ठ्यारो प्रश्न राखे पनि सजिलै हुने भयो नि त होइन, किन उत्तर थाहा भइहाल्छ।
1: हजुर, यसको सम्भावित उत्तरहरू तपाईँहरूले कहीँ खोज्नु पर्दैन, यहाँ मैले दिइसकेको छु, एउटा सही उत्तर पठाउनु होला, प्रेम न्याय बुद्धि र विवेक यी मध्ये एउटा हो। यसलाई अलिकति कुलु दिउँ हालौँ जस्तो लाग्यो है योग भाइ, किनभने यो धेरै श्रोताहरूले कन्फ्युज हुनुभयो, अब यसलाई किन कन्फ्युज बनाइराख्ने होइन, हाम्रो धनु बहिनीले पनि के गरेको रूपा दिदी हजुरले भन्नुभएको छ। मैले केही गरेको होइन, उत्तर पनि मैले सबै यहीँ दिएको छु, एउटा चुज गर्नुपर्ने हो हजुरहरूले, र यो चाहिँ सत्य र असत्य छुट्याउने के होइन। ओके,
0: उत्तरै भनिदिनु भयो त नि,
1: अब के भन्ने त, अब अरू केही त छैन अब मसँग यसको क्लू दिनको लागि होइन।
0: अब चाहिँ डङ्की डङ्की सही उत्तर आउँला जस्तो भयो त्यो।
1: ओके, थ्याङ्क यू भेरी मच हाम्रा आदरणीय श्रोताहरू, तपाईँहरू शुक्रबारसम्म आउन सक्नुहुन्छ है, शुक्रबारको बिहानी 8 आउनु होला, तपाईँहरूको फुर्सद लिएर अहिले नै भन्नुपर्छ भन्ने पनि छैन। ओके, यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि हामीसँग हुनुहुन्छ हामीलाई राज बोहराज्यू पनि हुनुहुन्छ. गुड मर्निङ रूपाजीज्यू र योग दाजु, म पनि सुन्दैछु है. फ्रम ब्राकनेलबाट लिङ्क पठाइदिनु होला है प्लिज भन्नुभएको छ. उहाँ चाहिँ राज बोहरा हुनुहुन्छ, त्यहाँ छैन. मेरो कहिलेकाहीँ उहाँहरू मेरो प्राइभेटमा धेरै आउनुहुन्छ. हजुर, उहाँ गलकुट समाज युकेको उहाँ एक्जिक्युटिभ मेम्बरमा हुनुहुन्छ. कुन पदमा हुनुहुन्छ अहिले मलाई भनिहाल्न मैले सकिनँ, माफ गर्नु होला राज बोराज्यू. थ्याङ्क यू सो मच. अनि उहाँहरूले एउटा प्रोग्राम पनि गर्दै हुनुहुन्छ, त्यो पनि भनिदिइहालौँ न होइन. हजुर, यो नेपालीहरूको महान चाड दसैँ र तिहारको शुभ अवसरमा एउटा विशेष प्रोग्राम गर्दै हुनुहुन्छ. यो शुभकामना आदान प्रदान गर्नुका साथै नेपालदेखि आउनुभएका कलाकारहरूको साथमा एकदमै रमाइलो गर्ने कार्यक्रम आइतबार 18 अक्टोबरको दिनमा एम्पायर हल अल्डर्सर्टमा गर्दै हुनुहुन्छ. र नेपालदेखि आउनुभएका गलकुट समाज युकेको यो सांस्कृतिक साँझ हो. विष्णु खत्री हुनुहुन्छ. अनि द भोइस अफ नेपाल को सिजन 7 को विनर हुनुहुन्छ निता थापा मगरको प्रस्तुति. अनि त्यसमा लोकल आर्टिस्टहरू यताउता त भइहाल्छन् होइन. अनि यो कार्यक्रम आइतबार 18 अक्टोबरमा पनि हामी गर्दैछौँ है दिजु भनेर हामीलाई जानकारी गराउनु भएको छ राज बोराज्यू.
0: हजुर, अनि स्विन्डनबाट इन्द्र पुन्जी हुनुहुन्छ. प्याली बहिनी रूपा अनि भाइ योग, तपाईँहरूको यो गर्ल होस्टले आजको बिहानीलाई अतिरिक्त ऊर्जा मिलेको छ. समय भएमा जुना बहिनीको गीत भन्नुभएको छ. गीत चाहिँ आज अलिक टाइम छैन हजुर, तर लिङ्क पनि भन्नुभएको छ, लिङ्क पठाइदिएको छु. अनि धनवीर पुन दाजु के भन्नुहुन्छ? हजुर, यो कम्प्युटर यस्तो स्लो छ कि
1: हाम्रो राज बोराज्यूलाई म लिङ्क पठाइदिने छु. उहाँ भाइस प्रेसिडेन्ट हुनुहुँदो रहेछ. थ्याङ्क यू सो मच. अनि अर्को तपाईँले के भन्नुहुन्छ?
0: हाम्रो धनवीर पुन दाजुले पनि डोनेसन गरिसक्नु भएको छ. थ्याङ्क यू. अरू को हुनुहुन्छ तपाईँको लिस्टमा नखोलेको?
1: अनि हामीलाई राजु सापकोटा, उहाँ पनि गलकुट समाजकै हुनुहुन्छ. अहिले हाम्रो मेरो प्राइभेटमा आउनुभएको छ. उहाँले पनि लिङ्क भन्नुभएको छ. राजु भाइ म तपाईँलाई पनि पठाइदिनेछु. अनि त्यस्तै गरी हाम्रो अर्को श्रोता हुनुहुन्छ हरि सिंह थापा है. उहाँ एरोफोर्टदेखि हुनुहुन्छ. दिदी मलाई पनि लिङ्क पठाइदिनु होला भन्नुभएको छ. अनि मेरो नम्बर नि हुनुहुन्छ, उहाँले पनि लिङ्क भन्नुभएको छ. कति चाहिँ मेरो यो हजुर प्राइभेटमा आउनुभएको छ. थ्याङ्क यू सो मच. म हजुरहरूलाई लिङ्क पठाइदिनेछु. अनि सुन्नु भएको छ. अनि हजुरले कसको भन्नुभएको थियो योग भाइ?
0: धनवीर पुन दाजुको आइसकेको छ. हाम्रो झपेन्द्र गुरुङजीको म पढ्दैछु. गुड मर्निङ रूपा दिदी, यो हप्ताको आन्सर चाहिँ भनेर भन्नुभएको छ. यो उहाँको आन्सरले मेल खाएन र फेरि ट्राई गर्नुपर्ने भयो उहाँले.
1: मैले एकदमै नजिकबाट क्लु दिइसकेको छु. त्यसै गरी गौरी गुरुङजी आउनु भएको छ है हिलिङडनबाट. अनि गुड मर्निङ रूपाजी एन्ड योगदाई, भेरी हार्ड टु गेट आन्सर है भन्नुभएको छ. फाइनली
0: उहाँले मिलाउनु भयो.
1: हजुर,
0: एकदमै भनिदिनु भयो.
1: अब ठिक छ, केही छैन. कहिलेकाहीँ मलाई पनि बडो अचम्म लाग्यो कि हाम्रो श्रोताहरू होइन. अनि लिङ्क प्लिज भन्नुभएको छ है
0: गौरी बहिनी. थ्याङ्क यू भेरी मच. अनि तपाईँले जित्नु होला, हाम्रो शुभकामना छ है त. लकी विनर बन्नु होला.
1: अनि त्यस्तै गरी हामीसँग ओम प्रसाद थापा दाजुले त हामीलाई डोनेसन गरिसक्नु भएको छ. नमस्कार रूपा बहिनी साथै योगजी, रेडियो सुन्दैछु. आज छुट्टै मनोरञ्जन साथै पुण्य कार्य पनि भएको छ. यो पुण्य कार्यको लागि हजुरहरू वर्षमा एकपटक आउनुहुन्छ, धन्यवाद भन्नुभएको छ. यो लास्ट इयर पनि तपाईँ र म नै परेका थियौँ योग भाइ, यो वर्ष पनि है. अब नेक्स्ट इयर भने अरू दुईजनालाई पठाइदिनु पर्ला.
0: सबैजना भेला भएर गरे भने
1: एकदमै सबैजना भयो भने त विशाल हुनेछ होइन.
0: ओके, हाम्रो दुर्गा गुरुङ,
1: हजुर दुर्गा राईजी आउनु भएको छ. म ढिलो आए पनि मलाई पनि लिङ्क प्लिज भन्नुभएको छ
0: है.
1: अनि एकदमै रमाइलो भइरहेको छ. उत्तर पनि आयो भनेर पार्वती गुरुङज्यूले हामीलाई पठाउनु भएको छ. थ्याङ्क यू, यहाँलाई गुड लक भन्न चाहन्छु.
0: हजुर मिलाउनु भयो नि त होइन?
1: हजुर मिलाउनु भयो.
0: तपाईँको क्लोले काम गरे जस्तो छ. एनिवे ल, हाम्रो सबै सकियो नि होइन. लेट्स वेट अनदर 2 मिनट्स एन्ड देन एउटा गीत हाम्रो चाहिँ कैलाश भाइको गीत सुन्दै हामी बिदा हुनेछौँ. ल आदरणीय श्रोता, हामी 2 मिनट चाहिँ बस्नेछौँ, अलिकति टाइम छ. आज स्पेसल डे भएको कारणले गर्दा भोलि चाहिँ सायद डुएट प्रोग्राम हुन्न कि एकजना गेस्ट आउँदै हुनुहुन्छ, त्यसले गर्दा म अलिकति छिटो आउनु पर्नेछ. आज रमाइलो भयो, धेरै श्रोताले साथ दिनुभयो।
1: भोलि तपाईँ 8 बजेपछि पनि आउन सक्नुहुन्छ यदि चाहनुहुन्छ भने।
0: भोलि चाहिँ अब हेरौँ कस्तो हुन्छ।
1: हजुर,
0: मेरो गेस्ट आउँदै
1: हुनुहुन्छ,
0: यही आउँदै
1: स्टुडियोमा।
0: भोलि चाहिँ अलिकति हिरो भएर आउनु पर्नेछ, त्यसले गर्दा टाइम लाग्ला।
1: को गेस्टको नाम हामी थाहा पाउन सक्छौँ?
0: एकजना डक्टर आउँदै हुनुहुन्छ, डक्टर आउँदै हुनुहुन्छ, मेरो नम्बर आउँदै हुनुहुन्छ। भोलि चाहिँ उहाँलाई लिएर गर्दा, भोलि चाहिँ उहाँ चाहिँ नेपालबाट आउनु भएको रहेछ। यो के भन्छ थकै यो न्युरोलोजिस्ट समथिङ, न्युरो सम्बन्धी कि ब्रेन सम्बन्धी, हाम्रो शिष बहिनीले लिनुहुन्छ। उहाँ फेरि अहिले छुट्टीमा हुनु भएको कारणले गर्दा मैले नै लिनुपर्ने भयो। गर्दा ल, आदरणीय श्रोता आनो त 1 मिनट, यसो कोही तपाईँहरूले पठाउनुहुन्छ भने। आज धेरै श्रोताहरूले चाहिँ हामीलाई हेल्प गर्नुभयो, थ्याङ्क यू भेरी मच। यो क्रम थ्रु आउट द इभिनिङमा पनि जारी हुन्छ, आफ्टरनुनमा पनि जारी हुन्छ। धेरै श्रोताले आज हामीलाई हेल्प गर्नुभयो,
1: थ्याङ्क
0: यू भेरी मच। बिरबहादुर पुन्जीले पनि गरिसक्नु भएको छ, एनोनमस हुनुहुन्छ, उहाँले पनि 20 पाउन हाल्नु भएको रहेछ। अर्को एनोनमस हुनुहुन्छ, उहाँले पनि 15 मिनट अगाडि, वाओ, एकदमै छ, धेरै आएको छ। मिना गुरुङज्यू 25 पाउन्स, दिव्य महर्जनज्यूले पनि हाल्नु भएको छ, कृष्ण गुरुङज्यू, किप द गुड वर्क, यहाँ पैसा चाहिँ देखाएको छ, उहाँले हाइट गर्नुभएको होला यो। रामकुमारी पुन्ज्यू थ्याङ्क यू, कृष्ण चामलिङ दाजु थ्याङ्क यू, तुल पुन्ज्यू थ्याङ्क यू, टङ्क शेर्सन दाजु थ्याङ्क यू, हाम्रो क्याप्टन राम मल्ल साहब यो हिजो नै गर्नुभएको, उहाँहरू सबै सबैलाई धन्यवाद। धनु बहिनी अनि अर्को एनोनमस अज्ञात भनेर लेख्नु भएको छ, अरू अझै आउन बाँकी नै छ। गर्दा ल दिदी, अब
1: उहाँहरूको फ्री समयमा राख्नु भयो हुन्छ, अहिले नै गर्नुपर्छ भन्ने पनि छैन, किनभने यो बिहानको समयमा उहाँहरू काममा जानु पर्यो होइन, बच्चाहरूलाई स्कुल यता उता धेरै कुराहरू हुन्छ। हजुरहरूको समयमा जहिले फुर्सद हुन्छ जति मन लाग्छ गर्नै पर्छ भन्ने पनि छैन।
0: ल दिदी, भोलि अब के हुन्छ, भोलि भयो भने म पनि आउँला।
1: हजुर, भोलि चाहिँ म आउनै नै छु होइन, त्यही भन्न चाहन्छु।
0: आज बिहान आए, बेलुका आउँछु भन्नुभयो भने पनि त्यो पनि प्रब्लम छैन,
1: त्यो पनि राम्रो राम्रो एकदमै राम्रो कुरा भन्नुभयो। तर म अलिक व्यस्त छु होला, श्रोताहरूलाई पनि अब भन्नु पर्यो होइन, त्यसकारण म भोलि बिहान मात्रै आउँछु है श्रोताहरू। हजुरहरूको समयको लागि म भोलि बिहान नमस्ते युकेमा आउनेछु, त्यतिन्जेलसम्मको लागि हजुरहरू सबै स्वस्थ रहनुहोला, मस्त रहनुहोला, नमस्ते, बाइ बाइ।
0: हजुर, ज जसले आज हामीलाई बिग सल्युटको लागि डोनेसन दिनुभयो, लिङ्क माग्नुभयो, लिङ्क माग्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र बेलुका पनि हुन्छ, दिउँसो पनि हुन्छ, एनी टाइम तपाईँले डोनेसन गर्न सक्नुहुन्छ। र जाँदा जाँदै हाम्रो कैलाश भाइको गीत राख्न चाहन्छु, हाम्रो अरू श्रोताको गीतहरू आज राख्न सकिएन, अलिक व्यस्त पनि भयो, गर्दा भाइको गीत राख्दै मैले पनि बिदा मागेँ। अब भरै फेरि बेलुका भेटाउँला 4 बजेर 15 मिनट जाँदा है त, बाई बाई।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: मौसम विभागले आज दिनैभर जसो झरी पर्ने जनाएको छ। अधिकांश भेगमा आज दिनभर वर्षा हुने र यो क्रम पछिसम्म जारी रहने विभागको भनाइ छ। मौसमविद रोजन लामिछानेका अनुसार यति बेला पनि अधिकांश ठाउँमा मेघगर्जनसहित वर्षा भइरहेको छ। आज दिनभरि वर्षा हुने र रातिदेखि केही सुधार भए पनि पर्सि शुक्रबार दिउँसो पुनः पानी पर्ने देखिएको उहाँले जानकारी दिनुभएको छ। शनिबारदेखि भने मौसममा सुधार आउनेछ। हाल पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत देखिएको लामिछानेले जानकारी दिनुभएको छ। आज पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकाध भेगमा भारी वर्षाको सम्भावना छ। बिएफबिएस काठमाडौँको टोली बिग सल्युट परोपकारी कोष संकलनको वार्षिक कार्यक्रमका लागि आज पदयात्रामा निस्किएको छ। बिग सल्युट पदयात्राबारे स्टेसन म्यानेजर विनोद ध्वज खड्का।
4: बिएफबिएस को मुख्य अफिस जो बेलायतमा छ उसको तत्वावधानमा संसारभरि रहेका हाम्रा सम्पूर्ण रेडियो स्टेसन, टेलिभिजन र अन्य ब्रान्चेसहरू मिलेर गर्ने एउटा बिग सल्युट च्यारिटी एउटा फन्ड रेजिङ क्याम्पेन हो। यो हरेक वर्ष 2007 सुरु भएर आजसम्म सञ्चालनमा छ र अहिलेसम्म धेरै आर्म फोर्सेस च्यारिटीहरूलाई यसले मद्दत गरेको छ, विभिन्न सङ्घ संस्थालाई मद्दत गरेको छ। फोर्सेसको लागि, आर्म फोर्सेस पर्सनल, फ्यामिलीज र विभिन्न संस्थाको लागि यसले उठाएको रकम हरेक वर्ष प्रदान गर्ने गर्दछ। बिग सल्युट भनेको यही हो।
3: आज कहाँ कहाँको बाटो कसरी हिँड्दै हुनुहुन्छ?
4: अब विश्वभरका रेडियो स्टेसनले गरे जस्तै हामी गोर्खा रेडियो स्टेसनले पनि ब्रुनाई, युके र काठमाडौँ मिलेर आफ्नो च्यारिटी इभेन्ट विभिन्न प्रकारको गरेका छौँ र नेपालको हकमा भने हामी आज पुष्पलाल पार्क जो चाहिँ बाघ भैरव यानि कि काठमाडौँ भ्यालीको दक्षिणी एरियामा पर्छ त्यहाँबाट झन्डै 6 किलोमिटर हिँडेर एउटा राम्रो ट्रेल छ, कृतिपुर नगरपालिकाको ट्रेल जहाँ चाहिँ माउन्टेन बाइकिङ, वाकिङ आदि आदि छ। त्यहाँ हामी हिँडेर 6 किलोमिटर हिँडेर हामी बुसान डाँडा जसलाई व्हाइट हाउस पनि भनिन्छ त्यहाँसम्म गएर हाम्रो समापन हुन्छ कार्यक्रम। र आज बिएबिएसका सम्पूर्ण स्टाफहरू लगायत बिजिएनका सर्भिङ मेम्बर्स एन्ड सिभिलियन्सहरू मिलेर यो गर्छौँ। करिब हाम्रो स्ट्रेन्थ चाहिँ झन्डै 20 रहेको छ। यो वक चाहिँ झन्डै 1.5 घन्टाको हो तर अलिकति वेदरले साथ नदेला जस्तो छ, बिहान पानी पऱ्यो, दिउँसो पानी पऱ्यो, अलिक रोकिएको छ, हामी त्यसलाई पनि विचार गर्दैछौँ। हामी करिब 2 घन्टा लगाएर हिँड्छौँ र त्यहाँ गएर अलिकति रिफ्रेसमेन्ट हाम्रै पल्टनका सदस्य तेज बहादुर राईको रिसोर्ट छ, त्यहाँ गएर हामी यसो रिफ्रेसमेन्ट गरेर फर्किँदाखेरि झन्डै यो 3-4 घन्टाको यो चाहिँ क्याम्पेन हुनेछ अथवा वक हुनेछ।
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका पदका उम्मेद्वारको दावी विरोध गर्ने समय थप भएको छ। निर्वाचन समितिका अनुसार दावी विरोधको समय दिउँसो 2 बजीसम्मका लागि थपिएको हो, यसअघि 12 बजीसम्मका लागि तोकिएको थियो। यो अवधिमा उम्मेद्वारले आफ्नो मनोनयन फिर्ता, उम्मेदवारी सच्याउने तथा प्रकाशित नामावलीमा नाम छुट्न गएको भए त्यसको समेत दावी गर्न पाउनेछन्। यसअघि समितिले दावी विरोधको समय मध्याहसम्मका लागि तोकेको थियो। आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकाङ्कमा नेपाल एक स्थान तल झरेको छ। समृद्धि फाउन्डेसन र क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 वार्षिक प्रतिवेदन अनुसार नेपाल 165 मुलुकमध्ये 90 स्थानमा पुगेको हो। यसअघि गएको वर्ष नेपाल 89 स्थानमा थियो। यो वर्ष नेपालले 10 6.59 अङ्क प्राप्त गरेको छ। गएको वर्ष नेपालको अङ्क 6.58 थियो। अङ्कमा सामान्य सुधार भए पनि अरू मुलुकको तुलनामा नेपाल एक स्थान तल झरेको हो। समृद्धि फाउन्डेसनले नेपालमा 19 पटक यो प्रतिवेदन सार्वजनिक गरेको हो। इजरायल पठाउने भन्दै ठग गर्ने गिरोहबाट पीडित भएकाहरूलाई उजुरी दिन केन्द्रीय अनुसन्धान ब्युरोले आह्वान गरेको छ। सिआइबीले सूचना जारी गर्दै ठगी आरोपमा पक्राउ परेका भरत प्रसाद चौलागाई समेतका व्यक्तिबाट पीडित भएको भए उजुरी दिन भनेको हो। यो ठगी प्रकरणमा अहिलेसम्म चौलागाईसहित 4 पक्राउ गरेर अनुसन्धान गरिएको सिआइबीका एसएसपी अनुपम शमशेर जवाराले जानकारी दिनुभएको छ। अहिलेसम्म 2,50,00,000 रुपियाँ ठगी भएको भन्दै सिआइबीमा उजुरी पारेको छ। नेपाल सरकार र इजरायल सरकारबीच सम्झौता भएर केयर गिभर परीक्षामा पास भएकाहरूलाई प्रधानमन्त्रीको सल्लाहकारसँग सिन्जान रहेको बताउँदै छिटो इजरायल पठाउने भनेर रकम उठाउँदै ठगी गरेको आरोप लागेको छ। सरकारले भदौ 10 रसुवा भटेकोसी बाढीबाट पीडित परिवारलाई गैर सरकारी सङ्घ संस्था तथा पालिकासँग मिलेर अस्थायी आवास निर्माण गरिदिने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार सङ्घ संस्थालाई आफूले कुन पालिकामा कति सङ्ख्यामा घर बनाइदिने भन्ने जानकारी गराउन आग्रह गरेको छ। अवस्था

नमस्ते, बिएफएस गोर्खा रेडियोको काठमाडौँको सौगात कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट। नझोकिनु होला, आज विनोदजी विशेष कामले स्टुडियोमा हुनुहुन्न र उहाँको अनुपस्थितिमा हामीले ब्रुनाईबाट कार्यक्रम सञ्चालन गरिरहेका छौँ यतिखेर। र आजको काठमाडौँको सौगात कार्यक्रम लिएर उपस्थित भएको छु म लाल शाही। मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन। आज बुधबारको दिन असोज 21 गते 2083 विक्रम सम्बत, तदनुसार 7 अक्टोबर सन् 2026 साल। कार्यक्रम सुरु भयो। यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। आज भने सम्पर्क ब्रुनाईमा गर्नुपर्ने हुन्छ। नम्बर छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट फोन गर्दा 00673 पहिला डायल गर्नुपर्ने हुन्छ। यदि मिलिट्री नम्बरको पहुँच तपाईँलाई छ भने हाम्रो मिलिट्री नम्बर हो स्टुडियोको 9419333284। र इमेलद्वारा हामीलाई भेटाउन चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले bfbs गोर्खा खोज्नुपर्ने हुन्छ। कार्यक्रम सुरु भयो। ब्रुनाईको समय यतिखेर दिनको 4:12 गएको छ। युकेमा बिहानको 9:12 गइराखेको छ भने नेपालमा दिनको 2 बज्नको लागि अब 3 मिनट बाँकी रहेको छ। र कार्यक्रममा केही विषयवस्तुहरू आज प्रसारित कार्यक्रममा समावेश गरिएका विषयवस्तुहरूको जानकारी एकैछिनमा गराउँछु। सबभन्दा पहिला मौसमतिर म यहाँहरूको ध्यान आकर्षण गराउन चाहेँ। सेरिया ब्रुनाईमा अहिले झलमल्ल घाम लागिरहेको छ र यतिखेर यहाँको तापक्रम 29 डिग्री सेल्सियस। तर आजको मौसमी अवस्था भने अलि मिश्रित खालको देखिन्छ। यहाँ लाइट रेन एन्ड लाइट विन्ड्स भनिएको छ, हल्का वर्षा हुने सङ्केत छ। तर अहिले भने झलमल्ल घाम लागिरहेको छ सेरिया अनि कोलाबेला क्षेत्रमा। अब नेपालको कुरा गर्ने हो भने अहिले काठमाडौँमा मौसम, अहिलेको मौसमको कुरा गर्दैछु म। जेनरल फोरकास्ट हल्का वर्षा भइरहेको भन्ने बुझिएको छ। 21 डिग्री सेल्सियस त्यहाँको तापक्रम र आज वर्षा 0.8 मिलिमिटर मापन गरिएको छ काठमाडौँमा अनि त्यहाँको सापेक्षिक आर्द्रता 75%। अनि पोखराको जेनरल फोरकास्ट सनी इन्टरभल्स भनिएको छ, घाम लाग्ने बदली हुने यो क्रम चलिरहने बताइएको छ। 12 डिग्री सेल्सियस त्यहाँको तापक्रम अहिले, निकै चिस्सिन थालेको छ पोखरा र वर्षा छैन 0 मिलिमिटर अनि सापेक्षिक आर्द्रता 100% भनिएको छ। र त्यसले के बताइराखेको छ भने पानी पर्ने सम्भावना पनि छ। अनि धरानको जेनरल फोरकास्ट घमाइलो छ अहिले, 25 डिग्री सेल्सियस त्यहाँको तापक्रम अनि वर्षा भने 0 देखाइएको छ र सापेक्षिक आर्द्रता 67% रहेको छ धरानको। अनि अब यहाँहरूलाई युके तर्फ लैजान्छु। लन्डनको अहिले तापक्रम 15 डिग्री सेल्सियस र त्यहाँ भारी वर्षा भइरहेको बुझिएको छ। हेभी रेन एन्ड अ जेन्टल ब्रिज त्यहाँको जेनरल फोरकास्ट आजका लागि। कार्यक्रममा आज हामी पहिलो घण्टामा प्रस्तुत गर्नेछौँ इसु अफ द डे, जस अन्तर्गत हाम्रा सहकर्मी धनजङ गुरुङले फ्लाइ दुबईले भर्खरै सुरु गरेको दुबई पोखरा अन्तर्राष्ट्रिय उडान सम्बन्धी होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीसँग कुराकानी गर्नुभएको छ। त्यो कुराकानी म कार्यक्रमको पहिलो घण्टामा केही समयपछि सुनाउनेछु। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। र आज हाम्रा सहकर्मीहरू, काठमाडौँका सहकर्मीहरू बिएफपिएस बिग सल्युट अन्तर्गतको
अपरेसन समिट च्यारिटी वकका लागि प्रस्थान गर्दै हुनुहुन्छ अथवा गरिसक्नु भएको होला यतिखेर। र उहाँहरूले किर्तिपुर बाघ भैरवमा अवस्थित पुष्पलाल पार्कबाट आफ्नो यात्रा सुरु गर्नुहुनेछ र बोसन डाँडासम्म पुग्नुहुनेछ र केही समयको यात्रा हो, झन्डै 1 घन्टा 30 मिनट भनेर भनिएको छ। त्यो टौदहको नजिक अथवा त्यसै इर्दगिर्दमा पर्दछ बोसन डाँडा। र यो सबै के का लागि भन्दा बिएफपिएस बिग सल्युटका लागि हो। बिएफपिएसले हरेक वर्ष बिग सल्युट अन्तर्गत अर्थ सङ्कलन गर्दै आएको छ मिलिट्री च्यारिटिजका लागि र त्यसैको निरन्तरता हो यो। र भोलिको दिन मुख्य दिन हो। बिएफपिएस विश्वभरि नै सबै स्टेसनहरूले अपरेसन समिट, यस वर्षको हाम्रो अभियान हो अपरेसन समिट अन्तर्गत फन्ड रेजिङ कार्यक्रम गर्दैछ। हुन त एक दिनमा मात्रै सीमित होइन यो, यो वर्षभरि नै चलिरहने इभेन्ट हो। हामीले मिलिट्री च्यारिटिजका लागि अर्थ सङ्कलन गर्ने गर्दछौँ हरेक वर्ष र त्यसैको श्रृङ्खला सुरु भएको छ। र बिएफएस नेपालका स्टाफहरूसँग हामी कुराकानी गर्नेछौँ कार्यक्रमको यो पहिलो घन्टामा सकेसम्म। अब त्यहाँ उहाँहरूले च्यारिटी वक गरिरहँदा कतिको सम्भव छ हाम्रो टेलिफोनको सम्पर्क त्यहाँ हुने हो वा होइन त्यसमा म अलिकति चिन्तित छु, तर मलाई जहाँसम्म लाग्छ टौदह क्षेत्रमा साह्रै त्यस्तो समस्या नहुनुपर्ने। विनोदजीले आफ्नो टिम लिएर जानुभएको छ, उहाँसँग हामी कुराकानी गर्नेछौँ कार्यक्रमको यो पहिलो घन्टामा। अनि कार्यक्रमको दोस्रो घन्टामा एउटा रिपोर्ट छ हामीसँग पोखराबाट कृष्ण दवाडीजीको, र त्यो रिपोर्ट म सुनाउनेछु। अनि दोस्रो घन्टामा अर्को विषयवस्तु दैनिक समीक्षा हाम्रा काठमाडौँ सहकर्मी भीम आत्रेयजीले तार पारेर पठाइदिनु भएको छ, त्यो पनि म सुनाउनेछु कार्यक्रमको दोस्रो घन्टामा। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको काठमाडौँको सौगात कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब एउटा गीतबाट कार्यक्रमलाई म अगाडि बढाउँछु। यो गीत स्मिता प्रधानको हो, एउटा सपना। इन्जोय।

0: के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: तिमी तिमी ब्रिजेस श्रेष्ठ एन्ड बियोन्डको गीत सुन्दै हुनुहुन्थ्यो। यहाँहरूले सुन्नुभएकै होला, फ्लाइ दुबईले गत 23 सेप्टेम्बरदेखि पोखरा दुबई दैनिक उडान सुरु गरेको छ, जसलाई पोखरेली व्यवसायीले इन्टरनेसनल कनेक्टिभिटीका रूपमा लिएका छन्। लामो सङ्घर्ष, आन्दोलन र दबावबाट निर्माण भएको विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा आन्तरिकमै सीमित हुन पुगेको थियो। तामझामका साथ उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडान नहुँदा पोखरेली मात्रै होइन सबै नेपालीको मुहार उज्याल लिएको थिएन, तर 23 सेप्टेम्बरदेखिको उडानले भने थप आशा जगाएको छ। अब प्रस्तुत छ यसै विषयमा केन्द्रित रही होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीसँग हाम्रा सहकर्मी धनजङ गुरुङले गर्नुभएको कुराकानी।
1: पोखरामै रहेर होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी हुनुहुन्छ होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी। उहाँसँग हामी पछिल्लो यो फ्लाइ दुबईले पोखराको एयरपोर्टबाट सेवा सुरु भएपछिको अहिलेको पर्यटकको आगमन कस्तो छ, उत्साह कस्तो छ, अब यसले चाहिँ नियमित सबैभन्दा ठुलो कुरा त निरन्तरताको कुरा हो होइन, यो विषयमा कुराकानी गर्दैछौँ। धेर बेर नपर्खौँ लक्ष्मण सर, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद सर,
1: समय दिनुभएकोमा पनि धेरै धेरै धन्यवाद छ। अब लगभग 7 गते भनेपछि त 2 साता बितिसक्यो होइन, अब लगभग यो अवधिमा त तपाईँहरूले पनि देख्नु भयो होला कि यो पर्यटकहरूको आउने क्रम त जारी नै रहेको छ। पहिला काठमाडौँबाट पोखरा जानु पर्थ्यो, अहिले डाइरेक्ट पोखरामा आउन पाउने अवस्था पनि छ र कतिपय त अब पोखरा जानको लागि फेरि काठमाडौँ पनिबाट जान्छ। के छ सर यो पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा तपाईँहरूसँग चाहिँ यो भनौँ न हेर्दाखेरि चाहिँ सेवाको हिसाबले फ्लाइ दुबईले दिएको सेवा कस्तो छ सर?
2: यहाँलाई विशेष धन्यवाद, यहाँले यहाँको कार्यक्रममा जोड्नु भयो पहिलो कुरा त, र अर्को कुरा पनि यहाँलाई म धन्यवाद दिन चाहन्छु। अहिलेको समसामयिक विषयवस्तुको रूपमा हामीले लिन्छौँ पोखरामा एयरपोर्ट, ठुलो लगानीमा एयरपोर्ट बनेको अवस्था, तर चाहिँ यो डोमेस्टिकमै खुम्चिन परिराखेको अवस्थामा अहिले फ्लाइ दुबईले जुन प्रयास गरेको छ, यो पहिलो नियमित फ्लाइट हो। पोखराबाट चार्टर फ्लाइटहरू त भए, तर नियमित पहिलो फ्लाइट फ्लाइ दुबईले गर्यो। हामीले विशेष धन्यवाद पनि उहाँलाई दिन चाहन्छौँ। पोखरेलीको सपना, ठुलो लगानीको बावजुद बनेको एयरपोर्टलाई सुचारू गर्नु सबैभन्दा ठुलो कुरा थियो, बन्नु मात्रै भन्दा पनि यसलाई सुचारू गर्नु र नियमित गर्नु ठुलो कुरा थियो। यसमा फ्लाइ दुबई अग्रसर भएर अगाडि बढ्यो र आज केही दिन भयो, लगभग आज हामी 20 गतेमा छौँ र आजसम्म चाहिँ धेरै फ्लाइटहरू भइसकेको अवस्था भयो। आज लगभग 12 फ्लाइट भइसकेको अवस्था छ भने यसमा उताबाट आउने उत्साहजनक उपस्थिति छ। त्यो फ्लाइट
1: भनेपछि जो मान्छेहरू नेपाल घुम्न आउन चाहन्थे, कुनै समय नेपाल घुम्नको लागि उनीहरू डाइरेक्ट फ्लाइटको कुरा गर्थे होइन, नेपाल एयरलाइन्सको यति धेरै रुटहरू थियो होइन, ती रुटहरू सबै खुम्चिसकेको छ। अब विश्वको चाहिँ पर्यटक के बजारको हिसाबले हेर्दाखेरि नेपाल चाहिँ 2रो स्थानमा पुगिसकेको होइन, यस्तो राम्रो छवि भएको चाहिँ मार्केटलाई हामीले 2 अन्तर्राष्ट्रिय विमानस्थल, त्यसैमा पनि निजगढ विमानस्थलको कुरा गरियो, त्यो अझै बन्न सकेका छैन। भैरवा र पोखरा भयो, पोखरा सुरु भयो, भैरवा पनि सुरु भयो, तर अहिले भैरवा चाहिँ खुम्चिरहेको छ, सुतिरहेको स्थिति नै छ। अब पोखराले अलिकति चाहिँ आश जगाएको छ, यहाँले भन्नुभयो कि निरन्तरता भनेपछि यसमा अझै फ्लाइटहरू थप्न सकिने, अब सेवा सुविधाको हिसाबले अब डोमेस्टिक सेवाहरू पनि बढाउनु पर्ने हुन्छ होइन, के छ यसमा चाहिँ आशा त जगाइयो?
2: यसमा यस्तो छ, यसलाई सस्टेन गर्नको लागि, दिगो गर्नका लागि हामी पोखरेलीहरूले ठुलो प्रयास गर्नुपर्छ र यो संघीय सरकार, एयरलाइन्स र चाहिँ गण्डकी प्रदेश सरकार र महानगरपालिका र हामी समग्र पर्यटन क्षेत्रमा लागेका निजी क्षेत्रले चाहिँ यसलाई प्रयास गर्नु आवश्यक छ। किनभने पोखरालाई, पोखराबाट भएको जुन डोमेस्टिक फ्लाइटहरू छ नि, यो सातै प्रदेशलाई जोड्न सकियो भने हरेक प्रदेशबाट पोखरा सहज रूपमा आउन सकिन्छ र पोखरा आएका चाहिँ आन्तरिक तथा बाह्य पर्यटकहरू पनि एक ठाउँबाट अर्को ठाउँमा सजिलै जान सक्नुभयो भने यो फ्लाइट चाहिँ हामीले कन्टिन्यू दिन सकिन्छ। मान्नुहोस् कुनै एउटा लुम्बिनी प्रदेशमा पुग्न पर्ने हाम्रो नेपाली अथवा विदेशी लुम्बिनी प्रदेश जानु छ, तर उहाँहरू चाहिँ काठमाडौँ सिधै कुनै पनि देशबाट पोखरा आउनुभयो र तुरुन्तै यहाँ चाहिँ डोमेस्टिक फ्लाइट भयो भने उहाँहरू सहज रूपमा काठमाडौँ नगइकन पोखरा आउनुहुन्छ। यदि अन्य प्रदेशसँग जोड्ने चाहिँ फ्लाइट भएन भनेदेखि उहाँहरू फेरि काठमाडौँमै झर्न बाध्य हुनुहुन्छ। त्यसले गर्दा यो गण्डकी प्रदेश र समग्र पोखराको विकासका लागि पोखराबाट हरेक क्षेत्र चाहिँ एयरलाइन्सले, जुन डोमेस्टिक एयरलाइन्स छन् उहाँहरूले चाहिँ हरेक क्षेत्रमा आफ्नो फ्लाइट हाल्नुभयो भनेदेखि अझ सहज रूपमा पोखरा उत्रेर उहाँहरू चाहिँ अन्य प्रदेश पनि जानुहुन्छ। यो कास्की के अरे गण्डकी प्रदेशको 11 जिल्ला त छँदैछ, त्यहाँभन्दा बाहेकका अन्य जिल्लाहरूलाई पनि हामीले जोड्न सकियो भने अझ यसलाई हरेक जिल्लाबाट पोखरा आएर पोखराबाट अन्य 255 55 ठाउँहरुमा कनेक्टिङ फ्लाइट छ। फ्लाइट दुबई मार्फत संसार भरिका 255 ठाउँहरुमा कनेक्ट हुँदै उहाँहरु चाहिँ अन्य देश जान सक्ने कारणले गर्दा पनि यो सस्टेन हुन सक्छ।
1: अब तपाईले यही भनिरहँदाखेरि नेपालीहरु त धेरै ठाउँमा चाहिँ संसार भरि छरिएर रहनु भएको छ हैन। अब यो जुन तपाई र म बीचको संवाद उहाँले अवश्य पनि सुन्नुहुन्छ। अब सुन्नु भएको छैन भने पनि साथीभाइले सुनाइदिनु हुनुहुन्छ, विभिन्न माध्यमबाट जान्छ। अब यसमा चाहिँ हाम्रो ब्रिगेड अफ गोर्खाज पनि एउटा हाम्रो नियमित चाहिँ सेवा लिन पाउने एउटा हाम्रो चाहिँ भनौँ यात्रुहरूमा पर्नुहुन्छ। सँगसँगै अब अवकाश प्राप्त गरेका अरू गोर्खाली दाजुभाइहरू हुनुहुन्छ, नेपाल घुम्न आउने पर्यटकहरूको त भइहाले होइन। अब यस्तो थुप्रै चिजहरू छ, अब सेवाको हिसाबले जस्तै भारतीय पर्यटकहरू मानसरोवर जानको लागि पनि एउटा माध्यम हुन सक्छ। यी थुप्रै सम्भावनाहरू छ होइन। यो सम्भावनालाई जोगाइराख्नु लागि फ्लाइट दुबईले सुरु गरिदियो। अब अरूले के भन्थे भने चाहिँ त्यहाँ त ल्यान्ड गर्नै गाह्रो छ, एकदमै टर्निङ लिन पनि गाह्रो छ भनेर भनिरहँदाखेरि फ्लाइट दुबईले के भन्यो पोखरा एयरपोर्टको विषयमा ल्यान्ड गर्दाखेरि उनीहरूले कस्तो अनुभव गरे, त्यो त केही त सेयर गरे होला होइन तपाईँहरूसँग पनि, त्यहाँ जाँदै भयो तपाईँहरू पनि जानुभयो, के भन्यो उहाँले चाहिँ सर त्यतिखेर चाहिँ?
2: वास्तवमा कुनै पनि प्रकारको समस्या छैन। हिजो चार्टर फ्लाइट पनि पोखरा छन्दुको फ्लाइटहरूले 8 भन्दा बढी फ्लाइटहरू चाइना पठायो, चाइनाबाट पोखरा आए, सहज रूपमा आएर अरू चार्टर फ्लाइटहरू पनि आएर तपाईँको चाहिँ हिमालय एयरलाइन्सले त लगभग चाहिँ लामो समयसम्म पेसेन्जर कम थियो पोखरा आउने र पोखराबाट जाने, तर उहाँले आफ्नो तरिकाले फ्लाइट रेगुलर फ्लाइट गरिराख्नु भयो, तर त्यति धेरै हामीसँग समन्वय नगरेका कारणले गर्दा उहाँले यसलाई लामो समय टिकाउन सक्नु भएन। तर कुनै पनि एयरलाइन्स कम्पनी, अब फ्लाइट दुबई होस् अथवा जुन चाइनाको चाहिँ चार्टर फ्लाइट गर्यो, उहाँहरूले पनि कुनै अप्ठ्यारो यहाँ ल्यान्ड गर्न नसकिने अथवा यहाँबाट कुर्न नसकिने भन्ने कुरा कहीँ कतैबाट पनि आएको छैन। त्यो भन्नेहरूका लागि एउटा यो च्यालेन्ज हो र चाहिँ अहिले आज 12-13 फ्लाइट भइसकेको अवस्था छ, बिना कठिनाई कुनै अप्ठ्यारो छैन, यो भन्नेहरूका लागि मात्रै हो भन्ने कुरा प्रमाणित भयो।
1: भनेपछि जुन किसिमको हावा पिटिएको थियो पोखरा विमानस्थलमा ठुला चाहिँ जहाजहरू चाहिँ अवतरण गर्न सक्दैन भन्दाखेरि अहिले जुन अवतरण गरिएको त मध्यम खालको हो नि होइन सर?
2: हो, अब यस्तो छ तपाईँको चाहिँ यो धावन मार्ग चाहिँ कति चाहिँ मिटर मात्रै छ, यो चाहिँ ठुला फ्लाइटहरूका लागि चाहिँ प्लेनहरूका लागि 3,000 मिनिमम चाहिन्छ, यो मापदण्ड त्यो हो, त्यसका कारणले गर्दा पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट बन्न सक्दैन भन्ने खालका जुन कुराहरू आएका थिए। पोखरामा ठाउँ हुँदाहुँदै पनि 2500 बनाइयो, हामी 500 लम्ब्याउने ठाउँ छ, अझै पनि छ, यो भ्रमको रूपमा र यसलाई हुनै सक्दैन, एयरपोर्ट चाहिँ इन्टरनेसनल होइन, यो क्षेत्रीय विमानस्थल हो भन्ने कुराहरू चाहिँ फैलाइएको थियो, त्यसलाई चाहिँ तिर्दै अहिले चाहिँ अब फ्लाइट दुबईले जुन प्रयास गर्यो त्यसले गर्दा अरू एयरलाइन्सहरू पनि अब बिस्तारै आउँछन् भन्ने कुरामा हामी चाहिँ पोखरेल लिएर आधारित।
1: हजुर, अब यो सँगसँगै अब बेलायतमा भनौँ न आवश्यक भिसा लिएर बस्ने धेरै नेपालीहरू हुनुहुन्छ, पोखरा आउनुहुन्छ, काठमाडौँ भएर जानै पर्छ होइन, अथवा चाहिँ पूर्वतिरको लागि भैरव विमानस्थल एकदम उपयुक्त हुन्छ, अथवा चाहिँ विराटनगरबाट सिधै फ्लाइट गरेर पोखरा आउन पनि सक्नुहुन्छ, उहाँले तपाईँले भन्नुभएको जस्तै चाहिँ होइन, धेरै चाहिँ अवसरहरू छ। अब अहिले जुन तपाईँ र म बीचको कुराकानीमा पनि यसले एउटा चाहिँ सम्भावना चाहिँ हामीले जगाउन सक्छौँ उहाँहरूलाई होइन। अब फ्लाइट दुबई बाहेक अरूले पनि त सेवा दिन सक्छ नि होइन, अरू एयरलाइन्सहरू पनि त आउन, उनीहरूको इन्ट्रेस्ट के छ त्यसमा चाहिँ, केही कुराहरू आएको छ सर यसमा चाहिँ?
2: होइन, यो सुरुवाती चरणमा छ, अरू एयरलाइन्सहरूले पनि चासो देखाउँदै आउनु भएको कुरा चाहिँ बाहिर सुन्नेमा आउँछ, हामीसँग सिधै कुरा चाहिँ गर्नुभएको छैन। यो फ्लाइट दुबई चाहिँ हामीले फेरि दुबईको राजदूतसँग होटल एसोसिएसन पोखरा नेपाल र पोखरामा रहेका समग्र पोखराका पर्यटन व्यवसायहरूको संस्थागत रूपमा हामीले उहाँलाई भेटेर यसको प्रयास गरिदिनु भनेर पटक पटक उहाँहरूसँग मिटिङ पनि गऱ्यौँ र आज हामी चाहिँ फ्लाइट दुबईलाई पोखरामा पाएका छौँ। र हामी किनभने एकैचोटि सबैलाई अब पेसेन्जर सबैभन्दा ठुलो कुरा प्राइभेट एयरलाइन्सले उहाँहरूले बिजनेसै खोज्नुहुन्छ, प्राप्त पेसेन्जर भयो भने थप एयरलाइन्सहरू पनि आउनुहुन्छ, उहाँहरू पनि सस्टेन हुनुहुन्छ, त्यसले गर्दा बिस्तारै फ्लाइट दुबई राम्रो चल्यो भने अरू एयरलाइन्सहरूले पनि इन्ट्रेस्ट देखाउनुहुन्छ, अन्य क्षेत्रमा पनि फ्लाइटहरू हुन्छ, अरूले पनि अहिले चासो दिइराखेको अवस्था चाहिँ छ, बिस्तारै आउनुहुन्छ।
1: अब होटल सेवाको हिसाबले हेर्दाखेरि चाहिँ अब के छ अहिले पोखरामा भएका होटलहरू कुन स्तरका छन् र अहिले अन्तर्राष्ट्रिय जुन बजारको हिसाबले गर्दाखेरि नेपालमा त अब माउन्टेन फ्लाइटको लागि अब माउन्टेन टुरिज्मको पनि त्यतिकै छ, एडभेन्चर टुरिज्मको पनि त्यतिकै छ होइन, पदमार्गको कुराहरू भए, अब

0: पोखरा सहज रूपमा चाहिँ पोखरामा अवतरण गर्न सकिने अवस्था छ। हामीले जुन जब एयरपोर्ट पोखरामा बन्न थाल्यो त्यस पछाडि विशेष गरी होटल क्षेत्रमा खरबौँको लगानी, हामी यो एयरपोर्ट बनेका कारणले गर्दा 2 खर्ब भन्दा बढीको लगानी त हामीले बिचको 4 वर्षमा कोभिड पछाडि नै हामीले थपेको अवस्था छ। किनभने अब हामी अन्तर्राष्ट्रिय सहरसँग सिधै जोडिन्छौँ र त्यहाँ चाहिँ अलिक क्वालिटीको पर्यटकहरू सिधै पोखरा आउनुहुन्छ। अहिले पनि पोखरा क्वालिटीको पर्यटक नआउने चाहिँ होइन, तर काठमाडौँ आएको 30% 35-40% का हाराहारीमा मात्रै पर्यटकहरू पोखरा आउनुहुन्थ्यो भने अब त सिधै फ्लाइ दुबईबाट आउने पर्यटक त 100% पोखरामा आउनुहुन्छ, यहीँ अवतरण गर्नुहुन्छ। त्यसका कारणले गर्दा क्वालिटीका होटलहरू तपाईँको स्टार तारे होटलहरू पनि पोखरामा प्राप्त छन् र चाहिँ अब टुरिस्ट स्ट्यान्डर्डका होटलहरू पनि छन्, अन्य ट्राभल ट्रेकिङहरू पनि प्राप्त मात्रामा छन् र अन्य पूर्वाधारहरू पनि प्राप्त मात्रामा भएका कारणले नै पोखरा पर्यटनको राजधानी, नेपालकै पर्यटकीय राजधानी पोखरा र संसारमा पर्यटकीय राजधानीहरू एकदमै कमी हुन्छन्, त्यो मध्ये पनि संसारकै एउटा पर्यटकीय राजधानीको रूपमा पोखरा अहिले चिनिएको छ र विदेशी पर्यटकहरू पनि एउटा पर्यटकको राजधानी भएको हिसाबले पनि एकपटकै जानुपर्छ भनेर आउनेहरू र पदयात्रामा जानेहरू अन्नपूर्ण पदयात्रामा जाने पर्यटक पनि सिधै अब पोखराबाट जान पाउने भएको हुनाले उहाँहरू पनि हर्षित हुनुहुन्छ।
1: हजुर, सुन्दै हुनुहुन्थ्यो होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीसँग हाम्रा सहकर्मी धनजङ गुरुङजीले गर्नुभएको कुराकानी। अब गीत सङ्गीततर्फ लागौँ। स्वीकार्नुहोस् मिस्टर डी फिचरिङ रचना रिमालको यो गीत जादु।

0: यो BFBS गोरखा रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर

काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डीएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डीएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डीएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

0: हजुर भर्खरै सुन्नुभयो मिठो गीत अनमोल गुरुङको चार कदम। यतिखेर मेरो सम्पर्क भइसकेको छ काठमाडौँमा विनोदजीसँग। विनोदजी, आज बिएफएस बिग सल्युट अन्तर्गतको अपरेसन समिटको टिम लिएर उहाँ यतिखेर च्यारिटी वकमा हुनुहुन्छ र उहाँ लाग्नुभएको छ पुष्पलाल पार्कतर्फ र त्यहाँबाट अब उहाँको यात्रा सुरु हुनेछ बोसन डाँडासम्म र म उहाँलाई अब कार्यक्रममा निम्ताइहाल्छु। विनोदजी नमस्ते।
1: नमस्ते लालजी, नमस्ते।
0: अनि के छ हजुर आजको यो अपरेसन समिटको विषयमा हाम्रो श्रोतालाई अलिकति खुलाइदिनुहोस् न, के हुँदैछ?
1: सबल तपाईँलाई त यहाँ खोक्दै बोल्नु पर्ने अवस्था छ, यहाँ भाइरल फ्लू भएको हुनाले सबैलाई छोएको छ र अहिले हामी बोसान डाँडा जानको लागि स्टार्ट पोइन्ट पुष्पलाल उद्यानमा आइपुगेका छौँ। यो रमणीय ठाउँ हो, एउटा हाइटमा छ, काठमाडौँ भ्यालीलाई प्रष्ट देख्न सक्छौँ, स्वयम्भूदेखि लिएर सेतो गुम्बा अब व्हाइट गुम्बा भनिन्छ सबै देखिरहेका छौँ र यहाँ चाहिँ सल्लाको रुखहरू भएको हुनाले अलि चिसो चिसो हामीले महसुस गरिरहेका छौँ। बादल टम्म लागिरहेको छ, हुस्सु बादल छ, गर्दाखेरि होपफुल्ली पानी पर्दैन होला भन्ने आशा गरौँ। अब हामी अबाउट टु स्टार्ट वक। अब भन्नु पर्दाखेरि पार्टिसिपेसनको कुरा गर्नुपर्दा बेबिएसको हामी 8 स्टाफ अनि बिजिएमको सबै मेम्बर 10 भेरी स्ट्रङ टिम, बिजिएमको 9 अनि त्यसपछि सिभिलियन्सहरूमा लेड बाई हाम्रो एचआर हेड शिशिर पाण्डे अनि त्यसपछि केपी जीदेखि लिएर सबै हुनुहुन्छ, गर्दाखेरि इट्स अ स्ट्रङ टिम। हिँड्नको लागि तपाईँको यो कुराकानीलाई हामीले एकछिन रोक्यौँ। कुरा के छ भने पुष्पलाल पार्कको यो ट्र्याकलाई त्यति हामीले छिचौलेको नभएको कारणले गर्दाखेरि थाहा छैन, हामीलाई त्यही बाटो एकजना गाइड आउनुभएको छ, अब हिँड्दैछौँ। एनिवे इट्स अ गुड स्टार्ट, एउटा ब्रेक पनि हो अनि एउटा टिम क्यामराडरी र चाहिँ टिम बोन्डिङको एक्सर्साइज पनि हो, एट द सेम टाइम बिग सल्युट को फन्ड रेजिङ पनि हो। गर्दाखेरि वी आर अल रेडिङ टु गो इन द मिन टाइम। बिजिएनको स्टाफमा मलाई मद्दत गर्नुहुने र बिजिएनको लिङ्क पर्सन सुरेश लिम्बू हुनुहुन्छ स्टाफ सर्जन, उहाँसँग 2-4 शब्द लिनु होला, त्यसपछि केही कुराकानी अगाडि बढाउँ।
0: उहाँ स्टाफ गुरुजीसँग कुरा गर्नुभन्दा अगाडि म तपाईँलाई एउटा कुरा सोध्न चाहेँ, मेरो जिज्ञासा। अब हिँड्ने त भन्नुभयो, हिँड्नको लागि सायद समस्या नहोला, तर फन्ड रेज कुन आधारमा गर्दै हुनुहुन्छ, कसरी गर्दै हुनुहुन्छ?
1: अब यहाँ सबै मनकारी हुनुहुन्छ, उहाँले पनि अलिअलि यसो हाम्रो त्यो लिङ्कमा गएर पैसा गरेर गर्नुहुन्छ र बिजिएन सम्पूर्ण मेम्बरलाई थाहा छ कि च्यारिटी हुँदैछ, उहाँहरू आउनु सक्नु भएन विभिन्न कामले गर्दाखेरि, उहाँहरूले वी विल डोनेट भनेर भन्नुभएको छ, गर्दाखेरि इज गोइङ टु गो। अनफोर्चुनेटली हाम्रो मेजर किरण साहब, गोर्खा मेजर साहब को नेतृत्वमा हुँदै थियो, अनफोर्चुनेटली उहाँ चाहिँ बेलायत जानुपर्ने भएको हुनाले उहाँले हामीलाई बेलायत बसेर सुन्नु भएको छ होला, इज भेरी किन टु बी पार्ट अफ दिस फन्ड रेजिङ इभेन्ट। गर्दाखेरि सबैले मिलेर केही न केही यसो रकम डोनेट गर्नुहुन्छ होला भन्ने हामी आशा गरौँ।
0: ओके, आशा गरौँ तपाईँले चाहनु भए अनुरूप रकम उठ्नेछ र बिग सल्युटलाई ठुलो मद्दत पुग्नेछ। हुन त बिग सल्युटलाई मद्दत पुग्नु भनेकै मिलिट्री च्यारिटिजका लागि मद्दत पुग्नु हो, यसमा सबैले मनन गर्नुहुनेछ। म उसो भए स्टाफ गुरुजीसँग कुरा गर्न चाहेँ।
1: स्टाफ सुरेश लिम्बू हुनुहुन्छ, उहाँ चाहिँ बिजिएनको लिङ्क पर्सन मात्रै होइन, सम्पूर्ण एडमिन इन्स्ट्रक्सन रिस्क एसेसमेन्ट र अथोरिटी लिएर उहाँले आफ्नो स्ट्रङ टिम मेम्बर ल्याउनु भएको छ, गर्दाखेरि प्लिज हेभ अ च्याट विथ हिम।
0: थ्याङ्क यू भेरी मच। हेलो स्टाफ गुरुजी, नमस्ते हजुर। लाल शाही ब्रुनाईबाट।
2: नमस्ते हजुर, नमस्ते, चिने तपाईँलाई, पहिला ब्रुनाईमा काम गर्दा भेटिएको थियो तपाईँलाई।
0: अनि स्टाफ गुरुजी, अहिले बिजिएनको सहभागिता निकै राम्रो पायौँ हामीले र यसरी सहकार्य गर्नुभएको रहेछ, बडो खुसी लाग्यो। र तपाईँहरूको टिममा कतिजना हुनुहुन्छ भन्नुभयो, मैले अघि विनोद दाईले भन्नुभएको पुरा राम्ररी मनन गर्न सकिनँ।
2: ए साहब, हाम्रोमा सर्भिङ मेम्बर 9 हुनुहुन्छ,
0: हजुर,
2: फ्यामिलीज पनि आउनुभएको छ अनि हाम्रो एलिसिजहरू पनि हुन्छ 3 जस्तो आउनुभएको छ,
0: हजुर।
2: अहिले रिक्रुटिङ चलिरहेको भएर अलिक योभन्दा अलिक धेरै पार्टिसिपेसन अलिक गर्नु सकेन, होपफुली नेक्स्ट इयर हामी अझै धेरैजनाले पार्टिसिपेट गर्नेछौँ।
0: अनि यस्तै अन्य बिग सल्युट इभेन्टहरूमा पहिले सहभागिता जनाउनु भएको थिए कि थिएन?
2: यो चाहिँ यसपालि हामी प्रथमचोटि हो यसरी सहभागी हुन पाएको बिएबिएसलाई थ्याङ्क यू भन्नुपर्छ हाम्रो बिएबिएस काठमाडौँ टिम विनर सर्भेन टिमलाई लास्ट इयर अनि त्योभन्दा अगाडि चाहिँ हामीले सहकार्य गरेर यसरी सँगै इभेन्ट गरिएको थिएन होपफुली अबबाट चाहिँ आगामी दिनहरूमा यसरी सँगै इभेन्ट गर्ने मौका पाइन्छ होला
0: ओके यसरी तपाईँले फोर्सेस कम्युनिटीको रिप्रेजेन्ट गरेर आउनु भएको छ यतिखेर विश्वभरि हामीलाई सुनिरहनु भएको विशेष गरी फोर्सेस कम्युनिटीका मेम्बरहरूलाई के भन्न चाहनुहुन्छ
2: पिएफबिएसको अपसमिटमा चाहिँ उठेको जति पनि डोनेसन हुन्छ यो सबै आर्म फोर्सेस च्यारिटीलाई नै जान्छ त्यही भएर तपाईँले आफ्नो आफूले कति सक्नुहुन्छ के सक्नुहुन्छ सहभागिता जनाएर हुन्छ कि दुई चार वर्ष डोनेट गरेर कसरी हुन्छ हेल्प गर्नुहोस् बिएबिएस स्टेसन्स वर्ल्ड वाइडले पनि हामीलाई हाम्रो इभेन्टहरूमा त्यतिकै सहयोग गरिरहेको हुन्छ त्यही भएर हामीले पनि आफ्नो अपर्च्युनिटी पाउँदाखेरि जति बेला हुन्छ यसरी नै सहयोग गरौँ हामीले भन्न चाहन्छु
0: भेरी वेल सर स्टाफ गुरुजी थ्याङ्क यू भेरी मच फर यर सपोर्ट अब म फेरि विनोद दाईसँग कुराकानी गर्न चाहे थ्याङ्क यू भेरी मच
2: हुन्छ सर मैले पास गरेँ
0: हस् त थ्याङ्क यू हेलो
3: ओके बाइ बाइ
0: हजुर विनोद दाई अब तपाईँले निकै ठुलो टिम लिएर जानुभएको छ आजको तपाईँको एक्सपेक्टेसन के छ डेढ घन्टामा पार गरिन्छ होला यात्रा
3: अब वेदर प्रमिटिङ वी शुड बी देयर विदिन वन एन्ड हाफ आवर्स एक घन्टा डेढ घन्टामा सकिन्छ त्यसपछि अलिकति रमाइलो मादल बजाउँदै गाउँदै हिँड्दै अनि वहाँ गएर हाम्रो नम्बरी तेजबहादुरको खातिरदारीमा उहाँले चाहिँ साकिनी कुखुराको झोल भात खुवाउँछु भन्नुभएको थियो यो चाडोमा कि अनि साथ साथमा त्यहाँ बसेर दृश्यावलोकन म लाइभ फेसबुक गर्नेछु अनि अरू भन्दा पनि मेकु गएर त्यहाँ गएर चाहिँ हामी नाचेको गाएको काठमाडौँ भ्यालीलाई देखाएको करिब साँझको गोधुलीमा भन्नुपर्छ होइन त्यो दृश्य चाहिँ यहाँले फेसबुकमा देख्न पाउनुहुन्छ अनफोर्चुनेटली मलाई रुगा र ज्वरो आएको हुनाले म हिँड्न पाउँदिनँ I have to take the car back to the hamro destination tele garda kheri aba hami char ra gaadi chai retrieve hudai chhau aru walkers are they are walking
0: okay sare ramro kura sunaunu bhayo incentive ta ekdamai ramro rahecha ni waha destination ma
3: एकदम गजब छ अरू चिज नभने मात्रै हो मैले अलिकति तर कन्सर्ट गरा हो होइन तर चाहिँ साकिनी कुखुराको झोल भात चाहिँ सबैले लुकिङ फरवर्ड छ
0: अल द भेरी बेस्ट तपाईँले यो कुराकानी गरिरहँदाखेरि पनि म एकदमै रोमाञ्चित भएको छु किनभने हाम्रो यो पहिलेदेखिको एउटा टिम बन्डिङ इभेन्ट हो यस्तै भइरहन पर्छ अनि जुन हिसाबले बिग सल्युट अन्तर्गत फन्ड रेज गर्दै हुनुहुन्छ त्यसको लागि शुभकामना छ हेलो नमस्ते को बोल्नुहुन्छ
4: नमस्कार म नादी शेर्पा क्युए जेलर
0: ओहो हाम्रो त पुरानो परिचय छ अहिले बिजिएनमा तपाईँ जानुभएको कति भयो
4: साहब मेरो एक वर्ष कम्प्लिट भयो साहब
0: ठिकै
4: म आरकेएमएस रोलमा छु हजुर अनि आई थिङ्क वी ह्याड हामी लन्डनमा नि भेट भएको थियो एउटा इन्टरभ्यू त्यस पछाडि पुणेमा त झन् मैले त्यहाँ सबै गरेँ हुन्छ तपाईँ त्यही हुनुहुन्छ
0: हजुर हजुर मलाई पुरानो दिनको याद दिलाउनु भयो अनि
4: यताकै हजुर विनोद साहब र तपाईँको हाम्रो सुरेश भाइ बोल्दै हुन्थ्यो है लाल साहबसँग बोल्दैछु भने चाहिँ ठ्याक्कै सजिलो पर्छ साहबसँग सबै ठिकै हुन्छ
0: हामी एकदमै ठिकै छौँ हजुर र तपाईँहरूले जुन हिसाबले बिएफपिएस बिग सल्युटको यो अपरेसन समिटलाई सपोर्ट गरिराख्नु भएको छ त्यसको लागि हामी एकदमै आभारी छौँ र तपाईँहरूले हो बिजिएनको त्यही छत्रछायामा रहँदा बस्दा बिएफएस नेपालले पनि धेरै उपलब्धि हासिल गरेको छ त्यसमा तपाईँहरूको ठुलो हात छ र तपाईँहरू एकमुष्टलाई हामी धन्यवाद दिन चाहन्छौँ बिएफएसका तर्फबाट र आज जोस तपाईँहरूको सहभागिताको लागि फेरि पनि म धन्यवाद भन्दै म तपाईँसँग बिदा लिन्छु किनभने मसँग समय धेरै छैन डब्लु टु ङ्यादी शेर्पा हुनुहुन्छ उहाँ अहिले आरकेएमएसका रूपमा ब्रिटिस गोर्खाज नेपालमा कार्यरत हुनुहुन्छ
3: हस्
0: त
3: ढिलो हुन्छ यहाँबाट पानीको खतरा पनि छ गर्दाखेरि वेदर इज
1: looking not too promising. There are this currently health and safety error.
0: Okay, all the very best, हजुर. OP Summit को लागि मनक्य अर्थ संकलन गर्नुहुनेछ, हाम्रो शुभकामना.
1: अब सुनेर बस्नुभएका सम्पूर्ण विश्वभरिका श्रोतालाई पनि अपिल गरिहालौँ, यही बेलामा उहाँहरू हिँड्न नपाए पनि उहाँहरूलाई जुन दृश्य देखाउँछौ त्यही हेरेर पनि यसो हाम्रो बिग सेल्युटको वेबसाइटमा गएर अलिअलि कन्ट्रिब्युट गरिदिनु होला. इट विल मिन अ लट, इभन अ $1 अर £1 विल मिन अ लट. त्यस कारणले नेपालको यो भनौँ न बाघ भैरवको छायामा बसेर, पुष्पलालको उद्यानमा बसेर म अपिल गर्न चाहन्छु अन्तमा.
0: हस् विनोदजी, धेरै धन्यवाद छ, अल द भेरी बेस्ट, र तपाईँ अब स्वस्थ रहनु होला.
1: हस् थ्याङ्क यू.
0: हस् नमस्ते,
1: बाई
0: बाई
1: बाई.
0: हजुर, उहाँ हुनुहुन्थ्यो विनोद खड्का, हाम्रा बिएफपिएस नेपालका सेसन म्यानेजर, र आज उहाँहरूले बिएफपिएस बिग सल्युट अन्तर्गतको अपरेसन समिटमा सहभागी बन्नुभएको छ च्यारिटी वकका लागि. ललितपुरको पुष्पलाल पार्कबाट सुरु गर्नुभएको छ उहाँहरूको यात्रा, र उहाँहरूको गन्तव्य भनेको बोसन डाँडा हो, र जुन टौदह भन्दा केही माथि पर्दछ, र त्यहाँ झन्डै 1.5 घन्टाको यात्रा सकेर आजको यो अपरेसन समिटलाई उहाँहरूले समापन गर्नुहुनेछ. र अर्थ सङ्कलनको हामीले कुरा गर्दै आएका छौँ, विश्वभरिबाट जहाँ जहाँबाट हुन्छ बिएफएस पिक सल्युट अन्तर्गतको यो अभियानमा तपाईँहरू पक्कै पनि हातेमालो गर्नुहुनेछ, र हामी एकदमै निश्चिन्त बनेका छौँ. हामी काठमाडौँको सौगात कार्यक्रमको पहिलो घन्टाको अन्ततिर आइपुगेका छौँ यतिखेर, र मैले कार्यक्रमको यो पहिलो घन्टालाई समापन गर्नुपर्ने हुन्छ सुम्निमाको एउटा गीतबाट. काठमाडौँ भन्ने गीत छ, इन्जोय.

चुनावको बेला आफूले गरेका वाचा पूरा गर्न नसकेको भन्दै रामेछापका एकजना जनप्रतिनिधिले राजीनामा दिएका छन्। रामेछाप नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष रेखबहादुर खत्रीले राजीनामा दिनुभएको हो। उहाँ काङ्ग्रेसबाट वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो। स्थानीय चुनावका बेला मतदातासँग गरेका कतिपय प्रतिबद्धता अनुसारका काम कार्यान्वयनमा आउन नसक्दा वडावासीको अपेक्षा पूरा गर्न नसकेको खत्रीको भनाइ छ। पछिल्लो समय रामेछाप नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रक्रिया र वडा नम्बर एकप्रति देखाएको व्यवहारका कारण प्रभावकारी ढङ्गले काम गर्न नसकेको पनि खत्रीले दुखेसो गर्नुभएको छ। नगरपालिकाबाट वडाको आवश्यकता, जनताको माग र स्थानीय समस्यालाई प्राथमिकतामा राख्नुपर्ने कतिपय विषयमा बहुमत अल्पमतको आधारमा व्यवहार हुने, वडा नम्बर एकका जायज माग र आवश्यकतालाई प्राथमिकता नदिने र विकास तथा जनसरकारका विषयमा समान दृष्टिकोण कायम हुन नसकेको उहाँको गुनासो छ। 2079 चुनावमा रामेछाप नगरपालिकाको मेयर र उपमेयर काङ्ग्रेसले नै जितेको छ। लवरसी न्यौपाने नगर प्रमुख हुनुहुन्छ। यो पालिकाका 9 वडामध्ये 7 वडा काङ्ग्रेस र 2 वडा तत्कालीन माओवादी केन्द्रले जितेका छन्। आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकाङ्कमा नेपाल एक स्थान तल झरेको छ। समृद्धि फाउन्डेसन र क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 प्रतिवेदन अनुसार नेपाल 165 मुलुकमध्ये 90 स्थानमा परेको हो। यो वर्ष नेपालले 10 6.59 पाएको छ। पोहोर साल 6.58 पाएको थियो। अङ्कमा सामान्य सुधार भए पनि अरू मुलुकले प्रगति गरेपछि नेपाल एक स्थान तल झरेको हो। उच्च आर्थिक स्वतन्त्रता भएका मुलुकमा बसोबास गर्ने नागरिकको समृद्धि, राजनीतिक तथा नागरिक स्वतन्त्रता र औषध आयु तुलनात्मक रूपमा बढी हुने गरेको छ। प्रतिवेदन अनुसार नेपालको आर्थिक स्वतन्त्रता मापन गरिने 5 प्रमुख क्षेत्रमध्ये केहीमा सुधार र केहीमा गिरावट आएको छ। सरकारको आकारमा नेपाल यो वर्ष 51 स्थानमा छ। पोहोर साल 49 स्थानमा थियो। कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षामा पनि नेपाल 91 स्थानबाट 96 स्थानमा पुगेको छ। स्वस्थ मुद्रामा 96 स्थानबाट 101 स्थानमा परेको छ। अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा भने नेपाल 126 117 स्थानमा पुगेको छ। तर नियमनतर्फ भने 37 50 स्थानमा झरेको छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी वरियतामा हङकङ पहिलो, स्विजरल्यान्ड दोस्रो, सिङ्गापुर तेस्रो, न्युजिल्यान्ड चौथो र अमेरिका 5 स्थानमा परेका छन्। सबभन्दा कमजोर प्रदर्शन गर्ने मुलुकमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इजिप्ट, मलावी, अल्जेरिया, इरान, म्यानमार र लिबियासँगै सुडान, जिम्बाब्वे र भेनेजुएला छन्। भेनेजुएला अन्तिम स्थानमा छ। कोरिया पठाइदिने भन्दै ठै गरेको अभियोगमा काठमाडौँ गुङ्गबुको न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन्। न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। यो कन्सल्टेन्सीले आफ्नो छोरालाई कोरिया पठाइदिने भन्दै 2 अल्पत्र पारेको आरोप लगाएर एकजना महिलाले उजुरी हालेपछि पक्राउ गरिएको कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको हो। ती महिलाले प्रधानमन्त्री र गृहमन्त्रीलाई सम्बोधन गर्दै टिकटक मार्फत कारवाहीको माग गरेकी थिइन्। नुवाकोटका पाण्डेलाई सामाकोशी रानीबारी चोकबाट पक्राउ गरिएको हो। नेपाल प्रहरीले केयर गिभरमा इजरायल पठाइदिने भन्दै ठगीमा परेको भए जाहेरी दिन आह्वान गरेको छ। नेपाल र इजरायल सरकारबीच भएको सम्झौता अनुसार व्यक्तिगत र अरू संस्थागत ढङ्गले कामदार पठाउन नमिल्ने भन्दै प्रहरीले कसैले ठै गरेको भए जाहेरी दिन सूचना निकालेको हो। इजरायल पठाइदिने भन्दै ठै गर्ने भरत चौला गाई सहितको समूह हाल थुनामा छ। उनीहरूबाट ठगिएकालाई जाहेरी दिन सिआइबीले आग्रह गरेको हो। यो समूहले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको फर्जी कागजात देखाएर 2,50,00,000 रुपियाँभन्दा बढी ठगी गरेको प्रहरीको भनाइ छ। नेपाली सेनाले मुलुकका 32 जिल्लाका ब्यारेकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीबाट सामान किन्ने भएको छ। सेना र डिडिसीबीच दुध तथा दुग्धजन्य पदार्थ खरिद बिक्री सम्बन्धी सम्झौता भएपछि ब्यारेकमा दैनिक 10,200 प्रशोधित दुध आपूर्ति हुनेछ। सम्झौता अनुसार वार्षिक रूपमा 37,41,500 दुध आपूर्ति हुनेछ। सेनाका लागि दैनिक 365 दही आपूर्ति गर्ने सम्झौता पनि भएको छ। त्यस्तै सैनिकहरूका लागि दैनिक 37 पनिर, 21 होल मिल्क पाउडर र 5 चिज आपूर्ति गर्ने सम्झौता भएको छ। सम्झौता पत्रमा नेपाली सेनाका तर्फबाट आपूर्ति तथा परिवहन निर्देशनालयका राथी सञ्जय कुमार रञ्जित र डिडिसीको तर्फबाट महाप्रबन्धक शरण कुमार पाण्डेले हस्ताक्षर गर्नुभएको छ। मौसमविदहरूले घटना घटस्थापनापछि
मौसम सुधार हुने देखिएको बताएका छन्। हवस् त, खबर यति नै। नमस्कार।

नमस्ते, पुनः स्वागत छ काठमाडौँको सौगात कार्यक्रममा। आज काठमाडौँको सौगात कार्यक्रम ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ भने यतिखेर तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। कार्यक्रमको दोस्रो घण्टामा पदार्पण गरिसक्यौँ र यो दोस्रो घण्टामा आज हामी एउटा रिपोर्ट सुनाउनेछौँ। पोखराको रिपोर्ट हो, कृष्ण दवाडीबाट। र दोस्रो घण्टामा अर्को विषयवस्तु रहेको छ दैनिक समीक्षा, हाम्रा सहकर्मी भीम आत्रेयजीको यो दैनिक समीक्षा पनि हामी कार्यक्रमको दोस्रो घण्टामा समावेश गर्नेछौँ। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। तर यतिखेर हामीलाई कैलाश लिम्बुजीले सम्पर्क गर्नुभएको छ ननिटन युकेबाट। फेसबुक मार्फत उहाँले सम्पर्क गर्नुभएको हो र गीत सङ्गीत सुन्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँले ननिटन युकेबाट। र एउटा गीत सुन्ने इच्छा पनि व्यक्त गर्नुभएको छ सोही फेसबुक पोस्ट मार्फत। र उहाँका आफ्ना साथीभाइ चिनारीहरू, फेसबुकका साथीहरू, अनि यतिखेर काठमाडौँको सौगात कार्यक्रम सुनेर बस्नुहुने सबैलाई मन्त्र ब्यान्डको एउटा गीत समर्पित गर्नुभएको छ। अब म त्यसतर्फ यहाँहरूको ध्यान आकर्षण गराइहाल्छु। प्रस्तुत छ भास्कर देवान, जो मन्त्र ब्यान्डसँग आबद्ध हुनुहुन्छ। उहाँले गाउनुभएको यो गीत नौ डाँडा।

भर्खर सुन्नुभयो भास्कर देवान, मन्त्र ब्यान्डका भास्कर देवानले गाउनुभएको गीत नौ डाँडा। र यो गीत सुन्नको लागि हामीलाई रिक्वेस्ट गर्नुहुने श्रोता हुनुहुन्थ्यो ननिटन युकेबाट कैलाश लिम्बू। आजको दिन सन् 2008 सालमा स्विडिस म्युजिक स्ट्रिमिङ सर्भिस स्पोटिफाई लन्च गरिएको थियो। ड्यानियल एक र मार्टिन लोरेन्सन भन्नेले लन्च गर्नुभएको हो यो स्पोटिफाई। हुन त विशेष गरी म्युजिक लभर्स अनि यङ्स्टरहरूले बढी प्रयोग गर्ने गर्दछन् स्पोटिफाई। यो डिजिटल म्युजिक स्ट्रिमिङ सर्भिस हो जसले एकदमै भास्ट अनलाइन लाइब्रेरी, म्युजिक लाइब्रेरीको इन्स्टन्ट एक्सेस प्रोभाइड गर्दछ। हामी कार्यक्रममा केही समयपछि सुनाउनेछौँ पोखराको रिपोर्ट कृष्ण दवाडीबाट, तर अहिलेकोलाई स्वीकार्नुहोस् केहर सिंह लिम्बूको यो गीत खेरै जाने माया।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रोपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: सुन्दै हुनुहुन्थ्यो सञ्जीत श्रेष्ठलाई जुनी भरिलाई बडो मिठो गीत। हामी यतिखेर काठमाडौँको सौगात कार्यक्रमको दोस्रो घण्टामा छौँ। कार्यक्रम भने आज ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ र साथमा म छु लाल शाही। अब प्रस्तुत छ पोखराबाट कृष्ण दवाडीजीको रिपोर्ट। कृष्ण दवाडी हाम्रा पोखरा संवाददाता हुनुहुन्छ, त्यहाँबाट अर्थात् पोखराबाट अब सुनौ एक रिपोर्ट।
1: पोखरा महानगरपालिका वडा नम्बर 22 पर्दछ पर्यटकीय क्षेत्र बुम्दी बुम्दी। फेवातालको पारीपट्टि पर्ने यो ठाउँ प्राकृतिक सांस्कृतिक तथा पर्यटकीय सम्भावना बोकेको भए पनि यो ओझेलमा परेको छ। प्रचुर पर्यटकीय गन्तव्य यस ठाउँको प्रभावकारी परिवर्तनका लागि अहिले पर्वतीय दौड़को सहारा लिएको छ। दौड़का माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बुम्दी बुम्दीलाई चिनाउने योजना बनाइएको हो। फेवातालसँग जोडिएको र धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बुम्दी बुम्दी पछाडि परेको भन्दै प्रचार प्रसार गर्ने उद्देश्यले यही असोज 24 गते दौड आयोजना गरिएको छ। बुम्दी बुम्दी विशाल महादेवको मूर्ति, विश्व शान्ति स्तूपा तथा बुद्ध पार्कका कारणले पर्यटनका लागि प्रचुर सम्भावना रहे पनि आवश्यक प्रचार प्रसार नहुँदा ओझेलमा परेको थियो। दौड़का संयोजक दिननाथ बरालका अनुसार खेल पर्यटन मार्फत ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने उद्देश्य राखिएको हो।
2: यसको हाम्रो सपना भनेको लेक टू पञ्चासीको हाम्रो ड्रिम पोर्टेड हो। यदि भोलि कुनै खालको त्यो खालको हामीसँग ठुलो कर्पोरेटहरू जोडियो भने लेक साइडदेखि हामी कुम्दीकोटका डाँडा हुँदै हामीले चाहिँ पञ्चासीसम्मको यो क्षेत्रसम्म हामी लैजाने र एउटा पर्वतीय म्याराथनको रूपमा लैजाने हाम्रो चाहिँ एउटा ड्रिम प्रोजेक्ट हो। यदि हाम्रो 24 गते हुने यो पर्वतीय दौड खुल्ला पर्वतीय दौड प्रतियोगितामा हामी 6 इभेन्टमा हामी गर्दैछौँ। खुल्लातर्फ 6 एउटा भने, त्यसै गरी महिला, त्यसै गरी 16 मुनि, त्यसै गरी हामीले विदेशीहरूको लागि र त्यसै गरी भेटरान्सको लागि र वडामा गरिरहेको हुँदाखेरि वडा स्तरीय गरेर हामीले 6 इभेन्टमा हामी यो प्रतियोगितालाई आयोजना गर्ने तयारी गरिरहेका छौँ र यो तयारीको लगभग हामी अन्तिम चरणमा पुगेका छौँ। र
1: पोखरा आसपासका सम्भावित ग्रामीण पर्यटकीय गन्तव्यको पहिचान गरी बजार क्षेत्रमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रसँग जोड्न पर्वतीय दौड प्रभावकारी माध्यम बन्ने उहाँले बताउनुभयो। विश्व शान्ति स्तूपबाट सुरु हुने दौड पुम्दी विश्व शान्ति स्तूपबाट सुरु हुने दौड पुम्दीकोट स्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै बुद्ध पार्कमा पुगेर सम्पन्न हुनेछ। दौड संयोजक बरालले ग्रामीण पर्यटन प्रवर्धन र पुम्दी बुम्दीको प्रवर्धन गर्ने लक्ष्य राखिएको बताउनुभयो। पोखरा महानगरपालिका वडा नम्बर 22 वडा अध्यक्ष हिमालाल बरालले फेवातालसँगै जोडिएको भए पनि पुम्दी बुम्दी पछाडि परेको बताउनुभयो। लेक साइडको तालपारी रहेको पुम्दी बुम्दी क्षेत्रको खेल पर्यटन प्रवर्धनमा पर्वतीय दौडले महत्त्वपूर्ण योगदान पुर्याउने उहाँ बताउनुहुन्छ।
3: आयोजकले जुन ढङ्गले आयोजना गरेको भए पनि अपनत्व हामी सबैले लिएका छौँ र यो हाम्रो आफ्नै चाहिँ कार्यक्रम हो र यसलाई हामीले विगतका कमी कमजोरीहरूको समीक्षा गर्दै र तिनीहरूलाई दोहोरिन नदिँदै एकदम सबल ढङ्गले सम्पन्न गर्नेछौँ भनेर प्रतिबद्धता पनि सबै साथीहरूबाट जाहेर भइरहेको छ र त्यो प्रतिबद्धतामाथि म पनि सहमत छु र थप प्रतिबद्धता जाहेर गर्नु परेन जस्तो लाग्छ मलाई। उहाँहरूकै प्रतिबद्धताप्रति म सहमत छु। र अर्को कुरा पुरोवडा अघि हर्षले भने जस्तो यो तालको यतापट्टि चाहिँ लेक साइड, उतापट्टि चाहिँ तालबारी, यो व्याख्या पनि नमिलेको क्या। तालको लेक साइड त तालै जोडिएछ, त्यो पनि लेक साइड नै हो है। त्यो लेक साइड भए पनि ब्याक साइड हो, त्यसो भएको हुनाले त्यसलाई अगाडि ल्याउन हामीले अलिकति प्रयत्न गर्नुपर्छ, हरेक ढङ्गले प्रयत्न गर्नुपर्छ भन्यौँ। हामीले त्यहाँ फुट ट्रायलहरू बनाएका छौँ, त्यसलाई प्रमोट गर्न चाहिँ यहाँ टाङको अध्यक्षज्यू हुनुहुन्छ कृष्ण आचार्य सर असाध्यै भरिमेटेर लाग्नुभयो, उहाँले धेरै सपोर्ट गर्नुभयो। धेरै अप्ठ्याराहरूसँग जुन्ने बेलामा पनि एउटा साहसिक चाहिँ साथीले चाहिँ सहयोग गरे जस्तो लाग्यो मलाई, एकदम ऊर्जा पनि थपिदिनु भयो र अहिले त्यो एकदम भाइरल रोड जस्तो भइरहेको छ। सधैँ शनिबार त भिडै हुन्छ भन्नुहुन्छ अनुदुको साथीहरू, यो रानी बनभाउ नै हिँडेर अनुदुको हुने। अनि त्यसपछि त्यसलाई व्यवस्थित गर्न अहिले हामीले महानगरपालिकाबाट एडिबीबाट त्यो बाटोमा अहिले त हामीले त एउटा ट्र्याक मात्रै खोलेको, अब त्यो अत्यन्तै व्यवस्थित खालको फुट ट्र्याक बनाउन त्यहाँ रेलिङ हाल्न पर्ने ठाउँमा रेलिङ राखेर, अप्ठ्यारो भएको ठाउँमा सजिलो बनाएर, कच्ची सिँढी छैन भने त्यसलाई पक्की बनाएर, ठाउँ ठाउँमा पानी आउँदा ओतभरि ठाउँ बनाएर, अनि त्यसपछि शौचालयहरू चाहिँ बनाएर ठाउँ हेरी त्यसको चाहिँ पुरै व्यवस्थित गर्ने हिसाबले टेन्डरमा गइकन काम सुरु हुन अब लगभग अब को कोलाई टेन्डर पर्छ सम्झौता गर्ने चरणतिर पुग्न लागेको छ। भनेपछि अब त्यो व्यवस्थित फुटपाथ पनि भन्दैछ र त्यो त्यसैसित जोडिएर अहिले हामी अब यो रानीवन हुँदै फेरि कुम्बीकोटसम्मको बाँकी रहेको फुट ट्रायल पनि पुरा गर्दैछौँ। यी सबै ठाउँ पुरा भइसकेपछि अब यो अहिले त हामी इस्तुबाबाट त उडाएका छौँ, हाम्रो उडाएका तिनवटा पर्यटकीय स्थलहरू धार्मिक स्थलहरूलाई जोडेर एउटा सूत्रमा बाँधेर एउटा खालको पर्यटकीय हब बनाउने अभियानमा यो दौड अन्तर्गत छौँ। अब भोलिका दिनमा यो फुट ट्रायलहरू सबै बन्यो भने हामी त ड्याम साइडदेखि दौडाएर पुर्याउने हाम्रो चाहिँ अभियान हुनेछ। त्यसले चाहिँ एउटा यो म्याराथनको रूपमा दुरी पनि प्रमोट हुन्छ होइन, यो एउटा खालको अत्यन्तै राम्रो खालको नियमित, अब यो अहिले चाहिँ सुरुवात तेस्रो चौथो पाँचौँ हुँदै यो अब धेरै वर्षसम्म निरन्तर चलिरहने खालको सधैँ सधैँ चलिरहने खालको खेलको रूपमा यसलाई चाहिँ वडाले पनि परिवर्तन गर्नेछ, अवश्य पनि वडाको चाहिँ आफ्नै पुँजीको रूपमा यसलाई चाहिँ ग्रहण गर्नेछ र गर्नेछ। र अर्को कुरा, यी धार्मिक टुरिज्म चाहिँ प्रमोट हुने पनि ठाउँहरू भएको हुनाले र यी ठाउँहरूमा त्यहाँ गइसकेपछि मान्छेले आहा राम्रो ठाउँमा गएर आइयो भन्ने खालको फिलिङ गर्न सक्ने वातावरण चाहिँ हामीले दिनुपर्छ, त्यो दिनको निम्ति हामी प्रयत्नरत छौँ। र अर्को दुइटै हब चाहिँ एकदम राम्रोसँग प्रचारमा आइसक्यो, इस्तुबा सबैभन्दा पहिला बनेको, त्यो पछि अहिले पुम्बीकोट, अब यो पछि हाम्रो बुद्ध पार्क निर्माणको चरणमा छ, जस्तो त भर्खर बाँधे सर्दैछ। अब हामी यता ठुल्ठुला मूर्ति अनि ठुलो गुम्बा हेरेर जान्छौँ, उहाँ जाँदा सानो मूर्ति देख्छौँ अनि सबैले यो त ठुलो भइदिएको भए भन्ने खालको मनमा नै त्यही खालको, अब हामीसित त्यही खालको चाहिँ सुझाव आइरहेको हुन्छ। अहिले हामी भर्खर त्यो निर्माणकै चरणमा छौँ, सुरुवाती चरणमा छौँ, त्यसलाई व्यवस्थित ढङ्गले एउटा अनिवार्य जानुपर्ने गन्तव्यको रूपमा विकास गर्ने हाम्रो अभियान छ। त्यो अभियानसँग यहाँहरू सबै जोडिनु भएको छ, यसको निम्ति यहाँहरू सबैप्रति पनि म हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। र त्यो दौड दौड मात्रै नभएर यसले हाम्रो पर्यटन परिवर्तनलाई चाहिँ सपोर्ट गर्ने अर्को एउटा कुरा, अर्को कुरा अब पोखराको 22 नम्बर भनेर स्थान मात्रै 22 हो, त्यो पनि पोखरै हो भनेपछि पोखराको जुनसुकै कुनामा हुने खेल अथवा कार्यक्रम पनि हामी पोखरेलीको साझा कार्यक्रम हो। हामी सबैले पोखराका सबै कार्यक्रमहरूलाई मनैदेखि सपोर्ट गर्नुपर्छ, हाम्रा मात्रै सपोर्ट गरेर हुँदैन, आर्गना पनि गर्नुपर्छ, त्यो हरेक पोखरेलीले सोध्नुपर्ने कुरा हो। र हरेक ठाउँलाई हामीले अब यो पर्यटन परिवर्तन गर्ने हिसाबले नै सोच्यौँ भने पर्यटनमय भन्ने ठाउँहरू छन्, कुना कुनामा त्यस्ता ठाउँहरू लुकेका छन् जहाँ जाँदाखेरि मान्छेहरूलाई आनन्द नआओस् कि जहाँ जाँदा नै आनन्द आउने खालको ठाउँ छ।
1: पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले पर्वतीय दौड प्रतियोगिता आयोजकको मात्र नभई पोखराको व्यवसायीको समेत अपनत्वको कार्यक्रम भएको बताउनुभयो। खेलका माध्यमबाट पोखराका ग्रामीण क्षेत्रमा रहेको सम्भावनालाई उजागर गर्दै पर्यटनको सम्भावनालाई थप बलियो बनाउने उहाँ बताउनुहुन्छ।
4: एउटा स्वास्थ्यको लागि पनि छ, हरेक कुराहरू छ भने एउटा ठाउँ प्रबन्धन गर्नको लागि पनि छ भने हामी पर्यटन व्यवसायलाई त यो पूर्व यो प्रचार प्रसार गर्नको लागि त एक्टिभिटीहरू हाम्रो इभेन्ट्सहरूको रूपमा चाहिँ त धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ। विशेष त विदेशीहरूको अवस्था के हुँदो रहेछ भन्दा इन्टरनेसनली हेऱ्यो भने पनि धेरै विदेशीहरू यो समुद्र लेभलबाट सर्टेन हाइटसम्मको उसमा चाहिँ उनीहरू म्याराथन गरिराखेको हुन्छ, रेसिङ गरिराखेको हुन्छन्, तर नेपालको कुनै पनि त्यस्तो रेस कम्पिटिसनहरू चाहिँ अलि हिमालय र माउन्टेनहरूमा हुने भएको भएर उनीहरूलाई पनि विशेषता हुँदो रहेछ। आज यो तेस्रो एडिसनसम्म यो हिमालयन माउन्टेन रनिङ दौड प्रतियोगिता भइराख्दा चाहिँ यसले चाहिँ भोलिको दिनमा अझ ठुलो प्रभावकारी भूमिका निभाउन सक्छ भन्ने चाहिँ मैले विश्वास त लिएको छु। र त्यसको लागि अबबाट चाहिँ यो दिननाथ बरालको एक्लैको दौड नभएर समग्र पोखरा पर्यटन परिषद र पर्यटनसित आबद्ध सम्पूर्ण संस्थाको पनि यो दौड हो र अबबाट यसलाई हामीले पनि अपदत्त लिनुपर्छ भन्ने मैले ठानेको छु।
0: सुन्दै हुनुहुन्थ्यो पोखराबाट हाम्रा संवाददाता कृष्ण दवाडीजीको रिपोर्ट। बिएफएसले विश्वव्यापी रूपमा अहिले बिएफएस बिग सल्युट अन्तर्गत अपरेसन समिट कार्यक्रम सञ्चालन गरिरहेको छ र अप समिट कार्यक्रम मार्फत हामीले मिलिट्री च्यारिटिजका लागि अर्थ सङ्कलन गरिरहेका छौँ र हाम्रा श्रोताले हामीलाई साथ दिइराख्नु भएको छ, हातेमालो गरिराख्नु भएको छ। यदि तपाईँ मिलिट्री च्यारिटिजका लागि केही डोनेट गर्न चाहनुहुन्छ भने www.justgiving.com/campaign/bfbs-op-summit मा गएर डोनेट गर्न सक्नुहुन्छ। र यसै क्रममा रेशम खड्काजी अनि दिव्य निभाज्यूले हामीले पनि डोनेट गऱ्यौँ है भनेर हामीलाई एक्नोलेज गर्नुभएको छ फेसबुक मार्फत, उहाँहरू दुवैलाई धेरै धेरै धन्यवाद छ। अब गीत सुनौ स्नेहाको क्षितिजको घाम।

0: BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

0: सुन्दै निमा रायको के भो के भो। हामी यतिखेर काठमाडौँको सौगात कार्यक्रममा छौँ। कार्यक्रमको यो दोस्रो घण्टा हो। ब्रुनाईबाट आज कार्यक्रम सञ्चालन भइरहेको छ भने तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। अब कार्यक्रममा प्रस्तुत छ आजको दैनिक समीक्षा भीम आत्रेयबाट।
1: नमस्कार, दैनिक समीक्षा लिएर भीम उपस्थित भएको छु। आज मिति 2083 साल असोज 21 गते बुधबार, आश्विन कृष्ण पक्ष द्वादशी तिथि, नेपाल सम्बन्ध 1146, तदनुसार 7 अक्टोबर 2026। सुरु गरौं कान्तिपुर दैनिकको खबरबाट। काङ्ग्रेस पदाधिकारीमा पुरानै अनुहार, केन्द्रीय सदस्यमा युवाको दबाव, शीर्षक राखेर मुख्य खबर छापेको छ। कुलचन्द्र न्यौपाने र जयसिंह महराको बाइलाइनमा। इतिहासकै जम्बो केन्द्रीय कार्य समिति बनाएको काङ्ग्रेसमा पदाधिकारीका आकांक्षीमा पुरानै अनुहारको बाहुल्य देखिएको छ। केन्द्रीय सदस्यमा भने युवाले उल्लेख्य संख्यामा उम्मेदवारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउने 21 सिट आरक्षण नै गरिएको छ। सभापतिका लागि गगन थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको छ। थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ। 14 महाधिवेशनबाट थापा महामन्त्री भन्दा राठौर सहमहामन्त्री हुनुहुन्थ्यो। 51 राठौर त्रिचन्द्र क्याम्पसको सोभियो सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो। राठौर नेविसङ्घ पूर्व अध्यक्ष हुनुहुन्छ। पार्टी सभापति गगन थापा निर्विवाद जस्तै देखिएका बेला राठौरले एक साता अघि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो। तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाडौँका खड्गीले उम्मेदवारी दिनुभएको थियो। खड्गी काठमाडौँ 6 को क्षेत्रीय कार्य समितिका पूर्व सभापति हुनुहुन्छ। राठौरको क्षेत्र बर्दिया 2 आन्तरिक विवादका कारण मंगलबार महाधिवेशन प्रतिनिधिको चुनाव भएको थियो। यो चुनाव हिजो मात्रै भएको हो। महाधिवेशन प्रतिनिधि निर्वाचनको मतगणना सकिन साथ राठौर उम्मेदवारी दिन राष्ट्रिय सभागृह पुग्नु भएको थियो। फारम अगाडि नै लगिए पनि बर्दिया 2 प्रतिनिधिको मतगणना सकिन ढिलाइ हुँदा निर्वाचन समितिले तोकेको 7 बजेको समयभन्दा करिब 25 मिनट पछि राठौरले उम्मेदवारी दर्ता गराउनु भएको थियो। सभा भूषाल उपसभापति महिलातर्फबाट निर्वाचित भइसक्नु भएको छ। 2 निर्वाचित भइसक्नु भएको छ, विश्वप्रकाश शर्मा र पुष्पा भूषाल। प्रहरी अनुसन्धानमा मोबाइल जफत र निजी सूचनामा पहुँच, गोपनीयताको हकमाथि प्रश्न, शीर्षक राखेर कान्तिपुरले अर्को खबर पनि छापेको छ। गौर पोखरेलको भाइलाइनमा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई 11 असोजको राति महाराजगंज स्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु ल्याउँदा प्रहरीले उहाँको मोबाइल फोन समेत नियन्त्रणमा लियो। जबरालाई कुनै कसुरमा पक्राउ गरिएको थिएन, पक्राउ पुर्जी पनि दिइएको थिएन। प्रहरीले उहाँलाई सुरक्षा चुनौती रहेको भन्दै घरबाट टेकु ल्याएको थियो। तर कार्यालय पुगेपछि उहाँको मोबाइल मागियो र उहाँलाई एक्लै राखेर सोधपोछ गरियो। करिब 12 घण्टापछि कार्यालयबाट बाहिरिँदा जबराले मोबाइल फेर्ता पाउनुभयो। तर प्रहरीले उहाँको मोबाइल किन नियन्त्रणमा लिएको थियो, त्यस अवधिमा मोबाइल खोलियो कि खोलिएन, खोलेको भए के हेरियो, त्यसको विवरण निकालियो कि निकालिएन, अहिलेसम्म प्रहरीले स्पष्ट पारेको छैन। यो प्रश्न जबराको घटनामा मात्रै सीमित छैन, फरक फरक एजेन्डामा सरकारलाई प्रश्न गर्दै आएका मेडिकल व्यवसाय दुर्गा प्रसाईदेखि मुकुमलुङ बचाउ आन्दोलनका प्रदर्शनकारीसम्मको मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ। तर त्यसबाट के सूचना निकालिएको भन्ने विवरण सार्वजनिक भएको छैन। यी घटनाक्रमले एउटा प्रश्न उठाएको छ, अनुसन्धानका लागि प्रहरीले नागरिकको मोबाइल लिन पाउने अधिकार कति हो, नियन्त्रणमा लिएपछि त्यसभित्र भएको सामग्री हेर्न पाउने अधिकार पनि स्वतः प्राप्त हुने हो। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली 11 असोजको राति करिब 2 जवहराको बारजगंज स्थित निवास पुगेको थियो। सुरक्षा चुनौती रहेको भए निवासमै थप सुरक्षाकर्मी खटाउन जबराले आग्रह गर्नुभएको थियो। उहाँ विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार 24 घण्टा सुरक्षाकर्मीको घेरामा हुनुहुन्थ्यो। तर प्रहरीले उहाँलाई केही बेरमा फर्काउने भन्दै उहाँकै गाडीमा टेकु ल्यायो। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएका जबरालाई चिया खाजाको व्यवस्था गरिएको र आराम गर्न भनिएको एक प्रहरी अधिकृतले बताए। प्रहरीका अनुसार उहाँलाई कुनै मुद्दामा पक्राउ गरिएको थिएन, तर त्यसैबीच उहाँको मोबाइल नियन्त्रणमा लिइयो। सुरक्षाका लागि ल्याइएको व्यक्तिको मोबाइल नियन्त्रणमा लिनुपर्ने कारणबारे प्रहरीले सार्वजनिक रूपमा केही बताएको छैन। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले भने आफूलाई प्रहरीले पूर्व प्रधान न्यायाधीश जबराको मोबाइल नियन्त्रणमा लिएको बारे थाहै नभएको बताउनु भएको छ। नेपाल प्रहरीकै उच्च अधिकृतका अनुसार जबरामाथि न्यायिक काम कारबाही र विचाराधीन मुद्दामा हस्तक्षेप गर्न खोजेको आरोप प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अधिकारीहरूले लगाउँदै आएका थिए। अमेरिका भ्रमणबाट प्रधानमन्त्री बालेन्द्र शाह, उहाँका राजनैतिक सल्लाहकार कुमेर बेन लगायतका टोली फर्किएपछि जबरालाई नियन्त्रणमा लिन दबाब आएको दावी ती अधिकृतको छ। आज कान्तिपुरले फ्रन्ट पेजमा यो खबर छापेको छ। नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण शीर्षक राखेर कान्तिपुरले फ्रन्ट पेजमा अर्को खबर पनि छापेको छ। सजना बरालको बाइलाइनमा भोटेकोसी बाढीको प्रभावका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढीका कारण पूर्वाधार लगायत उद्योग र सेवा क्षेत्रमा परेको प्रभावका कारण बैंकको यसअघिको 3.9% वृद्धि दरको प्रक्षेपणलाई घटाइएको छ। विश्व बैंकले हिजो सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माण अनुसार पुननिर्माण तथा पुनस्थापनाका गतिविधिहरू सुरु भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुगेर आर्थिक वर्ष 2084-85 आर्थिक वृद्धि दर 5.2% उक्लिने आकलन छ। बाढीबाट भएको व्यापक क्षतिका कारण चालु आर्थिक वर्षमा भने नेपालको उद्योग क्षेत्रमा मुख्य असर पर्ने प्रतिवेदनमा उल्लेख छ। जलविद्युत उत्पादन र यातायात अवरुद्ध हुँदा उद्योग क्षेत्रको विस्तार सुस्त हुने र पर्यटकीय सिजनको मुखमा यातायात र व्यापार प्रभावित हुँदा सेवा क्षेत्रमा असर पर्नेछ। जलविद्युत सौर्य ऊर्जा र विद्युत प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पर्ने विश्व बैंकको भनाइ छ। कान्तिपुरले फ्रन्ट पेजमा यो खबर छापेको छ। नागरिक दैनिकले काङ्ग्रेस 15 महाधिवेशन विश्व र पुष्पा नेरबेरो शीर्षक राखेर खबर छापेको छ। सभापतिमा 3 जना, 3 उपसभापतिका लागि 14 जना, 3 महामन्त्रीका लागि 11 जना र 11 सहमहामन्त्रीका लागि 42 जनाको उम्मेद्वारी परेको छ। विराटनगरबाट विस्थापित हुँदै उद्योग शीर्षक राखेर नागरिकले अर्को खबर पनि छापेको छ। विनोद सुवेदीको बायलाइनमा विराटनगरकै पुरानो मध्येको एक चन्द्रशिव राय सैन आयल मिल विराटनगर स्थित ठूलो मिल चोकबाट बुढीगंगा गाउँपालिका स्थित हात्तीमुढामा सरेको छ। यो मिल विराटनगरको माथिल्लो क्षेत्रकै पुरानो हो। यसको स्थापनापछि नै त्यो क्षेत्र क्रमशः सहरीकरण हुँदै आएको हो। यो मिलकै कारण विराटनगरको कञ्चनबारी पूर्वको चोकलाई ठूलो मिल चोक नामकरण गरिएको हो। चन्द्रशिव राइस एन्ड आयल मिल त्यस स्थानबाट सरे पनि त्यसलाई ठूलो मिल चोकले सधैँ सम्झाइरहनेछ। विराटनगरमा नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुट मिल सञ्चालनमा आएको थियो। विराटनगरको दक्षिणी क्षेत्रमा स्थापना भएको जुट मिलसँगै मोरङ सुगर मिल, अशोक टेक्सटाइल म्यास फ्याक्ट्री लगायत ठूला उद्योग स्थापना भएका थिए। यिनै उद्योगका कारण विराटनगरको दक्षिणी रानी क्षेत्रलाई हाल पनि मिल्स एरियाका रूपमा चिनिन्छ। विराटनगर सम्भवतः नेपालकै पहिलो औद्योगिक क्षेत्रका रूपमा पनि परिचित छ। विराटनगरका ठूलो औद्योगिक कारण यसले औद्योगिक नगरीको पहिचान बनाएको हो। विराटनगरबाटै नेपालमा मजदुर आन्दोलन सुरु भएको थियो। विराटनगर जुट मिलबाट पहिलोपटक नेपालमा मजदुरले आफ्ना हक र अधिकारका लागि हडताल लगायत आन्दोलन गरेका थिए। मजदुरले हडताल गरेको स्थान हाल पनि हडताली हाटका रूपमा परिचित छ। विराटनगर उद्योग आन्दोलन अधिकार परिवर्तन र प्रजातन्त्रको पर्याय मात्र होइन, ठूला उद्योगले विराटनगरको समृद्धिको मार्गचित्र समेत कोरेका हुन्। विराटनगरमा नेपालको औद्योगिकीकरणको शुरूआतमा स्थापना भएका उद्योगहरू यस क्षेत्रका जनताको रोजगारीको माध्यम मात्र नभएर किसानका उत्पादनको बजारका रूपमा पनि स्थापित भएका थिए। तर पछिल्ला दशकमा विराटनगरको औद्योगिक संरचना, उद्योगको प्रकृति, लगानीको आकार र रोजगारीको स्वरूपमा उल्लेख परिवर्तन आएको छ। प्रजातन्त्रको स्थापना र पुनस्थापनासँगै सरकारले सञ्चालन गरेका उद्योगमा चरम राजनीतिकरण देखिन थाल्यो। छिमेकी भारतमा पनि ठूला उद्योग स्थापना हुन थाले। भारतमा औद्योगिक विकास तीव्र हुँदै गए पनि नेपालका उद्योगमा चरम राजनीति हुन थालेपछि उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न छाडे, जसले गर्दा धेरैजसो उद्योग बन्द हुन पुगेको विराटनगरका पुराना उद्योगीहरू बताउँछन्। विराटनगर जुट मिल, अशोक टेक्सटाइल, सलाई उद्योग, कटन मिल र बटन उद्योग लगायतका पुराना उद्योग 2055 सालदेखि बन्द हुन थालेका थिए। विराटनगरमा स्थापना भएका धेरैजसो पुराना उद्योग अहिले बन्द भइसकेका छन्। पुराना कृषिजन्य वस्तुमा आधारित उद्योगहरू बन्द हुँदै गए पनि विराटनगरमा उद्योगीको सहरका रूपमा स्थापित भइसकेको थियो। यो खबर आज नागरिकले फ्रन्ट पेजमा छापेको छ। गोर्खापत्र दैनिकले पुनस्थापना र पुननिर्माणको तयारीमा जुट्दै सरकार शीर्षक राखेर मुख्य खबर बनाएको छ। भोटेकोसी बाढीबाट विस्थापित भएकाको पुनस्थापना, बेपत्ता भएकालाई मृत घोषणा गर्न कानून संशोधन र क्षतिग्रस्त संरचना पुननिर्माणको काम एकैसाथ बढाउने सरकारले तयारी गरेको छ। जलवायु वित्त परिचालनमा सञ्जाल निर्माणको प्रस्ताव शीर्षक राखेर सभामुख डोलप्रसाद अरियालले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि संसदीय सञ्जाल निर्माण गर्नुपर्ने बताउनु भएको छ। तान्जानियामा जारी अन्तर व्यवस्थापिका संघको 153 महासभालाई सम्बोधन गर्दै अरियाले साझा संयन्त्रको प्रस्ताव गर्नुभएको। घण्टौं कुर्दा पनि मिलेन आकस्मिक सेवा शीर्षक राखेर सरोज ढुङ्गेलको बाइलाइनमा गोर्खापत्रले फ्रन्ट पेजमा अरू खबर पनि छापेको छ। विपन्न वर्गको अस्पतालका रूपमा परिचित वीर अस्पतालको आकस्मिक कक्षमा पुग्ने बिरामीले घण्टौं कुर्दा पनि उपचार नपाएको गुनासो गर्न थालेका छन्। वीर शमशेरले रैतीहरूका लागि निशुल्क उपचार गर्ने उद्देश्यले स्थापित वीर अस्पतालमा पछिल्लो समय आकस्मिक कक्षमा उपचार पाउन मुस्किल छ। आकस्मिक कक्षमा जाने बिरामी उपचारका लागि आपतकालीन अवस्थामा पुग्ने गर्छन्। अत्यधिक पीठ दुखेपछि सर्लाहीको हरिवनबाट उपचारका लागि काठमाडौँ आएर हिमसागर सुवेदीले वीर अस्पतालको आकस्मिक कक्षमा 3 घण्टा बिताउनुभयो, तर उहाँले चिकित्सक तथा स्वास्थ्य कर्मीबाट आवश्यक उपचार पाउनु भएन। अन्तत पेटको पीडाले छटपटाइरहनुभएका सुवेदीलाई आफन्तले वीर अस्पतालबाट निकालेर अन्य अस्पतालमा लैजानु पर्यो। हरिवनस्थित नमुना सामुदायिक अस्पतालमा प्रारम्भिक परीक्षण गराउँदा एपेन्डिक्स वा पित्त थैलीमा पत्थरी भएको आशंका भएपछि सुवेदीलाई काठमाडौँको वीर अस्पतालमा उपचारका लागि रेफर गरिएको थियो। अस्पतालले दिएको दुखाइ कम गर्ने औषधिले समेत समस्या समाधान नभएपछि सोमबार बिहान जनकपुरबाट विमान मार्फत उहाँ काठमाडौँ आउनुभएको थियो, तर वीर अस्पतालको आकस्मिक कक्षमा पुगेपछि उपचारभन्दा स्वास्थ्य बिमा अन्तर्गतको टिकट काट्ने प्रक्रिया उहाँका लागि ठूलो बाधक बन्यो। बिरामी हिमसागर सुवेदीकी छोरी राधा सुवेदीका अनुसार आकस्मिक कक्षमा कार्यरत स्वास्थ्य कर्मीले टिकट काटेर ल्याउनु भनेपछि उहाँ टिकट लिन काउन्टरतर्फ जानुभयो। सुरुमा एउटा काउन्टरमा पुगे पनि स्वास्थ्य बिमाको टिकट त्यहाँबाट नकाटिने भन्दै अर्को लाइनमा पठाइएको थियो। स्वास्थ्य बिमाको टिकट काट्ने स्थानमा पुग्दा करिब 150 जना मानिस लाइनमा रहेको र त्यसै समयमा सर्भरमा समस्या आएको जानकारी दिइयो र हैरानी खेप्नु पर्यो। यो अलि इलेबोरेट खबर अर्को पानामा छापिएको छ। गोर्खापत्रको यो खबर फ्रन्ट पेजमा छापिएको छ। अन्नपूर्ण पोस्टले विपदको बजेट जति सङ्घमा दोष जति स्थानीय सरकारलाई शीर्षक राखेर मुख्य खबर छापेको छ। भोटेकोसी बाढीपछि स्वदेशी विदेशी दाताले प्रधानमन्त्री राहत कोषमा वारवार्ती सहयोग रकम जम्मा गरे। कोषमा 16 अर्ब बढी रकम जम्मा भइसकेको छ, तर जनताको घर दैलोका स्थानीय सरकारसँग विपद उद्धार र राहतका लागि खर्च गर्ने बजेट छैन, जबकि पीडितले सबभन्दा बढी गचगच्याउने र सहयोग माग्ने स्थानीय सरकारसँग नै हो। केन्द्रले बजेट र जनशक्ति उपलब्ध नगराउँदा आफूहरू अप्ठ्यारोमा परेको स्थानीय सरकारका प्रतिनिधिको गुनासो छ। काङ्ग्रेस महाधिवेशन पदाधिकारी ताक्नेको लहरको शीर्षक राखेर खबर छापेको छ। अन्नपूर्ण पोस्टले बाढीले उद्योग बगायो, किस्ता तिर्न बैङ्कको ताकेता शीर्षकमा अर्को खबर पनि अन्नपूर्णले छापेको छ फ्रन्ट पेजमा। बिमाले पैसा पनि नदिएपछि व्यवसायमाथि अर्को पीडा थपिएको छ। भदौ 10 गतेको भोटेकोसी बाढीले नुवाकोटका 35 भन्दा बढी उद्योगमा क्षति पुर्याएको छ। उद्योग बगाउँदा मेसिनरी र पूर्वाधारमा क्षति पुर्दा 2 अर्ब रुपियाँभन्दा बढीको भौतिक नोक्सानी भएको र 1000 भन्दा बढी श्रमिक तथा कर्मचारी प्रभावित भएको उद्योगीहरूले बताएका छन्। बाढीका कारण विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र ताराकेश्वर गाउँपालिकाका विभिन्न वडामा सञ्चालित उद्योग प्रभावित भएका छन्। लेदो, माटो, बालुवा, ढुङ्गा तथा रोडासहितको बाढीले उद्योगका भवन, मेसिनरी, कच्चा पदार्थ, उत्पादित वस्तु, गोदाम, विद्युत संरचना र अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याएको छ। प्रभावित उद्योगमा कृषि तथा कृषिजन्य उद्योग, कुखुरा तथा पशुपालन, युम पाइप, पोलिथिन पाइप, ग्याभिन जाली, डेरी, कपडा तथा कपास, बालुवा प्रशोधन, खाद्य तथा धान, तोरी मिल, क्रसर, काठ मिल र ब्लक उद्योग लगायतका छन्। बाढीबाट उद्योग नै तहस नहस भएपछि पुनः सञ्चालनको तयारी गरिरहेका उद्यमीहरू बैङ्कको कर्जा, ब्याज, बिमा दाबी र सरकारी प्रक्रियाका कारण थप समस्यामा परेको गुनासो गर्छन्। आज अन्नपूर्णले फ्रन्ट पेजमा यो खबर छापेको छ। अवस्था विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै आजका लागि दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: सुन्दै हुनुहुन्थ्यो हाम्रा सहकर्मी भीम आत्रेयबाट आजको दैनिक समीक्षा। आजको दैनिक समीक्षाको साथमा हामी कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहान होइन, बेलुकीको 6 बज्नको लागि 4 मिनट मात्रै बाँकी छ। मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँट्यो। जाँदा जाँदै सन्देश सुवेदीले गाउनुभएको गीत चाहेको प्रेम यहाँहरूलाई टक्र्याउँछु अनि यो गीत सुम्पदै आजको कार्यक्रमबाट बिदा पनि हुन्छु। र भोलि बिहान ठिक 7 बजे ब्रुनाईको समय प्रभातकालीन आवाज कार्यक्रम लिएर पुनः उपस्थित हुनेछु। स्मरण रहोस्, भोलि बिएफपिएसको वर्ल्ड वाइड अपरेसन समिट कार्यक्रम हो। यो बिएफपिएस बिग सल्युट अन्तर्गतको फन्ड रेजिङ इभेन्ट हो, च्यारिटी इभेन्ट। र भोलिको कार्यक्रम ब्रुनाईको स्टुडियोमा रिक्वेस्ट एन्ड डेडिकेसन हुनेछ। यहाँहरू जस जसले विशेष गरी स्थानीय ब्रुनाईका स्थानीय श्रोताले हामीलाई रिक्वेस्ट पठाउनु भएको छ, उहाँहरूको अनुरोध हामी बजाउनेछौँ गीत भोलि तिनैवटा कार्यक्रममा, प्रभातकालीन आवाज, मझेरी र साङ्गीतिक तरङ्ग कार्यक्रम। हस् त, भोलि बिहान ठिक 7 बजे भेटौँला। हस् त, नमस्ते। बाय बाय।

0: काङ्ग्रेस सभापतिका उम्मेद्वार किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिनुभएको छ। राष्ट्रिय सभाक्रियामा सञ्चारकर्मीसँग राठौरले पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको बताउनु भएको छ। राठौरले कङ्ग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने भन्दै उम्मेदवारी दिनुभएको थियो। राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि गगन थापासँग अब श्यामकृष्ण खड्गेको भिडन्त हुनेछ। कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र वर्षाका कारण प्रभावित भएको छ। आजको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै पारित गर्ने तयारी गरिए पनि अचानक आएको हावाहुरी र वर्षाका कारण बन्द सत्र प्रभावित भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको छ। बिहान 10:30 बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्रलाई खाजा समयपछि गर्ने भनी 11:30 बजेदेखि सुरु गर्ने तयारी भएको थियो। बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै पारित गर्ने तयारी गरिएको छ। खुल्ला मञ्चमा प्रवेश भएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको छ। बन्द सत्रको आजको कार्यक्रमपछि पार्टी सभापति गगन कुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभापतिको सम्बोधनसँगै बन्द सत्रको छलफल औपचारिक रूपमा टुङ्ग्याउने गरी कङ्ग्रेसले तयारी गरेको छ। भोलि मतदान हुनेछ। देशभर गएको 9 महिनामा 10,000 जनामा स्क्रब टाइफस संक्रमण भएको छ। जनवरी महिना यता देशका 74 जिल्लामा 10,210 जनामा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले संक्रमण भएको जनाएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितमध्ये 7 जनाको मृत्यु भएको छ। महाशाखाले असार महिनादेखि नै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्दै आएको छ। स्क्रब टाइफस परीक्षणका लागि आवश्यक द्रुत परीक्षण किट प्रदेश तथा स्थानीय तहमा आवश्यकताका आधारमा पठाइएको छ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा हाल 5,000 परीक्षण किट बफर स्कटकमा राखिएको छ। बर्दियामा छोरीको तुलनामा छोरा जन्मिने दर बढी देखिएपछि स्थानीय तहहरूले छोरी बचाउ अभियान सुरु गरेका छन्। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
1: बर्दियाको बाँसगढी नगरपालिका, गेरुवा गाउँपालिका र बडैयाताल गाउँपालिकाले छोरी बचाउ अभियान सुरु गरेका हुन्। छोराको तुलनामा छोरी जन्मिने दर घट्दै गएपछि छोरी बचाउ अभियान सुरु गरिएको बडैयाताल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुजिता चौधरीको भनाइ छ।
2: छोराहरूको संख्या भन्दा छोरीको संख्या वर्तमान समयमा कमी आउँदै गइरहेको अवस्था देखिन्छ र छोरीहरूको अस्तित्व बचाउनको लागि यो कार्यक्रम सञ्चालन गरेका छ।
1: यस अभियान अन्तर्गत पालिकाहरूले छोरी जन्मिना साथ एक छोरी एक खाता अर्थात् ब्याङ्कमा छोरीको नाममा खाता खोलेर 5,000 जम्मा गरिदिने नीति लिएका छन्। गेरुवा गाउँपालिकाले 2074 सालबाट छोरी बचाउ अभियान सुरु गरेको थियो। 79 सालबाट कार्यविधि नै बनाएर छोरी बचाउ अभियान सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राणा बताउनुहुन्छ।
3: 2074 सालदेखि छोरी सुरक्षाको हिसाबले एउटा 2,000 रुपियाँ उपलब्ध गराउँदै आएको थियो र 2079 सालदेखि छोरी बचाउ कार्यक्रम नै एउटा तय गरेर उहाँहरूले पुनः त्यो छोरी बचाउ कार्यक्रम कार्यविधि 2079 लागू गरेपछि 5,000 दरले दिँदै आएको छ।
1: यो कार्यक्रममा 3 पालिकाका हालसम्म 1,900 छोरी लाभ गराइ भएका छन। स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो 7 वर्षको तथ्याङ्क हेर्ने हो भने 16,485 जना छोरा जन्मिँदा छोरीको संख्या भने 14,979 मात्र छ। छोरी जन्मदर घट्दै जाँदा स्थानीय तहहरूले छोरी जन्माउन प्रोत्साहन गर्ने खालका थप कार्यक्रम ल्याउने योजना बनाएका छन्।
0: बेनी चोमसम कोरोला सडक खण्ड आगामी सोमबारसम्म सञ्चालनमा ल्याइने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले सोमबारसम्म गाडी चलाउन पाउने गरी निर्माणको काम भइरहेको जनाएको छ। सो सडक खण्डका 50+ स्थानमा यातायात अवरुद्ध भएको थियो। हाल व्यक्तिको अन्नपूर्ण गाउँपालिका 6, पोखरी बगरमा पुलको एप्रोच सडक र रघुगङ्गा गाउँपालिका 2 गुणवटा बाहेक अन्य सबै स्थानमा पहिरो पन्छाई ट्र्याक खोल्ने काम सकिएको छ। सडक स्तर उन्नति तथा आवश्यक संरचना निर्माणको काम भने निरन्तर रहेको जनाइएको छ। पोखरी बगरमा ग्याफियन पर्खाल बनाएर सडकमा माटो भर्ने काम भइरहेको छ भने कुनौडामा एक्सकाभेटर प्रयोग गरी ट्र्याक खोल्ने काम भइरहेको जनाइएको छ। बुल्गारियाको तटीय इलाकामा रुसले ड्रोन हमला गर्दा 2 व्यापारिक जहाजका 4 जना बेपत्ता भएका छन्। आक्रमणमा परेका 2 मध्ये एउटा जहाजका श्रमिकलाई उद्धार गरिए पनि अर्कोमा सवार चालक दलका सदस्य बेपत्ता भएका हुन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा रुस संलग्न रहेको आरोप लगाउनु भएको छ। थप जानकारी सहित बुर्गासबाट स्काईका आइभर पेनेट।
4: Bulgaria's Prime Minister called it a gross violation of international law. It's still not confirmed who was responsible. The suspicion is that Moscow was to blame. This
0: खबर यति नै। नमस्कार, म महेन्द्र।
5: यो PFBS गोर्खा रेडियो हो।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छ रेडियो छुनामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता, अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज, सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्ज, र यता पोखरी श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। त आदर श्रोताहरू, यहाँहरूले काठमाडौँको सौगात कार्यक्रम केही छिन अघिसम्म ब्रुनाई स्टुडियोबाट लाल साई दाईको साथमा सुन्दै हुनुहुन्थ्यो, र अब भने यहाँहरू बिएबिएस गोर्खा रेडियोको मानभवन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ। र मैले यो व्यवसायको उठान एउटा बिल्कुलै नयाँ गीतबाट, पूर्वेली नयाँ गीतबाट गरिसकेको छु, आगे जुमको काखैमा यो गीत राखेँ मैले यहाँहरू माझमा, जसमा स्वर रहेको थियो अमृता लिम्बू र विशाल राईको, शब्द रचना गीतकार लीलाराज कामबाङको रहेको थियो, नि सङ्गीत थियो अनिल कोए राईको। र यसै गीतबाट कार्यक्रमको उठान गर्दै गर्दा श्रोताहरू, यस गीत कि गायिका अमृता लिम्बू युरोभिजन सिङ्गिङ एसियाबाट नेपालको चाहिँ टप इलेभेनमा पर्न सफल हुनुभएको छ, र युरोभिजन सिङ्गिङ यो कम्पिटिसन एसियाबाट चाहिँ उहाँ टप इलेभेनमा पर्न सफल मात्र होइन, आज यसैको फिनाली पनि हुन गइरहेछ, र आज राति 8 बजेबाट हिमालय टेलिभिजनमा हुन गइरहेको यो प्रत्यक्ष प्रसारणमा यहाँहरूले पनि सहभागिता जनाएर गायिका अमृता लिम्बूलाई या तपाईँलाई मन परेको 11 जनामध्ये कसै न कसैलाई भोट गर्न सक्नुहुन्छ। हामी कामना गरौँ केही दिन अगाडि यसै गीतको भिडियो रिलिज भएको दिन उहाँहरू आउनुभएको थियो काठमाडौँमा, झमझम पानी परिरहेको अवस्थामा अमृता लिम्बू, विशाल राई र अनिल कोए राई आउनुभएको थियो, गीतकार लीलाराज कामबाङ त्यतिखेर बेलायततिरै हुनुहुन्छ, र उहाँले 7 अक्टोबर यो कार्यक्रम प्रत्यक्ष प्रसारण हुने भएको हुनाले भोटको अपिल पनि गर्नुभएको थियो। तपाईँहरूले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, उहाँलाई भोट गर्न सक्नुहुन्छ गीतकार लीलाराज कामबाङकै अफिसियल युट्युब च्यानल कामबाङ कोशेलीबाट भिडियो चाहिँ रिलिज भइसकेछ, र यसै गीतबाट मैले कार्यक्रमको उठान गर्दै गर्दा अमृता लिम्बूलाई बेस्ट अफ लक पनि भन्न चाहन्छु। लागु श्रोताहरू, आजको तिथिमिति को बारेमा जानकारी दिनुपर्दा, आज मिति विक्रम सम्बत 2083 साल असोज 21 गते द्वादशी तिथि बुधबार, नेपाल सम्बत 1140, तदनुसार आज अक्टोबर महिनाको 7 तारिक सन् 2026। र मौसम कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि मौसममा बदलाव देखेछ, कतै कतै हलुका र कतै भारी मात्रामा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, र बिस्तारै नेपालबाट मनसुन चाहिँ बाहिरिने क्रममा यो वर्षा हुने सङ्केत जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सूर्योदय बिहान 5:59 जाँदा भएको थियो, नि सूर्यास्त चाहिँ भरे साँझ 5:43 जाँदा हुँदैछ। यो जानकारी पछि श्रोताहरू, आजको व्यवसायको बारेमा कुराकानी गरिहालौँ। आज मैले नेपाली साङ्गीतिक क्षेत्रमा निकै लामो समयदेखि कर्म गर्दै आइरहेका गायक सञ्जीव लामालाई अतिथिको रूपमा निम्त्याउने छु भनेर मैले हिजो उहाँले नै गाउनुभएको गीत राखेर बोलिसकेको छु। मैले हिजो पहिलेको भन्दा बोलको गीत राखेर भोलि उहाँ आउँदै हुनुहुन्छ भनेर मैले अग्रिम जानकारी गराएको थिएँ, र आज हाम्रो साथमा झन्डै 3 दशक सङ्गीतमा बिताइसकेका धरान काठमाडौँ हुँदै यति बेला भने बेलायत लाई कर्मथलो बनाउनुभएका गायक सञ्जीव लामा हाम्रो साथमा हुनुहुन्छ। केही समय अगाडि नेपाल आएको समयमा धरानमा भएको केही साङ्गीतिक कार्यक्रममा पनि उहाँको उपस्थिति रहेको थियो, र भोलि उहाँ बेलायत फर्कँदै हुनुहुन्छ, र बेलायत पनि बेबेस गोर्खा रेडियो जहाँ छ फक्सनमै बस्नुहुँदैछ उहाँ, र अहिले नेपाल आएको यो मौकामा मैले उहाँलाई अतिथिको रूपमा निम्त्याएको छु। सञ्जीव लामा विशेष गरी पप र वेस्टर्न टाइपका गीतहरू गाउनुहुन्छ, र म उहाँलाई कार्यक्रममा स्वागत अवश्य गर्ने नै छु। तर यति बेला भने उहाँको यसपालि आएको बखत रिलिज गर्नुभएको एउटा नयाँ गीत राख्न चाहन्छु, यो गीतको भिडियो पनि आउँदैछ, गीत राख्नेछु र उहाँलाई स्वागत गर्नेछु। तपाईँ पनि कार्यक्रम सुन्दैछ भने जोडिन सक्नुहुन्छ, प्रतिक्रिया लेख्न सक्नुहुन्छ। अहिलेलाई भने सञ्जीव लामाले गाउनुभएको यही गीत बिल्कुलै नयाँ गीत

0: SBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।
3: हजुर, आदरणीय श्रोता, बिएफएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडेम सङ्गममा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज हाम्रो साथमा नेपाली गीत सङ्गीतको क्षेत्रमा झन्डै 3 दशक बिताइसकेका गायक सञ्जीव लामा हुनुहुन्छ। र यति बेला भने चाहिँ उहाँ धरानबाट साङ्गीतिक यात्रा प्रारम्भ गरेर काठमाडौँ हुँदै अहिले भने बेलायतलाई कर्मथलो बनाउनु भएको छ। बेलायतको पनि फक्सटनमा बस्नुहुँदो रहेछ, जहाँ हाम्रो बेबेस गोर्खा रेडियो पनि रहेको छ। र अब नै म सञ्जीवजीलाई कार्यक्रममा स्वागत गरिहाल्छु। सञ्जीवजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
4: नमस्ते, थ्याङ्क यू। हजुर सर, तुलसी सरलाई धेरै धेरै धन्यवाद सम्झिदिनु भयो, मलाई यहाँ बोलाइदिनु भयो, त्यसको लागि
3: धेरै वर्ष अगाडि है, वर्षौँ होला, दशकै बितिसक्यो है, तपाईँ हाम्रो भेटघाट चाहिँ पुतली सडकमा हुने गर्थ्यो, शम्भुराई दाईको स्टुडियो थियो, श्रद्धा रेकर्डिङ स्टुडियो, अहिले त त्यहाँबाट हटिसकेछ है, अहिले त म बसेकै छेउमा आएको छ होइन। त्यो बेलादेखिको चिन्जान हो, तर यो धेरै वर्षको अन्तराल पश्चात आज भेटघाट भयो। मान्छे त जस्ताको तस्तै हुनुहुँदो रहेछ, जतिखेर देखेको थिएँ तपाईँलाई अहिले पनि त्यस्तै देखिन्छु,
4: मोटाए जस्तो लाग्यो अहिले तपाईँ हाम्रो भेट।
3: उमेरले गर्दा अलिकति मोटाइन्छ।
4: त्यो समुदायको स्टुडियो त छँदैछ तपाईँ हाम्रो भेट, तपाईँ हाम्रो भेट चाहिँ फेरि किम्ची पनि एउटा त्यो किम्ची रेस्टुरेन्ट तपाईँलाई थाहा छ,
3: थाहा छ, थाहा छ, अहिले अनामनार छ रहेछ होइन।
4: त्यहाँनिर पनि हाम्रो भेट हुन्थ्यो, अनि हामी पल्लोपट्टि दोरी पनि थियो माथि, हाम्रै मान्छेले खोलेको, त्यहाँ पनि भेट हाम्रो बसाएको हुन्थ्यो।
3: त्यो एउटा जमाना थियो, त्यो समय थियो होइन।
4: हजुर,
3: र अहिले पनि निरन्तर तपाईँ सङ्गीतमै हुनुहुँदो रहेछ, खुसी कुरा, बेलायत बसे तापनि तपाईँ गीत सङ्गीतकै क्षेत्रमा कर्म गरिरहनु भएको छ, यो चाहिँ राम्रो पक्ष हो होइन। अब यसपालि नेपाल आउनु भएको थियो, बेलायतको प्रसङ्गको कुराकानी गरौँला, त्यो पुराना दिनको पनि सम्झना गरौँला होइन। नेपाल आउनु भएको थियो, कति समयको छुट्टीमा आउनु भएको थियो, फर्किने बेला भएछ, भोलि फर्कदै हुनुहुन्छ?
4: हजुर, म छुट्टी चाहिँ मेरो 28 दिन हो, तर 26 दिन पछि म फर्किँदैछु। विशेष चाहिँ म हाम्रो 90s एउटा कार्यक्रम हामीले आयोजना गरेको थियौँ,
3: 90s।
4: हजुर, यो चाहिँ हामी हाम्रो जमानाको गीतहरू र सो पनि निकै राम्रो भयो, दुई ठाउँमा सो गऱ्यौँ, एउटा
3: धरानमा
4: एउटा भेटघाटमा, रेस्पोन्स राम्रो आयो। जस हाम्रो पुरानो गीतलाई मन पराउने श्रोताहरू फर्कँदै रहेछ भन्ने महसुस गरियो।
3: 90s कार्यक्रम भनिहाल्नुभयो, पुरानो गीतहरूलाई मन पराउने श्रोताहरू फर्किँदै हुनुहुँदो रहेछ भनिहाल्नुभयो होइन। धरान र भेडेटार, अब धरान पूर्वको एउटा धेरै साङ्गीतिक गतिविधि ठाउँ पनि हो है, अब भेडेटार पर्यटकीय ठाउँ पनि हो। र तपाईँसँग को को हुनुहुन्थ्यो योपालि?
4: योपालि मेरो समकालीन मित्र मनोज मोते जेलर्स ब्यान्ड हुन्थ्यो, अनि भाइ दिलु राई ओजल ब्यान्ड, हजुर, अनि त्यस्तै गरेर हाम्रो अलिक सिनियर, हामीभन्दा अलिकति केही सिनियर दाई रोहित मास्के हुनुहुन्थ्यो, उहाँको एल्बम चाहिँ त्यो जमानामा ट्याक्सी भन्ने एल्बम निस्केको थियो, त्यस हजुर यति हामी थियौँ।
3: यसैको लागि तपाईँ बेलायतबाट आउनुभएको थियो, उसो भने प्रमुख तपाईँको
4: हजुर विशेष
3: भनिन्छ नि, नेपालीमा एउटा उखान छ, पशुपतिको दर्शन सिद्राको व्यापार भने जस्तै होइन, नेपाल पनि आउनु पाइने, गाउँठाउँ पनि जानु पाइने, अब धरानका पुराना साथीभाइ परिवारको मान्छे अलावा होइन भेटघाट हुन पाउने, र सँगसँगै आफ्नो यो क्षेत्र गीत सङ्गीतको क्षेत्रमा गरेको त्यो कर्मलाई फेरि श्रोतामा पुनर्जीवन दिन पाउने अवसर भएको हुनाले आउनु भएको छ
4: सर। यो फेरि आयोजना चाहिँ यो चाहिँ मेरो इच्छा पनि थियो र यसलाई पूर्णता सफल बनाउने चाहिँ हाम्रो सौरभ श्रेष्ठ भाइ जो सिल्भर इन्टरटेनमेन्टको
3: सौरभ श्रेष्ठ पत्रकार पनि हुनुहुन्छ, धरान,
4: उहाँले चाहिँ यसमालाई सफल बनाइदिने कार्य काममा ठुलो योगदान गर्नुभयो। जे होस् मैले सोचेको करिब पुरा भयो, सक्सेसफुल भयो.
3: भनेपछि धरान र भेरिटा दुवै ठाउँमा कार्यक्रम सक्सेस भयो,
4: एकदम राम्रो भयो, एकदम सबैबाट रेस्पोन्ड राम्रो आयो. र यसलाई कन्टिन्यू अब तपाईँको टुर पनि गराउँदैछ सौरभले, तर म हुँ.
3: ए हजुर, तपाईँ चाहिँ अब बेलायतमा बस्नु पर्ने भएको हुनाले जानै पर्यो होइन,
4: जानै पर्यो.
3: र आफ्नो ठाउँ र भेरिटारसम्म पुग्नुमा बाँकी ठाउँमा चाहिँ अब तपाईँ नभए तापनि तपाईँका
4: बाँकी कलाकारले
3: भनौँ साथीहरूले समकालीन र केही अग्रजहरूले यसलाई निरन्तरता दिँदै हुनुहुन्छ.
4: यो नाइन्टिजलाई नाइन्टिज धराने छ,
3: यो नाइन्टिज धराने भनेको म थोरै यसको बारेमा बताइदिन्छु. 19 वर्ष अगाडिका टिम हो यो,
4: त्योभन्दा अगाडि चाहिँ हो, तर जुन त्यो नाइन्टिजमा एउटा थियो नि तपाईँको गीतको स्वाद, त्यो प्रस्तुत गर्ने जुन एउटा कलाकारहरू चाहिँ हामी चाहिँ अहिले कोही बारमा गाउने कोही के अनि हराएको जस्तो फिल भएको थियो,
3: कोही कता कोही कता होइन.
4: अब मिठो मिठो गीतहरू छ होइन, किन हामी भेला भएर नगर्ने एउटा सो भन्ने एउटा त्यो भनौँ एउटा उयो भएर हामीले यो कार्यक्रम गऱ्यौँ. ठिकै भयो हजुर,
3: त्यो उद्देश्यले गर्नुभयो, राम्रो पनि भएछ कार्यक्रम. अब त्यो नाइन्टिजका गीतहरू प्रस्तुत गर्दै गर्दाखेरि होइन, अहिलेका जेनेरेसन अहिलेका युथहरूले कुन रूपमा लिनुभयो तपाईँहरूको त्यो कार्यक्रममा?
4: मलाई लाग्थ्यो अब के सुन्थ्यो जस्तो लाग्थ्यो, तर एकदम राम्रो रेस्पोन्ड आयो एकदम. अब किनभने हाम्रो गीतहरू चाहिँ कस्तो हुन्थ्यो भने जे पढ्थ्यो त्यो लेखिन्थ्यो, अहिलेको जस्तो सोचेर कल्पना गरेर लेखिँदैन थियो. हामीले चाहिँ लेखेको गीत रियलिटी हुन्थ्यो त्यो समयमा. अब खुसी अब एउटा होइन कसैले हेराएर भयो भने त्यो रियल हुन्थ्यो, अनि हामी त्यो बारेमा लेख्थ्यौँ गीत.
3: जे हुन्थ्यो त्यस्तै लेखिन्थ्यो
4: हजुर,
3: ढुङ्गामा ठेस लागेन आइया ठेस लाग्यो ढुङ्गामै भनेर गाइन्थ्यो होइन,
4: एकदम रियल हुन्थ्यो. अहिलेको जस्तो त्यो अब कुन तालमा होइन उनीहरूलाई परेकै हुँदैन, तर गीत चाहिँ मिठो लेखिरहेको हुन्छ अहिलेको जेनेरेसनले.
3: त्यही भएर पनि यो कार्यक्रम सक्सेस भयो,
4: सक्सेस भयो हजुर. जे सबबाट रेस्पोन्ड राम्रो आयो हजुर, अनि अझै गर्ने धरानमै अझै गर्ने अफरहरू पनि आएको थियो, तर अब समय छैन हजुर.
3: तर एउटा कार्यक्रमको सफलताले अरू कार्यक्रम पनि राम्रो हुन्छ भन्ने एउटा सङ्केत दिन्छ नि, बिहानीले दिउँसो देखाउँछ भने जस्तै होइन. तपाईँहरूले धरानमा गर्नुभयो अनि भेडेटारमा पनि गर्नुभएछ, भेडेटारमा कस्तो रह्यो? त्यहाँ अलिकति पर्यटकीय अलिक सानो ठाउँ भयो भने पर्यटकीय क्षेत्र हो
4: हजुर,
3: धरान त अलिक ठुलै क्षेत्र. भेडेटारको गर्नुको मकसद चाहिँ धनकुटासम्म तान्ने विचार हो क्या त्यहाँका
4: अहिले तपाईँको यस्तो भेलेटारमा म्याक्सिमम् इन्भेस्टमेन्ट गर्नेहरू धरानकोहरू थुप्रो भेलेटारमा जोइन भएको छ हजुर, त्यो टार्गेटले पनि. अनि हामीलाई धरानकै इन्भेस्टमेन्ट होटेलहरू रेस्टुरेन्ट खोल्नेले हामीलाई चाहिँ यो छुट्टै अफर गरेर हामी त्यहाँ जहाँ गयौँ त्यो कार्यक्रम लिएर
3: भेलेटार जानुभयो, त्यहाँ त्यहाँ पनि राम्रै छ,
4: एकदम राम्रो भयो त्यहाँ पनि हजुर, राम्रो भयो. राति झन्डै 12 बजीसम्म सो भयो, राम्रो भन्छ.
3: तपाईँका पुराना साथीहरूसँग भेटघाट भयो, सङ्गीतको यो कर्म गर्दै गर्दा त्यो सङ्घर्ष गर्दै गर्दा साथीहरूसँग भेट भयो र त्यो पुराना दिनमा फर्कानु होला है एकछिन त
4: हजुर. गीत पनि पुरानो स्वाद, तर अलिकति हामीले फ्युजन अलिकति म्युजिक त चेन्ज गरेको थियौँ, तर पनि त्यो पुरानो टेस्टहरू साथीहरूसित त्यो पहिला पहिलाको कुराहरू भयो. यो गीत गाउँदा हामी यस्तो गरेको थियौँ होइन, यो गीत गाउँदा हामीले यसरी पैसा उठाएर भिडियो गरेको थियौँ त्यतिखेर नेपाल टेलिभिजन अनि तपाईँको भर्खर भर्खर इमेज च्यानल आएको थियो. मेरो गीत मेरो सन्देश थियो एउटा, हाम्रो रोशन प्रताप दाईले फर्स्ट भिजुअल हाम्रो गरिदिएको होइन. अब त्यतिखेर समय कस्तो थियो, पैसा उठाएर 500-1000 उठाएर भिजुअल भिडियो भिडियोमा कम्तीमा पनि 8-9 त हुन्थ्यो, तर सबै पैसा दिने हुन्थ्यो.
3: तर त्यो समयमा कमसेकम गीतहरू हेरिदिन्थ्यो सुनिदिन्थ्यो नि
4: त्यो समयमा त तपाईँको
3: अहिले त प्रविधिमय संसार भयो भने मान्छेलाई फुर्सद छैन नि होइन,
4: तपाईँको त्यो रिक्साबाट मान्छेहरू यस्तो उयो गरी हेर्थ्यो नि अब त्यो भिडियो आएको दिन त हामीलाई त त्यस्तो जमाना थियो नि. अब फेरि त्यति हेरिदिँदा हामी फेरि कहाँ पुग्यौँ, एक्साइटेड अब केही नै होइन अब भए जस्तो महसुस हुन्थ्यो नि. त्यो बेला हामीले जानी नजानी गऱ्यो भन्नुको मतलब चाहिँ यो हो, तर अलिकति म्युजिकलाई चाहिँ हामीले सिरियस दिनुपर्छ. अहिलेको जेनेरेसनहरू धेरै ट्यालेन्टेड छ होइन, उनीहरूलाई पनि हामीले रेस्पेक्ट गर्नुपर्छ. तर त्यो समय चाहिँ हामी जानी नजानी म्युजिकमा लागेको महसुस हुन्छ अहिले चाहिँ.
3: अब अहिलेको जेनेरेसन त अब ट्यालेन्ट त हुनै पऱ्यो, विभिन्न रियालिटी सोहरू भइरहन्छ होइन, एक्स एक्सिस जन्मिरहेको हुन्छ त्यतिले मात्र भएन, अहिले त अब एआईको जमाना छ, एआईसँग पनि कम्पिटिसन गर्नुपर्ने भइसक्यो होइन, त्यही भएर पनि अहिले हुन त हिजो झनै गाह्रो थियो, हिजो चाहिँ किनभने श्रोतासम्म दर्शकसम्म पुर्याउने माध्यम थोरै थियो होइन, अहिले त अब गाउनु मन लाग्यो भने तपाईँले मोबाइलमा यस्तिकै एउटा ट्र्याक खोजेर गाइदिए पनि पुगिहाल्छ होइन, हिजो चाहिँ रेकर्ड गर्नै पर्थ्यो अनि रेडियो टेलिभिजनमा पुर्याउनै पर्थ्यो अनि मात्रै श्रोताको कानसम्म पुग्ने, श्रोताको आँखासम्म पुग्ने एउटा माध्यम थियो, तर गाह्रो थियो त्यो माध्यम,
4: गाह्रो थियो,
3: अहिले चाहिँ सजिलो छ, सजिलो भएको छ,
4: हजुर सजिलो,
3: तर क्षमता भएको कला भएकोलाई चाहिँ होइन
4: मार्का परेको छ
3: अहिले
4: यो सिस्टमले,
3: सिस्टमले चाहिँ
4: हजुर यो एआई तपाईँले एप्स अपडेट गर्ने बित्तिकै तपाईँले होइन तपाईँले पनि एकदम डेन्जर सिङ्गर हुनसक्छ कि आफैले के स्वरले तपाईँले कविता भनिदिनुहोस् तपाईँको त्यो भोइस त यति, तर त्यो किन्नु पऱ्यो तपाईँले त्यो एप्स, त्यो फ्रीवालामा चाहिँ हुँदैन, उनीहरूकै भोइस आउँछ, किनेको एप्समा चाहिँ तपाईँकै भोइस आउँछ, तपाईँकै गीत तपाईँकै भोइस आउँछ, म्युजिक यति खतरा हुन्छ त्यो हामीले यहाँ साधारण स्टुडियोको कम्पेयर नगरे नि हुन्छ, तर तपाईँको डाउनलोड गर्दा क्वालिटी घट्छ, एमपी3मा आउनसक्छ,
3: लाखौँ खर्च गरेर स्टुडियो खोल्नेहरूको लागि त गाह्रो भयो भाइ,
4: गाह्रो होइन बिचराहरूको रोजीरोटी नै जाने अवस्था हुन्छ पछि पछि,
3: तर एउटा कुरा चाहिँ राम्रो पनि भयो भन्दा चाहिँ कतिले एआईमै भर पर्नुपर्छ भन्ने त छ नि, तर एआईलाई बेस बनाएर आफ्नो चिज दिन सकिन्छ पनि भन्छन्
4: त्यो, हजुर त्यो
3: अहिले एरेन्जरहरूलाई हेर्ने भने सङ्गीतकारहरूलाई हेर्ने भने कतिवटा एआईबाट त्यो कम्पोज गराएर त्यसमा अलिकति आफ्नोपन दिएर अनि एरेन्ज पनि त्यो त्यहाँ सुन्ने अनि त्यसपछि यो ठिक रहेछ भनेर होइन भनिन्छ नि, त्यो कहिलेकाहीँ हामी स्कुल जम्मा परीक्षा दिँदाखेरि सरको आँखा छरेर चिट चोरेर चाहिँ लेख्यो भने हुबहु गेस पेपर सार्यो भने आहा सबभन्दा बढी मार्क्स आउँथ्यो नि होइन, त्यस्तै भएको छ,
4: तर हामी सङ्गीतमा लागेकोले चाहिँ एआईबाट कन्सेप्ट त्यो अलिकति लिएर जो एरेन्ज गरेको छ नि थाहा हुन्छ हामीलाई, यो यसले यसले एआईबाट हल्का म्युजिक चाहिँ चोरेर यसरी एरेन्ज गरेको छ भन्ने कुरा थाहा हुन्छ त्यो, किनभने एआईको म्युजिक चाहिँ प्रायः जस्तो एउटै हुन्छ,
3: त्यहाँ भेराइटी अथवा मौलिकता भन्ने हुँदैन
4: तपाईँको फिलै हुँदैन नि, तपाईँको गीतमा दिनुपर्ने म्युजिसियनले दिनुपर्ने फिलै हुन्न तपाईँको, मजा चाहिँ आउँछ जो सुन्नु मजा आउँछ,
3: त्यो सुन्नु मजा मात्रै आएर त भएन होइन, राम्रो चिज दिन सक्यो भने पो त होइन, त्यो भनौँ मौलिकता आयो भने चाहिँ त्यो अझ राम्रो हुन्छ,
4: सही भन्नु हजुर सही हो।
3: अब तपाईँ योपालि नेपाल आएको बखत यो 90s कार्यक्रम त गरिहाल्नुभयो धरान र भेडेटारमा, त्यसको अलावा एउटा नयाँ गीत पनि गर्नुभएको छ हामीले श्रोतामाझ राख्यौँ होइन अघि, र त्यो गीतको भिडियो पनि के तयार भएको
4: हो? हजुर त्यो भिडियो सिम्पल छ, तर यो दसैँ अगाडि म त्यो भिडियोलाई रिलिज गर्ने मेरो प्लानिङ छ,
3: ए
4: युट्युबमा चाहिँ हाम्रो सिल्भर इन्टरटेन्मेन्टले रिलिज गर्छ, फेसबुकबाट चाहिँ म गर्ने प्लानिङ छ हजुर, तर सिम्पल छ एकदम, म म्युजिकलाई म कन्टिन्यू मात्रै दिने काम गरिरहेछु अहिले, त्यस्तो सिरियसली त अब लाग्ने समय पनि छैन, तपाईँलाई थाहा छ हामी विदेशमा त्यस यस्तोमा लागेर गाह्रो हुन्छ तपाईँलाई यो कुरा।
3: अब बेलायत बसाइ कति हो?
4: बेलायत चाहिँ म 2019 छिरेको,
3: ए भनेपछि 19 जानुभएको थियो होइन
4: हजुर,
3: भनेपछि त धेरै पो वर्ष बिताइसक्नु भएछ,
4: लग अलिअलि भनौँ धेरै त छैन अझै।
3: बेलायत को त्यो व्यस्त लाइफमा कलाकारितालाई पनि सँगसँगै डोर्याउनु कतिको गाह्रो हुँदो रहेछ?
4: गाह्रो छ बेलायतमा, गाह्रो छ त्यो, बरु हङकङमा सजिलो छ किनभने हङकङमा चाहिँ तपाईँको सबै कुरा मिल्छ
3: हजुर,
4: ठाउँ अनि ठाउँ पनि सानो छ, बेलायतमा गाह्रो छ तपाईँको ठाउँ पनि ठुलो अनि समय दिनु पनि गाह्रो हुन्छ।
3: हङकङ पनि बस्नुभयो क्या त्यसो भने, हङकङ पनि अनुभव?
4: हङकङ त म झन्डै 80-90 बसेँ,
3: त्यही भएर पनि लामो समयको अन्तरालमा भेट भएको छ, हङकङ हङकङ हुँदै अहिले बेलायत,
4: बेलायत मेरो सबै हङकङको बारे

0: सम्झिनु होला यस्तै किसिमको हुन्छ म्युजिकमा पनि
1: हजुर
0: लिङ्क छ. तर एउटा हाम्रो हर्क साम्पाङलाई त्यो पाइप डोनेसन गर्ने एउटा कार्यक्रममा चाहिँ म हाम्रो रोहित लिम्बू भाइको थ्रोबाट सहभागिता जनाएको थिएँ मैले.
1: रोहित थेबे
0: रोहित लिम्बू भन्नुहुन्छ भाइ हो, उहाँ जुनियर हुनुहुन्छ. उहाँको मार्फत चाहिँ मैले दुईवटा गीत प्रस्तुत गरेको थिएँ त्यतिखेर. त्यो त्यहाँको प्रोग्रामको पैसा चाहिँ उठाएर अर्को सम्पाङलाई सहयोग गर्ने भन्ने एउटा उद्देश्य थियो.
1: उहाँ मेयर हुँदा धरानको विकासको लागि किन आफ्नो ठाउँको लागि भनेर तपाईँ जानु
0: गएको थिएँ.
1: अब फोक्सटन त अब तपाईँ जहाँ बस्नु भएको छ बेबेस रेडियो पनि त्यहाँ छ, त्यहाँ जानुभएको छ यसरी हाम्रो बेबेस स्टेसनमा चाहिँ
0: त्यहाँ
1: नजिकै
0: अलिक खोइ
1: तारतम्य नमिलेर हो कि
0: हजुर हरेक कुराको त्यही मैले भने नि अघि नै हरेक कुराको लिङ्क हुनु जरुरी छ अहिलेको समयमा. अब उहाँहरूलाई सायद हामीलाई अलिकति परिचित पनि छैनौँ जस्तो लाग्छ.
1: तपाईँ त्यहाँ छ भन्ने थाहा पनि भएन होला कतिलाई होइन रेडियो कर्मीहरूलाई.
0: ए उहाँ राई के
1: योगराज दाई
0: उहाँसित म एकचोटि वाट्सएपमा कुरा भएको थिएँ. तर मलाई लाग्छ अब उहाँलाई मेरो बारेमा पूर्ण जानकारी छैन होइन. अब उहाँले भेटौँ त भनेको थिएँ तर अलिकति हाम्रो कम्युनिकेसन ब्रेक भयो होइन. उहाँलाई चाहिँ म फेरि हाम्रो आलोक नेम्बाङको जस्तो भोइस लाग्छ र उहाँसित चाहिँ मेरो ठ्याक्कै कनेक्ट उयो भएको थियो क्या फिल. उहाँले जहिले बोल्छ मलाई आलोक नेम्बाङको याद आउँछ इमेज छ.
1: तपाईँले त आलोकसँग धेरै काम पनि गर्नु भिडियोहरू
0: सुरज श्रेष्ठ मेरो साथी बिचरा बित्नु भयो होइन. अब इमेज च्यानलको निकै राम्रो हो
1: होइन.
0: अनि त्यो भएर आलोक नेम्बाङको स्वरहरू सुनिरहेको
1: त्यही भएर पनि त्यो एउटा फिल आउँछ कमसेकम होइन
0: फिल आउँछ. उहाँले बोल्ने चाहिँ फिल आउँछ जस्तै त्यो अनर आउँछ कि आलोक नेम्बाङको. अनि उहाँसित चाहिँ एकचोटि किन नबोलौँ भनेर बोलेको थियो वाट्सएपमा.
1: ए वाट्सएपमा बोल्नु भयो होइन. भनेपछि कुनै न कुनै दिन त जोड्ने रहेछ तपाईँ फक्सनमै बस्नु हुँदो रहेछ होइन. त्यहाँ त धेरैले बेबेस सुन्नु पनि हुन्छ. र अब यो गीत हामीले श्रोतामा राख्यो, यो गीत चाहिँ दसैँको कोसेली त्यसो भने दसैँ त आइगयो नि. अब
0: आइगयो
1: हामी दसैँकै दिनहरूमा छौँ भन्दा पनि हुन्छ. अब सौराष्ट्र पनि सकिन लागिसक्यो होइन. 25 गते होला सम्भवतः घटस्थापना, त्यसपछि त दसैँका दिनहरू सुरु भयो.
0: तपाईँहरूलाई रमाइलो हुन्छ नेपालमा, हामीलाई चाहिँ ठिकै.
1: ल तपाईँलाई दसैँको शुभकामना भन्न चाहन्छु. र अब आएको बेला यतै दसैँ नमनाएर फेरि अब दसैँ अगाडि नै पुग्नु भयो तपाईँको छुट्टीको कारणले गर्दाखेरि होइन.
0: होइन छुट्टी मिल्छ तर फ्यामिली सबै उतै हुनुहुन्छ. मेरो अहिले मेरो फ्यामिली चाहिँ फेरि बिएफबिएस गोर्खाको एकदम डायट फ्यान. बिहान उठेदेखि अन हुन्छ रेडियो, अनि ड्युटी जाँदा पनि अनै राख्छ रेडियो. किन अन राखेको भन्दा यो सुनेर चोरहरू मान्छेहरू कोही छिर्दैन भन्ने पनि उहाँले भन्छ. मिसेस
1: घरमा कोही रहेछ भन्ने हुन्छ नि होइन.
0: हजुर कोही रहेछ घरमा भन्छ. बिहानदेखि तपाईँको 7-8 बजीसम्म बेलुका बज्छ.
1: भनेपछि त तपाईँ सङ्गीतकर्मी भए पनि तपाईँभन्दा धेरै रेडियो प्रेमी चाहिँ तपाईँको परिवार रहेछ.
0: परिवार एकदम परिवार एक
1: आज पनि सुनिरहनु भएको छ ल ठ्याक्कै. अब यतै साथमै छ जस्तो पनि भइरहेको छ होइन. ढोका खोलेर राख्यो खाना तयार भयो भन्दै हुनुहुन्छ होला होइन.
0: हजुर सुनिरहे
1: ल त यही खुसीमा एउटा गीत राखौँ है. र यो गीतसँग चाहिँ अलिकति म पनि जोडिएको छु, श्रोतालाई जानकारी गराउन चाहन्छु. मैले फेसबुकमा एउटा पोस्ट गरेको थिएँ तपाईँले तानेर गीतै बनाउनु भएछ छतमा बसी होइन. यो गीत श्रोता माझमा राखिहाल्नु, त्यसपछि यो गीतको बारेमा पनि कुराकानी गरौँला है त.
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त. मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो. यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो. तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र. ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ, जीवनलाई भाग्यको सहारामा नछुडौँ.
3: BFBS Gorkha Radio.

0: हजुर श्रोताहरू, आजको अतिथि सञ्जीव लामाको स्वर सङ्गीत रहेको यो गीत राखेँ र यो गीत पश्चात उहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। सञ्जीवजी, यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: यो गीत चाहिँ मैले फेसबुकमा पोस्ट गरेको थिएँ, अहिले त प्रविधिले पनि है गीत गर्नको लागि सजिलो चाहिँ बनाइदिएको छ, मन पऱ्यो भने होइन?
1: मन पऱ्यो भने यो गीत तपाईँको मन पराउनु कारण चाहिँ कोभिडको टाइम थियो, त्यो समय म त्यो म छतमा चाहिँ त्यो के गरेको गरेको देख्थेँ भाइ बहिनीहरू, विशेष गरी बहिनीहरू
0: ए कोभिडको बेला घरमै बस्नु पर्थ्यो होइन?
1: हजुर। अनि के गरेको गरेको थिएँ, पछि म चाहिँ फुतफुतु कहिले कहिले मौका छोपेर बाहिर निस्किन्थेँ, पछि चाहिँ उनीहरूले त्यो मोबाइलबाट खिचेर टिकटक बनाइरहेको रहेछ, अनि ठ्याक्कै यो कुरा मेरो दिमागमा पसिरहेको थियो, तपाईँको शब्द देखेँ ठ्याक्कै मेल खायो, अनि छतमा बसी पारी के देखियो होइन,
0: कोभिडले जन्माइदियो यो होइन,
1: यही हिसाबले मैले
0: कोभिड नभइदिएको भए सायद यो काम हुने थिएन,
1: यो हुने थिएन, यही हिसाबले चाहिँ मैले कन्सेप्ट तयार गरेर तपाईँको गीतलाई
0: ल खुसी लाग्यो है, कमसेकम एउटा सहकार्य गर्ने मौका धेरै अगाडि तपाईँले पनि बिर्सिने चाहिँ भएर रहेछ, मैले पनि बिर्सेको थिएन, तर के भने त्यो धेरै ग्याप भयो विषयात होइन, म भनौँ न
1: तपाईँले मेरो मिठो गीत एउटा थियो, त्यो आँखाले मलाई नै रोजे जस्तो खोजे जस्तो लाग्छ किन किन किन तिमी नै मेरो जस्तो। यो गीतमा तपाईँले मलाई अन्तरामा तपाईँले त्यो समयमा 30 वर्ष भयो होला, मलाई अलिकति अन्तरामा अल्झिरहेको थिएँ, नसक्छु भुल्न नसक्छु छोड्न तिम्रो त्यो मायाहरू, यहाँदेखि अल्झिरहेको थिएँ तपाईँले ठट्याएर, पठाउला चिठी पाए ठेकाना यो मन सबै खोलेर, यसरी थपिदिनु भएको
0: मैले बिर्सेको चिज हो तपाईँले सम्झनु भएको छ, साह्रै खुसी लाग्यो होइन।
1: तपाईँ एकदम खतरा लेखक हो नि, तर मैले मेरो जुन फर्स्ट गीत तपाईँले बजाउनु भयो नि, यो चाहिँ तपाईँ हाम्रो जुन एउटा चाहना छ नि त्यस विपरीत हामी अहिले जुन वेमा छौँ नि त्यो सम्झेर मैले लेखेको गीत हो
0: यो भाग्य खोजी हेर्दा।
1: हजुर, म यसरी भाग्य खोजी हेर्छ, यो चाहिँ अब तपाईँ हाम्रो एउटा टार्गेट फाल्टै थियो नि त, तर अहिले म एउटा होइन कर्मचारी भनौँ विदेशको होइन, तपाईँ यहाँ होस्ट गर्नुहुन्छ राम्रो होइन, तर तपाईँ मान्छे त लेखक हो नि त,
0: यो भाग्यको बारेमा तपाईँले सम्झाउँदै गर्दा मैले 20-21 वर्षभन्दा बढी भयो होला रेडियो नेपालको आधुनिक गीत कम्पिटिसनमा भाग्यकै बारेमा तपाईँले यहाँ भाग्य खोजी हेर्दा भन्ने होइन, तर भाग्य चाहिँ के होइन भन्ने एउटा गीत लेखेको थिएँ, संयोग खोला तरौँ भन्थ्यो भन्थे, पाइला रोक्यो किनारमा भाग्य खोज्नु बेर्छे रहेछ हत्केला र निधारमा, होइन गाउँघरमा निधार ठुलो भएको हत्केला राम्रो भएको मान्छे चाहिँ भाग्यमा नि हुन्थ्यो नि त है, अनि जन्मवार तिथि राम्रो गाउँघरमा सबै भन्थे धेरै ठुलो हुन्छस् भन्दै आशिष पनि दिन्थे, त्यही आशिष बोकी आउँदा एक्लो भए सहरमा भाग्य खोज्नु बेर्थे रहेछ हात्केला निधारमा, जगदीश समालले गाउनु भएको थियो, रचनामा म फर्स्ट भएको थिएँ कि, वास्तवमा जन्म बार तिथि हेर्छ नि हाम्रो यसो के भन्छ त्यो हाम्रो चिना रेखा हो यस्तो हुन्छ, त्यो बेकार हो, कमसेकम कर्म चाहिँ गर्नु छाड्नु हुँदैन भन्ने एउटा सन्देश चाहिँ तपाईँले चाहिँ भाग्य खोजी हेर्दा भने लेख्नु भएको रहेछ होइन, कहिलेकाहीँ त्यो भाइब पनि मिल्छ र तपाईँ पनि अब भाग्य खोज्दै खोज्दै अहिले बेलायत पुग्नु भएको छ होइन, र बेलायतमाबाट पनि सन्तुष्टि त हुनुहुन्न होला नि, किन मान्छेको स्वभावै के भने त्यो आवश्यकताले आवश्यकता जन्माइरहन्छ भने जस्तै, एउटा चिज पायो अर्कोको खोजिन्छ, अर्को पायो अर्को खोजिन्छ, तपाईँ मोटरसाइकल चढ्दै हुन्छ गाडीको खोजिन्छ, गाडी चढ्दै गएपछि फेरेर अलिक महँगै गाडी किन्यो भने त्यो त्यो भाग्य पनि त्यस्तो होला, पुरा हुँदै जान्छ तर असन्तुष्टि बढ्दै जाने हो कि के हो
1: त्यो, त्यसमा चाहिँ यो गीत आधारित छैन होइन,
0: ए
1: मेरो चाहिँ कस्तो भन्नाले सोचाइ, म यसरी भाग्य खोजी हिँड्दा होइन बिर्सिएछु मेरा सारा सपना, यो भनेको चाहिँ म चाहिँ अब त्यो समयमा कस्तो थियो भने तपाईँको विदेश हामी पलान हुनु खोज्थ्यौँ क्या तपाईँ, हामीलाई यहाँ म्युजिकमा केही हुनेवाला केही थिएन त्यो समयमा,
0: अहिले जस्तो व्यवसाय थिएन
1: हजुर, अनि अब यहाँ जानु पायो भने तपाईँको म यस्तो गर्थेँ त्यस्तो गर्थेँ भन्ने सपनाहरू हुन्थ्यो त्यो समय, अनि यसरी भाग्य खोज्दा तर मैले आफ्नो सपनालाई चाहिँ बिर्सिदिएँ, आफ्नो जुन एउटा म गायक बन्छु, म राम्रो कम्पोजिसन म्यान बन्छु अथवा राम्रो यो म्युजिक क्षेत्रमा केही गर्छु भन्ने सोचलाई चाहिँ बिर्सेँ क्या तपाईँ, यो आधारितले मैले लेखेको यो गीत चाहिँ, तर मलाई यहाँदेखि यो गाडी चढेँ त्यो गाडी चढ्छु त्यो भन्ने चाहिँ मेरोमा छैन,
0: होइन मान्छेको एउटा होइन आवश्यकताले आवश्यकता जन्माउँछ भने जस्तै होइन र अहिले तपाईँ बेलायत हुनुहुन्छ र यहाँ भीषण मुकारुमजीले पनि कार्यक्रम सुनिरहनु भएको छ सम्झेको सम्झना सुनाउनु भएको छ सायद उहाँसँग पनि त्यतिखेरैदेखि भेटघाट पुरानो साथी
1: हङकङमा नि हामी भेट भएको प्रोग्राममा आएको थियो हामी दुईजना गएर ठ्याक्कै एउटा के एउटा कुन चाहिँ कस के एउटा ड्रिङ्क लिएर हामी दुईजना यस्तो जोडेर फोटो खिचेको छ अहिलेसम्म
0: ल हाम्रो खोर्सानी डल्ले है अहिले पछिल्लो समय उहाँको चर्चित गीत भनेपछि सम्झना छ कहिलेकाहीँ स्वर मिल्छ मान्छेको कहिलेकाहीँ फेस मिल्छ तपाईँलाई कतिले त झुक्किन्छ होला है विजय लामा भनेर
1: अलिक यङ अलिकति सेतो कपाल भयो भने त हुन्छ होला त्यस्तै विजय लामा जस्तै हजुर
0: परबाट हेर्दा होइन सञ्जीव लामा विजय लामा जस्तो देखिँदै
1: तर कहिले अब कपाल पाल्छु अस्ति मेरो कपाल लामा थियो काटिदिए अब जाने बेला भयो कानमा छिर्नु पर्छ होइन
0: हजुर भीषण मुकारुमजी हुनुहुन्छ उहाँलाई धन्यवाद दिन चाहन्छु तपाईँहरूसँगै काम पनि गर्नुभएको छ स्टेजमा पनि सँगै उत्र श्रद्धातिर धेरै भेट भएको होला
1: उहाँ हामी गायक भएर हिँड्दा त अब भीषण हाम्रो सर त त्यतिखेर एल्बम निकाल्नु भएको थिएन हामी त अब त्यतिखेर त हाम्रो पारस दाइ हजुर होइन बसन्त मुकारुम हाम्रो माथि माथि शैलिनी लेख्ने हाम्रो दाइ
0: श्रवण
1: मुकारुम दाइ हाम्रो डेरामै हामी त उहाँ त कहिले कहिले खाना खानुहुन्थ्यो पोलिटी कसेर म चाहिँ खाना निकै राम्रै बनाउँथेँ एकान्त कुनामा हजुर बसन्त मुकारुम पनि अर्को रुममा बस्नुहुन्थ्यो दाइ
0: ए सँगसँगै
1: सँगसँगै अनि सहन दाइ पनि कहिले कहिले आएर हामी त पलेटी कसेर खान्थ्यौँ पछि प्रगतिहरू धेरै भयो हेर्थ्यौँ खुसी लाग्थ्यो मेरो दाइसित यसरी खाएको मान्छे यस्तो भयो खुसी लाग्छ
0: र भीषण मुकारुमलाई धन्यवाद दिन चाहन्छु अनि हाम्रा बेलायतबाट हुन्छ खेलमोती लिम्बूज्यूले पनि कार्यक्रम सुनिरहनु भएको छ मैले उहाँको प्रतिक्रिया हेर्दै थिएँ पढिहाल्छु तपाईँलाई पनि सम्झनु भएको छ है त नमस्ते तुलजी तपाईँको पाहुना नमस्ते मिठो गीत सङ्गीतको कुराकानी सुन्दैछु है भनेर बेलायतबाट लेख्नु भएको छ खेलमोती लिम्बूले उहाँलाई पनि धन्यवाद छ
1: धन्यवाद
0: अब यता बसेर पनि सङ्गीत कर्मलाई चाहिँ निरन्तरता दिइरहनु भएको छ सञ्जीवजीले यो चाहिँ राम्रो पक्ष हो कि जहाँ गए पनि त्यो एउटा नसा भन्छ नि त्यो एकदम नसा फेरि दुई किसिमको हुन्छ एउटा गलत नसा होइन यो चाहिँ एउटा सङ्गीतको प्यासन नसा चाहिँ एकदम जीवनलाई नै सार्थक बनाउने सकुन मिलाउने नसा पनि हो यता चाहिँ तपाईँको जे होस् समय मिलेअनुसार पनि तपाईँ क्रियाशील हुनुहुँदो रहेछ है
1: हजुर त्यो सिचुएसन कहिले त्यस्तो हुन्छ काम गर्दा गर्दा तपाईँको एक किसिमको के मनमा कुरा यसो दिमागमा चल्छ अनि तपाईँको अहिले त सजिलो छ माध्यम मोबाइल अन गऱ्यो रेकर्ड गऱ्यो भोइस गुनगुनायो होइन त्यसलाई चाहिँ घरमा गएर छुट्टीको बेलामा
0: हजुर
1: गिटार लिएर मेलोडिज बोर्छु होइन अनि साथीभाइहरू फेरि सबै म्युजिसियन छ अनि उनीहरूलाई सुनाउँछु
0: अनि पनि
1: होइन उता धरानमा पठाउँछु
0: अहिले सजिलो छ
1: सजिलो छ अनि लु यो कस्तो छ के छ होइन लु यसको चाहिँ म्युजिक रेडी हुनु पऱ्यो त्यसपछि छुट्टीमा आउने रेकर्ड गर्ने यो गरिरहेको छु कन्टिन्यू चाहिँ छ तर अब यसमा गइदिएर चाहिँ
0: फुल टाइम दिनु नसकेर पनि कन्टिन्युटी सञ्जीव लामा चाहिँ यो क्षेत्रबाट विस्तारित भएको छैन है घरिघरि आइरहेको छ भन्ने एउटा सङ्केत चाहिँ गरिरहनु भएको छ यो राम्रो पक्ष पनि हो र खुसी लाग्यो र हाम्रो भीषणजीले कहिलेकाहीँ पुराना कथाहरू सम्झनुपर्छ भन्नुभएको छ होइन त्यही पुरानो चिजहरूले त जीवनलाई अझै सार्थक बनाउँदै अगाडि जाने प्रेरणा मिल्छ नि होइन
1: मिल्छ एकदम सही हजुर त्यही भएर नै यो हाम्रो अहिलेको सोको सिद्धान्त नै यही हो हजुर
0: यो नाइन्टिज कार्यक्रम
1: अझै बुढो बाघहरू पनि छ है भन्ने किसिमको एउटा
0: नेपालीमा अझ खरो उखान्छ नि बाघ बुढो र स्याल तन्नेरी मिल्दैन है भनेर भनेको बाघै कडा हुन्छ भने जस्तै होइन जे होस् हामी पनि छौँ है यो क्षेत्रमा नयाँ पुस्ताको प्रगतिमा साथ छँदैछ र यता हाम्रो पनि कन्टिन्युटी छँदैछ भनेर तपाईँले तपाईँहरूको टिमले यो कार्यक्रम आयोजन गर्नुभएको रहेछ धरान र भेटेठारमा खुसी लाग्यो होइन र यसपालि आएर चाहिँ एउटा मात्रै गीत रेकर्ड गर्नुभयो कि अरू पनि गर्नुभयो
1: एउटा मात्रै यसपालि यसपालि
0: अघि राखे गीत
1: हजुर
0: यो भाग्य खोज्दै हिँड्दा
1: हजुर भाग्य खोज्दै हिँड्दा यो एउटालाई राखेर यसलाई नै यसपालि प्राथमिकता दिएर किनभने फ्रुटहरू हाल्दा टाइम लाग्यो फ्रुट हाम्रो मित्र
0: लामा
1: हजुर मित्र लामाले हालेको थियो पूर्वबाट आउनुभएको थियो अनि त्यही भएर यसो टाइम लाग्यो नगर गीत त थुप्रै थियो
0: समय पनि
1: हजुर समय पनि फेरि प्रोग्राम भइदियो रेसल प्र्याक्टिस जानुपर्ने अब फेरि प्र्याक्टिस बिना रिसाउन साथीभाइ अलिकति रिसाउन जस्तो त्यो त हुन्छ नि
0: विचार लाइभ ब्यान्डमै गर्नुभएको थियो होला ट्र्याकमा नभएर त्यही भएर पनि प्र्याक्टिस त गर्नु पर्यो
1: अनि प्र्याक्टिस गर्ने टाइम गर्दा ओर्दा यता रेकर्डिङ नभ्याउने ल दुईवटा नौमा चाहिँ खुट्टा नराखौँ भनेर
0: एउटा काम गरियो होइन अब यसैलाई प्रमोसन गर्नुहुन्छ दसैँ अगाडि रिलिज गर्दै हुन्छ भिडियो तपाईँको आफ्नै सञ्जीव लामा युट्युब च्यानलबाट आउने हो भिडियो
1: होइन यो चाहिँ सिल्भर इन्टरटेनमेन्टबाट हाम्रो सौरभले गर्छ फेसबुकबाट चाहिँ म
0: ए भनेपछि सौरभ श्रेष्ठको युट्युब च्यानलबाट
1: हजुर
0: हामी कुराकानीलाई फेरि निरन्तरता दिनेछौँ सञ्जीवजी होइन एउटा गीत राख्नेछु तपाईँकै स्वरमा रहेको र गीत पश्चात पनि हामी समाचार सुन्नेछौँ र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा फेरि कुराकानी गर्नेछौँ है त

0: वरिष्ठता मिचेर सर्वोच्च अदालतमा चारजना नयाँ न्यायाधीश नियुक्तिको सिफारिस गरिएको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ। न्यायाधीश सिफारिस गर्दा न्याय परिषदले समानुपातिक समावेशी सिद्धान्त अनुसार वरिष्ठता, अनुभव, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता, पेसागत र नैतिक आचरण लगायतका आधार समेत मिचेको बारको दावी छ। बारका महासचिव केदार प्रसाद कोरोलाले विज्ञप्ति जारी गर्दै कानुन व्यवसायको क्लस्टरलाई व्यवस्था गरिएको, समावेशी सिद्धान्त आत्मसात नगरिएको, वस्तुनिष्ठ आधार र पारदर्शिताको समेत अभाव देखिएको आरोप लगाउनु भएको छ। हिजोको न्याय परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका चारजना न्यायाधीशको नाम सिफारिस गरेको छ। परिषदका अध्यक्ष प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरका न्यायाधीश गोकर्ण नागीलाई सिफारिस गरेको छ। कर्नल ब्रिगेड अफ गोर्खाजमा कर्नल ह्युगो स्ट्यानफोर्ड टक नियुक्त हुनुभएको गोर्खा ब्रिगेड एसोसिएसनले जनाएको छ। स्ट्यानफोर्ड टकसँग सियरा लियोन, क्यानाडा, ब्रुनाई, इराक र अफगानिस्तानमा सेवा गरेको अनुभव छ। उहाँले अफगानिस्तानको मुसा क्वाला क्षेत्रमा घटिएको फ्री कमान्डो ब्रिगेडमा आबद्ध भएर गोर्खा ब्याटल ग्रुपको अपरेसन्स अफिसरका रूपमा काम गरेकोलाई विशेष स्मरण गरिन्छ। अफगानिस्तानमा उहाँले 2015 एयर असल्ट टास्क फोर्सको सहायताका लागि गोर्खा कम्पनीको नेतृत्व गर्नुभएको थियो। 2001 उमेरमा आरजिआरमा सेवा सुरु गरेका स्ट्यानफोर्ड टकले सुरुवातमै बोस्नियामा सेवा गर्नुभएको थियो। विशेष गरी हिमालका लामो दूरीको यात्रा गर्न रुचाउने स्ट्यानफोर्ड टक रग्बी खेलाडी हुनुका साथै जिउ जित्सु खेल पनि सिक्दै हुनुहुन्छ। नेपाली सेनाले 32 जिल्लाका ब्यारेकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीबाट सामान किन्ने भएको छ। सेनासँगको खरिद बिक्री सम्झौतापछि अब डिडिसीबाट ब्यारेकमा दिनको 10,200 लिटर प्रशोधित दुध आपूर्ति हुनेछ। सम्झौता अनुसार सेनाले वार्षिक 37,41,005 लिटर डिडिसीको दुध किन्नेछ। सेनाका लागि दैनिक 365 किलो दही पनि आपूर्ति गर्ने सम्झौता भएको छ। त्यस्तै सैनिकहरूका लागि दैनिक 37 किलो पनिर, 21 किलो दुलो दुध र 15 किलो चिज पनि डिडिसीबाट जानेछ। चुनावको बेला आफूले गरेका वाचा पूरा गर्न नसकेको भन्दै रामेछापका एकजना जनप्रतिनिधिले राजीनामा दिएका छन्।
1: रामेछाप नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष रेख बहादुर खत्रीले राजीनामा दिनुभएको हो। उहाँ काङ्ग्रेसबाट वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो। स्थानीय चुनावका बेला मतदातासँग गरेका कतिपय प्रतिबद्धता अनुसारका काम कार्यान्वयनमा आउन नसक्दा वडावासीको अपेक्षा पूरा गर्न नसकेको खत्रीको भनाइ छ। पछिल्लो समय रामेछाप नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रक्रिया र वडा नम्बर 1 प्रति देखाएको व्यवहारका कारण प्रभावकारी ढङ्गले काम गर्न नसकेको पनि खत्रीले दुखेसो गर्नुभएको छ। नगरपालिका वडाको आवश्यकता, जनताको माग र स्थानीय समस्यालाई प्राथमिकतामा राख्नुपर्ने कतिपय विषयमा बहुमत अल्पमतको आधारमा व्यवहार हुने, वडा नम्बर 1 का जायज माग र आवश्यकतालाई प्राथमिकता नदिने र विकास तथा जनसरकारका विषयमा समान दृष्टिकोण कायम हुन नसकेको उहाँको गुनासो छ। 2079 चुनावमा रामेछाप नगरपालिकाको मेयर र उपमेयर काङ्ग्रेसले नै जितेको छ। लबरसी न्यौपाने नगर प्रमुख हुनुहुन्छ। यो पालिकाका 9 वडा मध्ये 7 वडा काङ्ग्रेस र 2 वडा तत्कालीन माओवादी केन्द्रले जितेका छन्।
0: मौसमविदहरूले घटस्थापनापछि मौसम सुधार हुने बताएका छन्। मौसम विज्ञ विनोद पोखरेलले घटस्थापनासम्म वर्षा र बदलीको अवस्था भने यथावत रहने जानकारी दिनुभएको छ।
2: लगभग आइतबार घटस्थापनाको दिनदेखि चाहिँ वर्षा कम हुन्छ तर केही ठाउँमा अझै पनि पानी पर्न सक्छ र बिस्तारै कम हुँदै जाने देखिन्छ। त्यही कारणले गर्दा घटस्थापनाको दिनदेखि मौसममा सुधार चाहिँ हुन्छ तर कति दिन अझै सामान्य बदली हुने सम्भावना र केही ठाउँमा वर्षा हुने सम्भावना चाहिँ रहिरहन्छ। अब त्यसपछि चाहिँ लगातार वर्षाको सम्भावना देखिँदैन, मौसम चाहिँ सुध्रिँदै जाने देखिन्छ। त्यही कारणले गर्दा दसैँको मौसम राम्रै हुनुपर्छ।
0: भारतको गोरखपुरबाट उडाइएको बलुनले बटुलेका तथ्याङ्कका आधारमा केही प्रक्षेपण पनि गरिएको उहाँले उल्लेख गर्नुभएको छ।
2: अघि लगभग 2 अगाडि गोरखपुरबाट, भारतको गोरखपुरबाट उडाइएको जुन बलुन हुन्छ त्यसले चाहिँ लगभग 45,000 फिटभन्दा माथिसम्म पुगेको जुन वायुमण्डल छ त्यसको तथ्याङ्क निकालेको छ। यसमा चाहिँ धेरै कुराहरू म भन्न चाहन्न तर एउटा कुरा भन्न चाहन्छु कि यो अहिलेको वातावरण चाहिँ वायुमण्डलीय जुन अवस्था छ यो चाहिँ एकदमै अनस्टेबल भन्छौँ हाम्रो भाषामा। यो चाहिँ मेट्रोलोजीमा अनस्टेबल भनेको मतलब यसले चाहिँ थन्डरस्टर्म, हेल र हेभी रेनफल गराउन सक्छ धेरै ठाउँमा।
0: र कोरिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा काठमाडौँको गङ्गबु न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन्। न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: बीएफबीएस गोरखा रेडियो हो।

0: हजुर आदरणीय श्रोताहरू, बिर्सिएका यादहरूले आज किन सताउँछ यो गीत राखेँ मैले आजको अतिथि सञ्जीव लामाको स्वरमा। र यो गीतसँगै आजको यो व्यवसाय कार्यक्रम स्वर्णिम सङ्गमको दोस्रो खण्ड अर्थात् दोस्रो घन्टाको उठान गरिसकेको छु र पेबेस सुनेर बस्नुहुने सम्पूर्ण श्रोतालाई कार्यक्रममा पुनः स्वागत गर्दै सञ्जीवजीलाई पनि स्वागत गर्न चाहन्छु। सञ्जीवजी, यहाँलाई फेरि पनि स्वागत छ,
1: धन्यवाद।
0: बिर्सिएका यादहरूले किन आज किन सताउँछ है, यो गीतको बारेमा तपाईँकै शब्द हो
2: यो चाहिँ हाम्रो ब्यान्डको
0: ए ब्यान्डको
2: हजुर मिक्स मेलोडी ब्यान्डबाट
0: मिक्स मेलोडी
2: सबभन्दा पहिलो सङ हो यो चाहिँ
0: ए तपाईँहरूको ब्यान्डको पहिलो
2: हजुर पहिलो सङ हो यो चाहिँ ए यो समयमा चाहिँ अब तपाईँलाई थाहा छ म्युजिक गर्नु गाह्रो थियो हजुर यो हामी यसो साथीभाइहरू सबै मिलेर ए निकालेको गीत हो र यसको छायाङ्कन चाहिँ यसको भिडियो चाहिँ रोशन प्रतापले गरेको थियो नेपाल टेलिभिजनबाट।
0: यो मिक्स मेलोडी ब्यान्ड मेम्बर कतिजना हुन्थ्यो तपाईँहरू त्यतिखेर? एउटा समय थियो होइन ब्यान्डहरू धेरै थियो, अहिले ब्यान्डहरू छैनन् होइन, अहिले त सोलो सिङ्गरहरू होइन, त्यतिखेर चाहिँ एउटा टिम हुन्थ्यो, त्यो टिमबाट जन्मेका केही कलाकारहरू अहिले पनि नेपाली गीत सङ्गीतको क्षेत्रमा होइन, जस्तै अब राजु लामा हेरौँ होइन, अब हाम्रो विवेक श्रेष्ठजी अहिले त युके नै हुनुहुन्छ होला सायद है, भनेपछि तपाईँहरू पनि अब धरानमै जन्मेको हो यो मिक्स मेलोडी ब्यान्ड।
2: हजुर मिक्स मेलोडी ब्यान्ड चाहिँ यो चाहिँ कस्तो भन्नाले हामी सबै जात जाति थियौँ
0: त्यही भएर मिक्स मेलोडी
2: मिक्स मेलोडी त्यसपछि त्यो हामीले त्यो कन्सेप्ट
0: नाम त मिठो राख्नु भएको छ
2: मिठो थियो हजुर गीतहरू पनि त्यो समयमा चक्लेटी मिठो टाइपकै थियो
0: यो चाहिँ तपाईँहरूको ब्यान्डको पहिलो गीत
2: पहिलो गीत हजुर पहिलो गीत
0: वास्तवमा अघि तपाईँले सुरुवातमा भन्ने हामी चाहिँ जे देख्यौँ जे घट्यो त्यही लेख्थ्यौँ भने जस्तै वास्तवमा सताउने भन्नेको पनि होइन बिर्सेका यादहरूले नि त हो नि कहिलेकाहीँ त्यो पुरानो दिनको सम्झनाहरू अहिले पनि तपाईँ बालापन अथवा हाई स्कुल पढ्दै गरेको अथवा त्यो प्राइमेरी पढ्दै गरेका दिनहरू सम्झ्यो भने आहा त्यो त्यो दिनले सताउँछ नि त्यो लाइफ त्यो जीवन पाएँ भने जस्तै होइन भनेपछि तपाईँहरूको संयुक्त सिर्जना ए गीतहरू लेख्दा पनि तपाईँ टिमै बसेर लेख्नुहुन्थ्यो
2: हजुर ब्यान्डै ब्यान्डै बसेर भन्नाले अलिकति उसले गर्थ्यो यहाँनिर यो गरौँ न भन्ने हुन्थ्यो अर्कोको अर्कोको
0: हजुर
2: त्यसरी हामी कुरा गर्थ्यौँ त्यो समयमा
0: भनेपछि जे होस् सरसल्लाह गरेर नि
2: हजुर सरसल्लाह गरेर मेन त हामी चार पाँचजनै हुन्थ्यौँ तर चार पाँचजनाले ब्यान्ड हाँक्नु गाह्रो हुन्थ्यो त्यो समयमा अनि कम्तीमा पनि सात आठजना हुन्थ्यो
0: ब्यान्डको भोकलिस्ट तपाईँ
2: हजुर ब्यान्डको भोकलिस्ट चाहिँ म
0: मिक्स मेलोडी ब्यान्डका साथीहरू कता कता हुनुहुन्छ अहिले
2: मेरो बेसिस चाहिँ अस्ति म सँगसँगै हाम्रो प्रोग्राममा थियो स्टिल चाहिँ अहिले कन्टिन्यू उसले त ब्याकअप सबिन गोमा सबिन साथीकोमा नि गरिरहेछ होइन सबिन राईको
0: सबिन राईको
2: हजुर उसले पहिला गरे सबिन राई पछि आएर चाहिँ उहाँले चाहिँ अब काठमाडौँमा ब्यान्ड बनायो फर्स्ट सत एल्बम हिट हुँदा चाहिँ उहाँहरूले ब्याकअप गर्थ्यो क्या मेरो ब्यान्डको बेसिसहरूले
0: ए हजुर
2: अनि उहाँ छ स्टिल अनि अरू ड्रमर बित्नुभयो
0: हजुर
2: ड्रमर बित्नुभयो अनि हाम्रो किबोर्डिस्ट चाहिँ अब गौरवको कुरा हाम्रो बिपी कोइराला हस्पिटलको डेन्टलको चाहिँ ऊ चाहिँ जिएम भएर अहिले चाहिँ फेरि पार्टी चेन्ज भयो लगत ऊ अलिक सेकेन्ड पोजिसनमा छ ऊ चाहिँ ठुलो एकदम डक्टरको अब जिएम भनेको
0: राम्रै समूह रहेछ
2: उहाँ किरण सुब्बा हुनुहुन्छ एकदम उहाँले राम्रो गरेको छ गर्व गर्न सकिन्छ
0: त्यो ब्यान्डका साथीहरू र एकजना मात्रै मिस हुनुभएको छ उहाँको त उहाँको पनि आत्माको चिर शान्ति कामना गरौँ होइन भनेपछि त्यो समय थियो ब्यान्डहरूको एउटा जगजगी त्यो ब्यान्डहरूले गर्दाखेरि धेरै कलाकारहरूलाई होइन गाह्रो थियो त्यतिखेर
2: गाह्रो
0: तर समय परिस्थिति बद्लिँदै जाँदो रहेछ नि होइन अघि भन्यो नि एआईको जमाना आयो होइन
2: गाह्रो गाह्रो छ हजुर अब तपाईँको त्यो समयमा ब्यान्ड बिना सोलो निकाल्नु गाह्रो हुन्थ्यो
0: अहिले जस्तो ट्र्याकमा गाउने चलनै थिएन
2: तपाईँले सुन्नु पनि भएको होला धीरज राईको पीडाहरू डिङ्गो बेचेर के गरेको पीडाहरू यस्तो थियो सोलो निकाल्दाखेरि ब्यान्डमा चाहिँ तपाईँको सबैको संयुक्त लगानी हुन्थ्यो अलिकति गाउनेलाई अलिकति धेरै हुनसक्थ्यो
0: एक थोकी सुकी हजार थोकी नदी भने एक एक हजार उठाए पनि सातजनामा सात हजार हुन्थ्यो भने एकैजनाले गर्दा त धीरज राईले भन्ने जस्तै सात हजार आफैले निकाल्नु पर्यो है
2: निकाल्नु पर्थ्यो अनि त्यसपछि कि उहाँले पीडाहरू भन्छ सबैलाई सुनाउँछ होइन त्यो इन्टरभ्यू दिए र हामी त प्रत्यक्ष पहिला अब कार्यक्रम पनि गरेको होइन अनि धीरजको प्रत्यक्ष प्रब्लमहरू सुन्थ्यौँ पनि
0: यो सोच चाहिँ कसरी आयो तपाईँहरूले त्यतिखेर यो मिक्स मेलोडी ब्यान्ड फर्म गर्ने चाहिँ त्यो ब्यान्डको जमाना भएको कारणले हो कि अब अघि भने जस्तै स्टेजमा त टिम चाहिन्छ भनेर हो, अहिले जस्तो सजिलो छैन, अहिले त अब ट्र्याकमा गाउँदा मिल्छ होइन, त्यतिखेर त ब्यान्डै चाहिन्थ्यो
2: हजुर। हामी चाहिँ कस्तो भने देउसी भैलोदेखि जन्मेको,
0: ए
2: देउसी भैलो हामी खेल्थ्यौँ होइन, हार्मोनियम होइन, तपाईँको हामीलाई एउटा प्रोग्राम देखाउनुको लागि सरस्वती पूजा पर्खनु पर्थ्यो, सरस्वती पूजामा पनि त्यो वरिपरिको मासु काट्नेहरूलाई 10-20 रुपियाँ उठाएर तिनीहरूको खटिया, आज चाहिँ छिट्टो मासु सके काटेर भने तिनीहरूको खटिया तानेर स्टेज चोकमा बनाएर हामी यसरी प्रोग्राम गर्थ्यौँ त्यो समयमा।
0: भनेपछि एक किसिमको नसाइ पो रहेछ है त्यो,
2: हाम्रो जमानामा त्यो इफेक्ट भनेको इको मात्रै हुन्थ्यो, तपाईँको हेलो गर्दा हेलो हेलो आउने त्यो त्यो इफेक्ट हुन्थ्यो, अहिलेको जमाना होइन त्यो, हामी कल्पना गर्न सक्दैनौँ त्यो यस्तो समय पनि आउँछ भनेर, तर त्यो समयको मजा फेरि अर्को छ नि त।
0: त्यही समय र त्यही दिन टेकेर त आज सञ्जीव लामा यो क्षेत्रमा टिकिरहेको छ
2: भन्न पनि एउटा मान्छेले होइन अब प्रेजेन्ट गर्थेर कला भन्दा हाम्रोमा जस्तै सुकै कन्टिन्यू प्र्याक्टिस नभए पनि हाम्रोमा क्षमता चाहिँ छ, हाम्रो त्यो हाम्रोमा दिमाग छ, हामीलाई टाइमिङ के हो हामीलाई सिकाउनु पर्दैन होइन, त्यो हरेक किसिमको हामीलाई म्युजिकसित कसरी हामी कम्युनिकेसन गर्ने हामीलाई त्यो ज्ञान प्राप्त मात्रामा छ, हामीलाई प्र्याक्टिस पनि पर्दैन पर्छ, एकचोटि गरेर हेऱ्यो भने पुग्छ हामीलाई कन्सर्टमा निस्किनु, अनि त्यो भनेको अनुभव हो, अनुभवले त सिकाउने हो सबै कुरा, एक्सपिरियन्स काम गर्दै गएपछि सिक्ने हो, त्यति चाहिँ यो फाइदा भन्ने कुरा त्यति हो।
0: एउटा अप्ठ्यारो परिस्थिति सङ्घर्ष गरेर आउनु भएको छ, अघि भने माछाका त्यो खाटहरू ए छिटो बेचै सकै भनेर होइन, सबै उचालेर लगेर होइन स्टेजमा बनाएर गाउँदै गरेको त्यो अनुभव, र आज चाहिँ ठुलो स्टुडियोमा लाइटिङ र विभिन्न किसिमको चाहिँ भनौँ क्यामराहरूको अगाडि होइन
2: पछाडि फोटो
0: गाउँदै गर्दाखेरि ती दिनको सम्झना आउँछ कि आउँदैन?
2: त्यो दिनको सम्झना मैले त्यहाँनिर प्रोग्राममा पनि भनेको थिएँ सबैलाई सुनाएँ
0: अस्ति,
2: सबै हजुर सबैजना एकदम एकदम साइलेन्स भएर यो कुरालाई सुन्नुभयो होइन, भनेपछि यिनीहरू कुन जमानाको गायक रहेछ भन्ने पनि उनीहरूले महसुस गर्यो होला।
0: यहाँ रघु भट्टराईजीले लेख्नु भएको छ क्या बोस्टन युएसएबाट, इको भनेको हेलो हेलो मात्र हुन्थ्यो, कति वास्तविक कुरा गर्नुभयो है भनेर लेख्नु भएको छ,
2: धन्यवाद।
0: र उहाँको प्रतिक्रिया पढिहाल्छु, सञ्जीव लामासँगको भलाकुसारी र मिठा मिठा गीतहरू सुन्दै यता युएसएको बिहानी सुरु गरिसक्यो है तुलसीजी, रक पप टाइपका मिठा गीतहरू रहेछ सञ्जीवजीका गीतहरू भनेर लेख्नु भएको छ,
2: हजुर धन्यवाद सुनिदिनु भएकोमा।
0: युएसबाट हुनुहुन्छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीलाई, अनि अब बेलायतबाटै हुनुहुन्छ, अब तपाईँ भोलि बेलायत जाँदै हुनुहुन्छ, सम्भवतः अब हित्रोबाट निस्केपछि नजिकैको गन्तव्य होला फेल्थम होइन,
2: हजुर
0: फेल्थमबाट लेख्नुहुन्छ हरिराईजी, उहाँ पनि लामो समय तपाईँ जस्तै हङकङ बसेर अहिले बेलायत हुनुहुन्छ है, गायकै हुनुहुन्छ उहाँ पनि। तुलसा नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम सडिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसारी मिठा मिठा गीत सङ्गीत सुरुबाटै सुनेर मनोरञ्जन लिइरहेछ। आजको अतिथि सञ्जीव सरलाई हार्दिक स्वागत तथा अभिवादन छ। सञ्जीव सर, तपाईँको गीत सङ्गीत नेपाली साङ्गीतिक आकाशमा सधैँ चम्किरहोस् शुभकामना, साथै सञ्जीव सरबाट एउटा लाइभ गीतको पनि अपेक्षा राखेँ है, सबैलाई शुभ दिन हरिराई फेल्तम ननन भन्नुभएको छ हरिराईजीले। सर्वप्रथम त म धेरै धेरै धन्यवाद दिन चाहन्छु, केही भन्न चाहनुहुन्छ? उहाँ पनि लामो समय हङकङ बसेर अहिले बेलायतमा पुग्नु भएको छ,
2: ए उहाँले अब सुनिराख्नु भएको छ, त्यस त्यही नै सबैभन्दा ठुलो कुरा हो होइन, हजुर धन्यवाद सुनिदिनु भएकोमा कार्यक्रम।
0: हरिराईजीलाई धन्यवाद दिन चाहन्छु, लाइभ गीत एकैछिनपछि एउटा गीत गुनगुनाइदिनुहुन्छ होला, एउटा प्रतिक्रिया पढ्छ है अर्को पनि। नानिटन युकेबाट कैलाश अन्ता लिम्बू लेख्नुहुन्छ, नमस्ते तुजदाई, आज बुधबारको लभली कार्यक्रम सडिमसँग म आउनुभएको गेस्ट सिङ्गर सञ्जीव लामा सरलाई पनि नमस्ते, हजुरहरूको रमाइलो भलाकुसेल सुनेर बुधबारको लभली कार्यक्रम सडिमसँगको इन्जोय पनि लिइरहेको छु, सिङ्गर सञ्जीव लामा सरबाट एउटा लाइभ गीत सुन्न पनि मन लाग्यो भने तपाईँलाई सफलताको शुभकामना र आउने दिनको लागि भनेर लेख्नु भएको छ। कैलाश अन्त लिम्बुले ननिटन युकेबाट हुन्छ, उहाँलाई पनि धन्यवाद छ,
2: धन्यवाद।
0: अब बेलायततिर त धेरैले सुन्नुहुन्छ, धेरै ठाउँ पनि पुग्नु भएको छ होला, अघि भनिहाल्नु भयो घरमा अब मेरो परिवारले बिहानदेखि बेलुकैसम्म बेबेस सुन्नुहुन्छ भनेर धेरैले त्यसै भन्नुहुन्छ होइन, किनकि त्यहाँ चाहिँ गाडीतिर पनि बेबेस नै सुन्दो रहेछ अनि कुन्ती दिदीले भन्नुहुन्थ्यो, म स्कटल्यान्डबाट यता बेलायत आउँदासम्म बाटोमा सबै बेबेस मात्रै सुने भाइ भन्नुहुन्थ्यो होइन, र उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ, र हरिराईजी र उहाँले एउटा लाइभ गीत भन्नुभयो, तपाईँको कुनै एउटा गीत थोरै सुनाइदिनुहोस् न।
2: मेरो भन्दा नि यो एउटा गीत थियो जेस धरानमा चाहिँ निकै पपुलर छ यो गीत होइन. यो चाहिँ कस्तो भन्नाले हाम्रो पारस मुकारुन दाई अब हाम्रो सर उहाँसित हामी त्यसै साझा पाखा बस्दाखेरि
0: हजुर
2: लु एउटा गीत धरानको विषयमा बनाउनु पर्यो भनेर मैले टपिक निकालेँ.
0: हजुर
2: उहाँले एउटा लय गुनगुनाएँ. अब त्यो लय कता के हो त्यो मलाई थाहा भएन तर त्यसमा मैले शब्द भरेँ कि यही दुई लाइन म बुझाउन चाहन्छु. यो चाहिँ हाम्रो अब विजयपुर डाँडाहरू थाहा छ तपाईँलाई
0: थाहा छ
2: सेउती खोला यसको सुरुवात अन्तराबाट गर्छु म.
0: हुन्छ
2: उभो हेर्दा विजयपुर डाँडा छेउमा बग्ने सेउती खोला उभो हेर्दा विजयपुर डाँडा छेउमा बग्ने सेउती खोला रमाइलो छ धरान बजार घुम्दै फिर्दै आउनु होला लौ हे माया नमार घुम्दै आउनु धरान बजार धरान बजार.
0: यो गीत त तपाईँले गाउनु पनि भएको छ है.
2: हजुर
0: तपाईँको युट्युब च्यानलमा पनि मैले देखेको थिएँ होइन युट्युबमा राख्नु पनि भएको रहेछ लौ है माया नमार
2: नमार
0: घुम्दै आउनु धरान बजार होइन
2: भनेपछि
0: भनेपछि यो त्यतिखेर अब तपाईँहरू साथीभाइ जमघटमा गाएको गीत पनि हो.
2: हजुर
0: र यहाँ मिनी कालीकोटी रायजी लेख्नुहुन्छ उहाँ चाहिँ अब तपाईँभन्दा फक्सरमा बस्नुहुन्छ अलि माथि आसपोर्ट क्यान्टबाट हुनुहुन्छ है. नमस्कार तुजाई साथै आजको हाम्रो पाहुना गायक ज्यूलाई पनि नमस्कार छ भन्नुभएको छ. नेपालमा पनि उहाँको चाहिँ धरानै जस्तो लाग्छ है. अहिले चाहिँ बेलायतबाट हुनुहुन्छ फक्सटनभन्दा माथि क्यान्टबाट भने आसपोर्ट क्यान्टबाट हुनुहुन्छ. मिनी कालीकोटी रायजीलाई पनि धेरै धेरै धन्यवाद छ होइन कार्यक्रम सुनिदिनु भएकोमा धन्यवाद छ. र अन्य श्रोताहरूको प्रतिक्रिया पनि देखिरहेको छ म पढिहाल्छु है त. ओमप्रसाद थापा काउचा दाई लेख्नुहुन्छ उहाँ चाहिँ बेलायतबाट हुन्छ फान्ड्रोबाट हुनुहुन्छ. नमस्कार तुजी साथै आजको हाम्रो पाउनु गायक सञ्जीज्यूमा पनि नमस्ते. कार्यक्रम भलाकुसल सुन्दै भरपूर मनोरञ्जन लिइरहेछु है भनेर लेख्नु भएको छ ओमप्रसाद थापा काउचा दाईले बेलायतबाट. फान्ड्रो त तपाईँलाई थाहा भइहाल्छ होइन बेलायतमा बसेपछि.
2: धन्यवाद
0: र ओम दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हामीलाई सुनिदिनु भयो र सुनेर आफ्नो प्रतिक्रिया लेखेर पठाउनु भयो धन्यवाद दिन चाहन्छु. सुनसरीबाट हुनुहुन्छ धरान नजिकै सुनसरीबाट तुलसी दाई र आजको पाहुना सञ्जीव दाईलाई नमस्कार भनेर लेख्नु भएको छ उहाँलाई धन्यवाद छ. मलाई कुसाले सुनिरहेको छु है भनेर लेख्नु भएको छ. र तपाईँ फर्किँदै हुनुहुँदैछ शुभ यात्रा पनि भन्नुभएको छ. हाम्रा धरान नजिकैबाट उहाँ चाहिँ सुनसरीको पनि उहाँको ठाउँ चाहिँ ठ्याक्कै मैले बिर्सेँ कहिलेकाहीँ आफ्नो ठाउँको नाम पनि लेख्नुहुन्छ. उहाँलाई धेरै धेरै धन्यवाद छ. धरानमा पनि सुनिन्छ नि हाम्रो एफएममै. ल त उसो भने हामी एउटा गीत राखौँ पहिलेको भन्दा तपाईँकै स्वरमा रहेको गीत राखौँ त्यसपछि हामी बाँकी कुराकानी गर्नेछौँ है त.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि सन्तुलित खानपान.
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.

0: हजुर श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो बसाई यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म फेरि पनि स्वागत गर्न चाहन्छु। पहिलेको भन्दा यो गीत राखेँ मैले आजको अतिथि सञ्जीव लामाको स्वरमा। सञ्जीवजी, यहाँलाई फेरि पनि स्वागत छ।
1: धन्यवाद।
0: तपाईँको गीतहरू चाहिँ अहिलेको युथ जेन्जी पुस्ताको चाहिँ मन छुने गीतहरू गाउनु भएको छ, किनकि युथ एउटा टार्गेट पनि हुन्छ नि, होइन, एउटा समूह है, जस्तै टिनेजहरूको लागि नै धेरै फोकस गरेको गीतहरू जस्तो पनि लाग्छ, होइन, उमेर समूहले पनि गीत सुन्ने श्रोताहरू फरक हुन्छ नि है।
1: हुन्छ होला, तर म चाहिँ खासै जेन्जीले
0: किन यो पहिलेका भन्दा अलिकति अलिक वेस्टर्न प्याटर्न गीत,
1: यो चाहिँ कस्तो भने पहिलेको भन्दा आज धेरै फरक लाग्यो मलाई। बट यो चाहिँ मैले वास्तविक एउटा हङकङमा एउटा देखिरहेको कुरा हो कि, जस्तै हामीले गाउँघरमा कान्छी माइली जेठी यस्तो भनेर बोलाउने, एउटा सम्बोधन गरेर बोलाउने, होइन, अथवा कान्छा अब माइला भनेर बोलाउने हाम्रो साथीभाइ अथवा भाइहरू चाहिँ पछि पछि मैले तपाईँको चिन्नै नसक्ने भएको देखेको थिएँ कि, तपाईँको चाइनिज हो कि को हो, अब नेपाली हो कि को हो, अनि पहिलेको भन्दा आज धेरै फरक देखेँ। जति हेऱ्यो त्यति रङहरू बद्लिएको थियो, यो यसरी मैले यो सोचेर लिएको गीत हो।
0: ए, तपाईँकै रचना?
1: हजुर, यो अनि अब
0: भनेपछि तपाईँलाई त्यो आनी बानी स्वभाव अनि त्यो भनिन्छ नि उमेरले आउने त्यो
1: महसुस गर्नुभएको होला कोही साथीभाइहरू तपाईँसितै, अब घुलमेल भएको साथीभाइहरू, होइन, अहिले अलिकति ठाउँमा पुगेर के भयो अलिकति तपाईँले चिन्नु तपाईँलाई नचिनेको जस्तो गर्नेहरू देख्नुभयो होला कहिले कहिले, जुन जम्का ब्रेड पनि हुनसक्छ, त्यो त्यही नै हो यो गीतको नेचर पनि क्या। तपाईँको अब हिजो अस्ति हामीले होइन अब कान्छा कान्छी भनेर बोलाएकोहरू चिन्नै नसक्ने, अब दाजुहरूलाई नचिन्ने खालके चाइनिज हो कि को हो त्यस्तो टाइपको, यस्तो किसिमको सोचाइले चाहिँ मैले यो गीत बनाएको
0: हो। भुइँ बिर्सनु भएन मान्छेले, होइन,
1: सही मेरो
0: आफ्नो धरातल बिर्सिनु भएन,
1: धरातल बिर्सिनु भएन, आफूभन्दा सिनियरलाई सधैँ रेस्पेक्ट गर्नुपर्छ, यही हो मेरो भनाइ।
0: नेपालीमा एउटा भनाइ छ, नहुँदा अथवा केही छैन भनेर आत्तिनु पनि हुँदैन, होइन, भइसकेपछि मात्तिनु पनि हुँदैन भनेर यसलाई ब्यालेन्समा लिएर चाहिँ जानुपर्छ। कला क्षेत्रमा पनि यसको ठुलो महत्त्व रहन्छ, होइन, किनकि मान्छे घमण्डले पनि बिग्रेको छ नि, राम्रो राम्रो गायकहरू अथवा राम्रो स्वर भएको मान्छेहरू किन हरायो भन्दाखेरि स्वभावले पनि हुन्छ नि, होइन,
1: एकदम सही सही।
0: त्यही भएर यो गीत चाहिँ यसरी सिर्जना भयो,
1: यसरी सिर्जना भएको गीत हो यो, अब यही पुस्तालाई त्यो पुस्तालाई भन्ने होइन, यसमा चाहिँ पक्का
0: अलिकति वेस्टर्न प्याटर्न गीतहरू चाहिँ युवाहरूले नै बढी मन पराउनुहुन्छ नि है।
1: हजुर, यो भन्दा नि अहिले चाहिँ फ्लेभर इङ्ग्लिस फ्लेभर स्थायी आयो, एउटा अन्तर आयो स्थायी दोहोऱ्यो सक्यो, यस्तो किसिमको टेस्टहरू एक समयमा अब चलिरहेछ यस्तो ट्रेन्डहरू, अनि विशेष गरी एउटै शब्दलाई 10 खेप रिपिट हुनेहरू जेन्जी पुस्ताले।
0: अब अहिले त अझ भन्यो भने भाइरल भन्नु थाल्यो, होइन, यो भाइरल भने के मलाई पनि थाहा भएन, होइन, अब छडी आयो खरे जस्तो क्या।
1: हजुर,
0: कहिलेकाहीँ त्यसले ध्वस्त पनि बनाएर जान्छ, होइन, कहिलेकाहीँ राम्रै चिजहरू श्रोताहरू पनि लिएर बटुलेर आउँछ, होइन, भनेपछि यो समयसँगै परिवर्तन हुने चिज रहेछ म्युजिक पनि,
1: म्युजिक सँग त्यो हिँड्नु पनि पऱ्यो, फेरि मेरो यस्तो भनेर त्यो त्यही सोच लिएर घमण्ड गरेर हिँडेर पनि हुन्न, चेन्जेबल आउनु पनि पर्छ म्युजिसियनमा।
0: तपाईँले अघि हङकङको प्रसङ्ग गर्दै गर्दाखेरि हङकङको कुरा गर्नुभयो, यो गीत हङकङमा लेखेँ भनिहाल्नु भएन, राजु गुरुङज्यूले हङकङबाटै लेख्नु भएको छ, तपाईँलाई चिन्नु हुँदो रहेछ, सञ्जीव ब्रदर नाइस टु हियर अन बे बेस इन्जोय युर इन्टरभ्यू फ्रम हङकङ, थ्याङ्क यू तुलसीजी भनेर लेख्नु भएको छ राजु गुरुङजी, उहाँ पनि
1: एकदम
0: कला क्षेत्रमै हुनुहुन्छ,
1: एकदम उहाँ ब्रदरलाई म राम्रो चिन्छु हजुर, एकदम उहाँ बेसिस हो हजुर, एकदम बेसिस गिटारिस्ट,
0: बेस गिटार
1: हजुर, अब एक हाम्रो समयमा त उहाँ अब हङकङमा बिजी नै प्रायः जस्तो हरेक सोमा उहाँ निस्किनुहुन्थ्यो,
0: हङकङमा धेरै कार्यक्रम अहिले पनि हुन्छ नि, होइन,
1: अहिले पनि हुन्छ,
0: सायद उहाँको अहिले पनि त्यो उपस्थिति रहन्छ होला,
1: अहिले अब मलाई थाहा भएन, जुन म हुँदा
0: तपाईँ हुँदाखेरि
1: हजुर,
0: भनेपछि सँगै एउटा स्टेज सेयर गर्नु गर्नुभएको रहेछ उसो भने,
1: हुँदा उहाँहरूसित मैले एउटा प्र्याक्टिस चाहिँ गरेको थिएँ, हाम्रो जेम्स प्रधानको ओ अनु भन्ने गीत प्र्याक्टिस गरेको थिएँ, तर त्यो सो चाहिँ अब पोस्टपोन हुँदा तपाईँको त्यो कौलोन पार्कमा थियो, तर गर्ने मौका चाहिँ जुडेन, अब अनि गयो छ्यासे ट्र्याकमा गायो, अनि हाम्रै ब्यान्डहरू आउँदैछ, धरानको ब्यान्डहरू आउँदैछ, उहाँहरूले ब्याकअप गर्थ्यो र सो गर्थ्यौँ हामी, म चाहिँ त्यसरी अब हङकङकै म्युजिसियनहरूसित गुलमुल भएर चाहिँ हिँड्नुहोस्, समय मिलेन मेरो,
0: धेरैजनाले हङकङमा सङ्गीत कर्म गर्नुभएको छ, त्यसमध्येको राज गुरुङजी पनि हुनुहुन्छ, दिनेश सुब्बादा पनि हङकङ हुन्छ, अहिले त बेलायतै हुनुहुन्छ होइन, र धेरैभन्दा धेरै हङकङमा रहनुहुने है, जहाँ गए पनि सङ्गीतलाई चाहिँ माया गर्नुहुँदो रहेछ, र अहिले राज गुरुङजी पनि हङकङबाट सुनिरहनु भएको रहेछ। सङ्गीतप्रतिको माया, सङ्गीतप्रतिको मोह र लगावकै कारण त रेडियो सुन्ने पनि
1: सिक्ने पनि हजुर त्यही हो सर।
0: सञ्जीवजीलाई माफ गर्नु, राजुज्यूलाई धेरै धेरै धन्यवाद,
1: धेरै धेरै धन्यवाद।
0: तपाईँलाई पनि हङकङमै छु जस्तो लाग्यो होला है, उहाँको प्रतिक्रिया,
1: उहाँको प्रतिक्रिया उहाँले सम्झिनुहुन्छ,
0: खुसी लाग्यो। अनि यहाँ लेख्नुहुन्छ नूतन भुषालजी इज्जालबाट हुनुहुन्छ, उहाँ पनि गीतकार हुनुहुन्छ है। नमस्कार सर, साथै गायक सञ्जीव लामाज्यूलाई पनि नमस्कार, रमाइलो कार्यक्रम, पुरानो गीतहरू रेडियोमा सुनेको पनि याद आयो भनेर लेख्नु भएको छ।
1: हजुर खुसी लाग्यो,
0: धन्यवाद,
1: धन्यवाद।
0: शर्मिला अधिकारीज्यू लेख्नुहुन्छ, उहाँ चाहिँ कनेक्टिकट युएसएबाट हुनुहुन्छ, उहाँ चाहिँ अमेरिकाबाट हुनुहुन्छ, म पनि यतै छु है, रेडियो सुनिरहेको छु, ड्राइभिङमा भएर केही लेख्न सकिनँ, हजुरलाई नमस्कार छ है। आजभोलि लीलाराज कामबाङ दाजु त कता हराउनु भयो भनेर लेख्नु भएको रहेछ, लीलाजी कतै व्यस्त हुनुहुन्छ होला है शर्मिलाजी, ल खुसी लाग्यो कार्यक्रम सुनिरहनु भएको छ, दाजु हराएकोमा खोजी गर्नुभयो बहिनीले, लीलाजीले सुन्दैनछ नि केही लेख्नु होला है, त शर्मिलाजीलाई पनि धन्यवाद छ। अनि जर्मनीबाट लेख्नुहुन्छ द्वारिका थापा मगरज्यू, नमस्कार तुलसीजी साथै सम्पूर्ण श्रोताहरूमा हार्दिक नमन गर्दछु, अनि आजको पाहुना ह्यान्डसम गायक सञ्जीव लामाज्यूलाई पनि नमस्कार, हजुरहरूको बोलाएको सेल सुन्दै मजा लिइरहेछ है, गीतहरू मिठा रहेछन्, अनि उनको उहाँको साङ्गीतिक यात्रा सधैँभरि उच्च रहिरहोस् भन्ने कामना गर्दै म विदा भएँ, द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट भन्नुभएको छ। द्वारिकाजी पनि यता नेपालमा चाहिँ पूर्वतिरकै जस्तो लाग्यो, सायद धनकुटा या तेह्रथुमतिरको हुनुहुन्छ, अहिले चाहिँ जर्मनीबाट हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ, द्वारिकाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, केही भन्न चाहनुहुन्छ उहाँलाई?
1: एकदम धेरै धन्यवाद, सुनिदिनु भयो,
0: सङ्गीतलाई माया गर्ने मान्छे
1: हुनुहुन्छ, खुसी लाग्यो।
0: कैलाश अन्त लिम्बुले लाइभ गीतको लागि धेरै धेरै धन्यवाद भनेर लेख्नु भएको छ, हरिराईजीले पनि धन्यवाद भनेर लेख्नु भएको छ, अघि एउटा गीत गाइदिनु भयो, त्यो गीत हामी केही छिनपछि राख्नेछौँ, गीतको बोल चाहिँ घुम्दै आउनु धरान बजार। अब यसपालि धरान आएपछि धरानमा केही त्यस्तो कति वर्ष अन्तरालमा आउनुभयो?
1: म एभ्री टु एन्ड हाफ इयर्स भित्रमा आउँछु,
0: दुई अढाई वर्षमा आउँछु, भनेपछि केही फरक पनि पाउनुभयो?
1: फरक त त्यही हो, भिडभाड बढेको बढेको देख्छु, जहिले आउँछु तहिले नेपालमा भिड, गाडीको भिड, टेम्पोको भिड, बाइकको भिड, यो चाहिँ हरेक वर्ष बढेको देख्छु म, अब यसलाई रोकथाम गर्ने एउटा माध्यम पनि छैन होला,
0: नेपालीहरूको आर्थिक स्थिति पनि राम्रै भएर हो कि के हो त्यसो?
1: हजुर
0: होइन, महँगा महँगा गाडी सडकमा कुद्छन् है,
1: हजुर अरू अहिले त तपाईँको सिटी यहाँबाट खेदाको सबै सिटी टेम्पोहरू उता छ तरानमा पूर्व, तपाईँको बाटो छेकेर तपाईँको अब के भन्ने
0: सबैतिर। अब विकास चाहिँ केही देख्नुभयो तपाईँले?
1: विकास
0: भिडभाड मात्रै देख्नुभयो कि केही परिवर्तन पनि पाउनु भइरहेछ?
1: परिवर्तन खासै हामीले हिँडिराख्ने रोडहरू अझै पनि बनिएको छैन होइन, एक्जाम्पल नगरपालिकाकै अगाडिको रोड बनिएको छैन होइन, नगरपालिकाभित्र छिर्ने रोड बनिएको छैन होइन, अब परिवर्तन त्यो भित्रभित्र एक दुईवटा देखाएर मात्रै परिवर्तन हुँदैन, त्यो
0: धेरै ठाउँ गर्नुपर्छ होइन,
1: मेन आँखामा पर्ने एउटा नगरपालिकाको बाटो बनिँदैन भने त्यसलाई म चाहिँ परिवर्तन भन्न अलिक हिचिचाउँछु होइन, अब त्यो कुना काप्छु भन्दा हाम्रो आँखामा पर्ने चिज पहिला परिवर्तन हुनु पर्यो, विकास हुनु पर्यो, त्यो विकास चाहिँ मैले कम देखेँ यसपालि।
0: तर सङ्गीतप्रतिको माया लगाव चाहिँ धरानहरूमा अहिले पनि छ है, हिजकै जस्तो
1: एकदम छ हजुर, चाहिँ जस्तै प्रोग्राम पनि तपाईँको त्यहाँ घुइँचै हुन्छ, हेर्ने हुन्छ, राम्रै हुन्छ, एकदम माया गर्छ सङ्गीतहरूलाई, अब त्यो बारहरू भन्ने फाल्टो कुरा हो, त्यो सधैँ बजाइराख्ने नहुनु सक्छ, तर प्रोग्राम चाहिँ अझै पनि छ, एकदम राम्रो माहौल हुन्छ, गायकहरूलाई गाउनु जोस आउँछ, इन्करेज राम्रो हुन्छ, सपोर्टिङ राम्रो, पहिलाको जस्तो फटाहरू छैन, पहिलाहरूको जस्तो होइन, त्यो मन परेकोले गाउँदा वा वा नगर्नु, मन नपर्नेले गाउँदा झट्टाहरू हान्ने त्यस्तो खालके त्यस्तो छैन,
0: अब चाहिँ दर्शकहरूमा पनि त्यो एउटा भन्नु न
1: हजुर,
0: हुन त अब राम्रो कुरो होइन होइन, हरेक कलालाई चाहिँ हामीले प्रशंसा गर्नै पर्छ, चाहे बेसुरै गाइदियोस् स्टेजमा, तर त्यतिखेर चाहिँ हामीले सम्मान गर्नुपर्छ होइन,
1: किनभने कोही कस्तो हुन्छ भने स्टेजमा ए स्टुडियोमा राम्रो गाउने हुन्छ, तपाईँको स्टेजमा नर्भस हुने हुन्छ होइन, तपाईँको अब कहीँ कहीँ अब हामी ज्याम जस्तै तपाईँ हामी बस्यौँ त्यस्तोमा कोही राम्रो गाउने हुन्छ, फेरि स्टुडियोमा नराम्रो गाउने हुन्छ, यो भनेको एकैनास हुन्न कि सु यो तपाईँको मान्छेको कन्फिडेन्स चाहिँ एकैनास हुन्न कि कहाँनिर डेभलप हुन्छ त्यो थाहा हुन्न
0: ठाउँ परिवेशले ठुलो भूमिका खेल्ने रहेछ उसो भने होइन
1: हजुर सही
0: होमा पाइम लिम्बू लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ सेवारो तुलसीज्यू आज मैले फेसबुक देख्न सकिनँ त्यसैले गर्दा यतै मेसेन्जरमा लेखेको छु है हजुर आफन्त आजका पाहुनाज्यूप्रति पनि नमस्कार छ हजुरहरूको मिठो भला कुशली सुनिरहेछु अनि उहाँलाई अझै उन्नति र प्रगतिको कामना गर्दछु भनेर बेलायतबाट लेख्नु भएको छ होमा पाइम लिम्बूले उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु बेलायतमा बसेर होइन हामीलाई सुनिदिनु भएको छ धेरै धेरै धन्यवाद छ
1: धन्यवाद हजुर
0: रेडियो चाहिँ अहिले पनि मान्छेले सुन्छ नि है तपाईँले अघि तपाईँले मेरो परिवार भने जस्तै आज धेरै श्रोताहरूले सुनेर प्रतिक्रिया लेखिरहनु भएको छ केही भन्न चाहनुहुन्छ
1: एकदम सुन्छ बेलायतमा चाहिँ तपाईँको काममा पनि नाइट ड्युटी गर्नेहरूले पनि सुनिरहेको म पाउँछु र प्राय सुन्छ हजुर गाडी हुँदै पनि सुन्छ होइन नेपाल जस्तो हराइगएको चाहिँ छैन नेपालमा जुन अहिले एफएमहरू हराएको छ होइन तपाईँको टिभीहरू हराएको छ अहिले होइन त्यस्तो छैन

0: उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। सञ्जीवजीको पनि
1: धन्यवाद।
0: पुग्नु भएको छ होला ननिङटनहरू, यो विभिन्न ठाउँहरू त युके?
1: ननिङटन पुगेको छैन म, टाढो टाढो चाहिँ थुप्रो अब गइन्छ, ननिङटनमा सायद अब हुनु पऱ्यो चिन्जा
0: घुम्ने, यसो विकेन्डमा घुम्नु भएको छैन?
1: ननिङटनमा चाहिँ
0: पुगिघान जानु भएको छैन
1: खासै, अब मलाई अहिलेसम्म उयो पनि छैन त्यहाँनिर कुन चिज चाहिँ हेर्नु जाने भन्ने कुरा, अनि अब आफ्नो मान्छेलाई भेट्नु भने त्यहाँ छैन
0: त्यो। धेरै चाहिँ नेपाली त नेपालीहरू अल्सोटतिर बस्नुहुन्छ, त्यहाँ त पुगिहाल्नुहुन्छ, साङ्गीतिक कार्यक्रम पनि धेरै हुन्छ अल्सोटमा।
1: अल्ट्रासोटमा त म हजुर त्यहाँ त जम्मै पुगेकै हुन्छ अल्ट्रासोट, त्यो त्यो त अब उयो नै भयो हजुर होइन। यो बाँकी रहेको ठाउँहरूमा चाहिँ कि तपाईँको आफ्नो मान्छे हुनु पऱ्यो, कि त एउटा ऐतिहासिक
0: एउटा अनुकूलता संयोग मिल्नु पऱ्यो,
1: नभए ऐतिहासिक तपाईँको एउटा घुम्ने ठाउँ हुनु पऱ्यो क्या, त्यो चाहिँ हेरी नहुने चिज क्या, हो त्यस्तो हुनु पऱ्यो। त्यो भयो भने चाहिँ तपाईँ अवश्य जानुहुन्छ त्यो ठाउँ।
0: ननिङटन चाहिँ म पनि पुगेको थिएँ, त्यो हावाबाट बिजुली त्यो घुमिरहेको थियौँ त्यहाँ, हामीले सोध्यौँ पनि यो के होइन बत्ती इलेक्ट्रिसिटीको लागि भन्छ त्यो, अब हुन चाहिँ युके सबै सबैतिर हावा नै चलिरहेको
1: हुन्छ
0: होइन। अब हामी एउटा विश्राम लिन्छौँ सञ्जीवजी, र विश्रामपछि अघि तपाईँले लाइभ गुनगुनाउनु भएको गीत श्रोतामाझ राख्नेछ, घुम्दै आउनु धरान बजार है। अब अघि तपाईँले भनिहाल्नु धरानमा भिडभाड अहिले पनि बढिरहेको छ भने धरान र करिब करिब सुनसरी जोडिनु आँटिसक्यो, त्यो बिटको बिचको अलिकति जङ्गलले मात्रै नभए सुनसरी धरान तरारा होइन करिब करिब त्यो बाटो लाइन त जोडिनु आँटिसक्यो।
1: बाटो राम्रो छ, बाटो त्यो तिन अहिले इटरी तरादेखि तपाईँको एकदम राम्रो छ, ए हुन्छ। तर अब जब आफ्नै जुन मेन हुनुपर्ने ठाउँमा चाहिँ म चाहिँ अब होइन हिँडिराख्ने त्यो महसुस गरेँ मैले। अब
0: तरारा त एक त कहाँ सेकवाको लागि प्रख्यात ठाउँ पनि हो नि,
1: अहिले पनि छ स्टिल, अहिले पनि छ
0: मिठो, त्यो बाटो हिँड्दा उत्रिनु
1: हजुर
0: स्वाद लिएर फर्किनु नेपाली पनि
1: तर अलिक बढी भएछ मटनको साथ।
0: ए ल, अब उमेर अनुसार पनि खानुपर्छ, खानु ध्यान दिनुपर्छ होइन। र एउटा गीत राख्छ है तपाईँले अघि गुनगुनाउनु भयो गीत,
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ, अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: घुम्दै आउनु धरान बजार, पक्कै पनि धरान आफैमा सुन्दर ठाउँ। धरान अत्यन्तै प्रकृतिले पनि सुन्दर कुदेको ठाउँ जस्तो लाग्छ धरान, होइन? धरानकै गीत गाउनु भएको छ यसले चाहिँ तपाईँलाई। विजय माफ गर्नुहोला, सञ्जीव लामा चाहिँ धरानको रहेछ, धरान रहेछ भने चिनाउँछ है यस्ता गीतहरूले ठाउँ विशेष गीत गाउँदै गर्दाखेरि।
1: यो गीतमा हाम्रो पूर्व मेयर, अब हाम्रो अहिलेको सांसद हर्क साङपाङ खुब देउसी भैलो खेल्थ्यो। उहाँले मेयर जित्ने बित्तिकै यो गीत लाइभ गाएर फेसबुकमा नै राख्नुभएको थियो। यो गीतलाई साह्रो उहाँले मन पराउनुहुन्थ्यो,
0: हाम्रो हर्क साङपाङ
1: राइटले। त्यो एक किसिमको पहिचान जो चाहिँ यो सदाबार कता कता पर्यटक हुँदै बजिरहेको छ यो गीत।
0: तपाईँको गायन यात्राको चाहिँ प्रारम्भ उसो भने अघि तपाईँले भन्नुभयो देउसी भैलिनी हो।
1: देउसी भैलो हजुर, यसै साथीभाइहरूसित होइन बजायो, यसरी यसरी गर्दा गर्दा वाइफ किन हामी एउटा एल्बम नगर्ने, हामी गरौँ न, हुनसक्छ कि भन्ने हिसाबले लागि त्यतिको।
0: भनेपछि चाहिँ देउसी भैलीबाट सुरुवात भएर चाहिँ त्यसपछि एल्बमको तयारी गर्नुभयो, होइन? र अब त्यो सायद त्यो समय एउटा यस्तो समय थियो जुन बेला चाहिँ ब्यान्डहरू धेरै लोकप्रिय थियो, होइन? त्यही भएर पनि तपाईँले अलिकति यो ब्यान्डहरू फर्म गरेर अलिकति वेस्टर्न पप शैलीका त्यो शैलीलाई रोज्नु भएको हो।
1: त्यो त अब भनिहाल्नु, त्यो किसिमको हाम्रोमा नलेज, त्यस्तो किसिमको आइडिया भयो त हामी धेरै माथि पनि पुग्थ्यौँ होला। यो चाहिँ हाम्रो एउटा आफ्नै किसिमको एउटा ढङ्गले नै हुन त, कोहीसित हामी उयो भएर प्रेरणा पाएरै गर्छौँ, यो लाइनमा लाग्छौँ होइन। तर त्यसरी हामीले कहिले कपीहरूको गर्ने दायाँ बायाँ त्यसरी चाहिँ हामी गएनौँ। आफ्नै मेलोडिज हुन्थ्यो होइन,
0: मेलोडी त हुन्थ्यो तर के भने एउटा
1: ब्यान्ड जगजगी छ, हामी पनि केही हुन्छौँ कि भनेर चाहिँ लागेको होइन। त्यो त्यस्तो चाहिँ
0: नत्र तपाईँलाई रोशन प्रतापको नाम लिँदै गर्दा टेलिभिजन खोल्यो भने चाहिँ ब्यान्डकै गीतहरू बजी बज्थ्यो होइन, अहिले लोकदोरी बजे जस्तै होइन।
1: हजुर, उहाँले त रोशन दाई त्यतिखेर अब फेरि सुँगुरको मासु खुब मन पराउनुहुन्थ्यो,
0: धरानबाटै बोकेर आउनुहुन्थ्यो कि।
1: एकैटा आज रिलिज हुन्छ है, हप्ता एक बजी आउँथ्यो शनिबार त्यो प्रोग्राम, आज आउँछ छैन, भोलि आउँछ छैन, ए भन्नाले अर्को विक आउँछ छैन, फेरि फोन गऱ्यो, ल योपालि चाहिँ पक्का। जुन दिन आयो त्यो दिन हाम्रो लागि दसैँ जस्तै, त्यस्तो एक्साइटेड त्यस्तो दिनहरू थियो।
0: त्यसपछि धरानको कालो
1: हजुर
0: बादल बोकेर सुँगुर बोकेर आउनु
1: है दाइ, ल खुसी लाग्यो भनेर यसो दाइलाई दर्शन गरी
0: उपहार
1: उपहार। अब यो भनेको एउटा, त्यो भनेको एउटा नराम्रो होइन, एउटा हामीले एक अर्कामा गर्नुपर्ने रेस्पेक्ट हो,
0: चेखाए जस्तो
1: चेखाए जस्तै हो।
0: त्यो दिनलाई टेकेर आज यहाँसम्म आउनु भएको छ होइन, र आज कस्तो लाग्छ ती पुराना दिनहरूलाई सम्झँदाखेरि?
1: त्यो दिनमा जानु पाएँ भने मलाई आज यस्तो लाग्छ, अब फ्यामिली त भइहाल्यो, आफ्नो छोरीहरू अब यत्रो कतिहरू होइन, खुसी लाग्छ। त्यो त्यसलाई छोडेर म एक्लै भएको भए चाहिँ मेरो सारा केही मलाई चाहिँदैन, त्यो दिनमा फर्काइदिए भन्थेँ कि। म एक्लै भएको भए चाहिँ, तर अहिले फ्यामिली छु म होइन,
0: हजुर,
1: तर म एक्लै भएर म जहाँसुकै संसारको जुनै कुनामा भए पनि त्यो दिन दिन्छ भने म सबै सेक्रिफाइस गर्थेँ। त्यो दिन चाहिँ त्यति इम्पोर्टेन्ट राम्रो लाग्छ मेरो अर्थ,
0: त्यो पुराना दिनको सम्झना अहिले पनि आइरहन्छ।
1: हजुर, त्यस्तो राम्रो होइन, पिकनिक खाने, देउसी गएपछि पिकनिक जाने, हिँड्दै घर फर्किने, यस्ता दिनहरू
0: साथीभाइसँग योपालि धरानमा भेट हुँदा भयो यस्ता कुराहरू पुराना दिन।
1: अझै मलाई थाहा नभएको कुरा अर्को मेरो बेसिसले भन्ने, अनि म अझै उसलाई थाहा नभएको अर्कोले भन्ने, यति रमाइलो भयो होइन यति त्यो दिनहरू। अब रङ्गिला फिल्म हेर्नु गएको, साइकलमा चक्करगड्डी हेर्नु गएको कुरा गर्छ साथीहरू होइन, एउटाले बिर्स्यौ भन्छ, कति खुसी लाग्ने यस्ता कुराहरू सुन्दा।
0: पक्कै पनि सङ्घर्ष गर्नु कति गाह्रो भयो त्यो बेला तपाईँलाई सञ्जीवजी, किनकि त्यो समय भनेको त अहिले जस्तो सजिलो माध्यम थिएन, रेडियो नेपाल मात्रै थियो,
1: तपाईँको रेडियोमा बजाउने चान्स पनि कम पाइन्थ्यो। एनटिभीमा लाइभ सो गऱ्यौँ हामीले 8 गीत होइन, त्यो चाहिँ हामीलाई रोशन प्रताप दाईले स्पेसियली एरेन्ज गर्यो राम्रो। त्यो समयमा मैले अमृत पुन दाईलाई पनि, हाम्रो नेपथ्यको गायकलाई पनि, उहाँको एसिस्टेन्ट हुनुहुन्थ्यो त्यो बेला, अनि म त्यो दिन कहिल्यै भुल्दिनँ। म चाहिँ फेरि कसैले सानो मलाई हेल्प गरेको छ भने म त्यो मान्छेलाई जिन्दगीमा भुल्दिनँ। तपाईँको नेपथ्य मेरो हामीसित इफेक्ट थिएन, डिले सङ्गम स्टुडियो थियो, तपाईँको के भन्यो भने अमृत दाईले डिले बिना राम्रो सुनिँदैन, भोगोल यहाँ ड्राई हुन्छ, डिले चाहिन्छ, कहाँ पाउँछ त भने सङ्गममा जानु मैले भनेको भन्नु भने अब कसरी जाने केही छैन बिहान बाइक उहाँको कवसिकी बजाज थियो लाइसेन्स पनि सोध्नु भएन छ कि छैन भनेर एक वचनमा कवसिकी बाइक दियो
0: कसले हाम्रो अमृतजीले
1: अमृत हजुर हाम्रो हजुर अमृत गुरुङले हजुर अनि उहाँको बाइक लिएर कुदाउनु त आउँथ्यो लाइसेन्स नभए पनि हामी त होइन त्यो लाइसेन्स बिना कुदाउँथ्यौँ पहिला पहिला हामी
0: हजुर
1: अनि गएर डिले लिएर आए त्यो गाईको त्यो गुण म याद अब उहाँले त अब ठुलो गायक होइन अहिले त अब वान नम्बर वान अब धरानको एकदम होइन ए नेपालको एकदम अब उहाँ त उयो भइहाल्यो वरिष्ठ तर पनि उहाँको त्यो सहयोगलाई हामी सदा रेस्पेक्ट गर्छौँ होइन सम्झिराख्छौँ
0: अमृत गुरुङले त्यतिखेर लागेको गुण चाहिँ तपाईँले बिर्सिनु भएन रहेछ होइन यो चाहिँ राम्रो पुग्छ मान्छेले गुण बिर्सिनु हुँदैन भन्छन् होइन र तपाईँले सम्झिराख्नु भएको रहेछ खुसी लाग्यो र यहाँ सारु केटा एग्नेसजी लेख्नुहुन्छ उहाँ हङकङबाट हुनुहुन्छ है नमस्कार तुलसी दाजु अनि हजुरको आजको पाहुना सञ्जीव लामा दाजुलाई पनि नमस्ते बिर्सिएका यादहरूले यो गीत मैले 2-3 वर्ष अगाडिदेखि सुन्दै आएको गीत हो युट्युबमा हेर्दा हङकङमै खिचेको तस्विरहरूको र एल्बम छ भनेर लेख्नु भएको छ है अनि मैले सोच्दै थिएँ को होला भनेर राजा गुरुङ दाईसँग राम्रै मेरो चिन्जान छ म उहाँलाई चिन्छु तर तपाईँलाई चाहिँ कसरी चिनिन्नछु बिर्सेका यादहरूले यो मेरो प्लेलिस्टको सुन्दर गीतहरू मध्येको एक हो थ्याङ्क यू भनेर लेख्नु भएको छ
1: धन्यवाद एकदम सम्झिनु भयो अब भेटघाट
0: उहाँको चाहिँ प्लेलिस्टमै परेको गीत रहेछ हङकङमा अघि राजु गुरुङज्यूको नाम लिउँ उहाँको प्रतिक्रिया पनि पढौँ चिन्नु हुँदो रहेछ
1: हजुर मैले अब अलिकति अब हुन त अब हङकङ पनि अब ठुलै छ चिन्न एकअर्कामा गाह्रै हुन्छ ठोकिनु तैपनि गीतलाई माया गरिदिनु भयो धन्यवाद
0: दिन चाहन्छु हाम्रो सारु केटा एग्नेसजीलाई महेश दालजी चाहिँ दाई मेरो प्रतिक्रिया सुन्न पाएँ भनेर लेख्नु भएको छ ज्यादै खुसी लाग्यो मेरो चाहिँ रामधुनी बक्लौरी अरे सुनसरीको उहाँको चाहिँ रामधुनी बक्लौरी
1: भनेपछि हाम्रो अनिल राजधामीलाई पनि उहाँले चिन्नुहुन्छ
0: अनिल राजधामी
1: हजुर मेरो प्रिय भाइ हो उहाँ चाहिँ अनिल भाइ
0: प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ दीप ज्वेलरी अल्सुट युकेबाट हुन्छ प्रेम दाई लेख्नुहुन्छ नमस्कार तुलजी साथै आजको अतिथि गायक सञ्जीव भाइलाई पनि नमस्कार गीत सङ्गीतको विषयमा भलाकुसारीबाट धेरै जानकारी मिल्यो हङकङबाट राजु भाइले पनि सुनिरहनु भएको रहेछ हाम्रो तर्फबाट भाइहरूलाई मिठो सम्झना है भनेर लेख्नु भएको छ प्रेम दाई पनि पहिला हङकङमै हुनुहुन्थ्यो अहिले चाहिँ अल्सुट युकेमा उहाँको सुन पसल रहेको छ दीप ज्वेलरी अल्सुट युके होइन र प्रेम दाईले पनि अब उता हाम्रो राजु गुरुङज्यूलाई पनि चिन्नु हुँदो रहेछ उहाँलाई पनि सम्झना गर्नुभएको छ बेलायतमा हुनुहुन्छ कुनै दिन अल्सर्ट पुग्नु भएको छ भने प्रेम दाईको पसल पनि छिर्नु होला
1: हुन्छ धन्यवाद अवश्य निस्किन्छु
0: किनकि हङकङको प्रसङ्गमा राजु दाई राजु गुरुङको पनि नाम लिनु भएको छ उहाँले है सरोज वाग्लेजी चाहिँ अमेरिकाबाट हुनुहुन्छ उहाँ चाहिँ अस्टिन टेक्सासबाट हुनुहुन्छ है सरोज वाग्लेजी नमस्कार तुलसी सर अनि आजको आदरणीय पाहुनालाई पनि हार्दिक नमन म रेडियो सुन्दैछु हजुरको मिठो कुराकानी सुनेर रमाइलो भइरहेछ भनेर युएसएबाट लेख्नु भएको छ हाम्रा सरोज वाग्लेजी उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सञ्जीवजीको तर्फबाट पनि धन्यवाद
1: हजुर धन्यवाद एकदम धेरै धन्यवाद
0: हङकङका धेरै प्रसङ्गहरू आयो हङकङबाट धेरैले सुनि पनि रहनु भएको रहेछ होइन हङकङमा चाहिँ अलिक बढी साङ्गीतिक गतिविधि हुने भएको हुनाले अब बेलायत जस्तो ठुलो नभएर सानो ठाउँ भएको हुनाले पनि अलिक बढी सहकार्य हुन्थ्यो होला होइन
1: सहकारी भन्दा पनि त्यहाँनिर अलिकति त्यो माहौल त्यो कन्सर्टहरूको धेरै भइरहेको थियो डिस्टेन्स अलिक तपाईँको थोरै छ 4 घन्टा 4.5 घन्टा नेपालदेखि त्यो भएर त्यहाँ जुन स्पोन्सर गर्नु सजिलो छ अरू देशमा अलिकति गाह्रै होला अनि त्यही भएर कलाकार धेरै आउँछ सङ्गीत महल निकै रम भइरहन्छ त्यहाँ चाहिँ
0: हङकङमा अब भोलि बेलायत फर्कदै हुनुहुन्छ होइन अब
1: तपाईँलाई मिसेस हो फेरि
0: भन्नाले
1: मेरो वाइफले तपाईँलाई गरिरहेको रहेछ के हो
0: ए हाम्रो
1: हजुर
0: दिपा राई
1: दिपा राई
0: ए ल उहाँले पनि सुनिरहनु भएको छ फक्सुनबाट सेफ ट्राभल सञ्जीव भनेर लेख्नु भएको छ ए ल खुसी लाग्यो उहाँलाई पनि बिहेबेसको होस् पेज पनि थाहा रहेछ होइन ल खुसी लाग्यो दिपा राईज्यू धेरै धेरै धन्यवाद दिन चाहन्छु अघि भनिहालेँ नि ल खाना खाना आऊ है भनेर झुकुनी हुन्छ होला है भनेर होइन आवाज सुन्दा रेडियो ल साह्रै खुसी लाग्यो ल भोलि आउँदै हुनुहुन्छ ल मिठो मसिनो होइन परिकारहरू पकाएर सञ्जीवजीका रोजाइका परिकारहरू पकाएर बस्नुभयो, कति झन्डै एक महिना भयो होला होइन?
1: हजुर,
0: उहाँले सुनिरहनु भएको आज रेडियोमा सुन्दै गर्दाखेरि उहाँलाई पनि जे होस् खुसी लाग्यो होला, छेउछाउमै छौँ जस्तो पनि भयो होला होइन?
1: हजुर, मिस गरिराख्छु अब म एकदम, अहिले दुइटा नानीलाई पुर्याउनु ओर्नु स्कुल, उहाँले होइन एकजनालाई गाह्रो हुन्छ,
0: हजुर
1: उहाँ गर्छ, एकदम स्ट्रङ हुनुहुन्छ, खुसी लाग्छ।
0: अब नयाँ सोचहरू केही छ अन्तमा? हामी कार्यक्रम वो पुछार पुछारतिर आइसकेको छ, बिछौनीतिर आइसकेको छ, विदा माग्ने तर्खरमा छौँ हामी होइन? अन्तमा केही छ नयाँ सोचहरू छ भने बताइदिन सक्नुहुन्छ?
1: अहिलेसम्म त्यस्तो नयाँ सोच प्लानिङ त केही छैन,
0: यही एउटा गीत चाहिँ रिलिज गर्दै हुनुहुन्छ होइन?
1: हजुर, यही रिलिज गर्दैछु, भविष्यमा तपाईँसित सहकारी गर्न पाउँ होइन, हजुर यस्तो एक दुईवटा कुनै राम्रो काम गर्नु पाउँ भन्ने त्यो हुटुटी चाहिँ अझै पनि कायम छ। अब कायम सधैँ यस्तै भएर नेपाल आउजाउ पनि गर्छु म,
0: हजुर
1: नभए विशेष अब मेरो नेपाल आइराख्नु पर्ने खासै त्यो अरू काम भन्दा नि यही हो विशेष
0: सङ्गीत,
1: सङ्गीत
0: सङ्गीतले घरिघरि तानिरहन्छ
1: तानिरहन्छ।
0: ल त उसो भने तपाईँलाई हामी शोभायात्रा भन्न चाहन्छौँ, भोलि बेलायत फर्किँदै हुँदो रहेछ, तपाईँलाई शोभायात्रा भन्न चाहन्छौँ। अन्तमा रेडियो सुनेर बस्नुहुने संसारभरिको श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ?
1: सम्पूर्णलाई जति पनि सुनिदिनुहुने, म्यासेज गरिदिनुहुने, माया गरिदिनुहुने सबैलाई मेरो एकमुष्ट धन्यवाद तथा नमस्कार, म यति भन्न चाहन्छु, थ्याङ्क यू।
0: र यहाँ हाम्रो राजु गुरुङज्यूले चाहिँ हाम्रो सारु केटा एग्नेस भाइलाई पनि धन्यवाद, प्रेम दाईलाई सम्झना भन्नुभएको छ को लागि धेरै धेरै धन्यवाद लेख्नु भएको छ है। हाम्रा राजु गुरुङज्यूले प्रेम दाईले कार्यक्रम सुनिरहनु भएको छ होला, र सञ्जीवजीलाई चाहिँ सेफ फ्लाइट भन्ने लेख्नु भएको छ,
1: थ्याङ्क यू ब्रदर, एकदम माया गर्ने मान्छे हो।
0: ल त अब भने म सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु, जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु, अनि आज प्रतिक्रियाको माध्यमबाट सुनेर जोडिने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै सञ्जीवजी यहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छ है। त जाँदा जाँदै तपाईँकै स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु, यो गीतको बारेमा केही भन्न चाहनुहुन्छ?
1: यो गीत चाहिँ मैले काम गर्दा गर्दा लेखेको गीत हो, तपाईँले अघि मैले भने नि, तपाईँले भन्नुभयो तपाईँको बाल्यकाल सम्झ्यो भने तपाईँ के गर्नुहुन्छ भन्ने क्वेसन गर्नुभयो नि, त्यही बाल्यकाललाई सम्झेर बनाएको गीत हो।
0: ल त उसो भने यही गीत राख्दै बिदा हुन्छु है त, तपाईँलाई धन्यवाद र श्रोताहरू यहाँलाई पनि धन्यवाद दिँदै बिदा हुन्छु, नमस्ते।

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले पार्टीको 15 महाधिवेशन देशको भविष्यसँग जोडिएको भन्दै एकताबद्ध हुन भन्नुभएको छ। बन्द सत्रलाई सम्बोधन गर्दै नेता आङदम्बेले वर्तमान सरकारलाई चुनौती दिन पनि बलियो नेतृत्व चाहिने बताउनु भएको छ।
4: आज यो पार्टीलाई व्यवस्थित गर्नका निम्ति हामीहरू जो जो आकांक्षीहरू छौँ, यो पार्टीलाई यो अप्ठ्यारोको बेलामा आज बहुमतको नाममा मुलुकलाई कुन भडखालामा पुर्याउँछन् थाहा छैन। एल्गोरिदम र सस्तो लोकप्रियताबाट हिरो नामक मानक एउटा नै अनुहार देखाएर आएका साथीहरूले कुन बेला मुलुकलाई युक्रेन बनाउँछन् थाहा छैन। त्यो बेलामा नेपाली कङ्ग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन, विचारले विभाजित हुनु हुँदैन भन्ने विश्वासका साथ जसरी साथीहरूले आफ्ना नेतृत्वका प्रति भरोसा व्यक्त गरेर बिस्तारै बिस्तारै निर्विरोध हुने दिशातर्फ जाने सङ्केत देखाइराख्नु भएको छ, म ती सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु।
3: महाधिवेशनले कङ्ग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको उहाँले बताउनु भएको छ। नेता आङदम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताउनु भएको छ। देशभर गएको 9 महिनामा 10,000 जनामा स्क्रब टाइफस सङ्क्रमण भएको छ। जनवरी महिना यता देशका 74 जिल्लामा 10,210 जनामा सङ्क्रमण भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सङ्क्रमित मध्ये 7 जनाको मृत्यु भएको छ। महाशाखाले असार महिनादेखि नै साथै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्दै आएको छ। स्क्रब टाइफस परीक्षणका लागि आवश्यक द्रुत परीक्षण किट प्रदेश तथा स्थानीय तहमा आवश्यकताका आधारमा पठाइएको छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकाङ्कमा नेपाल 1 स्थान तल झरेको छ।
5: समृद्धि फाउन्डेसन र क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 प्रतिवेदन अनुसार नेपाल 165 मुलुकमध्ये 90 स्थानमा परेको हो। यो वर्ष नेपालले 10 अङ्कमा 6.59 अङ्क पाएको छ। पोहोर साल 6.58 अङ्क पाएको थियो। अङ्कमा सामान्य सुधार भए पनि अरू मुलुकले प्रगति गरेपछि नेपाल 1 स्थान तल झरेको हो। उच्च आर्थिक स्वतन्त्रता भएका मुलुकमा बसोबास गर्ने नागरिकको समृद्धि, राजनीतिक तथा नागरिक स्वतन्त्रता र औषध आयु तुलनात्मक रूपमा बढी हुने गरेको छ। प्रतिवेदन अनुसार नेपालको आर्थिक स्वतन्त्रता मापन गरिने 5 प्रमुख क्षेत्रमध्ये केहीमा सुधार र केहीमा गिरावट आएको छ। सरकारको आकारमा नेपाल यो वर्ष 51 स्थानमा छ। पोहोर साल 49 स्थानमा थियो। कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षामा पनि नेपाल 91 स्थानबाट 96 स्थानमा पुगेको छ। स्वस्थ मुद्रामा 96 स्थानबाट 101 स्थानमा परेको छ। अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा भने नेपाल 126औँबाट 117औँ स्थानमा पुगेको छ। तर नियमनतर्फ भने 37औँबाट 50औँ स्थानमा झरेको छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी वरियतामा हङकङ पहिलो, स्विजरल्यान्ड दोस्रो, सिङ्गापुर तेस्रो, न्युजिल्यान्ड चौथो र अमेरिका 5औँ स्थानमा परेका छन्। सबभन्दा कमजोर प्रदर्शन गर्ने मुलुकमा कङ्गो, इजिप्ट, मलावी, अल्जेरिया, इरान, म्यानमार र लिबियासँगै सुडान, जिम्बाब्वे र भेनेजुएला छन्। भेनेजुएला अन्तिम स्थानमा छ।
3: बेनी चोमसुम कोरोला सडक खण्ड आगामी सोमबारसम्म सञ्चालनमा ल्याइने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले सोमबारसम्म गाडी चलाउन पाउने गरी निर्माणको काम भइरहेको जनाएको छ। सडक खण्डका 50 भन्दा बढी स्थानमा यातायात अवरुद्ध भएको थियो। हाल व्यक्तिको अन्नपूर्ण 6 पोखरी बगरमा पुलको एप्रोच सडक र रघुगङ्गा गाउँपालिका 2 करोडा बाहेक अन्य सबै स्थानमा पहिरो पन्छाई ट्र्याक खोल्ने काम सकिएको छ। सडक स्तरोन्नति तथा आवश्यक संरचना निर्माणको काम भने निरन्तर रहेको जनाइएको छ। पोखरी बगरमा क्याभेन पर्खाल बनाएर सडकमा माटो भर्ने काम भइरहेको छ भने कुनौटामा एक्सकभेटर प्रयोग गरी ट्र्याक खोल्ने काम भइरहेको जनाइएको छ। बुल्गारियाको तटीय इलाकामा रुसले ड्रोन हमला गर्दा 2 व्यापारिक जहाजका 4 जना बेपत्ता भएका छन्। आक्रमणमा परेका 2 मध्ये एउटा जहाजका श्रमिकलाई उद्धार गरिए पनि अर्कोमा सवार चालक दलका सदस्य बेपत्ता भएका हुन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा रुस संलग्न रहेको आरोप लगाउनु भएको छ। ब्रुगासबाट स्काईका आइभर बेनेटका अनुसार आक्रमणमा कसको संलग्नता रहेको भन्नेबारे अस्पष्ट रहे पनि केही विवरण आएका छन्।
2: Bulgaria's prime minister called it a gross violation of international law. It's still not confirmed who was responsible. The suspicion is that Moscow was to blame. This follows a pattern of suspected Russian hybrid attacks across Europe recently.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS गोरखा रेडियो हो।

जाले रुमाल मायालाई एसडी योगी र रेशमा पुनको आवाजमा रहेको मिठो गीत एन्जोय गरिसक्नु भएको छ श्रोता र समय हामीसँग अहिले 1:28 गएको छ। आफ्टरनुन सो रहेको छ कार्यक्रम देवा कोसेली र यो फर्स्ट आवरमा छौँ हामी। यसै गरी अहिलेको समयमा तपाईँको समक्ष अब भने हेल्थ रिलेटेड मटेरियल राख्ने क्रम पनि आइ नै सकेको छ। सदा चाहिँ स्वास्थ्य बारेमा चाहिँ चर्चा राख्ने गर्दछौँ र आजको दिनमा पनि यही निरन्तरता पक्कै पनि तपाईँको समक्षमा रहने नै छ। श्रोता तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्युन गरेर सुन्नुहोला। तपाईँको एरियामा रेडियो एक्सेस छैन भने सिम्पली बिएफएस एप डाउन गर्न सक्नुहोस्। तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये तपाईँले बिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफबिएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ। र अहिलेको समयमा चाहिँ यो जसरी जानकारी राख्ने नि थियो तपाईँको माझमा चाहिँ यो अलिकति हाम्रो कम्युनिटीमा अब लाज पचाउनु पर्ने कुरा कुनै पनि हुँदैन खस अब हेल्थको कुराहरूमा आफ्नो लाइफको बारेमा चाहिँ आई थिङ्क यस्तो अवेरनेसहरू जुनै सुकै फिल्डमा पनि हुन जरुरी हुन्छ। अब खोक्दा र हात छिवार्दा पेसाब चुहिन्छ, लुकाएर राखिने यो समस्या कति गम्भीर त भन्ने प्रश्न अवश्य पनि हुन सक्छ र यो बारेमा चाहिँ तपाईँको माझमा चाहिँ विस्तृत रूपमा पनि जानकारी रहने नै छ। अब हाँस्दा पेसाब चुहिन्छ, खोक्दा पनि रोकिँदैन, हाच्छी गर्दा भर्याङ चढ्दा र भारी सामान उठ्दा पनि झन् समस्या हुन्छ। कतिपय महिलालाई यस्तो भएपछि घरबाट बाहिर निस्कन समेत डर लाग्छ। लामो यात्रा गर्नु पर्यो भने पनि बाटोमा शौचालय पाइन्छ कि पाइँदैन भन्ने चिन्ता हुन्छ। अब यस्तोमा चाहिँ के कस्तो कुरा छ त अब हात छिउ र यसै गरी खोक्दा किन चुहिन्छ त पिसाब भन्ने विषयमा हाँस्दा खोक्दा हाच्छु गर्दा दौडिँदा उफ्रिँदा वा भारी सामान उठाउँदा पेटभित्र अचानक दबाव बढ्छ। सामान्य अवस्थामा पेल्भिक फ्लोर अर्थात् यो नाकको तल्लो भागका मांसपेशी र पिसाब नलीलाई सहारा दिने तन्तुले यो दबाव सम्हाल्छन्, त्यसैले पिसाब बाहिर निस्कन्दैन। तर यी मांसपेशी कमजोर भए वा तिन बिचको चाहिँ यो असामान्य बिग्रिएमा चाहिँ पिसाब चुहिन सक्छ। यसलाई चिकित्सकीय भाषामा चाहिँ स्ट्रेस युरिनरी इन कन्टिनेन्स पनि भनिन्छ। गर्भावस्था, प्रसुति, रजोनी वृद्धि, उमेर बढ्दै जानु, मोटोपन तथा मधुमेह जस्ता कारणले पनि पेल्भिक फ्लोरका मांसपेशीमा असर पर्न सक्छ। अब यस्तैमा चाहिँ विभिन्न कुराहरूमा चाहिँ हेर्दाखेरि अब सुरुमा केही थोपा पछि दैनिकमै असर पर्ने कुराहरू पनि हुन्छ। अब बच्चा जन्माएपछि त यस्तै हो भनेर पनि नबस्नुहोस् भन्ने कुरा पनि यो सतर्कता राखिएको छ। अब पेल्भिक फ्लोर भनेको चाहिँ के हो भन्ने विषयमा चाहिँ पेल्भिक फ्लोर भनेको योनाको तल्लो भागमा रहेका मांसपेशी र तन्तुको समूह हो। यसले शरीरका तल्लो पेटका महत्त्वपूर्ण अङ्गलाई सहारा दिन्छ। पिसाब र दिशा नियन्त्रणमा राख्न तथा पेटभित्र दबाव बढ्दा अङ्गलाई सहारा दिन यसको महत्त्वपूर्ण भूमिका हुन्छ। गर्भावस्था, प्रसुति, उमेर बढ्नु, मोटोपन, लामो समयको कब्जियत वा केही शल्यक्रियाका कारण यी मांसपेशी कमजोर हुन सक्छन्। तर यसमा चाहिँ महत्त्वपूर्ण कुरा छ, हरेक महिलामा पिसाबको समस्या पेल्भिक फ्लोर कमजोर भएर मात्र हुँदैन, कतिपय यी मांसपेशी उल्टै धेरै कसिएका वा अत्यधिक सक्रिय पनि हुन सक्छन्। यस्तो अवस्थामा दुखाइ, पिसाब गर्न अप्ठ्यारो वा यौन सम्बन्धका बेलामा दुखाइ जस्ता समस्या देखिन सक्छन्। यसैले पिसाब चुहे भन्नेमा सबैले एउटै किसिमको व्यायाम गर्नुपर्छ भने उचित हुँदैन। पहिले समस्या के हो भन्ने कुरा पत्ता लगाउनुपर्छ। अब के हुन्छ त उपचार सल्युसनको कुराहरूमा लागौँ। उपचार पिसाब चुहिने प्रकार समस्या कति कमजोर छ र यसै गम्भीर छ र यसको कारण के हो भन्ने कुरामा चाहिँ निर्भर हुन्छ। सुरुमा पेल्भिक फ्लोरको व्यायाम, मूत्र थैलीको तालिम, जीवनशैलीमा परिवर्तन तथा व्यवहारसँग सम्बन्धित उपाय अप्नाउन सल्लाह दिन सकिन्छ। कतिपय अवस्थामा औषधि वा विशेष उपकारको आवश्यकता पर्न सक्छ। स्ट्रेस युरिनरी इन्कन्टिनेन्स लामो समयसम्म रहिरहेमा केही अवस्थामा इन्जेक्सन वा क्लिङ शल्यक्रिया जस्ता उपचार पनि विकल्प हुन्छ। तर कुन उपचार आवश्यक छ भन्ने कुरा चाहिँ चिकित्सीय जाँच पनि गर्न तय हुँदछ। र अवश्य पनि आज मैले यो एउटा अब
प्राय जसो यो टपिकमा चाहिँ अब कति पटक लाजहरूको कुराहरू हुन्छ. अगेन मैले यसमा अवेरनेसको कुराहरू पनि गरिहालेँ. अब खोक्दा हाच्यो अदा पिसाब चुहिन्छ भने लुकाएर राख्ने समस्या गम्भीर कि होइन भन्ने कुरामा, जे कुरामा पनि अब लाजभन्दा पनि अवेरनेसहरू पनि फैलाउन एकदमै महत्त्वपूर्ण हुन्छ. खास यसले गर्दाखेरि चाहिँ आफूलाई नभए पनि अरूलाई पनि यो कुराहरू चाहिँ हामीले सेयर गर्न सक्छौँ होइन. र कार्यक्रममा अब रद्दै गर्नु शैलीलाई भने जे अवसर रहेको छ खेल्न खेल. Perfect.

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: यो BFPS गोर्खा रेडियो हो।

0: TBS 볼카 라디오.
1: 마야 후기 마야 주스테이 수반이 목단과 아와즈마 유미드 기댄저거리 석노바이크사 스르다 BFBS 골카 라디오 순이라노바이크사 얼리 카리그럼 디와 고실리 아프터눈 쇼 모세니크 사드마하는사 스테이 튠드 दुई बजेको लागि अब भने हामीहरूसँग 14 मिनट बाँकी रहेको छ. यसै क्रममा केही अपकमिङ ब्रिगेड इभेन्ट्सको बारेमा पनि जानकारी राख्न चाहन्छु. अब अहिलेकै समयमा चाहिँ च्यारिटी इभेन्ट्सहरू धेरै नै अर्गनाइज भइरहेको छ होइन, र पल्टनमा पनि विभिन्न रेजिमेन्ट्सहरूले चाहिँ यही प्रकारले चाहिँ च्यारिटी इभेन्टहरू पनि होस्ट गरिरहनुहुन्छ. अब भने यो 15th of October 2026 नेक्स्ट विक थर्सडेको दिनमा सान्डर्समा डोको रेस च्यारिटी इभेन्ट हुन गइरहेको छ. भेरी इन्ट्रेस्टिङ वान. जब हाम्रो पल्टनमा लाउरे दाजुभाइहरूको चाहिँ जर्नी स्टार्ट हुन्छ, डोको रेस एउटा एकदमै महत्त्वपूर्ण उहाँले चाहिँ फेज पनि पार गर्नुपर्छ. कतिहरू चाहिँ इन्जोय गर्नुहुन्छ, कतिहरूको लागि इजी लाग्छ, र कतिहरूको लागि चाहिँ एकदमै सबैभन्दा च्यालेन्जिङ स्ट्रगल उहाँहरूको लागि चाहिँ एउटा पार्टिसिपेसन पनि राख्छ होइन. र यसै क्रममा चाहिँ यो डोको रेस अ भेरी फेमस वान यही अनुसार चाहिँ हुन गइरहेको छ. र यसै गरी ब्रिगेड अफ गोर्खाज एन्युअल ब्याडमिन्टन कम्पिटिसन पनि हुन गइरहेको छ, र यो चाहिँ 29th अनि 30th of October 2026 हुन गइरहेको छ, थर्सडे अनि फ्राइडेको दिन. र लास्ट बट नॉट लिस्ट, एभ्री इयर न्यू राइफलम्यान नयाँ लौरेदा भाइहरू चाहिँ आउने गर्नुहुन्छ पल्टनमा, र उहाँहरूको चाहिँ अफिसियल जर्नी हुने क्रमहरू पनि हुन्छ. भेरी स्पेसल मोमेन्ट, पासो परेड पनि हुन्छ, र आरआई 26 भाइहरूलाई पनि अब यसै क्रम हुनेछ भेरी सुन. 4th of November वेन्सडेको दिन रहेको छ. सो फार यही रहेको छ केही ब्रिगेड इभेन्ट्सको हाइलाइट्सहरू. र कार्यक्रममा रद्दै गर्नुहोस्, तपाईँको समक्षमा फेरि पनि अर्को एउटा मिठो गीत राख्ने क्रम आइसकेको छ. सुशान्त केसीको आवाजमा रहेको छ गयो त गयो.

पीएफबीएस गोर्खा रेडियो सुसान केसी गयो त गयो र कार्यक्रम दिवाकुसीलीमा हुनुहुन्छ. यो फर्स्ट आवर रहेको छ श्रोता मिठा मिठा गीत सङ्गीत र विविध जानकारीहरूको साथमा अहिलेको समयमा हुनुहुन्छ. यसै गरी हुन गइरहेको अब इभेन्टकै क्रममा टेथवर्थ नेपलिस कम्युनिटी इभेन्ट दसैँ पार्टी हुन गइरहेको छ. यो चाहिँ 17th of October 2026 ठाउँ चाहिँ रहेको छ सिभिक सेन्टर टेथवर्थमा हुन गइरहेको छ. दिउँसोको समय 1 बजेदेखि बेलुकी 11:30 बजेसम्म रहेको छ र तपाईँले सिट चाहिँ वेल इन एडभान्स बुक गर्नुहोला. लिमिटेड सिट्सहरू रहेको छ र टिकट प्राइसहरू एज फ्याक्टर्सहरू अनुसार चाहिँ यहाँ तोकिएको छ. कुनै क्राइस छन् भने तपाईँले दिउबहादुर गुरुङ मामालाई सम्पर्क गर्न सक्नुहुन्छ. उहाँ चाहिँ एडभाइजर अनि पब्लिक रिलेसन मेम्बर हुनुहुन्छ टेथवर्थ नेपलिस कम्युनिटीको. र यसै साथमा अब भने आउनुहोस् फेरि पनि मिठो गीत अहिलेको क्वाइट ट्रेन्डिङ एन्ड प्यारली वन अफ माई फेभरेट यो अहिलेको रिसेन्ट टाइममा पेन्सन पट्टाबाट रहेको छ शान्ति श्री परियार सुरस्तामुको आवाजमा ऐना हेरेर.

एफबिएच गोर्खा रेडियो र कार्यक्रम देवा कोसीलीको अब यो पहिलो घण्टाबाट बिदा लिने समय आइ नै सकेको छ श्रोता, र जाँदा जाँदै एउटा मिठो गीत पनि राख्ने नै छु, तर जानकारी गराउन चाहन्छु अब पनि कार्यक्रमको दोस्रो घण्टामा तपाईँले पाउन सक्नुहुनेछ आज बिएफबिएस संवाद युगदायको साथमा रहेको कुराकानी सुनिल पुन, उहाँ चाहिँ प्रोटेक्सन एडभाइजर क्याम्बरलीबाट हुनुहुन्छ। पार्ट वान 2:09 जाँदा, पार्ट टू 2:28 जाँदाखेरि, र पार्ट थ्री हुनेछ 3:00 लागि 13 बाँकी हुँदा, र यसैको साथमा पार्ट फोर हुनेछ कार्यक्रमको तेस्रो घन्टामा 3:28 जाँदाखेरि। सो चारवटा पार्ट रहेको छ र निकै नै धेरै प्रोटेक्सनको बारेमा चाहिँ तपाईँले उहाँसँग चाहिँ पाउन सक्नुहुनेछ यो कुराकानी, पक्कै पनि सुन्नुहोला। अहिलेलाई पनि अपूर्व तामाङ मनका भावना, स्टे ट्युन, समाचार पश्चात फेरि पनि हामी भेट्ने नै छौँ।

0: काङ्ग्रेस सभापतिका उम्मेद्वार किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिनुभएको छ। राष्ट्रिय सभागृहमा सञ्चारकर्मीसँग राठौरले पार्टीको 73 एकताका लागि उम्मेदवारी फिर्ता गरेको बताउनु भएको छ।
1: मिलेर जानुपर्ने परिस्थिति भएका कारणले गर्दा मैले चाहिँ के छ भने गगनजीलाई सहयोग गरेर चाहिँ अगाडि बढ्ने निर्णय लिएको छु। साथीहरूको पनि त्यही चाहना छ। मैले चाहिँ जिल्लाको क्षेत्रको अधिवेशन विभिन्न कारणले ढिलो भयो। म हिजो मात्रै क्षेत्रको अधिवेशन अस्ति भोटिङ गरेर हिजो मात्रै आएँ, ढिलो आएँ। उद्घाटन सत्रमा पनि म आउन पाएन।
0: राठौरले कङ्ग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने भन्दै उम्मेदवारी दिनुभएको थियो। राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि गगन थापासँग अब श्यामकृष्ण खड्केको उम्मेदवारी कायम छ। वरिष्ठता मिसेर सर्वोच्च अदालतमा 4 न्यायाधीश नियुक्तिको सिफारिस गरिएको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ। न्यायाधीश सिफारिस गर्दा न्याय परिषदले समानुपातिक समावेशी सिद्धान्त अनुसार वरिष्ठता, अनुभव, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता, पेसागत र नैतिक आचरण लगायतका आधार समेत मिसेको बारको दावी छ। बारका महासचिव केदार प्रसाद कोरलाले विज्ञप्ति जारी गर्दै कानुन व्यवसायको क्लस्टरलाई व्यवस्था गरिएको, समावेशी सिद्धान्त आत्मसात नगरिएको, वस्तुनिष्ठ आधार र पारदर्शिताको समेत अभाव देखिएको आरोप लगाउनु भएको छ। हिजोको न्याय परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका 4 न्यायाधीशको नाम सिफारिस गरेको छ। परिषदका अध्यक्ष प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बाग्चन, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरका न्यायाधीश गोकर्ण डाँगीलाई सिफारिस गरेको छ। चुनावको बेला आफूले गरेको वाचा पूरा गर्न नसकेको भन्दै रामेछापका एकजना जनप्रतिनिधिले राजीनामा दिएका छन्।
2: रामेछाप नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष रेख बहादुर खत्रीले राजीनामा दिनुभएको हो। उहाँ काङ्ग्रेसबाट वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो। स्थानीय चुनावका बेला मतदातासँग गरेका कतिपय प्रतिबद्धता अनुसारका काम कार्यान्वयनमा आउन नसक्दा वडावासीको अपेक्षा पूरा गर्न नसकेको खत्रीको भनाइ छ। पछिल्लो समय रामेछाप नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रक्रिया र वडा नम्बर 1 प्रति देखाएको व्यवहारका कारण प्रभावकारी ढङ्गले काम गर्न नसकेको पनि खत्रीले दुखेसो गर्नुभएको छ। नगरपालिकाबाट वडाको आवश्यकता, जनताको माग र स्थानीय समस्यालाई प्राथमिकतामा राख्नुपर्ने कतिपय विषयमा बहुमत अल्पमतको आधारमा व्यवहार हुने, वडा नम्बर 1 का जायज माग र आवश्यकतालाई प्राथमिकता नदिने र विकास तथा जनसरकारका विषयमा समान दृष्टिकोण कायम हुन नसकेको उहाँको गुनासो छ। 2079 चुनावमा रामेछाप नगरपालिकाको मेयर र उपमेयर काङ्ग्रेसले नै जितेको छ। लवरसी न्यौपाने नगर प्रमुख हुनुहुन्छ। यो पालिकाका 9 वडा मध्ये 7 वडा काङ्ग्रेस र 2 वडा तत्कालीन माओवादी केन्द्रले जितेका छन्।
0: नेपाली सेनाले 32 जिल्लाका ब्यारेकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान DDC सामान किन्ने भएको छ। सेनासँगको खरिद बिक्री सम्झौतापछि अब DDC ब्यारेकमा दिनको 10,200 लिटर प्रशोधित दुध आपूर्ति हुनेछ। सम्झौता अनुसार सेनाले वार्षिक 37,41,500 DDC दुध किन्नेछ। सेनाका लागि दैनिक 365 किलो दही पनि आपूर्ति गर्ने सम्झौता भएको छ। सैनिकहरूका लागि दैनिक 37 किलो पनिर, 21 किलो दुध र 15 किलो चिज पनि DDC जानेछ। इजरायलले 3 अघिको 7 अक्टोबर घटनाको 3rd वर्षगाँठमा पीडितहरूप्रति मौन धारणसहित स्मरण गरेको छ। गाजाबाट हमाससहित ललाकुरी आक्रमण गर्दा 1,200 बढी सर्वसाधारणको ज्यान गएको थियो। आक्रमणमा पढ्न गएका नेपाली पनि परेका थिए। यहीबीच बेलायतको प्रहरले लन्डनमा हुन लागेको प्यालेस्टाइन समर्थित प्रदर्शनमा सहभागी नहुन सर्वसाधारणलाई आग्रह गरेको छ। अक्टोबर 7 हमलामा भान्जी गुमाएका आडमले यहुदीहरू झनै असुरक्षित हुँदै गइरहेको अनुभव गर्नुभएको छ।
3: I look at my daughter now, I worry about her future. I worry about the future of all Jewish children around the world who are now experiencing unprecedented levels of anti-Semitism, extremism, terrorism. There are people in the streets of the UK right now who are chanting and celebrating for the day of October 7th. And that's shocking. We tolerate that at our peril.
0: आक्रमणको बदलामा इजरायलले गाजामा गरेको हमलामा 74,000 मानिसको ज्यान गएको छ। अधिकांश सर्वसाधारणले ज्यान गुमाएको गाजामा डाक्टर टम पोर्टोकारले स्वास्थ्य सेवा दिइरहनु भएको छ।
4: The difference with other places, whether that's Ukraine or Iraq or Syria, there's areas within those countries where it's relatively peaceful some of the time, whereas in Gaza that's just not the case. Since October the 7th it has been across the whole strip of land, there's nowhere safe anywhere, there's nowhere for people to sort of seek refuge or seek escape. It's just not possible.
0: खबर यति नै नमस्कार।
5: यो BFBS गोर्खा रेडियो हो।
6: हेलो जे का हो तिमारु? वेयर्स एक्टिव? इट्स आवर मम एन्ड डैड्स एनिवर्सरी एन्ड यु गाइस आर सो लेट। छिरा है सबैजना कुरा छ यार तिमारलाई।

0: पीएफबीएस गोर्खा रेडियो कार्यक्रम अब हामी दिवाको सिरीको सेकेन्ड आवरमा प्रवेश गरेका छौँ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सिनेको तर्फबाट. र अब भने लगतै सिनेपुन उहाँ चाहिँ प्रोडक्सन एडभाइसर हुनुहुन्छ क्याम्बलीबाट. उहाँसँग रहेको कुराकानी युक्ताको साथमा बिएफबिएस संवादमा सुन्न सक्नुहुनेछ श्रोता. र अगाडि इन्फर्म गरे अनुसार पार्ट वान भने 2:09 जाँदा हुनेछ, पार्ट टू 2:28 जाँदा, पार्ट थ्री 3:00 लागि 13 बाकी हुँदा भने पार्ट फोर हुनेछ कार्यक्रमको थर्ड आवरमा 3:28 जाँदाखेरि. र लगतै अब भने यो कुराकानी तपाईँको समक्ष राख्ने नै छु पिएफपिएस संवादमा युक्ताको साथमा. र हामी भेट्नेछौँ कार्यक्रमको थर्ड आवर, स्टे ट्युन्ड.
1: हजुर, बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम बिएबिएस संवादबाट नमस्कार, म योगराज राईको. यो कार्यक्रममा आज मेरो गेस्ट हुनुहुन्छ हाम्रो चाहिँ सुनिल पुन, र उहाँ चाहिँ हाम्रो मोर्गेज लिमिटेडमा चाहिँ प्रोटेक्सन एडभाइजरको काम गरिराख्नु भएको रहेछ. आज यसै सम्बन्धी कुराकानी गर्नेछ, उहाँको दायित्व के हो अनि मेनली चाहिँ लाइफ इन्सुरेन्स, त्यसै गरी इन्कम प्रोटेक्सन, क्रिटिकल इलनेस कभर अनि फ्यामिली इन्कम बेनिफिटको बारेमा कुराकानी गर्नेछौँ. सुनिल भाइ नमस्ते.
2: नमस्कार योगराजी.
1: हजुर, आज पहिलोचोटि हाम्रो भेटघाट त भएको छैन, रेडियो भेटघाट भयो त है? कति भयो त यो हाम्रो मोर्गेज इस्टाब्लिस गर्नुभएको अनि तपाईँले यो प्रोटेक्सन एडभाइजरको रूपमा काम गर्नुभएको?
2: सो हाम्रो मोर्गेज चाहिँ स्टार्ट भएको अराउन्ड 2022 हो. मेनली हाम्रो मोर्गेजमा चाहिँ हामी मोर्गेजको क्लाइन्टहरूलाई अब रिमोर्गेज, बाई टु लेट होइन, अब न्यू होम बायरहरूको लागि गर्छौँ. त्यसमा चाहिँ मेनली हाम्रो अरू जो कलिगहरू हुनुहुन्छ उहाँहरूले सबै मोर्गेज सम्बन्धी कामहरू गर्नुहुन्छ. अनि वान्स त्यो मोर्गेजको काम सकिसकेपछि, मोर्गेजको त्यो क्लाइन्टहरूसँग सबै भइसकेपछि चाहिँ अनि मैले चाहिँ सबै क्लाइन्टहरूलाई चाहिँ एज अ प्रोटेक्सन, एज अ इन्सुरेन्स, किनकि उहाँहरूले चाहिँ त्यो जिन्दगीमा मोस्ट प्रोबेब्ली त्यो बिगेस्ट लोन इन द लाइफ कि अब त्यत्रो अमाउन्ट लिनुभएको लोन होइन, दुईजना स्पेसली अब जोइन्ट पोलिसीमै लिनुभएको हुन्छ, अब दुईजना मध्ये एकजनालाई केही भएको खण्डमा त रिमेनिङ इयरहरूमा त त्यो अब कसले हेर्ने बच्चाहरू हुन्छ आफ्नो पार्टनरको लागि, त्यसको लागि चाहिँ अनि मैले चाहिँ एज अ स्पेसलिस्ट चाहिँ प्रोटेक्सन काम गर्छु. मैले प्रोटेक्सन काम गरेको हाम्रो मोर्गेजमा चाहिँ मैले स्टार्ट गरेको भर्खर भर्खर नै हो. मैले योभन्दा अगाडि चाहिँ म्याजिक फाइनान्स भन्ने लन्डन कम्पनी काम गर्थे, अराउन्ड 2 रनिङमा छु.
1: ओके, अब यो लाइफ इन्सुरेन्सबाटै जाउँ, त्यसपछि हामी क्रमशः जानेछ यो लाइफ इन्सुरेन्स भनेको चाहिँ के हो अनि किन गर्न आवश्यक छ.
2: लाइफ इन्सुरेन्स भन्ने बित्तिकै अब सिधै लाइफमा रिलेटेड भयो नि त हजुरको, अब लाइफ नै रहेन भने एउटा मान्छेले चाहिँ के एउटा रियलाइज गर्दैन भने एउटा मान्छेले चाहिँ आफ्नो जीवनकालभरि चाहिँ कति कमाइ गर्छ अनि त्यो कमाइलाई चाहिँ अनि त्यो कमाइमा चाहिँ को को डिपेन्डेन्ट हुन्छ, स्पेसली आफ्नो पार्टनरहरू कहिले काहीँ होइन, कहिले बाउ आमा पनि हुन्छ अनि कहिले मोस्ट प्रोबेब्ली अब बच्चाहरू त भइगयो, अनि त्यो बेलामा चाहिँ आफ्नो जिन्दगी नै रहेन भने त उनीहरूलाई जुन त्यो फाइनेन्सियल बर्डन हुन्छ त्यो चिजलाई चाहिँ एनालाइसिस गरेर चाहिँ कति चाहिँ अमाउन्ट चाहिँ राख्दाखेरि चाहिँ म इनकेस, किनभने आफू चाहिँ अब रेगुलर लाइफमा के भन्छ नि ड्राइभिङ गरिन्छ, कहिले काममा गरिन्छ, कहिले के हुन्छ, आजकल हेर्नु कति कति न्युजहरू सुन्नमा आइरहेको हुन्छ कि फलानालाई यस्तो भयो, डेथ भयो, यस्तो भयो भएन, कति कम उमेरमा पनि भइरहेको हुन्छ. त्यही भएर चाहिँ आफू नहुँदा पनि आफ्नो फ्यामिलीलाई चाहिँ त्यो फाइनेन्सियल बर्डनबाट चाहिँ उकास्नको लागि जस्तो लाइफ स्टाइल उहाँहरूले अहिले गरिरहनु भएको छ, 81-2 मध्ये एकजना आफ्नो फ्यामिलीमा पार्टनरमा अब कपालमा चाहिँ नहुने बित्तिकै त त्यो झट्का लाग्छ अनि त्यो फाइनेन्सियल रेजिलियन्सै हुँदैन कि त्यसमा, अनि अब च्यारिटी जाने अनि आफन्तलाई गुहार्ने यस्तो यस्तो चिजहरू हुन्छ कि त्योभन्दा पहिले नै आफूले चाहिँ एज अ रेस्पोन्सिबल प्यारेन्ट्स, एज अ रेस्पोन्सिबल फादर मदर भएर चाहिँ के गर्नुपर्छ भने आफ्नोसँग सक्षमता हुन्जेलसम्म चाहिँ आफ्नो ताकत हुन्जेलसम्म चाहिँ आफ्नै पैसाले चाहिँ इन्सुरेन्स किन्ने अनि इन्सुरेन्सलाई मन चाहिँ तिरिरहने कि भोलि गएर आफू नहुँदाखेरि नि आफ्नो छोराछोरीले चाहिँ गएर कसैलाई गुहार नपरोस्, च्यारिटी माग्न नपरोस्, उनीहरूले नि शानका साथ प्राउडका साथ भन्न सकोस् कि मेरो बुवा मेरो अथवा आमाले चाहिँ इन्सुरेन्स गर्नुभएको थियो, आज उहाँ नहुँदा पनि हामी चाहिँ यसरी अहिले चाहिँ फाइनेन्सियली फ्री भएर हिँडिरहनु पाएको छौँ भन्नाले एउटा त्यो पनि एउटा रेस्पोन्सिबल हो कि. कतिले रियलाइज गर्दैन होइन यो कुरोहरू, हामीले चाहिँ अब यो अहिले काम गर्दै जाँदाखेरि धेरै देखिएको हुन्छ यस्तो केसहरू. हजुर, लाइफ इन्सुरेन्स भन्ने बित्तिकै अब हजुरको चाहिँ अब विभिन्न प्रकारको लाइफ इन्सुरेन्स हुन्छ, टर्म लाइफ हुन्छ, होल लाइफ हुन्छ, अझ नेपालमा त इन्डाउमेन्ट पोलिसी भन्ने पनि हुन्छ, हजुरले कति सुन्नुभयो कि छैन
1: थाहा भएन.
2: त्यो स्पेसली नेपालमा चाहिँ के गर्छन् भने मैले यहाँ एउटा नेपालमै इन्सुरेन्स एजेन्ट भएर काम गरिरहेको एउटा मान्छेसँग भेटघाट भएको थियो, उहाँसँग कुरा गर्दाखेरि उहाँले चाहिँ के भन्नुभयो भने उहाँहरूको सिधै कुरा चाहिँ के हुन्छ भने अब 10 हाल्नुहोस् 15 वर्षपछि 20 दिन्छ, सिधै त्यो हुन्छ कि उहाँको कुराहरू चाहिँ. त्यसलाई चाहिँ त्यो एउटा पूर्ण रूपमा इन्भेस्टमेन्टको रूपमा हेर्ने, त्यही पनि एकदम कम मार्जिनको इन्भेस्टमेन्ट कि अब 10 लाख हालेर 15 वर्षमा 20 लाख चट्ट सुन्दाखेरि त एकको दुई भयो, डबल भयो, तर त्यो पैसा त ब्याङ्कमा राख्नु भयो भने त्यो 10 को त 30-40 आउँछ कि अहिलेको रेटमा नेपालको हेर्नु। त्यसरी अनि इन्सुरेन्स सेल गर्न परिरहेको छ कि त्यो विडम्बना पनि हो, किनकि त्यो नेपालीहरूले हाम्रो स्पेसली नेपालीहरू चाहिँ त्यो लाइफ इन्सुरेन्सको भ्यालु पनि बुझ्दै हुँदैन, अनि उनीहरूलाई त्यो बिकाउनको लागि त्यो स्ट्राटेजी अप्नाएर इन्डाउमेन्ट पोलिसी गरिरहेको हुन्छ, जुन चाहिँ एकदम त्यसको भ्यालु नै छैन कि केही पनि, किनकि भोलि 10 लाख रुपियाँ हालिन्छ होइन मानव, अनि भोलि केही भयो भने त्यो फ्यामिलीले पाउने भनेको त्यही 10 लाख हुन्छ कि 15 लाख हुन्छ कि म्याक्सिमम 20 लाख भनेपछि इमेजिन गर्नु आफ्नो लाइफै रहेन भने त्यो 20 लाखले
1: राइट ओके। यसमा चाहिँ म तपाईँलाई रोके, अब हाम्रो नेपालीहरू त अब इन्सुरेन्स त्यति साह्रो गरिन्छ भने त्यो चेतना छैन होला, यहाँ बेलायतमा पनि त्यति साह्रो मान्छेहरूले चाहिँ गरेको जस्तो बुझिँदैन, कतिको हामी सचेत छौँ त यो इन्सुरेन्स गर्नुपर्छ अनि यो आवश्यक छ भनेर, हामी प्रायःसो नेपालीहरू नै आउनुहुन्छ होला, कतिको हामीमा त्यो जनचेतना छ?
2: यो मैले देखेको चाहिँ बरु टु बी अनेस्ट भन्नुपर्दाखेरि चाहिँ अहिलेको जुन यो नयाँ जेनेरेसन छ नि 25 वर्षको 30 वर्ष, किनकि मैले चाहिँ कस्तो खालको क्लाइन्टहरूसँग डिल गर्नुपर्छ भने जो चाहिँ फर्स्ट टाइम बायरहरू हुन्छन्, हाउस किनेका हुन्छन्, जस्तै मानौँ 350 को घर किन्यो, 50,000 डिपोजिट हाल्यो, 300 पाउन्डको त लोन भयो, अब त्यो लोनलाई चाहिँ एज अ प्रोटेक्सन एज अ इन्सुरेन्स राख्नको लागि चाहिँ मैले चाहिँ के भन्छु भने हजुरले अब यति लोन लिनुभएको छ हजुर हजुरको वाइफले, दुईजना मिलेर एउटा जोइन्ट पोलिसीमा चाहिँ मोर्गेज प्रोटेक्सन लिनुहोस्, अनि त्यो मोर्गेज प्रोटेक्सन लिँदाखेरि चाहिँ भोलि कथम कथा चाहिँ दुईजना मध्ये एकजनाले केही भयो खण्डमा चाहिँ रिमेनिङ पार्टनर र रिमेनिङ फ्यामिली चाहिँ त्यो हाउस चाहिँ मोर्गेज फ्री हुन पाउँछ, मोर्गेज एक रुपियाँ तिर्नु पर्दैन किनकि कम्प्लिटली कम्पनीले पुरै तिर्दिन्छ, त्यो पे अफ हुन्छ। अनि यो टर्म चाहिँ अलिकति सस्तो पनि किन पर्न जान्छ भने यो डिक्रिजिङ टर्ममा हुन्छ, किनकि हजुरले याद गर्नु भइसकेको छैन, हजुरले त प्रत्येक महिना रिपेमेन्ट गरिरहनुहुन्छ मोर्गेजको, अनि त्यो पैसा त घटिरहेको हुन्छ, त्यही भएर हजुरले यो मोर्गेजहरू लिँदाखेरि प्रोटेक्सन लिँदाखेरि पनि मोर्गेज इन्सुरेन्स अनि डिक्रिजिङ टर्ममै लिने हो कि, त्यही भएर यसको प्राइस पनि एकदम कम हुन्छ। अनि म इक्जाम्पल दिइहालेँ, मैले कुरा हुँदाखेरि 30 वर्षको मान्छेले चाहिँ हेल्दी नन स्मोकिङ मान्छेले चाहिँ 300,000 को मोर्गेजको लागि जम्मा कति पे गर्नुपर्छ सर हजुरले? 9 पाउन्ड
1: मन्थली
2: 9 पाउन्ड, त्यो पनि फिक्स हो, फेरि भोलि गएर उमेर जति बढे पनि भोलि गएर रोग लिँदै चाहिँ लागे पनि त्यो 9 पाउन्डबाट 1 पाउन्ड पनि बढ्दैन, फिक्स हो प्राइस, कहिले पनि बढ्दैन, अनि त्यो इन्केस के भएको खण्डमा चाहिँ त्यो मोर्गेज फ्री हुन्छ। अनि मैले देखेको चाहिँ अब त्यो मेनली चाहिँ यङ जेनेरेसनलाई देख्ने भएको र उहाँहरूलाई चाहिँ किनकि अलरेडी नै साइकोलोजिकली नै के भयो भने ओहो सस्तो पर्दो रहेछ भन्ने भयो नि त, अलिकति उमेर बढी भएको भए उहाँहरूलाई चाहिँ अनि भन्दाखेरि चाहिँ अलिकति बुझाउन गाह्रो हुन्छ, अनि उहाँले अलिकति फेरि अर्कै तरिकाले कोही कोही त एकजना मैले यस्तो पनि भेटेको छु त्यो कुरा गर्यो भने ओहो अलक्षण लाग्छ जस्तो कुरा गर्नुहुन्छ अनि कुरै गर्नुहुन्न कि
1: ओके। अब अलिकति दुईटा टाइप्सको हुँदोरहेछ, एउटा फिक्स टर्म भन्नुभयो, एउटा चाहिँ लाइफ टाइमको, त्यसको बारेमा अलिकति भनिदिनुहोस् न।
2: सो यो लाइफ इन्सुरेन्स चाहिँ हामी चाहिँ स्पेसली युकेमा जति पनि छौँ, अब एउटा टाइममा गइसकेपछि पक्कै पनि घर किनिन्छ, अनि कतिले किनिसके पनि हुनुहुन्छ होइन, त्यो घर किन्दाखेरि नै मोस्ट अफ द टाइम यो इन्सुरेन्सको बारेमा ठोकिन पुग्छ कि, किनकि त्यो मोर्गेज एडभाइजरले चाहिँ मोर्गेज कम्प्लिट भइसकेपछि एउटा बाई रुल नै एउटा रेगुलेसन नै यो कम्पनी यो युकेको रुल नै के छ भने मोर्गेज एडभाइजरले चाहिँ मोर्गेज सबै कम्प्लिट गरिसकेपछि उसलाई चाहिँ एज अ इन्सुरेन्सको बारेमा पनि जानकारी गराउनै पर्छ भन्छ कि, किनकि त्यो भनेको एकदम ठुलो भार हो नि त फाइनेन्सियली, त्यही भएर त्यो चाहिँ बाई रुल नै रेगुलेसन नै त्यो गर्नै पर्छ, त्यो हुँदाखेरि त्यो बेलामा चाहिँ त्यो क्लाइन्टलाई चाहिँ जानकारी हुन्छ, जानकारी त हुन्छ तर त्यो बेलामा धेरै जस्तो क्लाइन्टहरूले चाहिँ हाम्रो नेपालीहरूले चाहिँ त्यो छुटाउँछन्, किनभने त्यो मोर्गेजको बेलामा यस्तो हेक्टिक हुन्छ त्यो प्रोसेसहरू यताउता बडम बगडम, अनिखेरि घर सर्न परेको, अनि त्यो बेलामा त्यो मोर्गेज एडभाइजरले भनेको कुरा नि दिमागमा त एकैछिनलाई त लिन्छ तर त्यति भ्यालु दिए हुन्न कि, किनकि त्यो आफ्नै के बिजी भइरहेको बेलामा ल सुनौला भन्छ अनि गर्छ सक्यो अनि द्याट्स इट सक्यो, अनि त्यो फेरि मोर्गेज एडभाइजरले विचार फेरि गर्ने पनि त्यति हो कि, किनभने आफै पनि फेरि बिजी भइरहेको हुन्छ, 90% त उनीहरूले त मोर्गेजमै गरिरहेको हुन्छ, 10% फर्मालिटीको लागि कतिले त त्यो पनि गरिरहेको हुन्छ कि, त सबैले होइन कतिले चाहिँ अब त्यो त्यसरी गर्न परिरहेको हुन्छ त्यो बाध्यताको लागि, तर म एज अ स्पेसलिस्ट चाहिँ म मोर्गेजै हेर्दिनँ, मोर्गेजै गर्दिनँ मैले, आई चोज नट टु डु मोर्गेज बिकज अब सबैले मोर्गेज गर्ने, सबैले मोर्गेज गर्ने अहिले हेर्नु भयो भने सोसियल मिडियामा सबै मोर्गेज छ इन्सुरेन्स सम्बन्धी प्रोटेक्सन सम्बन्धी कुरा गर्ने, मैले चाहिँ कोही पनि देखेको छैन है पर्सनल, म यो मात्रै गर्छु भनेर, त्यही भएर त्यसको लागि चाहिँ अब हजुरले घर किन्नु भएको छ भने त्यो घरको लोन जति हुन्छ त्यो बराबर नै हजुरले मोर्गेज प्रोटेक्सन भन्छ त्यसलाई चाहिँ, त्यो लाइफ रोड लाइफ इन्सुरेन्स नै हो, त्यसलाई एउटा डिफ्रेन्ट नाम दिएको चाहिँ मोर्गेज प्रोटेक्सन, किनभने त्यो प्राइसिङ जो हुन्छ त्यो चाहिँ मोर्गेज सम्बन्धी रिलेटेड हुने भएर त्यसलाई चाहिँ मोर्गेज प्रोटेक्सन भन्छ। अनि त्यो मोर्गेज प्रोटेक्सन चाहिँ अलवेज डिक्रिजिङ टर्ममा हुन्छ, किनकि हजुरले चाहिँ त्यो एभ्री मन्थ उता मोर्गेज तिरिरहनु भएको हुन्छ, त्यो घट्दै जान्छ नि त प्राइस, अनि त्यो बेलामा चाहिँ हजुरले चाहिँ डिक्रिजिङ टर्ममा मोर्गेज प्रोटेक्सन लिनुहुन्छ। म भनिदिइहालेँ, 30 इयर्सको मान्छेले चाहिँ 9 पाउन्ड तिर्छ भने 45 इयर्सको मान्छेले चाहिँ यदि 25 वर्षको लागि त्यो मोर्गेज लिनुभएको छ भने त्यो मान्छेले चाहिँ अराउन्ड 23 पाउन्ड लिन्छ। तर प्रोसेस गर्दाखेरि सबै कुरा त्यो डिफ्रेन्ट हुन सक्छ, तर मोटामोटी चाहिँ यदि हेल्दी हुनुहुन्छ स्मोकिङ छैन भने 30 वर्षको मान्छेले 30 वर्षको मोर्गेजको लागि 9 पाउन्ड तिर्छ भने 45 वर्षको मान्छेले 25 वर्षको लागि जम्मा 23 पाउन्ड।
1: हजुर, ओके, म यहाँलाई यतिमै रोकेँ, यो छोटो विश्राम लियो, त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुराकानी गर्छौँ है त सुनिलजी। अब यो बिचमा ब्याक टु ब्याक दुईटा गीत सुनौ, त्यसपछि फेरि यही लाइफ इन्सुरेन्स सम्बन्धी हामी कुराकानी गर्नेछौ दोस्रो पार्टमा।
0: यो BFBS
3: BF Radio Gorkha Radio

0: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले हाम्रो सुनिल पुन्ज्यू हुनुहुन्छ, प्रोटेक्सन एडभाइजर हाम्रो मोर्गेज लिमिटेड, जुन चाहिँ क्याम्बर्लीमा अवस्थित छ, र उहाँसँग यो लाइफ इन्सुरेन्स सम्बन्धी कुराकानी गरिरहेका छौँ। सुनिलजी, फेरि यहाँलाई वेलकम छ है त।
1: थ्याङ्क यू यज्ञजी, थ्याङ्क
0: यू। ओके, अब यो लाइफ इन्सुरेन्स सम्बन्धी जाउँ। यो लाइफ इन्सुरेन्स चाहिँ सपोज चाहिँ तपाईँले 100,000 चाहिँ गर्नुभयो भने त्यो एज अनुसार हुँदो रहेछ, कति तिर्नु पर्दछ अलिकति त्यो एज अनुसार भनिदिनुहोस् न।
1: म एउटा दिइहाल्छु है त, मैले यहाँ लेखेर पनि राखेको छु, कोटेसनहरू निकालिराखेको थिएँ मैले
0: हजुरलाई। अब जति यङ हो त्यति सस्तो पर्ने रहेछ, अब जति ओल्ड भयो हैन।
1: हजुर, अनि यो लाइफ इन्सुरेन्स चाहिँ जहिले पनि लिँदाखेरि चाहिँ यति अमाउन्ट लिनुहोस् कि भोलि त्यो अमाउन्ट आफू नहुँदाखेरि चाहिँ आफ्नो फ्यामिलीलाई चाहिँ लगभग ठुलो भार नआओस्। अब 100,000 मात्रै लिने भने इट्स अ बिग अमाउन्ट होइन, तर स्टिल हजुर रहनु भएन भने त त्यो अमाउन्टले कतिन्जेलसम्मलाई जान्छ त नि। त्यही भएर अनि फेरि यो लाइफ इन्सुरेन्स अलिकति फेरि सस्तो पनि हुन्छ कम्पेयर टु अदर। हाम्रो अहिले आउँछ, हामी कुरा गर्छ त्यो इन्सुरेन्सहरू। लाइफ इन्सुरेन्स म एक्जाम्पल दिइहालेँ, 30 वर्षको व्यक्ति जसले चाहिँ स्मोकिङ छैन अनि जसको हेल्थ पनि एकदम राम्रो छ भने त्यो मान्छेले 500,000 जुन 500,000 pound को पोलिसी लिनुभयो भने मन्थली रिटायरमेन्ट एज 68 सम्मको लागि लिनुभयो भने जम्मा 21 pound पर मन्थ फिक्स्ड अमाउन्ट, त्यो कहिले पनि बढ्दैन। अनि त्यही 500,000 pound 500,000 pound 45 इयर्सको मान्छेले नन स्मोकिङ जो चाहिँ हेल्दी छ त्यो मान्छेले लियो भने चाहिँ 51 pound पर मन्थ। हेर्नुहोस् है त, त्यति पैसाले अब इमेजिन गर्नुहोस् त्यो पैसाले 500,000 pound आफ्नो फ्यामिलीलाई यत्रो सुरक्षा दिला त। हेर्नुहोस् त, इमेजिन गर्नुहोस् त। तर मान्छेहरूले त यादै गरेको, त्यत्तिकै काममा हिँडेको हुन्छ, डुल्दै हिँडेको हुन्छ, कता कता गइरहेको हुन्छ, फ्याट केही भयो आफ्नो सबै बच्चा बच्ची सबै बित्छ।
0: ओके, अब यो तपाईँले मोर्गेज त्यो फर्म फिलअप गर्दा चाहिँ त्यहाँ थुप्रै किसिमको कुराहरू आउँदो रहेछ, अब एजको कुरा, लाइफस्टाइलको कुरा आयो, के कुराले चाहिँ प्रभाव पार्दछ? तपाईँले स्मोकको मात्रै कुराकानी गर्नुभयो।
1: सो यसमा चाहिँ मोस्टली प्रभाव पार्ने भनेको चाहिँ हजुरको पहिला सुरुमा एज भइहाल्यो, कति उमेर छ, अनि त्यसमा चाहिँ स्मोकिङ गर्नुहुन्छ कि हुन्न। जस्तै स्मोकिङ गर्नुहुन्छ भने त्यसमा चाहिँ एडेड हुन्छ कि, जस्तै अब कसैले 21 pound तिरिरहेको छ भने त्यसमा अनदर 5 or 10 pound एड हुन सक्छ स्मोकिङ गर्नुभएको छ भने। त्यो स्मोकिङ पनि फेरि 12 महिनाभन्दा अगाडि छोडिसक्नु भएको छ भने त्यो पनि अलिक कम हुन्छ, लगभग स्ट्यान्डर्ड रेटमै जान सक्छ। अथवा 12 महिनापछि पोलिसी लिनु भयो आज 30 poundमा, 12 महिनापछि स्मोकिङ कम्प्लिटली छोड्नु भयो भने चाहिँ फेरि यु क्यान कम ब्याक टु मी एन्ड अर टु द इन्सुरेन्स कम्पनी अनि भन्न सक्नुहुन्छ मैले 12 महिना भयो स्मोक गरेको छैन, मलाई अब स्ट्यान्डर्ड रेटमा राखिदिनुहोस् भने पनि फेरि उनीहरूले त्यसलाई फेरि स्ट्यान्डर्ड रेटमै राखिदिन्छ। त्यो एउटा स्मोकिङको भयो, एउटा एज, एउटा स्मोकिङ। त्यसपछि चाहिँ अर्को हजुरको अब करेन्ट हेल्थ, प्रिभियस हेल्थ के भएको थियो, हजुरलाई कुनै पनि प्रकारको अब ठुलो प्राणघातक रोगहरू थियो भने त त्यो अनुसारको नि एसेस भएर उनीहरूले अब त्यहाँ कम्प्युटराइज गरेर सिस्टममा चेक गरेर हेर्ने कुरा भयो। त्यो अन्डर राइटिङ प्रोसेस भन्छ त्यसलाई, जहिले पनि हजुरको केही कन्डिसन छ भने चाहिँ त्यो अन्डर राइटिङमा जान्छ, उनीहरूले एसेस गरेर उनीहरूले हेर्छ ओके यो व्यक्तिलाई चाहिँ, किनकि एट द एन्ड अफ द डे हामी के बुझ्नुपर्छ भने इन्सुरेन्स कम्पनी पनि थोरै पैसा कमाउने बसेको, उनीहरूले पनि आफ्नो मान्छेहरू राखेको हुन्छ, मान्छेहरू खटाएको हुन्छ, स्टाफहरू, उनीहरूले त्यो अन्डर राइटिङ टिम हुन्छ, उनीहरूले बसेर हेर्छ ओके यो व्यक्तिलाई चाहिँ हामीले यति रेटमा राख्यो भने चाहिँ मोस्ट प्रोबेब्ली यो मान्छे चाहिँ बाँच्छ, अथवा यस्तो भयो भने हामीलाई यति फाइदा हुन्छ भनेर उनीहरूले एसेस गरेर।
0: यसमा के भाइ, यसमा के भाइ, जस्तै अब मान्छेले भन्ला यस्तो यस्तो रोग छ अथवा छैन भन्ला, त्यो कुरा चाहिँ इन्सुरेन्स कम्पनीले कसरी पत्याउँछ त? कति त मान्छेले झुट बोल्ला होइन।
1: हो, यहाँनिर चाहिँ एकदम ध्यान दिनुपर्ने चाहिँ हो, यहाँनिर कति अनएथिकल जो प्रोटेक्सन एडभाइजर हुनुहुन्छ, आई मिन युकेमा त त्यति नहोला, नेपालमा चाहिँ हुन्छ के अरे होइन, युकेमा चाहिँ कोही कोही त हुन पनि सक्छ। त्यो बेलामा चाहिँ हामीले एउटा कुरा चाहिँ के ध्यान दिनु पर्यो भने, हजुरले जस्तै फर इक्जाम्पल हजुरले मसँग इन्सुरेन्स लिन आउनुभयो अनि हजुरले भन्नुभयो ओके मसँग हेल्थ इस्यु छैन केही पनि, तर हजुरसँग हेल्थ इस्यु छ, मैले चाहिँ के गर्छु भने बेस्ड अन वाट इज सेड, हजुरले मलाई के भन्नुभयो, छैन भने चाहिँ मैले छैन नै लेखिदिन्छु, मैले त्यहाँ क्रस क्वेसन गरेर ऊ गरेर केही पनि जाँदैन। त्यो बेलामा चाहिँ एप्लिकेसन फर्म भर्दाखेरि चाहिँ मैले एज अ प्रोटेक्सन एडभाइजर र इन्सुरेन्स कम्पनीले चाहिँ के गर्छ भने यो व्यक्तिले चाहिँ के आन्सर दिएको छ त्यो सबै आन्सरलाई एक्सेप्ट गरेर ओके भनेर लिइदिन्छ। तर भोलि यदि इनकेस जस्तै मानौँ हजुरले मलाई स्मोक गर्नुहुन्न भने, होइन एउटा एक्जाम्पल दिए, अनि हजुरले चाहिँ स्मोक गर्नुहुन्छ तर हजुरले ढाँटेर मलाई स्मोक गर्नुहुन्न भने, अनि मैले चाहिँ ओके स्मोकिङ गर्नुहुन्न भनेर मैले लेखेँ अनि उनीहरूले इन्सुरेन्स कम्पनीले पनि ओके स्मोकिङ गर्दैन भनेर लियो, अब इमेजिन गर्नु अबको 5 वर्ष अबको 10 वर्षपछि हजुरलाई फोक्सोको क्यान्सर लगाएर बित्नु
0: भयो,
1: त्यो बेलामा त उनीहरूले त हेर्छ ओहो यो मान्छेले स्मोकिङ गर्दैन भने फोक्सो क्यान्सर लगाएर मऱ्यो, लेट्स चेक, क्रस चेक गरौँ, अब जिपीमा
0: जाऊँ,
1: जिपीमा त सबै हुन्छ, मान्छेले इन्सुरेन्स कम्पनीले एउटा कुरा के थाहा छ भने यो मान्छेले सबैलाई ढाँट्छ, आफ्नो डक्टरलाई ढाँट्ने, अनि त्यहाँ रेकर्ड सबै हुन्छ, अनि त्यो बेलामा हेर्नुहोस् त आफूले त्यत्रो दुःख गरेर एभ्री मन्थ पैसा तिरेको छ, भोलि गएर फ्यामिलीलाई सेक्युरिटी पाओस् भनेर आफू रहेन भोलि, अनि फ्यामिलीले गएर क्लेम गर्दाखेरि त आफूले क्वेसनमा पनि घाटेको रहेछ भनेपछि त दुःख पाउने त कसले भयो? फ्यामिलीले भएन. हो त्यही भएर लिँदाखेरि त प्रब्लम भएन, क्लेम गर्दाखेरि चाहिँ दुःख पाउँछ कि. त्यही भएर हामीले चाहिँ के भन्छ भने केही पनि नढाट्नुहोस्, कम्पनीले त ओके भनेर लिदिन्छ, भोलि क्लेम गर्ने बेलामा चाहिँ यदि ढाट्नु भएको रहेछ भने चाहिँ त्यसपछि चाहिँ त्यसलाई अनि प्रब्लम पर्न सक्छ. अदरवाइज युकेमा चाहिँ राम्रो कुरा चाहिँ के छ भने हजुरको ओभरअल यो एबिआई भन्ने एसोसिएसन अफ ब्रिटिस इन्स्योरर भन्ने छ, जुनले चाहिँ ओभरअल डेटाहरू कलेक्ट गरेर सबै इन्सुरेन्सको कति क्लेम आयो के भयो भनेर निकाल्छ. अनि यो लास्ट इयर 2025 डेटा अनुसार चाहिँ उनीहरूले चाहिँ 258,000 मान्छेहरूलाई चाहिँ इन्डिभिजुअल मान्छेहरूलाई चाहिँ पे अफ गरेको छ, र टोटल ओभरअल क्लेम सक्सेस रेट चाहिँ युकेमा एकदम हाई हुन्छ, 97.9% छ. भनेपछि 2.1% मात्रै क्लेमहरू सक्सेसफुल भएको छन्, त्यो पनि मोस्टली के हुन्छ भने नन डिस्क्लोजर भन्छ, जुन चाहिँ अघि हामीले कुरा गर्यो, जसले चाहिँ एन्सर चाहिँ गलत दिएको हुन्छ, साँचो गरेको हुँदैन, झुटो बोलेको हुन्छ.
0: राइट, यसमा नि अब दुईटा हुँदो रहेछ, एउटा फिक्स टर्म जति वर्षको गर्यो त्यति वर्षको इन्सुरेन्स पायो, अर्को चाहिँ लङ टर्म, अब जस्तै 90 वर्षसम्म उसले गरेको छ 90 वर्षको चाहिँ उसले पायो, उसको बेनिफिसियरीले पायो, त्यो रहेछ. तर अब यसमा त्यो क्लेम गर्नु चाहिँ कतिको सजिलो छ त, कुनै क्लेम गर्दा चाहिँ इन्सुरेन्स कम्पनीले यस्तो भन्यो उस्तो बगडा निकाले यो ले भन्यो भनेर पनि कति कहीँ सुनेको छ, त्यस सम्बन्धी अलिकति भनिदिनुहोस् न.
1: हो, त्यो सही कुरो पनि हो, त्यो भइरहेको पनि हुन्छ. त्यही भएर पनि हजुरहरूले चाहिँ यो इन्सुरेन्स लिँदाखेरि चाहिँ मैले चाहिँ पर्सनली चाहिँ के एडभाइस गर्छु भने आफ्नो इन्सुरेन्स एकदम इम्पोर्टेन्ट हुन्छ पछि क्लेम गर्ने बेलामा. त्यही भएर जो स्पेसलिस्ट छ जसले चाहिँ यही सम्बन्धी मात्रै काम गरिरहेको छ उहाँहरूसँगै जानुहोस्, कि मैसँग आउनु भन्दिनँ म, तर सकेसम्म चाहिँ उहाँहरूसँग जानुहोस्, किनकि उहाँहरूसँग भास्ट मोर डिपर नलेज हुन्छ कि. अनि उनीहरूले चाहिँ के भन्छ भने क्लियर रूपमा हजुरलाई सबै कुरा जानकारी गराउँछ कि. जस्तै इक्जाम्पल म हजुरलाई दिउँ, अब कतिले यो जस्तै अब नर्मल खालको कोही यसमा स्पेसलिस्ट छैन भने उहाँहरूसँग इन्सुरेन्स भयो भने यो कुरा नभनिदिन सक्छ. एउटा यस्तो इम्पोर्टेन्ट कुरा छ कि हजुरले यो क्रिटिकल इलनेस कभर प्राणघातक रोग सम्बन्धीको क्लेम गर्न जानुभयो भने पहिला सुरुमा चाहिँ अब एडभाइजरी के भनिदिन्छ भने ओके हजुरलाई चाहिँ क्यान्सर भयो भने भोलि जानुहोस् क्लेम गर्नुहोस्, 100,000 पाउन्डको क्लेम छ भने 100,000 पाउन्ड पाउँछ भन्ने अनि उहाँले चाहिँ लिने भयो, ठिक छ, क्लेम आयो, अनि हजुरले क्लेम गर्न जानुभयो, अनि क्लेम गर्दाखेरि चाहिँ अब त्यो कम्पनीले चाहिँ के भनिदिन्छ भने यस दिन्छौँ हामी तर 100% दिँदैनौँ, जम्मा 25% मात्रै दिन्छौँ भने. अनि त्यो बेलामा उनीहरू छक्क पर्छ, किन 25% भन्दाखेरि उनीहरूले के भन्छ भने क्यान्सर त हो तर यो स्टेज वानको क्यान्सर हो, यो डक्टरले पनि भनिसकेको छ कि यो स्टेज वानको क्यान्सर हो, यो चाहिँ पुरै क्रिटिकल नै हुनु भएको छैन, यो प्राणघातकमै गएको छैन, यसलाई चाहिँ क्योर गर्न सकिन्छ समयमै, त्यही भएर विल गिभ यु ओन्ली 25% भन्छ. अनि त्यो यस त्यो रुल हुन्छ, त्यो एडभाइजरले पनि भनिदिनु पर्ने उनीहरूको दायित्व हो कि सुरुमै. त्यो 25% चाहिँ फेरि हुन्छ, तर राम्रो कुरो चाहिँ के हो भने त्यो 25% दिन्छ, जस्तो मानौँ 100,000 क्लेम भयो, 100,000 उनीहरूले 25,000 दियो अनि त्यो मान्छे ठिक भयो निको भयो होइन, तर त्यो फेरि त्यो हाम्रो इन्सुरेन्स पोलिसी चाहिँ त्यो चलि नै रहन्छ भोलि मानौँ अगेन इन 2 years, 5 years, 10 years टाइममा चाहिँ त्यो व्यक्तिलाई चाहिँ अब क्यान्सर 2 भयो अझै बिगर भयो भनेपछि त्यो मान्छेले फेरि क्लेम गर्दाखेरि के हुन्छ, एनअदर 100,000 पाउन्ड पाउँछ, एनअदर 100% नै पाउँछ, पहिला 25% थियो भनेर अब 75% मात्रै दिँदैन, उनीहरूले फेरि एनअदर 100% नै दिन्छ. त्यसरी यो यस्तो चिजहरू चाहिँ त्यो इन्सुरेन्स गर्दाखेरि चाहिँ त्यो एज अ एडभाइजरले चाहिँ सबै कुराहरू क्लियरली सबै बुझाइदिनुपर्छ, अनि एट दि एन्ड चाहिँ सबै एउटा लास्टमा हामीले के गर्छ भने सबै चिज गरिसकेपछि एउटा एडभाइस प्याक हुन्छ, त्यसमा चाहिँ हामीले फुल समरी रिटर्न समरी हुन्छ हाम्रो, एभ्री सिङ्गल डिटेल सबै लेखेर क्लाइन्टलाई एज अ इमेल पोस्ट के गर्नुपर्ने सबै पठाएर त्यहाँ प्रुफ हुन्छ सबै, अनि त्यसमा सबै लेखेको हुन्छ, यो चिजहरू चाहिँ जानकारी गराइदिनुपर्छ एउटा एडभाइजरले.
0: हुन्छ, अब हामी फेरि बिचमा ब्याक टु ब्याक दुईटा गीत सुनौँ र त्यसपछि तेस्रो पार्टमा चाहिँ हामी यो इन्कम प्रोटेक्सन सम्बन्धी कुराकानी गर्नेछौँ, है त भाइ? हजुर, छोटो विश्राम लिउँ र त्यसपछि सुनिल पुन भाइ जो चाहिँ प्रोटेक्सन एडभाइजर हुनुहुन्छ हाम्रो मोर्गेज लिमिटेड जुन चाहिँ क्याम्बरलीमा छ, तपाईँले कति मोर्गेज पनि उहाँबाट लिनुभएको होला अनि उहाँबाट एडभाइस पनि लिनुभएको होला, उहाँसँग यो इम्पोर्टेन्ट विषयमा फेरि हामी चर्चा गर्नेछौँ.

0: Sorry.
1: It's fine.
2: BFBS Gorkha Radio. Gorkha Radio. BFBS Gorkha Radio. Gorkha Radio.
3: कसरी पत्ता लाउने होला
1: के पत्ता लगाउने
3: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
1: के को बारेमा
3: फौजी सेवामा रहेकाहरुको पाउनदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको सारै गाह्रो हुँदो रहेछ
1: तपाईको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
3: तिनकै बारेमा जान्न खोजेको
1: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै कुराहरुको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
3: ओ यो त अति राम्रो कुरा सुनाउनु भयो
1: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ आदरणीय श्रोता। बिएबिएस संवादमा सुनिल पुन भाइ हुनुहुन्छ र प्रोटेक्सन एडभाइजर हाम्रो मोर्गेज लिमिटेडमा चाहिँ कार्यरत हुनुहुन्छ र उहाँसँग कुराकानी गरिरहेका छौँ। अघि हामीले लाइफ इन्सुरेन्स सम्बन्धी कुराकानी गऱ्यौँ र अब भने यो चाहिँ इन्कम प्रोटेक्सन भन्दो रहेछ भाइ। यो तपाईँलाई वेलकम गर्दै, यो इन्कम प्रोटेक्सन मलाई पनि थाहा थिएन, यो स्यालेरीको कुरा रहेछ, यस सम्बन्धी फेरि मैले अर्को प्रश्न सोधेँ हजुरलाई।
1: सो इन्कम प्रोटेक्सन हेर्नुहोस् है, त नाममै अलरेडी आइसकेको छ इन्कम प्रोटेक्सन। भनेपछि हजुरको जुन स्यालेरी आइरहेको छ, जुन वेजेस आइरहेको छ एभ्री मन्थ, एभ्री विक, एभ्री इयर, त्यसलाई चाहिँ कसरी सेक्योर गर्ने त नि? किनकि हाम्रो आजकल चाहिँ अब देखिरहेको सुनिरहेको छौँ वरिपरि घरमा, आफन्तमा, साथीभाइमा, त्यो सायद त्यो नसुन्ने र नदेख्ने त्यो व्यक्ति नै छैन होला कि संसारमा, जसले चाहिँ देखेको छ कि कसैलाई भर्खरै एक्सिडेन्ट भएको छ, काममा जान सकेन, कसैलाई चाहिँ कुनै प्रकारको रोग लागेर काममा जान सकेको छैन, कोही त जिन्दगी भएर जान सकेको छैन, कोही चाहिँ दुई वर्षको लागि जान सकेको छैन, कोही चाहिँ पाँच वर्षको लागि जान सकेको छैन। यो चिजहरू चाहिँ सबै चिजलाई यसो हजुरले एनालाइसिस गर्नुभयो भने दुईटा कारणले हजुर काममा जान सक्नुहुन्छ, एउटा बिरामी भयो भने, अर्को चाहिँ एक्सिडेन्ट भयो भने। बाँकी त अरू जसरी पनि जे गरेर पनि एउटा गर्छु भन्ने मान्छेले त जसरी जहाँ पनि गरिहाल्छ, तर यो दुइटा चाहिँ हेल्थै भएन भने, हजुरको एक्सिडेन्टमै पर्नु भयो भने कसरी काममा जानु? काममा त जान सक्नुहुन्न। अनि त्यो बेलामा चाहिँ, अनि मैले रिसेन्टली एउटा साथीसँग पनि कुरा गरेको थिएँ, उसले चाहिँ के भन्छ भने, ए काममा जान सकिन, सरकारले हेल्छ नि युकेको भन्छ। अनि मैले उसलाई फिगर बताइदिएँ, ओके सरकारले हेल्छ, के छ तिमीसँग सिक पेहरू यताउता बेनिफिट के छ भनेको, स्ट्याचुटरी सिक पे छ, स्ट्याचुटरी सिक पे त सबैको हुन्छ युकेमा, त्यो त अब गभर्मेन्टले दिने बेनिफिटै हो त्यो। अनि कति आउँछ भने चाहिँ हिसाब गरेको उसको, फेरि जब कि आफ्नै मोर्गेज तिरेर गएको छ 1500 पाउन्डको, यता युटिलिटी बिल छ अर्को 200 पाउन्डको, यताउता गर्दाखेरि 2022 को त टोटल ओभरअल फ्यामिलीको खर्च छ। अनि मैले उसलाई भनिदिएँ कि ल ओके लेट मी सो यु भनेर, अनि स्ट्याचुटरी सिक पेले कति दिन्छ भने विकली 123 पाउन्ड दिन्छ, टेन्समा चाहिँ गइनँ म, त्यो ट्याक एक्युरेट पाउन्डमा गएँ, 123 पाउन्ड विकमा दिन्छ, अनि मन्थमा आउँछ 534 पाउन्ड, अनि त्यसलाई पर आवरले हिसाब गर्नुभयो भने जम्मा 3 पाउन्ड आउँछ कि। अब इमेजिन गर्नु त्यो पैसाले अब ओभरअल त्यो फ्यामिली चल्छ कि चल्दैन, अनि त्यो पनि 6 महिनासम्मलाई दिन्छ, 6 महिनापछि त, अनि त्यसपछि अनि अर्को बेनिफिट स्टेट बेनिफिट अर्को बेनिफिटको लागि जान पर्यो भने हजुरको मिन्स टेस्टेड भन्ने हुन्छ, त्यसमा चाहिँ फेरि त्यहाँ कमाइ कति छ, सेभिङ कति छ, ओभरअल फेरि पार्टनरको कमाइ छ कि छैन, त्यो लड्नुपर्छ कि, एक प्रकारको ब्याटलै हुन्छ कि त्यो अप्सन छ। अब त्यो चिजहरू इमेजिन भए हुँदैन, त्यही भएर चाहिँ मैले चाहिँ के भन्छु भने, हजुरसँग अहिलेसम्म राम्रो कमाइ छ, ऊ छ, त्यो कमाइलाई जोगाइराख्नुहोस् न बाबा, भोलि गएर के हुन्छ त कसलाई के थाहा हुन्छ र, थाहा हुँदैन नि त, भोलिको इनकेस फ्याक्ट बिरामी पर्यो, कुनै इन्जुरी भयो, कुनै एक्सिडेन्ट भयो भने त्यो इन्कम चाहिँ नरोकियोस्, त्यो इन्कम रोकिने बित्तिकै सबै चिज डामाडोल हुन्छ।
0: फिगरमा जाउँ है त, जस्तै एकजना व्यक्तिले आफ्टर ट्याक्स 3000 पाउन्ड पर मन्थ पाउँछ भने र यो इन्कम प्रोटेक्सन गरेको छ भने उसले कति पाउँछ, फुल स्यालेरी पाउने हो कि कस्तो हो?
1: सो यो चाहिँ कस्तो हुन्छ भने, जब हजुरले पोलिसी लिनुहुन्छ त्यो पोलिसीमा चाहिँ ओभरअल चाहिँ केमा हिसाब हुन्छ भने, हजुरहरूको इयरली बिफोर ट्याक्स कति छ हजुरहरूको स्यालेरी, त्यसमा निर्भर हुन्छ होइन। म हजुरलाई एउटा
0: हिसाब
1: गर्नुभयो भने, अब त्यो 3000 पाउन्डलाई चाहिँ ग्रस पेमा हेर्नुभयो भने त्यो 3000 पाउन्ड भनेको आफ्टर ट्याक्स लगभग 3500-3700 नै हुन्छ, तर त्यो बिफोर ट्याक्स नेट भयो भने चाहिँ 3000 भयो भने चाहिँ 3000 को चाहिँ ग्रस पेको चाहिँ अराउन्ड 65% पे गर्छ,
0: राइट,
1: तर यो नेट पेको चाहिँ अराउन्ड 75-80% पे गर्छ, अनि त्यसपछि जति पनि आउँछ नि हजुरको त्यो क्लेमबाट, त्यसमा हजुरले ट्याक्स यताउता केही पनि तिर्नु पर्दैन, ट्याक्स फ्री नै हुन्छ। त्यसमा चाहिँ इक्जाम्पल दियो, हजुरले चाहिँ अराउन्ड 3000 को चाहिँ आफ्नो प्रोटेक्सन गर्न चाहनु भयो भने हजुरलाई एज अ क्लेम चाहिँ अराउन्ड 2400 जति पाउन्ड पर मन्थ आउँछ हजुरलाई एज अ स्यालेरी, अनि त्यसको चाहिँ हजुरले अब 30 वर्षको मान्छेले चाहिँ त्यो गर्न चाह्यो भने चाहिँ अब 3000 पाउन्ड नेट पे भनेको त एकदम हाई भयो, त्यो हाई स्यालेरीमा गर्ने त्यो त अराउन्ड त्यो मान्छेको स्यालेरी कम्तीमा 45000-48000 यस्तै समथिङ अराउन्ड हुनुपर्छ होइन। अनि त्यो मान्छेको चाहिँ ले तिर्दाखेरि यदि 30 वर्षको नन स्मोकिङ हेल्दी मान्छे छ भने उसले अराउन्ड 35 पाउन्ड तिर्छ पर मन्थ, अनि त्यही व्यक्ति चाहिँ यदि 45 इयर्सको छ भने, अनि त्यो व्यक्तिले चाहिँ अराउन्ड 65 पाउन्ड तिर्छ पर मन्थ, अराउन्ड त्यो रफली अमाउन्ट हो, एस्टिमेटेड हो, किनकि एट दि एन्ड हजुरहरूले पोलिसी लिने बेलामा चाहिँ फेरि सबै कुराहरूलाई एसेस गर्नुपर्ने हुन्छ कि, हजुरको इन्कम एक्सपेन्डिचर, हजुरको हेल्थ, हजुरको स्मोकिङ नन स्मोकिङ के कसो छ यताउता, तर टेन्टेटिभली फिगर चाहिँ यो हुन्छ। अनि यो चिजले चाहिँ हजुरलाई चाहिँ प्रोटेक्सन दिने भनेको चाहिँ अन्टिल द एज अफ 70 वर्षसम्म हजुरलाई यसले प्रोटेक्सन दिइरहेको हुन्छ अनि बिचबिचमा यो प्राइस पनि कहिले बढ्दैन थियो.
0: भनेपछि 47 वर्ष भन्दा उता चाहिँ आफूले तिरिरा पनि पाउँछ कि पाउँदैन त्यो पछि चाहिँ?
1: 70 वर्ष भन्दा उता चाहिँ यो लिनै पाइँदैन, किनकि हजुरले चाहिँ यहाँको युकेमा त अब 68 रिटायरमेन्ट हुन्छ अनि 70 वर्ष चाहिँ हामीले एज अ म्याक्सिमम लेन्थलाई हामीले स्ट्रेच गरेर 70 राखिदिन्छौँ अनि त्योभन्दा उता त अब कामै गर्दैन भन्ने एउटा हिसाब हुन्छ नि त इन्सुरेन्स कम्पनीले पनि. त्यसपछि त मान्छेले अनि अनि यो प्रोटेक्सन भनेको इन्कमसँग रिलेटेड हुन्छ, यो हजुरको इन्कमै छैन भने त्यो प्रोटेक्सन केलाई गर्ने हो र? त्यही भएर त्यो चाहिँ इन्कम प्रोटेक्सन त्यहाँनिर हुन्छ. एउटा कुरा ध्यान दिनुपर्ने चाहिँ के हुन्छ भने एउटा यो पोलिसी दिँदाखेरि चाहिँ एउटा डिफर पिरियड भन्ने हुन्छ, त्यो वेटिङ पिरियड हो कि हजुरले बिरामी भइसकेपछिको वेटिङ पिरियड अनुसारको चाहिँ यो पोलिसी चाहिँ महँगो सस्तोमा भर पर्छ कि. मैले जुन हजुरलाई जुन फिगर दिएँ यो चाहिँ 3 मन्थ्सको वेटिङ पिरियड हो, यदि 1 मन्थको वेटिङ पिरियड भने यसको डबल प्राइस हुन्छ. त्यही भएर हजुरले हामीले चाहिँ के गर्छ भने हजुरलाई चाहिँ पोलिसी लिँदाखेरि ओके 3 मन्थसँग चाहिँ वेट गर्न सक्ने क्षमता हुनुपर्छ है बिरामी भइसकेपछि, पोलिसी लिएको होइन बिरामी भइसकेपछिको, ताकि त्यो 3 महिनासम्म चाहिँ आफैले चाहिँ आफ्नो सेभिङबाट हुन्छ कि कता कताबाट हुन्छ धान्न सक्ने स्थिति चाहिँ हुनु पर्यो. नत्र भने हामीले चाहिँ रेकमेन्ड गर्दैनौँ 3 महिनाको भनेर, 1 मन्थकै रेकमेन्ड गर्छौँ किनकि फेरि भोलि गएर फाइनेन्सियल प्रब्लम आउन सक्छ.
0: त्यही त यो इन्कम प्रोटेक्सन चाहिँ आइजन मान्छेहरूले कतिको गर्छन्, मैले पनि हिजो तपाईँसँग कुराकानी गर्दा मात्रै थाहा पाएको, यो निकै उपयोगी लाग्यो मलाई चाहिँ.
1: यो इन्कम प्रोटेक्सन चाहिँ एकदम उपयोगी छ, यो आएको पनि फेरि धेरै वर्ष भएको छैन, यो नयाँ नयाँ नै हो कम्पेयर अरूसँग अरूलाई कम्पेयर गर्दाखेरि यसको हिस्ट्री त्यति नयाँ छैन. त्यही भएर यो अलिकति सबैजना माझमा आउन टाइम लागेको हो. तर यसलाई चाहिँ मैले देखेको एक्सपिरियन्स चाहिँ मान्छेले चाहिँ कसरी हेर्दैछ भने त्यहाँनिर त्यो सोच्दै नसोच्ने कि है भन्न चाहिँ भन्छ, अनि लिने बेलामा चाहिँ ल पछि म विचार गर्छु भन्छ, अनि पछि विचार गर्दा गर्दै कति कतिलाई त
0: हामीलाई नपरेसम्म लिँदैन नि त.
1: एक्ज्याक्टली, नपरेसम्म लिँदैन, परेपछि ढिलो भइसक्छ, कम्पनीले पनि ढिलो मान्दैन, समस्या त्यो छ.
0: राइट, जस्तै अब यो इन्सुरेन्स लिँदा त विभिन्न कुराहरूले प्रभाव पार्छ, जस्तै हाम्रो नेपालीहरूमा त 40 घटेपछि प्रायःसो अब यो चिनी रोगहरू अब डायबिटिज भइहाल्यो अनि अब ब्लड प्रेसरहरू आउँछ, त्यस्तोले असर पार्छ कि पार्दैन यो पोलिसीलाई?
1: स्याडली भन्नुपर्दाखेरि जसलाई चाहिँ डायबिटिज भइसकेको छ उनीहरूलाई चाहिँ एकदमै गाह्रो हुन्छ यो प्रोटेक्सन. लाइफ इन्सुरेन्स पाउँछ तर यो जुन इन्कम प्रोटेक्सन अनि यो प्राणघातक सम्बन्धी क्रिटिकल इलनेस भनिन्छ यिनीहरू पाउन चाहिँ अलिकति होइन धेरै नै गाह्रो हुन्छ, किनकि इन्सुरेन्स कम्पनीलाई चाहिँ त्यो व्यक्तिहरूलाई चाहिँ एकदम हाई रिस्कमा हेर्छ कि भोलि गएर डिफ्रेन्ट टाइपको रोगहरूले संक्रमित गर्न सक्ने लाग्न सक्ने चान्सेसहरू एकदम हाई हुने भएर चाहिँ उनीहरूले चाहिँ जस्ट लाइफ इन्सुरेन्स मात्रै प्रोभाइड गर्छ. एक दुईवटा कम्पनीहरू हुन्छ त्यो कम्पनीले पनि दिए पनि कसरी टर्म्स र कन्डिसन राखिदिएको हुन्छ भने भोलि गएर दियौँ तर यो डायबिटिज सम्बन्धी केही रोगहरू लाग्यो भने चाहिँ क्लेम गर्न पाउँदैन भन्छ. त्यो भन्ने बित्तिकै त त्यो पोलिसी त्यो होल्डरले त लिन मान्दैन किनकि यही लागि नै मैले प्रोडक्ट लिन लागेको छु, यसलाई नै क्लेम गर्न पाएन भने किन लिनु र भन्ने हुन्छ. त्यही भएर कतिले चाहिँ लिन्छन् तर म्याक्सिममले चाहिँ लिँदैन.
0: यो ब्लड प्रेसरहरूको चाहिँ कस्तो छ?
1: ब्लड प्रेसरको चाहिँ त्यति खासै फरक पर्दैन, ब्लड प्रेसरले चाहिँ त्यति धेरै असर गर्दैन, यो मेनली चाहिँ
0: हजुर. सुनिल पुन भाइसँग कुराकानी गरेका छौँ, प्रोटेक्सन एडभाइजर हुनुहुन्छ इन्सुरेन्सको र त्यस सम्बन्धी कुराकानी गरिरहेका छौँ. अब अन्तिम पार्टमा चाहिँ हामी क्रिटिकल इलनेस कभर र फ्यामिली इन्कम बेनिफिटको बारेमा छोटकारीमा कुराकानी गर्नेछौँ र फेरि हामी यो बिचमा साङ्गीतिक विश्राम लिनतर्फ लाग्छौँ.

0: काङ्ग्रेस पार्टीको 15 महाधिवेशनमा नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ। 7,255 प्रतिनिधिले काङ्ग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको जानकारी दिनुभएको छ। समितिले राष्ट्रिय सभागृह, खुला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। बन्द सत्रको सम्बोधनमा सभापति गगन थापाले 15 महाधिवेशनसँगै पार्टीको पक्ष र विपक्ष नरहने उद्घोष गर्नुभएको छ।
1: हामीले धेरै कामहरू गर्न सकेनौँ किनकि हामी आयौँ अनुसार चुनाव भयो, चुनावको नतिजाले पनि हामीलाई पनि केही समय थकायो। त्यसपछि हामी त पार्टीभित्र कहिले हामी त अदालत जानुपर्ने, कहिले निर्वाचन आयोग जानुपर्ने, हाम्रो त यो त मुद्दा लागेको जस्तो भएको छ। तर यो अधिवेशनसँग यो सबै कुरा सकिन्छ, पार्टी सञ्चालन गर्ने परिपाटी पनि बदल्ने।
0: काङ्ग्रेस सभापतिका उम्मेद्वार किशोर सिंह राठौरले भने उम्मेदवारी फिर्ता लिनुभएको छ। उम्मेदवारी घोषणा र मनोनयन गरेपछि अर्का उम्मेद्वार गगन थापाको चर्को आलोचना गरेका राठौरले उम्मेदवारी फिर्ता लिँदा उहाँलाई नै समर्थन गर्नुभएको छ।
2: यहाँले अहिले पछिल्लो समयमा दिएका दुईटा अभिव्यक्ति अत्यन्त चर्चित छन्। एउटा बिपीका छोरा, गणेश मानका छोरा, माया नारायणका छोरा नअट्ने पार्टी पनि काङ्ग्रेस हुन्छ भन्ने एउटा, अनि अर्को भनेको पार्टी भित्ता पुगिसक्यो ठुलो कुरा नगरे हुन्छ गगनले भनेर भन्नुभएको थियो। अहिले तिनै गगनलाई समर्थन गरेर सभापतिको उम्मेदवार फिर्ता लिनु भएको छ, के देखेर मन पग्लियो यहाँको?
3: अब गगनजीले चाहिँ मलाई सहयोग गर्नु पर्यो दाइ एकचोटि, होइन? यो 80 वर्षको इतिहासमा कङ्ग्रेस चाहिँ असाध्य अजिलो परिस्थितिमा छ र यति बेला चाहिँ मलाई सहयोग गर्नु पर्यो भनेर उहाँले भन्नुभयो। वास्तवमा अहिले पार्टीका कार्यकर्ताहरूले पनि पार्टीभित्र धेरै विवाद झगडा देख्न चाहिरहेको अवस्था छैन, त्यसैले चाहिँ सल्लाह गरेर म पार्टी अगाडि लिएर जान्छु, चलाउँछु, राम्रो गर्ने कुरामा मिलेर गरौँ भने हुनाले मैले छोडेको।
2: यसभन्दा अगाडि चाहिँ सल्लाह नभए भएर अलि रिस उठेको थियो?
3: होइन, मैले गगनजी भन्दा राम्रो गर्छु भन्ने मेरो दाबी हो, होइन? अहिले चाहिँ के छ भने कार्यकर्ताहरूको पनि चाहना, म हिजो मात्रै काठमाडौँ आइपुगेँ, यहाँ आउँदै गर्दा एक त यहाँ आउन ढिलो भयो, यहाँ आइसकेपछि साथीहरूसँग सरसल्लाह गर्दा अहिले एकचोटि गगनजीलाई मौका दिनु पर्यो भन्ने पार्टीका साथीहरूको पनि भावना र गगनजीले पनि अनुरोध गरे कारणले गर्दाखेरि मैले ठिकै छ त, मलाई संस्थापन हुन 20 वर्ष लाग्यो भनेपछि 4 वर्ष गगनजीले राम्रो गर्छु भन्नुहुन्छ भने र गर्नुहुन्छ भने मैले त्यो राम्रो गर्नको लागि राजनीति गर्ने त हो नि, होइन? राम्रो गर्नको लागि मैले साथ दिने हो, उहाँले गलत गर्नुभयो भने त म कहाँ साथ दिन्छु।
2: अब यो नयाँ नेतृत्व चयन भइसकेपछि महाधिवेशन सम्पन्न भइसके पछाडि यहाँले भने जस्तै विमलेन्द्र निधि, प्रकाश मानसिंह, शशाङ्क कोइराला, शेरबहादुर देउवाल लगायतका नेताहरू
3: सबैलाई, त्यो त सबै पार्टी, यो पार्टी सबैको पार्टी हो, युवा पुस्तामा नेतृत्व आएको छ, त्यसको मतलब पुरानो पुस्तालाई बहिष्कार गर्ने त होइन नि त, होइन? युवादेखि पुरानो सबै पुस्तालाई चाहिँ अट्ने पार्टी बनाउने हो, त्यतातिर चाहिँ म लाग्छु, उहाँ गगनजीले पनि लाग्छु भन्नुभएको छ र त्यसमा चाहिँ हामी काम गर्छौँ।
2: छुटेका नेताहरू आउनेमा कतिको विश्वस्त हुनुहुन्छ त्यो सोध्न खोजेको थिएँ मैले,
3: होइन? अब विश्वस्त भन्दा पनि कोसिस गर्नु पर्यो, प्रयत्न गर्नु पर्यो र पार्टीलाई एक बनाएर, स्थानीय निर्वाचन आउँदैछ, प्रदेशको निर्वाचन आउँदैछ, स्थानीय निर्वाचन अगाडि चाहिँ पार्टीलाई मिलाएर लिएर जान सक्यो भने हामीले प्रतिपक्षसँग लड्न चाहिँ हामीलाई पनि सजिलो हुन्छ, होइन? स्वतन्त्र पार्टीले भित्तामा पुर्याएको छ हामीलाई, पुराना पार्टीहरू सबैलाई, त्यसैले यति बेला चाहिँ हामी चाहिँ एकजुट भएर जाँदा चाहिँ अझै राम्रो हुन्छ भन्ने मेरो भनाइ हो।
0: राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि अब गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुनेछ। कङ्ग्रेसको महाधिवेशनमा खुल्ला महामन्त्री पदका लागि कडा टक्कर पर्ने देखिएको छ। निवर्तमान महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेलाई यसअघिका सहमहामन्त्रीदेखि केन्द्रीय समितिमै नरहेकाले पनि टक्कर दिँदैछन्। पौडेल र घिमिरेसँगको प्रतिस्पर्धामा विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका उदय शमशेर राणा पनि सामेल हुनुभएको छ। 14 महाधिवेशनमा लुम्बिनी प्रदेशको सभापति निर्वाचित अमर सिंह पुन र 14 महाधिवेशनका केन्द्रीय सदस्य नयन सिंह बहरले पनि महामन्त्रीमा उम्मेदवारी दिनुभएको छ। विशेष महाधिवेशनका केन्द्रीय सदस्य डाक्टर सन्तोष उपाध्याय, यसअघि केन्द्रीय समितिमा नरहेका डाक्टर सुनिल शर्मा र गगन थापासँग लामो समय काम गरेका शङ्कर तिवारीले पनि महामन्त्रीमा दावेदारी दिनुभएको छ। खुल्ला तर्फबाट 2 महामन्त्री निर्वाचित हुनेछन्। कर्णेल ब्रिगेड अफ गोर्खासमा कर्णेल ह्युगो स्ट्यानफोर्ड टक नियुक्त हुनुभएको गोर्खा क्रिकेट एसोसिएसनले जनाएको छ। स्ट्यानफोर्ड टकसँग सियरा लियोन, क्यानाडा, ब्रुनाई, इराक र अफगानिस्तानमा सेवा गरेको अनुभव छ। उहाँले अफगानिस्तानको मुसाक्वाला क्षेत्रमा खटिएका थ्री कमान्डो ब्रिगेडमा आबद्ध भएर गोर्खा बाटल ग्रुपको अपरेसन्स अफिसरका रूपमा काम गरेकोलाई विशेष स्मरण गरिन्छ। अफगानिस्तानमै उहाँले 2015 एयर असल्ट टास्क फोर्सको सहायताका लागि गोर्खा कम्पनीको नेतृत्व गर्नुभएको थियो। 2001 19 वर्षको उमेरमा आरजिआरमा सेवा सुरु गरेका स्ट्यानफोर्ड टकले सुरुवातमै बोस्नियामा सेवा गर्नुभएको थियो। विशेष गरी हिमालका लामो दूरीको यात्रा गर्न रुचाउने स्ट्यानफोर्ड टक रग्बी खेलाडी हुनुका साथै जिउजित्सु खेल पनि सिक्दै हुनुहुन्छ। बर्दियामा छोरीको तुलनामा छोरा जन्मिने दर बढी देखिएपछि स्थानीय तहहरूले छोरी बचाउ अभियान सुरु गरेका छन्। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
4: बर्दियाको बाँसगरी नगरपालिका, गेरुवा गाउँपालिका र बडैयाताल गाउँपालिकाले छोरी बचाउ अभियान सुरु गरेका हुन्। छोराको तुलनामा छोरी जन्मिने दर घट्दै गएपछि छोरी बचाउ अभियान सुरु गरिएको बडैयाताल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुजिता चौधरीको भनाइ छ।
5: छोराहरूको संख्या भन्दा छोरीको संख्या वर्तमान समयमा कमी आउँदै गइरहेको अवस्था देखिन्छ र छोरीहरूको अस्तित्व बचाउनको लागि यो कार्यक्रम सञ्चालन गरेका छन्।
4: यस अभियान अन्तर्गत पालिकाहरूले छोरी जन्मिना साथ एक छोरी एक खाता अर्थात् ब्याङ्कमा छोरीको नाममा खाता खोलेर 5,000 जम्मा गरिदिने नीति लिएका छन्। गेरुवा गाउँपालिकाले 2074 सालबाट छोरी बचाउ अभियान सुरु गरेको थियो। 79 सालबाट कार्यविधि नै बनाएर छोरी बचाउ अभियान सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राणा बताउनुहुन्छ।
6: 2074 सालदेखि छोरी सुरक्षाको हिसाबले एउटा 2,000 रुपियाँ उपलब्ध गराउँदै आएको थियो र 2079 सालदेखि छोरी बचाउ कार्यक्रम नै एउटा तय गरेर उहाँहरूले पुनः त्यो छोरी बचाउ कार्यक्रम कार्यविधि 2079 लागू गरेपछि 5,000 दरले दिँदै आएको छ।
4: यो कार्यक्रममा तीन पालिकाका हालसम्म 1,900 छोरी लाभ गराई भएका छन्। स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो 7 वर्षको तथ्याङ्क हेर्ने हो भने 16,485 जना छोरा जन्मिँदा छोरीको संख्या भने 14,999 मात्र छ। छोरी जन्मदर घट्दै जाँदा स्थानीय तहहरूले छोरी जन्माउन प्रोत्साहन गर्ने खालका थप कार्यक्रम ल्याउने योजना बनाएका छन्।
0: सरकारले पोर्चुगललाई काठमाडौँमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। संसद अधिवेशन सकिएकाले भूमि वन र विपद सम्बन्धी अध्यादेश ल्याउने निर्णय पनि सरकारले गरेको छ। अध्यादेश मार्फत प्रकोपमा बेपत्ता भएका नागरिकलाई 45 दिनसम्म नभेटिए मृत मान्ने कानून बनाउन लागि पोखरेलको भनाइ छ।
7: उल्लेखनीय रूपमा नै छुट्याउने कुरा छ, 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हारिमा ल्याउने।
0: बैठकले राष्ट्रिय मानवाधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका 153 पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ। बोर्डका निर्णय पनि भएका छन्। अब खबर फटाफट।
8: तनहुँका पर्यटकीय र धार्मिक क्षेत्रलाई जीप सफारी मार्फत एउटै पर्यटन सर्किटमा जोड्ने तयारी। हाल बन्दीपुर र आबु खैरिनीमा चल्दै आएको जीप सफारीलाई दमौली, मानुङकोट, छाप्दी, छिम्केचोरी र आँधीमूलसँग पनि जोड्ने योजना। असोज 11 गते कालीगण्डकीको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैं अघि नै सञ्चालनमा ल्याउने तयारी। हाल मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा बेनी हुँदै बागलुङ र पर्वतको फलेबास जैमिनी घाट हुँदै बागलुङ मार्ग प्रयोगमा। झरीका कारण बाटो बन्द भएपछि मुस्ताङको लेतेदेखि कोरला नाकासम्म झन्डै 500 गाडी सडकमै अलपत्र। कोरला नाकाबाट आयात गरिएका मालवस्तु बोकेका करिब 300 कन्टेनर र 200 बढी विद्युतीय गाडी भन्सार जाँचपासको पालो कोर्दै। चितवनको भरतपुर अस्पतालमा स्वर उपचार भोइस थेरापी सेवा सुरु। आवाजमा परिवर्तन आउने, स्वर बस्ने, लामो समयसम्म घाँटीमा असहज हुने, बोल्दा स्वर थाक्ने लगायत समस्या भएका बिरामीले भोइस थेरापी सेवा लिन सक्ने। नवलपुरमा गर्भपतन गराउनेको संख्या घट्दै आर्थिक वर्ष 2080-81 1,700 जनाले गर्भपतन गराएकोमा गएको वर्ष दिनमा 1,400 झरेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्क।
0: मौसमविदले घटस्थापनापछि मौसम सुधार हुने बताएका छन्। मौसम विज्ञ विनोद पोखरेलले घटस्थापनासम्म वर्षा र बदलीको अवस्था भने यथावत रहने जानकारी दिनुभएको छ।
9: लगभग आइतबार घटस्थापनाको दिनदेखि चाहिँ वर्षा कम हुन्छ तर केही ठाउँमा अझै पनि पानी पर्न सक्छ र बिस्तारै कम हुँदै जाने देखिन्छ। त्यही कारणले गर्दा घटस्थापनाको दिनदेखि मौसममा सुधार चाहिँ हुन्छ तर कति दिन अझै सामान्य बदली हुने सम्भावना र केही ठाउँमा वर्षा हुने सम्भावना चाहिँ रहिरहन्छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

एफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रममा हामी छौँ श्रोता. यो समय दिवा कुसेलीको आखिरी घण्टामा तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ. म सिनेको तर्फबाट 3:14 गएको छ र मिठा मिठा गीत सङ्गीत र विभिन्न जानकारीहरूको साथमा हुनुहुन्छ अहिलेको समयमा र कार्यक्रममा रद्दै गर्नुहोस् श्रोता. यो आवरमा पनि तपाईँले पाउन सक्नुहुनेछ केही क्षणमा पनि बिएफबिएच संवाद हुनेछ योगदायको साथमा. सुनिल पुन उहाँ चाहिँ प्रोटेक्सन एडभाइजर हुनुहुन्छ क्याम्बरेबाट. उहाँसँग गरेको कुराकानी पनि तपाईँको माझमा रहने नै छ श्रोता. र अहिलेको समयमा हामी कार्यक्रममा अगाडि बढ्दै गर्दाखेरि चाहिँ थर्ड यानि कि यो फाइनल आवरमा चाहिँ फोर्थ पार्ट हुनेछ. यो चाहिँ तपाईँले पाउन सक्नुहुनेछ 3:28 जाँदा हुनेछ. र अब पनि कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ. अहिलेको लागि भने मिठो गीतको साथमा रहेको छ श्रोता सृजन चापकाएर सुनिता थेगिमको आवाजमा.

0: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो PFBS गोर्खा रेडियो हो।

0: SBS Gorkha Radio. Gorkha Radio.
1: SBS Gorkha Radio. हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। इम्पोर्टेन्ट विषय लाइफ इन्सुरेन्स अनि यो इन्कम प्रोटेक्सन अनि यो इन्सुरेन्स सम्बन्धी बेसिकली हामीले कुराकानी गरिरहेका छौँ। हामीसँग सुनिल पुन भाइ हुनुहुन्छ, प्रोटेक्सन एडभाइजर, र उहाँसँगको यो अन्तर्वार्ता सुनेर र उहाँको नम्बरहरू चाहेमा, उहाँको कन्ट्याक्ट नम्बर चाहेमा, आशा छ उहाँले मलाई पर्मिसन दिनुहुन्छ होला। उहाँको नम्बरहरू म तपाईँहरूलाई प्रोभाइड गर्नेछु। हाम्रो मोर्गेज लिमिटेडमा चाहिँ उहाँ प्रोटेक्सन एडभाइजरको रूपमा काम गर्नुहुन्छ। भाइ फेरि वेलकम छ है त।
2: थ्याङ्क यू। हजुर,
1: अब यो क्रिटिकल इलनेस कभरको बारेमा छोटकरीमा कुराकानी गरौँ, त्यसपछि फ्यामिली इन्कमको बारेमा। सुरुमा चाहिँ क्रिटिकल इलनेस, यसमा चाहिँ कस्तो खालको इलनेसहरू पर्छ?
2: क्रिटिकल इलनेस भन्ने बित्तिकै नामबाटै थाहा भयो हजुरहरूलाई, क्रिटिकल इलनेस, क्रिटिकल हुनु पर्यो त्यो इलनेस चाहिँ। जस्तै मानौँ क्यान्सर, हार्ट अट्याक, स्ट्रोक, प्यारालाइसिस, अनि त्यस्तै खालको अब डिसेबिलिटीहरू, पर्मानेन्ट डिसेबिलिटीहरू। अनि यो चाहिँ एउटा पोलिसी लिँदाखेरि चाहिँ ध्यान दिनुपर्ने चाहिँ कम्पनीले चाहिँ एउटा सर्ट लिस्टेड गरेको हुन्छ, अराउन्ड 40-60 एउटा क्रिटिकल इलनेसहरूभित्र पर्नुपर्छ, देन यु क्यान क्लेम भनेर भनेको हुन्छ। त्यो चिजहरू चाहिँ आफूले ध्यान दिनुपर्छ, तर मोस्ट अफ द टाइम परेकै हुन्छ त्यो, किनकि सबै मेन मेन जुन क्रिटिकल इलनेसहरू हुन्छ त्यो चाहिँ सबै समावेश गरेको हुन्छ त्यसमा। त्यही भएर त्यो कुनै पनि प्रकारको क्रिटिकल इलनेस हजुरलाई भयो भने चाहिँ यो पोलिसीले चाहिँ एउटा के दिन्छ भने हजुरलाई चाहिँ लमसम अमाउन्ट ट्याक्स फ्री। जस्तै हजुरले 100,000 पाउन्डको चाहिँ क्रिटिकल इलनेस गर्नुभएको छ भने हजुरलाई मानौँ स्ट्रोक भयो, त्यो स्ट्रोक चाहिँ मैले अघि नै हजुरलाई भनिहालेँ दुई थरीको हुन्छ, एउटा चाहिँ माइल्ड हुन्छ, एउटा चाहिँ अलिक सेभियर खालको हुन्छ। अब त्यो चाहिँ डक्टरले डिसाइड गर्छ, डक्टरले चाहिँ यो चाहिँ प्राणघातक थियो, लाइफ थ्रेटनिङ थियो भने 100,000 छ भने 100,000 पाउनु भयो, लाइफ थ्रेटनिङ थिएन, यो चाहिँ अलिकति माइल्डर भर्जनको थियो भने चाहिँ अब कम्पनीले चाहिँ कुनै कुनै कम्पनीले चाहिँ 35% दिन्छ, कुनै कुनै कम्पनीले 25% दिन्छ, त्यो चाहिँ हजुरहरूले डिसाइड गर्नुपर्छ।
1: यो त इन्सुरेन्स गर्नु पनि त साह्रो हुन्छ होला नि, इन्सुरेन्सको अमाउन्ट पनि धेरै हुन्छ होला नि यो त।
2: यस, हजुरले सही कुरा भन्नुभयो, किनकि यस्तो खालको केसेसहरू त भइरहेको हुन्छ, हामीले देखिरहेको हुन्छौँ होइन, अनि यो चान्सेस अफ क्लेमिङ पनि एकदमै हाई हुन्छ, तर फेरि लिने मान्छे पनि एकदमै धेरै हुन्छ। मेरो मैसँग पनि पर्सनल एक्सपिरियन्स छ, यो क्रिटिकल इलनेस चाहिँ हाम्रो नेपालीहरूलाई चाहिँ अलिकति बढी रिलेटेबल लाग्दो रहेछ कि, भोलि गएर हार्टको प्रब्लम आउने, क्यान्सर हुने, यस्तो त देखिरहेको हुन्छ। अनि फेरि युकेमा चाहिँ एउटा डेटा के छ भने 65% मान्छे चाहिँ क्यान्सर लगाएरै मरिरहेको हुन्छ, जति पनि बितिरहेको मान्छेहरू हुन्छ नि 65% चाहिँ बिकज अफ क्यान्सर। भनेपछि त्यो क्यान्सर लाग्ने चान्सेस त यदि रुममा 3-4 बस्नु भएको छ भने त्यो 4 मध्ये 1 त डेफिनेटली एउटा क्रिटिकल इलनेस भएकै हुन्छ बिफोर द एज अफ 68, रिटायरमेन्ट एज भन्दा अगाडि। त्यो चाहिँ डेटा हो युकेको, मैले भनेको होइन, युकेको डेटाले भनेको हुन्छ। अनि त्यो भनिसकेपछि चान्सेस धेरै आयो नि भयो, अब उनीहरूले पनि रिस्क फ्याक्टर हेर्ने भयो, अनि त्यसो भएपछि चाहिँ यो चाहिँ यस कम्पेयर टु लाइफ इन्सुरेन्स यताउता चाहिँ एक्सपेन्सिभै हुन्छ। यसको चाहिँ कति जति एक्सपेन्सिभ हुन्छ भन्दाखेरि मैले एउटा फिगर निकालेको थिएँ, त्यही 30 मान्छे नन स्मोकिङ हेल्दी छ, जसले 100,000 पाउन्डको चाहिँ लिएको छ भने उसले चाहिँ 38 पाउन्ड पर मन्थ तिर्नुपर्छ, रिटायरमेन्ट एज 68 लागि 38 पाउन्ड।
1: ओके,
2: त्यो चाहिँ
1: ओल्डरहरूले चाहिँ कति दिनुपर्छ? अझै धेरै तिर्नुपर्छ होला।
2: अर्को 45 चाहिँ मैले इक्जाम्पल दिएँ भने 100,000 पाउन्डको लागि 45 तिर्न पनि भनेको चाहिँ अराउन्ड 120 पाउन्ड तिर्नुपर्छ पर मन्थ अन्टिल द एज अफ रिटायरमेन्ट, जुन चाहिँ 68। तर त्यसलाई हेर्नु भयो भने क्लेम गर्ने चान्सेस पनि रियली हाई के,
1: त्यो त्यो 68 भन्दा पछाडि त उसले तिरेको छैन भने क्लेम गर्नु पाएन नि होइन, त्यो पैसा चाहिँ त्यतिकै गयो नि होइन।
2: अब यहाँनिर चाहिँ एउटा के हुन्छ भने हजुरले पोलिसी लिँदाखेरि हामी एज अ एडभाइजर चाहिँ हामीले अप्सन दिन्छौँ 68 जाने कि 70, 75, 80 अथवा 85 चाहिँ म्याक्सिमम लेन्थ हो, त्यहाँसम्म जान सकिन्छ। तर जति लम्ब्याउनु भयो लेन्थ त्यो अनुसारको हजुरको त्यो प्रिमियम पनि बढ्छ। तर जसले चाहिँ मैले चाहिँ रेकमेन्ड गर्छु टु बिगिन विथ 85 भनेर रेकमेन्ड गर्छु, किनभने 85 चाहिँ चान्सेस अफ क्लेमिङ धेरै नै हाई हुन्छ, तर अगेन त्यसको प्राइस पनि अलिक महँगो हुन्छ। तर सबैले 100,000 लिनुपर्छ भन्ने छैन, 75 के लिए भयो, कसैले 50,000 मात्रै लिए भयो, एउटा लमसम अमाउन्ट भनेको त्यति मात्रै लिँदाखेरि भोलि गएर त्यसले ठुलो राहत दिन्छ नि त।
1: डेफिनेटली त्यो चाहिँ ट्याक्स फ्री हो होइन,
2: एकदमै ट्याक्स फ्री।
1: ओके, अलिक टाइम धेरै छैन, अब यो फ्यामिली इन्कमको बारेमा भनिदिनुहोस् न।
2: ओके, सो फ्यामिली इन्कम बेनिफिट भनेको चाहिँ बेसिकली लाइफ इन्सुरेन्स नै हो। लाइफ इन्सुरेन्समा चाहिँ हजुरले पुरै अमाउन्ट एकैचोटि लमसम अमाउन्ट एकैचोटि पाउनुहुन्थ्यो भने यो फ्यामिली इन्कम बेनिफिटमा चाहिँ इन्स्टेड अफ लमसम अमाउन्ट हजुरले एज अ स्यालेरी पाउनुहुन्छ।
1: ओके,
2: मैले इक्जाम्पल दिइहालेँ, 30 व्यक्तिले चाहिँ 2,000 कमाइरहेको थियो भने त्यो व्यक्ति नहुँदाखेरि फ्यामिलीले चाहिँ आफ्नो बुवा नहुँदाखेरि पनि त्यो फ्यामिलीले चाहिँ 2,000 प्रत्येक वर्ष पाइरहोस् भनेर एउटा अमाउन्ट राखेर 2,000 को स्यालेरीको लागि फ्यामिली इन्कम बेनिफिट लिनुभयो भने 30 वर्षको व्यक्तिले जम्मा 9 पाउन्ड मात्रै तिर्नुपर्छ, 20 वर्षको लागि लिनुभयो, किनकि मानव हजुरको 1 वर्षको बच्चा छ, हजुरको उमेर 30 वर्षको छ, अनि हजुरले चाहिँ टेन्टेटिभली एउटा हिसाब लगाउनु पर्यो कि ओके मेरो छोरा चाहिँ 1 वर्षको छ, अबको 20 वर्षपछि चाहिँ मेरो छोरा 1 वर्ष 21 वर्षको हुन्छ, फाइनेन्सियली फ्री हुन्छ भनेपछि मलाई त यो फ्यामिली इन्कम बेनिफिट किन लामो समयको लागि चाहियो त, जम्मा 20 वर्षकोसँग लाग्छु त्यो बेलासम्म मलाई भयो भने मेरो छोराले पाउँछ भने त्यो डिक्रिजिङ टर्ममा हुने भएर चाहिँ अलिक सस्तो पनि हुन्छ कि 45 इयर्सको मान्छेले फ्यामिली इन्कम बेनिफिट लियो भने जम्मा 30 पाउन्ड पर मन्थ हुन्छ, भनेको मतलब एभ्री सिङ्गल मन्थ चाहिँ एज अ स्यालेरीको रूपमा 2000 पाउन्ड आइरहन्छ।
1: ओके, अनि अहिलेसम्मको तपाईँको उमा चाहिँ कम्पनीमा चाहिँ मोस्ट पपुलर इन्सुरेन्स चाहिँ के भएको छ, कुन चाहिँ छ बढी?
2: हाम्रो चाहिँ यो हामी चाहिँ मोर्गेज कम्पनी भए भने चाहिँ मोर्गेज चाहिँ भनौँ न लगभग 99% नै मोर्गेज प्रोटेक्सन लिनुहुन्छ, किनकि त्यो सबभन्दा ठुलो भार त त्यही भयो नि त, आफ्नो लोन लिएको हुन्छ मोर्गेजको, कोही कोहीले चाहिँ एक दुईजना हुनुहुन्छ उहाँले चाहिँ लिनु भएको हुँदैन, तर सबैले भन्दा मेनली लिने भनेको चाहिँ मोर्गेज प्रोटेक्सन हो। मोर्गेज प्रोटेक्सन पनि नाम चाहिँ मोर्गेज प्रोटेक्सन हो तर त्यो इट इज अ लाइफ इन्सुरेन्स, त्यो चाहिँ सबभन्दा बढीले चाहिँ त्यो लाइफ इन्सुरेन्स लिनु भएको हुन्छ।
1: ओके, अनि प्रश्न मेरो यति नै भयो, अलिक थुप्रै थियो तर समयको पाउँदै रह्यो, र तपाईँले अब विशेष गरेर क्लाइन्ट्सहरूसँग चाहिँ इन्टरेक्सन गर्दा चाहिँ बढी उहाँको क्वेसन चाहिँ के छ तपाईँले, पर्टिकुलर हाम्रो नेपाली समाजलाई चाहिँ त्यो तपाईँले अनुभव गरेको कुराहरू सेयर गर्नुपर्दा?
2: हो, त्यो चाहिँ वान एन्ड ओन्ली के भन्नुहुन्छ भने भोलि गएर केही यो क्लेम गर्न पाएन भने त्यो पैसा फिर्ता आउँछ कि आउँदैन भन्नु,
1: त्यो त होइन,
2: त्यो त होइन, किनकि मैले के भन्छु भने त्यो बेलामा चाहिँ अरे बाबा यो चाहिँ एज अ इन्भेस्टमेन्ट होइन कि यो चाहिँ प्रोटेक्सन हो कि हजुरलाई भोलि केही बना भएको खण्डमा चाहिँ हजुरले चाहिँ यति गर्ने, किनकि मैले कहिले काहीँ त्यो बेलामा फ्याट एउटा इक्जाम्पल दिन्छु कि 500K हाफ अ मिलियनको लाइफ इन्सुरेन्स दिनु भएको छ होइन रिटायरमेन्ट एजसम्मको लागि, अनि तिर्नु भएको छ जम्मा 21 पाउन्ड पर मन्थ, अनि मैले उहाँलाई फिगर दिन्छु कि त्यो 21 पर मन्थ हजुरले भोलि गएर क्लेम नगर्नु भयो भने हजुरले अराउन्ड 7,000-10,000 मात्रै स्पेन्ड गर्नुहुन्छ लाइफ टाइम भरि। अब इमेजिन गर्नुहोस् त्यो 7,000 पाउन्ड चाहिँ हजुरसँग भएको भए कि हजुर धनी हुनुहुन्थ्यो, हुँदैन, हजुरसँग त्यो 7 पाउन्ड नभएको 7,000 पाउन्ड नभएको कि गरिब हुन्छ त, हुँदैन, तर त्यसले दिने जुन प्रोटेक्सन त्यसले दिने जो सुरक्षा सेक्युरिटी हेर्नु त कति बिग छ, त्यो कुरालाई बुझ्नु पऱ्यो क्या हाम्रो नेपालीहरू स्पेसली। त्यसको लागि नै म चाहिँ यो एजुकेसनल भिडियोहरू बनाइरहन्छु हिँडिरहन्छु, मान्छेलाई एजुकेट गराउने कोसिस गरिरहेको छु मैले।
1: हजुर, ल त भाइ तपाईँलाई धेरै धन्यवाद, पछि पनि अरू कुराहरू आयो भने फेरि हामी कन्ट्याक्ट गरौँला। मान्छे पनि बडो चड्के हुनुहुँदो रहेछ, तपाईँको फोटो पनि हेरेँ, मान्छे पनि एकदमै ह्यान्डसम हुनुहुँदो, तपाईँ सिङ्गल कि म्यारिड अहिले?
2: म्यारिड
1: ल, एकदमै राम्रो काम गरिराख्नु भएको रहेछ। अब यही कुरा हामीले गोरासँग गऱ्यो भने हामीले नेपाली समाजलाई बुझ्न सकिँदैन कि कति टर्मिनोलोजीहरू हुनुहुन्छ होइन, त्यो कुराहरू हामीले पनि बुझिँदैन, गर्दा नेपालीहरूलाई यसरी प्रष्ट भनिदिनु भयो भने यही यस्तो रहेछ भनेर धेरैले हामी बुझ्छौँ नि त होइन। गर्दा हजुरको टाइमको लागि धेरै धन्यवाद, पछि पनि केही हजुर, उहाँ हुनुहुन्थ्यो सुनिल पूर्ण भाइ, हाम्रो मोर्गेजेस लिमिटेड क्याम्बरलीमा अवस्थित छ, त्यहाँ चाहिँ उहाँले प्रोटेक्सन एडभाइजरको रूपमा काम गरिराख्नु भएको छ। बेसिकली यो इन्सुरेन्स सम्बन्धी हामीले कुराकानी गऱ्यौँ, अनि यो इन्कम प्रोटेक्सन आफ्नो स्यालेरीलाई चाहिँ कसरी प्रोटेक्ट गर्ने भन्ने कुरा निकै मलाई इन्ट्रेस्टिङ लाग्यो, र तपाईँहरूलाई पनि यो इन्ट्रेस्टिङ लाग्यो भने उहाँलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, भर्खरै इन्ट्रोड्युस भएको पनि भन्दै हुनुहुन्थ्यो। उहाँलाई धन्यवाद दिँदै कार्यक्रम व्यवसाय संवादबाट मैले बिदा मागेँ, हस्त नमस्ते।

0: यो BFBS गोर्खा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको रोग अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: BFBS गोर्खा रेडियो।

BFB scorecard video sunnen un satra dara karikrama le hami diwa kusili go third yen gi final arma chora sami char basagala gi hamra sanga baki re go sa 13 minute risi krama ma jan ke rakhna chansu ali ke samay ma BFB big salute pai re go sa every year hami yo gardi garda sa BFB le bishes kar hamra armed forces family serving sade veterans waharu ra wargo parivar lai je jati sahyogar ko khacha huncha yesko lagi si abashya pani raheko cha tapai le pani afno sahyog puraunu hola cuz hami nabhulau waharko yogdan waharko balidan ko karan le garda heri ni aaja hami yo thau ma esari jiuna pairheka chhau ra sasano yo tapai ko yogdan le pani huge difference garcha kasai ko life ma please tapai le hami lai donate garna saknu huncha यसको लागि तपाईँले कता डोनेट गर्ने भनेर चाहिँ लिङ्कको लागि भने प्रिसाइज लिङ्कको लागि चाहिँ तपाईँलाई म मेसेज गर्ने नि छु तपाईँले हामीलाई इदर हाम्रो फेसबुक पेजको इनबक्समा मेसेन्जरमा रिक्वेस्ट पठाउन सक्नुहुन्छ अथवा हाम्रो इमेलमा पनि bfbsgorkha@bfbs.com पनि तपाईँले रिक्वेस्ट पठाउन सक्नुहुन्छ एन्ड स्ट्रेट अवे तपाईँलाई हामी लिङ्क पठाएर जानकारी गराउने नै छौँ र यसै क्रममा गोर्खे खुकुरी यो मिठो गीत शान्ति श्री परियार निशल दावती

पीएफबी स्कोरकार्ड भिडियो कार्यक्रम देवा कोसेलीबाट बिदा लिने समय आइसकेको छ। श्रोता अवश्य पनि कार्यक्रमको थ्रु आउट भरपूर मनोरञ्जन लिइसक्नु भएको छ। जाँदा जाँदै एउटा गीत पनि राख्नेछु तपाईँको समक्षमा र बिबिसी नेपाली न्युज पश्चात तपाईँले लगतै पाउनुहुनेछ कार्यक्रम गोधुली इभिनिङ सो योगदायको साथमा। र अहिलेको लागि यो गीत तिमीलाई याबिस थापा फिचरिङ भिजन र साथै डिजे विश्व र भोलि आफ्टरनुन शोमा हामी भेट्नेछौँ कार्यक्रम दिवा कोसिली र बाँकी पल कोजी विक इभिनिङ बिताउनु होला। म सुनिया अभिसानी अफर नाउ नमस्ते बाई।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा हराइरहेकाहरूलाई मृत घोषणा गर्ने अवधि छुट्याउने प्रक्रियामा सरकार, बेपत्ताका परिवारजनलाई राहत पुग्ने अपेक्षा,
1: डेढ क्षतिपूर्ति दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन छ त्यो पनि पाउँछ।
0: चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको केन्द्रमा के छ?
1: नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ।
0: केन्द्रीय प्रहरी प्रवक्ता संघको कुराकानी र हमास नेतृत्वको भीषण आक्रमणको तेस्रो वर्षगाँठमा इजरायलमा विभिन्न स्मृति कार्यक्रम। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। युक्रेनका विभिन्न ठाउँहरू लक्षित गरी गरिएका हवाई हमलामा कम्तीमा 22 मारिएका छन्। किएवको पूर्वमा अवस्थित फ्रिलुकीमा आवासीय एकाइहरूको एउटा ब्लकलाई नष्ट गरिँदा 3 बालबालिका सहित 16 जनाले ज्यान गुमाएका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा खोज कार्य अझै जारी राखेका छन्। किएवमा कम्तीमा 2 ज्यान गएको छ र युक्रेनका प्रहरीले विस्फोटन नभएको एउटा रुसी बलिस्टिक क्षेप्यास्त्र निष्क्रिय गराएका छन्। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त आक्रमण आज 74 पुग्दै गरेका भ्लादिमिर पुटिनलाई रुसी सेनाले दिएको जन्मदिनको उपहार भएको टिप्पणी गरेका छन्। इजरायल र विश्वभरका मानिसहरूले हमास नेतृत्वका लडाकुहरूले अक्टोबर 7 गरेको हमलाको तेस्रो वर्षगाँठ पारेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। सो हमलामा झण्डै 1200 मारिएका थिए भने 250 बढीलाई बन्धक बनाइएको थियो। त्यसको जवाफमा इजरायलले गाजामा सैन्य कारवाही थालेको थियो र त्यसमा 75,000 प्यालेस्टिनीहरू मारिएका हमासका अधिकारीहरूले जनाएका छन्। इजरायलमा स्मृति सभाहरू मौन धारण गरेर सुरु भएका थिए। शोक सन्तप्त परिवार र साथीहरूले आफ्ना प्रियजनको सम्झना गरिरहँदा कतिपयले हमलाको स्वतन्त्र जाँचको माग गर्दै आएका छन्। शल्यक्रिया र औषधिको प्रयोग विरुद्ध चेतावनी दिँदै विश्व स्वास्थ्य संगठनले पहिलोपटक बालबालिकामा बढिरहेको मोटोपनको दरसँग जुझ्ने उपायबारे एउटा मापदण्ड सार्वजनिक गरेको छ। बीबीसीकी ओर्लान्डा टिल भन्छिन्,
3: This World Health Organization.
2: यो विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले हाल विश्वभर 11,70,00,000 बालबालिका र युवा युवतीमा मोटोपन रहेको र हालैका दशकमा यो संख्यामा भारी वृद्धि भएको उल्लेख गरेको छ। वयस्कहरूले मोटोपन घटाउने औषधिको प्रयोगलाई व्यापक बनाएका बेला WHOले युवा उमेरका व्यक्तिहरूलाई त्यसो नगर्न चेतावनी दिएको छ। उसले त्योसँग जुझ्ने रणनीति बनाउँदा स्वस्थ आहार, शारीरिक गतिविधि र व्यवहार परिवर्तनमा ध्यान दिनुपर्छ भनेको छ बीबीसी संवाददाताको भनाई। बीबीसीका स्वास्थ्य संवाददाता भन्छन्, अधिकांश औषधिहरू 10 बढी उमेरका बालबालिकालाई मात्र दिन मिल्ने गरी लाइसेन्स दिइन्छ, तर चिकित्सकहरूले त्यस विपरीत पनि औषधि प्रयोगको सिफारिस गर्छन् र औषधि कम्पनीहरूले 6 कलिला बालबालिकामा पनि त्यसको परीक्षण गरेको पाइएको छ। रसायनशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागान र जापानका कान्सो सोआईलाई संयुक्त रूपमा दिइएको छ। ती वैज्ञानिकहरूले कसरी रासायनिक प्रतिक्रियाले कुनै मोलिक्युलका 2 उस्तै स्वरूप तयार गर्छन् भन्ने देखाएका छन्। नोबेल कमिटीले यो खोज औषधि उत्पादनका लागि महत्त्वपूर्ण रहेको भन्दै कुनै मोलिक्युलको एउटा स्वरूपले रोगको निदान गर्न सक्ने तर उस्तै अर्को स्वरूपले त्यसो गर्न नसक्ने उल्लेख गरेको छ। र इन्डोनेसियाको एउटा अदालतले दर्जनौं भारतीय नागरिकहरूलाई पर्यटकीय क्षेत्र बालीमा अनलाइन जुवामा संलग्न रहेको आरोपमा जेल सजाय सुनाएको छ। उक्त समूहका व्यक्ति अघिल्लो वर्षदेखि जुवा घरहरूमा काम गर्दै आएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। रसुवा बाढीमा हराइरहेकाहरूलाई लक्षित गर्दै सरकारले 12 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने प्रचलित कानूनी व्यवस्थालाई संशोधन गर्ने प्रक्रिया थालेको छ। सरकारले आज विपद सम्बन्धी केही ऐन संशोधन सहित 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कानूनी जटिलताका कारण भोटेकोशी त्रिशुली बाढीमा परि बेपत्ता भएकाका परिवारले समस्या भोग्दै आएका थिए। उक्त बाढीमा परेका 1,455 जनाको शव फेला परे पनि 5,285 जना अझै बेपत्ता छन्। एक रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार भोटेकोशी बाढीको पृष्ठभूमिमा सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने कानूनी प्रावधान संशोधन गरी अवधि छोट्याउन खोजेको हो।
4: यसभन्दा अघि 12 बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको छ लगायतका उल्लेखनीय रूपमा नै छोटाउने कुरा छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हारिमा ल्याउने।
0: कानुनी जटिलताका कारण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता व्यक्तिका सम्बन्धमा आवश्यक निर्णय लिन सकिरहेको थिएन। नयाँ कानुन बनेपछि बेपत्ता व्यक्ति सम्बन्धी प्रक्रिया सहज हुने अपेक्षा गरिएको प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बीबीसीसँग बताए।
1: मृत्यु भइसकेका व्यक्तिको डेथ सर्टिफिकेट दिनको लागि र मृत्यु सरह घोषणा भएको व्यक्तिलाई पनि डेथ सर्टिफिकेट दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, विदेशी नागरिकको हकमा पनि उनीहरूको चाहिँ पाउने इन्सुरेन्स आदि इत्यादि कुरा होला। यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन मापदण्ड अनुसार पाउने राहत छ त्यो पनि पाउँछ र त्यसको लागि पनि यसले बाटो खोल्छ भन्ने हो।
0: लामो समयसम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाएका कतिपय परिवारले प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिरहेका छन्। रसुवा र नुवाकोटका कतिपय बाढी प्रभावित परिवारले आफ्नो परम्परा अनुसार बेपत्ता आफन्तजनको काजक्रिया गरिरहेका दृश्य हिजो आज पनि देखिराखिएको नुवाकोट स्थित बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। उनका अनुसार लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि आस मारेर अन्तिम संस्कार गर्नु परेको परिवारजनको भनाइ छ। एक रिपोर्ट।
5: उनीहरूले आफ्नो हराएका आफन्त अब फर्केर आउँदैन भनेर मृतकका नाममा गरिने संस्कार अनुसार घेवा गर्न थालेका छन् भने कतिपय भने गर्ने तयारीमा रहेको बताउँछन्। होल्डिङ सेन्टरमा बस्दै आएकी योगिता तामाङले बाढीमा सासुआमा सहित परिवारको 4 जना गुमाइन्। योगिताका अनुसार अब फर्किन्छ भन्ने आशा नहुँदा संस्कार अनुसार अन्तिम कार्य गर्न थालेको हो।
6: खोजिरहेको छु, अब पाउँदैन, नपाएपछि त अब यत्रो दिन भइसक्यो, पाउँदैन, होइन, गेवा नै गर्नु पर्यो, गेवा त अब यो 22 गते हो।
5: रसुवाका नोरक्याल तामाङले श्रीमती आमा बुबा सहित परिवारको 11 जनाको घेवा आज सकाएको बताए। बाढीमा हराएकाहरूलाई काठमाडौँका विभिन्न अस्पताल चितवन र पोखरासम्म गएर खोजे तापनि केही जानकारी नपाएपछि संस्कार अनुसार घेवा सकाएको लोसेन तामाङले बताए। उनका अनुसार बाढीमा हराएका श्रीमती, 3 छोरी, बहिनी ज्वाइ लगायत परिवारको घेवा सकाएको
7: अस्पतालतिर कहीँ अब बिरामी छ होला, कहीँ उपचार होला भनेर मैले ठाउँ ठाउँमा डाक्टरहरूसँग कन्ट्याक्ट गरेर फोन गऱ्यो। फोनबाट मेरो कन्ट्याक्ट नम्बर दिएर मेरो नाम दिएर अनि त्यो खोज्दाखेरि नभएर अनि लास नभेऱ्यो भने अब उनीहरूलाई अब केही खानेकुरा पठाउनु पर्ला भनेर लामाहरूसँग सल्लाह गरेर गम्बुमा गएर अनि छेमीहरू गऱ्यो, कहिले जस्तो गर्न सकेन, ऋण थापेर त्यति।
5: आफूहरूको संस्कार अनुसार मृत्यु भएको 49 दिनमा 3 दिन लगाएर घेवा गर्दै आएकोमा यसपटक भने विपत्तिको कारण तिथि हेर्दै एकै दिन धेरैजनाको संस्कार अनुसार घेवा गरेर बिदावारी गरेको परिवारले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाको।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय। आसन्न ठूला चाडपर्वलाई लक्षित गर्दै प्रहरीले आजदेखि देशभर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। योजनामा सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठानको सुरक्षा तथा सडक सुरक्षा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यसै सन्दर्भमा हामीले केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेलाई टेलिफोन सम्पर्क गरी सुरुमा यस वर्षको विशेष सुरक्षा योजनामा विगतको तुलनामा के कस्ता नयाँ तथा फरक विषय समेटिएका छन् भनेर सोधेका छौँ।
1: विगत भन्दा फरक भनेको हामीले विशेष त यो प्रविधिमा आधारित सुरक्षा निगरानी, खास गरी सिसिटिभीबाट प्रमुख बजार, चोक, नाका तथा भिडभाड क्षेत्रको निगरानी बढाएको अवस्थाहरू छ। ड्रोनको प्रयोग हामीले बढाएको अवस्थाहरू छ र एरियल सर्भेलेन्स हामी गर्दैछौँ। त्यसै गरी बडी वन क्यामेरा हामी म्याक्सिमम् प्रहरी कर्मचारीहरूमा हामी उपलब्ध गराउँछौँ। आवश्यक स्थानमा तालिम प्राप्त कुकुरबाट पनि डग स्नाइपिङको सर्चको कामहरू गर्छौँ। प्रहरी सञ्चार प्रणाली मार्फत रियल टाइम सूचना आदान प्रदान हुन्छ। सूचनामा आधारित हामी चेकिङ प्रणाली सुरु गरेको अवस्थाहरू छ। जस्तै कुनै सवारी साधन ओभर स्पिडिङमा छ वा ट्राफिक नियम उल्लङ्घन गरेर अगाडि बढ्दैछ भने त्यहाँ दिएको सूचना अघिल्लो स्टेसनले बस चालकलाई नियन्त्रण लिएर त्यहाँ चेक जाँचको कार्य हुन्छ। त्यसमा अर्को हामीले गर्न खोजेको काम भनेको लाइसेन्स लापसे मापसे चेक हामीले बढाएको अवस्थाहरू छ। त्यो पनि हामी सवारी साधन छुट्ने ठाउँमै गर्छौँ। प्रविधिमा आधारित अर्को डिजिटल ठगीलाई विशेष निगरानी गरेका छौँ। यसरी हामी अगाडि बढ्छौँ।
8: विशेष सुरक्षा योजना अन्तर्गत देशभरि कति संख्यामा सुरक्षा कर्मी परिचालन गरिनेछ र ड्रोनको पनि उल्लेख गर्नुभयो, के कति त्यसको प्रयोग हुनेछ?
1: देशभरि गरेर हामीले करिब करिब 13,000 प्लस ठाउँमा हामी ड्युटी राख्छौँ। त्योमा चाहिँ हाम्रो 50,000 प्लस प्रहरी कर्मचारीहरू खटिनुहुनेछ। त्यसमा ड्रोन पनि हामीले प्रत्येक जिल्ला हामीसँग उपलब्ध भए अनुसार प्रदेश काठमाडौँ विशेष शहरहरूमा प्रयोग गर्छौँ। चोरी तथा लुटपाट हुन सक्ने सम्भावनालाई, जुवातास तथा अवैध सट्टेबाजीका कुराहरू, लागू औषध नियन्त्रणका कुरा, अवैध मदिरा नियन्त्रण, कालो बजारी तथा कृत्रिम अभावमा विशेष ध्यान केन्द्रित हुनेछ। बोर्डर एरियामा हुन सक्ने, सीमा नाकामा हुन सक्ने अपराधहरू, जसमा तस्करीका कुराहरूमा पनि हामी विशेष निगरानी गर्छौँ, विशेष ध्यान दिन्छौँ र विशेष प्रहरी परिचालन गरेर नियन्त्रण गर्छौँ।
8: अब अन्त्यमा खास गरेर लामो यात्रा गर्ने बेला हो, मान्छेहरू घर छोडेर लामो यात्रामा पनि निस्केका हुन्छन्, आम मानिसहरूलाई के सुझाव छ यहाँहरूको?
1: यसपालिको सुरक्षा योजनाको विशेष ध्यान केन्द्रित भनेको अपराधको नियन्त्रण र घटित अपराधको सफल अनुसन्धान र दुर्घटनाको न्यूनीकरण र जनधनको क्षतिमा न्यूनीकरण ल्याउने, एकदम कमी ल्याउने भनेर विशेष हाम्रो यसमा पहल छ। र यस्तो खालको कुनै किसिमको कसैले ओभरी सुमा सवारी साधन चलाएको छ, मापसी गरी सवारी साधन चलाएको छ वा ट्राफिक नियम उल्लङ्घन गरेको छ भने आम नागरिकले नजिकको प्रहरी कार्यालयमा अर्थात् 100 फोन गर्न पनि म सबैमा विशेष अनुरोध पनि गर्छु। सँगसँगै खाली रहेका घरहरू खाली राखेर जुन जानुहुन्छ, कुनै शङ्कास्पद वा अपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्नु भनाइ छ। इफ यु सी समथिङ से समथिङ, केही देख्नुहुन्छ भने त्यसलाई आफूमा सीमित नराख्नुहोस्। नजिकको प्रहरी कार्यालयमा को फोन नम्बरमा त्यसमा फोन गरेर त्यो सानो सूचना समयमै दिनुभयो भने ठुलो घटनाबाट जोगाउन सकिने बुझेर सबैमा विशेष अनुरोध म त्यही गर्न चाहन्छु। नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ। ढुक्क भएर चाडपर्व मनाउनुहोस्।
0: उनी थिए केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले, साथी गनी अन्सारीसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। सन् 2023 अक्टोबर 7 हमासको नेतृत्वमा भएको आक्रमणको तेस्रो वर्षगाँठ पारेर इजरायलीहरूले विभिन्न कार्यक्रमहरू गरिरहेका छन्। झन्डै 1200 मारिएको र 251 बन्धक बनाइएको उक्त हमलापछि गाजामा इजरायलले गरेको आक्रमणमा झन्डै 75,000 ज्यान गुमाएका हमासका अधिकारीहरूले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
2: सन् 2023 स्थानीय समयअनुसार बिहान 6:29 आक्रमण सुरु भएको थियो र इजरायलीहरूले त्यही समयमा 1 मौन धारण गरेर स्मृति कार्यक्रमहरू आयोजना गरिरहेका छन्। तेल अभिभमा मानिसहरूले सडकमा कार रोकेर मौन धारण गरेका थिए। उक्त दिन नोभा म्युजिक फेस्टिभलको आयोजना भएको स्थानमा 378 हत्या गरिएको थियो र 44 बन्धक बनाइएको थियो। त्यहाँको स्मृति सभामा सहभागी एकजना पीडितकी आमाले सो हमला दुस्वप्न जस्तो र कल्पनै गर्न नसकिने प्रकृतिको भएको बताइन्। अक्टोबर 7 हमलाको जवाफमा इजरायलले गाजामा सैन्य कारवाही थालेको थियो र त्यसमा 74,200 मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मलाई विश्वास लागिरहेको छैन कि इजरायलले कुनै कारण बिना यो विनाश गर्यो। उनीहरूले गाजालाई बस्न सम्भव नभएको ठाउँ बनाइदिएका छन्, एकजना प्यालेस्टिनीले बीबीसीसँग भने। गाजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको 20 शान्ति योजना अन्तर्गत युद्ध विराम भएको 1 पुग्न लागेको छ, तर त्यस यता पनि 1400 बढी मानिसहरूले इजरायली आक्रमणका कारण ज्यान गुमाएको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित, हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
9: This is the BBC. There are no programs on this channel at present.

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

लभले गीत निराज आचार्यले गाउनु भएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। 4:24 गइसकेको छ। दिन तपाईँको कसरी बितिरहेको छ? म योगराज भाइ तपाईँको सेवामा आएको छु। बिहान पनि नमस्ते कार्यक्रममा आज चाहिँ भेट भएको थियो। धेरै श्रोताले जस डोनेट गर्नुभयो बिग सल्युटको लागि, तपाईँहरूको डोनेसनको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो क्रम स्टिल जारी नै छ, आज बेलुका पनि त्यही कार्यक्रम हुन्छ र तपाईँहरूले यसो गीतहरू सुन्न चाहनुहुन्छ र मिनिमम 5 pound हो, तर तपाईँहरूले पैसा दिनुपर्छ भन्ने छैन, तपाईँले एज युजल रिक्वेस्ट गर्न चाहिँ सक्नुहुन्छ। यो चाहिँ यसो तपाईँलाई जानकारी गराएको मात्रै। तपाईँहरूलाई यसो लिङ्कहरू चाहिन्छ अनि कसरी डोनेट गर्ने हो त्यो थाहा छैन भने यसो मलाई जानकारी पनि गराउनु होला है। त मलाई फोन गर्नु होला 01303246730 अनि चाहिँ तपाईँहरूले हाम्रो म्यासेन्जरमा पनि इनबक्स गर्न सक्नुहुन्छ मेरो प्राइभेट टेक्स एनी वायर है त। अनि तपाईँहरूले बिएबिएस गोर्खा रेडियोको फेसबुक पेजमा त छँदै नै छ, अनि बिएबिएस गोर्खा @bbs.com पनि इमेल गर्न सक्नुहुन्छ। अनि मेरो चाहिँ जोस बिएबिएसको इमेल मेरो पर्सनल yograjraj.rai@bbs.com पनि इमेल गर्न चाहिँ सक्नुहुन्छ। र बिग सल्युटको एक्चुअल डे चाहिँ भोलि हो, तर थ्रु आउट नै हामीले पैसाहरू चाहिँ जोस रिक्वेस्ट गरिरहेका हुन्छौँ। बिग सल्युटमा त तपाईँहरूले डोनेट गरि नै राख्नु भएको हुन्छ। हजुर, आज चाहिँ 6 बजीसम्म कुनै पनि अन्तर्वार्ताहरू छैन, त्यसले गर्दा तपाईँहरूकै मिठा मिठा गीतहरू हामी सुन्नेछौँ। अनि आज 6:28 जाँदा चाहिँ कार्यक्रम टिपन टापन म अनि दिदी रूपा राणाको साथमा सुन्न चाहिँ सक्नुहुनेछन्। अरू समयमा हामी मिठा मिठा गीतहरू सुन्न सक्नुहुन्छ। तपाईँहरूको अकेजनको गीतहरू छन् भने यसो मलाई जानकारी पनि गराउनु होला। अनि के गर्दै हुनुहुन्छ, 1-2 मिनट यसो बोल्न चाहनुहुन्छ भने फोन पनि गर्नुहोला, हामी फोनमा कुराकानी गर्न चाहिँ सक्छौँ है। तपाईँहरूको केही जानकारी दिनु छ भने हजुर 9-10 मिनट त हामी मजाले कुराकानी गर्न सक्छौँ नै, त्यतिमा त तपाईँको कुराहरू समेट्न पनि सक्नुहुन्छ। हजुर, कविता खत्री र खेमचेन चोइले गाउनुभएको गीत हजुरलाई यही प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गर्न चाहन्छु।

0: हजुर, बिएफएस गोर्खा रेडियोलाई तपाईँले सुन्दै हुनुहुन्छ। बडो चड्के गीत सुन्दै हुनुहुन्थ्यो। यो बिचमा हाम्रो पदम बहादुर थापा बाबा हुनुभएको छ प्लम स्ट्रिटबाट, उहाँसँग कुराकानी गरौँ। हेलो बाबा, नमस्कार।
1: हेलो बानी, नमस्कार।
0: हजुर, आरामै हुनुहुन्छ?
1: एकदम आराम छु बानी। ल, बिएफएस सुन्नुभएका सम्पूर्णलाई मेरो तर्फबाट आउने दशहराको उपलक्ष्यमा मङ्गलमय शुभकामना भन्न चाहन्छु भने।
0: ए हजुर, धेरै धेरै धन्यवाद। अनि दसैँ कसरी मनाउने, मनाउँदै हुनुहुन्छ यसपटक हजुरहरूले?
1: यो दसैँ, यो मगरले अहिले दसैँ मान्न छोडेका छन् भानिस।
0: ए ओके, अहिले मनाउनुहुन्न त आफ्नै चाडपर्व होला, ठिकै छ। त्यो पनि पहिला त मनाउनुहुन्थ्यो नि त, होइन?
1: पहिला मनाइन्थ्यो। पहिला कसो भयो भने हाम्रो मगरहरू लाटो लाटो बुढोहरू थिए, उनीहरूले जे भन्छ त्यही मान्ने गरेर हिँडिरहेका, बुढोको शासनमा परियो भने।
0: ए ठिकै छ, ठिकै। तिहार त मान्नुहुन्छ नि त, होइन?
1: तिहार त मान्छ मान्ने, तिहार मान्ने पर्व पनि हो।
0: ओके राइट। अनि
1: तिहार, हजुर,
0: अनि अहिले कोही चेली हुनुहुन्छ तिहारमा टिका लगाउने हजुरको?
1: मेरो चेली बिटी त सबै पहाडमै गाउँमै छन्, दिदी पनि छन्,
0: ए
1: बहिनी पनि छन् भन्ने।
0: ए राइट। अनि पहिला टिका थापेर पैसा के दिनुहुन्थ्यो? पैसा दिनुहुन्थ्यो कि के दिनुहुन्थ्यो त उति बेला तपाईँहरूले?
1: पहिला टिका थाप्ने, टिका थापेर त्यहाँबाट बल्ल पैसा दिने चलन गरिन्थ्यो मानिस।
0: ए त्यही त, मैले पनि दस पैसामा चाहिँ फुल टिका खाएको थिएँ। तपाईँहरूले कति दिनु पर्थ्यो त त्यति बेला? तपाईँहरूको जमानामा कतिसम्म दिनुहुन्थ्यो त आफ्नो चेलीलाई?
1: अब यसो भयो, पहिला अब कुरा गर्नै पर्यो। पहिला अरे धेरै परिवार भएर दिदीलाई उति साह्रो दिने चलन थिएन। लाउरे भए पछि पल्ल दिदी बहिनीहरूलाई आफ्नो खुसीबाट च्याक्क निकालेर कहिले 500, 1000, अहिले त 5-10 हजार पनि दिन्छु भनिसक्छ।
0: ए हो, त्यति बेला त सुनाइदिनु हुन्थ्यो होला नि त चेलीलाई त, लाउरे भएपछि अब सुनाइदिने थियो नि त पहिला छुट्टी गएपछि त।
1: हजुर।
0: ए राइट। अनि के गर्दै हुनुहुन्छ त आज? केही तपाईँले भन्न चाहनु भएको थियो कि?
1: होइन, अरूभन्दा पनि बिहान हजुर र के अरे रूपा भान्जीले गरेको अन्तर्वार्ता सुन्दाखेरि झन् यस्तै सुन्न पाए हुनु भन्ने पनि एकदम खुसी लाग्यो।
0: भनेपछि दुईजनाले गरेको प्रोग्राम राम्रो लाग्यो हजुरलाई?
1: असाध्य राम्रो लाग्यो।
0: ए ल त, तपाईँलाई धेरै धेरै धन्यवाद। अब के गर्ने, दुईजना कहिले कहिले आउँछौँ, अरूले पनि भन्दै हुनुहुन्थ्यो, खुसी लाग्यो, तपाईँलाई पनि मन परेछ है।
1: अझै यसमा के भानी, अझै यो जस्तो कि हजुरहरूले चाहिँ बिमारीको विषयमा गरिदिनु भयो भने ओहोरै राम्रो हुन्थ्यो होला जस्तो लाग्छ भानी।
0: ए बिरामी भन्नाले केही रोगको बारेमा कुरा गर्यो भने?
1: हजुर।
0: ए अब त्यो पनि हुन्छ, आजको प्रोग्राम सुन्नु न टिपन टापन। अब अरूको बारेमा हामीले क्वालिफाइड अब डक्टरहरू होइन, त्यही अब यसो पत्र पत्रिकाबाट निकालेर हामी साबे गरेर भन्छौँ। पछाडि त निकै होला छ त, नाति नातिनीहरू थुप्रै हुनुहुन्छ कि के छन् कि के?
1: यहाँ दुईटा नाति छन् भानी, उफ्रनी र बाफ्रनी, के गर्ने,
0: राइट। अनि बाजेलाई पैसा पनि माग्छन् होला नि त, मिठाईहरू चक्लेटहरू
1: नरो भने रो भने, अनि हल्ला गर्ने त्यसै गर्ने छन् भानी, छैनन् भने दुईटा छोराको दुईटै नाति छन् हजुर।
0: ए राइट राइट, ओके। अब
1: हेर्ने लायकका पनि छन्, एउटाको छोरा मोटो मोटो छ, एउटाको छोरो चाहिँ दुब्लो छ।
0: ए राइट राइट, ओके। अब खुसी लाग्यो। अब जे होस् तपाईँ बाजे हुनुभएको छ, नाता नातिनी खेलाउँदा चाहिँ एकदमै त्यो भाग्यमानी भन्छन् है, तपाईँ भाग्यमानी हुनुभएछ है।
1: यो धेरै बाँच्नु पर्ने रहेछ भने धेरै बाँचेपछि यो नाति नतिनाहरू छोरीहरूको छोराहरूको सबै देख्न पाएछु।
0: ए तपाईँ त 100 वर्षभन्दा बढी बाँच्नुहुन्छ, तपाईँको जोस जाँगर हेर्दा हजुर।
1: यो हेरौँ अब भगवान्को लीला कहिले छ जाने दिन भनी त्यो थाहा छैन, तर के हुने रहेछ भने लट्ट छोड्नु हुने रहेछ क्या, भयो भने हिँड्न नसक्ने के गर्ने होइन, झन् उफ्रने पेर्ने नाच्ने के गर्ने गर्नु पर्ने रहेछ भने
0: डेफिनेटली डेफिनेटली। अनि बिहान हिँड्नुहुन्छ तपाईँ दुलाईसँग?
1: कहिले हिँड्छु, कहिले अब पार्टी भयो भने त्यो के अरे म्युजियम आयो भने खुट्टा चाहिँ सुरु भयो भने
0: ठिक छ ठिक छ, त्यो एक्सर्साइज हुन्छ नि त। अनि जो तपाईँ एक्सर्साइज गर्नुहुन्छ राम्रो कुरा पनि हो, खाना अब अलिकति राम्रो खाने एक्सर्साइज गर्यो भने त हेल्दी लाइफ त्यही नै रहेछ नि त, होइन र हजुर?
1: एकदम टाइममा खाने, टाइममा सुत्ने, खाना पायो भने के नमन त खानु हुँदो रहेछ।
0: हो तपाईँले त्यो सुविधा पाउनुभयो नि त, कोही बेला त पाउँदैन नि त, अब तपाईँको दुलाईले तपाईँलाई राम्रो लुक आफ्टर गर्नुभएको रहेछ, अब तपाईँ त पकाउनुहुन्न होला, त्यसै पनि उहाँले पकाएर दिनुहुन्छ होला होइन?
1: यो पकाउने भने पछिल्लाहरूमा के भने
0: हो हो
1: भात पकाउने चाहिने ऊ गर्ने, म सन्तरी पर्छु के भात पकाउनु म अलि ढङ्ग नै सेक्सनमा हुँदाखेरि म सन्तरी पर्थेँ क्या भने
0: ए सेन्ट्री ए हाम्रो पालामा त त्यो मेस्टिनमा चामल पाउँथ्यो, त्यो मास मेस्टिन भयो अलि पुरा हुन्थ्यो, एक्सर्साइज गएको एक दिन दुई दिनसम्म चाहिँ त्यो लन्चन मिटहरूसँग खानु एकदमै मजा आउँथ्यो, पछि पछि त्यो लन्चन मिट पनि खान वाक्कै लाग्थ्यो क्या। तपाईँहरूकोमा लन्चन मिटहरू थियो कि थिएन?
1: हाम्रोमा लन्चन मिट हुन्थेन, हाम्रो ड्राई रासन भन्ने हुन्थ्यो, कम्पू रासन भन्ने आउँथ्यो।
0: हो हो कम्पू रासन नै हो हाम्रो पनि,
1: पहिलाको र पछिको चाहिँ फरक छ भानी।
0: ए अहिले त अहिले भिन्दै आएको छ, त्यो ततार खानेहरू पाउँछ यहाँ, अब घोडाहरूको जस्तो पाउँछ, पहिलाको जस्तो चामल पाउँदैन अहिले चाहिँ, पहिला हङकङमा चाहिँ त्यस्तो चामल थियो, गर्दा अब आफ्नो समयअनुसार। ल त बाबा धेरै धेरै धन्यवाद, अब जस तपाईँको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद। गीत सुन्न चाहनुहुन्छ भने भन्नुहोस्, म यहाँ यसो लेखिराख्छु।
1: ए गीत सुन्न, यो तिमीलाई कस्तो हुने हो मलाई कस्तो हुने हो भन्ने यो के गरे नाम पनि आयो अचारेर के गरे उसको कस्तो नाम नआएको
0: होइन ठिक छ। म यहाँ
1: यस्तो हुने रहेछ।

0: ओके राइट ओके हुन्छ। अहिले दाइले भन्नुभयो भने म तपाईँलाई फेरि पास गर्छु है त हजुर।
1: धेरै धेरै धन्यवाद है हजुर।
0: हजुर
1: आएपछि म त बोलौँ कि बोलौँ के
0: होइन होइन आउनुपर्छ नि हो, तपाईँलाई मन पराउनेहरू संसारभरि कति हुनुहुन्छ। यहाँ तपाईँ बोल्नु थाल्नुभयो कि मान्छेहरूले ओहो कति राम्रो मिठो बोल्नु भएको बाबा भनेर भन्नुहुन्छ।
1: थ्याङ्क यू भानी, धेरै
0: थ्याङ्क यू
1: धेरै धन्यवाद,
0: थ्याङ्क यू थ्याङ्क यू हजुर थ्याङ्क यू थ्याङ्क यू
1: बाई बाई।
0: बाई बाई। हजुर लन्डन प्लम स्ट्रिटबाट हाम्रो चाहिँ पदम थापा बाबा आउनुभयो र उहाँको गीत म यहाँ खोजेर चाहिँ जानकारी गराउनेछु। ल उहाँको बाबाको नम्बर चाहिँ 2114-7979 रहेछ र 2114-7979 रहेछ है बाबा। यदि सुन्दै हुनुहुन्छ भने ओहो भन्ने तपाईँलाई पनि लागेको होला नम्बरी चाहिँ आफ्नो नम्बर सुन्न पाउँदा नम्बरीको नम्बर सुन्न पाउँदा। थ्याङ्क यू हाम्रो अन्जना बहिनीको पनि यहाँ टेक्स्ट देख्दैछु, योगा गुरुङ दिदीको, त्यस्तै गरेर हाम्रो देवेन्द्र गुरुङजीले पनि जो डोनेसन गरिसक्नुभयो थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु। अनि हाम्रो यशोदा दिदीको पनि यहाँ टेक्स्ट देख्दैछु र तर अहिलेलाई भने म गीत सुनाउँछु है त, बिना राईले गाउनुभएको यो गीत म सुनाउँछु। अनि धनु बहिनीको कविताको पनि यहाँ जस अघि बयान गर्नुभएको थियो त्यो कविता पनि फेरि सुनाउन भनेर एक दुईजनाले भन्नुभएको छ, त्यो कविता पनि हामी सुन्नेछौँ। धनु बहिनीले सुन्नुभएको छ कि सुन्नुभएको छैन पक्का थाहा भएन।

0: गोर्खा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: अँ राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस् छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा

रिजर्भिस सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk। BFBS गोर्खा रेडियो।

0: हजुर सुगम पोखरेलले गाउनु भएको यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो, पक्का पनि तपाईँलाई इन्जोय गर्नुभयो होला। यो बिचमा हाम्रो दुर्गा गुरुङज्यू हुनुहुन्छ स्विडनबाट, र उहाँले फोन गर्नुभएको थियो र बिहान मैले गीत पनि उहाँलाई सुनाएको थिएँ, लिङ्क पनि पठाइदिएको थिएँ। अहिले भर्खरै उहाँले चाहिँ जस पैसा हालिदिनु भएको छ, हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो दुर्गाबहादुर गुरुङ स्विडन भनेर 7 मिनट अगाडि चाहिँ थ्याङ्क यू दिनुभएको छ, जस तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र यो गिफ्ट एड छ, यो गिफ्ट एड चाहिँ त्यहाँ हटाउनु मिल्छ, र तपाईँले 10 करिब 15 पाउन्ड हाल्नुभयो भने त्यहाँ चाहिँ 3.75 चाहिँ गिफ्ट काटेको छ, गर्दा त्यो चाहिँ हटाउनु मिल्छ है। र तपाईँले त्यहाँ राम्ररी हेर्नुभयो भने त्यो एक्ज्याक्ट वर्ड त्यहाँ मैले भुलेँ, त्यो चाहिँ काट्नु मिल्छ। त्यो भित्र गएको अमाउन्ट डिलिट गर्नुभयो भने तपाईँले 15 पाउन्ड दिनुभयो भने 15 पाउन्ड मात्रै काट्छ। हिजो पनि मैले त्यो सिक्वेन्स एकपटक तपाईँलाई भनेको थिएँ, सायद कति तपाईँहरूले सम्झिनु चाहिँ भएन होला। हजुर, यो बिचमा हाम्रो यशोदा गुरुङ दिदीले पनि एउटा म्यासेज यहाँ पठाउनु भएको छ, म यहाँ यो अलिकति यो कम्प्युटर स्लो छ, पछि म यहाँ सुनेर जानकारी गराउनेछु। अनि हाम्रो चाहिँ विष्णु भाइले पनि सुन्दै हुनुहुन्छ ब्लानफोर्डबाट, अनि योगा गुरुङ दिदी हुनुहुन्छ र उहाँले पनि लिङ्क माग्नु भएको छ, कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ हेजबाट, मैले लिङ्क पठाइदिएको छु दिदी, थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु है त। अनि मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ र उहाँले पनि रमाइलो भइरहेको छ, कार्यक्रम सुनिरहेको छु, पानी परिरहेको छ भनेर भन्नुभएको छ, हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु है त। तपाईँलाई पनि लिङ्क चाहिएको खण्डमा हुन त बहिनीले दिइसक्नुभयो, यसो मलाई जानकारी गराउनु होला भन्न पनि चाहन्छु है त। अनि हाम्रो चाहिँ अञ्जना गुरुङ बहिनीको टेक्स्ट म पढेर सुनाउँछु, तर उहाँको गीत चाहिँ अलिकति यहाँ रेडी छैन, यो टेक्स्ट म पढेर सुनाइहाल्नु पर्यो, त्यहाँ टेक्स्ट चाहिँ पछि उहाँको गीत चाहिँ म राख्छु, किनकि उहाँ चाहिँ पालोमा अलिक पछि हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, नमस्कार योग दाई, कार्यक्रम सुन्दैछौँ दाई, आज त हजुर सुपरम्यान लागिरहेको छ है, हामीहरूलाई यत्तिको चाहिँ हुनुपर्छ है साथै भनेर भन्नुभएको छ। हजुर बिहान पनि आएको थिएँ, अब यसो अलिकति बिहान दुईजना गर्दा अलिकति धेरै श्रोताले अलिकति रमाइलो हुन्छ कि भनेर पनि भन्नुभएको रहेछ, त्यसले गर्दा पनि धेरै श्रोताले रमाइलो भयो भन्दै हुनुहुन्थ्यो अघि। हाम्रो बाबाले पनि त्यही भन्नुभयो, अनि हाम्रो स्विडनबाट आउनुभएको दुर्गाज्यूले पनि त्यही नै भन्दै हुनुहुन्थ्यो। थ्याङ्क यू, हामी कहिले कहिले आउने गर्छौँ, भोलि चाहिँ के गरौँ भनेर सोध्दैछु, अलिकति मिटिङहरू पनि छ त्यसले गर्दा अलिकति हुँदैन कि भनेर पनि यहाँ सोच्दैछु है त। आज बिहान कार्यक्रममा धनु साथीले मेरो लागि यति सुन्दर कविता लेखेर आफ्नै आवाजमा वाचन गरेर सुनाउनु भएकोमा साथीलाई धेरै धेरै धन्यवाद भन्नुभएको छ। यो कविता चाहिँ म सुनाउँछु, यहाँ रेडी पारेको छु। धनु साथीलाई मैले पनि सम्झिरहेको छु है, बिहान काममा जाँदा निकै सँगै निस्के जस्तो गर्दै फोनमा कुरा गर्दै जाने, काममा पुगेपछि फेरि ब्रेकको समयमा पनि एकअर्काको खबर लिने, यी सबै पलहरू आज पनि मनमा ताजै छ है मेरो भनेर भन्नुभएको छ। लो तपाईँको मित्रता यसरी नै बाँडिरहोस् बढिरहोस् है भन्न चाहिँ चाहन्छु, र सधैँ सधैँ फोन गर्नु होला, हुन त व्यस्तता हुन्छ। ल त यत्तिको चाहिँ हुनुपर्छ है, मलाई भन्नुभएको जस्तै साथीहरूमा तपाईँहरू यत्तिको चाहिँ हुनुपर्छ है भन्न चाहेँ है त। हामी एक दुईचोटि मात्र भेटेका थियौँ, तर ती भेटपछि बच्चादेखिको साथी जस्तै नजिकैका थियौँ, फोनमा कहिले काहीँ झगडा हुन्थ्यो, ओहो झगडा पनि हुन्थ्यो, नजिकको जिक्री दोष भएपछि हुन्छ नि होइन, रिसाएर कुरा रोक्थ्यौँ, तर त्यो झगडाभित्र पनि माया अपनत्व र एकअर्कालाई बुझ्ने भावना लुकेको हुन्थ्यो। वाउ भयङ्कर लेख्नु भएको छ त, यहाँ त मन पऱ्यो यो कुराहरू। साथीलाई जस्तो कविता त लेख्न आउँदैन, तर मनभरि माया र यादहरू सोचिरहेको छु है भन्न चाहन्छु प्यारी साथीलाई भन्नुभएको छ। दाजु धनु साथी चाहिँ बिएबिएस रेडियोले नै जोडिदिएको मेरो प्यारो साथी हो, साथमा साथीको सेतो घोडा कामको गाडी सधैँ सेफ ड्राइभ सेफ होम भन्न चाहन्छु। समय मिले भन्दा गीत उहाँको भनेर यहाँ उहाँको लागि भनेर गीत उहाँको लागि भन्नुभएको छ, यो गीत चाहिँ म रेडी छैन। ओहो सेतो घोडा भनेर कस्तो मजाले लेख्नु भएको रहेछ, मान्नुपर्छ सेफ ड्राइभ सेफ होम भन्न चाहन्छु भनेर भन्नुभएको छ। ल त तपाईँको साथीले तपाईँको लागि लेख्नुभएको कविता एकपटक म प्ले गर्छु। धनु बहिनी सुन्दै हुनुहुन्छ, हियर इट इज।
1: दैनिकी आफ्नै लयमा चलिरहेको थियो, तर मनभित्र केही अधुरो थियो, कहीँ कता आफै हराए जस्तो, कहीँ कता तिमीलाई नै खोजे जस्तो। एक्कासी आयो सन्देश कि म तिम्रो साथी बन्न सक्छु। मन टक्क रोकियो सास अड्कियो किनभने म पनि त कतै तिमीलाई मनको कुनामा खोजिरहेको थिएँ। मन हलचल भयो मन फुरुङ्ग भयो किनकि मैले चाहेको पनि त तिमी नै थिए। सायद यो संयोग मात्र नभई समयको कोमल योजना हो, सायद यो संयोग मात्र नभई समयको कुमल योजना हो, दुई फरक मनहरूलाई एउटै बनाउने चाहना हो, दुई फरक मनहरूलाई एउटै बनाउने चाहना हो।
0: मान्नु पर्छ बहिनीको भावना हाम्रो अन्जना बहिनीप्रति एकदमै मिठो। यो अघि चाहिँ धुन बिना थियो, धुनले एक्स्ट्रा फ्लेभर सुनमा सुगन्ध थप्यो होला। ल अन्जना बहिनी, र तपाईँले पनि लेख्नु पऱ्यो है, साथीले यत्रो राम्रो कविता तपाईँको लागि लेख्नु भएको छ, तपाईँ पनि अब मुठी कसेर कविता लेख्नुहोस्, जे पर्ला पर्ला होइन साथीको लागि। साथी पनि साथी एकदमै घनिष्ठ साथी हुनुहुँदो रहेछ यो शब्दहरूले नै जे बताउँछ, गर्दा तपाईँहरूको यो मित्रता यसरी नै चाहिँ अगाडि बढिरहोस् भन्न चाहिँ चाहन्छु। तपाईँको गीत चाहिँ सेकेन्ड आवरमा सुनाउँछौँ। हजुर, यो बिचमा हाम्रो खेलमती लिम्बु दिदीले फोन गर्नुभएको थियो, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्थ्यो, र उहाँले मगाउनु भएको गीत चन्द्र कुमार दोङ गाउँदै हुनुहुन्छ।

0: सैन्य समुदायमा
1: लाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले बेलायती सेनाको मुख्यालय भ्रमण गर्नुभएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका सिग्देललाई मुख्यालयमा बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरले एन्डोभरमा स्वागत गर्नुभएको छ। उहाँहरूबीच आपसी हितका विषयमा शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ। भेटवार्ताको अवसरमा जनरल सर वाकरले दुई देशको सम्बन्धमा गोर्खाहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ। भेटवार्तामा बेलायत र नेपाली सेनाका वरिष्ठ सैनिक अधिकारीहरूको पनि सहभागिता थियो। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले लन्डनमा रहेको गोर्खा स्मारकमा पुष्पगुच्छ अर्पण गर्नुभएको छ। चाडपर्वका नेहुमा हुन सक्ने गैर कानुनी गतिविधिमाथिको निगरानी सुरु भएको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्ले चाडपर्वको मौका छोपी चोरी डकैती जुवातास एवं सट्टेबाजी अन्तर्राष्ट्रिय सीमानाकामा तस्करी र सीमा अपराध हुन सक्ने भएकोले सुरक्षा योजना लागू भएको बताउनु भएको छ। विस्फोटक पदार्थको ओसार पसार पनसार छली ब्याङ्क वित्तीय संस्थामा चोरी डकैती जस्ता विषयलाई प्रहरले सुरक्षा चुनौती औँल्याएको छ। चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउन 50,000 बढी प्रहरी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले बताउनु भएको छ। 408 स्थानमा यात्रु सहायता र अन्तर्राष्ट्रिय सीमानाकामा 108 सहायता कक्ष स्थापना गरिएको छ। प्रहरले चाडपर्व सुरक्षा योजनाको कार्यान्वयनमा ड्रोन सिसिटिभी बडी वन क्यामेरा लगायत सञ्चार उपकरण र प्रविधिको प्रयोग गर्ने जनाएको छ। कङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले पार्टीको 15 महाधिवेशन देशको भविष्यसँग जोडिएको भन्दै एकताबद्ध हुन भन्नुभएको छ। बन्द सत्रलाई सम्बोधन गर्दै नेता आङदम्बेले वर्तमान सरकारलाई चुनौती दिन पनि बलियो नेतृत्व चाहिने बताउनु भएको छ।
4: आज यो पार्टीलाई व्यवस्थित गर्नका निम्ति हामीहरू जो जो आकांक्षीहरू छौँ यो पार्टीलाई यो अप्ठ्यारोको बेलामा आज बहुमतको नाममा मुलुकलाई कुन भडखालामा पुर्याउँछन् थाहा छैन। एल्गोरिदम र सस्तो लोकप्रियताबाट हिरो नामक मानक एउटा नै अनुहार देखाएर आएका साथीहरूले कुन बेला मुलुकलाई युक्रेन बनाउँछन् थाहा छैन। त्यो बेलामा नेपाली कङ्ग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन, विचारले विभाजित हुनु हुँदैन भन्ने विश्वासका साथ जसरी साथीहरूले आफ्ना नेतृत्वका प्रति भरोसा व्यक्त गरेर बिस्तारै बिस्तारै निर्विरोध हुने दिशातर्फ जाने संकेत देखाइराख्नु भएको छ, म ती सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु।
3: महाधिवेशनले कङ्ग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको उहाँको भनाइ छ। नेता आङदम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताउनु भएको छ। कङ्ग्रेसमा पदाधिकारी सहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका करिब 40 उम्मेदवारी फिर्ता लिएका छन्। महाधिवेशन प्रचार प्रसार समितिले पदाधिकारीमा सभापतितर्फ किशोर सिंह राठौर, उपसभापतितर्फ डाक्टर मिनेन्द्र रिजाल र देवराज चालिसेले दावेदारी फिर्ता लिनुभएको हो। पार्टी प्रवक्ता चालिसेका अनुसार क्लस्टरतर्फ 15 उम्मेद्वारले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल एक हप्ताभित्र सञ्चालनमा ल्याइने भएको छ। पुलको पर्वततर्फको पहुँच मार्ग बनाउँदा बागलुङसँगको सम्पर्क टुटेपछि राति समेत काम गरिएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीको भनाइ छ।
5: यसलाई चाहिँ यो हाम्रो कामलाई चाहिँ स्पिड अप गर्नको लागि चाहिँ रातिमा पनि काम गर्नको लागि यो फ्लड लाइटहरूको व्यवस्था गरेर हिजैबाट हिजो राति पनि नाइटमा काम भयो। अब चाहिँ हाम्रो कामले चाहिँ रफ्तार लिने राखेको छ। इक्विपमेन्टहरू पनि त्यही अनुसार मोबिलाइज भएको छ, मेन पावर पनि त्यही अनुसार छ। यही स्पिडमा हामी चाहिँ अगाडि बढ्यो भने हामीले राखेको टार्गेटभन्दा निकै अगाडि नै यो काम सम्पन्न गर्ने चाहिँ अवस्था चाहिँ देखिएको छ।
3: पुल नहुँदा वैकल्पिक मार्गका रूपमा मालढुङ्गादेखि बेनी हुँदै बागलुङ र फलेबासदेखि जमिनी घाट हुँदै बागलुङमा साना सवारी साधन सञ्चालन गरिएको छ। इजरायलले 3 अघिको 7 अक्टोबर घटनाको 3 वर्षगाँठमा पीडितहरूप्रति मौन धारणसहित स्मरण गरेको छ। गाजाबाट हमाससहित लडाकु समूहले आक्रमण गर्दा 1,200 बढी सर्वसाधारणको ज्यान गएको थियो। आक्रमणमा पढ्न गएका नेपाली पनि परेका थिए। यहीबीच बेलायतको प्रहरले लन्डनमा हुन लागेको पालिस्तान समर्थित प्रदर्शनमा सहभागी नहुन सर्वसाधारणलाई आग्रह गरेको छ। अक्टोबर 7 हमलामा भान्जी गुमाएका आडमले यहुदीहरू झनै असुरक्षित हुँदै गइरहेको बताउनु भएको छ।
6: I look at my daughter now, I worry about her future. I worry about the future of all Jewish children around the world who are now experiencing unprecedented levels of anti-Semitism, extremism, terror.
3: आइसिसी विश्व लिग क्रिकेट टूको तयारी खेलमा राष्ट्रिय पुरुष क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले पराजित गरेको छ। ओमान क्रिकेट एकाडेमीमा भएको पहिलो अभ्यास खेलमा ओमान एले नेपाललाई जितका लागि 161 रनको चुनौती दिएको थियो, तर अभ्यास खेल भएकाले नेपालले लक्ष्य बढाउने निर्णय गरेसँगै 240 रनको नयाँ लक्ष्य बोकेर ब्याटिङ नेपालले गरेको थियो। खबर यति नै, नमस्कार।

0: हजुर, चलचित्र मास्टरनीबाट यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। आदरणीय श्रोता मेलिना राईले गाउनु भएको गीत हो र यो चाहिँ चलचित्रकै गीत हो। साधना सरगमले गाउनु भएको चलचित्र सुपर स्टारको यो गीत हो। दयाराम दाहालको शब्द अनि सङ्गीत सचिन सिंहको हो र यहाँ चाहिँ मास्टरनी चलचित्रमा मेलिना राईले गाउनु भएको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। 5:10 गइसकेको छ। यहाँहरू सबै सबैलाई वेलकम गर्न चाहन्छु र तपाईँहरूलाई बिग सल्युटको पनि कुराकानी गरिरहेका छौँ। यो हप्ता नै तपाईँहरूले यसो डोनेसन गर्न चाहनुहुन्छ भने तपाईँलाई लिङ्क चाहिएको खण्डमा प्लिज मलाई जानकारी गराउनु होला है त। टिका पूर्जाज्यू मैले पनि सुनिरहेको छु है भनेर भन्नुभएको छ, कहाँबाट सुन्दै हुनुहुन्छ यसो मलाई जानकारी गराउनु होला। भन्दा पनि जस गीत सुन्नुहुन्छ भने है, जानकारी भन्दा पनि गीत सुन्नुहुन्छ भने यसो जानकारी गराउनु होला। यो आवाजमा कुनै पनि अन्तर्वार्ताहरू छैन, त्यसले गर्दा हामी मिठा मिठा गीत सङ्गीतबाट चाहिँ इन्जोय गर्नेछौँ। र केही बेरमा हाम्रो पदम थापा बाबा हुनुहुन्छ र उहाँले अनुरोध गर्नुभएको गीत हामी सुन्नेछौँ। आशा छ सही गीत नै होला एकर्डिङ टु त उहाँको गीतको शीर्षक चाहिँ सुन्दा। अहिलेलाई भने हाम्रो यशोदा दिदी हुनुहुन्छ र उहाँले एउटा चाहिँ कार्यक्रमको बारेमा म्यासेज पठाउनु भएको छ, त्यो उहाँको भोइस म्यासेज म प्ले गर्न चाहन्छु है त।
1: सम्पूर्णमा नमस्ते। गुरुङहरूको सबैभन्दा ठुलो संस्था तमुथी युकेको आजीवन सदस्य रात्रि भोज कार्यक्रम यही आउँदो 17 अक्टोबर शनिबार अलसोट स्थित एम्पायर हलमा हुन गइरहेको यहाँहरूलाई अवगत गराउन चाहन्छु। सो कार्यक्रमको मूल उद्देश्यहरू एक, आपसमा मैत्रीपूर्ण भेटघाट र अपरिचित बीच परिचित हुनु, हामी गुरुङहरूको एकता र सशक्तिकरणलाई अझ दरिलो बनाउनु, नयाँ आजीवन सदस्यहरूलाई तमुथी युके परिवारमा स्वागत गर्नु, हरपल तमुथी युकेको लागि दिलो ज्यान योगदान दिनुभएका उत्कृष्ट समाजसेवी व्यक्तित्वहरूलाई आदर्श तमु र आदर्श तमुस्यो घोषणा गरी सम्मान गर्नु, यो हाम्रो आफ्नै कार्यक्रम हो भन्ने सम्झेर सम्पूर्ण आजीवन सदस्यज्यूहरूले आफूले चिनेका र आफन्त साथीभाइहरू जो आजीवन सदस्य बन्नुभएकै छैन उहाँहरूलाई पनि आजीवन सदस्य बनाउनका लागि साथमा लिई यस कार्यक्रममा सहभागी हुन विनम्र आग्रह गर्दछौँ। यहाँहरूको गरिमामय उपस्थितिले मात्र यो कार्यक्रम भव्य सभ्य हुने कुरामा हामी विश्वस्त छौँ। यो विशुद्ध गुरुङहरूले आयोजना गरेको आफ्नै कार्यक्रम भएको हुनाले हामीले अपेक्षा गरेको भन्दा धेरै संख्यामा उपस्थिति रहनेछ भन्ने कुरामा हामी ठूलो आशावादी छौँ। गुरुङहरूको वेशभूषा र पहिचानलाई कदर र गर्व गर्दै सबैजनालाई गुरुङहरूको वेशभूषाको पहिरन लगाउनु भई कार्यक्रममा उपस्थित भइदिनु हुनलाई हामी हार्दिक आग्रहको साथमा हार्दिक निमन्त्रणा गर्दछौँ। सो दिनको प्रवेश शुल्क निशुल्क रहेको पनि यहाँहरूलाई जानकारी गराउँदछौँ। धन्यवाद
0: दिदी, धेरै धेरै धन्यवाद। कार्यक्रम सफल रहोस् हाम्रो शुभकामना छ है त। विशेष गरी हाम्रो बाबा आमाको लागि चाहिँ जस यहाँ एउटा जानकारी म प्रस्तुत गर्न चाहन्छु र यो चाहिँ 10 अक्टोबरमा चाहिँ मेफिल कम्युनिटी सेन्टरमा चाहिँ ग्रेटर रश्मो नेपाली कम्युनिटीले चाहिँ बाबाआमाहरूको लागि चाहिँ अब यो त के भन्नु वर्क इन हेल्थ क्लिनिक्सको आयोजना गर्दैछ। बेसिकली तपाईँहरू त्यहाँ चाहिँ जान सक्नुहुन्छ विदाउट एनी एपोइन्टमेन्ट अनि तपाईँहरूको हेल्थ चेकअप गर्न चाहिँ सक्नुहुन्छ है त। र 10 अक्टोबरमा चाहिँ मेफिल यो कम्युनिटी सेन्टर फानबरोमा GU 14-8 Tango एक्सरेमा तपाईँहरू जान सक्नुहुन्छ। 9:00 दिउँसो 3:00 यो एउटा चाहिँ रहेको छ। अनि 17 अक्टोबरमा चाहिँ जियोस अर्कोमा जान सक्नुहुन्छ 49 Victoria Road अल्डसर्टमा GU 11-1SJ है त। यो चाहिँ निसन कार ग्यारेजको छेउमा रहेछ। यो चाहिँ 9:00-4:00 तपाईँहरूलाई नो एपोइन्टमेन्ट र तपाईँहरू सिम्पली तपाईँहरू त्यहाँ जान सक्नुहुन्छ अनि त्यहाँ हेल्थ चेकअप गर्न सक्नुहुन्छ। 10 अक्टोबर अनि 17 अक्टोबरको लागि विशेष गरेर चाहिँ बाबा आमाहरूको लागि यो व्यवस्था गरिएको छ। अर्गनाइज बाई ग्रेटर रश्मोर नेपाली कम्युनिटीले चाहिँ गर्दैछ। गर्दा बाबाआमाहरू जो जो हुनुहुन्छ र तपाईँहरू त्यहाँ गएर आफ्नो हेल्थ चेकअप गर्न चाहिँ सक्नुहुन्छ। यो पनि तपाईँलाई जानकारी हामी गराउँदैछ अथवा मैले गराएँ। हजुर, आज 6:28 जाँदा कार्यक्रम टिपन टापन म अनि हाम्रो दिदी रूपा राणाको साथमा सुन्न सक्नुहुन्छ र बिग सेल्युटको लागि केही डोनेसनहरू दिन चाहनुहुन्छ भने र तपाईँहरूले चाहिँ हाम्रो जस्ट गिभिङ पेजमा गएर दिन चाहिँ सक्नुहुन्छ, नत्र भने तपाईँहरूले र सजिलोको लागि लिङ्क पठाइदिनु भयो भने त्यो लिङ्कमा तपाईँहरू स्ट्रेट फरवर्ड गएर गर्न चाहिँ सक्नुहुन्छ। नत्र भने तपाईँले जस्ट गिभिङ टाइप गर्नुहोस्, त्यसपछि भने डोनेट टु अ कज, अनि तपाईँहरूले चाहिँ अर्को पार्टमा पुग्नुहुन्छ। त्यो छमा चाहिँ तपाईँले बिएबिएस लेख्नुभयो भने त्यहाँ बिएबिएसको चाहिँ जे लोगो तपाईँले देख्न सक्नुहुन्छ, अफ सबमिट भन्ने त्यहाँ गएर चाहिँ तपाईँहरूले डोनेट गर्न चाहिँ सक्नुहुन्छ है त। हजुर, टिका पूजाज्यूले म पनि सुन्दैछु है भनेर भन्नुभएको रहेछ, र हजुरको रोजाइमा कुनै गीत सुनाइदिनु होला भनेर भन्नुभएको छ, र जस्ट गिफ्टतिर गएछ हजुर भनेर भन्नुभएको रहेछ। एनिवे जस्ट थ्याङ्क यू भेरी मच, र हजुरलाई पनि यो गीत सुनाउन चाहिँ चाहन्छु। हाम्रो चाहिँ अघि पदम बाबाले अनुरोध गर्नुभएको अन्जु पन्त र स्वरूप राचार्यले गाउँदै हुनुहुन्छ, हजुरको लागि पनि यही गीत मैले सुनाउँदैछु है त। 5:15 गएको छ

0: SBS गोरखा रेडियो
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

किरण गजमेर र मेचु धिमालले गाउनुभएको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोता। यो बिचमा चाहिँ भोइस मेसेज छोड्नु भएको रहेछ हाम्रो निर्मला परिवेश राई बहिनीले एन्डोभरबाट। हाम्रो होमा पाइम लिम्बूज्यूले लेख्नुभएको एउटा गीत भन्नुभएको छ, कुनै पनि गीत एउटा गीत उहाँको लागि राखिदिनेछु। तर त्योभन्दा अगाडि हाम्रो कैलाश भाइ हुनुहुन्छ ननिटनबाट, र उहाँले एउटा मिठो गीत मगाउनु भएको रहेछ, त्यो गीत म सुनाउनेछु है त। र तपाईँहरूले गीत सुन्न चाहनुहुन्छ भने यसो जानकारी गराउनु होला, अनि यसो भिक्षालुहरूको लागि डोनेट गर्न चाहनुहुन्छ भने लिङ्कहरू चाहिएको खण्डमा प्लिज मलाई यसो जानकारी गराउनु होला भन्न चाहिँ चाहन्छु है त। हजुर, आज चाहिँ फुटबल रहेछ, इन्टरनेसनल फ्रेन्डली गेमहरू पनि हुँदैछ। अर्जेन्टिना भर्सेस बेनिनको बिचमा भएको खेलमा चाहिँ अर्जेन्टिनाको 3 बेनिनको चाहिँ 0 रहेको छ। अनि कोलम्बिया भर्सेस पेरु फुल टाइम कोलम्बियाको 2 अनि पेरुको 0 रहेको छ भने अमेरिकाको, यो त भइसकेको रहेछ, आज भइसकेको खेल रहेछ, अमेरिकाको 1 अनि क्यानाडाको 0 रहेको छ, अनि मेक्सिको 0 अनि चिल्लीको 2 रहेको छ। फुल टाइम स्कोर म जानकारी तपाईँलाई गराउँदै थिएँ आदरणीय श्रोताहरु। 5:29 गइसकेको छ हाम्रो स्टुडियोको घडीमा। अब भने हाम्रो कैलाश भाइको गीत सुनाऊ, र आज चाहिँ 6:28 जाँदा कार्यक्रम टिपन टापन म अनि दिदी चाहिँ रूपा राणाको साथमा सुन्न सक्नुहुन्छ। भोलि चाहिँ थर्सडे हो, भोलि चाहिँ अब अहिले तपाईँलाई थाहा छ हाम्रो प्रकाश राउत दाईको चाहिँ यो श्रृङ्खला चलिरहेको छ कार्यक्रम छड्के सलाममा। भोलि तपाईँहरूको सेवामा हामी प्रस्तुत गर्नेछौँ भोलिको एपिसोड, यसो सुन्ने प्रयास गर्नु होला है त भन्दै कैलाश भाइको गीत सुनाउँछु। त्यसपछि लगत्तै हाम्रो बहिनीको गीत आउँछ है त, निर्मला परिवेश बहिनीको, हाम्रो होमा पाहिम लिम्बुजीले लेख्नुभएको गीत हामी सुन्नेछौँ।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नु।

हजुर राजु श्रेष्ठले गाउनुभएको यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोता। हाम्रो अञ्जना गुरुङ तामाङ बहिनीले अघि नै मगाउनु भएको गीत हो। अब भुलेछु भन्नु कि के भन्नु, अलिकति यहाँ जस मेरो दिमागले काम गरेन रहेछ। शीतल मोक्तान र उहाँको आमा कुन्ती मोक्तानले गाउनु भएको गीत हो र यो गीत मैले अलिकति पछि सुनाएँ। आशा छ बहिनीले यो सुन्दै हुनुहुन्छ होला, मलाई सम्झाइदिनु भयो बहिनीलाई धेरै धेरै धन्यवाद। हजुर अघि नै मगाउनु भएको आशा छ बहिनीले सुन्दै हुनुहुन्छ होला। त बहिनी गीत सुन्दै सुत्नु होला है त। अहिले नेपालमा त कति बज्यो, 10:30 गइसकेको छ। गीत सुन्दै मजाको मजाले सुत्नु होला। गुड नाइट बहिनी।

कुन्ती मोक्तान र सुबानी मोक्तान यो गीतलाई गाउँदै हुनुहुन्थ्यो. अञ्जना गुरुङ तामाङ बहिनी हुनुहुन्छ नेपालमा, उहाँको लागि राखिदिन्छ. अलिकति पछि सायद सुन्नुभयो कि सुन्नु भएन. एनिवे जस यो गीतबाट तपाईँहरूले पनि भरपुर मनोरञ्जन लिनुभयो होला. बाहिर पानी परिरहेको अवस्था हो, 5:50 गइसकेको छ आदरणीय श्रोताहरू. र यो अहिले क्यामरुन पेट्रोल पनि वर्ल्ड्समा भइरहेको छ र हाम्रो विगडको खासका थुप्रै युनिट्सहरूले भाग लिनुभएको छ, तर नतिजाहरू त्यति साह्रो अहिले आइरहेको छैन. अझै केही दिन बाँकी छ जस्तो मलाई लाग्छ. तर यसपटक चाहिँ प्रथम पटक चाहिँ ब्रिगेड ब्यान्डका चाहिँ भाइहरूले भाग लिनुभएको हो. उहाँहरूले सुरुमा एकदमै राम्रो गर्नुभएको छ, सिल्भर मेडल उहाँहरूले चाहिँ सेक्योर गर्नुभएको छ. त्यसले गर्दा भाइहरूलाई धेरै धेरै चाहिँ धन्यवाद बधाई भन्न चाहिँ चाहन्छु. गोल्ड मेडल ल्यायो भने दाई हामी अफिसमै आउँछौँ इन्टरभ्यूको लागि भनेर भन्दै हुनुहुन्थ्यो. अब सिल्भर मेडल ल्याउनु भएको रहेछ र सिल्भर मेडल पहिलोचोटि ब्रिगेड ब्यान्डले होइन, जहाँ कि ताकि उहाँहरूको जबै जब रोल नै भिन्दै हुन्छ, म्युजिक सम्बन्धी हुन्छ. र उहाँहरूले क्याम्पियन पेट्रोलमा गएर यस्तो टप कम्पिटिसनमा विभिन्न चाहिँ 48 hoursमा चाहिँ एकदमै त्यो विभिन्न स्ट्यान्डमा गएर उहाँले टास्कहरू गरेर गाउनुपर्ने हुन्छ. एकदमै च्यालेन्जिङ हो र सिल्भर मेडल ल्याउनु भनेको चाहिँ एकदमै ठुलो कुरा हो जस्तो मलाई लाग्छ. गर्दा ब्रिगेड ब्यान्डका सम्पूर्ण टिमहरूलाई पनि बधाई भन्न चाहिँ चाहन्छु. यता अरू टिमहरूको पनि यहाँ नतिजा आइरहेको छैन. अन्त 1RJ 2RJ अरू सबै युनिटले भाग लिनुभएको होला. नेपाल आर्मीको टिमहरू पनि जानुभएको छ. लास्ट इयर गोल्ड मेडल ल्याउनु भएको, यसपटक के छ पछि हामी थाहा पाउनेछौँ. हजुर, हाम्रो चाहिँ बहिनी हुनुहुन्छ निता कोइ राई बहिनी, र उहाँले एउटा गीत मगाउनु भएको थियो. त्यो गीतको नट क्वाइट रेडी, र उहाँले भन्नुभएको गीत हाम्रो लाइब्रेरीमै रहेनछ. अर्को गीत म राख्छु, तर त्यो गीत पनि अहिले मैले लाइब्रेरीमै भेटाएँ भने डेफिनेटली त्यो गीत पनि राख्नेछु है त बहिनी. अहिले लायो भने अल्का याग्निक र कुमार सानुले गाउनु भएको यो गीत यहाँको लागि, अनि उदित नारायण झा पनि हुनुहुन्छ.

0: The Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: नेपाली काङ्ग्रेसको पन्ध्रौं महाधिवेशनमा नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ। 7255 प्रतिनिधिले काङ्ग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको जानकारी दिनुभएको छ। समितिले राष्ट्रिय सभागृह, खुला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। बन्द सत्रको सम्बोधनमा सभापति गगन थापाले पन्ध्रौं महाधिवेशनसँगै पार्टीको पक्ष र विपक्ष नराख्ने उद्घोष गर्नुभएको छ। काङ्ग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका 40 जनाले उम्मेद्वारी फिर्ता लिएका छन्। महाधिवेशन प्रचार प्रसार समितिले पदाधिकारीमा सभापतितर्फ किशोर सिंह राठौर, उपसभापतितर्फ डाक्टर मिनेन्द्र रिचाल र देवराज चालिसेले दावेदारी फिर्ता लिनुभएको जनाएको हो। पार्टी प्रवक्ता चालिसेका अनुसार क्लस्टरतर्फ 15 जना उम्मेद्वारले समेत आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। काङ्ग्रेस सभापतिका उम्मेद्वार किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनुभएको छ। उम्मेद्वारी घोषणा र मनोनयन गरेपछि अर्का उम्मेद्वार गगन थापाको चर्को आलोचना गरेका राठौरले उम्मेद्वारी फिर्ता लिँदा उहाँलाई नै समर्थन गर्नुभएको छ।
4: यहाँले अहिले पछिल्लो समयमा दिएका दुईटा अभिव्यक्ति अत्यन्त चर्चित छन्। एउटा बीपीका छोरा, गणेशमानका छोरा, माया नारायणका छोरा नहट्ने पार्टी पनि काङ्ग्रेस हुन्छ भन्ने एउटा, अनि अर्को भनेको पार्टी भित्ता पुगिसक्यो ठुलो कुरा नगरे हुन्छ गगनले भनेर भन्नुभएको थियो। अहिले तिनै गगनलाई समर्थन गरेर सभापतिको उम्मेद्वार फिर्ता लिनु भएको छ, के देखेर मन पग्लियो यहाँको?
5: अब गगनजीले चाहिँ मलाई सहयोग गर्नु पर्यो दाई एकचोटि, होइन, यो 80 वर्षको इतिहासमा कङ्ग्रेस चाहिँ असाध्य अजिलो परिस्थितिमा छ र यति बेला चाहिँ मलाई सहयोग गर्नु पर्यो भनेर उहाँले भन्नुभयो। वास्तवमा अहिले पार्टीका कार्यकर्ताहरूले पनि पार्टीभित्र धेरै विवाद झगडा देख्न चाहिरहेको अवस्था छैन, त्यसैले चाहिँ सल्लाह गरेर म पार्टी अगाडि लिएर जान्छु, चलाउँछु, राम्रो गर्ने कुरामा मिलेर गरौँ भने हुनाले मैले छोडेको।
4: यसभन्दा अगाडि चाहिँ सल्लाह नभए भएर अलि रिसुट्या थियो?
5: होइन, मैले गगनजी भन्दा राम्रो गर्छु भन्ने मेरो दाबी हो, होइन। अहिले चाहिँ के छ भने कार्यकर्ताहरूको पनि चाहना, म हिजो मात्रै काठमाडौँ आइपुगेँ, यहाँ आउँदै गर्दा एक त यहाँ आउन ढिलो भयो, यहाँ आइसकेपछि साथीहरूसँग सरसल्लाह गर्दा अहिले एकचोटि गगनजीलाई मौका दिनु पर्यो भन्ने पार्टीका साथीहरूको पनि भावना र गगनजीले पनि अनुरोध गरेका कारणले गर्दाखेरि मैले ठिकै छ त, मलाई संस्थापन हुन 20 वर्ष लाग्यो भनेपछि 4 वर्ष गगनजीले राम्रो गर्छु भन्नुहुन्छ भने र गर्नुहुन्छ भने मैले त्यो राम्रो गर्नको लागि राजनीति गर्ने त हो नि, होइन, राम्रो गर्नको लागि मैले साथ दिने हो। उहाँले गलत गर्नुभयो भने त म कहाँ साथ दिन्छु?
4: अब यो नयाँ नेतृत्व चयन भइसकेपछि, महाधिवेशन सम्पन्न भइसके पछाडि, यहाँले भने जस्तै विमलेन्द्र निधि, प्रकाश मानसिंह, शशांक कोइराला, शेरबहादुर देउवा लगायतका नेताहरू
5: सबैलाई, त्यो त सबै पार्टी, यो पार्टी सबैको पार्टी हो, युवा पुस्तामा नेतृत्व आएको छ, त्यसको मतलब पुरानो पुस्तालाई बहिष्कार गर्ने त होइन नि त, होइन, युवादेखि पुरानो सबै पुस्तालाई चाहिँ अट्ने पार्टी बनाउने हो, त्यतातिर चाहिँ म लाग्छु, उहाँ गगनजीले पनि लाग्छु भन्नुभएको छ र त्यसमा चाहिँ हामी काम गर्छौँ।
4: छुटेका नेताहरू आउनेमा कतिको विश्वस्त हुनुहुन्छ त्यो सोध्न खोजेको थिएँ मैले,
5: होइन, अब विश्वस्त भन्दा पनि कोसिस गर्नु पर्यो, प्रयत्न गर्नु पर्यो र पार्टीलाई एक बनाएर, स्थानीय निर्वाचन आउँदैछ, प्रदेशको निर्वाचन आउँदैछ, स्थानीय निर्वाचन अगाडि चाहिँ पार्टीलाई मिलाएर लिएर जान सक्यो भने हामीले प्रतिपक्षसँग लड्न चाहिँ हामीलाई पनि सजिलो हुन्छ, होइन, स्वतन्त्र पार्टीले भित्तामा पुर्याएको छ हामीलाई, पुराना पार्टीहरू सबैलाई, त्यसैले यति बेला चाहिँ हामी चाहिँ एकजुट भएर जाँदा चाहिँ अझै राम्रो हुन्छ भन्ने मेरो भनाइ हो।
3: राठौरले उम्मेद्वारी फिर्ता लिएसँगै सभापतिका लागि अब गगन थापा र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा हुनेछ। नेपाली सेनाका प्रधान सेनापति अशोक रासिग्देले बेलायती सेनाको मुख्यालय भ्रमण गर्नुभएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका सिग्देललाई मुख्यालयमा बेलायती सेनाका चीफ अफ द जेनरल स्टाफ जनरल सर रोली वाकरले एडभोन्टरमा स्वागत गर्नुभएको छ। उहाँहरूबीच आपसी हितका विषयमा शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ। भेटवार्ताका अवसरमा जनरल सर वाकरले दुई देशको सम्बन्धमा गोर्खाहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ। भेटवार्तामा बेलायत र नेपाली सेनाका वरिष्ठ सैनिक अधिकारीहरूको सहभागिता थियो। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले लन्डनमा रहेको गोर्खा स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो

सन्जीव अनि राजेश पाल राईले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र यो गीत लेख्ने हाम्रो बहिनी हुनुहुन्छ उहाँ चाहिँ रञ्जना बहिनी हुनुहुन्छ रञ्जना राई बहिनी मेस्टोनमा हुनुहुन्छ मिठो गीत लेख्नु भएको छ सुरेश अधिकारीको कम्पोजमा यो गीत हामीले सुन्दै थियौँ 6:10 गइसकेको छ यहाँ आज सबैलाई वेलकम गर्न चाहन्छु आजको अन्तिम कार्यक्रम टिपन टापन म अनि दिदी रूपा राणाको साथमा सुन्न चाहिँ सक्नुहुनेछ है त र भर्खरै लेफ्टिनेन्ट कर्नेल हाम्रो निश्चल पाठक साहब हुनुहुन्छ नेपाल आर्मीको र उहाँले चाहिँ नेपाल आर्मीको यस पटकको चाहिँ क्याम्पेन पेट्रोल टिम लिएर आउनु भएको छ र उहाँहरूको चाहिँ स्टिल हुँदैछ र हिजो सुरु भएको भन्दै हुनुहुन्थ्यो भोलि चाहिँ सक्छ भन्दै हुनुहुन्थ्यो र यस फार एज हि नोज ब्रिगेड ब्यान्डले चाहिँ सिल्भर मेडल लिइसक्नुभयो अनि अहिलेसम्म ब्रिगेड अफ गोर्खासको युनिटमा चाहिँ गोल्ड मेडल ल्याउने चाहिँ 2 RJ गोल्ड मेडल ल्याउनु भन्नुभएको ल्याउनु भएको छ भन्दै हुनुहुन्थ्यो हाम्रो साहबले र त्यसले गर्दा 2 RJ टिमलाई बधाई अनि ब्रिगेड ब्यान्डका टिमहरूलाई पनि बधाई भन्न चाहन्छु है र भोलि चाहिँ अझै मोर इन्फर्मेसनहरू आउँछ होला हाम्रो थुप्रै युनिटले यो क्याम्पेन पटनमा धेरै राम्रो गर्नुहुन्छ र आशा छ यसपटक पनि उहाँले धेरै गोल्ड मेडलहरू ल्याउनुहुन्छ होला भन्न चाहिँ चाहन्छु है त हजुर यति भन्दै अब हाम्रो चाहिँ फेसबुकतिर जाउँ हाम्रो वीरबहादुर पुनजीव हुनुहुन्छ र उहाँ चाहिँ ग्लोस्टरबाट हुनुहुन्छ र उहाँले पनि कार्यक्रम सुनिराख्नु भएको रहेछ र खड्ग गजबुजाले गाउनुभएको एउटा गीत चाहिँ सम्पूर्ण विवेश प्रेमी श्रोतालाई सुनाउन चाहनुभएको छ यो गीत सुनाउँछु त्यसपछि अघि निता बहिनीले मगाउनु भएको गीत अघि मैले सुनाउन सकिनँ अहिले चाहिँ यहाँ जस मैले चाहिँ फाइन्ड आउट गरेको छु लाइब्रेरीबाट त्यो गीत हामी सुन्नेछौँ त्यसपछि एउटा प्रोमो ब्रेक एउटा गीत अनि हामी कार्यक्रम टिपन टापन चाहिँ सुन्नेछौँ है त हजुर ल त हजुर तपाईँको गीत सुनाऊ ग्लोस्टरतिर आरामै हुनुहुन्छ होला होइन खड्ग गजबुजा र मिना गजबुजा उहाँकै श्रीमती हुनुहुन्छ जस्तो लाग्छ यो 16 गीत हजुरको लागि

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

0: is Gorkha Radio. Gorkha Radio.
1: हजुर, साप्ताहिक कार्यक्रम टिपन टापनबाट नमस्कार। म योगराज राईको यो कार्यक्रम आज गर्नको लागि चाहिँ म अनि दिदी रूपा राणा उपस्थित भएका छौँ। म घरमा, उहाँ स्टुडियोमा हुनुहुन्छ। यहाँ सबै सबैलाई नमस्कार। दिदी हजुरलाई पनि नमस्कार है।
2: नमस्कार भाइ, साथै सम्पूर्ण श्रोताहरूमा पनि नमस्कार। म रूपा राणाको।
1: हजुर, अब दसैँ तिहार नजिक नजिक आउँदैछ, कतिको लुकफोर्डमा हुनुहुन्छ दिदी?
2: दसैँ तिहार भनेपछि त एकदमै हाम्रो चाडपर्व हो, पहिलेदेखि मानिआएको चाडपर्वको लागि एकदमै रमाइलो हुन्छ। अझै उमेर बढ्दै जाँदा जिम्मेवारी पनि थपिँदै रहेछ होइन? तर यसपटकको दसैँ तिहार भने हाम्रो छैन
1: र
2: पनि हजुर, यो वर्ष हाम्रो जेठी अमाज्यू बित्नु भएको त्यसले गर्दा हामी टिका त लगाउँदैनौ, तर खाना पिना सबै रमाइलो होइन, त्यो आवत जावत शुभकामना आदान प्रदान सबै हुन्छ।
1: ठिक छ, ठिक छ। अब तपाईँको त बाबा आमा यही हुनुहुन्छ, बहिनीहरू सबै परिवार यता हुनुहुन्छ होइन, अब रमाइलो हुन्छ नि त?
2: एकदमै एकदमै रमाइलो पनि हुन्छ, हल्ला पनि हुन्छ।
1: हल्लामा त रमाइलो छ त होइन?
2: हजुर, यो चाडपर्वमा छुट्टै एउटा माहौल हुन्छ कि, चाडपर्व भन्न बित्तिकै होइन। अझ यहाँको दसैँ तिहार भन्दा पनि गाउँको दसैँ र तिहार पहिले पहिले हामीले मनाएको चाडपर्व कस्तो रमाइलो हुन्थ्यो होइन?
1: अब त्यो त ओहो, त्यो हामीले दसैँतिर घाँसहरू पनि साँच्थ्यो कि एउटा बारीको, अनि एकदमै त्यो घाँसहरू पनि लामो लामो हुन्थ्यो, अनि हामी छिटो छिटो छिटो घाँस काटेर आएर टिका लगाउन चाहिँ बस्थ्यौँ। तर दसैँमा चाहिँ हामीलाई बाबाले पैसा दिनुहुन्थेन, छोरा मान्छेलाई पैसा दिनु हुँदैन भनेर दक्षिणा चाहिँ दिदी बहिनीहरूलाई मात्रै दिनुहुन्थ्यो, अनि काहीँ पनि अब हाम्रो बडाबाबु घरतिर जाँदा पनि दिनुहुन्थेन कि, हामीले अन्ली पैसा चाहिँ मामा घरमा मात्रै पाइन्थ्यो कि।
2: हो, पहिले पहिले त्यस्तो चलन थियो, तर अहिले त छोरा छोरी कहिले हो नि, कति पाएस, मैले कति पाएँ, त्यस्तो हुन्छ अहिले त।
1: त्यही त हो, अब देउसी भैलोहरू हुन्थ्यो, अब गाउँमा एउटा मात्रै देउसी भैलो हुन्थ्यो कि, एक टिम मात्रै, अनि उहाँले सबै टिममा खेल्नुहुन्थ्यो, त्यो पक्का विधि पुऱ्याएर खेल्नुहुन्थ्यो कि गाउँमा चाहिँ, त्यस्तो हुन्थ्यो, एउटा मात्रै टिम हुन्थ्यो। तर अब अहिले सहर बजारमा त त्यो के भन्नु, अब देउसी भैले भन्नु कि अब पैसा माग्ने कायदा भन्नु, अब त्यस्तै छ अहिले होइन?
2: अहिले त ब्यान बाजा अनि ड्रम सेट लिएर, अनि त्यो ड्रम सेट नहुनेहरूले पनि त्यो रेकर्डेड भर्जनमा
1: गाउँघरतिर कस्तो छ, हामी त त्यो अब जस्तै लक्ष्मी पूजा गरेको दिनदेखि हिँडेको, टिका लगाउँदा मात्रै बिहान मात्रै हामी आउँथ्यौँ, अनि हामी सानो केटाकेटी हुन्थ्यो, देउसी भैलो भन्ने भाइ नत्र पैसा पाउँदैनस् भन्नुहुन्थ्यो, पैसा चाहिँ हामीले एक सुका 25 पैसा कि एक मोहर त्यहाँभन्दा बढी पाइन्थेन कि। अनि त्यो मलाई थाहा छ, त्यो तिहारमा चाहिँ चेलीलाई पैसा दिएको महेन्द्रको पालाको 10 पी थियो क्या, 10 पी 10 पैसा, 10 पैसामा चाहिँ नै तपाईँको यो फुल टिका खाने मान्छे मै हो है। अब 1 रुपियाँ दिने भनेको त, त्यो त 1 रुपियाँ भनेको त अब आजभोलिको 1 लाख दिए जस्तो हुन्थ्यो कि, बुझ्नुभयो त? त्यस्तो हुन्थ्यो। अनि 3-4 दिन देउसी भैलो खेल्दा 8 आना 4 आना पाइन्थ्यो भनेपछि जमाना कस्तो थियो हेर्नुहोस् है।
2: 8 आना 4 आना भनेको पैसा हो है त्यति बेलाको, हैन 25 पैसा
1: दिनेले पनि त्यस्तै दिनुहुन्थ्यो नि त, 25 पैसा 8 आना दिनुहुन्थ्यो। अनि हाम्रो चाहिँ त्यो दाना निकाल्ने बित्तिकै, नाङ्लोमा दाना निकाल्ने बित्तिकै दुईटामा आँखा जान्थ्यो, एउटा चाहिँ पैसा कति दिएको छ अनि अर्को चाहिँ रोटी कति दिएको छ होइन,
2: सही कुरा, सही कुरा।
1: रोटी र पैसामा जान्थ्यो, अनि रोटी एक दुईवटा हुन्थ्यो, त्यो एक टुक्रा मात्रै पर्थ्यो रोटी त, हामी सानो सानोलाई अझै सानो टुक्रा हुन्थ्यो के। एनिवे दिदी, ल हामी विषयवस्तुतर्फ लागौँ है त।
2: ओके, अब तपाईँले रोटीको कुरा गर्नुभयो, अहिले रोटी प्रशस्तै हुन्छ जहाँ जाउँ, पार्टी फङ्सन घरमा पनि होइन, अब अहिले फेरि स्वास्थ्यको हिसाबले खान
1: सकिँदैन,
2: जुन बेला त्यो खाने इच्छा थियो, रहर थियो, पचाउन पनि सकिन्थ्यो, त्यति बेला रोटी कमी होइन।
1: हाम्रो तिहारमा, तिहारमा रोटी पोल्नु भएको हुन्थ्यो आमा दिदी बहिनीहरूले, बेलुका 8-9 बजेबाट सुरु गरेर बिहानको 2-3 बजे सक्नुहुन्थ्यो, अनि सुरुमा रोटी खायो भने रोटी बिग्रिन्छ भनेर खान दिनुहुन्थेन, अनि रोटी सकेर कति घन्टामा, अनि फेरि चिमोट्न निस्किनुहुन्थ्यो कि, यो धेरै पटक मैले रेडियो भनेको कुरा हो, त्यो चिमोट्नु पनि अँध्यारोमा कता गएको हो, 10-15 मिनट उतै हराउने है, अनि त्यो सङ्लो रोटी त पाउँदै पाउँथेन, त्यो बिग्रेको हुन्छ नि झुर्का रोटीहरू के, त्यो झुर्का रोटीको लागि कति घन्टा चाहिँ नसुती नसुती बिहान 2-3 बजीसम्म बसेको रेकर्ड पनि छ है,
2: त्यस्तो हुन्थ्यो। रमाइलो अब के गर्ने, त्यो बेलाको जमाना त्यस्तै थियो होइन। अब अहिले तपाईँको घरभरि पार्टी फङ्सन अथवा भनौँ न चाडपर्व धेरै हुन्छ, अब अहिले फेरि तपाईँले एक टुक्रा चाख्न बित्तिकै ल भयो है, मैले चाखेँ मिठो रहेछ बस,
1: एनिवे दिदीको गफ पनि गर्दै जाउँला. आजको सबै सामग्री चाहिँ नेपाल हेल्थ डट कमबाट चाहिँ साभार गरेको छ आदरणीय श्रोता. पहिलो विषय चाहिँ मानव शरीरको लागि पानी कम पिए पनि हानि, बढी पिए पनि हानि रहेछ, त्यसले गर्दा ठिक पिउनु पर्ने रहेछ. अनि मानसिक तनाव घटाउने उपायहरूको बारेमा हामी चर्चा गर्नेछौँ. अनि गर्भावस्थामा पेटको बच्चा चल्दा बुझ्नुपर्ने कुराहरू, अनि कस्तो खाना पोषणयुक्त हुन्छ त, अनि अन्तमा चाहिँ लगातार हाई गर्नुहुन्छ भने यो गम्भीर रोगको सङ्केत पनि हुन सक्छ, यिनै कुराकानी गर्नेछौँ. ल दिदी, सुरु गर्नुहोस्.
2: ओके, आजको विषय निकै इन्ट्रेस्टिङ रहेका रहेछन्. र पहिलो विषयतर्फ लागौँ. यो मानव शरीरको लागि पानी कम भए पनि हानि हुन्छ र बढी पिएमा पनि हानि हुन्छ, यो त सही कुरा हो. जीवनको लागि पानी अत्यन्तै आवश्यक छ. कैयौँ विश्वव्यापी मापदण्डहरूले पनि प्रतिदिन महिलाहरूलाई 2 लिटर र पुरुषहरूलाई 2.5 लिटर पानी पिउनु उपयुक्त हुने सिफारिस गरेका छन्. तर वैज्ञानिकहरू हाम्रो शरीरलाई आवश्यक पर्ने पानीको मात्रा धेरै कुरामा निर्भर हुने बताउँछन्।
1: पर्याप्त पानी नपिउँदा जल वियोजन अर्थात् शरीरमा पानी कम हुने अवस्था आउन सक्छ भने अति धेरै पानी पिउँदा पनि शरीरमा हानि हुन्छ. हाम्रो शरीरको तौलको झन्डै 60% हिस्सा पानीले ओगर्दछ. हाम्रो कोषहरू, अङ्गहरू, रगत र विभिन्न भागमा पानी हुन्छ.
2: र पानी पोषक तत्व पनि हो. स्कटल्यान्ड स्टेट युनिभर्सिटी अफ स्टर्लिङकी जल संयोजन अर्थात् शरीरमा पर्याप्त पानीको मात्रा कसरी मिलाउने भन्ने सम्बन्धी यस विषयकी विज्ञ डाक्टर निदिया रोड्रिगेज सान्जेज भन्छिन्,
1: हाम्रो प्रोटिन, भिटामिन, कार्बोहाइड्रेट र फाइबर बारे धेरै कुरा गर्छौँ, तर जीवनका लागि पानी पनि महत्त्वपूर्ण पोषणको स्रोत हो भन्ने सोच्दैनौँ. पानीले हरेक शारीरिक क्रियाकलापमा महत्त्वपूर्ण भूमिका खेल्दछ. हार्वर्ड मेडिकल स्कुलका अनुसार तल दिदी भूमिका.
2: ओके, ती भूमिकाहरूमा कोषहरूमा अक्सिजन र पोषण पुर्याउनु, मूत्राशयबाट ब्याक्टेरियालाई पखाल्नु, पाचन क्रियामा सहयोग पुर्याउनु, कब्जियत हुन नदिनु, रक्तचापलाई सामान्य पार्नु, जोर्नीहरूलाई लचिलो बनाएर दुख्न नदिनु, अङ्गहरू र तन्तुहरूको रक्षा गर्नु, शरीरको तापक्रमलाई उपयुक्त समयमा राख्नु र शरीरका लागि आवश्यक पर्ने इलेक्ट्रोलाइट अर्थात् सोडियमको मात्रा पनि मिलाउनु.
1: अब हाम्रो शरीरले निरन्तर पानी खर्च गरिरहेको हुन्छ. पसिना, पिसाब र श्वास प्रश्वासका माध्यमबाट पनि पानीको मात्रा घटिरहेको हुन्छ. शारीरिक क्रियाकलापलाई उपयुक्त ढङ्गले अघि बढाउनका लागि त्यसरी क्षय भएको यो तरल पदार्थ प्रतिस्थापन हुनुपर्ने हुन्छ. त्यो प्रक्रियालाई जल सन्तुलन भनिन्छ.
2: पिउने पानीको मात्रा भन्दा शरीरबाट बाहिर जाने पानीको मात्रा कम भयो भने जल वियोजनको अवस्था उत्पन्न हुन्छ, त्यसैले विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ.
1: अब जल वियोजन भयो भने यसका लक्षणहरू के हुन्छन् त? पहेँलो र कडा गन्धयुक्त पिसाब आउनु, सामान्य अवस्थामा भन्दा थोरै पटक पिसाब लाग्नु, रिङ्गटा लाग्नु वा भाउन्न होला जस्तो हुनु, थकान महसुस चाहिँ हुनु र मुखको ओठ र जिब्रो सुकाउनु, आँखा गड्नु.
2: विश्व स्वास्थ्य संगठन WHO का अनुसार शरीरमा पानीको मात्रा अति कम भएमा भ्रान्तिको अवस्था उत्पन्न हुन्छ भने मुटुको गति पनि तीव्र हुन्छ र अङ्गहरूले काम गर्न नसक्ने अवस्था हुन सक्छ.
1: अनि हाम्रो शरीरलाई कति पानी चाहिन्छ त? स्वास्थ्य सम्बन्धी धेरै आधिकारिक निकायहरूले स्वस्थ रहनको लागि दैनिक 6-8 कप पानी पिउनु उपयुक्त हुने सिफारिस गरेका छन्। युरोपेली खाद्य सुरक्षा सम्बन्धी निकायका अनुसार दैनिक रूपमा महिलाले 2 र पुरुषले 2.5 लिटर पानी पिउनु उपयुक्त हुन्छ.
2: त्यो भनेको विभिन्न खाद्य स्रोतहरूबाट उपलब्ध हुने पानी सहितको गणना हो. पिय पदार्थबाट मात्र प्राप्त हुने पानी भनिएको होइन. अधिकांश खाना जस्तै फलफुल, तरकारी, भात, बदाम वा के खानुहुन्छ तपाईँले, यी सबै प्रकारका खाना लगायत पनि पानीको मात्रा हुन्छ. उदाहरणको लागि खरबुजामा भनौँ न, वाटरमेलनमा पनि 92% पानीको मात्रा हुन्छ.
1: यद्यपि ती सिफारिसहरू पनि सबैलाई उस्तै गरी लागू हुन्छन् भन्ने हुँदैन. स्कटल्यान्ड स्थित युनिभर्सिटी अफ एबर्डिनका प्राध्यापक जोन स्किपम्यान 23 देशका 5,000 जनाभन्दा बढी मानिसहरूले पिएको पानीबारे अनुगमन गरेको विश्वव्यापी अध्ययनमा सहभागी थिए.
2: र 20-60 वर्षका पुरुषहरूलाई सम्भवत दैनिक 1.8 लिटर आवश्यक पर्छ र सोही समूहका महिलाहरूलाई भने 1.5-1.6 लिटरसम्म आवश्यक पर्छ. र तपाईँ 85 वर्षभन्दा माथि पुगिसक्नु भएको छ भने तपाईँलाई दैनिक 1 लिटर मात्र पानी भए पुग्छ.
1: हजुर, अहिले पानीको प्रसङ्ग हामीले गरिरहेका छौँ. अब यो बिचमा ब्याक टु ब्याक 2 गीत सुनौ, त्यसपछि यही पानीको प्रसङ्गबाट सेकेन्ड पार्ट हामी सुरु गर्नेछौँ.
0: यो BFBS गोर्खा रेडियो हो.
3: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ र अब हाम्रो समष्टि तुलाचन दिदी हुनुहुन्छ र उहाँले एउटा भोइस म्यासेज पठाउनु भएको छ, म त्यो प्ले गर्छु। अनि यो बिग सल्युटको लागि पनि लिङ्क पठाउनु भएको, लिङ्क मगाउनु भएको छ, मैले दिदीलाई पठाइसकेको छु। त्यसपछि उहाँले मगाउनु भएको गीत म सुनाउन चाहन्छु र यो थ्रु आउट यो हप्ता नै हामीले यो चाहिँ बिग सल्युटको कुराकानी गरिरहेको छौँ अनि छिटपुट पहिला पनि हामीले गरिरहेका छौँ। आज बिहान चाहिँ 3 घन्टा 2 घन्टा प्लस यसै सम्बन्धी डुएट प्रोग्राम हामीले गरेका थियौँ हाम्रो चाहिँ रूपा दिदी र मैले। भोलि पनि सम्भवतः डुएट नै हुन्छ होला, धेरै श्रोताले राम्रो लाग्यो पनि भन्नुभएको छ। अनि भोलि चाहिँ जो अन्तिम दिन भन्दा पनि इम्पोर्टेन्ट डे हो, भोलि चाहिँ एक्चुअल डे हो बिग सल्युटको, गर्दा भोलि पनि हाम्रो डुएट प्रोग्राम हुनेछ। सायद दिदीले त्यो बिहान चाहिँ मिस गर्नुभयो होला त्यो प्रोग्राम, ब्रुनाई र काठमाडौँको मात्रै कुराकानी गर्दै हुनुहुन्थ्यो। र दिदीको म्यासेजतर्फ लागौँ है, त आशा छ दिदीले सुन्दै हुनुहुन्छ होला, रेडियो छोडेर कतै टाढा त जानुभएको छैन होला। उहाँको म्यासेज यस्तो छ।
4: हेलो योग भाइ, नमस्ते, प्रोग्राम सुन्दैछु, मिठो मिठो गीतहरू सुनेर आनन्द लिइरहेको छु। आज सम्पूर्ण बिएफएस सुन्नुभएको श्रोताहरूलाई म समष्टिको कोलचेस्टरबाट धेरै धेरै नमस्कार। भाइ, यो मौसमको चेन्जले गर्दा यो स्वर पनि अलिक भाँसिएको छ, मलाई पनि फ्लूले चाहिँ अलिकति सताएको छ। तपाईँको यो बिग स्यालुटको लागि मलाई पनि डोनेसन गर्नु मन लागिरहेको थियो अनि तर समय व्यस्तताले गर्दा कन्ट्याक्ट हुन सकिरहेको थिएन। सायद आज तपाईँले लास्ट डे भन्दै हुनुहुन्थ्यो कि क्या हो, त्यस कारणले फेरि कतै छुट्टी पो हाल्छ कि भनेर यो खस्रो स्वर भए पनि फेरि आउनु मन लागेर जोडिएको छु है। त आज बिहान पनि मैले लाल साई दाईले ब्रुनाईबाट चलाउनु भएको प्रोग्राम सुनेको थिएँ। हाम्रो विनोद दाईहरूको यो च्यारिटी वक पनि भएको रहेछ, प्रत्यक्ष कुराकानीहरू सुनेको थिएँ, एकदम रमाइलो लाग्यो। अनि अहिले तपाईँको प्रोग्राम सुन्दैछु। मेरो तर्फबाट पनि तपाईँहरूको यो बिग स्यालुटको लागि 20 पाउन्ड डोनेसन गर्न चाहन्छु। यो वास्तवमा ठुलो होइन, तर पनि सधैँ भन्ने गर्छु थोपा थोपा मिलेर सागर बन्छ होइन, त्यस कारणले म मेरो तर्फबाट 20 पाउन्ड। अनि मलाई पनि एउटा एकदमै जमानामा सुन्ने गर्ने, हामी कलेज लाइफ हुँदाखेरि सुनेको गीत बजाइदिनुहोस् ल, घुम्तीमा नआऊ है भन्ने गीत छ नि, त्यो ताकाको हामी कलेजमा पढ्दाखेरि मेरो सम्पूर्ण साथीहरू एकदमै हाम्रो यङ दाईहरूले गिटार बजाएर यो गीत गाउनुहुन्थ्यो। सायद उहाँहरूले आफ्नो प्रेमीलाई सम्झेर गाउनुहुन्थ्यो, प्रेमिकालाई सम्झेर गाउनुहुन्थ्यो होला होइन, हामी त सानसानै थियौँ त्यतिखेर। मलाई त्यो गीत एकदमै मन पर्थ्यो र आज यो बिग सालुटको यो तपाईँले डोनेसन कलेक्सन गरिरहनु हुँदा सम्पूर्णले गीत पनि मगाइराख्नु भएको छ र मलाई पनि मेरो त्यो बेलाको जमानाको यङ एजको याद गर्दै र मेरो ती पुराना साथीहरू जोसँग अहिले पनि एकदमै मिठो सम्पर्क भइरहन्छ, हामी फेरि पनि भेट्छौँ, त्यो स्विट 16 अब स्विट 60 लाग्ने बेलातिर भनौँ न होइन, त्यो सम्झना गर्दै यो गीत बजाइदिनुहोस् भाइ। र तपाईँहरूको यो बिएबिसले गर्नुभएको यो जुन बिग सल्युटको एउटा सधैँ हरेक वर्ष गर्नुहुन्छ, यसको लागि धेरै धेरै शुभकामना र सधैँ यस्तै राम्रो च्यारिटी वर्कहरू गरिरहनुहोस् र सबैलाई इन्करेज पनि गरिरहनुहोस्। यति भन्दै म समष्टि दिदी बिटामा

0: BFBS गोरखा रेडियो हो। 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। टिपन टापन म अनि दिदी रूपाको साथमा तपाईँले सुनिराख्नु भएको छ। साप्ताहिक प्रस्तुति हो। प्रत्येक बुधबार बेलुकी 6:28 जाँदा अनि आइतबार बिहान चाहिँ 8:28 जाँदा सुन्दै आउनु भएको छ। यो पानीको प्रसङ्गबाटै अगाडि बढाउँ। कसलाई कति पानी आवश्यक पर्छ भन्ने कुरा उक्त व्यक्तिको तौल, उसले गर्ने शारीरिक गतिविधि, उसको लिङ्ग र वातावरणीय अवस्थामा भर पर्दछ। सबैभन्दा मुख्य कुरा के हो भने तपाईँलाई कति आवश्यक पर्छ भन्ने विषय तपाईँ कति ठुलो हुनुहुन्छ भन्नेमा निर्भर गर्छ उनले भने।
2: र तपाईँ एकदमै गर्मी र आर्द्रता धेरै भएको स्थानमा बस्नुहुन्छ भने तपाईँलाई चिसो र सुक्खा स्थानमा बस्नेको भन्दा बढी पानी चाहिन्छ। शरीरलाई थप पानी चाहिएको छ भन्ने जानकारी दिने प्राकृतिक संकेत भनेको प्यास लाग्नु नै हो। पिसाबको रङ पनि शरीरमा पानीको मात्रा छ या छैन भन्ने थाहा पाउने अर्को संकेत पनि हो।
1: फिक्का पहेँलो मात्रा छ भने त्यसले शरीरमा पर्याप्त पानी छ भन्ने संकेत गर्छ भने कडा पहेँलो शरीरमा पानीको मात्रा कम छ भन्ने संकेत दिन्छ। यदि तपाईँले बान्ता गरिरहनु भएको छ वा तपाईँलाई पखाला लागेको छ भने पनि तपाईँले धेरै तरल पदार्थ सेवन गर्नुपर्दछ भने यो इम्पोर्टेन्ट पानीको प्रसङ्ग तपाईँले सुन्दै हुनुहुन्थ्यो आजको टिपन टापनमा। अब चाहिँ दोस्रो विषयतर्फ लाग्नु पर्दा आजको दोस्रो विषय चाहिँ मानसिक तनाव घटाउने उपायको बारेमा रहेछ दिदी।
2: हजुर, यो व्यक्तिगत सम्बन्धको प्रसङ्ग पनि आउँछ। तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरूसँग राम्रो र स्वस्थ व्यक्तिगत सम्बन्ध राख्नुभयो भने त्यसमा अझ राम्रो हुनेछ। मानसिक स्वास्थ्यमा पनि व्यक्तिगत सम्बन्धको धेरै ठुलो भूमिका हुन्छ।
1: अब अर्को छ मनोरञ्जनलाई समय दिनुपर्ने रहेछ। आफ्नो दैनिक कार्यमा तपाईँले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप, नाचगान, खेल आदिको लागि

0: समय निकाल्नु अत्यन्त जरुरी हुन्छ।
1: त्यस्तै गरी आफ्नो जस्तै रुचि भएका व्यक्तिहरूको समूहमा सहभागी हुने र रुचिका विषयमा कुराकानी गर्ने अनि तपाईँको विचार र भावना आदान प्रदान गर्न तपाईँलाई मानसिक रूपमा पनि स्वस्थ रहन मद्दत गर्छ।
0: अनि सामुदायिक क्रियाकलाप पनि गर्नु राम्रो हुन्छ। सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समुदायलाई केही दिन सकेको खुसी मिल्दछ। समुदायको विकास निर्माण जनचेतना सामुदायिक हितका कार्यक्रममा स्वयंसेवक बनी आफ्नो श्रम ज्ञान र अनुभव बाँड्नुहोस्।
1: अनि त्यसै गरी आफ्नो हेरचाह आफैले गर्नुपर्छ भन्नाले पनि आफ्नो लाइफ स्टाइल, आफ्नो खानपान, सरसफाई, शारीरिक स्वास्थ्य आदिमा ध्यान दिनु अत्यन्तै आवश्यक छ। यसले तपाईँलाई मानसिक स्वास्थ्यमा टेवा पुर्याउँछ।
0: हजुर, आफैलाई च्यालेन्ज गर्नुहोस्। कामकाजको समय होस् या अरू कुनै बेला आफैलाई नयाँ र नौलो कामको लागि चुनौती थप्नुहोस्। चुनौती पूरा गर्न नयाँ तरिका, ज्ञान र अनुभवको खोजी गर्नुहोस्। यसले तपाईँलाई व्यस्त र स्वस्थ राख्दछ। चुनौती पूरा हुँदा तपाईँको आफ्नो स्वयं विकास भएको अनुभूति हुन्छ र खुसी लाग्छ।
1: ओके, त्यस्तै गरी तनावको सामना अथवा तनावलाई व्यवस्थित गर्ने तरिका, तपाईँलाई कस्तो अवस्था र व्यवहारले तनावमा ल्याउँछ र तनावको बेला तपाईँ कसरी प्रतिवाद गर्नुहुन्छ, यो आफैले बुझ्नु अत्यन्तै जरुरी छ। यो विरुद्ध निरन्तर अभ्यास गरेर तनावको प्रभावलाई आफूमा कम गर्न सक्नु पर्दछ।
0: अनि अर्को पुनर्ताजकी छ, मानसिक रूपमा स्वस्थ रहन निन्द्राको ठूलो भूमिका हुन्छ। नियमित रूपमा सही समयमा सुत्ने र उठ्ने बानीदेखि तपाईँलाई ताजा राख्दछ। यसै गरी दिनभरिको कामको बीचबीचमा केही छोटो समय निकालेर कामको तनावबाट पर रहने, टिभी हेर्ने, गफ गर्नाले पुनः ताजा भई प्रभावकारी रूपमा काम सम्पन्न गर्न सकिन्छ।
1: त्यस्तै गरी वर्तमानको महसुस गर्नुपर्छ। धेरै जसो मानिसहरूको मस्तिष्कमा पहिलेकै समयमा भएको सफलता वा असफलताको बारेमा भविष्यको योजना खेलिरहेको हुन्छ। यो गरिरहँदा कहिलेकाहीँ तपाईँले वर्तमानलाई भुल्न सक्नुहुन्छ। त्यसैले पनि कहिलेकाहीँ भूत र भविष्यलाई भुलेर वर्तमानमा रमाउन सिक्नु पर्दछ। मानसिक रूपमा स्वस्थ रहनु भनेको अहिले जे छ त्यसैमा खुसी हुने हो।
0: हजुर, अब अरूलाई हेल्प गर्ने, अरूलाई मद्दत गर्दा तपाईँलाई खुसी त मिल्छ नै, तर तपाईँ आफै आफ्नो समस्याको बेला कतिको मद्दत माग्नुहुन्छ, कतिपय कामको सिलसिलामा समस्या उत्पन्न हुन्छ र तपाईँलाई मद्दतको जरुरत पर्दछ।
1: हो, यस्तो अवस्थामा निर्धक्क भएर मद्दत माग्नु पनि एकदमै सर्वोत्तम उपाय हो। आफ्नो समस्या सेयर हुनुको साथै समाधानको उपाय अथवा मद्दत नै मिल्ने सम्भावना बढी हुन्छ र तपाईँ मानसिक तनावबाट मुक्त रहन सक्नुहुन्छ।
0: हजुर, यो मानसिक तनाव भनेको एकदमै ठुलो कुरा हो आदरणीय श्रोता। त्यसले गर्दा आफूलाई चाहिँ अलिकति स्वस्थ राख्नुहोला, मस्त राख्नुहोला अनि जस बिजी राख्नुहोला। अब घरमा त्यतिकै दिनभरि बसिराख्दा पनि कहिले काहीँ यो होइन स्ट्रेस निकै हुन्छ नि होइन दिदी, काम हुँदैन।
1: हो, घरभित्र बसिराख्नु भन्दा जति अहिले धेरै कुरामा विशेष गरेर अझ महिलाहरूको उमेर बढ्दै जाँदा युग भए विभिन्न त्यो हर्मोनहरूको अनब्यालेन्स भएपछि होइन धेरै समस्या हुन्छ। त्यो अवस्थामा महिला दिदी बहिनीहरू एक्लै बस्नु भएन, अघि पनि हामीले यहाँ पढ्यौँ होइन, बाहिर जानु पर्यो, समूहमा घुलमेल हुनु पर्यो, नयाँ कुरा देख्नु पर्यो, अनि त्यो जसरी हुन्छ उहाँको रोग त आफ्नो ठाउँमा सधैँ छ, तर त्यसलाई अलिकति डाइभर्ट गरेर होइन अरू कुराहरूले मनलाई एकदमै आनन्दित बनाउने कोसिस भने जारी राख्नुपर्छ।
0: हजुर, त महिला धेरै मात्रै होइन, दाजुभाइले पनि त्यो गर्नु पर्यो अथवा सबैले,
1: अवश्य सबै मानिसहरूले, मैले भन्न खोजेको अझ महिला दिदी बहिनीहरू भन्नाले पनि अब महिलाहरूले बच्चा पाउनुहुन्छ अनि फेरि सबै घरको जिम्मेवारी लिनुहुन्छ अनि अरू पनि हुन्छ क्या, सबै कुरा बढी पुरुषलाई भन्दा महिलालाई हुन्छ जस्तो मलाई लाग्छ।
0: डेफिनेटली ओके, अब गर्भावस्थामा पेटको बच्चा चल्दा बुझ्नुपर्ने कुराहरूको बारेमा जानकारी गरौँ। विशेष गरेर महिलाहरू नै यो लागू हुने कुरा हो। गर्भमा रहेको बच्चाले पेटमा लात हाने जस्तै गरी चल्छ भने बच्चा स्वस्थ र सक्रिय भनेर बुझ्नु पर्दछ। यस्तो पनि भनिन्छ कि बच्चाले गर्भको बच्चा पनि बाहिरी वातावरणसँग घुलमिल भइरहेको हुन्छ। बाहिरी वातावरणमा हुने परिवर्तनप्रति उसले प्रतिक्रिया जनाउँछ।
1: बाहिरको आवाजले पनि उसलाई भित्र प्रतिक्रिया जनाउँछ। बायाँ ढल्केर यदि आमा सुतेको अवस्थामा बच्चाले पनि बढी मात्रामा खेल्ने मौका पाउँछ अथवा लात हानेको महसुस हुन्छ। गर्भवती महिला बायाँ तर्फ ढल्केर सुत्ने गर्छिन् भने त्यति बेला दायाँ ढल्किँदा भन्दा बढी चल्ने गरेको महिलाले अथवा आमाले थाहा पाउँछिन्।
0: यस्तो किन हुन्छ भने आमा बायाँ फर्केर सुत्दा भ्रूण अर्थात् पेटको बच्चाको रक्त सञ्चार प्रक्रिया बढ्दछ, जसले बच्चाले हलचल बढाउँदछ, गर्भवती महिलाले यस्तो अनुभव गरेको हुनुपर्छ कि खाना खाएपछि गर्भको बच्चाले केक बढी हाल्छ?
1: गर्भवती भएको 9 सातापछि नै पेटमा हलचल सुरु हुन्छ, तर दोस्रो पटक गर्भवती भएको आमाले 13 सातापछि मात्रै बच्चाले हलचल गरेको अथवा बच्चा चलेको अनुभव गर्न पाउँछिन्। यदि बच्चा पेटमा कम चल्छ भने मान्नुहोस् कि पेटको बच्चालाई कुनै खराबी हुन खोजेको जस्तो हुन सक्छ।
0: यदि तपाईँको बच्चा पेटमा सामान्य भन्दा कम चल्छ भने त्यहाँ बच्चाको लागि अक्सिजन कमी भएको पनि हुन सक्दछ। जब 36 हप्तापछि तपाईँको बच्चा बढ्दै जान्छ, केक कम हान्दै जान्छ। अब दिदी पनि बच्चाको आमै हुनुहुन्छ, कतै महसुस गर्नुभयो यस्तो विवेक र बेनेडिक्टले के गरेको?
1: त्यो त अभियसली यो त यो के हो, यो नेचुरल हो भाइ। अब पेटमा बच्चा आइसकेपछि जब बच्चा चल्छ नि त्यो त फिल गर्छ, हरेक आमाले फिल गर्नुहुन्छ।
0: त्यो अलिकति कस्तो दुख्छ कि अलिक कस्तो हुन्छ, अलिकति दुख्ने टाइपको?
1: दुख्ने त्यस्तो केही हुँदैन, जस बच्चा चलेको अब एकदमै नर्मल भइराखेको बेलामा अलिकति बच्चा चल्दा चाहिँ आमालाई एक प्रकारको खुसी हुन्छ कि आमा चाहिँ त्यो फिल गर्नुहुन्छ, आमाले बच्चा चलोस् भन्ने चाहना राख्नुहुन्छ। अनि हरेक आमाले त्यो दुख्ने त्यस्तो केही पनि होइन, तर भित्रपट्टिको
0: आनन्दको
1: महसुस हुने हलचल हुन्छ होइन। अनि अब त्यो फिलिङ कसरी लिनुहुन्छ हरेक आमाले, अनि त्यो आफैमा भर पर्ने कुरा र बच्चा चलेन भने आमाहरूलाई ए मेरो बच्चा त चलेन केही भयो कि भनेर अलि मनमा के शङ्का उपशङ्का हुनु स्वाभाविकै हो। तर बच्चा जति धेरै चल्छ त्यति नै त्यो दुख्ने भन्दा पनि ए मेरो बच्चा ठिक छ है भन्ने फिल गर्नुहुन्छ।
0: ल त दिदी, यो पोषणयुक्त खानाको कुराकानी गरौँ।
1: आउनुहोस्, अब कस्तो खाना पोषणयुक्त हुन्छ त? हामी नेपालीहरू प्राय गरेर चिल्लो, पिरो, अमिलो, भुटेको, तारेको अनि बोसोयुक्त खाना बढी मन पराउँछौँ। तर ती खानाहरू मात्र नमिलाइ खाँदा शरीरलाई हानि हुन्छ। यस्ता खाना सँगसँगै हामीले हरियो सागपात, ताजा फलफुल सन्तुलित रूपमा खानुपर्छ भन्न, मैले यो हरियो सागपात भन्ने बित्तिकै योग भाइलाई
0: सम्झिहालेँ।
1: तपाईँको डिनर प्लेट अथवा लन्च प्लेटमा यति धेरै स्यालड हुन्छ है?
0: त्यो पहिला मैले एक दुई महिना खाएँ कि, तर कुरा के कन्क्लुजनमा आयो भने खाने चाहिँ सबै खाने, तर अलिअलि कम्ती कम्ती खाने त्यतातिर लागेको छ। म अहिले जे पनि खान्छु, रोटी पनि खाइहाल्छु, सबै खान्छु, मासु सबै। अब खानु मन लाग्छ, आत्माले मागेपछि खानु मन लाग्छ, खानको लागि दुःख छ भने दे भाइ भनेर आजभोलि त त्यो छैन दिदी। अब सर्टेन
1: होइन, त्यो तपाईँले दे भाइ मात्रै भनेको होइन कि, जस्तो कि यहाँ पनि भनिएको छ नि होइन, सबै कुराको ब्यालेन्स हुनु पर्यो कि। जस्तो कि तपाईँलाई पिरो पनि चाहियो नि त, अलिअलि नुन पनि चाहियो नि त होइन,
0: आजभोलि त
1: अनि सागपात त झन् अब तपाईँलाई भन्नै परेन,
0: छोडिसकेँ मैले।
1: अनि जे होस् जे खाना खाएर तपाईँले इन्जोय गर्नुहुन्छ नि, आनन्द फिल गर्नुहुन्छ, त्यो नै सबैभन्दा राम्रो कुरा।
0: हजुर, बढी चिल्लो, अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ। आफूले पचाउन सक्ने अवस्था हेरेर मात्र यस्तो परिकार खानु पर्दछ। चिल्लो, अमिलो, पिरो खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुन लगायतका समस्या हुन सक्दछ। ल त दिदी, समय यति नै रह्यो, सामग्री त थियो, अब बिदा हुनुपर्छ होला। के गर्ने, यो समयको पाबन्दी छ है, अब अहिले स्ट्रिक्ट रुल भित्र छिर्नु पर्छ।
1: केही छैन, आज हामीले अलिकति एक्स्ट्रा गफ पनि गर्यौँ जस्तो लाग्यो। हाम्रा आदरणीय श्रोताहरू, यो हरेक हप्ता हुने गर्छ, यसरी नै स्वास्थ्य सम्बन्धी प्रसङ्गमा हामी चर्चा गर्दै आइरहेका छौँ। तपाईँलाई के लाग्छ, कस्तो लाग्छ, तपाईँको सुझाव, सल्लाह र प्रतिक्रिया छ भने बिएफबिएस गोर्खा रेडियोमा पठाउन सक्नुहुनेछ। यति भन्दै आजको टिपन टापन कार्यक्रमबाट म रूपा राणा बिदा चाहन्छु। नमस्ते, बबाई।
0: हस्त, अर्को हप्ता चाहिँ हामी भेटौँला, मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

हजुर, टिपन टापनबाट त बिदा मागियो, अब भने सम्पूर्ण कार्यक्रमबाट चाहिँ मैले नि बिदा मागेँ र भोलि बिहान नमस्ते युके कार्यक्रममा भेटाउँला, अनि बेलुका पनि फेरि गोदोटी कार्यक्रममा भेट भइहालिन्छ। भोलि चाहिँ यो बिग सल्युटको चाहिँ मेन डे हो, आशा छ तपाईँहरूले चाहिँ जस डोनेसनहरू यसो चाहिँ प्रयास गर्नुहुन्छ होला। हजुर, प्रमोद खलेल र मेलिना राईले गाउनुभएको गीत राख्दै बिदा मागेँ। हस्त, नमस्ते।

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: आगामी चार वर्षभित्र रेबिजका कारण हुने मृत्यु शून्यमा जाने लक्ष्य निर्धारण भएको छ।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गर्दै रेबिज मृत्युको संख्या शून्य बनाउने लक्ष्य लिएको हो। नेपालमा रेबिज प्राणघातक जेनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावरको टोकाइका 2,23,510 घटना रिपोर्ट भएकामा 96% घटना कुकुरको टोकाइबाट हुने र रेबिजका 99% कारण कुकुरको टोकाइ रहेको उल्लेख छ। रणनीति अनुसार रेबिज नियन्त्रणका लागि निगरानी तथा प्रयोगशाला परीक्षण सुदृढीकरण, कुकुरमा सामूहिक खोप अभियान, कुकुरको सङ्ख्या व्यवस्थापन, टोकाइ तथा चितोराईको एकीकृत व्यवस्थापन जस्ता कार्यक्रम सञ्चालन गरिनेछ। रणनीतिले कुकुरमा 70% खोपको सुनिश्चित गर्ने, मानिसमा सहज खोप पहुँच सुनिश्चित गर्ने तथा प्रयोगशाला र रोग निगरानी प्रणाली सुदृढ गर्ने लक्ष्य समेत अघि सारेको छ।
3: चाडपर्वका न्यूमा हुन सक्ने गैर कानुनी गतिविधिमाथिको निगरानी सुरु भएको प्रहरीले जनाएको छ।
4: प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले चाडपर्वको मौका छोपी चोरी डकैती, जुवातास एवं सट्टेबाजी, अन्तर्राष्ट्रिय सीमानाकामा तस्करी र सीमा अपराध हुन सक्ने भएकोले सुरक्षा योजना लागू भएको बताउनु भएको छ। विस्फोटक पदार्थको ओसार पसार, भन्सार छली, ब्याङ्क वित्तीय संस्थामा चोरी डकैती जस्ता विषयलाई प्रहरीले सुरक्षा चुनौती औँल्याएको छ। चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउन 50,000 बढी प्रहरी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले बताउनु भएको छ। 408 स्थानमा यात्रु सहायता र अन्तर्राष्ट्रिय सीमानाकामा 108 सहायता कक्ष स्थापना गरिएको छ। प्रहरीले चाडपर्व सुरक्षा योजनाको कार्यान्वयनमा ड्रोन, सिसिटिभी, बडी वन क्यामेरा लगायत सञ्चार उपकरण र प्रविधिको प्रयोग गर्ने जनाएको छ।
3: सरकारले पोर्चुगललाई काठमाडौँमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। संसद अधिवेशन सकिएकाले भूमि, वन र विपद सम्बन्धी अध्यादेश ल्याउने निर्णय पनि सरकारले गरेको छ। अध्यादेश मार्फत प्रकोपमा बेपत्ता भएका नागरिकलाई 45 दिनसम्म नभेटिए मृत मान्ने कानून बनाउन लागि पोखरेलको भनाइ छ।
5: उल्लेखनीय रूपमा नै छुट्याउने कुरा छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हारिमा ल्याउने।
3: बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका 153 पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ। बढुवाका निर्णय पनि भएका छन्। अब खबर फटाफट।
6: तनहुका पर्यटकीय र धार्मिक क्षेत्रलाई जीप सफारी मार्फत एउटै पर्यटन सर्किटमा जोड्ने तयारी। हाल बन्दीपुर र आबु खैरिनीमा चल्दै आएको जीप सफारीलाई दमौली, मानुङकोट, छाप्दी, छिम्केश्वरी र आँधीमूलसँग पनि जोड्ने योजना। असोज 11 गते कालीगण्डकीको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैं अघि नै सञ्चालनमा ल्याउने तयारी। हाल मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा बेनी हुँदै बागलुङ र पर्वतको फलेबास जैमिनी घाट हुँदै बागलुङ मार्ग प्रयोगमा। झरीका कारण बाटो बन्द भएपछि मुस्ताङको लेतेदेखि कोरला नाकासम्म झन्डै 500 गाडी सडकमै अलपत्र। कोरला नाकाबाट आयात गरिएका मालवस्तु बोकेका करिब 300 कन्टेनर र 200 बढी विद्युतीय गाडी भन्सार जाँचपासको पालो कोर्दै। चितवनको भरतपुर अस्पतालमा स्वर उपचार भोइस थेरापी सेवा सुरु। आवाजमा परिवर्तन आउने, स्वर बस्ने, लामो समयसम्म घाँटीमा असहज हुने, बोल्दा स्वर थाक्ने लगायत समस्या भएका बिरामीले भोइस थेरापी सेवा लिन सक्ने। नवलपुरमा गर्भपतन गराउनेको संख्या घट्दै आर्थिक वर्ष 2080-81 1,700 जनाले गर्भपतन गराएकोमा गएको वर्ष दिनमा 1,400 झरेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्क। र गएको 6 वर्ष यता चितवनको 3,600 हेक्टर जग्गामा भूमिगत पानीबाट सिंचाइ। 2077 साल यता चितवनभरमा 142 डिप बोरिङ र 357 पावर ड्रिल ट्युबवेल जडान।
3: बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल 1 हप्ताभित्र सञ्चालनमा ल्याइने भएको छ। पुलको मर्मत पर्वततर्फको पहुँच मार्ग बगाउँदा बागलुङसँगको सम्पर्क टुटेपछि राति समेत काम गरिएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीको भनाइ छ।
7: यसलाई चाहिँ यो हाम्रो कामलाई चाहिँ स्पिड अप गर्नको लागि चाहिँ रातिमा पनि काम गर्नको लागि यो फ्लड लाइटहरूको व्यवस्था गरेर हिजोबाट हिजो राति पनि नाइटमा काम भयो। अब चाहिँ हाम्रो कामले चाहिँ रफ्तार लिने राखेको छ, इक्विपमेन्टहरू पनि त्यही अनुसार मोबिलाइज भएको छ, मेन पावर पनि त्यही अनुसार छ। यही स्पिडमा हामी चाहिँ अगाडि बढ्यो भने हामीले राखेको टार्गेट
3: अहिलेसम्मका खबर यति नै।
0: यो BFBS गोर्खा रेडियो

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुत धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असोज महिनाको 21 गते तदनुसार अक्टोबर महिनाको 7 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज द्वादशी पनि परेको छ र आश्विन महिनाको 21 गते बुधबार र फर्पिङमा हरिशंकर यात्रा पनि हो र बुधबारको कार्यक्रम सदस्य तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र कार्यक्रमको शुभारम्भमा भने सुप्रसिद्ध गजल गायक एवं भजन पनि त्यतिकै राम्रो गाउने गायक हुनुहुन्छ उस्मान मीर र उहाँले गाउनु भएको यस गीतमा यस गजलमा शब्द भने पर्सा जयपुरीको रहेको थियो र यसमा संगीत भने उस्मान मीरकै रहेको थियो र आवाज उस्मान मीरकै र यो सांगीतिक कोशीलीबाटै मैले कार्यक्रमलाई उठान गरिसकेको छु भने लागौं आजको बसाईमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त। कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डेमा आज भने पोखरा विमानस्थलमा फ्लाई दुबईले नियमित उडान सुरु गरेको सन्दर्भमा पोखराका होटल व्यवसायको अनुभव र विचार के छ त उहाँले यसलाई कसरी हेर्नु भएको छ र यसलाई निरन्तरता दिनको लागि पनि के गर्नुपर्छ भनेर छोटकरीमा कुराकानी गरेका छौँ होटल व्यवसाय संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीसँग सुन्न सक्नुहुनेछ र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीयलाई लिएका छौँ ई कान्तिपुरको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: मोहम्मद रफीको आवाजमा रहेको यस गीतमा शब्द भने एसएस बिहारीको रहेको थियो र सङ्गीत डाइरेक्टरको रूपमा ओपी नायर रहेको थियो र चलचित्र कश्मीर की कलीको यो साङ्गीतिक कोसेली सँगसँगै अब भने सन्देश त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ यहाँलाई जोड्न चाहन्छु र सम्पादकीय भने लिएका छौँ इकान्तिपुरको अनलाइन संस्करणबाट। शीर्षक छ एक पछि संवादमा प्रधानमन्त्री, यो शीर्षकमा इकान्तिपुरले आफ्नो सम्पादकीयमा लेख्दछ। आइतबार राति प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी फेसबुक पेजमा स्टाटस लेखे, धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्। आइतबार नै खुला मञ्चमा आयोजित नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा गरिएका भाषणलाई उनले लक्षित गरेको बुझ्न सकिन्छ। फेसबुक स्टाटस मार्फत आफ्नो धारणा राख्ने प्रधानमन्त्रीको परिचित शैली छ। आइतबारको स्टाटसलाई त्यसैका निरन्तरताको रूपमा हेर्न सकिन्छ। तर प्रधानमन्त्रीले एउटा पार्टीको महाधिवेशनलाई कटाक्ष मात्र गरेनन्, त्यहाँ गरिएका भाषणलाई गालीको रूपमा अर्थ्याए। काङ्ग्रेस महाधिवेशनको उद्घाटन समारोह पछिल्ला धेरै राजनीतिक कार्यक्रममा हुने गरेका गाली गलौज युक्त चर्का भाषणबाजी भन्दा केही फरक थियो। अर्कोतर्फ नयाँ पार्टी भनेर अप्रष्ट शब्द प्रयोग गरेका छन्। आइतबारको स्ट्याटस प्रधानमन्त्रीको संचार गर्ने शैलीलाई चिनाउने सन्दर्भ हो। अब यस किसिमको शैलीमा सुधार ल्याउनु पर्छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। वैशाख 2079 स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेद्वार दिनुअघि बालेन्द्र शाहले प्रशस्तै अन्तर्वार्ताहरू दिने गरेका थिए। मेयर निर्वाचित भएपछि कार्यपालिका बैठकलाई लाइभ गराउने अभ्यास सुरु गरेका उनले पारदर्शी र जवाबदेही शासन शैलीलाई प्राथमिकता दिने अपेक्षा गरिएको थियो। तर उनले नागरिकसँगको प्रत्यक्ष सम्पर्क करिब विच्छेद गराए। पत्रकारको प्रश्नको जवाब दिन पनि अरुचि देखाए। उनले सामाजिक सञ्जाल मार्फत नै आफ्नो धारणा राखिरहे, ती मध्ये कतिपय विवादित पनि भए। स्वतन्त्र उम्मेद्वारका रूपमा मेयर निर्वाचित भएका उनले कार्यकाल पूरा नगरी राजीनामा दिए। त्यसबारे आफ्नै मतदातालाई पनि जानकारी दिएनन्। 21 फागुनको निर्वाचनमा उनी रासोपाका तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वारका रूपमा अघि बढे। त्यसक्रममा केही ठाउँमा भाषण गरे पनि निर्वाचित भएपछि मतदातालाई समेत धन्यवाद नभनेकामा अचेल आलोचकहरूले बेला बेलामा चर्चा गर्छन्। प्रधानमन्त्री बनेको 6 महिना बितिसक्दा समेत द्विपक्षीय अन्तर्क्रिया नगर्ने उनको स्वभाव यथावत छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। लोकतान्त्रिक शासन व्यवस्थामा जनताबाट निर्वाचित प्रधानमन्त्रीले नागरिकसँग निरन्तर संवाद गर्नुपर्छ। त्यसले नै जवाबदेही र उत्तरदायी शासन व्यवस्थालाई आधार प्रदान गर्छ। जेएनजी आन्दोलनको जगमा अहिलेको सरकार गठन भएकाले पनि त्यस्तो अन्तर्क्रिया अझै बढी अपेक्षित छ। त्यस्तो अन्तर्क्रियाका विविध माध्यम र आयाम छन्। एउटा प्रचलित माध्यम जनप्रतिनिधित्वको सर्वोच्च थलो संसद हो। संसदलाई बढी समय दिने, सांसदहरूले सोधेका प्रश्नको जवाब दिने, सार्वजनिक सरकारका विषय सम्बोधन गर्ने जस्ता कामबाट प्रधानमन्त्री जनतासँग जोडिन सक्छन्। त्यसले संसदको पनि गरिमा वृद्धि हुन्छ, प्रणाली पनि बलियो बन्छ। तर प्रधानमन्त्री शाहले संसदलाई सकेसम्म छल्न खोजिरहेको पाइन्छ। दोस्रो, प्रधानमन्त्री वा राजनीतिक जिम्मेवारीमा रहेका जो कोहीले पत्रकार सम्मेलन गर्ने प्रचलन पनि छ। प्राकृतिक विपद तथा राजनीतिक घटनाक्रमका बारेमा जानकारी दिनु आवश्यक पनि हुन्छ। त्यसलाई आफूप्रति समाजमा रहेका प्रश्नको जवाफ दिने अवसर र दायित्वका रूपमा लिइन्छ। तर प्रधानमन्त्रीले यस्तो दायित्वलाई पनि टार्ने गरेका छन् भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। टेलिभिजन तथा रेडियो जस्ता माध्यमबाट जनतासँग सिधै कुराकानी गर्ने अभ्यास पनि नेपालमा विगतमा अपनाइएको थियो। त्यस्तै सार्वजनिक सम्बोधन गर्ने अभ्यासले दुविधा र अन्यल अन्त्य गर्ने सहयोग पुग्छ। विभिन्न सरकारवाला संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दा सम्बन्धित क्षेत्रका समस्या थाहा हुन्छ र समाधानका लागि पहल गर्न सहज हुन्छ। पार्टीका आन्तरिक कार्यक्रममा पनि सहभागिताले जनतासँग जोडिएका कार्यकर्ता मार्फत जनताको समस्या र सवाल थाहा हुन्छ, त्यसलाई सम्बोधन गर्न सकिन्छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। सामाजिक सञ्जाल पनि आफैमा अन्तर्क्रियाको माध्यम हो। त्यसबाट पनि जनतामा सूचना पुर्याउन सकिन्छ। जस्तो कि सोमबार बेलुका मात्रै प्रधानमन्त्रीले भूमि समस्या समाधानमा भइरहेका प्रगतिको विवरण र आश्वासन फेसबुक स्टाटस मार्फत सार्वजनिक गरेका छन्। यो राम्रो पछि हो, तर सामाजिक सञ्जालका अतिरिक्त अन्तर्क्रिया अन्य सबै माध्यमको समुचित प्रयोग नहुँदा प्रश्न उठेको हो। उनले यस्तो शैलीले हामीले अपनाएको राजनीतिक प्रणालीलाई जवाबदेही शासन प्रणालीलाई बलियो बनाउन मद्दत पुग्दैन। प्रधानमन्त्री शाह यसैमै चुक्दै आएका छन्। उनी म्युजिसियनका रूपमा आफूलाई चिनाइएको व्यक्तिगत फेसबुक पेजबाट राज्य सूचना तथा जानकारी प्रवाह गरिरहेका हुन्छन्। जनतासँग अन्तर्क्रिया राजनीतिक कर्मीको न्यूनतम दायित्व हो। विगतमा धेरै प्रभावशाली नेताहरूले जनताको घर घर पुगेर उनीहरूसँग छलफल गरेका, समस्या सुनेका, भरोसा भरोसा दिएका अनेकौं सन्दर्भ पढ्न पाइन्छ। यस्तो अन्तर्क्रियाले जनताले नेताका सबल र दुर्बल पक्ष केलाउन पाउँछन्, त्यसै आधारमा समर्थन वा आलोचना गर्न पाउँछन्। प्रधानमन्त्री शाहले भने आफूलाई लोकतन्त्र र त्यस्ता माथहातको राजनीतिक अभ्यासको आधारभूत मान्यताबाट बाहिर राखेका छन्। यसबाट उनले आफूले चाहे जस्तो आफ्नो छविलाई निरन्तरता दिन त सकेका होलान्, तर जनताले भने अझै पनि आफ्ना प्रधानमन्त्रीको निर्णय प्रति आकलन नै गर्न नसकिने अवस्था बनिरहेको छ। सामाजिक सञ्जालको स्टाटस मार्फत एकपछि र संवाद गर्न रुचि राख्दा उनी पटक पटक परिपक्व साबित भएका छन्। त्यसको पछिल्लो उदाहरण आइतबार रातिको फेसबुक स्टाटस हो। प्रधानमन्त्रीको रूपमा देशको अभिभावकको त्यस्तो स्टाटसले उनमा उदारता र अरूप्रतिको सम्मान भावको अभाव देखाउँछ। यसले राजनीतिक सहकार्यलाई प्रोत्साहन गर्दैन, बरु प्रतिशोध बढाउन सक्छ। प्रधानमन्त्रीका लागि त्यस्तो राजनीतिक वातावरण झनै चुनौतीपूर्ण हुन्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। शीर्षक थियो एकपछि संवादमा प्रधानमन्त्री। अब यो सम्पादकीय पछि भने लागौं छोटो विश्रामतर्फ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: तपाईँ अहिले बिएबिस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा अब भने लागौं सदस्य हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे तर्फ। बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ। फ्लाइ दुबईले नियमित उडान सुरु गर्ने जुन समाचार आयो त्यसले एउटा उत्साह पनि जगाएको थियो र असोजको 7 गतेबाट दुबई पोखरा नियमित उडान सुरु भइसकेको छ र अहिले पर्यटनको सिजन पनि हो। पर्यटकहरू आगमन हुने विभिन्न क्षेत्रका विभिन्न ठाउँका विभिन्न देशका होइन विभिन्न अभिरुचि राखेर नेपाल आउने पर्यटकहरू रहन्छ। यतिखेर चाहिँ हामी पोखरामै रहेर होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी हुनुहुन्छ। होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, उहाँसँग हामी पछिल्लो यो फ्लाइ दुबईले पोखराको एयरपोर्टबाट सेवा सुरु भएपछिको अहिलेको पर्यटकको आगमन कस्तो छ, उत्साह कस्तो छ, अब यसले चाहिँ नियमित सबैभन्दा ठुलो कुरा त निरन्तरताको कुरा आयो होइन, यो विषयमा कुराकानी गर्दैछौँ। धेरै बेर नपर्खौँ लक्ष्मण सर, कार्यक्रममा स्वागत छ यहाँलाई।
3: धन्यवाद सर,
0: समय दिनुभएको पनि धेरै धेरै धन्यवाद छ। अब लगभग 7 गते भनेपछि त 2 साता बितिसक्यो होइन, अब लगभग यो अवधिमा त तपाईँहरूले पनि देख्नुभयो होला कि यो पर्यटकहरूको आउने क्रम त जारी नै रहेको छ। पहिला काठमाडौँबाट पोखरा जानु पर्थ्यो, अहिले डाइरेक्ट पोखरामा आउन पाउने अवस्था पनि छ र कतिपय त अब पोखरा जानको लागि फेरि काठमाडौँ पनिबाट जान्छ। के छ सर यो पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा तपाईँहरूसँग चाहिँ यो भनौँ न हेर्दाखेरि चाहिँ सेवाको हिसाबले फ्लाइ दुबईले दिएको सेवा कस्तो छ सर?
3: यहाँलाई विशेष धन्यवाद यहाँले यहाँको कार्यक्रममा जोड्नुभयो पहिलो कुरा त, र अर्को कुरा पनि यहाँलाई म धन्यवाद दिन चाहन्छु। अहिलेको समसामयिक विषयवस्तुको रूपमा हामीले लिन्छौँ पोखरामा एयरपोर्ट, ठुलो लगानीमा एयरपोर्ट बनेको अवस्था, तर चाहिँ यो डोमेस्टिकमै खुम्चिन परिराखेको अवस्थामा अहिले फ्लाइट दुबईले जुन प्रयास गरेको छ, यो पहिलो नियमित फ्लाइट हो। पोखराबाट चार्टर फ्लाइटहरू त भए, तर नियमित पहिलो फ्लाइट फ्लाइट दुबईले गर्यो। हामीले विशेष धन्यवाद पनि उहाँलाई दिन चाहन्छौँ। पोखरेलीको सपना, ठुलो लगानीको बावजुद बनेको एयरपोर्टलाई सुचारू गर्नु सबैभन्दा ठुलो कुरा थियो. बन्नु मात्रै भन्दा पनि यसलाई सुचारू गर्नु र नियमित गर्नु ठुलो कुरा थियो. यसमा फ्लाइट दुवै अग्रसर भएर अगाडि बढ्यो र आज केही दिन भयो, लगभग आज हामी 20 गतेमा छौँ र आजसम्म चाहिँ धेरै फ्लाइटहरू भइसकेको अवस्था भयो. आज लगभग 12 फ्लाइट भइसकेको अवस्था छ भने यसमा उताबाट आउने उत्साहजनक उपस्थिति छ.
0: भनेपछि जो मान्छेहरू नेपाल घुम्न आउन चाहन्थे, कुनै समय नेपाल घुम्नको लागि उनीहरू डाइरेक्ट फ्लाइटको कुरा गर्थे, होइन, नेपाल एयरलाइन्सको यति धेरै रुटहरू थियो, होइन, ती रुटहरू सबै खुम्चिसकेको छ. अब विश्वको चाहिँ पर्यटक के बजारको हिसाबले हेर्दाखेरि नेपाल चाहिँ दोस्रो स्थानमा पुगिसकेको, होइन, यस्तो राम्रो छवि भएको चाहिँ मार्केटलाई हामीले दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल, त्यसैमा पनि निजगढ विमानस्थलको कुरा गरियो, त्यो अझै बन्न सकेका छैन. भैरवा र पोखरा भयो, पोखरा सुरु भयो, भैरवा पनि सुरु भयो, तर अहिले भैरवा चाहिँ खुम्चिरहेको छ, सुतिरहेको स्थिति नै छ. अब पोखराले अलिकति चाहिँ आश जगाएको छ. यहाँले भन्नुभयो कि निरन्तरता हुनेपछि यसमा अझै फ्लाइटहरू थप्न सकिने, अब सेवा सुविधाको हिसाबले अब डोमेस्टिक सेवाहरू पनि बढाउनु पर्ने हुन्छ, होइन, के छ यसमा चाहिँ आश त जगाइयो.
3: यसमा यस्तो छ, यसलाई सस्टेन गर्नको लागि, दिगो गर्नका लागि हामी पोखरेलीहरूले ठुलो प्रयास गर्नुपर्छ र यो संघीय सरकार, एयरलाइन्स र चाहिँ गण्डकी प्रदेश सरकार र महानगरपालिका र हामी समग्र पर्यटन क्षेत्रमा लागेका निजी क्षेत्रले चाहिँ यसलाई प्रयास गर्नु आवश्यक छ. किनभने पोखरालाई, पोखराबाट भएको जुन डोमेस्टिक फ्लाइटहरू छ नि, यो सातै प्रदेशलाई जोड्न सकियो भने हरेक प्रदेशबाट पोखरा सहज रूपमा आउन सकिन्छ र पोखरा आएका चाहिँ आन्तरिक तथा बाह्य पर्यटकहरू पनि एक ठाउँबाट अर्को ठाउँमा सजिलै जान सक्नुभयो भने यो फ्लाइट चाहिँ हामीले कन्टिन्यू दिन सकिन्छ. मान्नुहोस्, कुनै एउटा लुम्बिनी प्रदेशमा पुग्न पर्ने हाम्रो नेपाली अथवा विदेशी लुम्बिनी प्रदेश जानु छ, तर उहाँहरू चाहिँ काठमाडौँ सिधै कुनै पनि देशबाट पोखरा आउनुभयो र तुरन्तै यहाँ चाहिँ डोमेस्टिक फ्लाइट भयो भने उहाँहरू सहज रूपमा काठमाडौँ नगइकन पोखरा आउनुहुन्छ. यदि अन्य प्रदेशसँग जोड्ने चाहिँ फ्लाइट भएन भनेदेखि उहाँहरू फेरि काठमाडौँमै झर्न बाध्य हुनुहुन्छ. त्यसले गर्दा यो गण्डकी प्रदेश र समग्र पोखराको विकासका लागि पोखराबाट हरेक क्षेत्र चाहिँ एयरलाइन्सले, जुन डोमेस्टिक एयरलाइन्स छन्, उहाँहरूले चाहिँ हरेक क्षेत्रमा आफ्नो फ्लाइट हाल्नुभयो भनेदेखि अझ सहज रूपमा पोखरा उत्रेर उहाँहरू चाहिँ अन्य प्रदेश पनि जानुहुन्छ. यो कास्की के अरे गण्डकी प्रदेशको 11 जिल्ला त छँदैछ, त्यहाँभन्दा बाहेकका अन्य जिल्लाहरूलाई पनि हामीले जोड्न सकियो भने अझ यसलाई हरेक जिल्लाबाट पोखरा आएर पोखराबाट अन्य 255 ठाउँहरूमा कनेक्टिङ फ्लाइट छ. फ्लाइट दुवै मार्फत संसारभरिका 255 ठाउँहरूमा कनेक्ट हुँदै उहाँहरू चाहिँ अन्य देश जान सक्ने कारणले गर्दा पनि यो सस्टेन हुन सक्छ.
0: अब तपाईँले यही भनिरहँदाखेरि नेपालीहरू त धेरै ठाउँमा चाहिँ संसारभरि छरिएर रहनु भएको छ, होइन, अब यो जुन तपाईँ र म बिचको संवाद त उहाँले अवश्य पनि सुन्नुहुन्छ, अब सुन्नु भएको छैन भने पनि साथीभाइले सुनाइदिनुहुन्छ, विभिन्न माध्यमबाट जान्छ. अब यसमा चाहिँ हाम्रो ब्रिगेड अफ गोर्खा पनि एउटा हाम्रो नियमित चाहिँ सेवा लिन पाउने एउटा हाम्रो चाहिँ भनौँ यात्रुहरूमा पर्नुहुन्छ, सँगसँगै अब अवकाश प्राप्त गरेका अरू गोर्खाली दाजुभाइहरू हुनुहुन्छ, नेपाल घुम्न आउने पर्यटकहरूको त भइहाले, होइन, अब यस्तो थुप्रै चिजहरू छ. अब सेवाको हिसाबले जस्तै भारतीय पर्यटकहरू मानसरोवर जानको लागि पनि एउटा माध्यम हुन सक्छ, यी थुप्रै सम्भावनाहरू छ, होइन, यो सम्भावनालाई जोगाइराख्नु लागि फ्लाइट दुबईले सुरु गरिदियो. अब अरूले के भन्थे भने चाहिँ त्यहाँ त ल्यान्ड गर्नै गाह्रो छ, एकदमै टर्निङ लिन पनि गाह्रो छ भनेर भनिरहँदाखेरि फ्लाइट दुबईले के भन्यो पोखरा एयरपोर्टको विषयमा ल्यान्ड गर्दाखेरि उनीहरूले कस्तो अनुभव गरे, त्यो त केही त सेयर गरे होला, होइन, तपाईँहरूसँग पनि त्यहाँ जाँदै भयो, तपाईँहरू पनि जानुभयो, के भन्यो उहाँहरूले चाहिँ सर त्यतिखेर चाहिँ?
3: वास्तवमा कुनै पनि प्रकारको समस्या छैन. हिजो चार्टर फ्लाइट पनि पोखरा छन्दुको फ्लाइटहरूले 8 बढी फ्लाइटहरू चाइना पठायो, चाइनाबाट पोखरा आए, सहज रूपमा आएर अरू चार्टर फ्लाइटहरू पनि आएर तपाईँको चाहिँ हिमालय एयरलाइन्सले त लगभग चाहिँ लामो समयसम्म पेसेन्जर कम थियो पोखरा आउने र पोखराबाट जाने, तर उहाँले आफ्नो तरिकाले फ्लाइट रेगुलर फ्लाइट गरिराख्नु भयो, तर त्यति धेरै हामीसँग समन्वय नगरेका कारणले गर्दा उहाँले यसलाई लामो समय टिकाउन सक्नु भएन. तर कुनै पनि एयरलाइन्स कम्पनी, अब फ्लाइट दुबई होस् अथवा जुन चाइनाको चाहिँ चार्टर फ्लाइट गर्यो, उहाँहरूले पनि कुनै अप्ठ्यारो यहाँ ल्यान्ड गर्न नसकिने अथवा यहाँबाट कुर्न नसकिने भन्ने कुरा कहीँ कतैबाट पनि आएको छैन. त्यो भन्नेहरूका लागि एउटा यो च्यालेन्ज हो र चाहिँ अहिले आज 12-13 फ्लाइट भइसकेको अवस्था छ, बिना कठिनाइ कुनै अप्ठ्यारो छैन, यो भन्नेहरूका लागि मात्रै हो भन्ने कुरा प्रमाणित भयो.
0: भनेपछि जुन किसिमको हावा पिटेको थियो पोखरा विमानस्थलमा, ठुला चाहिँ जहाजहरू चाहिँ अवतरण गर्न सक्दैन भन्दाखेरि, अहिले जुन अवतरण गरिएको त मध्यम खालको हो नि, होइन सर?
3: हो, अब यसो छ, तपाईँको चाहिँ यो धावन मार्ग चाहिँ 500 मिटर मात्रै छ, यो चाहिँ ठुला फ्लाइटहरूका लागि चाहिँ प्लेनहरूका लागि 3000 मिटर मिनिमम चाहिन्छ, यो मापदण्ड त्यो हो. त्यसका कारणले गर्दा पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट बन्न सक्दैन भन्ने खालका जुन कुराहरू आएका थिए, पोखरामा गाउँमा ठाउँ हुँदाहुँदै पनि 2500 मिटरमा बनाइयो, हामी 500 मिटर लम्ब्याउने ठाउँ छ, अझै पनि छ। यसलाई धरमको रूपमा र यसलाई हुनै सक्दैन, एयरपोर्ट चाहिँ इन्टरनेसनल होइन, यो क्षेत्रीय विमानस्थल हो भन्ने कुराहरू चाहिँ फैलाइएको थियो। त्यसलाई चाहिँ तिर्दै अहिले चाहिँ अब फ्लाइट दुबईले जुन प्रयासहरू त्यसले गर्दा अरू एयरलाइन्सहरू पनि अब बिस्तारै आउँछन् भन्ने कुरामा हामी चाहिँ पोखरेलिएर आशावादी
0: छौँ। हजुर, अब यो सँगसँगै अब बेलायतमा भनौँ न आवश्यक भिसा लिएर बस्ने धेरै नेपाली हुनुहुन्छ, पोखरा आउनुहुन्छ, काठमाडौँ भएरै जानै पर्छ होइन, अथवा चाहिँ पूर्वतिरको लागि भैरवा विमानस्थल एकदम उपयुक्त हुन्छ, अथवा चाहिँ विराटनगरबाट सिधै फ्लाइट गरेर पोखरा आउन पनि सक्नुहुन्छ, उहाँले तपाईँले भन्नुभएको जस्तै चाहिँ होइन, धेरै चाहिँ अवसरहरू छ। अब अहिले जुन तपाईँ र म बिचको कुराकानीमा पनि यसले एउटा चाहिँ सम्भावना चाहिँ हामीले जगाउन सक्छौँ उहाँलाई होइन, अब फ्लाइट दुबई बाहेक अरूले पनि त सेवा दिन सक्छ नि होइन, अरू एयरलाइन्सहरू पनि त आउन, उनीहरूको इन्ट्रेस्ट के छ देशमा चाहिँ, केही कुराहरू आएको छ सर यसमा चाहिँ?
3: होइन, यो सुरुवाती चरणमा छ, अरू एयरलाइन्सहरूले पनि चासो देखाउँदै आउनु भएको कुरा चाहिँ बाहिर सुन्नेमा आउँछ, हामीसँग सिधै कुरा चाहिँ गर्नुभएको छैन। यो फ्लाइट दुबई चाहिँ हामीले फेरि दुबईको राजदूतसँग होटल एसोसिएसन पोखरा नेपाल र पोखरामा रहेका समग्र पोखराका पर्यटन व्यवसायहरूको संस्थागत रूपमा हामीले उहाँलाई भेटेर यसको प्रयास गरिदिनु भनेर पटक पटक उहाँसँग मिटिङ पनि गऱ्यौँ र आज हामी चाहिँ फ्लाइट दुबईलाई पोखरामा पाएका छौँ। र हामी किनभने एकैचोटि सबैलाई अब पेसेन्जर सबैभन्दा ठुलो कुरा प्राइभेट एयरलाइन्सले उहाँहरूले बिजनेसै खोज्नुहुन्छ, प्राप्त पेसेन्जर भयो भने थप एयरलाइन्सहरू पनि आउनुहुन्छ, उहाँहरू पनि सस्टेन हुनुहुन्छ, त्यसले गर्दा बिस्तारै फ्लाइट दुबई राम्रो चल्यो भने अरू एयरलाइन्सहरूले पनि इन्ट्रेस्ट देखाउनुहुन्छ, अन्य क्षेत्रमा पनि फ्लाइटहरू हुन्छ, अरूले पनि अहिले चासो दिइराखेको अवस्था चाहिँ छ, बिस्तारै आउनुहुन्छ।
0: अब होटल सेवाको हिसाबले हेर्दाखेरि चाहिँ अब के छ अहिले पोखरामा भएका होटलहरू कुन स्तरका छन् र अहिले अन्तर्राष्ट्रिय जुन बजारको हिसाबले गर्दाखेरि नेपालमा त अब माउन्टेन फ्लाइटको लागि अब माउन्टेन टुरिज्मको पनि त्यतिकै छ, एडभेन्चर टुरिज्मको पनि त्यतिकै छ होइन, पदमार्गको कुराहरू भए अब पोखराईबाट जानुपर्ने हुन्छ होइन, अन्नपूर्ण चाहिँ पदमार्गको यात्राको लागि, अब यसलाई तपाईँले अझ यसलाई चाहिँ प्रभावकारी रूपमा चाहिँ भनौँ न यसलाई दिगोता दिनको लागि, निरन्तरता दिनको लागि चाहिँ अब कहाँ कहाँ चाहिँ समस्या छ, त्यसलाई कसरी चाहिँ समाधान गर्नु पर्ला सक्छ तपाईँले चाहिँ यसो?
3: एकदमै राम्रो प्रसङ्ग यहाँले चलाउनु भयो। वास्तवमा कस्तो भने हामी अन्तर्राष्ट्रिय सहरसँग संसारका अघि नै मैले जोडे 255 सिटीसँग ठाउँसँग चाहिँ फ्लाइट दुबईले कनेक्टिङ फ्लाइट गर्छ, त्यहाँबाट चाहिँ पोखराबाट 200 दुबईसम्म गएर त्यहाँबाट 255 सहरहरूसम्म जोडिएको एयरलाइन पोखरामा भित्री राख्दाखेरि संसारको कुनै पनि कुनाबाट पोखरा सहज रूपमा चाहिँ पोखरामा अवतरण गर्न सकिने अवस्था छ। हामीले जुन जब एयरपोर्ट पोखरामा बन्न थाल्यो त्यस पछाडि विशेष गरी होटल क्षेत्रमा खरबौँको लगानी, हामी यो एयरपोर्ट बनेका कारणले गर्दा 2 खर्ब भन्दा बढीको लगानी त हामीले बिचको 4 वर्षमा कोभिड पछाडि नै हामीले थपेको अवस्था छ। किनभने अब हामी अन्तर्राष्ट्रिय सहरसँग सिधै जोडिन्छौँ र त्यहाँबाट चाहिँ अलिक क्वालिटीको पर्यटकहरू सिधै पोखरा आउनुहुन्छ। अहिले पनि पोखरा क्वालिटीको पर्यटक नआउने चाहिँ होइन, तर काठमाडौँ आएको 30-40% हाराहारीमा मात्रै पर्यटकहरू पोखरा आउनुहुन्थ्यो भने अब त सिधै फ्लाइट दुबईबाट आउने पर्यटक त 100% पोखरामा आउनुहुन्छ, यहीँ अवतरण गर्नुहुन्छ। त्यसका कारणले गर्दा क्वालिटीका होटलहरू तपाईँको तारे होटलहरू पनि पोखरामा प्राप्त छन् र चाहिँ अब टुरिस्ट स्ट्यान्डर्डका होटलहरू पनि छन्, अन्य ट्राभल ट्रेकिङहरू पनि प्राप्त मात्रामा छन् र अन्य पूर्वाधारहरू पनि प्राप्त मात्रामा भएका कारणले नै पोखरा पर्यटनको राजधानी, नेपालकै पर्यटकीय राजधानी पोखरा र संसारमा पर्यटकीय राजधानीहरू एकदमै कमी हुन्छन्, त्यो मध्ये पनि संसारकै एउटा पर्यटकीय राजधानीको रूपमा पोखरा अहिले चिनिएको छ र विदेशी पर्यटकहरू पनि एउटा पर्यटकको राजधानी भएको हिसाबले पनि एकपटक नै जानुपर्छ भनेर आउनेहरू र पदयात्रामा जानेहरू, अन्नपूर्ण पदयात्रामा जाने पर्यटक पनि सिधै अब पोखराबाट जान पाउने भएको हुनाले उहाँहरू पनि हर्षित हुनुहुन्छ।
0: हजुर, अब यो सँगसँगै अब बेलायतमा भनौँ न आवश्यक भिसा लिएर बस्ने धेरै नेपाली हुनुहुन्छ, पोखरा आउनुहुन्छ, काठमाडौँ भएरै जानै पर्छ होइन, अथवा चाहिँ पूर्वतिरको लागि भैरवा विमानस्थल एकदम उपयुक्त हुन्छ, अथवा चाहिँ विराटनगरबाट सिधै फ्लाइट गरेर पोखरा आउन पनि सक्नुहुन्छ, उहाँले तपाईँले भन्नुभएको जस्तै होइन, धेरै अवसरहरू छ। अब अहिले जुन तपाईँ र म बिचको कुराकानीमा पनि यसले एउटा चाहिँ सम्भावना चाहिँ हामीले जगाउन सक्छौँ उहाँलाई होइन, अब फ्लाइट दुबई बाहेक अरूले पनि त सेवा दिन सक्छ नि होइन, अरू एयरलाइन्सहरू पनि त आउन जाने, उनीहरूको इन्ट्रेस्ट के छ देशमा, केही कुराहरू आएको छ सर यसमा चाहिँ?
3: होइन, यो सुरुवाती चरणमा छ, अरू एयरलाइन्सहरूले पनि चासो देखाउँदै आउनुभएको कुरा चाहिँ बाहिर सुन्नेमा आउँछ, हामीसँग सिधै कुरा चाहिँ गर्नुभएको छैन। यो फ्लाइट दुबई चाहिँ हामीले फेरि दुबईको राजुसँग होटल एसोसिएसन पोखरा नेपाल र पोखरामा रहेका समग्र पोखराका पर्यटन व्यवसायहरूको संस्थागत रूपमा हामीले उहाँलाई भेटेर यसो प्रयास गरिदिनु भनेर पटक पटक उहाँसँग मिटिङ पनि गऱ्यौँ र आज हामी चाहिँ फ्लाइट दुबईलाई पोखरामा पाएका छौँ। र हामी किनभने एकैचोटि सबैलाई अब पेसेन्जर सबैभन्दा ठुलो कुरा प्राइभेट एयरलाइन्सले उहाँहरूले बिजनेसै खोज्नुहुन्छ, पर्याप्त पेसेन्जर भयो भने थप एयरलाइन्सहरू पनि आउनुहुन्छ, उहाँहरू पनि सस्टेन हुनुहुन्छ। त्यसले गर्दा बिस्तारै फ्लाइट दुबई राम्रो चल्यो भने अरू एयरलाइन्सहरूले पनि इन्ट्रेस्ट देखाउनुहुन्छ, अन्य क्षेत्रमा पनि फ्लाइटहरू हुन्छ, अरूले पनि अहिले चासो दिइराखेको अवस्था चाहिँ छ, बिस्तारै आउनुहुन्छ।
0: अब होटल सेवाको हिसाबले हेर्दाखेरि चाहिँ अब के छ अहिले पोखरामा भएका होटलहरू कुन स्तरका छन्, र अहिले अन्तर्राष्ट्रिय जुन बजारको हिसाबले गर्दाखेरि नेपालमा त अब माउन्टेन फ्लाइटको लागि अब

0: दुबईसम्म गएर त्यहाँबाट 255 सहरहरूसम्म जोडिएको एयरलाइन पोखरामा भित्री राख्दाखेरि संसारको कुनै पनि कुनाबाट पोखरा सहज रूपमा चाहिँ पोखरामा अवतरण गर्न सकिने अवस्था छ। हामीले जुन जब एयरपोर्ट पोखरामा बन्न थाल्यो त्यस पछाडि विशेष गरी होटल क्षेत्रमा खरबौँको लगानी, हामी यो एयरपोर्ट बनेका कारणले गर्दा 2 खर्ब भन्दा बढीको लगानी त हामीले बिचको 4 वर्षमा कोभिड पछाडि नै हामीले थपेको अवस्था छ। किनभने अब हामी अन्तर्राष्ट्रिय सहरसँग सिधै जोडिन्छौँ र त्यहाँबाट चाहिँ अलिक क्वालिटीको पर्यटकहरू सिधै पोखरा आउनुहुन्छ। अहिले पनि पोखरा क्वालिटीको पर्यटक नआउने चाहिँ होइन, तर काठमाडौँ आएको 35-40% हारिमा मात्रै पर्यटकहरू पोखरा आउनुहुन्थ्यो भने अब त सिधै फ्लाइ दुबईबाट आउने पर्यटक त 100% पोखरामा आउनुहुन्छ, यहीँ अवतरण गर्नुहुन्छ। त्यसका कारणले गर्दा क्वालिटीका होटलहरू तपाईँको स्टारे होटलहरू पनि पोखरामा प्राप्त छन् र चाहिँ अब टुरिस्ट स्ट्यान्डर्डका होटलहरू पनि छन्, अन्य ट्राभल ट्रेकिङहरू पनि प्राप्त मात्रामा छन् र अन्य पूर्वाधारहरू पनि प्राप्त मात्रामा भएका कारणले नै पोखरा पर्यटनको राजधानी, नेपालकै पर्यटकीय राजधानी पोखरा र संसारमा पर्यटकीय राजधानीहरू एकदमै कमी हुन्छन्, त्यो मध्ये पनि संसारकै एउटा पर्यटकीय राजधानीको रूपमा पोखरा अहिले चिनिएको छ र विदेशी पर्यटकहरू पनि एउटा पर्यटकको राजधानी भएको हिसाबले पनि एकपटक नै जानुपर्छ भनेर आउनेहरू र पदयात्रामा जानेहरू, अन्नपूर्ण पदयात्रामा जाने पर्यटक पनि सिधै अब पोखराबाट जान पाउने भएको हुनाले उहाँहरू पनि हर्षित हुनुहुन्छ।
1: हजुर, अब यही भनिरहँदाखेरि त्यहाँको ताल तलैयालाई पनि जगाउनु पर्ने हुन्छ, होइन, सरसफाइको कुराहरू भए, होइन, ट्रान्सपोर्टेसनको कुराहरू भए, कम्युनिकेसनको कुराहरू भए, सुरक्षाको कुराहरू भए, यी सबै जोडिँदाखेरि फ्लाइट दुबईले एउटा ढोका खोलिदियो, होइन, यहाँले पनि एउटा उत्साह देखाइदिनु भयो कि अब हामी यसलाई निरन्तरता दिनुपर्छ भनेर। सरकारको पनि त्यतिकै भूमिका रहन्छ, पर्यटन मन्त्रालयको, पर्यटन बोर्डको, पर्यटन व्यवसायहरूको, जहाँ जहाँ नेपालीहरू पर्यटन क्षेत्रमा संलग्न भएर कनेक्टेड भएका छन्, जो जसले हामीलाई सुनिरहनु भएको छ, अब यो हामी पोखराको मात्रै नभएको चाहिँ प्रदेश स्तरीय भनौँ न, अब एयरपोर्टहरूसँग चाहिँ कनेक्ट भनौँ न, समन्वय गर्नुपर्ने, सेवा प्रवाह गर्नुपर्ने कुराहरू हुन्छ। सूचनाको हिसाबले जुन नेपालमा आएको एरोप्लेनको सन्दर्भमा पर्याप्त मात्रामा चाहिँ सूचना प्रवाह भएको पाउनु भयो कि भएन तपाईँहरूले चाहिँ त्यहाँ आएको यात्रुहरूको स्थिति यसो हेर्दाखेरि चाहिँ?
0: यस्तो छ, यो सुरुवाती चरण छ, आज केही दिन मात्रै 2 हप्ता मात्रै भएको अवस्था छ भने हामीले स्वागत गर्न जाने क्रममा पनि कोही न्युजिल्यान्डबाट, कोही कतैबाट, संसारका विभिन्न क्षेत्रबाट त्यहाँ चाहिँ आएको फ्लाइ दुबईको पहिलो फ्लाइटमा आउन पाइन्छ भनेर उहाँहरू खुसी भएर हर्षका साथ चाहिँ यो पोखरा मात्रै नभइकन अन्य क्षेत्रका मानिसहरू पनि सिधै पोखरा उत्रेर बरु चाहिँ डोमेस्टिक फ्लाइटमा काठमाडौँ अथवा विराटनगर अथवा कतै हामी जाउँला भन्ने हिसाबले उहाँहरू आएको अवस्था देखियो। त्यसले गर्दा जुन मात्रामा प्रचार प्रसार हुनुपर्ने हो त्यो अझ कमी भएको हामीले महसुस गरेका छौँ। अब यसलाई चाहिँ हामी पर्याप्त मात्रामा संसारबाट आउने मान्छेहरूका लागि, हाम्रा नेपाली दाजुभाइ अथवा विदेशीहरूका लागि पनि अब सिधै पोखरा चाहिँ फ्लाइटमा जान सकिन्छ भन्ने खालको कुराहरू तपाईँको जस्तै मिडिया मार्फत, हामी विभिन्न मिडिया मार्फत र हाम्रो पहुँचमा भएका मिडियाहरू मार्फत हामीले पोखराको समग्र गण्डकी प्रदेशको र नेपालकै प्रवर्तन गर्छौँ।
1: अन्तमा यसमा छुटेका केही छन् सर, अब तपाईँले भन्नुपर्ने कुराकानीको क्रममा केही तपाईँलाई छुटेको लागेको छ? अन्तमा बिट मार्नु पर्दैछ,
0: यहाँले अघि नै विशेष गरी यहाँले यहाँको रेडियो मार्फत मेरा कुराहरू राख्ने जुन अवसर दिनुभयो यसप्रति रेडियो प्रति म विशेष धन्यवाद दिन चाहन्छु, होटल एसोसिएसन पोखरा नेपाल र मेरो व्यक्तिगत तर्फबाट। र अहिले हामी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल पाएका छौँ, पोखरेलीहरू एकदम हौसित छन्, हिजो हाम्रो सङ्घर्षका बावजुद बनेको एयरपोर्ट हो र यसलाई फ्लाइ दुबईलाई सस्टेन गर्नका लागि र पोखराको प्रवर्धन गर्नलाई नै हाम्रो जुन आतिथ्यता छ नि सबैभन्दा ठुलो कुरो चाहिँ आतिथ्यता हो, आएका पर्यटकहरूलाई खुसी राख्ने र पटक पटक आउने बनाउने चाहिँ हाम्रा पूर्वाधार र हाम्रो आतिथ्यता र हाम्रो सेवा सुविधा नै प्रमुख कुरा हो। यो कुरामा हामी एकदम सजग छौँ र प्रतिबद्ध छौँ भन्न चाहन्छु। धन्यवाद।
1: तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनजङ गुरुङको साथमा। अब भने लागौँ छोटो विश्रामतर्फ र यो विश्रामपछि पुनः फेरि हामी सेवामा उपस्थित हुनेछौँ। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ, जीवनलाई भाग्यको सहारामा नछुडौँ।

लता मंगेशकरको आवाजमा रहेको यस गीतमा शब्द भने कैफिक अजमीको रहेको थियो र सङ्गीत गुलाम मोहम्मदको रहेको थियो र यो गीत सँगसँगै अब भने लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र म धनजङ गुरुङ, कार्यक्रम हो नाम नेपाल कलिङ र लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ।

0: सुरेन्द्र राणाको शब्द र एसटी योगी र रेशमा पुनको आवाजमा रहेको यसमा सङ्गीत डाइरेक्टरको रूपमा एसटी योगी नै रहेको थियो र यो साङ्गीतिक कोसेली सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ र आजको यो बसाइबाट म पनि बिदा हुन्छु। भोलि पुनः फेरि तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ विविध विषयहरू लिएर। तबसम्मको लागि आज्ञा चाहन्छु, नमस्कार।
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: फ्लाइ बीएफपीएस
2: यो बीएसबीएस गोर्खा रेडियो हो।
4: आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री कार्यालयका अनुसार कोषका विभिन्न खातामा 17,06,41,41,000 रकम जम्मा भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा मौजदात 12,57,28,76,000 र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,91,93,174 अमेरिकी डलर पुगेको छ। सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब बढी बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। भारतले विदेश मन्त्रालयका सचिव सुधाकर दलेलालाई नेपालको लागि नयाँ राजदूत बनाएको छ। भारतको विदेश मन्त्रालयले दलेलाको नामको एग्रिम स्वीकृतिको लागि परराष्ट्र मन्त्रालयमा पठाएको छ। नेपालले एग्रिम स्वीकृत गरेर पठाएपछि भारतले दलेलालाई नेपालका लागि भारतीय राजदूतमा नियुक्ति गर्नेछ। भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्पन्न गरी हालै मात्र स्वदेश फर्कनु भएको छ। सुधाकर दलेला 1993 भारतीय विदेश सेवामा प्रवेश गर्नुभएको थियो। उहाँले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभेबाट सुरु गर्नुभएको थियो। त्यसै त उहाँले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पू र वासिङटन डिसी स्थित भारतीय नियोगहरूमा सेवा गर्नुभएको छ। प्रहरीले मुलुकका विभिन्न भागबाट लागु औषध सहित 9 पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको गोकर्णेश्वरबाट 2, कञ्चनपुरको भीमदत्त नगरपालिका 4 2, मोरङको विराटनगर महानगरपालिका 18 रेलवेबाट 2 र विराटनगर महानगरपालिका 11 3 पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट लागु औषध, खैरो, हिरोइन र गाँजा सहित चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राभेट बरामद गरेको छ। अख्तियारले महोत्तरीको बर्दिवासका नापी कार्यालयका सर्वेक्षक शिवकुमार शाह विरुद्ध कुशलिएका अभियोगमा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले शाहलाई 1,00,000 घुस सहित पक्राउ गरेको हो। आयोगले बिगो बमोजिम कै तथा जरिवानाको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। काङ्ग्रेसको 15 महाधिवेशनमा नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ। 7,255 प्रतिनिधिले काङ्ग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको जानकारी दिनुभएको छ। समितिले राष्ट्रिय सभागृह, खुल्ला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। बन्द सत्रको सम्बोधनमा सभापति गगन थापाले 15 महाधिवेशनसँगै पार्टी पक्ष र विपक्ष नराख्ने उद्घोष गर्नुभएको छ।
5: हामीले धेरै कामहरू गर्न सकेनौँ किनकि हामी आयौँ अनुसार चुनाव भयो, चुनावको नतिजाले पनि हामीलाई पनि केही समय थकायो। त्यसपछि हामी त पार्टीभित्र कहिले हामी त अदालत जानुपर्ने, कहिले निर्वाचन आयोग जानुपर्ने, हाम्रो त यो त मुद्दा लागेको जस्तो भएको छ। तर यो अधिवेशनसँग यो सबै कुरा सकिन्छ, पार्टी सञ्चालन गर्ने परिपाटी पनि बदल्ने।
4: आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचाङ्कमा नेपाल 1 स्थान तल झरेको छ।
6: समृद्धि फाउन्डेसन र क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 प्रतिवेदन अनुसार नेपाल 165 मुलुकमध्ये 90 स्थानमा परेको हो। यो वर्ष नेपालले 10 6.59 पाएको छ। पोहोर साल 6.58 पाएको थियो। अङ्कमा सामान्य सुधार भए पनि अरू मुलुकले प्रगति गरेपछि नेपाल 1 स्थान तल झरेको हो। उच्च आर्थिक स्वतन्त्रता भएका मुलुकमा बसोबास गर्ने नागरिकको समृद्धि राजनीतिक तथा नागरिक स्वतन्त्रता र औषध आयु तुलनात्मक रूपमा बढी हुने गरेको छ। प्रतिवेदन अनुसार नेपालको आर्थिक स्वतन्त्रता मापन गरिने पाँच प्रमुख क्षेत्रमध्ये केहीमा सुधार र केहीमा गिरावट आएको छ। सरकारको आकारमा नेपाल यो वर्ष 51 स्थानमा छ, पोहोर साल 49 स्थानमा थियो। कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षामा पनि नेपाल 91 स्थानबाट 96 स्थानमा पुगेको छ। स्वस्थ मुद्रामा 96 स्थानबाट 101 स्थानमा पारेको छ। अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा भने नेपाल 126 117 स्थानमा पुगेको छ, तर नियमनतर्फ भने 37 50 स्थानमा झरेको छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी वरियतामा हङकङ पहिलो, स्विजरल्यान्ड दोस्रो, सिङ्गापुर तेस्रो, न्युजिल्यान्ड चौथो र अमेरिका 5 स्थानमा परेका छन्।
3: BFBS Gurkha Radio.

चलचित्र वासुदेवको यस गीतमा शब्द रहेको थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको र सङ्गीत रञ्जित गजमेरको र आवाज भने रबिन शर्माको रहेको थियो र तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ तपाईँलाई जोड्न चाहन्छु।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: pe live, buddy.
1: On air.
0: Acma.
1: Ani smart speaker ma bun host.
0: Play BFBS. You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
2: न्यायाधीश सिफारिस गर्दा न्याय परिषदले समानुपातिक समावेशी सिद्धान्त अनुसार वरिष्ठता, अनुभव, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता, पेशागत र नैतिक आचरण लगायतका आधार समेत मिचेको बारको दावी छ। बारका महासचिव केदार प्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै कानून व्यवसायको क्लस्टरलाई व्यवस्था गरिएको, समावेशी सिद्धान्त आत्मसात नगरिएको, वस्तुनिष्ठ आधार र पारदर्शिताको समेत अभाव देखिएको आरोप लगाउनु भएको छ। हिजोको न्याय परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका चारजना न्यायाधीशको नाम सिफारिस गरेको थियो। परिषदका अध्यक्ष प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्न बहादुर पाक्छुन, उच्च अदालत पाटनका न्यायाधीश चन्द्र बहादुर सारू, उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरका न्यायाधीश गोकर्ण डागीलाई सिफारिस गरेको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 क्यान्सर रोगीको उपचारका लागि 6,96,88,000 रुपियाँ भुक्तानी गरेको छ। गत आर्थिक वर्षमा प्रदेशभर 3,525 जनाले सहुलियतपूर्ण उपचार सेवा लिएका हुन्। क्यान्सर तथा हृदयघातका बिरामीलाई उपचार सहुलियत प्रदान गर्ने कार्यक्रमको मार्ग बढ्दै गए पनि चालु आर्थिक वर्षमा मुटु रोग तथा हृदयघातका बिरामीको उपचारका लागि विनियोजित बजेट भने घटेको छ। बजेट सीमित भए पनि कार्यक्रमलाई निरन्तरता दिने बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरिबहादुर तामाङले बताउनु भएको छ। आर्थिक अभावका कारण कुनै पनि नागरिकको उपचारबाट वञ्चित हुन नहुने उहाँको भनाइ छ। महिलाको पाठेघरको मुख क्यान्सरको उपचारका लागि प्रदेश सरकारले प्रति व्यक्ति थप 50,000 रुपियाँसम्म सहयोग उपलब्ध गराउँदै आएको मन्त्री तामाङले बताउनुभयो। सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको 1,00,000 रुपियाँमा प्रदेश सरकारले थप 50,000 रुपियाँ उपलब्ध गराउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो। बर्दियामा छोरीको तुलनामा छोरा जन्मिने दर बढी देखिएपछि स्थानीय तहहरूले छोरी बचाऊ अभियान सुरु गरेका छन्। नेपालगञ्जबाट दिल बहादुर केसीको रिपोर्ट।
3: बर्दियाको बाँसगढी नगरपालिका, गेरुवा गाउँपालिका र बडैयाताल गाउँपालिकाले छोरी बचाऊ अभियान सुरु गरेका हुन्। छोराको तुलनामा छोरी जन्मिने दर घट्दै गएपछि छोरी बचाऊ अभियान सुरु गरिएको बडैयाताल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुजिता चौधरीको भनाइ छ।
4: छोराहरूको संख्या भन्दा छोरीको संख्या वर्तमान समयमा कमी आउँदै गइरहेको अवस्था देखिन्छ र छोरीहरूको अस्तित्व बचाउनको लागि यो कार्यक्रम सञ्चालन गरेका छन्।
3: यस अभियान अन्तर्गत पालिकाहरूले छोरी जन्मिना साथ एक छोरी एक खाता अर्थात् ब्याङ्कमा छोरीको नाममा खाता खोलेर 5,000 जम्मा गरिदिने नीति लिएका छन्। गेरुवा गाउँपालिकाले 2074 सालबाट छोरी बचाऊ अभियान सुरु गरेको थियो। 79 सालबाट कार्यविधि नै बनाएर छोरी बचाऊ अभियान सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राणा बताउनुहुन्छ।
5: 2074 सालदेखि छोरी सुरक्षाको हिसाबले एउटा 2,000 रुपियाँ उपलब्ध गराउँदै आएको थियो र 2079 सालदेखि छोरी बचाऊ कार्यक्रम नै एउटा तय गरेर उहाँहरूले पुनः त्यो छोरी बचाऊ कार्यक्रम कार्यविधि 2079 लागू गरेपछि 5,000 दरले दिँदै आएको छ।
3: यो कार्यक्रममा 3 पालिकाका हालसम्म 1,900 छोरी लाभ गराइ भएका छन्। स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो 7 वर्षको तथ्याङ्क हेर्ने हो भने 16,485 जना छोरा जन्मिँदा छोरीको संख्या भने 14,999 मात्र छ। छोरी जन्मदर घट्दै जाँदा स्थानीय तहहरूले छोरी जन्माउन प्रोत्साहन गर्ने खालका थप कार्यक्रम ल्याउने योजना बनाएका छन्।
2: इजरायलमा सन् 2023 अक्टोबर 7 भएको हमासको साङ्घातिक आक्रमणको तेस्रो वार्षिकीका अवसरमा बुधबार मुलुकभर विभिन्न कार्यक्रमहरू आयोजना भएका छन्। आक्रमणमा करिब 1200 मानिसको मृत्यु भएको थियो। 250 भन्दा बढीलाई हमास आतंकवादीहरूले बन्धक बनाएका थिए। आक्रमणहरूले गाजामा इजरायली सैन्य अभियान सुरु गराए जसमा अनुमानित 74,000 प्यालेस्टाइनी मारिएका छन्। थप बीबीसीका जोन डोनिसनबाट।
6: A day for reflection on a moment which really provoked a national trauma in Israel and of course led to 3 years of war, the war in Gaza which still isn't really resolved. So the first time we've had an anniversary since all the hostages who were taken have been freed and there have been events taking place across the day. They'll go on this evening.
2: See सीआईबीले अखिल नेपाल फुटबल संघ इन्फामा भएको आर्थिक अनियमितता र खेल मिलिमत्व सम्बन्धी विषयमा चारजना विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले पार्टीको 15 महाधिवेशन देशको भविष्यसँग जोडिएको भन्दै एकताबद्ध हुन भन्नुभएको छ। बन्द सत्रलाई सम्बोधन गर्दै नेता आङदम्बेले वर्तमान सरकारलाई चुनौती दिन पनि बलियो नेतृत्व चाहिने बताउनु भएको हो।
1: आज यो पार्टीलाई व्यवस्थित गर्नका निम्ति हामीहरू जो जो आकांक्षीहरू छौँ, यो पार्टीलाई यो अप्ठ्यारोको बेलामा आज बहुमतको नाममा मुलुकलाई कुन भडखालामा पुर्याउँछन् थाहा छैन। एल्गोरिदम र सस्तो लोकप्रियताबाट हिरो नामक मानक एउटा नै अनुहार देखाएर आएका साथीहरूले कुन बेला मुलुकलाई युक्रेन बनाउँछन् थाहा छैन। त्यो बेलामा नेपाली कङ्ग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन, विचारले विभाजित हुनु हुँदैन भन्ने विश्वासका साथ जसरी साथीहरूले आफ्ना नेतृत्वका प्रति भरोसा व्यक्त गरेर बिस्तारै निर्विरोध हुने दिशातर्फ जाने संकेत देखाइराख्नु भएको छ, म ती सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु।
0: महाधिवेशनले काङ्ग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको बताउनु भएको छ। नेता आङदम्बेले यस पटकको महाधिवेशनमा पार्टीको नीति सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताउनु भएको छ। बागलुङ र पर्वत जोड्ने मालडुङ्गा पुल एक हप्ताभित्र सञ्चालनमा ल्याइने भएको छ। पुल पर्वततर्फको पहुँच मार्ग बगाउँदा बागलुङसँगको सम्पर्क टुटेपछि राति समेत काम गरिएको सड़क डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीको भनाइ छ।
2: यसलाई चाहिँ यो हाम्रो कामलाई चाहिँ स्पिड अप गर्नको लागि चाहिँ रातिमा पनि काम गर्नको लागि यो फ्लड लाइटहरूको व्यवस्था गरेर हिजो राति पनि नाइटमा काम भयो। अब चाहिँ हाम्रो कामले चाहिँ रफ्तार लिने राखेको छ। इक्विपमेन्टहरू पनि त्यही अनुसार मोबिलाइज भएको छ, मेन पावर पनि त्यही अनुसार छ। यही स्पिडमा हामी चाहिँ अगाडि बढ्यो भने हामीले राखेको टार्गेटभन्दा निकै अगाडि नै यो काम सम्पन्न गर्ने चाहिँ अवस्था चाहिँ देखिएको छ।
0: पुल नहुँदा वैकल्पिक मार्गका रूपमा मालढुङ्गादेखि बेनी हुँदै बागलुङ र फलेबासदेखि जैमिनी घाट हुँदै बागलुङका साना सवारी साधन सञ्चालन गरिएको छ। आगामी 4 वर्षभित्र रेबिजका कारण हुने मृत्यु शून्यमा जाने लक्ष्य निर्धारण भएको छ।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गर्दै रेबिज मृत्युको संख्या शून्य बनाउने लक्ष्य लिएको हो। नेपालमा रेबिज प्राणघातक जिनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावरको टोकाइका 223,510 घटना रिपोर्ट भएकामा 96% घटना कुकुरको टोकाइबाट हुने र रेबिजका 99% कारण कुकुरको टोकाइ रहेको उल्लेख छ। रणनीति अनुसार रेबिज नियन्त्रणका लागि निगरानी तथा प्रयोगशाला परीक्षण सुदृढीकरण, कुकुरमा सामूहिक खोप अभियान, कुकुरको संख्या व्यवस्थापन, टोकाई तथा चितोराईको एकीकृत व्यवस्थापन जस्ता कार्यक्रम सञ्चालन गरिनेछ। रणनीतिले कुकुरमा 70% खोपको सुनिश्चित गर्ने, मानिसमा सहज खोप पहुँच सुनिश्चित गर्ने तथा प्रयोगशाला र रोग निगरानी प्रणाली सुदृढ गर्ने लक्ष्य समेत अघि सारेको छ।
0: चाडपर्वका न्यूमा हुन सक्ने गैर कानूनी गतिविधिमाथिको निगरानी सुरु भएको प्रहरीले जनाएको छ।
3: प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले चाडपर्वको मौका छोपी चोरी डकैती, जुवातास एवं सट्टेबाजी, अन्तर्राष्ट्रिय सीमा नाकामा तस्करी र सीमा अपराध हुन सक्ने भएकोले सुरक्षा योजना लागू भएको बताउनु भएको छ। विस्फोटक पदार्थको ओसार पसार, भन्सार छली, ब्याङ्क वित्तीय संस्थामा चोरी डकैती जस्ता विषयलाई प्रहरीले सुरक्षा चुनौती औँल्याएको छ। चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउन 50,000 बढी प्रहरी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले बताउनु भएको छ। 408 स्थानमा यात्रु सहायता र अन्तर्राष्ट्रिय सिमानाकामा 108 सहायता कक्ष स्थापना गरिएको छ। प्रहरीले चाडपर्व सुरक्षा योजनाको कार्यान्वयनमा ड्रोन, CCTV, बडीवन क्यामेरा लगायत सञ्चार उपकरण र प्रविधिको प्रयोग गर्ने जनाएको छ।
0: इजरायलले 3 वर्ष अघिको 7 अक्टोबर घटनाको 3रो वर्षगाँठका पीड़ितहरूप्रति मौन धारणसहित स्मरण गरेको छ। गाजाबाट हमाससहित लडाकु समूहले आक्रमण गर्दा 1,200 बढी सर्वसाधारणको ज्यान गएको थियो। आक्रमणमा पण्ड गएका नेपाली पनि परेका थिए। यही बीच बेलायतको प्रहरीले लन्डनमा हुन लागेको प्यालेस्टाइन समर्थित प्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ। अक्टोबर 7 हमलामा भान्जी कुमाएका आजमले यहुदीहरू झनै असुरक्षित हुँदै गइरहेको टिप्पणी गर्नु भएको छ।
4: I look at my daughter now, I worry about her future. I worry about the future of all Jewish children around the world who are now experiencing unprecedented levels of anti-Semitism, extremism, terrorism. There are people on the streets of the UK right now who are chanting and celebrating for the
0: अहिलेसम्मका खबर यति नै।

0: बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 क्यान्सर रोगीको उपचारका लागि 6,96,88,000 रुपियाँ भुक्तानी गरेको छ। गत आर्थिक वर्षमा प्रदेशभर 3,525 जनाले सहुलियतपूर्ण उपचार सेवा लिएका छन्। क्यान्सर तथा हृदयघातका बिरामीलाई उपचार सहुलियत प्रदान गर्ने कार्यक्रमको माग बढ्दै गए पनि चालू आर्थिक वर्षमा मुटु रोग तथा हृदयघातका बिरामीको उपचारका लागि विनियोजित बजेट भने घटेको छ। बजेट सीमित भए पनि कार्यक्रमलाई निरन्तरता दिने बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङले बताउनु भएको छ। आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने उहाँको भनाइ छ। महिलाको पाठेघरको मुख्य क्यान्सरको उपचारका लागि प्रदेश सरकारले प्रति व्यक्ति थप 50,000 रुपियाँसम्म सहयोग उपलब्ध गराउँदै आएको मन्त्री तामाङले बताउनुभयो। संघीय सरकारले उपलब्ध गराउँदै आएको 1,00,000 रुपियाँ प्रदेश सरकारले थप 50,000 रुपियाँ उपलब्ध गराउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभएको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी कास्कीमा 7 ठाउँमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाड पर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने तथा बढी भाडा असुली, टिकटमा कालोबजारी, ठगी चोरी नियन्त्रणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी वरिष्ठ नायब निरीक्षक एमनाथ पनेरुले जानकारी दिनुभएको छ। उहाँका अनुसार पोखरा बस पार्क, बेगनास बस पार्क, तालचोक छोरी पाटन, बर्कोबोट पर्यटक बस पार्क, बागलुङ बस पार्क र हरिचोकमा कक्ष स्थापना गरिएको छ। सहायता कक्ष मार्फत यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउने, यात्राका क्रममा देखिएका समस्या र गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्रहरी वरिष्ठ नायब निरीक्षक पनेरुले बताउनुभयो। चाडपर्वका समयमा यात्रा गर्दा सर्वसाधारणले टिकट तथा भाडाका विषयमा सचेत रहन, अपरिचित व्यक्तिले दिएको सामान नलिन तथा आफ्ना साथमा रहेका महत्त्वपूर्ण कागजात, नगद तथा सामानको सुरक्षा आफैले गर्न प्रहरीले अनुरोध गरेको छ। तनहुँमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको 78% काम सम्पन्न भएको छ। रिसिङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजको भौतिक प्रगति 78% सकिएको हो। आयोजनाको प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचना, प्याकेज 2 अन्तर्गत मुख्य सुरुङ, विद्युत गृह तथा सम्बन्धित उपकरण र प्याकेज 3 अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभएको छ। प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचनाको 63% भौतिक प्रगति भएको भण्डारीले बताउनुभयो। मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, 2 डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण सम्पन्न भएको छ। प्याकेज 2 अन्तर्गत विद्युत गृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ। अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भएको भण्डारीले बताउनुभयो। विद्युत गृह, केबल सुरुङ, सर्च ट्याङ्क लगायतका मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको यो प्याकेजको भौतिक प्रगति 79% पुगेको छ। प्याकेज 3 प्रसारण लाइन अन्तर्गत केसी इन्टरनेसनल लिमिटेड भारतले दमौली भरतपुर 220 केभी क्षमताको प्रसारण लाइनमा पर्ने 94 टावरमध्ये 83 जग निर्माण सम्पन्न भएको छ भने 80 टावर खडा गरिसकिएको छ। सो प्रसारण लाइन 33 किलोमिटर लामो छ। चितौन र तनहुँका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रुख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणको कामले थप गति लिएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो। यो प्याकेजको भौतिक प्रगति 82% रहेको छ। सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फामा भएको आर्थिक अनियमितता र खेल मिलेमत्तो सम्बन्धी विषयमा 4 विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। अनुसन्धानबाट 66,53,000 बराबरको अनियमितता भएको निष्कर्षसहित सीआईबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा इन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिश गरिएको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल खबर रेडियो हो।

0: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। 7255 प्रतिनिधिले काङ्ग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको जानकारी दिनुभएको छ। समितिले राष्ट्रिय सभागृह, खुला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। काङ्ग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका 40 जनाले उम्मेदवारी फिर्ता लिएका छन्। महाधिवेशन प्रचार प्रसार समितिले पदाधिकारीमा सभापतितर्फ किशोर सिंह राठौर, उपसभापतितर्फ डाक्टर मेनेन्द्र रिजाल र देवराज चालिसेले दावेदारी फिर्ता लिनु भएको जनाएको हो। पार्टी प्रवक्ता चालिसेका अनुसार क्लस्टरतर्फ 15 जना उम्मेद्वारले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। काङ्ग्रेस पार्टीको 15 महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। बन्द सत्रको सम्बोधनमा सभापति गगन थापाले 15 महाधिवेशनसँगै पार्टीको पक्ष र विपक्ष नराख्ने उद्घोष गर्नुभएको छ।
1: हामीले धेरै कामहरू गर्न सकेनौँ किनकि हामी आयौँ, अनुसार चुनाव भयो, चुनावको नतिजाले पनि हामीलाई पनि केही समय थकायो। त्यसपछि हामी त पार्टीभित्र कहिले हामी त अदालत जानुपर्ने, कहिले निर्वाचन आयोग जानुपर्ने, हाम्रो त यो त मुद्दा लागेको जस्तो भएको छ। तर यो अधिवेशनसँग सबै कुरा सकिन्छ, पार्टी सञ्चालन गर्ने परिपाटी पनि बदल्ने।
0: काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले पार्टीको 15 महाधिवेशन देशको भविष्यसँग जोडिएको भन्दै एकताबद्ध हुन भन्नुभएको छ। बन्द सत्रलाई सम्बोधन गर्दै नेता आङदम्बेले वर्तमान सरकारलाई चुनौती दिन पनि बलियो नेतृत्व चाहिने बताउनु भएको छ।
2: आज यो पार्टीलाई व्यवस्थित गर्नको निम्ति हामीहरू जो जो आकांक्षीहरू छौँ, यो पार्टीलाई यो अप्ठ्यारोको बेलामा आज बहुमतको नाममा मुलुकलाई कुन भडखालामा पुर्याउँछन् थाहा छैन। एल्गोरिदम र सस्तो लोकप्रियताबाट हिरो नामक मानव एउटा नै अनुहार देखाएर आएका साथीहरूले कुन बेला मुलुकलाई युक्रेन बनाउँछन् थाहा छैन। त्यो बेलामा नेपाली कङ्ग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन, विचारले विभाजित हुनु हुँदैन भन्ने विश्वासका साथ जसरी साथीहरूले आफ्ना नेतृत्वका प्रति भरोसा व्यक्त गरेर बिस्तारै बिस्तारै निर्विरोध हुने दिशातर्फ जाने संकेत देखाइराख्नु भएको छ, म ती सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु।
0: महाधिवेशनले काङ्ग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको उहाँले बताउनु भएको छ। नेता आङदेम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताउनु भएको छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचाङ्कमा नेपाल एक स्थान तल झरेको छ।
3: समृद्धि फाउन्डेसन र क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 प्रतिवेदन अनुसार नेपाल 165 मुलुक मध्ये 90 स्थानमा परेको हो। यो वर्ष नेपालले 10 अङ्कमा 6.59 अङ्क पाएको छ। पोहोर साल 6.58 अङ्क पाएको थियो। अङ्कमा सामान्य सुधार भए पनि अरू मुलुकले प्रगति गरेपछि नेपाल एक स्थान तल झरेको हो। उच्च आर्थिक स्वतन्त्रता भएका मुलुकमा बसोबास गर्ने नागरिकको समृद्धि, राजनीतिक तथा नागरिक स्वतन्त्रता र औषध आयु तुलनात्मक रूपमा बढी हुने गरेको छ। प्रतिवेदन अनुसार नेपालको आर्थिक स्वतन्त्रता मापन गरिने 5 प्रमुख क्षेत्रमध्ये केहीमा सुधार र केहीमा गिरावट आएको छ। सरकारको आकारमा नेपाल यो वर्ष 51 स्थानमा छ, पोहोर साल 49 स्थानमा थियो। कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षामा पनि नेपाल 91 स्थानबाट 96 स्थानमा पुगेको छ। स्वस्थ मुद्रामा 96 स्थानबाट 101 स्थानमा परेको छ। अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा भने नेपाल 126 117 स्थानमा पुगेको छ, तर नियमनतर्फ भने 37 50 स्थानमा झरेको छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी वरियतामा हङकङ पहिलो, स्विजरल्यान्ड दोस्रो, सिङ्गापुर तेस्रो, न्युजिल्यान्ड चौथो र अमेरिका 5 स्थानमा परेका छन्। सबभन्दा कमजोर प्रदर्शन गर्ने मुलुकमा कङ्गो, इजिप्ट, मलावी, अल्जेरिया, इरान, म्यानमार र लिबियासँगै सुडान, जिम्बाब्वे र भेनेजुएला छन्। भेनेजुएला अन्तिम स्थानमा छ।
0: सिआइबीले अखिल नेपाल फुटबल सङ्घ इन्फामा भएको आर्थिक अनियमितता र खेल मेलेमत्व सम्बन्धी विषयमा 4 जना विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। अनुसन्धानबाट 66,53,000 बराबरको अनियमितता भएको निष्कर्षसहित सिआइबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा इन्फाका अध्यक्ष पंकज विक्रम नेवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरिएको सिआइबीका प्रवक्ता अनुप बसिर जबराले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो BFBS कुल खबर रेडियो हो।

नमस्ते, बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदाझैँ आज पनि उपस्थित भइसकेको छु म लाल शाही। मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन। आज मङ्गलबार, माफ गर्नुहोला, आज बिहिबार हो। बिहिबार 8 अक्टोबर सन् 2026 साल, तदनुसार असोज 22 गते 2083 विक्रम सम्बत। हजुर, बिहिबारको कार्यक्रम सुरु भयो र ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सुरु भए पनि हामीलाई विश्वभरि विविध माध्यमबाट सुन्ने गर्नुहुन्छ। मुख्यतया बिएफएस रेडियोको एप मार्फत सुन्ने गर्नुहुन्छ विश्वभरि नै। हजुर, बिएफएस रेडियो एप निशुल्क एप हो। तपाईँले एन्ड्रोइड होस् वा आइओएस दुवै अपरेटिङ सिस्टममा प्रयोग गर्न मिल्ने गरिकन फ्री डाउनलोड गर्न सकिन्छ। त्यसबाट बहुसङ्ख्यकले सुन्न सक्नुहुन्छ। ब्रुनाईका स्थानीय श्रोताले हामीलाई 89.5 मेगाहर्ज एफएममा सुन्ने गर्नुहुन्छ भने युकेमा विभिन्न स्थानमा भिन्दा भिन्दै फ्रिक्वेन्सीमा सुन्ने गर्नुहुन्छ। तपाईँ जहाँ रहनुभयो पनि बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। स्वागत गरेँ फेरि पनि यहाँहरूलाई आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। जय नेपाल। हजुर, विक्रम राईले गाउनु भएको गीत, देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट कार्यक्रमको उठान भइसकेको छ। स्मरण रहोस्, आज 8 अक्टोबर भनेपछि आजको दिन बिएफबिएस बिग सल्युटको अपरेसन समिटको दिन हो। के हो यो भन्नुहुन्छ होला। बिएफबिएसले हरेक वर्ष मिलिट्री च्यारिटिजका लागि बिग सल्युटको ब्यानर अन्तर्गत अर्थ सङ्कलन गर्दै आएको छ र यस वर्ष पनि हामी थुप्रै यस्ता कार्यक्रमहरूमा जुटिसकेका छौँ अथवा जुट्दैछौँ र यस वर्षको मुख्य थिम भनेको अपरेसन समिट हो। हुन त यसलाई बिम्बका रूपमा हामी हेर्न सक्छौँ किनभने एकदम उकालो चढेर कुनै गन्तव्यमा पुग्नु भन्दाखेरि पनि धेरैभन्दा धेरै हामीले मिलिट्री च्यारिटिजका लागि धनराशि जोगाड गर्नु हो, अर्थात् यसपल्ट उठाउनु हो हाम्रो मूल उद्देश्य। र आज बिएफपिएस वर्ल्ड वाइड नै अपरेसन समिटमय हुनेछ र त्यसैको सिलसिलामा ब्रिटिस फोर्सेस ब्रुनाईमा दुवै सर्भिसहरूबाट, इङ्ग्लिस अनि गोर्खा सर्भिसबाट आज अप समिटको कार्यक्रम हुँदैछ र गोर्खा सर्भिसले आज

तिनैवटा कार्यक्रममा हुनेछन् र तपाईँहरूको जस जसले पठाउनु भएको छ ती सबै हामी कहाँ सुरक्षित छन्। हामीले भागबण्डा पनि गरेका छौँ भागबण्डा यो अर्थमा कि कोही बिहानको कार्यक्रम प्रभातकालीन आवाज कार्यक्रममा, अनि कोही मजरी कार्यक्रममा, कोही साङ्गीतिक तरङ्ग कार्यक्रममा। अनि आज जस जसले गीत रिक्वेस्ट गर्नुभएको छ उहाँहरू मध्ये एकजनाले लकी ड्रमा एउटा आकर्षक पुरस्कार जित्नुहुनेछ। जो जति यो कार्यक्रममा आज अनुरोध गर्नुभएको छ गीत, उहाँहरूको सबैको नाम एउटा टोकरीमा जानेछ र आज साङ्गीतिक तरङ्ग कार्यक्रमको समयमा झन्डै दिनको 4:15 ब्रुनाई समय त्यति बेला एकजना लक्की विनर हामी घोषणा गर्नेछौँ। र यो अपरेसन समिटमा तपाईँ सहभागी भएर हामीलाई केही डोनेट गर्न चाहनुहुन्छ आदि इत्यादि भने जस्ट गिभिङ पेज म यहाँहरूलाई दिन सक्छु, justgiving.com/campaign/BFBS-OP-Summit। यसमा गएर तपाईँले डोनेट गर्न सक्नुहुन्छ र त्यसका अलावा हामीलाई फिजिकली डोनेट गर्न चाहनुहुन्छ भने बिएफएसको कार्यालयमा आएर पनि गर्न सक्नुहुन्छ। हुन त अहिलेसम्म धेरैजनाले हामीलाई सहयोगका हातहरू फैलाइसक्नु भएको छ, हामीले केही अर्थ सङ्कलन गरिरहेका छौँ र आज यो मुख्य दिन हो र त्यसका अलावा यो वर्षभरि नै चल्ने कार्यक्रम भएकाले हामी त्यति हतोत्साहित भएका छैनौँ। अब आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहेँ भगवान् बुद्धको एउटा प्रेरक भनाइबाट, ह्याप्पिनेस डज नट डिपेन्ड अन वाट यु ह्याभ अर हु यु आर, इट सोली रिलाइज अन वाट यु थिङ्क। खुसी तपाईँ को हुनुहुन्छ वा तपाईँसँग के छ भन्ने कुरामा निर्भर हुँदैन, यो पूर्णतया तपाईँको सोचाइमा भर पर्ने कुरा हो। ह्याप्पिनेस अघि पनि भन्यो, तपाईँसँग जे जति छ सम्पत्ति त्यसले तपाईँलाई खुसी ल्याउँदैन, अनि तपाईँ को हुनुहुन्छ एकदमै धनाढ्य ठुलो खानदानको मानिस भनेर तपाईँ खुसी हुने होइन, तपाईँको सोचले गर्दछ तपाईँ कत्तिको खुसी रहनुहुन्छ भन्ने कुरा। सोच अनि आत्मसन्तुष्टि यी कुराहरूलाई ध्यान दिनुभयो भने जीवन एकदमै सुखमय र सरल हुन्छ। टुडे इन हिस्ट्री सन् 2004 साल 8 अक्टोबरको कुरा हो, केनियन वाङ्गारी माथाई फाउन्डर अफ द ग्रिन बेल्ट मुभमेन्ट becomes the first African woman to receive the Nobel Peace Prize for her contribution to sustainable development, democracy, and peace. Famous birthday, aajako din san 1985 saal ma janmeka hun Bruno Mars, charchit American pop and R&B singer, songwriter. Unko janma हवाईको होनोलुलुमा भएको थियो 1985 साल 8 अक्टोबरमा। ब्रुनो मार्स। अब हेल्थ टिप्स, सी फुड कतिको खाने गर्नुहुन्छ, सी फुड तपाईँले आफ्नो आहारमा समावेश गर्नुभयो भने पक्कै पनि राम्रो हुनेछ। भनिन्छ हप्तामा 2 पल्ट सी फुड खान जरुरी छ, फाइदाजनक छ। सी फुडमा जस्तै फिस अनि सेल फिस, यसमा धेरै न्युट्रियन्ट्सहरू पाइन्छ जसमध्ये हेल्थी ओमेगा 3 फ्याट्स। सामन, ट्राउट, ओइस्टर्स अनि सार्डिन्समा हाई क्वान्टिटी पाइन्छ ओमेगा 3 र मर्क्युरी एकदमै कम हुन्छ, त्यो अब पोइजनस हुनसक्छ मर्क्युरी, त्यो एकदमै कम पाइन्छ भने ओमेगा 3 एकदमै बढी पाइन्छ जसले तपाईँको स्वास्थ्यमा राम्रो फाइदा गर्दछ। अब मौसम,
सेरिया ब्रुनाईबाट सुरु गरौँ। 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम तापक्रम 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ र दिन खुलिसकेको छ। मौसमी अवस्था सामान्यतया आज थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, मिश्रित खालको मौसम देखिन्छ। घाम लाग्ने, बदली हुने र अपराह्नतिर मेघ गर्जनको योग छ। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 17 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 24 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ काठमाडौँमा। अब लागौँ युकेतिर, लन्डनको तापक्रम अहिले 10 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 15 डिग्री सेल्सियस पुग्ने अनुमान छ र लन्डन आज घमाइलो रहनेछ। सनी एन्ड अ जेन्टल ब्रिज आजको जेनरल फोरकास्ट लन्डनको। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि प्रभातकालीन आवाज कार्यक्रममा यो लाल शाहीलाई साथ दिँदै गर्नुहोला। हामी कार्यक्रम प्रभातकालीन आवाजमा आज रिक्वेस्ट एन्ड डेडिकेसन गीतहरू बजाउनेछौँ र तपाईँहरू जस जसले सहयोगका हातहरू फैलाउनु भएको छ अनि गीत सुन्ने इच्छा पनि व्यक्त गर्नुभएको छ उहाँहरूका गीत एकपछि अर्को हामी राख्दै जान्छौँ। र प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घन्टामा पालो परेको छ विपिन थापा मगर टु आजिया एमटी प्रोटुनको, सुस्मिता गुरुङ पिसिएमएफ, चाम्जिन रोब्सन हाम्रा अङ्ग्रेजी सेवाकी सहकर्मी, अनि त्यसै गरी सार्जेन्ट पाण्डव राई क्युजिएलआर, अनि अर्को विवेक राई टु आरजिआरका सदस्य हुनुहुन्छ। उहाँहरूको रोजाइका गीतहरू कार्यक्रमको पहिलो घन्टामा हामीले राखेका छौँ। अब सुरु गरिहालौँ अपरेसन समिटमा हातेमालो गर्नुहुने हाम्रो प्रिय श्रोता विपिन थापा मगरजीको अनुरोधको गीत, र उहाँले सुन्न चाहनुहुन्छ यो सम्झिने मन छ, नारायण गोपालको एउटा यो क्लासिक गीत छ। यो गीत उहाँले टु आरजिआरका सम्पूर्ण परिवारजनमा समर्पित गर्नुभएको छ, विशेष गरी एमटी प्लुटुन परिवारमा। र आउन लागेको दसैँको हार्दिक मङ्गलमय शुभकामना पनि टक्र्याउनुहुन्छ विपिन थापा मगरज्यूले, टु आरजिआर एमटी प्लुटुनका सदस्य हुनुहुन्छ। उहाँको अनुरोधको गीत म अब टक्र्याउँछु नारायण गोपालको स्वरमा, यो सम्झिने मन छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: BFPS गोरखा रेडियो।

भक्त ब्यान्डको कथा ब्युटिफुल सङ बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो र आज बिएफएस बिग सल्युटको अपरेसन समिटको दिन हो। हामी फन्ड रेज गरिरहेका छौँ र आज विशेष गरी बिएफएस गोर्खा रेडियोमा रिक्वेस्ट एन्ड डेडिकेसन कार्यक्रम चलिरहेको छ र तपाईँ पनि रिक्वेस्ट एन्ड डेडिकेसन कार्यक्रममा सहभागी भएर बिएफपिएस बिग सल्युटलाई केही डोनेट गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। तपाईँले हुन त हामी कहाँ थुप्रै रिक्वेस्टहरू आइसकेका छन्, सोही अनुरूप हामीले उहाँहरूको अनुरोधको गीतहरू बजाइरहेका छौँ, तर त्यसका अलावा तपाईँ अहिले हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ र केही डोनेट गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। टेलिफोन नम्बरहरू स्टुडियोमा 3224167 अनि 3220098 यी दुईवटा नम्बरहरू छन् र त्यसका अलावा मिलिट्री एक्सटेन्सन 3284 पनि हामीलाई फोन गर्न सक्नुहुन्छ। यो स्थानीय श्रोताको लागि भयो, यदि ब्रुनाई बाहिरबाट हो भने 9419332844 हाम्रो मिलिट्री नम्बर हो गोर्खा स्टुडियोको। त्यसै गरी इमेलद्वारा हामीलाई भेटाउन चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। अब ढिला नगरिकन अर्को अनुरोधकर्तातर्फ म लागिहाल्छु। यतिखेर हामीलाई पिसिएमएफ, हजुर, ब्रुनाईको बिएफ ब्रिटिस फोर्सेस ब्रुनाईको पिसिएमएफबाट सुस्मिता गुरुङजीले सम्पर्क गर्नुभएको छ र उहाँले एउटा गीत आफ्नो प्यारो श्रीमानप्रति समर्पित गर्नुहुन्छ र साथमा उहाँकै शब्दमा टु माई डियरेस्ट हस्बेन्ड माई टु किड्स आइरा गुरुङ एन्ड आर्विस गुरुङ एन्ड द होल पिसिएमएफ टिम भनेर भन्नुभएको छ। सबै पिसिएमएफ टिमलाई पनि सम्झना टक्र्याउन चाहनुहुन्छ सुस्मिता गुरुङजी र उहाँले रोज्नुभएको गीत छ मायालु, गाउने कलाकार स्वप्न सुमन अनि त्रिशाला गुरुङ। इन्जोय।

स्वप्न सुमन अनि त्रिशाला गुरुङको मायालु यो मिठो गीत सुस्मिता गुरुङले रिक्वेस्ट गर्नुभएको हो. उहाँ पिसिएमएफमा कार्यरत हुनुहुन्छ ब्रिटिस फोर्सेस ब्रुनाईमा, र उहाँले यो गीत आफ्नो प्यारो श्रीमान अनि आइरा गुरुङ, आफ्नो नानीहरू आइरा गुरुङ र आरभिस गुरुङलाई समर्पित गर्नुभएको थियो. साथसाथमा पिसिएमएफ टिमलाई पनि समर्पित गर्नुभएको गीत हो यो सुस्मिता गुरुङजीले पिसिएमएफबाट. आज हामी बिएफपिएस बिग सल्युट अन्तर्गतको अपरेसन समिट, हाम्रो यो फन्ड रेजिङ क्याम्पेन हो यस वर्षका लागि, र त्यसमा हामी समाहित भएर यहाँहरूसँग अनुरोध गरिरहेका छौँ. यदि तपाईँ बिएफएस बिग सल्युटमा हामीसँग जोडिन चाहनुहुन्छ र मिलिट्री च्यारिटिजका लागि केही डोनेट गर्न चाहनुहुन्छ भने म यहाँहरूलाई जस्ट गिभिङ पेज पनि दिन्छु, justgiving.com/campaign/bfbs-op-summit. यसमा गएर तपाईँले केही डोनेट गर्न सक्नुहुन्छ. त्यसका अलावा हामीलाई सम्पर्क गरेर गीत सङ्गीत सुन्न सुनाउन सक्नुहुन्छ, अनि प्रति गीत हामीले $5 तोकेका छौँ. $5 तिरेर ब्रुनाईका स्थानीय श्रोताले आफ्नो साथीभाइ सङ्गीलाई समर्पित गर्न सक्नुहुन्छ. कुनै पनि गीत हामीलाई सम्पर्क गर्दै गर्नुहोला. फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा आफ्नो रिक्वेस्ट पठाउन सक्नुहुन्छ, त्यसका अलावा इमेल मेसेन्जरबाट पनि हामीलाई खबर गर्न सक्नुहुन्छ. ब्रिटिस फोर्सेस ब्रुनाईमा साफाले आयोजना गरेको किड्स ड्रोइङ कम्पिटिसन भोलि शुक्रबारभित्रमा बुझाउनु पर्ने हुन्छ. स्मरण रहोस्, साफा क्यालेन्डरको अक्सन केही दिन अगाडि भइसकेको छ, र त्यो साफा क्यालेन्डरको फ्रन्ट पेजमा नानीहरू जसको उत्कृष्ट ड्रइङ हुन्छ कम्पिटिसनबाट, र त्यो उत्कृष्ट ड्रइङलाई फ्रन्ट कभरमा स्थान दिइनेछ. यो त्यसैले गर्दाखेरि पनि एकदमै स्पेसल छ. नानीहरूलाई जस जसले इन्करेज गरिराख्नु भएको छ यो ड्रइङ कम्पिटिसनमा भाग लिनका लागि, उहाँहरूले याद गर्नुपर्ने कुरा, आर्ट वर्क बुझाउनु पर्ने अन्तिम मिति भोलि हो. भोलिभित्र बुझाइसक्नुपर्ने हुन्छ. मुबङको अथवा चिटचाट कम्युनिटी सेन्टरको हाइभ अफिसमा नछुटाउनुहोला. अब सुनौ बी8 अनि सुरक्षा मल्ललाई बेकाबु.

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

सन्जु मक्तानको यो निकै चर्चित गीत लै लै लै मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिदर 154.55 रुपियाँ, बिक्री दर 155.15 रुपियाँ। युरो एकको खरिदर 173.02 रुपियाँ, बिक्री दर 173.69 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिदर 204.42 रुपियाँ, बिक्री दर 205.21 रुपियाँ। स्विस फ्रान्क एकको खरिदर 185.50 रुपियाँ, बिक्री दर 186.22 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 107.68 रुपियाँ, बिक्री दर 108.10 रुपियाँ। कनेडियन डलर एकको खरिदर 108.67 रुपियाँ, बिक्री दर 109.09 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 120.76 रुपियाँ, बिक्री दर 121.23 रुपियाँ। जापानिज यन 10को खरिदर 9.76 रुपियाँ, बिक्री दर 9.80 रुपियाँ। चाइनिज युआन एकको खरिदर 23.05 रुपियाँ, बिक्री दर 23.14 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिदर 41.17 रुपियाँ, बिक्री दर 41.33 रुपियाँ। कटारी रियाल एकको खरिदर 42.40 रुपियाँ, बिक्री दर 42.56 रुपियाँ। थाई भाट एकको खरिदर 4.59 रुपियाँ, बिक्री दर 4.60 रुपियाँ। युएई डिरहाम एकको खरिदर 42.08 रुपियाँ, बिक्री दर 42.24 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिदर 37.81 रुपियाँ, बिक्री दर 37.95 रुपियाँ। साउथ कोरियन वान 100को खरिदर 11.55 रुपियाँ, बिक्री दर 11.60 रुपियाँ। स्विडिस क्रोनर एकको खरिदर 15.40 रुपियाँ, बिक्री दर 15.46 रुपियाँ। डेनिस क्रोनर एकको खरिदर 23.15 रुपियाँ, बिक्री दर 23.24 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.69 रुपियाँ, बिक्री दर 19.77 रुपियाँ। कुवैती डिनार एकको खरिदर 501.54 रुपियाँ, बिक्री दर 503.49 रुपियाँ। बारेन डिनार एकको खरिदर 409.92 रुपियाँ, बिक्री दर 411.51 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिदर 401.43 रुपियाँ, बिक्री दर 402.99 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब म सोझै लागिहाल्छु BFPS बिग सल्युट अपरेसन समिटको रिक्वेस्ट एन्ड डेडिकेसन तर्फ। हामीलाई यतिखेर अङ्ग्रेजी सेवाकी टामजिन रब्सनको अनुरोध प्राप्त भएको छ। उनले सुन्न चाहेको गीत रेशम फिरिरी, र उनी भन्छन् इट्स माई नेपाली ज्याम। टामजिन रब्सन, थ्याङ्क यू भेरी मच फर युर सपोर्ट। हियर कम्स द सङ रेशम फिरिरी।

रसम फिरी राजु परियार र मान्डवी त्रिपाठीको स्वरमा हामीले यो रिमेड भर्जनको गीत सुन्यौँ। र गीत सुन्न चाहनुहुने श्रोता हुनुहुन्छ टाम्सिन रोब्सन, बिएफएस इङ्ग्लिस सर्भिसकी टाम्सिन रोब्सनले यो गीत सुन्ने इच्छा व्यक्त गर्नुभएको थियो र हाम्रो अपरेसन समिटका लागि उहाँले $5 पनि डोनेट गर्नुभएको छ गीत मार्फत। इट्स माई नेपाली ज्याम उनको भनाइ हो यो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ र मैले अब दुईजना हाम्रा महानुभावहरू जसले रिक्वेस्ट गर्नुभएको छ यो बिएफएस बिग सल्युटको अपरेसन समिटलाई सपोर्ट गर्दै, उहाँहरू हुनुहुन्छ सार्जेन्ट पाण्डव राई क्योजिएलआर डेट ब्रुनाई अनि विवेक राई टु आरजिआरका हुनुहुन्छ। दुवैजनाले एउटा गीत सुन्न इच्छा व्यक्त गर्नुभएको छ, गीत एउटै हो, दसैँको गीत। यो गीत सुने कि दसैँ आएको जस्तो लाग्छ। कोदो फुल्यो बारीमा भन्ने गीत छ, उदित नारायण र दिपा झाको स्वरमा। र यो गीत सबभन्दा पहिला सार्जेन्ट पाण्डव राईको म यहाँ डेडिकेसन भन्छु। उहाँले यो गीत उहाँको परिवारजनका सम्पूर्ण सदस्य जो नेपालमा हुनुहुन्छ, युकेमा अनि कोरियामा हुनुहुन्छ, उहाँहरू सबैलाई समर्पित गर्नुभएको छ। अनि यस वर्षको यो दसैँको हार्दिक मङ्गलमय शुभकामना पनि टक्र्याउन चाहनुहुन्छ र भन्नुहुन्छ सुखी रहनुहोस्, खुसी रहनुहोस् अनि स्वस्थ रहनुहोस्। यो भनाइ हो सार्जेन्ट पाण्डव राई क्योजिएलआर डिट्याचमेन्टको। र विवेक राईले यो गीत अर्थात् कोदो फुल्यो बारीमा भन्ने गीत आफ्नो परिवारजनका सदस्यहरू जो नेपालमा हुनुहुन्छ उहाँहरूप्रति समर्पित गर्नुभएको छ र भन्नुहुन्छ मिस यु अल एन्ड ह्याप्पी दसैँ एन्ड तिहार स्पेसली टु माई वाइफ भनेर भन्नुभएको छ विवेक राईले, टु आरजिआरका एक सक्रिय सदस्य हुनुहुन्छ। र विवेक राई अनि सार्जेन्ट पाण्डव राई दुवैजनाको अनुरोधको गीत म अब टक्र्याउँछु। कोदो फुल्यो बारीमा उदित नारायण झा र दिपा झाको स्वरमा रहेको यो गीत कार्यक्रमको पहिलो घण्टाको अन्तिम गीत पनि हुनेछ। इन्जोय।

नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। 7,255 प्रतिनिधिले काङ्ग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको जानकारी दिनुभएको छ। समितिले राष्ट्रिय सभागृह, खुल्ला मञ्च र